0: हामीले भक्ति गर्न थाल्यौँ भने तमाम विघ्न हाल्छन्। देवताहरूले तस्माद् देशाम् तन्न प्रियम् तदे तन् मनुष्याम् विदुः। बृहदारण्यको उपनिषद् पहिलो अध्यायको चौथो ब्राह्मणको दशौँ मन्त्र स्पष्ट भन्दैछ कि ब्रह्म ज्ञान जीवात्माले नगरोस्, भगवत प्राप्ति नगरोस्, देवताहरू यो चाहन्छन्, यसको लागि प्रयत्न गर्छन्। हेर्नुहोस् भयानक कुरा, वेद भन्दैछ, वेद तपाईँहरू देवी देवताको भक्ति गर्नुहुन्छ, यहाँ त वेद यो बोल्दैछ। उनीहरू चाहन्छन् नै कि जीवात्माले भगवानको भक्ति नगरुन्, किन? यसको पछाडि पक्कै केही रहस्य छ, अवश्य छ। हेर्नुहोस्, आज कृष्ण तत्त्वको बारेमा बताएँ मैले तपाईँहरूलाई कि श्री कृष्ण नै मूल हुन्, उनको भक्तिद्वारा अमृत प्राप्ति हुन्छ, र साथमा यहाँ ल्याएर म टुङ्ग्याउँदैछु कि वेदद्वारै मैले सिद्ध गरेँ कि देवताहरू चाहदैनन् कि हामी भगवानको भक्ति गरौँ। यसको पछाडि के कारण छ त्यो कारण बताइनेछ, तर आज होइन, राधा अष्टमीको दिनमा। श्रीमत् सद्गुरु भगवान् की, जगद्गुरु श्री कृपालु महाप्रभु की।
1: आदरणीय श्रोताहरू, अहिले भर्खरै सुन्नुभयो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला। आजको प्रवचन यस श्रृङ्खला अन्तर्गतको अन्तिम प्रवचन थियो। यसका साथै आजको कार्यक्रमको समय सकिने लागेको छ। कार्यक्रमबाट बिदा लिनुअघि हाम्रो सम्पर्क ठेगाना: कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्यामधाम, ठिमी, हनुमन्तीपुर, भक्तपुर। इमेल ठेगाना info@ssdham.org।

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये हालसम्म 1323 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 156, नुवाकोटमा 192, धादिङमा 67, चितवनमा 360, गोर्खामा 73, तनहुँमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 215 जना गरी 1323 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरुष र 453 नखुलेको गरी जम्मा 1030 शव व्यवस्थापन माटोमुनि सुरक्षित राखिएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 846 गरी कुल 2106 डिएनए नमुना संकलन गरिएको छ। साथै पहिचान नभएको 1270 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4898 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3655 जना व्यक्तिलाई राखिएको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट हिजो दुईजनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू दुईजना नेपाल विद्युत प्राधिकरणमा कार्यरत सञ्जय शाह र कबीर महर्जन रहनु भएको छ। सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल देखिएपछि तत्कालै काठमाडौँ स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा भर्ना गरी उपचार जारी राखिएको छ। सुरुमा उद्धार गरिनुभएका अर्का व्यक्ति सञ्जय शाहको अवस्था भने सामान्य रहेको छ। सुरुङभित्रबाट एकजनाको शव निकालिएको र पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। सुरुङभित्र फँसेका अन्य मानिसहरूको खोजी भइरहेको छ। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले हिजो भोटेकोसी बाढी सम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ, चिलिमे, अप्पर त्रिशुली 1, अप्पर त्रिशुली 3A, अप्पर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका जानकारी दिनुभयो। हालसम्म उद्धार गरिएका मध्ये 300 भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको र अझै 35 देशका करिब 600 विदेशी नागरिक बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोसी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्।
चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरुङ रसुवा सीमा नाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहाव समेत प्रभावित भएको छ। पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। अध्यक्ष ठेकरेका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुर्याइएको छ, क्षति पुगेको छ। पहिरोले चौलानी नदीको बहाव प्रभावित बनाएपछि नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको प्रमुख जिल्लाधिकारी वर्तराज पौडेलले बताउनुभयो। नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन पनि सचेत गराइएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम सुरु गरिएको छ। 2 दिन रुख बाँस काट्ने र झाडी सफा गरेपछि हिजोदेखि ट्र्याक खोल्ने काम सुरु गरिएको नौबिसे मुगलिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। सडकभन्दा करिब 9 मिटर अग्लो डाँडालाई काटेर खोल्न लागिएको ट्र्याक 350 मिटर लामो र 7 मिटर चौडाइको हुने उहाँले बताउनुभयो। निर्माण कम्पनी शर्मा जेभीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार एक सातादेखि 10 दिनभित्र ट्र्याक खोल्ने काम सकिनेछ। यही भदौ 14 गते उक्त सडक भाँसिएसँगै राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक सम्पर्क विच्छेद भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ। राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले ट्राफिक व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गर्दै मालवाहक सवारी साधन रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्ला स्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारी साधनको तौल सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ। बागमती प्रदेश सरकारले हेटौडा काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी कोगटे इपा सेसनेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सडकको आवश्यकता बढेसँगै प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 स्थित परेवा भीर सडक खण्डमा मर्मत गर्न आज 12 घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङद्वारा जारी सूचनामा यही भदौ 20 गते अर्थात् आज बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र सब वाहन बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाएको हो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले भोटे कोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चार माध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। भोटे कोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै सञ्चार मन्त्री डाक्टर तिमिलसेनाले उनीहरूको व्यक्तिगत विवरण, तस्विर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नुभएको हो।
प्रेस काउन्सिल नेपालले विपदका बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीड़ितको गोपनीयता उल्लङ्घन हुने सामग्री सार्वजनिक नगर्न पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह गरेको छ। विपदका बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै काउन्सिलले सही पुष्टि भएका र जीवनोपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो। यस्तै काउन्सिलले पुरानो विपदको भिडियो, अर्को देश वा स्थानको दृश्य, सम्पादित सामग्री, कृत्रिम बौद्धिकता एआईबाट सिर्जित दृश्य, अपुष्ट मृत्यु वा बेपत्ताको संख्या तथा नक्कली राहत वा सरकारी सूचनाप्रति विशेष सतर्कता अप्नाउन भनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीड़ितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिनुभएको पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। र राहदानी विभागले यही भदौ 22 र 23 गते सोमबार र मंगलबार विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो। विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आउन आग्रह गरेको छ। यो सँगै बिहान 6 बजेको समाचार सकियो। यसपछि कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल भदौ 20 गते शनिबार, भाद्र कृष्ण पक्ष नवमी तिथि, तदनुसार 5 सेप्टेम्बर सन् 2026, नेपाल सम्बत 1146, आज गुलागा 9। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले भोटे कोशी हिमबाढीपछि सुरुङभित्र फसेका दुई मानिसहरूको चमत्कारिक जीवितै उद्धार सम्बन्धीको प्रसङ्गलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। गोर्खापत्र दैनिकबाट सुरुङभित्र चमत्कारिक सफलता शीर्षकको समाचार लिँदैछौँ। भोटेकोशी बाढीले विभिन्न जलविद्युत आयोजनामा अकल्पनीय क्षति पुर्याउँदा दशौं दिनसम्म सुरुङभित्र फसेकाको उद्धारमा नेपाली सेनासहितको टोलीले चमत्कारिक सफलता प्राप्त गरेको छ। खोज तथा उद्धारलाई तीव्रता दिने क्रममा शुक्रबार त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फसेका सप्तरी तिलाठी कोइलाडी 4 31 वर्षीय सञ्जय कुमार शाह र काठमाडौँ किर्तिपुरका 44 वर्षीय कबीर महर्जनको जीवितै उद्धार गरिएको हो। दुवैजनालाई हेलिकप्टर मार्फत काठमाडौँ स्थित वीरेन्द्र अस्पताल छाउनी ल्याएर उपचार भइरहेको छ। उक्त सुरुङभित्र अझै मानिस जीवितै रहेको हुन सक्ने आशा बढेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङभित्र थप व्यक्ति फसेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोज तथा उद्धार थप तीव्र पारिएको बताउनुभयो। उहाँले भन्नुभयो, सुरुङभित्रको जीवन उद्धारका लागि हाम्रो प्रयास निरन्तर जारी छ। सबैलाई फेला नपारुन्जेल खोज तथा उद्धार कार्य जारी रहनेछ। उहाँका अनुसार त्रिशुली 3A सुरुङमा नेपाली सेनाका 75 सशस्त्र प्रहरी बलका 18 तथा नेपाल प्रहरी र प्राविधिक विज्ञसहितको संयुक्त टोली परिचालित छ। कृष्ण अष्टमीकै दिन सञ्जयको नयाँ जीवन शीर्षकको समाचार पनि गोर्खापत्र दैनिकबाटै लिँदैछौ। 10 दिनदेखि ओछ्यानमै हुनुहुन्थ्यो तिलाडी कोइलाडी गाउँपालिका वडा नम्बर 4 शाह टोलकी 50 वर्षीय कपूर देवी शाह। न खाना खान मन लाग्यो, न कसैसँग बोल्न, आँखा अघि घुमिरहन्थ्यो त केवल छोरा सञ्जयको अनुहार। भोटेकोशी नदीमा 10 भदौमा आएको बाढीपछि छोरा सम्पर्कविहीन हुँदा आमाको संसार नै अँध्यारो भएको थियो। तर शुक्रबार बिहान करिब 10 बजे सम्पर्कविहीन भएको 10औं दिन छोराको सकुशल उद्धार भएको खबरले 10 दिनदेखिको त्यो अँध्यारो चिरिदियो। खबर सुन्नासाथ पुरदेवी ओछ्यानबाट जुरुक्क उठ्नुभयो, आँसु झरे, तर यसपटक ती आँसु पीडाका थिएनन्। उहाँले खाना खानुभयो, हिँड्न थाल्नुभयो। लामो समयदेखि शोकमा डुबेको घरमा एकाएक खुसी फर्कियो। 10 दिनदेखि छोरा सम्पर्कविहीन भएकाले शोकमा ओछ्यानमै थिए कपूर देवीले भन्नुभयो, आज छोराको सकुशल उद्धार भएको खबर आएपछि ओछ्यानबाट उठे र खाना खाए। तिलाठी कोइलाडी गाउँपालिका 4 31 वर्षीय सञ्जय शाह रसुवा स्थित त्रिशुली 3A जलविद्युत आयोजनामा मेकानिकल फोरम्यान पदमा कार्यरत हुनुहुन्छ। भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण उहाँ आयोजनाको सुरुङभित्र सम्पर्कविहीन हुनुभएको थियो। उद्धारकर्ताले सुरुङ शुक्रबार बिहान उहाँलाई जीवितै उद्धार गरेका हुन्। सञ्जयसँग परिवारको अन्तिम सम्पर्क भदौ 10 बिहान 7:45 बजे भएको थियो। भाइ सञ्जीव शाहका अनुसार त्यस दिन दाजुसँग भिडियो कलमा कुरा भएको थियो, तर फोनमा आवाज सुनिएन। त्यसपछि सञ्जयले मोबाइलको ब्याक क्यामेरा अन गरेर सुरुङभित्र रहेका मानिस देखाउनु भएको थियो। दाजुले सुरुङभित्रको मेसिन देखाउँदै हुनुहुन्थ्यो। सञ्जीवले भन्नुभयो, त्यसै क्रममा करिब 5 सेकेन्डमै फोन काटियो, त्यसपछि दाजुसँग सम्पर्क हुन सकेन। त्यसपछि सुरु भयो परिवारको प्रतीक्षा। हरेक क्षण सञ्जयको खबरको पर्खाइमा बित्न थाल्यो। दिन बित्दै जाँदा परिवारमा निराशा र चिन्ता दुवै बढ्दै गए। पछिल्लो पटक 2083 असारमा 10 दिनको घरविदामा आएका सञ्जय असार 20 आयोजनातर्फ फर्किनु भएको थियो। उहाँ करिब 3 वर्षदेखि त्यहाँ कार्यरत हुनुहुन्छ। छोराको अवस्थाबारे खबर नआएपछि आमा कपूर देवी ओछ्यानमै थालिनु भएको थियो। शुक्रबार आएको एउटा खबरले उहाँमा फेरि खुसी फर्कायो।
कपूर देवीका लागि सञ्जयको उद्धार केवल छोराको सकुशल फिर्तीको खबर मात्र होइन, भगवान प्रतिको आस्था पनि बढाएको छ। सञ्जय श्रीमद् भागवत कथामा विशेष रुचि राख्ने र धार्मिक स्वभावका हुनुहुन्छ। कृष्ण अष्टमीकै दिन छोराको जीवितै उद्धार भएकोमा आमा यसलाई भगवान श्रीकृष्णको कृपा ठान्नुहुन्छ। मेरो छोरा श्रीमद् भागवत कथामा बढी रुचि राख्थ्यो, धार्मिक प्रवृत्तिको पनि हो, उहाँले भन्नुभयो। कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णले मेरो छोरालाई पुनर्जीवन प्रदान गर्नुभएको छ। यो प्रसङ्ग आजको गोर्खापत्र दैनिकबाट लिएका हौँ। आजको नयाँ पत्रिका दैनिकले पनि मृत्यु जितेर फर्किएका सञ्जय र कबीरका परिवारमा खुसीको भेल शीर्षक दिएर यो समाचार प्रकाशन गरेको छ। यसको उपशीर्षकमा यसरी गरिएको थियो उद्धार शीर्षकको समाचार पनि छ। नेपाली सेना, विदेशी प्राविधिक तथा विद्युत प्राधिकरणका प्राविधिक सहितको उद्धार टोलीको निरन्तरको कठोर मेहनतपछि माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनालाई जीवितै बाहिर निकाल्न सम्भव भएको हो। 13 भदौदेखि खोज तथा उद्धारको काम थालिएको थियो, त्यस यता 24 घण्टा जसो उद्धार कार्य जारी थियो। आयोजनाको बाँध बाहेक अधिकांश संरचना भूमिगत छन्। बाढीले नदीको सतह र किनारमा ठूलो मात्रामा ढुङ्गा, माटो तथा लेदो थुपारेपछि आयोजनाको संरचना कहाँ छ भन्ने पहिचान गर्न समेत कठिन भएको थियो। बिहिबार मात्रै सुरुङको मुख खुलाएर उत्खनन सुरु गरिएको थियो। प्रवेशद्वारसम्मै ठूला ढुङ्गा थुप्रिएका थिए। विस्फोटक पदार्थ प्रयोग गरेर ती ढुङ्गा फुटाउँदै बाटो बनाइएको थियो। सुरुङभित्र पनि लेदो, ढुङ्गा र माटो थुप्रिएको थियो। मेसिनको प्रयोग गरेर ती अवरोध बाहिर निकाल्दै उद्धार टोली बिस्तारै अगाडि बढेको थियो। यिनै निरन्तर प्रयासपछि शुक्रबार उद्धार टोली सुरुङमा करिब 30 मिटरसम्म प्रवेश गर्न सफल भयो र त्यहीँबाट आयो लामो प्रतीक्षापछिको खुसीको खबर। सुरुङभित्रबाट दुईजनालाई जीवितै र एकजनाको शव बाहिर निकाल्न सकियो। यस परियोजनामा दुईजनाको जीवितै उद्धार भएपछि अन्य सुरुङबाट पनि जीवित उद्धार हुने आशा पलाएको छ। यो प्रसङ्ग नयाँ पत्रिका दैनिकबाट लिएका हौँ। अन्नपूर्ण पोस्टमा पनि दुईजना त निस्किए, अझै उद्धारको पर्खाइमा 936 जना शीर्षक दिएर समाचार प्रकाशन गरिएको छ। नुवाकोटको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट शुक्रबार दुईजना कर्मचारीको जीवितै उद्धार गरिएको छ। भोटेको सीमा बाढी आएको करिब 216 घण्टापछि पनि जीवितै उद्धार हुन सकेकाले अरू आयोजनाका टनेलमा फँसेकाहरूको पनि यसै गरी उद्धार हुने आशा जागेको छ। 11 आयोजनाका 936 जना सम्पर्कविहीन छन्। यो प्रसङ्ग अन्नपूर्ण पोस्टमा छ। यहाँ विदेशीलाई दिए भइहाल्छ भन्ने सोच नै गलत शीर्षकमा श्रीराम नेउपानेको टिप्पणी पनि प्रकाशित छ। सुरुङभित्रको उद्धार कार्य बाहिर सोचे जस्तो सरल हुँदैन, यो अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ। भित्रको कठिन भूगोल र ढुङ्गा माटोको अवस्था हेरेर मात्र काम अघि बढाउनु पर्ने भएकाले बाहिर जस्तै तीव्र गतिमा काम गर्न असम्भव प्राय हुन्छ। अहिले हामीले सुरुङको मुख पहिचान गरी निरन्तर ढुङ्गा, लेदो र भत्किएका संरचनाहरू हटाउने काम गरिरहेका छौँ। त्रिशुली 3A उद्धारका क्रममा घरभन्दा ठूला 24 चट्टानहरू फुटाउनु परेको थियो, जहाँ भारी उपकरण, स्काभेटर तथा ड्रिलिङ प्रविधिको प्रयोग गरियो। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सबैभन्दा छोटो र प्राविधिक रूपमा उपयुक्त मार्गबाट करिब 160 मिटर सुरुङ खोल्यो। भित्रबाट आवाज सुनिएपछि उद्धारकर्ताले फँसेका मानिसहरूसँग संवाद गर्न सफल भए। त्यसपछि कार्यलाई तीव्र पार्दा दुईजनालाई जीवितै र एकजनालाई मृत अवस्थामा बाहिर निकालियो। सुरुङको माथिल्लो भागमा रहनेहरूको जीवितै रहने सम्भावना बढी हुन्छ, तर तल्लो भाग लेदोले भरिएकाले त्यहाँ खोजतलास गर्नु अझै चुनौतीपूर्ण छ। धेरैलाई लाग्न सक्छ मेसिन छाडेर बेलचाले किन खनियो। वास्तविकता के हो भने संसारको कुनै पनि ठुलो मेसिन यस्तो सुरुङभित्र छिर्न सक्दैन। यो प्रसङ्ग आजको अन्नपूर्ण पोस्टबाट लिएका हौँ।
44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग शीर्षकको समाचार पनि अन्नपूर्ण पोस्टबाट लिँदैछौँ। अति कम विकसित देशहरूको समूह एलडिसीले भुटेकोसी बाढीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिमा आबद्ध 44 देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको डिलीबाट 26 बुदा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड दिएको छ। एलडिसी ग्रुपको मन्त्री स्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिम चट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीरताप्रति धनी एवं विकसित मुलुकहरूको ध्यान खिचेका हुन्। यो समाचार अन्नपूर्ण पोस्टबाट लिएका हौ। आजको नागरिक दैनिकले पनि सुरुङभित्र निसासिएका 10 दिन सञ्जय र कबीरको उद्धार बेपत्ताका परिवार आशावादी शीर्षक दिएर यो समाचार प्रकाशन गरिएको छ। परिवारमा फर्कियो खुसी। देवकुमार शाह सञ्जय शाहका जेठानको भनाई यहाँ समेटिएको छ। हामीले त आशा मारिसकेका थियौँ। उहाँका बुवाले हिजो मात्रै अस्पताल गएर रगत दिनुभएको थियो डिएनए परीक्षणका लागि। आज जेठानको सकुशल उद्धार भयो, हाम्रो खुसी फर्कियो। त्यसै गरी कबीर की पत्नी हिरा शोभा महर्जनको भनाई पनि यहाँ समेटिएको छ। बाढीपछिका 10 दिन मेरा लागि एकदमै कष्टकर रहे, उहाँलाई कति सकस भएको होला। म मेरा श्रीमानले सुरुङमा 10 दिन मृत्युसँग जुझ्दा भोगेको पीडाबारे कल्पना पनि गर्न सक्दिन। यो प्रसङ्ग आजको नागरिक दैनिकमा प्रकाशित छ। मानसिक तनावमा बाढी प्रभावित छैन मनोपरामर्श शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौँ। भोटेकोसी त्रिशुली बाढीमा परिवारदेखि घरबारसम्म गुमाएकाहरू अत्यधिक मानसिक तनावमा छन्। उनीहरूलाई मनोपरामर्शको आवश्यकता छ, तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान पुर्याउन सकेका छैनन्। होल्डिङ सेन्टरमा राखिएका पीडितहरूमा एकोहोरिने, ननिदाउने, खान नमान्ने, परिवारका मृतक तथा बेपत्ता सदस्यको नाम लिएर बरबराउने समस्या देखिएका छन्। आफ्नै घरमा बसिरहेका ज्यान गुमाउने र सम्पर्कविहीनहरूका परिवारका सदस्यहरूमा पनि यस्तो समस्या देखिएको छ। रसुवा, नुवाकोट, काठमाडौँ र धादिङका 32 स्थानका होल्डिङ सेन्टरमा बाढी प्रभावितलाई राखिएको छ, तर त्यहाँ सरकारी मनोपरामर्शदाता नरहेको यो प्रसङ्ग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: भत्किएका सपनाहरू कसरी फर्किएलान्? यो विनाशकारी बाढीको मुख्य कारण के हो? यो बाढीले तल्लो तटीय क्षेत्रको जनजीवन र नदी किनारका बस्तीहरूमा कस्तो दीर्घकालीन जोखिम थपेको छ? आगामी दिनमा यस्तो ठूलो मानवीय र भौतिक क्षति हुनबाट रोक्न नेपालको बाढी पूर्वानुमान प्रणाली अब कसरी अगाडि बढाउनु पर्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ हिम बाढी अनुसन्धानकर्ता तथा भौगोलिक प्रकोप विज्ञ श्री कमल दुवेदीसँग। श्री कमल सर, यहाँलाई कार्यक्रममा स्वागत छ। श्री कमल सर, रसुवाको भोटेकोसी नदीमा अप्रत्याशित रूपमा यति ठुलो भयानक बाढी आउनुको कारण चाहिँ के हो?
1: यो जुन चाहिँ माथि यो हाम्रो लामटाङ लिरुङ हिमाल हामी देख्छौँ, यो तीन कुने हिमाल माथि उत्तरपट्टि काठमाडौँबाट ठ्याक्क त्यसको ठ्याक्कै पछाडिपट्टि त्यसको उत्तर पूर्वी पूर्व धारमा माथि चट्टान माथि रहेको ह्याङ्गिङ ग्लेसियर जुन चाहिँ हिम नदी जुन चट्टानको माथि भिरमा थियो, त्यो चट्टान चाहिँ तलको चट्टान र बरफको सहितै लगभग चाहिँ 1.5 किलोमिटर तल चाहिँ नि अर्को जहाँ चाहिँ उपत्यकामा चाहिँ नि हिम नदी नै थियो, त्यहाँ बज्रिन जाँदाखेरि चाहिँ धुलो पिठो भयो त्यो सबै चाहिँ पदार्थ, त्यहाँ भएका चाहिँ नि चट्टान, त्यहाँ भएको ढुङ्गा माटोदेखि लिएर बरफसम्म त्यो भएपछि त्यो चाहिँ नि एकदम द्रुत गतिमा त्यो चाहिँ नि लेन्द्रे खोला हुँदै चाहिँ रसुवागढी हाम्रो नाकासम्म पुग्यो र त्यसपछि त्रिशुलीमा चाहिँ त्यो चाहिँ हिमबाडीको रूपमा तल चाहिँ एकदम द्रुत गतिमा आउन गयो। र यस्तो खालको प्रक्रियालाई एउटा जर्मनमा एउटा शब्द छ स्टुर्स स्ट्रोम भन्छ, त्यो भनेको के चुर्च भनेको एकदम जोडसँग चाहिँ खस्नु बज्रिनु, त्यसको चाहिँ वेभ एकदम चाहिँ टाढासम्म जान सक्यो, चाहिँ ठुलो भएको ढुलो पिठो भएको चट्टानका टुक्राहरू सहितको पदार्थ त्यो जान सक्छ भन्दा यो त्यस्तो खालको एउटा भौगोलिक प्रक्रियाबाट चाहिँ यो प्रकोप सिर्जना हुन गयो।
0: श्री कमल सर, आम श्रोताले बुझ्ने गरी भनिदिनुहोस् न, यो लेदो सहितको बाढी सामान्य बाढी भन्दा कति गुणा बढी खतरनाक हुने गर्छ?
1: यो एकदमै अब यसमा के हुन्छ भने जस्तो हामीले सामान्य बाढी भनेर के गरी बुझ्छौँ भनेदेखि बाढी पानी हुन्छ, त्यसमा पानीको मात्रा धेरै भएको अथवा केही चाहिँ नि त्यसमा छिरिनी भनौँ हामी सेडिमेन्ट भनौँ होइन, त्यसमा चाहिँ नि सहितको बाढी पनि लगभग पानी बगेको जस्तै बिस्तारै अथवा अकस्मात पनि त्यो चाहिँ त्यसको सतह बढ्छ, तर त्यो बग्नलाई चाहिँ पानी जसरी बग्छ नि त्यो पानी बग्ने प्रक्रियाबाटै बग्छ भनेदेखि यो चाहिँ एउटा हिमबाढी भन्छु म यसलाई, जस्तो यो हिमबाढी थोरै पानी हुन्छ त्यसमा तर चाहिँ त्यसमा धेरै चाहिँ नि मात्रामा चाहिँ गेग्रान हुन्छ, जस्तो सेतीबाढी जुन 2012 सन् 2012 मे 5 आएको थियो त्यस बेलाको मैले चाहिँ नि त्यो बाढीको पानीको त्यसको चाहिँ मसँग नमुना थियो र त्यसबाट मैले हेर्दाखेरि के देखेँ भन्दाखेरि लगभग 2/3 चाहिँ नि त्यसमा से त्यो थिग्रिनी र चाहिँ जम्मा चाहिँ नि 1/3 मात्रै पानी थियो होइन, त्यो पानी पनि बरफका टुक्राहरू जुन जो धुलो पिठो भएर आएको बरफका टुक्राहरू थिए ती चाहिँ नि पछि पग्लिँदै गएर पानी बन्न गएको हो होइन भन्दा यसरी यसमा एकदम धेरै चाहिँ गेग्रान हुने हुँदा र चाहिँ एकदम द्रुत गतिमा यो आउने हुँदा यसले चाहिँ नि जस्तो पानी जसरी खोलाको किनारै किनार जान बग्ने र सतह बढ्दै जाने भन्ने यस्तो खालको चाहिँ नि नभएर यो चाहिँ नि द्रुत गतिमा आउने र यसको पहाड माथि पनि ठोकिएर माथि चढ्ने माथि हुरिने होइन यसरी र माथिल्लो टारमा भएका बस्तीहरूमा पनि चाहिँ नि क्षति पुर्याउन जाने यस्तो हुन्छ यो हिमबाढी होइन। त्यस कारणले गर्दा सामान्य बाढी मान्छेहरूले धेरैले चाहिँ सामान्य बाढी भन्ने हिसाबमा चाहिँ यो अब लिएर पनि पूर्व सूचना प्राप्त भएपछि पनि सुरक्षित ठाउँमा भाग्नलाई अलिकति ढिलो गरेको पनि भन्ने कुराहरू सुनिएको छ भन्दा यो हिमबाढी एकदम शक्तिशाली हुन्छ किनकि यसमा चाहिँ चट्टानदेखि लिएर त्यहाँ चाहिँ रुखपातदेखि सबै सोरिएर बगेर घुरिँदै आएको हुन्छ होइन, यसको चाहिँ अब घनत्व धेरै हुने र गति पनि धेरै हुने हुँदाखेरि यसले ठुलो चाहिँ नि क्षति चाहिँ गर्छ, त्यस कारणले गर्दाखेरि यो हिमबाढीको क्षति एकदम ठुलो रूपमा हुन गएको छ।
0: श्री कमल सर, हामीले बाढीको अहिले कुराकानी गरिरहँदाखेरि रसुवाको भोटेकोसी नदीमा जुन खालको बाढीको हामीले सामना गर्यौँ यो क्षेत्रमा अझ आगामी दिनमा पनि केही जोखिमको सम्भावना देखिन्छ?
1: अब यस्तो छ, हिमाली क्षेत्रमा सबै हिमाली क्षेत्रमै अहिले के छ भनेदेखि जस्तो विश्व तापमान वृद्धिको कारणले त्यहाँ चाहिँ नि अब हिजो हिउँ पर्ने ठाउँमा जहाँ बरफ जमेर बसेको थियो, माटो पनि जमेर बसेको बरफले जमाएर राखेको थियो, ती ठाउँहरूमा अहिले वर्षा हुन्छ र तापक्रम पनि पहिला भन्दा बढेर गएको छ, हिमरेखा माथि चढ्दैछ भनेपछि त्यो जमेर बसेको जुन हिमनदीको चाहिँ नि थिग्रिनी जुन छ त्यो चाहिँ अब त्यो ठाउँमा ठुलो वर्षा हुँदाखेरि पनि यस्ता खालका बाढी सिर्जना हुन सक्छन् होइन, अब यस्तै गरी माथिपट्टि चाहिँ नि अब रहेका चाहिँ हिमनदी नै पनि खस्दाखेरि चाहिँ नि पनि यस्ता बाढीहरू जना हुन सक्छन् अथवा यस्तै एभलान्स जुन आएर यस्तो खालको चाहिँ बाढी पनि सिर्जना हुन सक्छन् भन्दा अब हामीले त्यस कारणले गर्दाखेरि त्यो चाहिँ नि अब त्यसको सम्भावना छैन नै भन्न त पक्कै पनि सकिँदैन, तर चाहिँ नि अब जस्तो अब अहिले पनि त्यहाँ अरू पनि यस्तै खालका चाहिँ यो चिरा परेर बसेका बरफका चट्टानका बरफका चाहिँ नि ऊहरू देखिन्छ, हिमनदी देखिन्छन् होइन, तर अब के छ भने त्यो मुनिपट्टिको चट्टान सहितै खस्ने भनेको त्यो खस्न सक्छ कि सक्दैन भन्ने कुरा अब गहन अध्ययन नगरिकन हामीले भन्न

0: सक्दैनौ, तर पनि सतर्क रहनुपर्छ। यस्ता सम्भावनामा एकदम निकट भविष्यमा नभए पनि टाढा सुदूर भविष्यमा चाहिँ यस्ता प्रकोप पक्कै पनि हुन सक्छन्।
1: रसुवाको भुटेको सीमा जुन खालको बाढी आयो, यो बाढी पछिको जुन क्षति हामीले बिहोर्यौं, यो बाढी आउनु र हामीले पूर्व सूचना नपाउनुको बीचमा कहाँनिर हामी चुक्यौं जस्तो लाग्छ यहाँले हेर्दाखेरि?
0: जुन चाहिँ अब यति ठुलो लेभलमा बाढी आउला भन्ने चाहिँ धेरैको कल्पनामा थिएन। एउटा कुरा चाहिँ त्यो बाढी आएको सूचना आउँदा आउँदै पनि बाढी त बाढी तल नदीमा आउने हो, माथि टारमा आउँदैन, अथवा चाहिँ यति यति शक्तिशाली यति माथिसम्म आउँदैन भन्ने एउटा त्यो चाहिँ नि मेसेज पाएकै ठाउँमा पनि जुन चाहिँ नि धेरै मानिसहरू चाहिँ क्षति हुनुमा चाहिँ मानिसहरूको हताहत हुनुमा चाहिँ त्यसको चाहिँ एउटा भूमिका छ। भन्दाखेरि हामीले बाढी भने सामान्य बाढीको रूपमा मात्रै लियौँ, यसलाई हिमबाढीको रूपमा लिएनौँ। हुन त अब लगभग हाम्रो गत वर्ष अलि अगाडि पनि त्यस्तै खालको बाढी आएर होइन अलिकति योभन्दा सानो स्केलको बाढी आएर क्षति त भएकै थियो त्यो बेलामा पनि होइन। भन्दाखेरि अब यस्तो खालको यो हिम पहिरो सहितको बाढी जुन छ त्यस्तो खालको बाढीको बारेमा स्थानीयमा चेतना नभएर पनि क्षति हुनुगयो। र दोस्रो कुरा के हो भने जस्तो अघि मैले भने जुन बाढी नर्मल साधारण रूपमा आउने बाढी भन्दा यो चाहिँ त्यो स्टुर्च स्ट्रोम भन्ने मैले त्यो जर्मन शब्द थियो होइन भन्दाखेरि त्यो चाहिँ चट्टानको चाहिँ नि एक प्रकारको टुक्रिएर आएको आँधी होइन चट्टानी आँधी भनौँ आँधी जस्तै भन्दाखेरि पनि भयो यसलाई होइन। अन्त त्यसरी आएको हुँदाखेरि त्यसरी आउला त्यहाँ भन्ने त्यो आकलन चाहिँ नहुनु पनि हो। तर अब के छ भने हामीले अब पूर्व सूचनाकै कुरा गर्दाखेरि पनि हामीले अहिले स्थापना गरेको पूर्व सूचना प्रणाली भनेको कस्तो छ भने खोलाको पानी चाहिँ नदीको पानी चाहिँ बिस्तारै तह बढ्दै गएपछि घट्ने बढ्ने चाहिँ त्यो यन्त्रले चाहिँ नि पठाउने भन्ने हिसाबमा हो। अब अहिलेको यो त यस्तो खालको ठुलो चाहिँ नि छाल आयो कि द्रुत रूपमा चाहिँ आयो कि त्यो चाहिँ नि यन्त्र एकैचोटि बगाइदिएपछि त्यसले सूचना पनि दिन सकेन। तर हामीलाई थाहा भइसकेपछि पनि जुन सूचना तल सम्प्रेषण भएको थियो त्यो पनि मानिसहरूले चाहिँ त्यसलाई कसरी ग्रहण गर्ने भन्ने चाहिँ अलिकति त्यसमा कमजोरी भयो कि अथवा चाहिँ मान्छेले गएपछि कहाँ भाग्ने कसरी भाग्ने भन्ने कुरामा पनि सुरक्षित ठाउँहरू पनि पहिला चाहिँ पहिचान भएर त्यसलाई चाहिँ हामीले अभ्यास पनि गरेर राखेको भए चाहिँ नि अब सायद अब अलिकति अझ क्षति अब तलोमा लान पो सकिन्थ्यो कि भन्ने चाहिँ नि त्यति म चाहिँ सोच्छु।
1: श्री कमल सर, यहाँले अघि विश्व तापमानको प्रभावको कारण पनि जोड्नुभयो यो बाढी आउनुको पछाडि, के जलवायु परिवर्तनको असर पनि देखिन्छ यो बाढी आउनुमा?
0: पक्कै पक्कै पक्कै यो त एउटा मुख्य कारण नै त्यही हो। किनभने हिमाली क्षेत्रमा जहाँ हिउँ पर्थ्यो बरफहरू जमेर बसेको थियो होइन भन्दाखेरि त्यो क्षेत्रमा अहिले पानी पर्छ र त्यो चिनिया पक्षबाट केही चाहिँ त्यो बेलाको चाहिँ तापक्रमका डेटाहरू पनि आएका छन् होइन। त्यसमा हेर्दाखेरि त्यो चाहिँ एकदम केही दिनदेखि एकदम त्यहाँ त्यो क्षेत्रमा चाहिँ तापक्रम माथि भएको भन्ने कुरा छ। भनेपछि त्यो तापक्रम बढ्दाखेरि के हुन्छ हिमाली क्षेत्रमा हिउँ पग्लिएर पानी बनेर त्यो चाहिँ च्यापहरूमा छिर्ने र त्यसपछि फेरि त्यो चाहिँ त्यसको चाहिँ जम्ने त पग्लिने जम्ने पग्लिने प्रक्रियाले चाहिँ हरू पनि भइरहेको हुन्छन्। त्यसले चट्टानको क्षयीकरण पनि बढाउने भयो होइन भन्दाखेरि अब त्यस कारणले गर्दा यस्तो खालका अहिले जुन हिमाली क्षेत्रमा भइरहेका प्रक्रियाको मुख्य कारक तत्व भनेको चाहिँ यही विश्व तापमान वृद्धि नै हो।
1: विश्व तापमान वृद्धिका असरहरू नेपाल जस्ता विकासोन्मुख देशहरूले भोगिरहँदाखेरि जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने सन्दर्भमा अब हाम्रा योजनाहरू कामहरू कार्यहरू कस्तो हुनुपर्छ?
0: अब मुख्य गरी हामीले चाहिँ अब यो जोखिम घटाउनेतिर हामीलाई चाहिँ किन हामी जलवायु परिवर्तनको सबभन्दा मुख्य चाहिँ हामी त्यसको हामी भिक्टिम हौ होइन हामी त्यसको असर चाहिँ हामीले भोग्नु परिरहेको छ। जबकि हामीले गरेको हाम्रो त्यो जलवायु परिवर्तनमा हामीले गरेको कन्ट्रिब्युसन कम छ होइन हाम्रो योगदान कम हुँदा हुँदै पनि असर चाहिँ हामीले सबभन्दा ठुलो भोग्नु परिरहेको छ। र त्यो हिसाबमा हामीले चाहिँ त्यसबाट चाहिँ हामीले विश्व समुदायसँग आवाज पुर्याएर हामीलाई चाहिँ सुरक्षित भविष्यको लागि हामीले चाहिँ त्यो जोखिम कम गर्नलाई के गरी चाहिँ हामीले कामहरू गर्न सक्छौँ त्यतातिर हामी जानुपर्छ।
1: रसुवाको भोटेको सी जस्तै अन्य कुन कुन क्षेत्रहरू बाढीको उच्च जोखिममा देखिन्छन्?
0: यस्तो खालको हिमबाढी भनेको चाहिँ हिमाली क्षेत्र जुन चाहिँ दुईटा कुरा हुन्छ, एउटा चाहिँ जहाँ चाहिँ पहिलाको चाहिँ नि अहिले हिउँ जमेर बसेको बरफ अथवा हिमनदी भएका क्षेत्रहरूमा बाट उद्गम भएका चाहिँ नि नदी नालाहरू होइन र अथवा चाहिँ नि अहिले बरफ नभए पनि पहिलाको अब जुन हामी चाहिँ नदी बनेको क्षेत्र जुन चाहिँ अहिले हिउँ छैन तर पनि त्यसको चाहिँ थिग्रिनी चाहिँ जुन त्यहाँ जम्मा भएर बसेको चाहिँ नि धेरै त्यस्ता खालका चाहिँ क्षेत्रहरूमा अहिले जुन पानी परेर त्यो गेग्रान भाव सहितको बाढीहरू आउने क्षेत्रहरू जुन छ ती क्षेत्रहरूमा अब अहिले जुन विश्व तापमान वृद्धिको कारणले गर्दाखेरि ठुल्ठुलो चाहिँ एकदम लामो समय वर्षा हुने होइन अब छोटो समयमा ठुलो वर्षा हुने त्यस्तो चाहिँ छिटो छिटो भइरहेको छ र त्यस कारणले गर्दा त्यस्ता क्षेत्रहरू मिले एकदम सतर्कता साथ पूर्व सूचना प्रणालीदेखि लिएर शिक्षा जस्तो त्यो चेतनादेखि लिएर शिक्षादेखि नै हामी चाहिँ स्कुलको चाहिँ हामी चाहिँ विद्यालय पाठ्यक्रममा नै यो कुराहरू समावेश गर्दै अगाडि बढ्नुपर्ने देख्छु म।
1: श्री कमल सर, जस्तो अकस्मात आउने ठुला बाढीको पूर्व जानकारीका लागि हाम्रो पूर्व सूचना

0: प्रणाली कस्तो हुनुपर्छ?
1: अब यसमा चाहिँ मैले अघि अलिकति जोडे पनि, अब जस्तो अब हामीले जुन चाहिँ नि यस्तो खालको बाढी आउँदाको कस्तो खालको चाहिँ ऊ आउँछ भने एकदम जमिन थरिएर भुइँचालो आएको जस्तै, किनभने ठुल्ठुला ढुङ्गाहरू यसमा सँगै बगेर आउने, बज्रिने होइन, अर्को चट्टानमा बज्रिने हुँदाखेरि त्यो त्यसले कम्पन जस्तै भूकम्पको जस्तै कम्पन लिएर आउने होइन त्यो हुन्छ। त्यसपछि ठुलो आवाज चाहिँ एकदम दसौँ चाहिँ हेलिकप्टर एकैचोटि उडेको जस्तो ठुलो आवाज सहितको आएको भन्ने कुरा चाहिँ स्थानीय जुन चाहिँ यो बाढीग्रस्त यस्ता खालका चाहिँ हिमबाढी आएको क्षेत्रका मान्छेहरूको चाहिँ अनुभवले देखाएको छ। र त्यो सँगसँगै हामीले अब पूर्व सूचना प्रणालीमा पनि यो पानीको सतह मात्रै नभएर जमिन हल्लिएको पनि थाहा हुने खालका चाहिँ अरू प्रविधिहरू पनि हुन्छन् होइन, भन्दाखेरि हामीले फरक प्रविधि प्रयोग गरेर पनि सुरक्षाका उपायहरू कसरी अप्नाउन सकिन्छ भन्ने हामीले यो विषयमा चाहिँ छलफल गर्नु जरुरी छ।
0: यहाँले त निकै लामो समय विशेष गरी हिम पहिरोको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहनु भएको छ। नदी किनारको सभ्यतासँग हाम्रो सम्बन्ध जोडिएको छ, नदी किनारमा हाम्रा बस्तीहरू अवस्थित छन् र हाम्रा विकास निर्माण पनि त्यही गतिमा अगाडि बढिरहेका छन्। यसरी हेर्दा हामीले गर्ने कहीँ विकास निर्माणका गतिविधिले गर्दा पनि हामीलाई यस्ता खालका बाढीको जोखिमले थप पीडा दिएको, थप जोखिम निम्त्याएको जस्तो देखिन्छ।
1: कतिपय हिसाबमा हाम्रा चाहिँ जुन चाहिँ बस्ती विकास भएका छन् नीति परापूर्वक कालमा हामी यस्तै प्रकोपले लिएर आएको ठुल्ठुलो गेग्रान बहावले लिएर आएका टारहरूमा हामीले बसोबास गरेका छौँ र ती बस्तीहरू जोड्दै हामीले सडक सञ्जाल निर्माण गरेका छौँ। हो, पक्कै पनि हामीले कतिपय हिसाबमा हाम्रा सामाजिक आर्थिक गतिविधिहरू चाहिँ नि एउटा हामीले प्रकोपको हिसाबमा सुरक्षित भन्दा पनि आफूलाई सजिलोको हिसाबमा हामीले विकास गर्दै लगेका पक्कै पनि छौँ। तर अब हामीले विकास भइसकेको बस्तीहरूलाई पनि कसरी सुरक्षित, जस्तो नदी किनाराको कुरा गर्नुभयो तपाईँले, कतिपय बस्तीहरू हिजोको दिनमा नदी जहाँ बग्थ्यो नि त्यो नदी बग्ने चाहिँ नि बगरहरूमा चाहिँ अहिले बस्ती विकास भएका छन्, किनभने मान्छेले सम्म जमिन जहाँ भेट्टायो होइन ती क्षेत्रहरूमा चाहिँ नि बस्ती विकास हुन्छ। व्यवस्थित रूपमा हाम्रो चाहिँ सुरक्षित प्रकोपबाट सुरक्षित रूपमा नभएर हामीले चाहिँ नि एक प्रकारले अव्यवस्थित रूपमा बस्ती विकास गरेका छौँ पक्कै पनि छ। अब त्यसलाई चाहिँ हामीले कतिपय ठाउँका चाहिँ नि बस्तीहरूलाई अब विस्थापन गर्नुपर्ने पनि हुन सक्छ होइन। अब कमसेकम यति हामीले एउटा हाम्रो आँखा खोलोस् यो प्रकोपले कि हामीले यसलाई खेलाची गरेर बस्ती विकास गर्नु हुँदैन र चाहिँ खोलाको बगर भनेको खोलाकै सम्पत्ति हो, केही वर्षको अन्तरालमा त्यो हाम्रो आफ्नो जीवनकाल पनि हुन सक्छ अथवा त्यो जीवनकाल भन्दा टाढाको समयमा पनि हुन सक्छ। त्यस्ता खालका चाहिँ नि प्रकोपहरू आउँछन् र त्यस हिसाबमा मैले चाहिँ कमसे कम स्थायी संरचनाहरू चाहिँ त्यस्ता ठाउँमा नबनाउने भन्ने, जस्तो हाम्रो पहिला हाम्रो परम्परागत रूपमा चाहिँ हाम्रो ज्ञान अब बस्ती तल चाहिँ बेसीमा चाहिँ प्राय बस्ने घरहरू बन्दैन थिए होइन, खेतीपाती मात्रै हुन्थ्यो अनि अलिकति माथि चाहिँ नि तपाईँको चाहिँ नि बारी हुन्थ्यो होइन, बारी भन्दा माथि चाहिँ नि अनि घरहरू हुन्थ्यो अनि घरभन्दा माथि खरबारी अथवा चाहिँ नि वन हुन्थ्यो होइन। त्यसरी एक प्रकारले हामीले त्यो प्राकृतिक रूपमा नै पनि हामीले चाहिँ त्यसरी चाहिँ सन्तुलन गरेर बस्ती विकास भएका थिए भने अहिले चाहिँ नि अब मोटर बाटो खोला किनारै किनार जाने र यही टारहरू जोड्दै जाने र त्यो खोला बाटो बनेपछि बाटोको दायाँ बायाँ बस्तीहरू बस्दै जाने होइन थपिँदै जाने भन्ने त्यस्तो छ। कतिपय ठाउँमा हामीले देख्छौँ खोलामा टेको लाएर पनि त घर बनाएर बसेको देखिन्छ नि हगि। अब यो चाहिँ नि सुरक्षाको हिसाबमा अब अथवा यस्ता जोखिमको हिसाबमा त घरहरू पक्कै पनि सुरक्षित छैनन्। यदि ठुलो बाढी नआए पनि सानै बाढीमा पनि बगाउन सक्ने चाहिँ घरहरू पनि हामीले देखेका छौँ। अन्त हाम्रो बस्ती विकासमा अलिकति योजनाबद्ध रूपमा सुरक्षित कसरी गर्न सके र प्रकोपहरू बस्तीका वरिपरि के प्रकोप छन् र ती प्रकोपलाई न्यूनीकरण गर्न पनि सकिन्छ कि होइन भन्ने त्यसरी चाहिँ व्यवस्थित रूपमा हामी जानुपर्ने हुन्छ।
0: पहाडी भेगमा बस्ने नागरिकले खास गरी पहिरो आउन सक्ने सम्भावित कारणहरू जोखिमहरू कसरी थाहा पाउने?
1: अब यस्तो हुन्छ, पहिरोको पनि केही पूर्व संकेतहरू हुन्छन् कि। अब के हुन्छ भने यदि जमिनहरू किरा पर्दै गएको छ, रुखहरू चाहिँ ढल्किँदै फरक फरक दिशामा ढल्किँदै गएका छन् अथवा चाहिँ नि जमिनमा किरा चाँडो चाँडो चाहिँ चौडा हुँदै गएको छ भनेदेखि यस्ता र जमिन मुनिबाट चाहिँ नि चट्टान टुक्रेका आवाज कुनै चाहिँ नि त्यसरी आइरहेको छ, जमिन चलेको हुने अथवा झ्याल ढोका घरका चाहिँ नि नखुल्ने होइन त्यो त्यस्तो खालको कति कतिपय हिसाबमा यस्ता पूर्व संकेतहरू हुन्छन् होइन। अब जमिन चलेको छ भनेदेखि चाहिँ अनि त्यसपछि अब तपाईँको चाहिँ ठुलो वर्षा भएको बेलामा भेलहरू पनि अब कताबाट बगेका छन्, जस्तो सडकको किनाराबाट बग्न पर्ने नालीहरू थुनिएर बस्तीतिर सोझिएर ती बस्तीहरूमा चाहिँ नि माथिबाट गेग्रान बहावको रूपमा पनि बगेर आएको चाहिँ घटनाहरू पनि हामीले देखेका छौँ होइन। यो हिसाबमा आफू सतर्क रहनुपर्छ र चाहिँ नि सुरक्षित रूपमा हामीले चाहिँ नि त्यसमा कता बस्न जान सकिन्छ, ती ठाउँहरू प्रकोपभन्दा पूर्व नै हामीले चाहिँ नि त्यसको अभ्यास गर्न सक्यौँ भने हामी अलिकति सुरक्षित हुन सक्छौँ। र अर्को एउटा कुरा चाहिँ जस्तो माथिल्लो क्षेत्रमा बस बस्ने र तल्लो क्षेत्रमा बस्ने न एउटै नदीको पनि माथिबाट त्यसरी खोला थुनिएर रोकिएको छ अथवा चाहिँ कतै कतै अथवा चाहिँ नि पहिरो गएर छेकिएको छ भनेदेखि माथिबाट

0: तल चाहिँ सूचना आदान प्रदानबाट पनि तलका मान्छेलाई सुरक्षित बनाउनलाई मद्दत गर्छ। अहिले पनि कतिपय जस्तो हाम्रो त्यो त्रिशुलीको विद्यालयका प्रधान अध्यापक उहाँले चाहिँ एकदम राम्रो काम गर्नुभयो। उहाँले माथिबाट चाहिँ कसरी सूचना उहाँलाई दियो कि ठुलो बाढी आएको छ, भेत्रावतीमा चाहिँ बजार डुबाइसक्यो लगिसक्यो भनेपछि उहाँले चाहिँ ती विद्यार्थीहरू जति सबैलाई भगाएर चाहिँ माथि चाहिँ नि सुरक्षित ठाउँमा लानुभयो भन्दाखेरि हो यस्तै खालको सूचना आदान प्रदानलाई कति जीवन जोगिएको छ होइन। खेलाइँची चाहिँ नगरौँ, जस्तो यस्तो बेलामा बाढी पहिरो आएको ठाउँमा फोटो खिच्ने अथवा चाहिँ यो अहिले सामाजिक सञ्जालमा चर्चित हुनलाई चाहिँ नि लाग्नेतिर हामी भिडियो खिच्नेतिर यस्तोतिर नजाउँ, यो भनेको हाम्रो जीवन अन्तिम भिडियो पनि हुन सक्छ है त्यो भन्ने कुरा हामीले चाहिँ बुझेर अगाडि बढ्नुपर्ने हुन्छ।
1: श्री कमल सर, हामी कार्यक्रमको अन्तिममा छौँ, यदि पहिरो गइहाल्यो भने तत्काल के गर्ने के नगर्ने?
0: अब यस्तो छ, पहिरो भन्दा टाढा भाग्ने होइन, जुन अब पहिरोको चाहिँ नि बगेर आउन सक्ने जुन चाहिँ यसको चाहिँ नि तल्लो क्षेत्रमा बग्न सक्छ भने त्योबाट टाढातिर जाने होइन, त्यो पहिरै पहिरो जाने भनेदेखि टाढातिर भन्दा माथिल्लो क्षेत्रमा सुरक्षित पानी भागतिर जाने, बग्न सक्ने सम्भावित क्षेत्रभन्दा टाढा जाने होइन। र चाहिँ मैले अघि भने यसमा चाहिँ धेरै अब यो आउँदैन भन्ने अति विश्वास नगर्ने, किनभने यस्ता शक्तिशाली चाहिँ नि प्रक्रिया भौगोलिक प्रक्रियाले चाहिँ नि तपाईँ हामीले बनाएका कतिपय संरचनाहरूलाई त एकैछिनमा भत्काइदिन सक्छ होइन। त्यसले चाहिँ नि जब द्रुत गतिमा आएको हुन्छ त्यसले चाहिँ नि त्यो मोडहरूमा चाहिँ सोझो चाहिँ नि माथि चढ्ने यस्तो खालको हुन्छ, त्यस्तो कुराहरूलाई ध्यान राख्ने। र सबभन्दा पहिलो कुरो त म त के भन्छु भने यो चाहिँ पहिला नै यी चाहिँ प्रकोपका सम्भावित क्षेत्रहरूलाई नक्साङ्कन गरेर सुरक्षित ठाउँ कता हो कता जाने होइन गर्ने, अब त्यसपछि अब अलिकति चाहिँ सचेतना हामी चाहिँ आफू चाहिँ वरिपरि के छ के भयो प्रक्रियाहरू के भइरहेका छन् भन्ने चाहिँ जानकारी राख्ने गर्नु जरुरी हुन्छ।
1: हस्, यहाँलाई महत्वपूर्ण समय र संवादको लागि धन्यवाद।
0: मलाई पनि मेरो कुरा राख्न दिनुभयो, त्यसको लागि धन्यवाद।
1: अहिले भर्खरै सुन्नुभयो हिमबाडी अनुसन्धानकर्ता तथा भौगर्भिक प्रकोप विज्ञ श्री कमल दुवेदीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौ। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ यम बरालको स्वरमा रहेको यो सुदेश गान। एसपी कोइरालाको रचना अनि सङ्गीत हो शक्ति वल्लभको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौ प्रदीप राज पाण्डेको स्वर, दिनेश अधिकारीको रचना अनि संगीत हो सुशील विश्वकर्माको।

स्वदेश गानहरू सुनाउने क्रममा अब सुनाउँछौ मदन कृष्ण श्रेष्ठ, टिका भण्डारी र साथीहरूको स्वर, उषा अमात्यको रचना अनि सङ्गीत हो टिका भण्डारीकै। यसपछि यहाँहरूले केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुतै रहनुहोला।

0: विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
1: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
5: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। रसुवा बाढीमा परि ज्यान गुमाएका मध्ये आज बिहानसम्म 1344 जनाको शव फेला, करिब 5000 मानिस अझै बेपत्ता। काठमाडौँमा ग्यास आपूर्ति सहज पार्न उपत्यका बाहिर बोटलिङ गरी ढुवानी गरिँदै, र इरानसँग अमेरिकाको सङ्घर्षलाई युद्ध नभई सैन्य सङ्घर्ष भन्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ। समाचार विस्तारमा। यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेका 1344 जनाको शव फेला परेको छ। आज बिहानसम्म 1344 जनाको शव भेटिएको तथा 4898 जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिलेसम्म 8631 जनाको उद्धार भएको छ। भेटिएका मध्ये 1030 जनाको शव व्यवस्थापन भएको प्रहरीले जानकारी दिएको छ। भोटेकोसी नदीमा आएको भीषण बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट हिजो 2 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू 2 जना नेपाल विद्युत प्राधिकरणमा कार्यरत सञ्जय शाह र कबीर महर्जन रहनुभएको छ। सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था भने जटिल देखिएको छ। काठमाडौँ स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा उहाँको उपचार भइरहेको छ। सुरुमा उद्धार गरिनुभएका अर्का व्यक्ति सञ्जय शाहको अवस्था भने सामान्य रहेको छ। सुरुङभित्रबाट थप 1 जनाको शव हिजो निकालिएको र पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। सुरुङभित्र फँसेका अन्य मानिसहरूको खोजी भइरहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोसी क्षेत्रमा गएको बाढीबाट प्रभावित विस्थापित परिवारको सुरक्षित पुनस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालयका प्रमुख र नापी कार्यालय प्रमुख सदस्य छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमाथिको डाँडामा ट्र्याक खोल्ने काम सुरु भएको छ। 2 दिन रुख बाँस काट्ने र झाडी सफा गरेपछि ट्र्याक खोल्ने काम सुरु गरिएको 9 विषय मुगलिन सडक आयोजनाका पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। सडकभन्दा करिब 9 मिटर अग्लो डाँडालाई काटेर खोल्न लागेको ट्र्याक 350 मिटर लामो र 7 मिटर चौडाइको हुने उहाँले बताउनुभयो। सरकारले हेटौडा काठमाडौँ बागमती प्रदेश सरकारले हेटौडा काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी कोगटे इपा सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत दाहदिङको कृष्णभीरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सडकको आवश्यकता बढेसँगै प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो। दाहदिङको गजुरी गाउँपालिका 2 स्थित परेवाभीर सडक खण्डमा मर्मत गर्न 12 घण्टा सवारी आगमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाहदिङद्वारा हिजो यस्तो सूचना जारी गरिएको थियो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भाँसिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन्। नेपाल आयल निगमले उपत्यका बाहिर बोटलिङ गरी सिलिन्डर ल्याउन अनुमति दिएपछि सोही अनुसार उद्योगीहरू लागेका हुन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्व अध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेती लगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउन लागि पर्नु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न संचार माध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, सुत्केरी बालबालिका, परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकले आश्रय लिए रहेको उल्लेख गर्दै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले उनीहरूको व्यक्तिगत विवरण, तस्विर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नुभयो। भगवान श्रीकृष्णको जन्म भएको खुसियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदैछ। पापका पक्षमा लाग्नेको संहार गरी सज्जनको रक्षा गर्न भगवान श्रीकृष्णले जन्म लिनुभएको भन्ने जनविश्वाससहित भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा एवं शोभायात्रा निकाल्ने परम्परा सुरु गरिएको थियो। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ। धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा, असत्यको पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकाको जारी सैन्य सङ्घर्षलाई युद्ध नभई सैन्य सङ्घर्ष भन्दै यो अमेरिकाका लागि ठूलो विषय नभएको बताउनु भएको छ। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानमा रहेको माउन्ट कलाङमा चाँडै आक्रमण गर्न सक्ने चेतावनी समेत दिनुभयो। माउन्ट कलाङ इरानको नातान्ज परमाणु केन्द्र नजिक रहेको र त्यहाँ गहिरा सुरुङसहितको किल्लाबन्द सैन्य संरचना रहेको बताइएको छ। अमेरिकाले विगतमा भेनेजुएलामा पनि सैन्य कारवाही गरेको उल्लेख गर्दै ट्रम्पले त्यहाँ अमेरिकी सेनातर्फ कुनै हताहती नभएको बताउनु भयो। इरानसँगको सङ्घर्षमा भने 18 अमेरिकी नागरिक गुमाएको उहाँको भनाइ छ। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि इरानमा महिनौदेखि जारी अमेरिकी सैन्य कारवाहीलाई युद्ध भन्न नहुने बताउनु भएको थियो। ट्रम्पको पछिल्लो अभिव्यक्तिले भने इरानमाथि थप अमेरिकी सैन्य कारवाही हुन सक्ने सम्भावनालाई पुनः चर्चामा ल्याएको छ। अब मौसम। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 26.7 र न्यूनतम तापक्रम 19.9 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:38 भयो भने सूर्यास्त भरे साँझ 6:25 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। रसुवा बाढीमा परि ज्यान गुमाएका मध्ये आज बिहानसम्म 1,344 जनाको शव फेला, करिब 5,000 मानिस अझै बेपत्ता। काठमाडौँमा ग्यास आपूर्ति सहज पार्न उपत्यका बाहिर बोटलिङ गरी ढुवानी गरिँदै र इरानसँग अमेरिकाको सङ्घर्षलाई युद्ध नभई सैन्य सङ्घर्ष भन्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो।
1: हाम्रो भूगोल र भूगोलभित्रका विषयवस्तु लगायत संस्कार र संस्कृतिका बारेमा जानकारी गराउनु कार्यक्रमको उद्देश्य हो। त्यसैले हामी तपाईँहरूकै गाउँ ठाउँमा आएर त्यहाँको विविध पक्षलाई नियाल्दै कार्यक्रम तयार पार्दछौँ। यसमा तपाईँहरूको साथ पनि अवश्य चाहिन्छ हामीलाई।
0: हामी कहिले पूर्व त कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिण भेगमा बसोबास गर्नुहुने तपाईँ माझ प्रत्यक्ष भेटघाटमा आइपुग्छौँ, आउने कोसिस गर्नेछौँ।
1: आज हामी तपाईँहरूलाई भक्तपुर बिरुवा स्थित विन्ध्यवासिनी मन्दिर लिएर जाँदैछौँ। विन्ध्यवासिनी पुग्नका लागि कौशलटार, बालकोट हुँदै ग्वारको, लुभु, भोजुङ्गे, त्यसै गरी नयाँ ठिमी, दधिकोट, चारखण्डी र सूर्य विनायक गुन्डु तर्खालबाट पनि पुग्न सकिन्छ।
0: बिरुवा बस पार्क नजिकै रहेको उक्त मन्दिर पुग्न झण्डै 276 ठाडो खुड्किला उक्लिनु पर्छ। मन्दिर प्राङ्गणमा पुगेर चारैतिर नियाल्दा हरियाली वातावरण, उपत्यका बस्तीहरू र सुन्दर ठाउँहरू देखिन्छन्। उक्त ठाउँ पुग्ने जो कोहीको पनि मन त्यहाँको स्वच्छ हरियाली र शान्त वातावरणले गर्दा आनन्दित हुन्छ नै। सहरबाट नजिकै रहेको उक्त ठाउँ पिकनिक खान र सामाजिक कार्य, विवाह, व्रतबन्धका लागि उपयुक्त नै छ। चमेली सामुदायिक वनको बीचमा अवस्थित प्यागोडा शैलीको उक्त मन्दिर 3 तलाको छ। मन्दिरभित्र 8 हात भएकी 6 फिट अग्लो 4 फिट चौडाइको आकारमा विन्ध्यवासिनी भगवती विराजमान छिन् भने दायाँ बायाँ गणेश र ललिता देवीका मूर्तिहरू पनि रहेका छन्।
1: आजको कार्यक्रममा सोही विन्ध्यवासिनी मन्दिरको बारेमा थप जानकारीका लागि मन्दिर व्यवस्थापन संरक्षण समिति एवं विन्ध्यवासिनी चमेली खैजडी भजन समूहका अध्यक्ष विशेश्वर चौलागा सँग गरिएको छोटो कुराकानी, मन्दिरमा पाता लगाउँदै गर्नुभएका व्यक्ति, समाज सेवी, मन्दिरलाई नजिकबाट नियाल्नु हुने ज्येष्ठ जन र मन्दिर घुम्न आउनु भएका धार्मिक पर्यटकको आवाज समेटिएर तयार पारिएको रिपोर्ट र जनधारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनु होला।
0: कार्यक्रमको पहिलो सामग्री स्वरूप जनधारणा।
2: मेरो किरण छेत्री, मेरो चाहिँ पुरानो घर चाहिँ डुङ्गरको काभ्रे विधानचोक भन्छ अहिले, अनि हालसा चाहिँ अहिले चाहिँ बालकोटामा बस्छु। वातावरण स्वच्छ भएको हुनाले चाहिँ यसो आनन्द आउँछ यहाँ आएपछि, हरियालीहरू भएको हुनाले, त्यही भएर चाहिँ हामी प्रायः आइरहन्छौँ यहाँ। अब हाम्रो एक नम्बर कुरा त हाम्रो कुल देवता पनि भयो विन्ध्यवासिनी, महिनामा लगभग 1.5-2 महिनामा एकचोटि आइरहन्छौँ। यसो वातावरण हेर्दा राम्रो छ, आफू त अब यसो मन सन्तुष्ट, वन जङ्गलको बिचमा आएपछि यहाँ आएको चाहिँ भइसक्यो, लगभग 5-7 वर्ष भइसक्यो, प्रायः आइरहन्छौँ।
3: मेरो नाम कविता छेत्री, बालकोटबाटै हो। एकदम रमाइलो लाग्छ आउँदा, आएको छु म पनि धेरैचोटि। अब एक त मन्दिर आउँदा त रमाइलै लाग्छ, जस रमाइलो छ यो सिडीहरू बनाएर नि अलिक सजिलो भएको छ। यस्तै थिएन अरूबाट सुनेको, म आएको त त्यही 1-2 वर्ष जति भयो होला। बस्ने ओर्ने ठाउँहरू बनाइदिनु भएको छ, रमाइलो छ, हरियाली वन जङ्गल।
4: रविन्द्रका मेरो घर स्याङ्जा 3 हो, अहिले माटो हामी एकामा पितलको कामहरू गर्छौँ। सानो सानो यो मूर्तिहरू सम्बन्धी सकल पर्वहरू गर्छ, बुद्धहरू, ताराहरू, यस्तोहरू हुन्छ। भयो 10-12 वर्ष म यहाँ काठमाडौँ आएपछि। अब यहीँ आफ्नै ठाउँमा अब काम सिकिहाल्यो, अब यसैलाई प्रथमता दिएर यसैमा काम गरेर अनि अब भोलिको दिनहरूमा अझै राम्रोसँग काम गर्दै यहीँ ठिकै छ। हामीलाई यस्तो कामहरू सिक्यो भने अब भोलिको दिनहरूमा राम्रो हुन्छ, कमाइ हुन्छ, आफ्नै देशमा बसेर आफ्नै परिवारमा बस्न पाइयो, भोकै बस्नु परेन, जे भए पनि अब आफ्नो खर्च आफैले जुटाउन सकियो।
5: मेरो नाम नारायण सुन्दर पक्के, हामी भक्तपुर सूर्य विनायक, हामी चाहिँ यता विन्ध्यवासिनी दर्शन गरौँ भनेर आएको। पहिला पनि एकचोटि आइसक्यो, रिजर्भ भयो, रमाइलो लाग्छ। यो जङ्गलको बिचमा आनन्द छ, हावा पनि खान पाइयो, एक त मन्दिरको पनि दर्शन गर्न पाइयो विन्ध्यवासिनी मन्दिर।
0: समाजसेवी, मन्दिरलाई नजिकबाट नियाल्नु हुने ज्येष्ठजन र पर्यटकको आवास समेटेर तयार पारिएको एक रिपोर्ट। अबको पालोमा
1: कौशलटारबाट झण्डै 6.5 किलोमिटरको दूरीमा अवस्थित बिरुवाको विन्ध्यवासिनी मन्दिर प्राकृतिक हरियाली माझ रहेको छ। उक्त ठाउँ पुग्ने जो कोही पनि त्यहाँको सुन्दर शान्त हराभरा देखेर नलोभिने त कुरै छैन। यही हरियाली माझ रहेको विन्ध्यवासिनी मन्दिरमा सिन्धु पाल्चोक घर भई हाल ललितपुर बस्दै आउनुभएका ओम तामाङ आफ्नै देशमा काम गरेर बस्ने हो भन्नुहुन्छ।
6: मेन कुरा भनेको हामीले किनभने सिप सिक्नु पर्यो, सिप सिक्यो भने यो ठाउँमा हामीले केही नभने एक दिनमा 2-4,000-5,000 कमाउँछ नि त, महिनाको केही नकमायो भने 30-40-50,000 कमाउँछ नि, पुगे नि। जुन हामीले यो दुःखले पसिनेर गरेको कामले जसले पैसा कसरी जोगाउनु पर्छ, कसरी पछिले भयो।

0: आएपछि यो रोड थिएन, यस्तै ढुङ्गै ढुङ्गा भएको रोड थियो सानो चाहिँ। हामी आएर 10-12 वर्षपछि, हामी यहाँ त भला 30-35 वर्ष हामी जलबिरे ढाँडे भएर। अब पहिला यहाँ चाहिँ भगवती मात्रै हुनुहुन्थ्यो, कुलमाया भगवती मात्रै 150 वर्ष हुनुभएको अरे भगवती। अनि पूजा त एउटा राख्ने गरेछ, जोगीहरू राख्ने गरेछ, अनि गोप्तामे भन्नेको जहानै बसिएर छ, उसको एउटा छोरा मात्रै छ गोप्तामे, उसको छोरा चाहिँ। अनि बा आमा नभएपछि कहिले कुन दिदी गुम बस्नेछ, कहिले कुन दिदी गुम बस्ने रहेछ, ऊ घुमिरहँदो रहेछ। अनि यहाँ चाहिँ पूजा गर्ने मान्छे नभएर अनि पुजारी हामीलाई खोजेर राखे, घिम्रेहरूले राखे, गुठी भयो पूजा। मेरो बुढा 4 बजीदेखि उठ्नुहुन्छ, 5 बजीदेखि पूजा सुरु हुन्छ दिउँसो। अहिले यसरी हामी बस्छ, बेलुका 7 बजीपछि माथि आरती गर्नु जान्छ। दसैँ नौरथामा धेरै भिडभाडै हुन्छ। पहिला त यो सिँढीहरू 2 टिटिटिटिटिटिटि हुन्थ्यो, जिमी नै हल्टिन्थ्यो पहिला त। अब माथिबाट आउने, तलबाट आउने, मासतिर जाने, ओर्लिने, अहिले चाहिँ अब त्यतिको छैन, कोरोना र यो डेङ्गुले गर्दामा।
1: समाजसेवी एवं निर्माण व्यवसायी कृष्ण मुरारी चौलागाई आफूले मन्दिर परिसरमा निर्माण कार्य यसरी गर्दै आएको कुरा बताउनुहुन्छ।
2: 74 सालदेखि अहिलेसम्म हाम्रो निर्माणाधीन कार्यहरू चाहिँ एकदम तीव्र गतिमा भइरहेको छ, र विकासमा गर्नुपर्ने एक नम्बर वडामा अलिकति हाम्रो बाटा थोरै बाटोको अलिकति निर्माणाधीन गर्नुपर्ने छ। र यसको लगायत जुन हाम्रो पौराणिक कालदेखि ढुङ्गे धारा भन्ने नामाकरण भएका हाम्रा पुर्खाहरूले संरक्षण गरिरहेको धाराहरूलाई पनि हाम्रो नगरपालिका यस सुनपा एकले यसलाई संरक्षण गरी यो डाँछी इँटा लगाएर संरक्षण गर्ने कार्य पनि तीव्र गतिमा भइरहेको छ। र अहिले पनि यस बिन्दावासिनी निकट हाम्रा पुर्खाहरूले सानो धारा भनेर नामाकरण गरिरहनु भएको धारालाई पनि डाँछी इँटा लगाएर यसलाई हामीले संरक्षण गरेका छौँ।
1: टाढाको बिन्ध्यवासिनी धेरै पटक गइयो, तर नजिककोमा आउन आजै जुर्यो, यो पनि जुर्नु पर्ने रहेछ भन्नुहुन्छ सूर्य विनायक निवासी शान्ति रञ्जित बके।
3: म त फर्स्ट टाइम हो, तलबाट हेर्दाखेरि त ओहो कति जस्तो लागेको थियो, तर एकैछिन आइपुग्यो। टाढाको बिन्ध्यवासिनी पुगे, नजिककोमा फर्स्ट टाइम पुग्दैछु। उहाँले आज लिएर आउनु भयो, जुर्नु पर्ने रहेछ। होइन, घर जाउँ, म ड्रेस चेन्ज गर्छु भनेको पर्दैन, भगवान्ले बोलाएको बेला यस्तै हुन्छ। हेर्नु यहाँ जुत्ता यस्तै ठिक ठाक। हामी अब यहाँ गाम्छा भएर सूर्य विनायक निस्किन लागेको, बाटोमै रहेछ, जम दर्शन गरौँ भनेर छिरिहालेको।
1: भोग भाग र कर्म भनेको भगवानको इच्छा अनुसार, मान्छेले त केवल गर्ने प्रयास मात्र हो।
4: त्यो मन्दिर यहाँको भूगोल बताइदिनुहोस्।
5: अब यहाँ हाम्रो यो ठाउँमा चाहिँ नि हाम्रो जङ्गल थियो, यो चमेली वन सामुदायिक वन उपभोक्ता समितिको माधातभित्र पर्छ। यो वनको एरिया सबै भिरालो जमिन थियो, र यो हामीलाई एउटा शालिग्राम घिमिरे बुवाको छोराको अमेरिकाको भिसा लागेको थियो, र भिसा लाग्दाखेरि उहाँको बेलुका रातिको सपनामा चाहिँ माता बिन्दावासिनी आएर म यसरी अदृश्य रूपले यहाँ रहेको हुनाले मैले तैँले यहाँ दृश्य गराएर यहाँ उत्पत्ति गराइदिएर मेरो पाठ पूजा गराएर जा भन्ने एउटा सङ्केत सपनामा भएको हुनाले उहाँको सहयोगमा हाम्रो चौलागाई घिम्रे नेउपाने र श्रेष्ठ दाजुभाइहरूको सबैको मिली महत्त्वमा हामीले चाहिँ यो एउटा मन्दिर स्थापना गरायौँ।
4: कति सालको कुरा होला
5: यो? हाम्रो लगभग 51 सालको कुरा हो, तर हामीले चाहिँ पछि प्राण प्रतिष्ठान गरेर मन्दिरको पूजा व्यवस्थापन गरेको चाहिँ 62-63 सालतिर मात्रै हामीले सुरु गऱ्यौँ।
4: भनेपछि 51 सालमा यो मन्दिरहरू, यो यहाँ यस्तो अहिले हामीले जुन देखेका छौँ भगवानका मूर्तिहरू, यो के पनि थिएन?
5: यहाँ केही पनि थिएन, यो ठाडो पुरै भिरालो माथिबाट गुडेको सामान एकैचोटि तल पुग्थ्यो, यस्तो भिरालो ठाउँ थियो, भिरालो ठाउँ थियो। अनि यसलाई हामीले सम्ब्याएर खनेर अनि हामीले यहाँ गऱ्यौँ, र गर्दाखेरि बिन्ध्यवासिनी चमेली खनेडी भजन समूह भने हाम्रो बुढा बुढा हजुरबुवाहरूले चाहिँ खेत गर्दाखेरि सिलोकमा भजन गाउनुहुन्थ्यो, त्यो भजन अझ पनि हामीसँग छ। नारायण हरि हरि भन्ने भजन छ, त्यो कला हामीले अझ पनि जगेरा गरिराखेका छौँ।
4: उहाँ बुवाहरूलाई भेट्न सकिन्छ अहिले?
5: बुवाहरू कोही बितिसक्नु भएको छ, कोही अहिले अशक्त हुनुहुन्छ, बोल्न सक्ने स्थितिमा हुनुहुन्न, तर हामीले चाहिँ नि उहाँहरूको लयलाई र सिकोलाई हामीले चाहिँ निरन्तरता दिँदै हामीले नयाँ उत्पादन गरिरहेका छौँ। हजुर, म पनि गाउँछु, चुड्का भजनमा छ। अब हामीले चाहिँ नि अहिले पनि कुनै सप्ताह नवा सत्यनारायणको पूजा मा बोलाउनु भएको खण्डमा जुनसुकै ठाउँमा पनि हामी गएर गरेका छौँ र जान्छौँ पनि।
4: यो संरक्षण समितिले चाहिँ बिन्ध्यवासिनी मन्दिरका लागि के संरक्षण गरिरहेको छ त अहिले?
5: अहिले बिन्ध्यवासिनी मन्दिरको लागि हामीले संरक्षण गर्नुपर्ने काम धेरैहरू छन्।
4: के हुँदैछ
5: यो हाम्रो बिन्ध्यवासिनी मन्दिरमा? पित्तलको छाना लाग्दैछ, यो हामीलाई नेपाल सरकारको पर्यटन मन्त्रालयबाट चाहिँ हामीलाई अहिले 10 लाख रुपियाँ विनियोजित भएको थियो, 1 लाख रुपियाँ कट्टा भएर 9 लाख रुपियाँ आएको थियो, त्यो 9 लाख रुपियाँको काम अहिले हुँदैछ। यो काम सम्पन्न भएपछि फेरि थप बजेट माग गरिरहेको छौँ, थप

0: बजेटको लागि फेरि कल भइरहेछ, त्यसमा थप बजिरहेछ अनि यसलाई यो काम पुरा हुँदैन, यसलाई सम्पन्न पुरा गर्ने लक्ष्य छ। अहिले हाम्रो जुन स्थानीय निकायबाट चाहिँ नि यो मन्दिरको वरिपरि चाहिँ नि दक्षिण इँटाको भक्तपुर इँटा राखेर लगाउने भने हाम्रो वडा अध्यक्षजीले हामीलाई कमेन्ट गर्नुभएको छ, म गराइदिन्छु भन्नुभएको छ, र त्यो भएको हुनाले उहाँले पनि पहल गर्नुभएको छ र हामीले पनि यसमा पहल गरिरहेछौँ। वरिपरि भएका जुन मठ मन्दिरहरू छ त्यसलाई नि अलिक संरक्षण गरेर अलिक राम्रो बनाएर राख्ने भने हाम्रो यहाँ बनाउनु पर्ने संरक्षण धेरै छ। यहाँ
1: यो एकदम ठाडो रहेछ, हजुरले पहिले भन्नुभयो माथिबाट गुल्टेको एकैचोटि तल पुग्छ भनेर, सिँढी पनि त्यस्तै नाकै ठोक्केला जस्तो उकालो लाग्यो। कतिवटा सिँढी छ?
0: 276 सिँढी छ।
1: यो सिँढी निर्माणको लागि चाहिँ यहाँहरूलाई सहयोग कहाँबाट भयो?
0: यो हामीलाई यो सिँढी निर्माण हुँदाखेरि यो हामीलाई ललितपुर जिल्लाको हाम्रो विशेष भौतिक पूर्वाधार उसबाट चाहिँ नि हाम्रो त्यहाँबाट चाहिँ सहयोग भएर हाम्रो सिँढी निर्माण भएको
1: हो। जुन यहाँ चन्दा बक्स देखि, चन्दा बक्सका रकमहरू पनि कहाँ खर्च हुन्छ?
0: हामी मन्दिरको लागि खर्च गर्छौँ र खर्च गरेर बाँकी रहेको पैसा चाहिँ अक्षय कोषमा स्थापना गरेर राखेका छौँ। जति पैसा हुन्छ त्यतिको बिल रसिद काटेर हामी बैङ्क खाता दाखिला गर्छौँ।
1: आफ्नो ठाउँमा पर्यटकीय धार्मिक एउटा तीर्थस्थल पनि हो यो, कस्तो लाग्छ?
0: मलाई त एकदम गर्व लाग्छ, मेरो गाउँ यो तीन गाउँको माझमा रहेको यस मन्दिरमा, यस वनको बीच भागमा रहेको माता बिन्दावासिनीको मन्दिर, मलाई त एकदम गौरव छ, एकदम खुसी छु, म एकदम हर्षोल्लास छु यसमा, एकदमै छु। किनभनेदेखि ओहो, माता बिन्दावासिनी भने एउटा देवी हुन्, साक्षात देवी, उहाँको प्रतिमा हामीले राखेर उहाँलाई स्थापना गरेर उहाँको पूजा पाठ सञ्चालन गर्न पाएका छौँ। यो तीन भेगको रक्षा गर्नुभएको छ, उहाँले आँटेको कुरा, मनले चिताएको कुरा पुरा गर्नुभएको छ र उहाँलाई चाहिँ देखेर हामी एकदमै एकदमै खुसी छौँ, हामी त एकदमै लाभान्वित भएको छौँ।
1: पहिला म एकचोटि आउँदाखेरि यहाँ मान्छेहरू कति पोखराको बिन्दावासी नै जान्छन्, यहाँ चाहिँ मान्छे अलिक कमाउनुहुन्छ भन्नु,
0: अहिले पनि खासै भने मिडिया मार्फत कुनै पनि प्रचार प्रसार अझ पनि हामी गरिरहेका छैनौँ, होइन? अब हामीले युट्युबहरूमा पनि हामीले त्यस्तो हालेका पनि छैनौँ, त्यसो भएको हामीले चाहिँ अब यसलाई प्रचार प्रचारको हामी कमी नै छ। तर एउटा कुरो कस्तो छ भने हामीलाई प्रचार प्रचार गर्नलाई अलिकति परिस्थितिका अप्ठ्यारोहरू हुँदो रहेछन्। किनभनेदेखि अब आर्थिक अप्ठ्यारो पनि हामीलाई त्यो रहन्छ, अब किनभने मन्दिरको पैसा अब भेटी उठ्छ, त्यही कति नै उठ्छ र महिनाको 1-2 हजार रुपियाँ उठ्छ, त्यसले गर्दा प्रचार प्रचारमा हामीलाई आर्थिकको अलिक कमी नै हुन्छ। प्रचार प्रचार गर्न आर्थिक कस्तो हुन्छ भने मिडियाहरू लिएर आउँछ, उहाँहरूले पारिश्रमिक दिनै पर्छ, अब उहाँहरूले पारिश्रमिक खोज्नुहुन्छ, अब हजुरहरू आउनुभयो पारिश्रमिक नखोज्नु भयो आफ्नो ठाउँमा छ, अब हाम्रो यहाँ कार्यक्रम यसो गराउन हजुर भने यसो पारिश्रमिक केही हुन्छ भन्नुहुन्छ, अब त्यो हामी सक्ने स्थितिमा रहँदैनौँ। त्यसो भएको हुनाले अलिकति
1: सबै कुरालाई पारिश्रमिकमा तुलना गर्नु पनि
0: त्यो पनि हुँदैन हुन चाहिँ, तर साथीहरू त्यस्तो गरिदिनु पनि हुन्छ, त्यो भएको हुनाले चाहिँ अब हामी त्यसमा अलिकति उभिएछ, अब हामी जति सक्दो त्यसलाई प्रचार प्रचारमा लिएर जाने र युट्युबहरूमा पनि हाल्ने र मातालाई चाहिँ जसरी हुन्छ हामीले अलिकति प्रचार प्रचारमा बढी गराएर भक्तजनहरूलाई उपस्थित गराएर अलिक भिडभाड गराउने भन्ने कुरा हाम्रो सोच पनि अहिले रहेको छ र मेरो तब 2 वर्षको कार्यकाल हुन्छ, त्यसमा चाहिँ गराउने भन्ने हाम्रो अलिक सोचै लिएका छौँ। अहिले
1: भक्तजनहरू आउनुहुन्छ नि विशेष गरेर, हजुरलाई थाहा भए अनुसार कस्तो कस्तो आस्था बोकेर आउनु हुँदो रहेछ यहाँ?
0: यहाँ चाहिँ नि उहाँहरूको आस्था के हामीले सर्वेक्षण गरे अनुसारमा माताको दर्शन गरियो भने हाम्रो भागल पुरा हुन्छ, हामीले चिताएको कुराहरू चाहिँ प्राप्त गर्न सकिन्छ भन्ने भावनाले आउनु भएको चाहिँ धेरै देखिन्छ। कति भक्तहरू त्यसरी आउनुहुन्छ, कति भक्तहरू यसरी पर्यटन क्षेत्रहरू यसो घुमघाम गर्नको लागि पनि यसो के रहेछ हेरौँ भनेर पनि आउनु भएको छ र धेरैको चाहिँ हामीले चाहिँ माताको दर्शन गरियो भने हामीले मनले चिताएको कुराहरू पुरा हुन्छ, पुरा गरिदिनुहुन्छ भन्ने भावनाले चाहिँ आउनु भएको बुझिन्छ।
1: पर्यटकहरू आउने, धार्मिक तीर्थालुहरू आउने हुँदाखेरि आफ्नो ठाउँको विकास भयो जस्तो लाग्छ हजुरलाई?
0: धेरै नै विकास भयो सर, किनभने यो ठाउँ पहिला यस्तिको ठाउँ थिएन। यहाँ हाम्रो सँगसँगै एउटा तल चरखण्डीको मन्दिर छ, हाम्रो 1 गते हाम्रो त्यहाँ मेला लाग्छ, त्यहाँ मेला लाग्दाखेरि यहाँ धेरै रमझम हुन्थ्यो, यहाँ धेरैतिर यहाँ हुन्थ्यो, तर यहाँ हाम्रो त्यस्तो मन्दिर नहुँदाखेरि त्यस्तो थिएन र अहिले हाम्रो जुन बिन्दावासिनी मन्दिर स्थापना भएदेखि अहिले त्यहाँको जस्तै गरी हामीलाई चाहिँ नि एकदम चहलपहल र एकदम पर्यटकहरू आउने, धेरै भक्तजनहरू आउने चाहिँ अहिले भइरहेको छ, एकदम खुसी लागिरहेको छ। अहिले मुख्य मूर्ति चाहिँ हाम्रो बिन्दावासिनी भइहाल्नु भयो, सरस्वतीको हुनुहुन्छ, बुढाली कण्ठ हुनुहुन्छ, मनोकामना हुनुहुन्छ, नागदेवता हुनुहुन्छ, अनि यतिपट्टि गएर हाम्रो हनुमानजी हुनुहुन्छ। यो चाहिँ फेरि कस्तो छ भने बिन्दावासिनी यो एउटा मन्दिर हामीले गरे हो, यो चाहिँ विभिन्न दाताहरूले ल्याएर राख्नु भएको है, फेरि हामी नाग पूजा नाग चाहिँ हामीले गऱ्यौँ, नारायणको मूर्ति छुट्टैले राख्नुभयो, उहाँहरू अरू मूर्तिहरू छुट्टै राख्नु भएको हो, फेरि यो हाम्रो बौद्धको स्तूप चाहिँ नि हाम्रो उसले के अरे ललितपुरको साक्यजीहरूले चाहिँ उहाँहरूले स्थापना गर्नुभएको। अहिले चाहिँ समितिले चाहिँ के निर्णय गरेको छ भने मन्दिरको परिसर छोटो र साङ्गुरो हुँदै गएको हुनाले अहिले चाहिँ मूर्तिहरूलाई स्थापना गरेर 11 हेक्टर चाहिँ जङ्गल छ, तर हाम्रो यो क्षेत्र चाहिँ अहिले धेरै छैन, यति यति यति यति मात्रै हो, लगभग लगभग 1 हेक्टर पनि छैन होला सायद हाम्रो। कुनै फेरि यो धार्मिक वनमा पनि आएको छैन, फेरि यो वनकै भित्रमा परेको छ। धार्मिक वनभित्र ल्याउन मैले ठुलो पहल गरेँ, तर पहल गर्दाखेरि यो कस्तो रहेछ भनेदेखि यो मन्त्री परिषदको निर्णय हुनुपर्ने रहेछ, मन्त्री परिषदबाट निर्णय भएर मात्रै आउनुपर्ने रहेछ। अब हाम्रो मन्त्री परिषदमा लाने पहुँच भएन, अहिले यो चाहिँ हामी पछाडि परेर जाने धार्मिक वनमा जाने ल्याउन सकिरहेको छौँ।
1: भनेपछि यो वन र भगवानको यो प्राङ्गण चाहिँ छुट्याओस् भन्ने हजुरको चाहना?
0: मेरो चाहना वनसँग जाने मैले के निवेदन गरेको भने मैले गरिरहेको पनि छु र म पहलमा राखेको छु, अलिकति एरिया छोडिदिएर अरू चाहिँ वनले चर्चोस् भन्ने चाहिँ मलाई जाने त्यो एउटा हाम्रो आशय चाहिने समितिको आशय हो। अब त्यो चाहिने लिनलाई धेरै गाह्रो रहेछ, पहल गरिरहेको छु, कहाँसम्म सकिन्छ हेरौँ।
1: स्थानीयवासीहरूले पनि आफ्नो यो ठाउँमा यस्तो धार्मिक पर्यटकीय स्थल छ, माताको मन्दिर छ भनेर कतिको जागरूक भएको?
0: यहाँको जागरूक धेरै छन्, हाम्रो महिला समितिहरू पनि छन्, महिलाहरू पनि छन्, संरक्षण समितिहरूमा पनि छन्, सबै छन्। उहाँहरूले चाहिँ एकदमै जागरूक भएर यहाँ सरसफाई गर्नेदेखि लिएर सबै कामहरू एकदम जागरूक भएर गरिरहनु भएको छ, र अहिलेको सरसफाई चाहिँ अलिकति ढिलो भइरहेको छ, किनभने यो हाम्रो निर्माण कार्य यहाँ भइरहेको हुनाले अलिक गर्न नमिल्ने भएको हुनाले मात्रै अलिक पछाडि परिरहेको, नत्र यहाँ एकदम सरसफाई र उहाँहरू महिलाहरू यहाँका बासिन्दाहरू धेरै नै जागरूक भएर लागिरहनु भएको छ।
1: भनेपछि विशेष गरेर यहाँ मन्दिरमा चाहिँ मान्छेहरू कतिखेर आउनुहुन्छ, कुन कुन सिजनमा?
0: यस्तो चाहिँ मन्दिरमा हाम्रो बडा दसैँमा मेला लाग्छ 3 दिन, फुलपाती, अष्टमी, नवमी, दशमी बरू टिका दिन अलिक कमै हुन्छ, मेला चाहिँ लाग्छ। के हामीलाई चाहिँ मेला लाग्ने भनेको बडा दसैँ र वैशाख 1 गते।
1: त्यो भिडभाडलाई यो संरक्षण समितिले चाहिँ नियन्त्रण गर्नलाई के चाहिँ गरेको हुन्छ?
0: हामीले यसलाई नियन्त्रण गरेर समितिका पदाधिकारी सबै हामी परिचालन भएका हुन्छौँ, र नेपाल प्रहरीलाई पनि हामी परिचालन गरेका हुन्छौँ, र स्काउट भाइ बहिनीहरूलाई पनि हामीले परिचालन गरेर त्यसलाई भेट नियन्त्रण गरेर व्यवस्थित गरेर दर्शन गर्ने वातावरण मिलाएका हुन्छौँ।
1: पूरी योजनामा अरू के के छन्?
0: यो मन्दिरभन्दा माथिल्लोपट्टिको भागलाई सफा गरेर त्यहाँ एउटा हाम्रो स्पोर्ट जस्तो बनाउने, र त्यहाँ 2 मन्दिरहरू मूर्तिहरू स्थापना गराउने।
1: के को मूर्ति स्थापना?
0: अब विभिन्न मूर्तिहरू ल्याएर राख्ने चाहनुहुने व्यक्तिहरूलाई चाहिँ धेरै नै उहाँहरूलाई नै सोचेर छोडिदिने, हामीले आफूले गर्नुभन्दा पनि उहाँहरूले ल्याउनु छ। अहिले हामीले यो क्षेत्रमा चाहिँ मैले समितिले चाहिँ निर्णय गरेर अहिले चाहिँ बन्द गरेका छ केही समयको लागि, किनभने ठाउँ एकदम साङ्ग्रो भएको हुनाले त्यो गर्न अलिक मिल्दैन भनेर, अनि त्यहाँभन्दा माथि भइयो भने त अलिक सहज हुन्छ भनेर माथिको व्यवस्था गरेका छौँ, र तलको प्राङ्गण हाम्रो यो बढाउने भनेर हाम्रो गुरुजनामा हामीले राखिरहेका छौँ, र 2 पिकनिक स्पोट बनिसकेका छन्। अब त्यसमा चाहिँ अरू 2 अर्को पिकनिक स्पोट थप्ने, पछि माघ फागुनलाई चाहिँ यो बिरुवा हटाएर हामी सबैजना यहाँ रुद्राक्षी बिरुवा मात्रै रोप्ने, एउटा हामीले खाल्डो पनि खनिसकेका छौँ, रुद्राक्षीको बिरुवा रोप्नु हामी
1: पानीको लागि पनि ट्याङ्की बनाउनु भएको छ तपाईँहरूले?
0: पानीको लागि यो जिल्ला वन कार्यालयले हामीलाई एउटा ट्याङ्की बनाइदिएको छ, यसको छ, र अनि हाम्रो छुट्टै ट्याङ्की राखेका छौँ, पानीको समस्या त्यस्तो केही पनि छैन।
1: अन्तमा
0: अब मेरो मनमा लागेको कुरो मैले हजुरहरूलाई जानकारी दिएँ, हजुर आइदिनु भयो, मैले यो क्षेत्रको यो हाम्रो ए बिन्दवासिनी माताको समक्ष मैले केही भन्न पाएँ, म एकदम खुसी छु, एकदम आभारी छु हजुरहरूप्रति।
2: यही कुराकानी सँगसँगै आजको कार्यक्रमको समय सकिने लाग्यो। आज हामीले तपाईँहरूलाई भक्तपुर बिरुवा स्थित विन्ध्यवासिनी मन्दिर लिएर आयौं। अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ।
3: आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? सल्लाह सुझाव लेखि पठाउन नभुल्नुहोला। यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com। ठेगाना फेरि एक पटक दोहोऱ्याउँदैछौ, कार्यक्रम हाम्रो भूगोल HAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com।
2: यिनै जानकारीका साथै आजको कार्यक्रम हाम्रो भूगोलबाट प्राविधिक साथी देवकी भण्डारी र हामी द्वय
4: म विनिता चौधरी
3: अनि म सावित्री केसी बिदा हुन्छौ।
4: नमस्कार।

भर्खरै सुनायौं नेपाली चलचित्र देश परदेशबाट रिमा गुरुङको सुर, राजेन्द्र सुलभको रचना अनि संगीत हो न्यू बज्राचार्यको। चलचित्रका गीत सुनाउँदैछौँ हामी, अब सुनाउँछौँ नेपाली चलचित्र चोरबाट कुमार कान्छाको सुर, डाक्टर नवराज लम्सालको रचना अनि संगीत हो सम्भुजित बाँसकोटाको।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौ चलचित्र रक्षकबाट उदित नारायण झा र साथीहरूको स्वर, बेबी साराको रचना अनि सङ्गीत हो मुरलीधरको।

0: नबिल सी अब है।
1: अरे अच्छा ने बाबा।
2: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर।
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। भदौमा रसुवाको भटेकोसी नदीमा आएको बाढीमा परेर 1344 शव फेला परेको छ। गत बुधबार बिहान आएको बाढीमा परेर बेपत्ता भएका मध्ये 1344 शव फेला परेको हो। प्रहरीका अनुसार अहिलेसम्म 8631 उद्धार गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका बाल बालिकाका नाममा सन्देश जारी गर्नुभएको छ। हिजो सामाजिक सञ्जालमा बाल बालिकालाई सम्बोधन गर्नुहुँदै उहाँले बाल बालिकाहरू भोलिका उज्याला झुल्काहरू भएको उल्लेख गर्नुहुँदै बाल बालिकाहरूको सुरक्षित भविष्यका लागि परेको बताउनु भएको हो। उहाँले रसुवाको भोटेकोसी बाढी प्रभावित बाल बालिकाहरू गहिरो पीडामा रहेकाले श्रीकृष्ण जन्माष्टमीमा खुसी हुन नसकेको भन्नुहुँदै देश दुखी भएको र बाल बालिकाका कति साथीहरू छुट्टिनु भएको तथा कति घर र बस्तीहरू खण्डहर बनेकोमा दुःख समेत व्यक्त गर्नुभएको छ। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ। परराष्ट्र मन्त्रालयले हिजो भोटेकोसी बाढी सम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ चिलिमे अप्पर त्रिशुली 1 अप्पर त्रिशुली 3A अप्पर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारत चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट हिजो दुईजनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू दुईजना नेपाल विद्युत प्राधिकरणमा कार्यरत सञ्जय शाह र कवीर महर्जन रहनु भएको छ। सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कवीर महर्जनको स्वास्थ्य अवस्था जटिल देखिएपछि तत्कालै काठमाडौँ स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन कक्षमा भर्ना गरी उपचार जारी राखिएको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवाको भोटेकोसी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीर माथिको डाँडामा ट्र्याक खोल्ने काम हिजोदेखि सुरु भएको छ। दुई दिन रुख बाँस काट्ने र झाडी सफा गरेपछि हिजोदेखि ट्र्याक खोल्ने काम सुरु गरिएको नौबिसे मुगलिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। बागमती प्रदेश सरकारले हेटौँडा काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी कोगटे इपा सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भाँसिएपछि काठमाडौँ उपत्यकामा ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन्। नेपाल आयल निगमले उपत्यका बाहिर बोटलिङ गरी सिलिन्डर ल्याउन अनुमति दिएपछि सोही अनुसार उद्योगीहरूले तयारी थालेका हुन्। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबई जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न संचार माध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। राजधानी विभागले भदौ 22 र 23 गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको छ। विभागले हिजो सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवा उक्त दिनहरूमा पनि नियमित सञ्चालन हुने जानकारी गराएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकाको जारी सैन्य सङ्घर्षलाई युद्ध नभई सैन्य सङ्घर्ष भन्दै यो अमेरिकाका लागि ठूलो विषय नभएको बताउनु भएको छ। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानमा रहेको माउन्ट कलाङमा चाँडै आक्रमण गर्न सक्ने चेतावनी समेत दिनुभएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्चै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तुभाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै, उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: नमस्कार, तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ। आज भदौ 20 गते शनिबार, भदौ 10 गते लाङटाङको लिरुङ हिमालको ठुलो ढिक्का चट्टान सहित खसेपछि रसुवाको भोटेकोसी हुँदै नेपालमा विनाशकारी हिमबाढी प्रवेश गर्यो। हिमबाढीले नेपाल चीन सीमा क्षेत्रको रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म ठुलो विनाश गरेको छ। यो महाविपदको समयमा भइरहेका खोजी, उद्धार, राहत वितरणका प्रयासहरूको जानकारी लिने दिने क्रममा आज पनि हामी यति बेला उपस्थित छौँ। सहकर्मी प्रमिला गजुरेलसँगै म मनुका कुँवर, प्रविधि संयोजनमा हुनुहुन्छ उत्तम पाण्डे, अनि हामीलाई स्थलगत स्रोत सम्पर्कका लागि सहकर्मी रमेश भट्ट त्यस्तै रुक्मिणी पोखरेलले साथ दिइरहनु भएको छ। निरन्तर अपडेट गर्ने क्रममा 1344 सब फेला परेका छन्। यो बीचमा 7912 जना परिचालित छन् नेपाल प्रहरीबाट, र सुरक्षाकर्मीहरू आफै पनि यो महाविपदमा पर्नु भएको छ। अहिले अस्थायी चिहान बनाएर सब पहिचान नभएका सबहरूको राखिएको छ, त्यसका लागि डिएनए सङ्कलन 1260 मृतकको गरिएको छ भने मृतकको पहिचानको लागि आफन्तहरूको 1012 जनाको गरिएको छ। अहिलेसम्म डिएनए सङ्कलन 2272 भइसकेको छ। यो विपदको समयमा धेरै कुरा प्रभावित भएका छन्। देशको प्रमुख मुद्दा अहिले रसुवा बाढीतिर केन्द्रित छ, किनभने 60 भन्दा बढी जिल्लाबाट रसुवामा रहेर औपचारिक अनौपचारिक क्षेत्रमा काम गरिरहेका, त्यहाँ रोजीरोटीका लागि पुगेका, कतिपय धार्मिक पर्यटनका लागि पुगेका र पर्यटनसँग जोडिएकाहरू प्रभावित भइरहँदा 60 भन्दा बढी जिल्लाबाट सम्पर्कमा नआएका नागरिकहरू भइरहँदा देश अहिले महाविपदको समयमा छ। हामीले निरन्तर यहाँहरूलाई रसुवामा के भइरहेको छ, अहिले खोजी उद्धारसँगै राहतको कार्यक्रम, त्यस्तै नुवाकोटमा के भइरहेको छ, धादिङमा के भइरहेको छ भन्ने जानकारी गराइरहेका छौँ। अहिले होल्डिङ सेन्टरकै कुरा गर्ने हो भने पनि नुवाकोटमा 25 होल्डिङ सेन्टर छन्, रसुवामा 12 छन् अनि धादिङमा 3 होल्डिङ सेन्टर छन्।
3: हामी यति बेला कठिन परिस्थितिबाट गुज्रिरहेका छौँ। रसुवा बाढीका कारण अकल्पनीय र अवर्णनीय क्षतिले स्तब्ध भएका छौँ। भोटेकोसीबाट आएको अप्रत्याशित विनाशकारी बाढीले व्यक्ति, परिवार, गाउँ, समाज, राज्य र सम्पूर्ण विश्वलाई नै तरङ्गित बनाइदिएको छ यति बेला। जे जे भए पनि नियतिको खेल, यो समयले हामीलाई पटक पटक रुवाइरहन्छ। जति रुवाए पनि हामी नेपाली हौ, हामीले हार्न जानेका छैनौँ। हामी रोगो हौँ, जसरी पनि उठ्नु नै छ। यति बेला देशभर उद्धारका प्रयास भइरहेका छन्।
2: हजुर प्रमिलाजी, यो उद्धारको प्रयासमा सदैव विपदको समय नेपाल रेड क्रस अगाडि देखिन्छौँ, हामी देख्ने गर्छौँ। नेपाल रेड क्रस सोसाइटीले बाढी विपद पछिको समयमा स्थलगत रूपमै र यहाँ काठमाडौँबाट पनि सहयोग गरिरहेको छ। अहिले हामीसँग रसुवा जिल्ला शाखा उपाध्यक्ष निलनाथ आचार्य सम्पर्कमा हुनुहुन्छ। हजुर निलनाथ सर।
4: हजुर नमस्ते। हजुर
2: हजुर, अहिले रसुवाको कुन ठाउँमा हुनुहुन्छ?
4: म रसुवाको चाहिँ उत्तर गया।
2: हजुर, आज बिहान अब यो 10-10 भइसकेको छ, यहाँहरू यो 10-11 दिनदेखि खटिरहँदाखेरि त्यहाँको समग्र स्थितिलाई कसरी हेरिरहनु भएको छ, कस्तो छ, कसरी काम गर्दै हुनुहुन्छ नि?
4: अब हामीले यो उत्तर गया 5 विशेष गरी मैले त्यता चाहिँ हेरेको छु। उत्तर गया 5 चाहिँ हाम्रो पहिरेबेसी, मदेलटार, नौबिसे भित्र जस्ता ठाउँहरू, तटीय क्षेत्रहरू पूर्ण रूपमा त्यहाँको घरबार अनि 105 चाहिँ वार्ड नम्बर 5 चाहिँ निधन भएको अथवा भनौँ अब त्यो बेपत्ता भएको परिवारहरू के अरे देखिएको छ। यहाँ यस्तै छ, हामी त्यसको लागि चाहिँ धेरै पहिले सुरुमा चाहिँ हामी खोजी कार्य उद्धारमै लागेका थियौँ। अब बिस्तारै हामी रात वितरण गरेर उहाँहरूलाई केही चाहिँ पुनर्स्थापना गरेर एक ठाउँमा कुनै सेल्टरमा राखेर स्थापना गर्ने तयारीमा छौँ। र त्यही क्रममा हामीले चाहिँ यो उत्तर गएको शिवालय, त्यसपछि भीमसेन स्थानमा हामीले त्यहाँको चाहिँ सुरक्षित स्थान खोजेर राखेका छौँ केही व्यक्तिहरूलाई। अहिलेको अवस्था यस्तै छ।
2: हजुर, अब यत्रो दिन, यो 1 बढी दिनसम्म आइरहँदाखेरि त्यहाँको दुःख, त्यहाँको आवश्यकताहरूलाई पनि यहाँले पहिचान गरि नै रहनु भएको छ। अब राहतमा लाग्ने भनिरहँदा ठ्याक्कै अहिले त्यहाँको आवश्यकता के हो? राहतसँगै अरू के देख्नुहुन्छ नि?
4: अब राहत त प्रशस्त मात्रामा हामीले विभिन्न जातीय संस्थाहरूबाट, व्यक्तिबाट, समाजबाट, अलिक मनकारी व्यक्तिहरूबाट अलिक प्रशस्तमा आएको छ। अहिलेलाई खाने बस्ने व्यवस्था पनि चाहिँ छ। अब योभन्दा पछाडि उहाँहरू अब बिस्तारै अब सधैँ यहीँ सेल्टर मात्रै राखेर त पक्कै हुँदैन होला। उहाँहरूलाई चाहिँ अब राज्य तवरबाट नै व्यवस्थापन गर्नु पर्ला। राज्यको नीति बिस्तारै अब सेल्टरपट्टि जाने पक्कै आउँछ होला। त्यसमा पनि हामीले रेड क्रसले पनि के सहयोग गर्न सक्छौँ हाम्रो क्षेत्रबाट हामी गर्छौँ पनि भन्ने चाहिँ कुरो हो। अब बिस्तारै राज्यको नीति अनुसार हामी अघि बढ्न तर्खरमा छौँ।
2: हजुर,
4: राज्यले कस्तो नीति ल्याउँछ त्यो पर्खाइमा छौँ हामी।
2: हजुर, यहाँ आफै पनि रसुवा जिल्लाको उपाध्यक्ष हुनुहुन्छ, त्यहाँको अहिले मार्ग बाटोको अवस्था हेर्ने हो भने जहाँ चाहिँ उद्धार गरिँदैछ, जहाँबाट राहत लगिँदैछ, त्यहाँको ठ्याक्कै बाटोको कठिनाई कस्तो छ नि?
4: ओहो, यो बाटोको कुरो त हजुर यति गाह्रो छ कि अहिले उत्तर गया गाउँपालिकामा 3 भागमा विभाजन भएको छ। एउटा चाहिँ उत्तर गएको वार्ड नम्बर 1, 2, र 3 चाहिँ कुनै पनि ठाउँबाट जाने ठाउँ छैन। नुवाकोटकोबाट धादिङ हुँदै नुवाकोटबाट बिस्तारै जाँदाखेरि काठमाडौँबाट चाहिँ बिहान गयो भने बेलुकातिर पनि पुग्न सकिन्न, त्यस्तो गाह्रो बाटो छ एउटा। अनि हामी चाहिँ अर्को यो उत्तर गएको चाहिँ एउटा भाग छ जहाँ चाहिँ अब अहिले बेदरवतीमा पुल बगेपछि त्यो भागमा हामी जानको लागि वार्ड नम्बर 5-4 जानको लागि चाहिँ यो काठमाडौँबाट यो चाहिँ रसुवाको सरमथली, भोरले, अम्बास हुँदै चाहिँ जाने बाटो छ। त्यो बाटो चाहिँ यति कठिन छ, यति गाह्रो छ कि अहिले त झन् यो गाडीहरू बढी चढ्न थालेपछि हिजो आजदेखि त धेरै बिग्रियो भन्ने कुरो यहाँ चाहिँ जानकारीमा आइरहेछ। अब यस्तै छ, अहिले धेरै नै गाह्रो छ हजुर बाटोको लागि चाहिँ। र एकदमै नेपालको चाहिँ धेरै दूर जिल्ला बनेको छ अहिले यो अवस्थामा।
2: हजुर, बाटो त अप्ठ्यारो छ नै, तर यो बाटो अप्ठ्यारो हुँदाहुँदै पनि त्यहाँनिर जस्तो गाडी गएन भने स्वयंसेवक भएर अथवा स्वेच्छाले राहत लगिदिने, सामग्रीहरू लगिदिनेहरू पनि भेट्नुहुन्छ?
4: यस्तो बाटो रहेन भने त लाने एउटा कल्पना गरेर यहाँ जति छ जिल्लामा उपलब्ध भएको साधन स्रोत र सामग्रीहरू त्यसबाट नै मात्रै हो। अब यो सुश्री नदी तरेर जानेसम्म मावना छैन। अनि अर्को फलाउ खोला छ, फलाउ खोलाको पनि सम्भावना छैन, अहिले एकदम भेलको ठुलो नदी छ, बिस्तारै चाहिँ अब यो नदीहरू घट्यो भने फलाउ खोलाबाट चाहिँ त्यो एउटा पुल बनाएर त्यो कलमन्डहरू बनाएर जान सकिएला हिउँदको टाइममा चाहिँ, र बर्खाको अहिले अवस्था चाहिँ केही सकिँदैन। रेडकास्टले चाहिँ अब एउटा सर्वेक्षण गरिरहेछ, हामी यहाँ चाहिँ त्यो के भन्छ तुइन तुइन राखेर भने पनि हामी छिटो लान्छौँ भन्ने एउटा प्रयास चाहिँ छ, एउटा प्रयास चाहिँ एक ठाउँमा भइरहेछ नुवाकोट जिल्लाको, त्यो त्यति सफलता हुन सकेन। दिनभरिमा चाहिँ 100 व्यक्ति नि त्यो तुइनबाट पास गर्न गाह्रो पर्यो। अब त्यस्तै ठाउँ हेरिरहनु भएको छ हाम्रो साथीहरूले।
2: हजुर यहाँहरू खटिरहनु भएको छ, आफै खटिरहँदाखेरि त्यहाँ उद्धारमा खटिँदाखेरि खानेकुराको जोहो त भयो, तपाईँहरूको तपाईँहरू चाहिँ आफू कसरी गाँसबासको व्यवस्था मिलाउनु भएको छ नि यहाँहरूले चाहिँ?
4: यस्तो हो, म आफ्नै व्यक्ति रूपमा भन्नुपर्दा म चाहिँ अलिकति माथिल्लो क्षेत्रमा भएको हुनाले मेरो आफ्नो घर बाँच्ने गएको थिएन, त हामी बेलुकी हामी आफ्नै घरमा जान्छौँ, दिनभरि हामी खट्ने प्रयासहरू पर्छौँ। त्यहाँ हाम्रो साथीहरूलाई जो जो सच हामीसित भोलिन्टियर साथीहरूको आफ्नो बस्ने ठाउँ छ उहाँहरूले लिएर आएर चाहिँ हामी बेलुका राख्छौँ, दिनभरि त्यहाँ चाहिँ खट्ने प्रयास छ, हामी खट्छौँ, हामी सकेछौँ, हामीले आफ्नो क्षमताले सकेछौँ, हामी लागिरहेछौँ, काम गरिरहन्छौँ।
2: हजुर अब अन्तिममा यहाँहरू खटिरहँदाखेरि अबको समन्वय कसरी अगाडि बढाउँदा यहाँहरूको काम प्रभावकारी होला?
4: अब यस्तो यो खट्ने क्रममा चाहिँ हामीलाई नेपाल सरकारको पुलिस आर्मी रेड क्रसका टोली त्यसपछि स्काउटको टोली अनि विभिन्न चाहिँ अब यो भोलिन्टियर गर्ने साथीहरू प्रशस्त मात्रामा यो अवस्थामा आउनुभएको छ, सबै नै दुस्तै गतिमा लागिरहनु भएको छ। अब यहाँ चाहिँ अहिलेसम्म खोजी कार्य नै भइरहेछ, कतिपय लास भेटिएको छैन, कतै यसो गन्ध आइरहेछ, त्यस्तो गन्ध आइरहेको ठाउँमा यहाँ लास छ कि भनेर चाहिँ अब त लगभग 11 भइसक्यो, अब त कुहिन थालिसक्यो नि भएको लासहरू पनि, अनि त्यस्तो ठाउँमा चाहिँ खोजी कार्य भइरहेछ, नेपाल सरकारलाई हामी सहयोग गरिरहेछौँ यसको अवस्था अहिलेको अवस्थामा चाहिँ।
2: हजुर आफू पनि सुरक्षित रहनु होला, यहाँहरूको यो कार्य पक्कै सराहनीय छ, समय दिनुभएकोमा हार्दिक आभार यहाँलाई।
4: हस् धन्यवाद म्याडम।
2: हजुर उहाँ हुनुहुन्थ्यो रसुवा जिल्ला शाखा उपाध्यक्ष रेड क्रस सोसाइटीको नीलनाथ आचार्य, उहाँ रसुवाको उत्तर गयामा हुनुहुन्छ। प्रमिलाजी
3: हजुर नीलनाथ सरले भन्नुभयो कि यो रसुवा नुवाकोट सडक सम्पर्क चाहिँ एकदमै कठिन भइरहेको छ सामान वितरणको लागि, त्यहाँसम्मको पहुँचको लागि भनेर होइन, तर अहिले चाहिँ अलिकति सहज हुँदै गएको यहाँ जानकारीमा आएको छ। विशेषतः यो यात्रु तथा राहत सामग्री बोकेका सवारी साधनका लागि चाहिँ चौघडा लच्याङ छाप सोलामाने हुँदै रसुवाको भोरले बोगडी टार 0 किलोबाट दुन्जेसम्म पुग्ने वैकल्पिक मार्ग चाहिँ सञ्चालनमा ल्याइएको थियो होइन। सञ्चालनमा ल्याउँदा ल्याउँदै पनि कस्तो भयो भने दैनिक जसो ती गाडीहरू चाहिँ हिलोमा फस्ने, उकालो चढ्न नसक्ने, एकदम आवाज जावतमा चाहिँ कठिनाइ भएको थियो। अहिले चाहिँ अलिकति केही आशा पलाएको रहेछ। बाढीले क्षति पुर्याएको गेरखुटारदेखि बेत्रावतीसम्मका विभिन्न स्थानमा सडकको पुनः ट्र्याक विस्तार गर्ने र बेत्रावतीमा अस्थायी बेली ब्रिज निर्माण गरी रसुवालाई पुनः सडक सञ्जालसँग जोड्ने काम अघि बढ्दै गएको छ। यसै क्रममा चाहिँ कस्तो भने बेत्रावतीमा राखिने बेली ब्रिजका निर्माण सामग्री चाहिँ बटारसम्म आइपुगेको मलाई यति बेला प्राप्त भएको छ। अब छिट्टै जडान तथा सञ्चालनको काम पनि अघि बढ्ने अपेक्षा गरिएको छ।
2: हजुर राजमार्गको कुरा गर्दाखेरि अब पूर्ण रूपमा अवरोध भएको छ यो रसुवाको मार्ग, त्यो पनि लामो समयसम्मका लागि। उत्तर गया गाउँपालिका वडा नम्बर 5 खाल्टेको त्यस्तै रसुवाको मुख्य राजमार्गहरू त्रिशुली मैलुङ स्याफ्रोबेसी सडक खण्ड लामो समयसम्मका लागि पूर्ण रूपमा अवरोध भएको छ। यति मात्र होइन, कतिपय ठाउँमा पूर्ण अवरोधसँगै एकतर्फी सुचारूको प्रयास पनि भएको छ। पृथ्वी राजमार्गमा चाहिँ अहिले बाटो बनाउने कारणले गर्दाखेरि हामी चाहिँ यहाँहरूलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्छौँ, किनभने बाटो बनाइरहँदाखेरि अत्यावश्यक बाहेकका सवारी साधनको आवागमन भइरहँदाखेरि बाटो बनाउन अप्ठ्यारो हुन्छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 परेवा भिरको कुरा हामीले केही दिन अगाडिको कुराकानीमा गरेका थियौँ। त्यो सडक खण्ड हेर्नुहुने इन्जिनियरसँग कुराकानी गर्दाखेरि त्यति बेला यो कच्ची पक्की कालो पत्रलाई छोइसकेको र एकतर्फी रूपमा चाहिँ हामी हामीले अहिले खोलिरहेका छौँ, मर्मत कार्य जारी छ भन्नुहुन्थ्यो, अनि शनिबार यो 12 घन्टाको सवारी आवागमन चाहिँ अहिले पूर्ण रूपमा बन्द गरिएको छ किनभने त्यहाँको बाटो बनाउनको लागि। यति बेला फेरि पनि हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ, त्यहाँको स्थलगत जानकारी दिन।
3: केशव मिश्र हुनुहुन्छ, उहाँ चाहिँ लायन्स क्लबसँग पनि आबद्ध हुनुहुन्छ। केशव सर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
2: हेलो।
3: हजुर, हामी निरन्तर स्थानीय व्यक्तिसँगको कुराकानीमा रहन्छौँ, यति बेला भने केशव मिश्रसँग कुराकानीको प्रयासमा छौँ। फेरि पनि हामी
2: हजुर त्यसै गरेर यो काठमाडौँकै कुरा गर्ने हो भने काठमाडौँ धादिङको बाटो जुन चन्द्रगिरी नगरपालिका 2 चिसापानी को मा पहिरो जाँदाखेरि चाहिँ अहिले त्यहाँको बाटो एकतर्फी रूपमा सुचारू भएको छ। काभ्रेको कुरा गर्ने हो भने खुर्कोट नेपाल थोक कटुन्जे बेसी चल्ने सम्पूर्ण साधनहरू जुन बिपी राजमार्ग अन्तर्गत पर्छन् यो चाहिँ के भनिएको छ भने यो 10 टनसम्मको मालवाहक सवारी साधनहरू सञ्चालन हुने, त्यो चाहिँ साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म र बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म परिस्थिति अनुसार विचार गरेर सवारी साधनहरू सुचारू हुने भनेर जानकारी गराइएको छ। यो बिपी राजमार्गको कुरा हो। यति बेला भने लायन्स क्लबको सम्पर्कमा आइसक्नु भएको छ, उहाँबाट
3: केशव मिश्रजी सम्पर्कमा आइसक्नु भएको छ।
2: हजुर केशवजी।
4: हजुर हजुर नमस्कार।
2: हजुर नमस्कार, अहिले कहाँ हुनुहुन्छ यहाँ?
4: म आज चाहिँ म काठमाडौँ आउँछु, म यो हाम्रो साथीहरू मृत्यु हुनुभएको छ उहाँहरूको परिवारलाई भेट्न आउँछौँ कि।
2: हजुर आउँदै हुनुहुन्छ त्यसो भए।
3: हजुर केशव सर।
4: हजुर,
3: लामो समय बट्टार वरिपरि रहेर काम गर्नुभयो, अहिले विशेषतः चाहिँ बाढी गइसकेपछि धेरै हाम्रो खानेपानीको पाइपहरू बगाएको अवस्था छ, अनि यो बट्टारको चाहिँ हावाघरमा चाहिँ प्रयोगविहीन अवस्थामा मेसिन रहेछ, जुन चाहिँ बोरिङ गर्नका लागि भनेर राखिएको मेसिन रहेछ, अनि त्यसको लागि पहलहरू भइरहेको छ भन्ने जानकारीमा आयो, त्यसको बारेमा बताइदिनुहोस् न।
4: होइन, खानेपानीको लागि त विद्युत खानेपानी उपभोक्ता के उपभोक्ता समितिले पनि लागिरहेको छ, होइन उहाँहरूले त्यो झिल वरिपरि भएको बोर्डिङहरूबाट पानीहरू निकाल्नलाई लगाइरहनु भएको छ। उहाँले के भन्छ तारी खोलाबाट बोरिङ गरेर विदुर एरियामा चाहिँ पानी बाँड्नलाई प्रयास गरिराख्नु भएको छ र त्यो प्रयास भइरहेको छ।
2: हजुर केशवजी, भनेपछि पानी नै खानालाई अप्ठ्यारो पर्ने अथवा राहत मार्फत पाउनु पर्ने अवस्था यहाँले देखिरहँदा समग्रमा त्यो बट्टारलाई यहाँले निरन्तर हेरिरहनु भयो, आज काठमाडौँ आउँदा पनि अहिलेसम्मको अवस्थामा हेर्दाखेरि चाहिँ के पाउनुहुन्छ, के कसो यहाँहरूले गर्नुभएको प्रयासले के कसो भइरहेको पाउनुहुन्छ?
4: हाम्रो हामीले चाहिँ प्रयास गरे खानेपानीको लागि चाहिँ हामीले गरेका छैनौँ, खानेपानीलाई चाहिँ उपभोक्ता समितिले नै गरिरहेको छ अहिले,
2: होइन
4: जस्तो कुनै यो गाउँ यो पहाडबाट पनि पाइपहरू ल्याएर सानसानो पाइप मुनानहरूबाट जस्तो बट्टारको गम्की टोलमा यो माथि नुवाकोटको मुनिबाटको पाइपहरू ल्याएर पनि खुवाइरहेको छ अहिले, त्यसरी खानेपानीको लागि चाहिँ समस्या छैन अहिले खासै। अब अरूको लागि त भनेको अब जस्तो बाढी पीडितहरूको लागि त बासस्थानको लागि अभाव छ।
2: हजुर, यहाँले आवश्यकता के देख्नु भएको छ, यो पानीसँगै अरू के कुराहरू तत्काल चाहिने देखिन्छ नि त्यहाँ?
4: तत्काल चाहिने त खासै अब रातै अहिले पुगिरहेछ, अहिले नुवाकोट जिल्लामा पीडितहरूलाई चाहिने भनेको बस्ने बासस्थानको लागि यो जुन होल्डिङ सेन्टर मात्रै राखेर भएन, उहाँहरूलाई एउटा पाल, त्यस पछाडि उहाँहरूलाई खाना पकाउने भाँडाकुँडा, अनि त्यस पछाडि आएर उहाँहरूलाई चाहिने आवश्यक ग्यास आवश्यक ओड्ने ओछ्याउनेहरू चाहिन्छ।
2: हजुर, लायन्स क्लबले अब यस्तो विपदको समयमा सहयोग गराउने त्यो पनि अगाडि फ्रन्ट लाइनमै बसेर काम गर्ने संस्था पनि हो, यहाँहरूले के कुराहरूको सहयोग गरिरहनु भएको छ नि अहिले प्रभावित क्षेत्र?
4: हामीले पहिलो दिनै जुन ऊ भयो, हामी लायन्स क्लबले चाहिँ लायन्स क्लब नुवाकोट क्यापिटल आदर्श भन्ने दुईवटा क्लब छौँ हामी क्लब, त्यो क्लबबाट चाहिँ पहिलो दिनै हामीले बाढी पीडितहरूलाई चाहिँ खाना व्यवस्था जस्तो के विदुरको क्रियापुत्रीमा र अनि विदुर नगरपालिका वार्ड नम्बर 5 को आयुर्वेद हस्पिटलमा चाहिँ हामीले सुरु गऱ्यौँ, पहिलो दिन जुन 10 गतेकै बेलुकाबाट अनि त्यस पछाडि आएर हामी अहिले अहिले रात धेरै ठाउँमा बाँडिरहेको छौँ र अब आजदेखि देवी विदु नगरपालिका वार्ड नम्बर 5 को देवीघाट स्थानमा चाहिँ हामीले त्यो दुईवटा डोजर दुई तिनवटा स्काइभेटर लिएर गएर हामी माटो बचाउने काममा चाहिँ लागेका छौँ आजदेखि।
2: हजुर, भनेपछि अब बाटो सफा गर्ने यहाँहरूको प्राथमिकता छ,
4: प्राथमिकतामा राखेको छ बाटो र त्यहाँ ठाउँ सफा गर्ने चाहिँ हामीले प्राथमिकता राखेका छौँ।
2: हजुर, जानकारी गराइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
4: धन्यवाद हजुर, धन्यवाद।
2: हजुर, उहाँ हुनुहुन्थ्यो लायन्स
3: क्लबसँग आबद्ध रहेर समाजसेवामा लाग्दै गर्नुभएका केशव मिश्रजी, विशेषतः विदुर नगरपालिका वडा नम्बर 4 स्थित बोरिङ कसरी चलाउने भनेर त्यो पहल भइरहेको कुरा जानकारी गराउनु भयो। साथै सो हुन सकेमा चाहिँ बट्टार बजारमा विशेष गरी सङ्गमचोक, आश्रित नगर अनि बालुवाटार, हावाघर हरू चाहिँ लाभान्वित हुने नै छन् होइन। यति बेला भने हाम्रो सम्पर्कमा फेरि पनि अर्को एकजना समाजसेवी जोडिनु भएको छ। उहाँ चाहिँ विदुर नगरपालिका 5 ध्रुव ढकालजी हुनुहुन्छ। हेलो
2: हजुर ध्रुवजी।
3: ध्रुवजी, तपाईँलाई कार्यक्रममा स्वागत छ।
5: धन्यवाद।
3: यति बेला कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
5: अहिले अहिलेकै समयमा म आफ्नै निवासमा छु।
3: हजुर,

0: हाराहारीमा चाहिँ पीडितहरू चाहिँ रहेका छन्। तर मैले यसमा अहिले सरकार समस्या चाहिँ के देखिरहेछु भने यिनीहरूलाई अब दीर्घकालका रोगहरूबाट पीडित भएका व्यक्तिहरू पनि त्यहाँ रहेको र खानपानको अवस्था चाहिँ उनीहरूको आफ्नो शारीरिक अवस्था अनुसार मिलिरहेको अवस्था देखिएको छैन र चाहिँ उनीहरूलाई अब सामान्य यो स्थितिमा फर्काउनलाई चाहिँ किचनमा प्रयोग गर्ने सामानहरू जुन भाँडाकुँडाहरू पनि यो पीडितहरूको चाहिँ घरै बगेको कारणले गर्दा कुनै पनि सामान नभएको उनीहरूको गुनासो छ। त्यसमा चाहिँ किचनमा प्रयोग हुने ग्यास चुलो अथवा इन्धन सहितको चाहिँ नि एक सेट सामग्री चाहिँ उनीहरूले उपलब्ध गराइदिनको लागि चाहिँ रिक्वेस्ट गरिरहेको अवस्था छ। त्यसले गर्दाखेरि चाहिँ राज्यबाट त्यो खालको पहल कर्मी लियो भने उनीहरूलाई सामान्य जीवनतर्फ फर्काउनलाई अलिक सहज हुन्छ भन्ने ठम्याइ छ मेरो चाहिँ व्यक्तिगत।
1: अब कस्तो भने विद्यालयमा होल्डिङ सेन्टर छ, सधैँ होल्डिङ सेन्टर विद्यालयलाई मात्र बनाइराख्न पनि मिल्दैन होला, त्यसको लागि के कस्तो पहलहरू भइरहेको छ त?
0: अब अहिले हामीले तत्काललाई चाहिँ नि अब अरू पुनर्निर्माणको अवस्था पनि राज्यबाट तत्काल हुने अवस्था नभएको र सार्वजनिक जग्गाहरूमा चाहिँ उनीहरूलाई टेन्ट मात्रै भए पनि व्यवस्थापन गरेर चाहिँ अस्थायी प्रकृतिको चाहिँ वासस्थान मिलाएर चाहिँ त्यहाँ चाहिँ स्थानान्तरण गर्नुपर्छ भन्ने कुरामा चाहिँ छलफल भइरहेको छ।
1: हजुर ध्रुवजी,
0: हजुर,
1: अब भोटेकोसी बाढीबाट जुन भेल आयो त्यो भेलले चाहिँ देवीघाटको करिबन 700-800 मिटर भन्दा माथिसम्म सबै स्वतर पारेर लगेको अवस्था छ, अनि अलिकति उकालो भिरालो के अरे उकालो भएकाले चाहिँ केही हदसम्म प्रहरी चौकीभन्दा माथिका स्थानीयहरू बाँच्न सकेको अवस्था छ। धेरै वृद्धाहरू पनि देवीघाट वृद्धाश्रमबाट चाहिँ हताहत हुनुभएको छ, कतिजना चाहिँ मृत्यु भयो, कतिजनालाई चाहिँ अन्यत्र स्थानान्तरण गरिएको छ, ती वृद्धाको चाहिँ अवस्था कस्तो रहेको छ?
0: वृद्धाको अवस्था भनेको त्यो दुई तह चाहिँ दुईवटा चाहिँ तहको चाहिँ ऊ डुबानमा परेको कारणले गर्दा तलतिर पर्नुभएका वृद्धाहरूलाई चाहिँ त्यहाँ हताहतीको अवस्था सृजना भयो। करिब त्यहाँ 4 मान्छे चाहिँ हताहती भएको अवस्था हो र अहिले उनीहरूलाई सुरक्षित स्थानमा भनेको हाम्रो यो आयुर्वेदिक अस्पतालमा चाहिँ सारेर कति चाहिँ संरक्षण गरिरहेको छ भने कतिलाई हस्तान्तरण गरेर चाहिँ नि व्यक्तिहरूले पनि संरक्षण गरिरहेको छ।
2: हजुर ध्रुवजी, यहाँ नुवाकोटको स्थानीय हुनुहुन्छ, अब जनधनको क्षतिसँगै ठुलो सङ्ख्यामा पशु पंक्षीको पनि अहिले क्षति भएको छ, त्यहाँ यहाँले समग्रमा हेर्दा कति व्यावसायिक रूपमा पशु व्यवसाय गरिरहनु भएको थियो होला, कति आधुनिक कृषि व्यवसाय गरिरहनु भएको थियो होला, उद्यम गरिरहनु भएको थियो होला, के देख्नुहुन्छ यो कृषि पशुतर्फको लगानी र त्यसको क्षति हेर्दाखेरि के देख्नुहुन्छ नि यहाँले?
0: धेरै भयावह परिस्थिति छ। अब यो सबै नदी किनारकै आसपासमा चाहिँ त्यो थियो, जस्तै भैँसी पालन गरिरहेको एउटा फर्मै चलाइरहेको चाहिँ दर्जनौँ भैँसीहरू चाहिँ खोलामा परे, बङ्गुर फर्महरू परेका छन्, त्यसले गर्दा पशु पक्षीको क्षेत्रमा पनि ठुलो क्षति भएको छ।
2: हजुर, अब यहाँ पनि खटिरहनु भएको छ, यहाँले चन्द्रज्योतिको कुरा पनि गर्नुभयो, त्यहाँ वृद्धाश्रमको कुरा पनि गर्नुभयो, कृषिको पनि कुरा गर्नुभयो, अबको आवश्यकता के हो? अब सरकारले राहत त यहाँले पर्याप्त छ नै भन्नुभयो, यद्यपि यो सँगै अब नुवाकोटलाई फेरि पुनरुत्थान गर्नलाई अब तत्कालै गर्नुपर्ने आवश्यकता के हो?
0: तत्कालको लागि अस्थायी प्रकृतिको वासस्थान उपलब्ध गराएर चाहिँ व्यवस्थापन गर्नुपर्छ र दीर्घकालीन रूपमा अब जग्गा नभएका मान्छेहरूलाई राज्यले एउटा घडेरीको उपयुक्त स्थानमा चाहिँ नि घडेरीको व्यवस्था पनि गर्नुपर्ने आवश्यकता देखिरहेको छु।
2: हजुर, समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, धन्यवाद।
1: हजुर मनुकाजी, यति बेला चाहिँ विदुर नगरपालिका 5 समाजसेवी ध्रुव ढकाल हामीसँग सम्पर्कमा हुनुहुन्थ्यो। समग्रमा उहाँले चाहिँ विदुर नगरपालिका 4, 5, 7 विषयमा कुराकानी गर्नुभयो। पछिल्लो समयमा चाहिँ सब व्यवस्थापनको पनि चुनौती रहेको देखिन्छ, त्यहाँ लासहरू चाहिँ गनाउन थालेका छन्, अनि त्यो विदुर नगरपालिका वडा नम्बर 5 स्थित आयुर्वेद अस्पताल चाहिँ अलि माथि थुम्कामा बनेको कारणले जोगिएको छ, धेरै वरपरका धेरै गाउँ बस्तीका व्यक्तिहरू चाहिँ त्यहाँ स्थानान्तरण गरेर सुरक्षित आवासको स्थान भएको छ।
2: हजुर प्रमिलाजी, यहाँ त नुवाकोट पुग्नु भएको छ, बेत्रावती पनि पुग्नु भएको होला, खासमा अहिले चाहिँ यस्तो के पनि छ भने खोलैबाट उठाएर घर बनाउने, अलिकति पनि जमिन नछोडिकन बनाउने, अनि त्यो पनि खोलाको मुखमै बनाउने, त्यो पनि देखिन्छ होइन,

0: सक्षमहरूले कमसेकम अब चाहिँ बस्ती आफ्नो घर बनाउँदाखेरि अलि जोखिम नहुने ठाउँमा बनाउने र जो अक्षम हुनुहुन्छ उहाँहरूको लागि पनि सरकारले विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ। यहाँले त्यहाँ बेत्रावतीको बस्तीलाई हेर्दाखेरि चाहिँ यत्तिको जोखिम जसरी अहिले क्षति भयो नि यत्तिको जोखिम हुने बस्ती देख्नुभएको थियो कि थिएन?
1: यो त्यो बाटो हिँड्दा हामीलाई एकदम महसुस हुन्थ्यो। एक हिसाबले मैले कयौँ पटक पनि खोलाको किनारमा यस्तो बस्ती छ भन्ने गर्दथेँ जोसँग हिँड्थेँ होइन। उहाँ त्यसो भन्दाखेरि हाम्रो चाहिँ कस्तो थियो भने त्रिशुली नदीले कहिले पनि बिगार गर्दिनन्, तादी नदीले चाहिँ मान्छेहरू लैजान्छ, सोत्तर पारेर लैजान्छ भन्ने त्यो एक किसिमको कथन थियो। अनि थाहा भएदेखि 2018 सालपछि त्यति ठुलो बाढी आएको भन्ने नै छैन भन्नुहुन्छ त्यहाँका स्थानीय बुजुर्गहरू। त्रिशुली बजार झल्झल्थी यति बेला सम्झिँदाखेरि तपाईँको अन्दाजी हजारको हारिमा नै बाँडाहरू थिए के त्यो ठाउँमा मुसलमान बस्ती थियो। पृथ्वीनारायण शाहको पालादेखि बसेको बस्ती हो, तिब्बत र नेपाललाई जोड्ने एउटा व्यापारिक केन्द्र हो र जुन खोला आयो खोला आसपास मात्र लगेन कि त्यो खोलाले आफ्नो बाटो छोडेर बेत्रावती बजारभित्र छिरेर सर्लकै लगेको अवस्था छ। अनि आफ्ना आफन्तका नाममा धेरै मान्छे हुनुहुन्न, कति हुनुहुन्न त्यसको त व्याख्या गर्नै सकिन्न क्या। अनि यो उत्तरगया बेत्रावतीको कुरा गरिरहेछौँ नि, त्यो चाहिँ नेपालको काँसीको रूपमा हेर्ने गरिन्छ। अनि त्यहाँ चाहिँ श्राद्ध गर्न जाने ठाउँ हो, त्यो एउटा धार्मिक हिसाबले पनि एकदम पवित्र ठाउँ मानिने।
0: हजुर, हामी फेरि पनि कुरा गरौँला। अहिले पनि रसुवामा रहनुहुने कृष्ण न्यौपाने आउनुभएको छ जो त्यहाँ निरन्तर खटिरहनु भएको छ। हजुर कृष्णजी।
2: हजुर
0: हजुर नमस्कार। अहिले यहाँ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ, रसुवामा के भइरहेको होला भनेर हामी पनि कौतूहल छौँ। कृष्णजी अहिले रसुवाको कुन ठाउँमा हुनुहुन्छ?
2: म अहिले रसुवाको उत्तर गयामा छु।
0: हजुर, धेरै जसो उत्तर गयामा हामीले देख्यौँ, अघि पुगेको पायौँ, अघि हामीसँग रेड क्रसबाट पनि जोडिनु भयो, उहाँ पनि उत्तर गयामा छु भन्नुभयो। यहाँले त्यहाँ हेर्दाखेरि के देख्नुहुन्छ, अहिले के भइरहेको छ ठ्याक्कै उत्तर गयामा?
2: उत्तर गयामा 10 गतेको जुन चाहिँ भीषण बाढी आयो त्यसपछिबाट यहाँको चाहिँ विशेष गरी कैचलटार, बेत्रावती, उत्तर गया धाम लगायतका सम्पूर्ण क्षेत्रहरू अहिले पूर्ण रूपमा नष्ट भयो। अनि त्यसपछि अब चाहिँ अहिले तत्काल रूपमा हेर्ने भने चाहिँ हाम्रो चाहिँ राजधानीसँग जोड्ने बाटो चाहिँ जुन पासलामा राजगुरा थियो त्यो पूर्ण रूपमा क्षति भएपछि यहाँ रातका गाडीहरू आउनलाई पनि एकदम समस्या भइरहेको छ। नौकुण्डको बाटो हुँदै लच्याङ हुँदै नौकुण्डको बाटोहरू चाहिँ रातका गाडीहरू क्रमशः आइरहेका छन्, एक दिन दुई दिन लागेर। त्यसपछि त्यो सँगसँगै यहाँ चाहिँ मान्छेहरू होल्डिङ सेन्टरमा सुरुमा 500-700 मान्छेसम्म होल्डिङ सेन्टरमा बसेका थिए भने अहिले बिस्तारै मान्छेहरू होल्डिङ सेन्टर छोड्दै आफ्नो घर आफन्तको घरहरूमा जानुभएको छ र बेपत्ता जुन बाढी पहिरो परेर बेपत्ता हुनुभएको थियो उहाँहरूको चाहिँ बिस्तारै अब घरमा अथवा आफन्तका बसेर चाहिँ काजक्रियाको कामहरू बिस्तारै सुरु भएको छ। र यहाँ उत्तरगया गाउँपालिकाले आएको रातलाई एक घर प्रणाली मार्फत चाहिँ एउटा प्याकेज बनाएर चाहिँ वितरण गर्ने काम चाहिँ बिस्तारै सुरु भइरहेको छ।
0: हजुर, यहाँले अहिले अब त्यहाँ उद्धार देख्नुभयो, त्यहाँ खोजी गरेको देख्नुभयो, त्यहाँ राहत वितरण देख्नुभयो, होल्डिङ सेन्टरको पनि कुरा गर्नुभयो। अघि नुवाकोटबाट भन्नुहुँदै थियो कि त्यहाँनिर पर्याप्त राहत त छ तर किचनको सामग्री छैन भनेर, त्यहाँ तपाईँले पनि राहत वितरण देखिरहँदा के कुरा अझै अभाव भएको पाउनुहुन्छ?
2: यस्तो छ, म चाहिँ प्रत्यक्ष रूपमा चाहिँ म बाढी आएकै लगभग आधी घन्टामा त्यहाँ पुगेको थिएँ। म प्रत्यक्ष रूपमा उद्धारदेखि राहत व्यवस्थादेखि सबैमा म आफै खटिराखेको पनि छु, म रेड क्रस कर्मी पनि हो। अब त्यसो हुँदाखेरि त्यहाँ चाहिँ सुरुको दुई दिनमा अलिकति गाह्रो थियो, त्यसो हुँदाखेरि यहाँको चाहिँ नजिकै रहेका पालिकाहरू नौकुण्ड र कालिका गाउँपालिकाले सुरुको दुई तिन दिनको लागि व्यवस्थापन गर्नुभएको थियो र त्यो अनुसारको होल्डिङ सेन्टरमा रासनदेखि खानपानको व्यवस्था भएको थियो। त्योभन्दा पछाडि अहिले हेऱ्यो भने चाहिँ यहाँको अवस्था चाहिँ बाहिर जस्तो देखिएको छ सुनिएको छ त्यस्तो छैन। यहाँ चाहिँ कस्तो छ भने जुन व्यक्तिहरूको घर पूर्ण रूपमा गएको छ उहाँहरू टोटल्ली भिक्टिम भएको परिवार चाहिँ उत्तरगया पाँचका मान्छेहरू हेर्ने हो भनेदेखि 75% यहाँ हुनुहुन्न, 75% बाँच्नुभएको मान्छे पनि यहाँ हुनुहुन्न। अब उहाँहरू अहिले काठमाडौँमा अथवा आफ्नो आफन्त कहाँ गएर बस्नु भएको छ, त्यसो हुँदाखेरि उहाँहरूलाई रात कहाँ दिने, उहाँहरूको चाहिँ अस्थायी सेल्टर नबन्दासम्म चाहिँ उहाँहरूले रात बिर्ग राख्ने ठाउँ नै छैन, त्यसो हुँदाखेरि उहाँहरूको बस्ने अवस्थाै छैन। अब जुन व्यक्तिको घर परिवार बित्नु भएको थियो उहाँहरूको त फेरि घरमा स्वाभाविक रूपमा भाँडाकुँडाहरू रहने भयो, उहाँहरूलाई प्याकेजको हिसाबले चाहिँ रात वितरण भइराखेको छ। रात लगभग अहिले खानाको लागि पनि हिसाबले रातहरू आइराखेको छ, बाटोमा धेरै गाडीहरू आइराखेको हामीसँग सम्पर्कमा छन्। अब त्यसो हुँदाखेरि अब जो हामी होल्डिङ सेन्टरमा हुनुहुन्छ त्यहाँ पर्याप्त छ। अब भाँडाकुँडा लिएर गएर राख्नलाई त पहिला त राज्यले चाहिँ उहाँहरूलाई चाहिँ पुनस्थापनको कहाँ राख्ने हो त्यो जिम्मा नलाइकन चाहिँ अब भाँडा लिएर गएर पनि पकाएर खाने ठाउँ चाहियो। अब त्यसको व्यवस्थामा नहुँदासम्म चाहिँ खासै भाँडाको पनि त्यति धेरै जरुरत छैन। अलिअलि भाँडाकुँडाहरू आइराखेको छ, आज चिजहरू वितरण भइराखेकै छन्। बस्न चाहनेहरूलाई टेन्टहरूको व्यवस्था पनि दुई तिनवटा संस्थाहरूले गरिराखेका छन्। अब अलिअलि आउने क्रम पनि जारी छ। अब यो रातको चाहिँ हिजो हामी पनि गाउँपालिका अध्यक्ष लगायतको टिमहरूसँग हामी एउटा मिटिङमा थियौँ। यो 10-15 दिन सम्बन्धमा चाहिँ यो रात जति चाहिँ व्यवस्थापन गरेर यो पुनस्थापनमा नभइकन चाहिँ यसको समस्या हल हुँदैन भन्ने छ। धेरै मान्छेहरू यहाँबाट चाहिँ घरबार विहीन भएको मान्छेहरू पहिला फर्केर आउने वातावरण चाहिँ राज्य र स्थानीय तहले नगर्ने भने उहाँहरू धेरै मान्छे चाहिँ हामी फर्किँदैनौँ भन्ने खालको पनि हामीले सुनिराखेका छौँ। त्यसो हुँदाखेरि राज्यले अलिक मेन हिसाबले चाहिँ अब पुनस्थापनमा नलाग्ने हो भनेदेखि झन् यसले चाहिँ अवस्था धेरै गाह्रो पार्ने देखिन्छ।
0: हजुर कृष्णजी, जानकारी गराइदिनु भएकोमा यहाँलाई हार्दिक आभार। सुरक्षित रहनु होला।
2: हस् धन्यवाद।
1: हजुर यति बेला चाहिँ रसुवाबाट कृष्ण न्यौपाने हामीसँग सम्पर्कमा हुनुहुन्थ्यो, कुराकानी गर्दै हुनुहुन्थ्यो।
0: हजुर हजुर, यसै बिचमा चाहिँ अब भने हामी यो बुझ्दैछौँ कि अहिले अब अस्थायी रूपमा चिहान बनाएर सबको व्यवस्थापन गरिएको छ यो भनेको पनि बुझाउनु पर्ने छ। र अर्को अहिले यो डिएनए सङ्कलन भइरहेको छ, डिएनए सङ्कलन किन आवश्यक छ? मृतकको आफन्तको पनि लिँदैछ, मृतकको पनि लिँदैछ, सब पहिचानको यो वैज्ञानिक व्यवस्थापनको बारेमा बुझ्नको लागि हामीसँग यति बेला प्राध्यापक डाक्टर जो फरेन्सिक मेडिसिन विशेषज्ञ हुनुहुन्छ हरिहर वस्ती सम्पर्कमा हुनुहुन्छ। हजुर हरिहर सर।
3: हजुर
0: हजुर, हामी यो विपद पछिको समयमा विभिन्न क्षेत्रको के कस्तो भइरहेको छ भनेर अपडेट लिइरहेका छौँ। पछिल्लो समय यो धेरै कुरा उठ्यो जब चितवनमा अस्थायी सब व्यवस्थापनको प्रक्रिया सुरु भयो, हामीले बुझाउन पनि आवश्यक रहेको छ। वास्तवमा यो सबको अहिले वैज्ञानिक व्यवस्थापनका लागि डिएनए सङ्कलन पनि भइरहेको छ। हामी जब कुनै मृत व्यक्तिको सब पहिचानको लागि डिएनएको कुरा गर्छौँ, वास्तवमा यो डिएनए टेस्ट परीक्षण भनेको के हो, किन गरिन्छ, जानकारी गराइदिनुहोस् न।
3: अब वास्तवमा अब अहिले बडीहरू जुन पाइराखेका छन् अस्पतालमा आइराखेका छन् 1200-1400 कति पुगिसक्यो होइन, अब ती बडीहरू सबै सगला बडी छैनन्। 10-12 दिन भइसक्दाखेरि अब त्यसै कुहिसक्यो, राख्ने सुरक्षित ठाउँ छैन। हामीले चाहिँ जति भन्यो त्यति हजारौँ बडी आँट्ने गरी रेफ्रिजरेटर बनाएको छैनौँ। भनेपछि तिनीहरू फर्दर अरू कुहिएर जान्छन्। भनेपछि तिनीहरूलाई उचित तरिकाले व्यवस्थापन गर्न विभिन्न निर्देशिकाहरू छन्, प्रोटोकल छन्, इन्टरनेसनल प्लस हामीले नेसनल पनि बनाएको छौँ, गृह मन्त्रालयले जारी गरेको होइन 2068 2076 त्यो हामीले चाहिँ परिमार्जन गरेका छौँ भूकम्पको सिकाइपछि भोगाइपछि होइन। अनि त्यही आधारमा चाहिँ हामीले बडी बडी जुन आउँछन् सबै बडीलाई डकुमेन्टेसन गर्छौँ सरसफाइ गरेर, अनि त्यसबाट डिएनएको स्याम्पल पनि लिन्छौँ। किनभने त्यो बडी कसैले हेरेर पहिचान गर्न सक्ने अवस्थाकै छैन, अथवा एउटा हात मात्रै होला, एउटा खुट्टा मात्रै होला, पुरो बडी होला, भनेपछि हेरेरै पनि कसैले पनि पहिचान गर्न सक्ने भन्ने कुरै आउँदैन। त्यसले गर्दाखेरि डिएनए बाहेक अर्को चाहिँ विकल्प हुँदैन यस्ता फ्रेगमेन्टेड बडीमा र धेरै डिकम्पोज भएको बडीमा, किनभने अरू लक्षणहरू सबै गइसक्छन्। अब कोही कोही परिचय सुरु सुरुको अवस्थाको हुन्छन्, कुनै ट्याटोबाट हुन्छन्, कुनै चाहिँ खतहरूबाट, अनि कुनै नाम केही स्पेसल केही औँठी सौँठी लगायो होला, त्यो युनिक टाइपको होला। सामान्य टाइपको सबैसँग कमन हुने खालको हुँदैन, युनिक टाइपको भयो भने हुन्छ। तर यस्तो ओपन डिजास्टरमा के हुन्छ भने यस्ता पर्सनल एउटा दुईवटा आइटमले मात्रै परिचय हुनु चाहिँ गलत हुनसक्छ, किनभने थाहा छैन कति मान्छे छन् थाहा छैन, अरू मान्छेसँग त्यो दोहोरिन्छ कि दोहोरिँदैन थाहा छैन होइन। त्यसले गर्दाखेरि डिएनएले त झुटो बोल्दैन, अनि हामी स्याम्पल कलेक्सन गर्छौँ, जस्तो दाँत कलेक्सन गर्छौँ अथवा दाँत नभए टाउको नभएको केसमा हड्डीको टुक्रा कलेक्सन गर्छौँ, अनि बडीलाई राख्न पर्यो, नत्र दुर्गन्धित अरू हुँदै जान्छ, राख्ने ठाउँ छैन, त्यो अस्पताल परिसरमा काम गर्न सकिँदैन। भनेपछि के गर्ने त भन्दा त्यसलाई अलि ढिलो गलोस् भन्नका लागि र हाम्रो राख्ने ठाउँ पनि नभएको हुनाले अस्थायी चियान बनाएर गाड्ने भन्ने चाहिँ यो चाहिँ वैज्ञानिक तरिकाले विकसित गरिएको विधि हो। दुनियाँमा कहाँ पनि यही विधि प्रयोग गरिन्छ, किनभने धेरै गर्दाखेरि तुरुन्त चाहिँ के अरे फ्रिजहरू बनाउन सक्ने अवस्था हुँदैन, अनि दसौँ हजार राख्ने खालको फ्रिज काहीँ पनि बनाएको हुँदैन, किनभने त्यो भोलिदेखि काम लाग्दैन। डेड बडी राख्ने फ्रिज होइन, सधैँभरि हुँदैनन् ती त्यति धेरै सङ्ख्यामा। भनेपछि अब यो अस्थायी रूपमा चियान राखियो भने के हुन्छ, माटो मुनि ढिलो कुहिन्छ, तिन महिना चार महिना हामी टाइम बाई पाउँछौँ, अनि यो बिचमा हामी एक्सर्साइज गर्छौँ, त्यो स्याम्पलको डिएनए निकाल्छौँ, अनि आफन्तहरूले हराएका मान्छे हाम्रो यो छन् भनेर चाहिँ रिपोर्टिङ गर्छन्, त्यसो भए तिमीहरू आफन्त नजिकका नातेदारले स्याम्पल देऊ भनेर भन्छौँ, अनि यो स्याम्पल र त्यो स्याम्पल भिडाउँछौँ, जसको नाता छ डाइरेक्ट रिलेसन छ त्यसको मिल्छ, अरूको मिल्दैन।
0: हजुर, डाइरेक्ट रिलेसन भनेको चाहिँ कि रगतको नाता हुनुपर्ने कि
3: रगतको कि बाबामा कि छोराछोरी, र यदि बाबामा पनि छैन छोराछोरी पनि छैनन् भने स्याम्पल चाहिँ एउटा दुइटा भन्दा पनि अझ अलिक बेसी लिनुपर्छ, दाजुभाइ दिदी बहिनीबाट पनि हुन्छ, त्यतिसम्म हुन्छ। तर टाढा टाढाको चाहिँ हामी कहाँ अझै त्यो प्रविधि छैन, तर दुनियाँमा त छ, तर त्यो धेरै चयन लाग्छ, अब धेरै एक्सपर्टिज चाहिन्छ, इक्विपमेन्ट पनि अरू चाहिएलन्, अब टाढाको नाता चाहिँ गाह्रो हुन्छ, नजिकको नाता चाहिँ सजिलो छ।
0: हजुर, यसरी यो अस्थायी चिहान बनाएर जुन वैज्ञानिक व्यवस्थापन गरिएको छ, यो कति वर्षसम्म सुरक्षित हुन्छ नि?
3: यो हाम्रो निर्देशिकाहरूले भनेको छ चाहिँ 12 वर्षसम्म राख्नुपर्छ भनेर, 12 वर्षसम्म सुरक्षित राख्नुपर्छ। त्यो त्यो त्यो राज्य अथवा स्थानीय तहको जिम्मामा हुन्छ त्यो, होइन? अब त्यो कर्डिङ गरेर राखिया हुन्छ, कसैले गएर चलाउने कुरो आएन त्यतिकै, अनि त्यहाँ भत्काएर अर्को संरचना बनाउने अथवा अर्को उपयोग गर्न पनि पाइँदैन।
0: हजुर, अर्को यो यो सबसँग जोडिने अर्को कुरा के आउँछ भने महामारी आउँछ, सबको राम्रोसँग व्यवस्थापन भएन भने महामारी आउँछ भनेर भनिन्छ, खासमा महामारी आउँछ?
3: डाइरेक्ट महामारी सबबाट आउँदैन, तर इन्डाइरेक्ट धेरै सबहरू अव्यवस्थित रूपमा बाहिर बसिरह्यो भने इन्डाइरेक्ट रूपमा चाहिँ त्यसबाट हुने जनस्वास्थ्यकाहरू हानिहरू थुप्रै छन्। दुर्गन्ध हुन्छ, वातावरण बस्न सकिन्न, होइन? अनि त्यसले चाहिँ यदि त्यो रसिलो पदार्थ बडीबाट निस्किएको पानी खाने पानीमा मिसियो भने झाडा बान्ता होला, होइन? त्यो कसैले पानी खायो भने, होइन? अनि झिँगाहरू भन्किन्छन् जताततै, त्यो राम्रो कुरो भएन, त्यो झिँगाहरूले अरू रोगहरू चाहिँ यताउता सार्लान् भने चाहिँ इन्डाइरेक्टली महामारी पनि हुनसक्छ यदि केही गर्दै गरिएन लामो समय भने, नत्र एउटा दुइटा बडी कुहिएको पाउने बित्तिकै महामारी फैलिहाल्छ भन्नु चाहिँ गलत हो।
0: हजुर, यहाँले त लामो समय त्रिभुवन विश्वविद्यालय यो टिचिङ हस्पिटलको फरेन्सिक विभागको प्रमुख पनि भूमिका निभाउनु भएको छ, यो यहाँको लामो अनुभवले अहिलेको यो विपदको समयमा सब परीक्षण र पहिचानको चुनौती चाहिँ के देख्नुहुन्छ नि?
3: असाध्यै ठुलो चुनौती छ। अब एउटा त मैले भनिहालेँ अघि, छेद विच्छेद शरीर र अत्याधिक कुहिएको अवस्थामा, र अब भोलि पर्सिदेखि त मासु पनि अलिअलि भएको, अनि हड्डीहरू अस्थिपञ्जर पार्सियल्ली हेर्दाखेरि हड्डी कङ्काल देखिने क्रममा चाहिँ फेला पर्न थाल्छन्, अब बिस्तारै बिस्तारै, किनभने अत्याधिक असाध्यै गर्मी छ, अनि बाहिर सर्फेसमा चाहिँ साह्रै छिटो डिकम्पोज हुन्छ, त्यसैलाई जमिन मुनि राखियो 3-4 फिट तल भने के अरे 2-3 महिना त्यसरी कुहिँदैन, गनाउँदा नि गनाउँदैन, किरा पनि पर्दैन, होइन? तर अब त्यो बाहिर चाहिँ असाध्यै, त्यसैले चुनौती नै के छ भने सकेसम्म कलेक्सन गरेर जति सक्दो चाँडो यो चाहिँ के अरे जमिन मुनि राख्ने चाहिँ आवश्यकता छ। तर म सुन्दैछु जताततै जमिन भएको के अरे रसुवा जिल्ला, त्यहाँबाट नुवाकोट जिल्ला जस्तो ठाउँमा पब्लिकले अथवा एडमिनिस्ट्रेसनले कसले हो थाहा छैन, गाड्ने ठाउँ पाइएन रे भनेर बढी चाहिँ काठमाडौँ ल्याइराखेका छन्, हिजो मात्रैको कुरो हो, होइन? 10 दिन 11 दिन भइसक्यो है। अब त्यो त्यहाँ डकुमेन्टेसन गरेको बढी रसुवामा नुवाकोटमा जग्गा छैन भने त नेपालभरि जग्गा छैन भन्दा हुन्छ, किनभने कति जङ्गल छन् त्यहाँ, होइन? कति सरकारी जग्गा छ त्यहाँ, भने यो म्यानेजमेन्टको कुरो चाहिँ साह्रै चुनौतीपूर्ण छ, यो मान्छे कुरो नबुझ्ने, होइन? अनि म्यानेजरहरूले पनि कुरो नबुझ्ने, अनि एकअर्कामा कोअर्डिनेसन नहुने, सबभन्दा अर्को चुनौती भने त्यो, किनभने डक्टर कहाँ अब एक ठाउँ परीक्षण गरेको बढी अर्को अस्पतालमा ल्याइरहेको पनि सुन्नमा आइरहेछ, यो भने के है? कति टाढा टाढादेखि डक्टर के अरे धरन विराटनगरदेखि रसुवा गएर काम गरेका छन्, अनि त्यहाँ काम गरे उनीहरूले गरे बिरामी परेर सुतिरहेछन् अहिले 3 जना डक्टरहरू, हिजोदेखि होइन विशेषज्ञहरू, अनि अब उनीहरूले गरेको केसहरू चाहिँ टिपिङमा फेरि दोहोऱ्याएर गराउन ल्याइराखेका छ अरे। अब यो के हो होइन, यो मैले केही कुरो बुझ्न सकेको छैन। अब सुरुका दिनदेखि म भनिराखेको छु, म पनि भनिराखेको छु, र हाम्रो सोसाइटी कानुनी चिकित्सा समाज भन्ने छ, मेलेसन मेडिकल लिगल सोसाइटी अफ नेपाल भन्ने छ, यसैका सदस्यहरू स्वतस्फूर्त रूपमा चाहिँ मोबिलाइज भएका हुन्, विभिन्न जिल्लामा अस्पतालहरूमा गएर सपोर्ट गरिराखेका छन् है। अब हामीले भनिराखेका छौँ यसो गर्नुपर्छ यसो गर्नुपर्छ, यो अस्थायी चयनको पनि चाहिँ डाइरेक्ट के अरे हाम्रो निर्देशिकाहरूमा भएको व्यवस्था यो छ भनेर सुरुकै दिनमा भने आउनाले यो पनि चाहिँ सुरुदेखि व्यवस्था हुन थाल्यो। चितवनमा समस्या भएन तर अरू अरू जिल्लामा समस्या देखिरहेको छ। अब काठमाडौँमा गाड्ने ठाउँ झन् सीमित छ, किन काठमाडौँ कहाँ सबै सहरै सहर छ, घरै घर छन्, कहाँ गाड्ने यहाँ। अब रसुवामा ठाउँ नभएर नुवाकोटमा ठाउँ नभएर काठमाडौँ ल्याउने भने योभन्दा मूर्खता केही पनि हुँदैन।
0: हजुर डाक्टर साहब, यो समय दिनुभएकोमा हार्दिक आभार यहाँलाई,
3: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर फरेन्सिक मेडिसिन विशेषज्ञ हरिहर वस्ती। उहाँले सब व्यवस्थापनमा अहिले अब सरकारले राज्यले ध्यान दिनुपर्ने कुरा गर्दै हुनुहुन्थ्यो। पक्कै पनि यो अस्थायी चिहानको व्यवस्थापनको लागि चाहिँ अहिले प्राथमिकतामै नै राख्नुपर्ने कुरा छ, किनभने एकातिर सम्पर्कमा नआएकाहरू अझै पनि सम्पर्कमा आउनु होला भन्ने एउटा आशा पनि छ, फेरि हिजै मात्र पनि दुईजनाको उद्धार गरिए, एउटा यो चमत्कारिक एउटा उद्धार पनि भएको छ, अझै आउनुहुनेछ भने चमत्कारिक विश्वास पनि रहेको छ, र अर्को कुरा सास नभेटे पनि लास भेटियोस् भन्ने एउटा आफन्तको त्यो अन्तिम उहाँहरूको त्यो त्यति मात्रै भए पनि भइदियोस् भन्ने एउटा भावनात्मक एउटा अपेक्षा पनि छ। यी सबै कुरालाई सम्बोधन गर्न बुझाउनको लागि पनि सब व्यवस्थापनमा राज्यले ढिला सुस्ती नगरोस्। यसै क्रममा यति बेला पनि हामी राजाराम ओझासँग कुरा गर्दैछौँ।
1: राम राजा ओझाजी, उहाँ चाहिँ विद्युत प्राधिकरणसँग आबद्ध कर्मचारी पनि हुनुहुन्छ, र उहाँले अहिले भर्खरै हामीले कुरा गरिरह्यौँ चमत्कारिक दुईजनालाई बचाउन सफल भएका छौँ भनेर अहिले हामी भन्दैछौँ। त्यो स्थलमा प्रत्यक्ष रूपमा पुग्नुभएका व्यक्तिमध्ये पनि हुनुहुन्छ रामराजाजी। रामराजाजी, तपाईँलाई कार्यक्रममा स्वागत छ।
4: धन्यवाद।
1: तपाईँ विद्युत प्राधिकरणको कर्मचारी पनि हुनुहुन्छ, लामो समय अलिकति पर्यटनसँग पनि जोडिएर काम गर्दै आउनुभएको छ ब्लग मार्फत, होइन? पछिल्लो समय तपाईँले त्रिशुली 3A वरपर रहेर बस्दा काम गर्दा के अनुभव देख्नुभयो भोग्नुभयो?
4: वास्तवमा 10 गते त्यत्रो ठुलो चाहिँ बाढी आइसकेपछि हाम्रा प्राधिकरणका कर्मचारीहरू त्रिशुली 3A चाहिँ थुनिएको लगभग 35-42 जनाको बिचमा भन्ने खबर आइसकेपछि मेरो जिल्ला पनि नुवाकोटै भएको कारणले गर्दाखेरि चाहिँ मलाई एकदमै हुटुटी चल्यो। ओहो, त्यहाँ त्यस्तो हुँदैछ, सुरुङभित्रै थुनिएको छ भन्ने थाहा पाएपछि हामी प्राधिकरणका केही कर्मचारीहरू जो चाहिँ त्यहाँ गएर हेर्न चाहन्थे, सकेसम्म चाहिँ उद्धारको लागि चाहिँ खट्न सकन्थे, सूचना दिनको लागि भनेर हामी चाहिँ यता गल्छी हुँदै बाइकमा लगभग 12-14 घन्टाको यात्रामा चाहिँ हामी त्यहाँ पुग्यौँ। त्यहाँ पुग्दै गर्दाखेरि 12 गते हामी बेलुका पुगेर 13 गते त्यहाँ पुग्दै गर्दाखेरि त्रिशुली 3A एकदमै त्यो लेभल हेर्दाखेरि त्यो मनै कामले गरी, त्यत्रो ठुलो पावर हाउस, त्यत्रो ठुलो चाहिँ सब स्टेसन थियो, त्यो छोपिएर निकै गाह्रो अवस्थामा, चिन्नै नसक्ने अवस्थामा त्यहाँभित्र जाने 2 मुखहरू थिए, जुन टनेल गेटहरू थिए ती गेटहरू सबै थुनिएको अवस्थामा चाहिँ रहेको पायौँ। विशेष गरी त्यहाँ जानको लागि पनि एकदम समस्या, त्यहाँ जाँदा हामी जाँदा पनि चाहिँ घोडासम्म चाहिँ त्यहाँ धसिरहेका थिए हामी स्वयं त्यहाँ जाँदा पनि। त्यही पनि त्यहाँ उपस्थित अन्य हाम्रो प्रधानमन्त्रीज्यू सुदन गुरुङ पनि हुनुहुन्थ्यो, उहाँको प्रत्यक्ष निगरानीमा चाहिँ यी कार्यहरू चाहिँ सञ्चालन भइरहेका थिए। त्यो हुँदाखेरि त्यहाँ जानको लागि नै चाहिँ एकदमै गाह्रो अवस्था चाहिँ सुरुमा हामी पुग्दाखेरिको त्यो अवस्था थियो। त्यसपछि त्यहाँभित्र मान्छे थुनिएको भन्ने कुराले प्राधिकरणका सम्पूर्ण कर्मचारीहरू पनि दुखी हुनुहुन्थ्यो, त्यस्तै अन्य त्यहाँका स्थानीयहरू पनि, र त्यहाँ फसेका आफन्तका त्यहाँ फसेका कर्मचारीहरूका आफन्तहरू पनि चाहिँ एकदम दुखी हुनुहुन्थ्यो। हामीहरू त्यहाँ सबै पुगिसकेपछि त्यसपछि सबै चिजको चाहिँ सूचनाहरू प्रभाव भइसकेपछि त्यहाँ चाहिँ द्रुत गतिमा यो त्रिशुली 3A चाहिँ उत्खनन कार्य भयो। जति सामाजिक सञ्जालमा अरूले लेखेको जस्तो काम भएन, काम गरेन भन्नुभन्दा पनि त्यहाँ ग्राउन्डमै गएर हामी चाहिँ प्रत्यक्ष हेर्या भएर त्यहाँ काम गर्न सजिलो थिएन, गरेका मान्छेहरूले आफ्नो दिलो ज्यानले दिएका थिए, नेपाल आर्मी हाम्रा चाहिँ हाम्रा गृहमन्त्रीज्यू नेपाल इन्जिनियरिङ का टिमहरू सर्वे टिमहरू एपिएफ पुलिसहरू त्यहाँका स्थानीयहरू त्यहाँका जनप्रतिनिधिहरू सबैले चाहिँ आफ्नो क्षेत्रमा सक्दो चाहिँ योगदान दिइरहँदा कार्य गरिरहँदा पनि त्यसको धेरै लगभग 9 दिनपछि मात्रै त्यहाँबाट 2 जनाको चाहिँ सकुशल उद्धार र 1 जनाको चाहिँ सब भेटिएको छ। अहिलेसम्म सबको चाहिँ आइडेन्टिफाई भएको छैन भन्ने कुराहरू आइराखेको छ र बाँकी लगभग 35 देखि माथिका कर्मचारीज्यूहरू अझै पनि मिसिङ हुनुहुन्छ। उहाँहरू चाहिँ त्यहाँ भित्र हुनुहुन्छ कि बाढीले बगार लग्यो त्यो कुराहरू चाहिँ यकिन भइरहेको छैन। रेस्क्यु टिम अझै पनि रेस्क्यु टिमले चाहिँ अपरेसन चलाइरहेको छ। त्यो चाँडोभन्दा चाँडो चाहिँ खबर आउँछ भन्ने हामीलाई आशा लागेको छ।
1: हजुर रामराजाजी, हामीसँग चाहिँ 69औँ दिनमा उद्धार भएको हाम्रो एउटा सन् 2010 चिलीको घटना पनि हामीले माझ पढ्दै आएका छौँ, हामीले पढेका छौँ। त्यो देख्दा पनि अझै पनि हाम्रा कर्मचारीहरू, हाम्रा जनता जति हुनुहुन्छ, टनेलमा फस्नुभएका इन्जिनियरहरू, कामदारहरू हुनुहुन्छ, उहाँहरूलाई उहाँहरू चाहिँ बाँचेर आउनुहुन्छ भनेर आश गर्ने बाटो छ, होइन त?
4: हामी आशा राख्छौँ। हाम्रो आफ्नै सहकर्मीहरू चाहिँ परेको कारणले हाम्रा इन्जिनियरिङ क्षेत्रका एकदमै राम्रा इन्जिनियरहरू, टेक्निसियनहरू हुनुभएको कारणले उहाँहरू जीवितै छौँ भन्ने हामीले आशा अझै मारेका छैनौँ र हरेक निकायको चाहिँ सहसहयोगले खोजी कार्य भएर उहाँहरू जीवितै चाहिँ उद्धार हुन्छ भन्ने चाहिँ हामीले ठुलो आशा राखेका छौँ।
0: हजुर, जानकारी गराइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
4: धन्यवाद।
0: रामराजा ओझा हुनुहुन्थ्यो, उहाँले त्यहाँ के भइरहेको छ विशेष टनेलको भनेर उहाँ आफू प्रत्यक्ष दर्शी पनि हुनुभयो, होइन, त्यहाँ देखेको भोगेको अनुभव गरेको
1: प्राधिकरणका एक कर्मचारी पनि हुनुहुन्थ्यो। खासमा मनुकाजी, यो कस्तो छ भने टनेलको मुख भेट्नलाई चाहिँ करिब 2000 घनमिटर ढुङ्गा माटोको लेदो त्यहाँ थियो र 24 पटक चाहिँ ब्लास्टिङ गरिएको हो कि। अनि त्यो ब्लास्टिङ गरिएको ग्रेगर भनेको चाहिँ कति रहेछ भने 2850 ट्रिपर रहेछ। त्यति धेरै लेदोमा बिच काम गर्नु छ, होइन? अनि जुन किसिमले मिडियामा आउँछ त्यो होइन। सियर क्लिनिङ मेसिनरीहरूले त्यहाँ काम गर्नै सक्दैन, एकदम ठुल्ठुला हेभी मेसिनहरू चाहिन्छ। स्लरी पम्प अनि डिवाटरिङ पम्प, मिनी एक्जाभेटरहरू चाहिँ अहिले प्रयोग भइरहेको अवस्था छ। अनि एउटा सामान्य मान्छेले नै टनेल खन्ने मेसिन चाहिँ कतैबाट पनि ल्याउन सक्दैन। यति सुरक्षाकर्मीहरू त्यहाँ भएर स्थानीय जनसहभागिता जुन छ नि त्यहाँ सहयोग उद्धारका लागि लागिरहनु भएको छ, उहाँहरूलाई चाहिँ धेरै धेरै आभार प्रकट गर्छौँ हामी है। यति बेला
0: पनि आवश्यक छ, होइन? अब यो अहिले जलवायु परिवर्तनको मुद्दा यसरी उठेको छ कि रसुवा भोटेको छ बाढी पछि, अहिले अब यो विशेष गरेर अन्तर्राष्ट्रिय सम्मेलनहरूमा जलवायु परिवर्तन को कारण भइरहेको यो जुन हाम्रो विपदहरू छ, यसमा नेपाललाई दया होइन, नेपालले चाहिँ न्याय चाहेको छ, क्षतिपूर्ति चाहेको छ भनेर अहिले उठिरहेको छ। आज सेप्टेम्बर 8 यो महासभा, संयुक्त राष्ट्र सङ्घको महासभाको कुरा छ। पक्कै पनि प्रधानमन्त्रीज्यू त्यहाँ पुग्नुहुनेछ भन्ने हाम्रो पनि आश हो। अन्तर्राष्ट्रिय मुद्दाहरूलाई त्यो बहुपक्षीय रूपमा छलफल गर्ने मञ्च हो। राष्ट्रसङ्घका 193 सदस्य राष्ट्रमध्ये प्रत्येकको समान मत हुन्छ। यसर्थ पनि अब जलवायु परिवर्तन पछिको यो परिवर्तन र विपदहरूको कुराहरू पक्कै पनि त्यहाँ उठ्नेछ र जल्दो बल्दो रूपमा उठ्नेछ। नेपालले पक्कै पनि न्याय पाउनेछ। यसमा चाहिँ हुन त विश्वको नै अहिले ध्यान खिचिरहेको बेलामा ध्यान खिच्ने मात्र होइन, नेपालले पनि यो विषयमा चाहिँ राम्रो क्षतिपूर्ति पाउनेछ भन्ने हाम्रो आश छ। आजको यो कुराकानीबाट पक्कै पनि विशेष राहतको पर्याप्त मात्रा भएको, तर अझै पनि कतिपय सामानहरू अपर्याप्त भएको कुरा आयो। त्यसै गरेर सब व्यवस्थापनमा राज्य लाग्नुपर्ने पनि कुरा आयो। प्रमिलाजी, हामी निकै अन्तिममा छौँ, अब हामीले बिदा माग्ने बेला भइसकेको छ।
1: जाँदा जाँदै चाहिँ म सम्पूर्ण देशवासी अथवा सबैलाई के भन्न चाहन्छु भने, यति बेला बाढी पीडित भयो होइन, अनि त्यो नदीले कटान गरेका क्षेत्रहरूमा अझै पनि हाम्रा विद्यालय जाने ससाना नानी बाबुहरू हिँडिरहेका हुन सक्छन्। कृपया विद्यालयको समयमा होस् या कुनै पनि बेला हतार नगरिकन गाडी आवाजावत गरिदिनु हुन विनम्र अनुरोध भन्दै आजको यो हाम्रो बसाइबाट
0: हामी छुट्टिँदैछौँ। हामीलाई साथ दिनुभएकोमा बाहिर रहेर प्रविधि संयोजनतर्फ उत्तम पाण्डे, त्यसै गरेर स्रोत सम्पर्कको लागि रुक्मिणी पोखरेल, रमेश भट्टलाई हार्दिक आभार व्यक्त गर्दै यो बसाइबाट डाक्टर प्रमिला गजुरेल र म मनुका कुँवर बिदा हुन्छु। नमस्कार।
5: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
6: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
5: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
6: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। यही भदौ 10 रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेका 1344 जनाको शव फेला परेको छ। आज बिहानसम्म 1344 जनाको शव भेटिएको तथा 4898 जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिलेसम्म 8631 जनाको उद्धार भएको छ। भेटिएका मध्ये 1030 जनाको शव व्यवस्थापन भएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका बालबालिकाका नाममा सन्देश जारी गर्नुभएको छ। हिजो सामाजिक सञ्जालमा बालबालिकालाई सम्बोधन गर्नुहुँदै उहाँले बालबालिकाहरू भोलिका उज्याला झुल्काहरू भएको उल्लेख गर्नुहुँदै बालबालिकाहरूको सुरक्षित भविष्यका लागि लागिरहेको बताउनु भएको छ। उहाँले रसुवाको भोटेकोसी बाढी प्रभावित बालबालिकाहरू गहिरो पीडामा रहेको, बालबालिकाका कति साथीहरू छुट्टिनु भएको तथा कति घर र बस्तीहरू खण्डहर बनेकोमा दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाढी गए लगत्तै सरकारले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्तिहरू र वृद्ध वृद्धासँगै बालबालिकालाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएको र त्यो क्रम अहिले पनि जारी रहेको बताउनुभयो। उहाँले सबै मिलेर विपदको सामना गर्नुपर्ने र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुट्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिनुभएको छ। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेका हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले हिजो भोटेकोसी बाढी सम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ, चिलिमे, अप्पर त्रिशुली 1, अप्पर त्रिशुली 3A, अप्पर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका जानकारी दिनुभयो। हालसम्म उद्धार गरिएका मध्ये 300 बढी विदेशी नागरिकको उद्धार गरिएको र अझै 35 देशका करिब 600 विदेशी नागरिक बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट हिजो 2 जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू 2 नेपाल विद्युत प्राधिकरणमा कार्यरत सञ्जय शाह र कबीर महर्जन रहनु भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोसी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमाथिको डाँडामा ट्र्याक खोल्ने काम हिजोदेखि सुरु गरिएको छ। 2 रुख, बाँस काट्ने र झाडी सफा गरेपछि हिजोदेखि ट्र्याक खोल्ने काम सुरु गरिएको नौबिसे मुगलिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। बागमती प्रदेश सरकारले हेटौडा काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी कोगटे इपा सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सडकको आवश्यकता बढेसँगै प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकाको जारी सैन्य सङ्घर्षलाई युद्ध नभई सैन्य सङ्घर्ष भन्दै यो अमेरिकाका लागि ठूलो विषय नभएको बताउनु भएको छ। पत्रकारहरूसँग कुरा गर्नुहुँदै ट्रम्पले अमेरिकाले इरानमा रहेको माउन्ट कलाङमा चाँडै आक्रमण गर्न सक्ने चेतावनी समेत दिनुभयो। माउन्ट कलाङ इरानको नतान्ज परमाणु केन्द्र नजिक रहेको र त्यहाँ गहिरा सुरुङसहितको किल्ला बन्द सैन्य संरचना रहेको बताइएको छ। अमेरिकाले विगतमा भेनेजुएलामा पनि सैन्य कारवाही गरेको उल्लेख गर्दै ट्रम्पले त्यहाँ अमेरिकी सेनातर्फ कुनै हताहती नभएको बताउनुभयो। इरानसँगको सङ्घर्षमा भने 18 अमेरिकी नागरिक गुमाएको उहाँको भनाइ थियो। यो सँगै बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम जीवनयात्रा। रमा ढुङ्गानाको साथमा 12 समाचार सुन्नुहुनेछ। 12 समाचार सुनिसकेपछि घर संसार कार्यक्रम सुन्नुहुनेछ रुक्मिणी पोखरेलको साथमा। 1 समाचार सुन्नुहुनेछ। 1:05 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ भने 1:30 नाटक सङ्कल्प शीर्षकमा सुन्नुहुनेछ। 2 अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3:00 अपरान्न 4:00 र 5:00 केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम जीवनयात्रा।
2: नमस्कार, रेडियो नेपालको विशेष प्रस्तुति जीवनयात्रामा म रमा ढुङ्गाना यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। जीवन एउटा यस्तो सुन्दर यात्रा हो जहाँ समयले कुरेका अनुभवहरू, रेखाहरू, आपसी निष्ठा र सही समयको एउटा बलियो निर्णयले सम्बन्धलाई सधैँ नयाँ उचाइमा पुर्याइदिन्छ। आज हामी रेडियो नेपालको केन्द्रीय स्टुडियो भन्दा अलि बाहिर काठमाडौँको एउटा निकै स्वादिलो पारिवारिक रेस्टुरेन्ट मधुशाला बाय अञ्जनाको सुन्दर परिसरमा आइपुगेका छौँ। आज हामीसँग यो कार्यक्रममा हुनुहुन्छ आज भन्दा ठिक 13 अगाडि फेसबुकको छोटो तर गहिरो प्रेमपछि वैवाहिक जीवनमा बाँधिनु भएका एक ऊर्जावान र सफल उद्यमी जोडी। आउनुहोस्, आदरपूर्वक स्वागत गरौँ। 21 सानो उमेरमा आफ्नो मनले रोजेको पढे लेखेको जीवन साथीको हात समातेर भविष्य कोर्न निस्किनु भएकी आजकी चर्चित टिकटक कलाकार एवं मधुशाला बाय अञ्जनाकी ओनर आदरणीय अञ्जना केसीजी र उहाँको सपनालाई सधैँ साथ दिने इम्पेरियो एजुकेशनलका संचालक उहाँका श्रीमान सुभाष केसीजी। अञ्जनाजी, सुभाषजी, यहाँहरू दुवैलाई हाम्रो कार्यक्रम जीवनयात्रामा हार्दिक स्वागत छ। अञ्जनाजी र सुभाषजी, आजभन्दा 13 अगाडिको त्यो समय जब अञ्जनाजी 21 र सुभाषजी 28 हुनुहुन्थ्यो, त्यहाँबाट सुरु भएको यहाँहरूको यो रोचक सहयात्राका पानाहरू पल्टाएर कुराकानी सुरु गरौँ। सबैभन्दा पहिला यहाँहरूको बाल्यकालकै कुरा गरौँ न। अञ्जनाजी र सुभाषजी, यहाँहरूको बाल्यकाल कहाँ र कसरी बित्यो त?
3: अब मेरो बाल्यकालको कुरा गर्दा, म चाहिँ बालुटारमा जन्मेको, 2042 पुस 23 गते, अनि हाम्रो फ्यामिली चाहिँ एउटा अब भनौँ न जोइन्ट फ्यामिली, ग्रान्ड फादर, ग्रान्ड मदर, अब ड्याड, मम पनि हुनुहुन्थ्यो होइन, मेरो 2 दाई, अनि हामी सबै सँगै थियौँ। त्यो बेलामा चाहिँ जो म 7 चाहिँ बालुटारमै बसेँ, अनि भानुभक्तमा पढेको मैले चाहिँ SLC पनि त्यहीँबाट दिएँ। रमाइलो थियो बाल्यकाल सम्झिँदा चाहिँ, एकदमै रमाइलो थियो।
4: मेरो पनि एकदमै रमाइलो। म चाहिँ अब बुटलमै जन्मेँ, बुटलमै हुर्केँ, अब बिहा चाहिँ काठमाडौँमा भयो। बाल्यकालको त एकदमै रमाइलो, हामी पनि एकदमै दिदीबहिनी पनि टन्नै, तर भाइ एउटा है।
2: आजभन्दा 13 अगाडि फेसबुकको माध्यमबाट यहाँहरूको पहिलो चिन्जान चाहिँ कसरी भएको थियो त? मैले अञ्जनाजीलाई सोध्न चाहेँ।
4: यो चाहिँ इन्ट्रेस्टिङ छ है। फेसबुकको थ्रु नै हो, कसैले चिनाइदिएर हामी एउटा भेट भएको चाहिँ होइन। उहाँले फ्रेन्ड रिक्वेस्ट पठाउँदाखेरि मैले एक्सेप्ट नगरेँ, अब त्यसरी नै फेसबुककै थ्रु भनौँ भेट भएपछि 1 चिनजान गरेर हामीले चाहिँ बिहा गरेको हो।
2: अब मैले सुभाषजीलाई सोध्न चाहेँ, फेसबुकको त्यो मित्रता कसरी बिताउनु भयो? त्यो 1.5 अहिले सम्झेर हेर्दा चाहिँ कस्तो लाग्छ?
3: त्यस्तो अब धेरै एउटा, पहिला पनि मैले यो इन्टरभ्यूहरूमा भनिरहेको थिएँ, मेन फेसबुकमा भनेर चाहिँ मैले चाहिँ एउटा त्यो मेला आयोजना गरेको थिएँ, बुटुल औद्योगिक मेलामा चाहिँ हाम्रो भइरहेको थियो, अनि त्यो बेलामा मैले राखेको स्टाफको चाहिँ फ्रेन्ड युमेनो भनेर आउँथ्यो, एउटा त्यो सजेसन गर्थ्यो फेसबुककै अल्गोरिदमले चाहिँ सजेसन गर्दाखेरि चाहिँ अब अञ्जनाको पनि त्यो बेलामा चाहिँ आयो त्यहाँनिर, अनि यति राम्रो मान्छे को रहेछ भनेर चाहिँ अनि त्यहाँबाट एकचोटि फ्रेन्ड रिक्वेस्ट पठाइहालौँ न त। मलाई चाहिँ त्यो बेलामा खास चाहिँ स्टाफहरू पनि चाहिरहेको थियो, अनि एउटा सेन्सले त्यो बेलामा चाहिँ रिक्वेस्ट पठाइयो, अनि पछि चिनजान हुँदै जाँदा फेरि अब कुराकानी हुँदै गयो, फेसबुकमा चिनेको चाहिँ त्यताबाट मैले।
2: अञ्जनाजी, तपाईँको विवाह अन्तै फिक्स भइसकेको थियो भन्ने मैले सोसियल मीडियाबाटै हेरेर थाहा पाएँ, तपाईँको इन्टरभ्यू हेरेरै होइन, अनि तपाईँले चाहिँ सुभाषजीलाई मलाई भगाएर लैजानु समेत भन्नुभएको छ होइन। जम्मा 21 वर्षको उमेरमा तपाईँलाई त्यत्रो त्यो निर्णय गर्ने आँट चाहिँ कसरी आयो त, मलाई भगाएर लैजानुस् भन्ने आँट कसरी आयो?
4: मलाई अब मन परेको थियो नि त, उहाँ 1.5 महिनामा मैले बुझिसकेको थिएँ उहाँको बानी बेहोरा, अनि उहाँको त्यो लाउने स्टाइलदेखि बोल्ने स्टाइलदेखि सबै मलाई मन परेको भएर पनि त्यति बेला एकदम लभ भन्दा पनि मलाई सेल्फिस तरिकाले मलाई पढे लेखेको केटा चाहिँ चाहिएको थियो कि त्यति बेला चाहिँ। अब लभ चाहिँ बेकसरी पछि बिहा भएपछि भयो, त्यही नै हो, कन्फिडेन्ट त मन परेपछि आइहाल्यो,
2: मन परेपछि कन्फिडेन्ट आफै आयो होइन त। हजुर, तपाईँको विवाहको समयमा चाहिँ चिना जुराउने पनि भएको थियो होइन, अनि चिना जुराउने क्रममा चाहिँ सुभाषजीले चाहिँ के पनि भन्नुभएको थियो भने हाम्रो चिना चाहिँ मिलेको थिएन होइन, नमिलेको भएर हामीलाई बिहे नगर्नु यो राम्रो हुँदैन पनि कुरा थियो होइन, तर त्यो त गलत साबित भयो नि त होइन। आजभन्दा 13 वर्ष अगाडि प्रेडिक्ट गरेको कुरा तपाईँहरू त अहिलेसम्म पनि कस्तो रमाइलो जीवन बिताइरहनु भएको छ, तपाईँहरूलाई राम्रो कपलको रूपमा पनि लिनुहुन्छ होइन। त्यो समयमा जुन गुरुले भन्नुभएको थियो होइन, यदि तपाईँहरूले त्यो गुरुले भनेको मान्नुभएको भए आज तपाईँहरू दुईजना त सँगै हुनुहुन्न थियो नि त होइन, तर नमानेर तपाईँहरूले आफ्नो मनको सुनेर आज आउनुभयो, कस्तो लाग्छ त्यो विगतलाई सम्झेर गुरुलाई सम्झेर कस्तो लाग्छ सुभाषजी?
3: यस्तो अब म धर्मकर्म मान्दैन मान्ने त होइन, धर्मकर्म एकदमै मान्छु होइन, तर यो हात हेराउने चिना हेराउने अब यसमा पनि केही हदसम्म सत्यता होला, तर मलाई चाहिँ कस्तो लाग्छ भने अरू कुराले अब त्यो उहाँले अब बाधा अर्चन अब त्यो केही त्यस्तो नराम्रो घटना घट्छ भन्नुभएको हुन्थ्यो, तर सम्बन्ध तपाईँहरूको चाहिँ टिक्दैन छुट्छ भन्नुभएपछि, अनि त्यो चाहिँ मलाई चाहिँ सम्बन्ध टिकाउने नटिकाउने भने त अब एकअर्कामा हुने समझदारीले हो नि त, अनि त्यो हिसाबले चाहिँ यो एउटाले चाहिँ हामीले चाहिँ छुट्टिनु हुँदैन अब भनेर त्यो बेलामा चाहिँ हामीले चाहिँ अर्को चिना चाहिँ बनाउन लगाएर गुरुलाई मैले हजुरले अब हामीले भन्दा धेरै रिसर्च गर्नु भएको छ है, सबै थाहा रहेछ तपाईँलाई होइन, अनि मलाई अचम्म लाग्दैछ तपाईँको प्रश्नहरू सोद्धा पनि। त्यो बेलामा चाहिँ हामीले चाहिँ ल एउटा रिस्क चाहिँ लिउँ लाइफमा होइन, किनभने एकअर्का मन परिरहेको छ त्यो अगाडि बढ्ने, अनि उहाँले एउटा सजेसन पनि दिनुभएको थियो एउटा कि पूजा लगाउनु पर्छ, अनि हामी केही पनि गरेनौँ त्यस्तो त, त्यो पनि अहिलेसम्म राम्रै चलिरहेछ, भविष्यमा पनि अब चल्छ, ढुक्क छौँ।
2: हाम्रो समाजमा विवाह गर्दा चिना कुण्डली चाहिँ जुराउनुलाई नै एकदमै सपथोक मानिन्छ होइन, 13 वर्षको यो सफल अनुभवपछि तपाईँहरूलाई चाहिँ के लाग्छ कि कुण्डली जुराउनै पर्छ त? अञ्जनाजी के लाग्छ तपाईँलाई?
4: अब हाम्रो केसमा त ठ्याक्कै उल्टो भयो है, मन त्यही हो उहाँले भने जस्तै, हामी दुइटै एकदमै हिन्दू धर्म चाहिँ एकदमै मनपर्ने तर साँझ बिहानै घन्टी नै बजाउनु पर्छ टाइपको चाहिँ छैन कि म चाहिँ, आफूले कर्म राम्रो गर्नु पऱ्यो काम राम्रो गर्नु पऱ्यो होइन, त्यसैमा मैले उ गर्छु। मेरो त त्यति बेला चिना उहाँको मम्मीलाई चाहिँ चिना चाहिने भएर उहाँले चाहिँ बिचरा रिक्स गरेर कहाँ छ गुरु भनेर, खासमा हामी चिनै देखाउन गएको तर केही पनि नमिलेपछि त उहाँले नै पर्सन्टेज यसमा यति यसमा यति उहाँले नै बनाएको हो कि बिहाको चिना, गुरुले होइन उल्टो पुल्टो। मैले चाहिँ अब चिना चाहिन्छ जस्तो चाहिँ मलाई लाग्दैन।
3: यस्तो चिना देखाउनु अब एउटा कस्तो भन्दा धर्म संस्कृति मान्ने जुन हाम्रो सभ्यता चलिआएको छ होइन, त्यो मान्ने भने चाहिँ मलाई चाहिँ आत्मसन्तुष्टि जस्तो लाग्छ, यदि परिवार त्यति गरेर खुसी हुनुहुन्छ भने त्यो एउटा चलेको चलनलाई अब मान्ने नै मात्र हो, त्यसले नै हाम्रो भविष्य निर्धारण गर्छ जस्तो चाहिँ लाग्दैन मलाई, त्यति एउटाले चाहिँ अड्किनु हुँदैन यदि मन मिलेको छ भने,
2: यदि आपसी मन विचार मिलेको छ भने चिना नै सबैभन्दा ठुलो चिज चाहिँ होइन
3: होइन, त्यो चिना मिलेकोहरू पनि एक हप्तामै छुटेको पनि देखाएको छौँ होइन, त्यही भएर चिनै मात्र मिलाएर चाहिँ बिहालाई निर्धारण गर्नु भनेको चाहिँ त्यो चाहिँ अलिकति एउटा भनौँ न अन्धविश्वासै जस्तो लाग्छ मलाई चाहिँ।
2: र मैले दुवैजनालाई सुन्न चाहेँ होइन, अञ्जनाजीको अन्त्यविवाह फिक्स भइसकेको थियो, अन्त्यविवाह फिक्स भएकोलाई पनि रिजेक्ट गरेर तपाईँले फेरि जसरी सुभाषजीलाई चाहिँ जीवनसाथी बनाउनु भयो, विवाह गरेर उहाँको घर भित्रिनु भयो, सुरुका दिनहरू सम्झिँदा कस्तो थियो ती दिनहरू?
4: सुरुमा त मैले जो मान्छे रोजे एकदमै पर्फेक्ट रोजे जस्तो पनि लाग्यो होइन, किनकि 1.5 महिनामै बिहा गर्नु भनेको त सजिलो होइन नि त, अहिले त मान्छेले 7-8 वर्ष लभ गरेर होइन एकअर्कालाई बुझेर गर्नु चाहिँ, हाम्रो त्यो एरेन्ज म्यारेज जस्तै हो कि लभ भन्दा पनि, मलाई त सुरुदेखि नै एकदमै राम्रो, मैले नराम्रो मान्छे रोजेँ नराम्रो घर फ्यामिली रोजेँ जस्तो फिल चाहिँ मलाई कहिले पनि भएन, रमाइलै भयो। बिहा गर्ने बित्तिकै प्रेग्नेन्ट भयो, त्यसैमाथि सासू ससुराले पनि असाध्यै माया गर्नुहुन्थ्यो मलाई होइन, अब बुढाको माया त भइ नै हाल्यो, मलाई सासू ससुराले पनि सबैले माया गरेर मलाई त्यस्तो बिहा भएर आएँ जस्तो चाहिँ कहिले पनि फिल भएन, किनकि उहाँको घरमा छोरी नभएर बुहारीहरूलाई पनि असाध्यै माया गर्ने कि, हामी 3 जना छौँ तिनटै बुहारीहरूलाई चाहिँ हाम्रो सासू ससुराले चाहिँ असाध्यै माया गर्नुहुन्छ। त्यही भएर त्यो कमी कहिले भएन, हो म यो घरमा आएँ यताउता बिहान उठेर काम गर्नुपर्ने ला सासू ससुरा त्यो फिल चाहिँ कहिले नै भएन। अनि उहाँहरूको पनि दिदी बहिनी नभएपछि अर्काको छोरीलाई त माया नै गर्ने हुनुभयो। हाम्रो तिनटै त्यस्तै छ।
5: निकै नै रमाइलो त्यो बितेका क्षणहरू सम्झिनु भयो र होइन, यसै गरी सुभाषजी केही सम्झिनु चाहनुहुन्छ?
3: अब त्यो बेलामा कस्तो थियो भन्दा बिहा गर्ने आँट गरियो, त्यो बेलामा गरियो पनि अब उसको त्यही अलिकति हाम्रो चाहिँ थोरै ड्रामेटिक नै भयो होइन, नाटकीय हिसाबमै बिहा भयो। यहाँबाट जन्तीहरू पनि भुटोल ड्याड पुलिसको ब्यान्ड बाजा बजाएर रमाइलोसित बिहा भएको चाहिँ हाम्रो कति सालमा 72 साल है भुइँचालोको ताका चाहिँ बिहा भएको थियो। त्यसपछिको तुरुन्तै चाहिँ अब तपाईँको भुइँचालो सुइँचालो पनि आयो होइन, जस धेरै कुराहरू भोग्यो भनौँ न, त्यो बेलामा रमाइलो थियो। त्यो बेलामा त्यस्तो सम्झिन लायकको त धेरै कुराहरू छन्, त्योमध्येको चाहिँ अब पुरै गर्नुपर्दाखेरि चाहिँ अब उहाँको मम्मी चाहिँ मेन, उहाँको मम्मीलाई नै मागेर नै हामीले बिहा गरेँ होइन। ठिक छ, यसो सम्झिँदाखेरि चाहिँ त्यो बेलामा चाहिँ यो सही डिसिजन गरिएछ जस्तो लाग्छ अहिले यसो फर्केर हेर्दाखेरि चाहिँ।
5: हजुर, र जीवन रमाइलोसँग बिताइ पनि रहनु भएको छ?
3: एकदमै एकदमै एकदमै, त्यसमा त कुनै शङ्कै छैन। रमाइलो भन्दा पनि धेरै नै रमाइलो छ त। अब एउटा एज ग्यापले पनि होला, मान्छे दुइटै रिसाउने रिसाउने भयो भने अलिकति गाह्रो, दुइटै हावादारी भयो भने अलिकति गाह्रो। म आफूलाई चाहिँ लाग्ने म अलिकति मच्योर पाराको छु, अलिकति बच्चा टाइपको छ, यसरी नै रमाइलोसित बितिरहेको छ भनौँ न, सिरियस लाइफ छैन।
5: हजुर, यहाँहरूको यो रोचक विगत र वैवाहिक जीवनको कुरा सुन्दा सुन्दै समय गएको पत्तै भएन, कुराकानी अझ धेरै बाँकी नै छन्। तर अहिलेलाई पालो भएको छ आजको हाम्रो अतिथिको रोजाइमा गीत सुन्ने। तपाईँहरूको त्यो बेलाको समय सम्झेर तपाईँहरू आफैले एक्लै अर्कालाई र हाम्रो रेडियो नेपाल सुनेर बस्नुहुने हाम्रो आदरणीय श्रोतालाई कुन गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
4: त्यति बेला चाहिँ हामीहरूले एकदमै प्रेम गीतको म

0: गीतपछि फेरि स्वागत छ श्रोताहरू रेडियो नेपालको यो विशेष श्रृङ्खला जीवन यात्रामा। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गाना। हामी यति बेला अञ्जनाजीकै विशेष रेस्टुरेन्ट मधुशाला बाई अञ्जनामा छौँ। अब कुरा गरौँ यहाँहरूको वर्तमान अवस्था, टिकटक र व्यावसायिक यात्राको बारेमा। अञ्जनाजी, सुरुमा त म कामै गर्दिनँ भन्नुभएको थियो तपाईँले, होइन? म त आनन्दले हाउसवाइफ भएरै घरमा बस्छु भन्नुभएको थियो, तर सोचेको ठ्याक्कै उल्टो भइदियो, होइन? आज यस्तो बिजी हुनुहुन्छ तपाईँ, यस्तो महसुस भइरहेको छ। त्यति बेला हाउसवाइफ भएर बस्छु भनेको मान्छे आज एकदमै व्यस्त हुनुहुन्छ, होइन? एउटा बिजनेस वुमन हुनुहुन्छ, कस्तो लागिरहेको छ?
1: ठ्याक्कै अपोजिट नै भयो। अहिले पनि मलाई के लाग्छ भने मैले काम गरिदिएर चाहिँ गर्नुपर्छ, त्यसपछि चाहिँ म घरमै के हाउसवाइफ भएर बस्न चाहिँ एकदमै रुचाउने। मलाई हाउसवाइफहरू पनि एकदमै मनपर्छ फेरि, तर उहाँको चाहिँ ठ्याक्कै काम गर्नुपर्छ तिमीले भने, तर म चाहिँ काम नेपालमा गर्दैन, हजुरले मलाई विदेश लानुभयो चाहिँ म विदेश चाहिँ काम गर्छु भन्थेँ। अब थाहा नै थिएन, टिकटक चलाएँ, टिकटकबाट चलाउँदा चलाउँदै टिकटकमै एडभर्टाइज गर्न लाएँ। अब अहिले मसला भाइ अञ्जना पनि खोलेको छु है, राम्रो पनि भइरहेछ। अब अहिले त बिजी नै छु, राम्रै भइरहेछ। नसोचेको कुरा ठ्याक्कै कहिलेकाहीँ नसोचेको कुरा हुन्छ भने जस्तै कहानीले माग्यो, अनि त्यसैमा म चलि नै रहेछु।
0: सुभाषजी, घरमै बस्छु भनेको श्रीमती आज आफूभन्दा बढी व्यस्त हुनुहुन्छ, उहाँको व्यस्तता देख्दा तपाईँलाई चाहिँ कस्तो लागिरहेछ?
2: यस्तो अब उसलाई पहिला फर्स्टमा उसलाई मैले काम भनौँ न गर्नुपर्छ। मलाई चाहिँ के हो भन्दा, घरमा धेरै बस्ने मान्छे चाहिँ अलिकति हाउसवाइफ त ठिकै पनि छ, तर घरमा धेरै बसेपछि माइन्ड चाहिँ अलिकति, किनभने हाम्रो अब धेरै त्यो खेती किसानी गर्नुपर्ने, होइन, घरमा सघाउनु पर्ने, अब त्यस्तो धेरै छैन नि त घरको काम भनेपछि। तर अब काम नभइकन घरमा बसिरहँदा चाहिँ अब नेगेटिभ, अब अलिकति साइकोलोजिकल्ली पनि प्रब्लम पर्ने, अब त्यस्तो मानसिकता त्यो अर्कै खालको हुँदै जान्छ भनेर वर्किङ मान्छेहरू चाहिँ अलिकति मनपर्ने मलाई। अनि त्यही भएर उसलाई भन्दाखेरि मैले दुबई पनि लिएर गएँ, उसलाई दुबई पनि म हुँदाखेरि उसले दुबईमा पनि पार्लरमा काम गर्थ्यो, यहाँबाट सिकेरै गएर। र अहिलेको सन्दर्भमा चाहिँ अब मैले देखेको मान्छेहरू मात्रै, ऊ जति व्यस्त मान्छे त मैले देखेकै छैन भनौँ न। बिहान हजुरको 8:30 बजेबाट सुरु हुन्छ रेडी हुनलाई, 10 बजे त ऊ घरबाट निस्किसकेका हुन्छ। 3-4 ठाउँमा काम गर्दाखेरि म भन्दा त 3 गुणै भनौँ न बिजी छ। म त अब एउटा ठाउँमा इम्पेरियर एजुकेसन छ, अनि त्यसपछि शुक्रबार शनिबार चाहिँ म यहाँ मधुशालामा पनि हेर्छु बेलामा, अनि फुल टाइम दिन भ्याउँदिनँ। तर म त एकदमै प्राउड फिल गर्छु, अब जुन अञ्जना केसीलाई चिनेर जानेर मैले अब आफ्नो लाइफमा लिएर आएको थिएँ, त्योभन्दा चाहिँ अहिले चाहिँ भनौँ न 2-3 times नै 10 times नै ऊ चाहिँ चेन्ज पनि भएको छ, तर चेन्ज इन द वे पोजिटिभ चेन्ज चाहिँ उसमा चाहिँ आएको छ। त्यो हिसाबमा चाहिँ म चाहिँ एकदमै खुसी पनि छु, प्राउड पनि छु, र उसमा एउटा मेच्योरिटी पनि आउँदै जाँदैछ, त्यही नै हो सबैभन्दा ठुलो कुरा।
0: हजुर, र तपाईँहरूलाई अहिले जहाँ ल्याएको छ टिकटकले नै ल्याएको छ, होइन? तपाईँहरूलाई टिकटक बनाउने आइडिया चाहिँ कहाँबाट आयो? सुरुमा चाहिँ के बनाएर सुरुवात गर्नुभयो टिकटकमा?
1: सुरुको टिकटक चाहिँ मैले दुबईमा पोस्ट गरेको थिएँ, ठ्याक्क मेरो बहिनीले चाहिँ टिकटक पठायो है, मेरो कान्छी बहिनीले। अनि मलाई फेरि पहिलेदेखि नक्कल झक्कल गर्न मनपर्ने, अनि जस्तै यो कसरी बनाउँछ भनेपछि, यो एप छ दिदी भनेपछि मलाई त खोल्न नआउने, तर मैले चाहिँ यस्तो यस्तो मलाई यस्तै बनाउनु पर्ने भनेपछि उहाँले नै खोलिदिनु भएको, तर टिकटक चाहिँ उहाँलाई मन पर्थेन। अब कति अनि त्यसपछि टिकटक खोल्दै जाँदाखेरि कसैले बुढाबुढीले बनायो, कसैले के भनेपछि मलाई पनि बुढासँग बनाउनु मन लाग्ने के, तर उहाँले नमान्ने गर्ने। तर पछि चाहिँ उहाँले ठ्याक्कै त्यो आफ्नो कन्सल्टेन्सीको भिडियोहरू हालेर चाहिँ उहाँ पनि आफ्नै साइडले चिन्ने लाउनु भयो, अनि म पनि नाच्न गाउन, अब म चाहिँ धेरै बोल्दैन, फेरि टिकटकमा पनि धेरै थरीको मान्छेहरू देख्नुहुन्छ होला, हजुरले टिकटक चलाउनुहुन्छ, कोही बोलेर भाइरल हुन्छ, म चाहिँ नाचेरै गाएरै टिकटक चाहिँ इन्टरटेनमेन्ट नै गर्ने हो कि म अझै पनि। तर पब्लिकको डिमान्ड, अञ्जना चाहिँ बाहिर आउनुपर्छ, काम गर्नुपर्छ भनेर टिकटकलाई चाहिँ मैले अस्ति पनि भन्थेँ, दिन रात पूजा गरे पनि धन्य छु म टिकटक प्रति चाहिँ।
0: तपाईँलाई सुरुमा चिनाएको टिकटक चाहिँ कुन हो त?
2: पहिला चाहिँ टिकटक थिएन, टिकटक भन्दा अगाडि म्युजिकली थियो, म्युजिकली एपबाट चाहिँ सुरु गरेको उसले, अनि त्यहाँबाट पछि कन्भर्ट भएपछि त्यही एप नै पछि चाहिँ टिकटक भएर चिन्यो। र यही प्लेटफर्मले चाहिँ धेरै नै हामी दुइटैलाई आफ्नो व्यवसाय गर्नलाई, अब पहिला फेसबुकबाट बुस्टिङ गर्नु पर्थ्यो, अब अहिले टिकटकले नै अर्ग्यानिक रिच पुऱ्याइदिइरहेको छ। अब यो मधुशाला बाई अञ्जना खुलेको पनि त्यही टिकटकै देन, अहिले यहाँ मान्छेहरू आइरहनु भए पनि त्यही नै। हाम्रो मेन टर्निङ पोइन्ट भनेको चाहिँ मेरो केसमा चाहिँ उसको भाइरल हुनुभन्दा अगाडि पनि इम्पेरियर एजुकेसन चाहिँ दुइटैलाई चाहिँ एकदमै मन पराइदिनु भयो, त्यहाँनिर एउटा हाम्रो जोडीको जुन उसले अलिकति नजानेको जस्तो गर्ने, कुनै नजाने नै पनि यो भनेको थियो, त्यो भनेको थियो, त्यहाँबाट चाहिँ हामी चाहिँ अलिकति राइज हुँदै थियौँ। अनि फर्स्टमा अञ्जना केसीलाई त अब उसको त हरेक गाना पहिला त अब मिलियन्स जान्थ्यो, होइन, बिचमा उसको आइडी ब्यान्ड पनि भयो।
1: त्यति बेला चाहिँ हामीलाई चाहिँ इन्टरभ्यूले भाइरल गराइदियो, एउटा इन्टरभ्यू थियो एकदमै राम्रो भएको थियो,
2: त्यसमा चाहिँ सृष्टिजीले लिनुभएको थियो, त्यो बेलामा उहाँहरू चाहिँ सरोज खनालजीको इन्टरभ्यू लिन आउनु भएको, अनि त्यो बेला देखेर चाहिँ हामीलाई चाहिँ त्यस उहाँहरूले पनि हामीलाई हेरिरहनु हुँदो रहेछ। अनि त्यो इन्टरभ्यूबाट चाहिँ एकदमै तपाईँको 4 वर्ष अगाडि हामीले दिएको थियौँ हायातमा, त्यसपछि चाहिँ अफरहरू पनि आउन थाल्यो कन्टेन्ट क्रिएसनको, होइन, हर्लिक्सदेखि लिएर गोदरेजदेखि लिएर थुप्रै त्यस्तो चाहिँ प्रडक्टहरूको हामीलाई चाहिँ उहरू पनि आउन थाल्यो, प्रमोसनहरू पनि, अनि त्यहीँबाट मान्छेले चिन्दै चिन्दै चिन्दै आजको अञ्जना चाहिँ जो त्यो एउटा चाहिँ टर्निङ पोइन्ट हो भनौँ न, त्यो इन्टरभ्यूले चाहिँ धेरै चिनायो
0: हजुर. र अहिले हाम्रो रेडियो नेपाल सुनेर बस्नुहुने हाम्रो लाखौँ श्रोताहरू हुनुहुन्छ, र त्यसै गरी तपाईँको टिकटक फलोवर्स पनि हुनुहुन्छ, सबैजनाको कौतूहलता चाहिँ के छ भने अञ्जनाजीले यो मधुशाला बाहेक टिकटकबाट कति कमाउनुहुन्छ?
1: अब अनेस्टली भन्दाखेरि टिकटकबाट अहिले चाहिँ मैले कमाउँदैन अहिले, किनकि म आफ्नै काममा व्यस्त छु होइन. अब अहिले त टिकटकबाट लाइक भ्युजबाट पनि पैसा आउँछ, तर नेपालमा चाहिँ आउँदैन नि त. पहिला चाहिँ मैले टिकटकबाटै कमाएँ अमाउन्ट के भन्नुभयो, तर कमाएँ राम्रै कमाइ भयो. जुन लाइभ बस्थेँ नि म त्यति बेला, त्यति बेला चाहिँ मजाले कमाउँ, त्यति बेला कमाउने र फेरि अहिले म काम गरेर त्यति नै कमाउँछु क्या. म चाहिँ कमाउँदा कमाउँदै टिकटक छोडेँ. मान्छेले अब घरमै बसेर सजिलो लाइभ बसेर कमाइन्छ भने वाइ नट हामी पनि बसौँ भनेर कति मेरै साथीहरूले आफ्नो कामहरू व्यवसायहरू छोडेर टिकटकतिर लागे. तर म एउटा यस्तो मान्छे होला जुन टिकटकबाट पैसा कमाउँदा कमाउँदा यता कामतिर लागे के, होइन मैले मेहनत गर्नुपर्छ भनेर चाहिँ म कामतिर लागे.
0: हजुर, र टिकटकमा भिडियो बनाउने र मधुशाला बाई अञ्जना रेस्टुरेन्टको ओनर बनेर व्यापारको हिसाब किताब सम्हाल्ने दुवै काम तपाईँ गराउनु भएको छ एकैसाथ, कतिको गाह्रो भइरहेछ?
1: एउटा टिम राख्दैपछि चाहिँ मैले त्यति हेर्नु पर्दैन, किनकि सबै अब यता उहाँ पनि हुनुहुन्छ, यताउता राति आएर हिसाब किताब चाहिँ उहाँले गर्नुहुन्छ. मैले त यसो म्यानेजमेन्ट मिलाउने, मार्केटिङ अरू खटाउनु परेको छैन, मार्केटिङ म आफै गर्छु, त्यस्तो गाह्रो भएन, मैले कामै गरेँ जस्तो लागिराखेको छ.
0: हजुर, र सुभाषजी तपाईँ यता इम्पिरियल एजुकेसनल कन्सल्टेन्सी चलाउनुहुन्छ, यता म्याम हाम्रो मधुशाला चलाउनुहुन्छ, दुवैजना व्यस्त हुनुहुन्छ होइन, कहिलेकाहीँ घरको लागि पनि समय निकाल्नु पर्ने हुन्छ, कसरी टाइम म्यानेज गर्नुहुन्छ? यता छोराहरूलाई पनि समय निकाल्नु पर्यो, फेरि एज अ हस्बेन्ड वाइफको लागि पनि समय निकाल्नु पर्यो, वाइफले पनि हस्बेन्डको लागि समय निकाल्नु पर्यो, टाइम कसरी म्यानेज गर्नुहुन्छ?
2: यस्तो छ, हामी चाहिँ कस्तो भन्दा एकअर्कालाई यति बुझेका छौँ कि कसको रेस्पोन्सिबिलिटी के हो भनेर अहिले थाहा छ. अब 12-13 इयर्स भनौँ न, 11 वर्ष जति अब म मस्त बिजी भएँ, उसले सम्हालेको थियो, त्यसपछि अब ऊ बिजी हुने टाइम आएको छ होइन. अब मैले पनि सम्हालिरहेको छु, उसले पनि स्याटरडे, हामी दुईजनाले नै, अब बच्चाहरू अहिले पनि देख्न सक्नुहुन्छ, अब हामीसँगै छन् होइन, मैले नै लिएर उसलाई हिँड्ने हो. हामीले चाहिँ महिनामा अथवा दुई महिनामा एकचोटि चाहिँ हामी बाहिरतिर पनि जान्छौँ, फेरि एकचोटि फ्रेस हुनको लागि, मजाले काम गर्ने, मजाले रमाइलो गर्ने, हाम्रो चाहिँ त्यही नै सिद्धान्त निकाल्ने. त्यही नै हामी फ्यामिली टाइम चाहिँ त्यस्तो, किनभने स्कुलमै हुन्छन् बच्चाहरू, अनि बेलुका ट्युसन टिचर पनि हुनुहुन्छ, म हुन्छु बेलुका, अब अनलाइन क्लासेसहरू लिँदा पनि बच्चाहरू सँगै नै हुन्छन्. त्यस्तो बच्चाहरूले अभिभावकको एउटा भनौँ न अलिकति इग्नोर गरे, मलाई मसँगै भएनन् भन्ने त्यस्तो फिल चाहिँ हुन दिएको छैन. हामीले
0: 13 वर्ष अगाडि 21 र 28 वर्षको उमेरमा सुरु भएको यो यात्रा आज दुवैजना सफल उद्यमी बन्दासम्म तपाईँहरूलाई चाहिँ फर्केर हेर्दा तपाईँहरूले पनि त स्ट्रगल त गर्नुभयो होला नि त, बिना स्ट्रगल त यहाँ आइपुग्नु भएन होइन, दुःख त तपाईँहरूले पनि गर्नुभयो होला, त्यो दुःखलाई सम्झिँदाखेरि चाहिँ कस्तो लाग्छ?
2: यस्तो अब दुःख र सुख अब केलाई मान्ने कुरा हो, दुःख अहिले पनि छ होइन, आउने दिनहरूमा अझै दुःख आउलान् भन्ने कुराहरू, एउटा त्यो समयलाई भोग्दै जाने क्रममा पहिला दिन अलिकति खराब थियो, अहिले अलिकति राम्रो हुँदै जाँदैछ, मेहनत नै हो एउटा, अब समय आउँदो रहेछ जे कुराको पनि होइन. अब पहिला त त्यो टाइममा अब त्यो समय पनि राम्रै लाग्थ्यो है, मलाई चाहिँ त्यो हो. अब अञ्जना म्यामलाई के लाग्छ है, किन भन्दा हामीले चाहिँ त्यस्तो लखै भन्ने टाइपको सिचुएसनमा पनि एकअर्का भएपछि हामीलाई चाहिँ त्यस्तो धेरै चिजको हामीले चाहिँ आशा पनि गरेका छैनौँ, अहिले पनि त्यही नै छ हाम्रो, काम गर्दै जाने हो, के हुन्छ हेर्दैछौँ होइन. म्यामलाई के थियो पहिला भनिस?
1: केही थिएन पहिलाको भन्दा, अहिले चाहिँ धेरै नै राम्रो छ, त्यही नै हो. अब जसलाई पनि जति भएपछि पुग्दैन अरे के, अझै गरौँ जस्तो हुन्छ अरे, त्यो चाहिँ हुन्छ मलाई. तर अब पहिला पनि खुसी नै थियौँ, जति दुःख भए पनि हामीहरूले चाहिँ एकअर्कालाई बुझ्यौँ के, त्यो चाहिँ हुनुपर्दो रहेछ पार्टनरमा होइन. अब हामीले जति दुःख पाए पनि, अब अस्तिको इन्टरभ्यूमा चाहिँ यस्तोलाई पनि दुःख भन्छ र भनेर भन्नुभयो कतिजनाले कमेन्टहरू, मैले जाँदा इन्टरभ्यू दिएँ नि त्यहाँ त्यति बेला हामीलाई दुःखै थियो, त्यो हाम्रो लागि धेरै दुःख. कतिचोटि मैले मेरो जेठो छोरालाई, उसले मेरो दुध खाएको होइन के, डब्बाको दुध खान्थ्यो, कुन दुध खान्थ्यो है, त्यो कतिचोटि मैले मेरो बच्चालाई पातलो दुध खिलाएको छु किनकि पुग्दैन भनेर होइन. अब त्यति बेला त्यो दुधलाई 1200 पर्थ्यो 12 वर्ष अगाडि होइन, जेठो छोरा. तर कान्छो छोरा चाहिँ एकदमै लक्की चामै भएर जन्मे है, उसले चाहिँ, तर मेरो छोराहरूलाई चाहिँ कहिले पनि हामीले दुःख देखाएनौँ कि, उनीहरूले जे भन्यो त्यही, जति दुःख भए पनि हामीहरू एकअर्काको मुख हेर्ने, लाइक यो गरौँ न त रोटेसन मिलाउने भयो होइन. तर हावा चाहिँ हामी दुइटै हावा हो, भोलिको लागि चाहिँ हामी दुइटै बुढाबुढीले कहिले पनि सोचेनौँ, आज खानुपर्छ, घुम्नुपर्छ, लाउनुपर्छ, भोलिको लागि कहिले पनि नसोच्दा पनि जस यहाँसम्म चाहिँ आइयो कि. कति मान्छे

0: गीतपछि पुनः स्वागत छ। तपाईँ यति बेला कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ। हामी यति बेला मधुशाला बाई अञ्जना रेस्टुरेन्टमा छौँ र हामीसँग हुनुहुन्छ फेसबुकको छोटो प्रेमलाई 13 वर्षको बलियो वैवाहिक र व्यावसायिक सफलतामा बदल्न सफल जोडी अञ्जना केसी र सुभाष केसी। अब हामी एउटा निकै रमाइलो र छरितो ऱ्यापिड फायर राउन्डमा प्रवेश गर्दैछौँ। म प्रश्न सोध्छु, तपाईँहरूले छिटो छिटो जवाब दिनुपर्छ। हुन त तपाईँहरूले इन्टरभ्यू दिँदा दिँदा थाहा पाइसक्नु भएको छ, सुरु गरौँ है त। दुवै मध्ये बढी कडा स्वभावको को हो?
1: अञ्जना
2: पापै हो है, सुभाष केसी नै हो। कडा स्वभावको चाहिँ नदेखिने मात्र हो।
0: फेसबुकमा पहिलो मेसेज कसले पठाएको थियो?
1: मैले नै हो त्यो।
0: अञ्जनाजीको टिकटक बनाउने भिडियोको पहिलो सल्लाह कसले दिन्छ?
1: मैले नै दिन्छु त्यो।
0: घरको मुख्य आर्थिक हिसाब किताब र बजेट कसले मिलाउँछ?
1: मैले नै हो त्यो पनि।
0: नयाँ ठाउँ घुम्न जान बढी हतार कसलाई हुन्छ?
2: सुभाष
1: केसीलाई।
2: मलाई पनि
1: यहाँ जानु पर्छ है, यहाँ जाने सबै उसकै हो।
0: दुईजना छोराहरूलाई पढाउने, गृह कार्य गराउने वा छोराहरूको विषयमा बढी कचकच कसले गर्छ?
2: कचकच चाहिँ म गर्छु, यो भएन त्यो भएन, तर होमवर्कदेखि लगाएर बच्चाको फी तिर्नेदेखि लगाएर सब यो गार्जेन के हुन्छ नि सबै मेरो हस्बेन्डले गर्छ। सुभाष केसी धन्यवाद।
0: अनि तपाईँहरूको एनिभर्सरी जन्मदिनको डेट बढी कसले बिर्सिन्छ?
1: बिर्सिन्छ मैले, सम्झाउने उसले।
0: अनि दुवै मध्ये बढी शान्त र गम्भीर स्वभावको को हुनुहुन्छ? घरको भान्सामा वा मधुशालामा कुनै पनि चिज टेस्ट गर्ने जाँगर कसलाई चल्छ?
2: म नै हो, अहिले म नै छु, उहाँले भ्याउनुहुन्न, तर उहाँ पनि आएको बेलामा नयाँ नयाँ चिजहरू अब यस्तो गर्नुपर्छ भनेर उहाँ सेफहरूलाई त भन्नुहुन्छ, तर प्राय जस्तो चाहिँ मै हुन्छ नि त, मैले नै गरिरहन्छु।
1: सुरुमा स्टार्टिङमा चाहिँ अब हामी थियौँ, म पनि थिएँ त्यो बेलामा, अहिले चाहिँ अब व्यस्तताले गर्दा अञ्जना हो।
0: बढी रिसाएको हुनुहुन्छ?
1: अञ्जना।
0: रिसाएपछि सरी कसले भन्नुहुन्छ?
1: मैले।
0: तपाईँहरूको व्यावसायिक जीवनको हिसाब किताब मिलाउन गाह्रो कि व्यवहारिक हिसाब?
1: व्यवहारिक हिसाब किताब त खै त्यो हामीले कहिले गर्दै गरेनौँ, त्यो त्यस्तो त्यो सजिलैसित छ भनेपछि हाम्रो व्यवसायकै हो।
0: दुवै मध्ये पूजा पाठ अनि धर्मकर्म गर्न चाहिँ बढी मन कसको जान्छ?
2: यस्तो मलाई त मैले अघि नै भने नि त, उहाँ पूजाहरू सबै भजनहरू गाउन चाहिँ उहाँलाई आउँछ, तर अब ठिकै छ यस्तोमा, तर उहाँ नै हुनुहुन्छ पूजा पाठ मभन्दा।
0: र मधुशाला बाई अञ्जनाको मेनुमा सबैभन्दा मिठो डिस कुन छ?
1: सबैभन्दा मिठो डिस भन्नुपर्दाखेरि चाहिँ हाम्रो यहाँ धेरै जाने भने थकाली जान्छ, अनि सेक्वा ए अहिले आएर हाँसको छोइला पनि एकदमै पपुलर छ अहिले।
0: टिकटक र व्यावसायिक बाहेक अञ्जनाजीको कुनै अर्को लुकेको रुचि केही छ?
2: लुकेको रुचि मलाई एकदम हुन मन चाहिँ ब्युटिसियन हो, ब्युटिसियनबाट नभएको भए म एयर होस्टेस चाहिँ मलाई एकदम हुन मन थियो, तर भएन, के गर्ने, पढ्न मन रहेछ।
0: सुभाषजीको सबैभन्दा राम्रो बानी के लाग्छ?
2: सुभाषजीको सबभन्दा राम्रो बानी भनेको मलाई एकदम माया गर्नुहुन्छ, मलाई एकदम बुझ्नुहुन्छ, त्यही हो सुभाष केसी नै राम्रो।
0: हाम्रो अञ्जनाजीको राम्रो बानी?
1: अञ्जनाको राम्रो बानी भनेको चाहिँ अब नराम्रो पनि त्यही हो, राम्रो पनि त्यही हो, उसको जति छिटो रिसा त्यति छिटो चाहिँ ऊ चाहिँ फेरि काम डाउन भइ नै हाल्छ। मेन चाहिँ उसको चाहिँ मेहनती चाहिँ एकदमै मेहनती छ, मैले सोचे भन्दा बढी मेहनत चाहिँ त्यही नै हो राम्रो बानी।
0: दुवैजनाको फुर्सदमा के विषयमा कुराकानी बढी हुन्छ?
2: त्यही अब के गर्ने, अब के प्लान गर्ने, कसरी हुन्छ, त्यस्तै व्यवहारहरूको होइन, अब कति पैसा कहाँनिर गयो, अब अहिले घर बन्दैछ हाम्रो होइन, अब यहाँ त भइ नै राखेको छ त्यसले, यहाँको त अब अलिअलि अब अलिअलि बाँकी छ, त्यो हुनेछ, अब कमाउँदै यता घर पनि बनाउँदै त्यस्तै त्यस्तै गरिरहेको छ।
0: र यो मधुशाला खोल्नको लागि आइडिया चाहिँ कसलाई आयो सुरुमा? आइडिया
1: मधुशालाको यस्तो, हामी दुईजना यहीँ एकदमै फुडी मान्छे, जहाँ गए पनि रेस्टुरेन्टहरू यसो हेर्ने गर्ने, अनि पैसा भयो भने पछि चाहिँ एउटा रेस्टुरेन्ट चाहिँ खोल्नुपर्छ है भन्ने सोच चाहिँ हाम्रो पहिला, त्यो बेला खालि सोच मात्र थियो, पैसा खल्तीमा सुको थिएन, अनि सोच चाहिँ धेरै ठुलो हाम्रो, अनि त्यो बेलामा चाहिँ अनि फेरि हामी कस्तो भन्दा पैसै नहुँदा पनि हामीले नधाएको बरु अहिले अलिकति कम भयौँ होला, हामीले नधाएको नेपालको रिसोर्ट कमै होला होइन, अनि त्यो थियो, अनि यता फेरि एउटा अलिकति अथेन्टिक टाइपको नेपाली टाइपको चाहिँ गर्नुपर्छ फ्युचरमा चाहिँ, एउटै मात्र बिजनेस गरेर चाहिँ अलिकति हुँदैन भन्ने सोचले चाहिँ दुइटैको एउटा हाम्रो दुइटैको सपना थियो।
0: हजुर, र टिकटकले तपाईँहरूको सपनालाई चाहिँ उडान भर्यो,
1: सोचे भन्दा बढी उडान भर्यो। र अघि तपाईँले प्रश्न सोध्नु भएको थियो तपाईँको के हुन्छ गफगाफ के प्लानिङ हुन्छ भन्दाखेरि, हाम्रो चाहिँ त्यही नै हो, अब अर्को मधुशाला कहाँ खोल्ने, कतिवटा ब्रान्चहरू खोल्ने, अहिले चाहिँ हाम्रो चाहिँ पुरै नै यसमै छौँ हामी चाहिँ।
0: दुईजना छोराहरू मध्ये बुबाको बढी नजिक चाहिँ कुन चाहिँ छन् त, कुन छोरा छन्?
1: दुइटै एकदमै, मैले हरेक इन्टरभ्यूमा भन्छु, उनीहरूलाई गाह्रो पर्दाखेरि कोही अब हजुरलाई ठेस लाग्दा फेरि मलाई पनि लाग्दा मेरी आमा भन्छ, कसैले मम्मी भन्छ भने उनीहरूको चाहिँ पहिलो चाहिँ पापा निक्लिन्छ, केही गाह्रो साह्रो पऱ्यो भने ठोक्यो भने पनि, किन भन्दा मसँग धेरै अब भनौँ न टाइम स्पेन्ड गर्छ नि त अहिले, अनि त्यही भएर चाहिँ दुइटै छोरा चाहिँ इक्वेली नै मैसँग चाहिँ नजिक छ धेरै।
0: तपाईँहरूको यो 13 वर्षको सम्बन्धलाई परिभाषित गर्ने कुनै एउटा शब्द?
1: विश्वास। है त्यही नै हो सबैभन्दा ठुलो चाहिँ, र सम्मान एकअर्कालाई सम्मान चाहिँ हो, त्यो भएपछि माया त भइहाल्छ।
2: त्यही हो, विश्वास भरोसा माया त्यति चाहिँ हुनुपर्छ, धन सम्पत्ति नभए त्यो भए पनि दुइटा मिलेर कमाइन्छ जस्तै हामीले होइन बडो।
0: हजुर, ऱ्यापिड फायर राउन्डका यी रमाइला र छरिता जवाफहरूले मधुशाला भाइ अञ्जनाकै माहौल निकै आत्मीय र रमाइलो बनाइदियो। अब कार्यक्रमको अन्तिम मोडमा जानु अघि फेरि एकपटक अतिथिकै रोजाईको मिठो गीत सुनौ। अब यो मोडमा चाहिँ कुन चाहिँ गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
2: अब यो रोमान्टिकै हो, केही मिठो
1: बात
2: गर, हामी धेरै रोमान्टिक छौँ नि त, त्यही भएर रात त्यसै ढल्किँदैछ यही गाना लगाइदिनु मेरो माया गर्ने मान्छे
0: अञ्जना जी र सुभाषीलाई नै डेडिकेट गरेर हामी यो गीत सुन्छौँ।

0: फेरि स्वागत छ। हामी कार्यक्रम जीवन यात्राको अन्तिम मोडमा छौँ। आज हामीसँग मधुशाला बाई अञ्जनाको आत्मीय वातावरणमा आफ्नो 13 वर्ष लामो सुखद दाम्पत्य र व्यावसायिक जीवनका पानाहरू पल्टाउनु हुने अञ्जना केसी र सुभाष केसी हुनुहुन्छ। अन्त्यमा उहाँहरूसँग दुईटा प्रश्न सोध्न चाहन्छु। फेसबुकको छोटो प्रेमलाई 13 वर्षको बलियो सम्बन्धमा बदल्नु भयो, यहाँहरूको अनुभवमा आज भोलिको नयाँ पुस्ताले प्रेम र विश्वास टिकाइ राख्न चाहिँ के कुरामा ध्यान दिनुपर्छ होला त?
1: एकअर्कालाई विश्वास, अहिले त फेरि प्रेम भन्दा पनि केटाले सम्पत्ति हेर्ने, केटीले सम्पत्ति हेर्ने, त्यही चिजले बिग्रिन्छ है। हुन पनि अब जिन्दगी बिताउने भएपछि सम्पत्ति त हेर्नै पर्यो, तर धेरै रोज्दाखेरि पनि आजभोलि डिभोर्सको केसहरू धेरै बढिरहेको होइन मलाई चाहिँ लाग्छ। फेरि आजभोलि फेरि बिहा गरेपछि केटाले केही भन्नै नहुने, एक थप्पड हान्नै नहुने, डिभोर्सै गर्ने, म फेरि त्यो चिजमा पर्दैन। अब बिहा गरेर आएपछि बाउ आमाको हिसाबले बुढाले एक थप्पड हान्छ भने सहिदिँदा के भयो त? म चाहिँ त्यो अलिकति पुरानो ख्यालको छु है। अब अहिले त हामी होइन, हामी स्ट्रङ लेडी बन्नुपर्छ, किन सहने किन ऊ गर्ने भनेर अब डिभोर्स चाहिँ एकदमै सजिलै गर्नलाई म चाहिँ त्यो चिजहरूलाई चाहिँ ठुलो मान्दैन।
2: जस्तै एउटा रिलेसन भनेको चाहिँ अब कस्तो लाग्छ भन्दा अब हामी त्यो लेभलमा पुगेका छैनौँ कि अरूलाई सल्लाह सुझाव दिने, त्यही पनि हाम्रो अनुभव एउटा सुनाउँदाखेरि चाहिँ रिलेसन भनेको चाहिँ एउटा चुम्बक जस्तै हो कि होइन। अब सेम पोल भइदियो भने त्यो कहिले पनि जोडिनै सक्दैन, अपोजिट हुनै पर्छ। एउटा चाहिँ तपाईँको नर्थ भयो भने अर्को साउथ हुनै पर्छ त्यहाँनिर। अनि हाम्रो पनि त्यही नै हो, एकजना रिसाउँदा अर्कोले फकाउने, अर्को रिसाउँदा अर्कोले फकाउने भयो भने चाहिँ अगाडि बढ्दै जान्छ। दुइटै एउटै लेभलको एउटै माइन्डसेटको, तँ भन्दा म के कम, तैँले मलाई यस्तो गर्ने, मैले तँलाई यस्तो गर्ने, पख मेरो फ्यामिलीलाई भन्छु, यो जब इगो मान्छेमा आउन थाल्छ भने त्यो हस्बेन्ड वाइफको मात्र होइन कि त्यो चाहिँ फ्यामिलीमा बाउ र आमाको, बाउ छोराको, कसैको पनि टिक्दैन। त्यो चाहिँ समाचार सुनिरहनु भएको छैन रिसेन्टली कति अब तपाईँको क्रिमिनल एक्टिभिटिज भइरहेको छ अहिले। त्यही नै हो, तपाईँको एउटा बुझ्ने मान्छेमा बौद्धिक क्षमता कति छ त्यसमा पनि निर्भर गर्छ, त्यही नै लाग्छ मलाई। त्यही भएर अब आउने पुस्ताहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि रिलेसन अगाडि बढाउनु चाहिँ हाम्रो अनुभवको हिसाबमा चाहिँ एकजनाले अर्कोलाई रेस्पेक्ट गर्नै पर्छ, एकजनाले कम्प्रोमाइज केही हदसम्म नगरिकन चाहिँ रिलेसन लङ टर्म चाहिँ जाँदैन, कम्प्रोमाइज चाहिँ चाहिन्छ।
1: बिहा भएको 13 वर्षमा नि मान्छेहरू भन्छ कि आज त म बुढासँग बोले होइन, बुढी झगडा भयो, एक दिन भयो, दुई दिन भयो, तिन, तर हाम्रो केसमा नि 24 घन्टा पनि कटाइ छैन होला कि अहिलेसम्म। त्यो हुन्छ होला है कतिजनाको, मेरो साथीहरू म त बोले होइन है यति दिन भयो यस्तो भयो, हाम्रो त त्यस्तो हुँदै हुन्न, किन होला?
2: यस्तो अब झै झगडा तपाईँको नहुने होइन, हुन्छ सबैमा भगवान्कै पालादेखि नै चलिआएको त्यो, एकअर्कामा अलिअलि मन नमिल्ने त्यसलाई चाहिँ अब मिलाउँदै लाने हो। झै झगडा गरेर अब धेरै जब कम्युनिकेसन ग्याप हुन्छ नबोलिकन कति देखिरहन्छौँ हामीले, अब कोही गएर माइत गएर बस्दिने एक महिनासम्म, दुई महिनासम्म, कोही अब हस्बेन्ड घरै छोडेर हिँड्दिने होइन, अब त्यो हुन थाल्यो, एउटा कम्युनिकेसन ग्याप हुन थाल्यो भने चाहिँ त्यहाँ चाहिँ अलिकति फाटो आउन थाल्छ, अब त्यो चाहिँ हुन दिनु हुँदैन जस्तो लाग्छ मलाई।
0: हजुर, अन्त्यमा हाम्रो रेडियो नेपाल सुनेर बस्नुहुने हाम्रो आदरणीय श्रोताहरूलाई सुभाषजी र अञ्जनाजी के भन्न चाहनुहुन्छ?
2: जीवन लामो छ है, अब मान्छेले भन्छन् जीवन छोटो छ भन्छन्, मलाई त लाग्छ जीवन लामो छ र गर्नुपर्ने कुराहरू पनि धेरै हुन्छन् यसमा चाहिँ। त्यही भएर केही कुराको लागि पनि हतार चाहिँ गर्नु हुँदैन, आनन्दले सोचेर सम्झेर चाहिँ अगाडि बढ्नुपर्छ। दुःखमा चाहिँ एउटा साथ दिने मान्छे भयो भने चाहिँ त्यो मान्छेलाई चाहिँ कहिले पनि बिर्सनु हुँदैन, जोसुकै होस् त्यो मान्छे अगाडि। मान्छेले भन्छन् एउटा अन्धो मान्छेले सबैभन्दा पहिला फाल्ने भनेकै उसले चाहिँ लट्ठीहरू आँखा देख्न थालेपछि होइन, त्यो चाहिँ गर्नु हुँदैन। कसले मलाई चाहिँ दुःखको समयमा मद्दत गरेको थियो त्यो मान्छेलाई चाहिँ हामी कहिले पनि भुल्नु हुँदैन जस्तो लाग्छ होइन। त्यो हुँदै गयो भने कर्म हो, मान्छेले चाहिँ अगाडि कुन बेला राम्रो समय आउँछ भन्न सकिँदैन, सो दुःखमा आत्तिने र सुखमा मातिने चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ। हजुरको के छ म्याम जाँदा जाँदै?
1: अब हजुरले भनिसक्नुभयो, मैले त केही भन्दैन। मलाई माया गर्ने दिदी बहिनीहरू दर्शन भनेपछि चिन्नुहुन्छ, दर्शन एउटा ब्रान्ड भइसकेको छ होइन। दर्शन दिदी बहिनीहरू अब त्यही हो, अहिलेसम्म माया साथ सपोर्टले नै म यहाँ छु भनेपछि अब आउने दिनहरूमा पनि उहाँहरूको साथ सपोर्ट चाहिँ चाहिन्छ।
0: हामी कार्यक्रमको अन्त्यमा आइपुगिसकेका छौँ। आजको रेडियो नेपालको यो टोलीलाई आफ्नै रेस्टुरेन्ट मधुशाला बाई अञ्जनामा न्यानो आतिथ्यता प्रदान गर्दै आफ्नो विगत, वर्तमान र 13 वर्ष लामो सुन्दर सहयात्राका पानाहरू पल्टाइदिनु भएकोमा आदरणीय अञ्जना केसी र सुभाष केसीजी यहाँ दुबैलाई धेरै धेरै धन्यवाद।
2: थ्याङ्क यू सो मच,
1: धेरै धन्यवाद।
0: श्रोताहरू, निष्ठा, सही समयको सही निर्णय र आपसी आदर बलियो भयो भने सामाजिक सञ्जालबाट सुरु भएको सम्बन्धले पनि जीवनलाई उत्तिकै सुन्दर, सफल र व्यावसायिक रूपमा उदाहरणीय बनाउन सक्छ भन्ने बलियो प्रमाण हुनुहुन्छ आजका हाम्रा अतिथिहरू। अञ्जनाजीको अभिनय यात्रा र उहाँहरूको व्यवसाय मधुशाला बाई अञ्जना एवं इम्पेरियोले अझै धेरै सफलता पाओस् भन्ने शुभकामना दिँदै आगामी शनिबार अर्को प्रेरक कथाका साथ भेट्ने नै छौँ। त्यतिन्जेल रेडियो नेपाल सुन्दै गर्नुहोला। म प्रस्तुता रमा ढुङ्गाना बिदा माग्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
1: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीमा परिमृत्यु भएका मध्ये हालसम्म 1344 जनाको शव फेला परेको छ भने 4898 जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 52 बालक, 33 बालिका, 269 महिला, 489 पुरुष तथा 501 शव चिन्न नसकिने अवस्था का फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार अझै 4898 जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये स्वदेशी पुरुष 2448, महिला 482, फोनमा टिपाइएका 1350 तथा विदेशी नागरिकतर्फ पुरुष 274, महिला 344 रहेको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ। फेला परेको मध्ये 1030 शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ। भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बाढीमा परि बेपत्ता भएको को खोजी उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन्। भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका

0: रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ मध्याह 12 बजेको समाचार। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकामा यस वर्ष दादुरा रोगका पुष्टि भएका संक्रमितको संख्या 3,000 नागेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बिहिबारसम्म देशभर 3,134 जनामा दादुरा पुष्टि भएको हो। यो संख्या सन् 2025 भरि रिपोर्ट भएका 2,289 संक्रमितभन्दा निकै बढी हो। केन्द्रका अनुसार सन् 1991 अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण संख्या हो। रेडियो नेपालबाट मध्याह 12 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 1 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: प्रत्येक पलको समय अमूल्य हुन्छ, त्यसलाई के कसरी सदुपयोग गर्ने भन्ने हामीमा भर पर्ने गर्छ। हिजो अर्थात् बितेको समयमा केही गर्न सकिएन भनेर पश्चाताप गर्नुभन्दा अहिले वा वर्तमानलाई कसरी राम्रो कार्यमा सदुपयोग गर्न सक्छु भनेर सोच, चिन्तन, मननका साथै योजना बनाएर अगाडि बढ्ने कोसिस गर्दा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ। हामीले अरूबाट जस्तो खाले सम्मानको अपेक्षा गर्छौँ, त्यस्तै खालको सम्मान आफूले दिन सके मात्र दिगो बन्छ हाम्रो सम्बन्ध। नमस्कार, कार्यक्रम घर संसारबाट। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको शनिबार मध्याह 12 बजेको समाचारपछि 1 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू एफएम ब्यान्ड 98.1/103 MHz, www.radionepalonline.com.np, फेसबुक पेज र मोबाइल एपमा पनि सहजै सुन्न सक्नुहुनेछ। आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौ अतिथिसँग गरिएको कुराकानी, पत्र पत्रिका अनलाइनबाट साभार गरिएका सामग्री अनि साथमा गीत संगीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रमको सुरुवात गर्दैछौ यो साङ्गीतिक कोशेलीबाट। राख्दैछौ स्वरूपराज आचार्यको स्वरमा रहेको देशभक्तिले ओतप्रोत भएको यो गीत।

0: यो स्वदेश कानपछि अब भने यहाँहरूका माझमा राख्दैछौ अतिथिसँग गरिएको संवाद। आजका अतिथि हुनुहुन्छ मनोविद डाक्टर नरेन्द्र सिंह ठगुन्ना, जसले मानिसको पोलिरहेको मनलाई दिमागलाई कसरी मलमपट्टि लाउन सकिन्छ भनेर मनोसामाजिक परामर्श दिँदै आउनु भएको छ। अब राख्दैछौ उहाँसँग गरिएको यो संवाद। कार्यक्रम घर संसारमा यहाँलाई स्वागत छ।
1: हजुर, धन्यवाद।
0: आज हामीसँग मनोविद डाक्टर नरेन्द्र सिंह ठगुना हुनुहुन्छ, यहाँलाई मैले स्वागत पनि गरिसकेँ। खासमा डाक्टर साहबको जन्म चाहिँ कहाँ भयो होला?
1: मेरो बैतडी जिल्ला, पहिलेको चाहिँ सलेना गाविस वार्ड नम्बर 8 बागकोट मलेना भन्ने, अहिलेको चाहिँ मेलोली नगरपालिका 3 नम्बर वडा बागकोट मलेना। 2037 साल 9 महिना 20 गते चाहिँ जन्म भएको थियो।
0: शैक्षिक यात्रा चाहिँ अब त्यतै सुरु भयो कि?
1: शैक्षिक यात्राको सन्दर्भमा कुरा गर्दा, पहिले मैले अब कक्षा 5 सम्म चाहिँ नजिकैको सुदर्शन प्रावि भन्ने स्कुलमा पढेँ घरबाटै गएर, अनि त्यसपछि त्यही सलेनामै हाम्रो कक्षा 7 सम्मको पढाइ हुन्थ्यो, त्यहाँ चाहिँ 7 सम्म पढेँ भने कक्षा 8 देखि 10 सम्म मैले चाहिँ नागार्जुन मावि शर्माले भनेर चाहिँ त्यहाँ हाम्रो घरबाट करिब करिब 6 घन्टा जतिको टाढा, बुवा चाहिँ अब टिचर हुनुहुन्थ्यो त्यो स्कुलमा, इङ्ग्लिस टिचर हुनुहुन्थ्यो, र उहाँ चाहिँ मैले 10 सम्म चाहिँ त्यहाँ पढेँ भने, त्यसपछि 11 देखि मैले पिएचडीसम्म चाहिँ इन्डियाबाट गरेँ। खास गरी मैले पिथौरागढमा जिआइसी इन्टर कलेज भनेर थियो, त्यसमा चाहिँ मैले +2 पास गरेँ, त्यसपछि ब्याचलर मास्टर्स चाहिँ मैले पिथौरागढबाट गरेँ भने, पिएचडी चाहिँ मैले नैनीताल कुमा युनिभर्सिटी नैनीताल अन्तर्गतको एसएसजे क्याम्पस अल्मोडा भन्ने ठाउँबाट चाहिँ मैले पिएचडी गरेँ। +2 देखि पिएचडीसम्म मैले मेजर साइकोलोजी मै लिएर चाहिँ पिएचडीसम्म गरेँ, पढाइ जसरी गरेँ भने, त्यसपछि अब बाँकी रहेको जसरी बिएड भयो अनि त्यसपछि एलएलबी भयो मैले नेपालबाट गरेँ।
0: हजुर, बैतडीको जन्म, बैतडीकै स्थानीय स्तरमा केही पढियो 5 कक्षासम्म, त्यसपछि पिथौरागढ हुँदै नैनितालसम्म पुगेर यहाँले अध्ययन गर्नुभयो, विभिन्न ठाउँको अनुभव छ। अहिले चाहिँ कर्मथलो यहाँले कहाँ बनाउनु भएको?
1: अब अहिले कर्मथलोको कुरा गर्दा पनि, मैले सुरुमा चाहिँ मैले खत्याडी हायर सेकेन्डरी स्कुल डोटीमा प्राचार्यको हिसाबले मैले 5 वर्ष जति त्यहाँ काम गरेँ, अनि त्यसपछि मैले साइकोलोजीकै फिल्डमा, मेन्टल हेल्थकै फिल्डमा काम गर्नुपर्छ भनेर मैले 5 वर्ष जति युएनएससिआर अन्तर्गत रिफ्युजी प्रोजेक्टमा झापा बेस भएर काम गरेँ भने, 2015 जुन भूकम्प थियो त्यो भूकम्पपछि मैले काठमाडौँ फर्केर मैले एनजिओ आइएनजिओहरूमा मेन्टल हेल्थको काम सँगसँगै मैले युनिभर्सिटीहरूमा पढाउने काम गरेँ, काठमाडौँ त्रिभुवन युनिभर्सिटी, काठमाडौँ युनिभर्सिटी अनि पोखरा युनिभर्सिटी लगायतका विभिन्न कलेजहरूमा चाहिँ मैले काठमाडौँ बेस भएर अहिले काम गरिराखेको छु, र अहिले म पद्मकन्या बहुमुखी क्याम्पसमा पनि आबद्ध छु, र नेसनल कलेज काठमाडौँ युनिभर्सिटीको नेसनल कलेजमा पनि आबद्ध भएर काम गरिराखेको छु। हजुर
0: हजुर, कस्तो खालको वातावरणमा यहाँले अध्ययन गर्न पाउनुभयो? बुवा त शिक्षक हुनुहुन्थ्यो भन्नुभयो नि।
1: हजुर हजुर, अब वातावरणको कुरा गर्दाखेरि मैले जे पढ्ने क्रममा चाहिँ अब हामी जुन परिवेशमा हुर्क्यौँ, खास गरेर बैतडीमा चाहिँ एउटा अब केटाकेटीलाई चाहिँ पढाउनु पर्छ भन्ने प्रकारको मनोविज्ञान चाहिँ सबै प्यारेन्ट्सहरूमा, भले अरू केही नभए पनि केटाकेटीलाई शिक्षा चाहिँ दिनुपर्छ, भले सम्पत्ति बेचेरै भए पनि, घर जमिन बेचेरै भए पनि पढाउनु पर्छ भन्ने प्रकारको चाहिँ बैतडीको प्रायः जसो अब त्यस्तोको कल्चर, मेबी त्यो हाम्रो इन्डियासितको बोर्डरसित भएको कारणले गर्दाखेरि पनि होला त्यो भएकोले, अनि त्यसमा पनि अब मेरो परिवारका सम्पूर्ण सदस्यहरू, अङ्कलहरू, आन्टीहरू अनि बुवा सबैजना चाहिँ टिचिङ प्रोफेसनमै भएको कारणले गर्दाखेरि, जसो टिचिङ प्रोफेसनमा भएको कारणले गर्दाखेरि पढ्नुपर्छ, नपढे केही हुँदैन भन्ने प्रकारले भएकोले, जस पढ्ने क्रममा चाहिँ मैले घर परिवारमा चाहिँ सपोर्टिभ वातावरण नै थियो भन्नुपर्छ।
0: हजुर, अलिकति हामी पारिवारिक पृष्ठभूमितिर जाउँ न है, को को हुनुहुन्छ परिवारमा अहिले?
1: अब अहिले हुन त हाम्रो अहिले पनि हामी संयुक्त परिवार जस्तै छ, तर पनि अब कामको सिलसिलामा जसरी हामी अब अहिले यहाँ चाहिँ म अब काठमाडौँ बेस भएर बस्दाखेरि चाहिँ म, मेरो श्रीमती र एउटा बच्चा मसँग हामी सँगै छौँ भने, अब त्यसपछि बुवा आमा चाहिँ अब बैतडीमै बस्नुहुन्छ, अनि हामी 6 वटा भाइ बहिनी, 2 बहिनी, 4 भाइ गरेर 6 परिवार भनौँ न, बुवा भनेको बुवा आमा भाइ बहिनी गरेर हामी 8 फ्यामिली छौँ, अनि अङ्कलहरू सगुलमै बस्छौँ हामी, अङ्कलहरू परिवार गरेर करिब करिब 25-30 हाम्रो टोटल फ्यामिली छ अहिले। अब कामको सिलसिलामा हामी केही म काठमाडौँ बस्छु, केही महेन्द्रनगर बस्नुहुन्छ, केही चाहिँ बैतडी नै बस्नुहुन्छ, बैतडीमा पनि अलग अलग ठाउँमा गरेर अब दसैँ तिहारको बेलामा हामी जमघट चाहिँ हुने गर्दछ, तर अब भन्नुपर्दा हामी संयुक्त परिवार नै हो भन्न मिल्छ। छ, तर अब कामको सिलसिलामा हामी अहिले सेपरेट सेपरेट टाइपकै गरेकाले बसेर काम चाहिँ गरिराखेका छौँ।
0: ठुलो परिवार छ वास्तवमा, कामको सिलसिलामा सबै यताउता जाने त प्रचलन छँदैछ, जानु पनि पर्छ, फेरि कहिलेकाहीँ त्यस्तो मौका आउँदाखेरि जम्मा होइन्छ। ठुलो परिवारको आफ्नै महत्त्व छ, यहाँले कसरी लिनुहुन्छ यसलाई?
1: अब ठुलो परिवारमा दुईवटा कुरा, यदि हामी अब मनोविज्ञानको विद्यार्थीको हिसाबले पनि हेर्दाखेरि चाहिँ जसरी अब ठुलो परिवारको साइकोलोजिकल बेनिफिट, मनोवैज्ञानिक फाइदा चाहिँ के हो भने, कहिलेकाहीँ चाहिँ परिवारमा कसैलाई गाह्रो अप्ठ्यारो भयो भने यो मनको कुरा त्यो मनले बुझ्ने, नेटवर्क छ भन्ने जस्तो हुन्छ, भनेको एउटालाई भनेको परिवारमा कोही न कोही चाहिँ सुन्ने मान्छे एभाइलेबल हुन्छ, त्यो भइसकेपछि कहिलेकाहीँ गाह्रो अप्ठ्यारो पनि सहजै तरिकाले एक दोस्रोसँग सेयर गर्न सकिने, यो मनको मनका कुराहरू भन्न मिल्ने, अर्कोलाई के भइरहेछ भन्ने, अनि त्यो सोसाइटीमा चाहिँ कसरी एडजस्ट गर्न सकिन्छ या गाह्रो अप्ठ्यारो हुँदाखेरि र अभावमा चाहिँ कसरी हुर्किनु पर्दछ भन्ने कुराको बारेमा चाहिँ सिक्नको लागि चाहिँ संयुक्त परिवारले सपोर्ट गर्छ भने, कहिलेकाहीँ चाहिँ अब त्यो सँगसँगै अब एकल परिवारमा भइराख्दाखेरि चाहिँ कहिलेकाहीँ अब आफूलाई अप्ठ्यारो पर्दाखेरि चाहिँ केयर गर्ने मान्छे छैन कि भन्ने प्रकारको, अहिले जुन अब हामी कामको सिलसिलामा सेपरेट सेपरेट भाइहरू पनि अलग अलगै बस्ने भनेको सगोलमै भए पनि अब कामको सिलसिलामा अलग अलग बस्दाखेरि कहिलेकाहीँ चाहिँ केयर भइदिए हुन्थ्यो, सबैसँगै भइदिए हुन्थ्यो भन्ने प्रकारको चाहिँ रहिरहेको छ। तर संयुक्त परिवारमा मलाई लाग्छ कल्चरल रेजिलियन्सीको हिसाबले र साइकोलोजिकल हेल्थको हिसाबले, मेन्टल हेल्थ राम्रो राख्ने हिसाबले चाहिँ एकल परिवारभन्दा संयुक्त परिवारको फाइदा छ जस्तो मलाई अनुभूति हुन्छ।
0: हजुर, यहाँ मनोविद डाक्टर हुनुहुन्छ, यसरी एउटा डाक्टर बन्छु अथवा मनोपरामर्शको लागि अगाडि बढ्छु भन्ने पहिला सोच्नु भएको थियो कि, अथवा कसैको प्रेरणाले यहाँ अगाडि बढ्नुभयो कि, आफ्नै भित्री आत्माबाट आएको कुरा थियो कि, के थियो डाक्टर?
1: यो चाहिँ अब इन्ट्रेस्टिङ क्वेसन छ, खास गरेर म चाहिँ अब मेरो फ्यामिली, मैले अघि पनि भने परिवार सबै अब टिचिङ फिल्डमा भएकोले टिचिङमै आउनुपर्छ, टिचर बन्नुपर्छ भन्ने प्रकारको चाहिँ थियो, र बुवाको चाहिँ हाना, अब अङ्कल बुवा को चाहना चाहिँ अब पिएचडी गर्नुपर्छ भन्ने हुँदाखेरि उहाँले चाहिँ होइन, पढाइ चाहिँ कम्प्लिट गर्नुपर्छ, पढाइ कम्प्लिट गरेपछि मात्रै अरू कामहरूमा जानुपर्छ भन्ने प्रकारको चाहिँ अब हुर्काई चाहिँ थियो। तर अब जुन तरिकाले अब खास गरेर म चाहिँ अब सुरुमा इनिसियल फेजमा जसरी मैले 9th-10th पढ्दाखेरि अब विद्यालयमा पढ्दा म कक्षामा फर्स्ट सेकेन्ड भइराख्ने नै थिएँ, तर अनफर्चुनेटली म चाहिँ एसएलसी फेल भइसकेपछि मेरो अहिले चाहिँ म के सोच्थेँ भने म चाहिँ फिजिक्समा हायर एजुकेसनहरू गर्छु होला भन्ने जस्तो लाग्थ्यो सानो हुँदाखेरि। तर पछि जब मैले एसएलसीमा जब म फेल भएँ, फेल भइसकेपछि त्यसपछि चाहिँ मेरो डाइरेक्सन चेन्ज भयो र त्यो पछि अनि त्यही क्रममा जसरी म चाहिँ 6th-7th पढ्दाखेरि बुवालाई चाहिँ अलि एक प्रकारको चाहिँ गाह्रो पनि भएको अवस्था थियो, र त्यो गाह्रो भइसकेपछि साइकाट्रिस्टको सपोर्ट लिनुपर्नेसम्मको अवस्था जुन भएको थियो, त्यो पछि चाहिँ मलाई के इन्साइट भयो भने अरूको जीवन चाहिँ ट्रान्सफर्मेसन गर्नको लागि चाहिँ साइकोलोजी पनि सब्जेक्ट हुँदो रहेछ, अरूको मन बुझ्न सकिने रहेछ, अरूको मन बुझ्न सक्यो भने धेरै हदसम्म चाहिँ सहयोग गर्न सकिने रहेछ भन्ने हिसाबले चाहिँ जब मैले प्लस टू चाहिँ अब मेरो साइन्स पढ्न नपाउने भइसकेपछि मैले ह्युमेनिटिजतिरको चाहिँ यो आर्ट फ्याकल्टीतिरको जुन त्यो प्लस टूमा पढ्दाखेरि नै मैले साइकोलोजी जोइन गरेर त्यो प्लस टू पढ्ने बेलामै मैले चाहिँ अब साइकोलोजीमै पिएचडी गर्नुपर्छ भन्ने प्रकारको मेरो मनोविज्ञान चाहिँ त्यति बेला चाहिँ मोटिभेसन मिल्यो भनौँ न, त्यसरी चाहिँ म यो साइकोलोजीमै पढ्नुपर्छ, साइकोलोजीमै हायर एजुकेसन गर्नुपर्छ भन्ने तरिकाको चाहिँ त्यसरी चाहिँ मेरो मनमा चाहिँ त्यो विचार आयो।
0: हजुर, मनका कुरा, दिमागका कुरालाई पत्ता लगाउनको लागि यहाँले पढेको विषय भनौँ न, एक प्रकारले मनभित्रका कुरालाई कसरी सेयरिङ गर्ने, कसरी बाहिर निकाल्ने भन्ने विषय नै यहाँले रोज्नु भयो। एउटा पारिवारिक वातावरणले अथवा बुवालाई परेको अप्ठ्यारोलाई सहजतातर्फ लगाउनको लागि पनि यहाँ लागेर एउटा डक्टर उपाधि पाउन सफल हुनुभयो। डक्टर साहब, हामी यो घर संसार कार्यक्रममा छौँ होइन, र यति बेला हाम्रा प्रत्येक घरका नेपालीहरू आत्तिएको अवस्था छ, हत्तालिएको अवस्था छ होइन, जुन यो भोटे कोशीमा आएको बाढीले महाविपत निम्तायो र त्यो चाहिँ धेरै घरबार विहीन हुनुभएको छ, धेरैका परिवार गुमाउनु भएको छ। एउटा मनोविदका हिसाबले भन्नुपर्दाखेरि यति बेलाको अवस्थामा यो बेलामा हामीले अपनाउनु पर्ने विधिहरू चाहिँ के हुन सक्छ होला?
1: अब इमिडिएट हामीले तत्कालै मानसिक जुन त्यो इमिडिएट कोपिङको लागि जुन असहज अवस्था भएको छ, यो असहज अवस्थामा आत्तिनु, तपाईँको डर महसुस गर्नु, चिन्ता हुनु, तन तनाव हुनु भनेको चाहिँ अस्वाभाविक अवस्थामा को स्वाभाविक प्रतिक्रियाको रूपमा लिने गरिन्छ यस्तो प्रकारको अवस्थामा आत्तिनु डराउनु र अब यति बेला चाहिँ प्रत्येक व्यक्तिले जो चाहिँ यसको नजिकबाट जसले देख्नु भएको छ जसको परिवारमा चाहिँ यस्तो प्रकारको घटनाहरू भएको छ उहाँहरूले चाहिँ आफूलाई बलियो बनाउनुको लागि मनोवैज्ञानिक रूपमा त्यसको असर लामो समयसम्म आफ्नो मनमा नहुन दिनको लागि तत्काल मानसिक व्यवस्थापन अन्तर्गत एउटा त हाम्रा अब अहिले मलाई चाहिँ जस्तो प्रकारको भावनाहरूको अभिव्यक्ति आएको छ त्यो भावनाहरूलाई चाहिँ स्वीकार गर्नु पर्यो जस्तै डर लाग्नु चिन्ता लाग्नु रुन मन लाग्नु स्वाभाविक प्रतिक्रिया भएकोले आफ्ना भावनाहरूलाई दबाउनुको सट्टा चाहिँ त्यसलाई एक्सप्रेस गर्ने या अभिव्यक्त गर्ने वातावरण चाहिँ दिनु पर्यो अनि दोस्रो यस्तो बेलामा चाहिँ धेरै बालबालिकाहरू अनि महिलाहरू अनि ज्येष्ठ नागरिकहरू अपाङ्गता भएका व्यक्तिहरूमा चाहिँ एक प्रकारको अझ अरूभन्दा अलिक बढी चाहिँ रिस्क हुने भएकोले र आत्तिने डराउने अवस्था यदि धेरै गाह्रो भएको छ भने ग्राउन्डिङ गर्नको लागि या तपाईँको विभिन्न ग्राउन्डिङका टेक्निकहरूमा पनि ध्यान दिन सकिने हुन्छ जस्तै त्यसमा चाहिँ हामीले एउटा त चाहिँ जस्तै आफ्नो परिवेश पेरिफेरीमा चाहिँ हाम्रो पाँचवटा सेन्स अर्गनहरू रिलेटेड कुराहरूलाई चाहिँ अवलोकन गर्ने फिल गर्ने सुन्ने टाइपको चाहिँ त्यो एक्टिभिटीहरूमा चाहिँ इङ्गेज गराउन सकिन्छ भने लामो गहिरो श्वास फेर्ने डिप ब्रिदिङका कुराहरू जस्तै धेरै चिन्ता डर लागेको बेलामा चाहिँ नाकबाट लामो श्वास लिने 4 सेकेन्ड लगाएर श्वास लिने 4 सेकेन्ड जति रोक्ने र 4 सेकेन्ड लगाएर छोड्ने त्यसलाई चाहिँ हामी हाम्रो यो मनोविज्ञानको भाषामा चाहिँ बक्स ब्रिदिङ भन्ने गर्दछौँ र यसरी चाहिँ बिस्तारै यसलाई चाहिँ नर्मलाइज गर्यो भने एक प्रकारको दिमागलाई चाहिँ शान्त गर्न सहयोग मिल्छ भने अब भोलि के होला भने कहिले कहिले चाहिँ यस्तो बेलामा ला मेरो त सबै सम्पत्ति गयो परिवारका सदस्य पनि छैनन् अब जीवन कसरी बाँच्ने होला भन्ने प्रकारको चाहिँ असहजता जुन हुने गर्दछ त्यस्तो बेलामा चाहिँ वर्तमान कुरामा चाहिँ ध्यान दिनु पर्यो अब भोलि के होला भन्ने धेरै सोचेर आँचिनुभन्दा पनि अहिले म र मेरो परिवार सुरक्षित छौँ या म जति बाँचेका छौँ अब बाँचेकोहरूले चाहिँ हाम्रो जुन उनीहरूको स्वास्थ्यलाई चाहिँ पहिले ध्यान दिनु पर्यो अरू कुराको बारेमा पनि बिस्तारै कुरा गर्दै गरौँला या सोच्दै गरौँला भन्ने तरिकाले चाहिँ आफूले ध्यान दिनु पर्यो भने अब त्यसै गरेर अर्को यस्तो बेलामा हामीले गर्नुपर्ने या परिवारका सदस्यहरू या समाजमा चाहिँ सोसल सपोर्ट अन्तर्गत सामाजिक सहयोग अन्तर्गत चाहिँ त्यहाँ नजिक भएका जसरी हामी सेल्टरमा बसेका छौँ होला या जहाँ चाहिँ हामीले ओत लागेर बसेका छौँ त्यो ठाउँमा आफूलाई चिन्ने जान्ने या नचिन्ने जान्ने भए पनि छेउछाउको जो जो हुनुहुन्छ उहाँसित चाहिँ आफ्नो मनको डर पीडाको बारेमा चाहिँ परिवारका सदस्यहरू साथीभाइ घरपरको छिमेकीहरूसित सेयर गर्ने कुरा मनमा मनको बोझलाई चाहिँ अलुको गर्न सकिन्छ भने एकअर्कालाई चाहिँ मद्दत गर्ने जस्तै शिविर भयो आश्रयस्थल जहाँ हामी बसेका छौँ बस्दा अरूलाई चाहिँ सानो सानो मद्दत गर्दा जस्तै खाना बाँड्ने गफ गर्ने आफ्नो ध्यान नकारात्मक सोचबाट चाहिँ हटाउने आत्मबल बढाउने कुराहरूमा चाहिँ हामीले एक दोस्रोलाई चाहिँ मद्दत गर्ने काम गर्नुपर्छ भने त्यसै गरेर यति बेला अब मैले अघि पनि भने बालबालिकाहरूले चाहिँ कहिले कहिले चाहिँ प्रोसेसिङ गर्न गाह्रो हुनसक्छ जस्तै जति पनि यहाँ बालबालिकाहरू यसबाट प्रभावित हुनुभएको छ त्यो बालबालिकाहरूको लागि चाहिँ यो असहज अवस्था या त्यो चाहिँ उनीहरूले चाहिँ त्यो के भएको हो भन्ने नै नबुझ्न सक्ने अवस्था हुँदाखेरि बालबालिकाहरू धेरै डराएका हुन सक्छन् र उनीहरूलाई चाहिँ अगालो हाल्ने ढाडस दिने उनीहरूको ध्यान कुराहरूलाई चाहिँ ध्यान दिएर सम्झिने उनीहरूको अगाडि धेरै डर लाग्दा कुराहरू यस्तो भएको थियो यो भएको थियो भन्ने तरिकाले कुरा नगर्ने भने सँगसँगै हामीले नकारात्मक कुराबाट टाढा रहने जस्तै ट्रिगरहरू जसले चाहिँ हामीलाई चाहिँ अलिकति त्यसको झल्को दिन सक्ने खालका ट्रिगरहरू जुन हुन्छन् त्यसलाई बाट टाढा रहने जस्तै हल्ला वा अफवाहबाट बस्ने सामाजिक सञ्जाल वा गाउँघरमा फैलिने नकारात्मक डर लाग्दा हल्लाहरू धेरै नसुन्ने केवल आधिकारिक र सही सूचना मात्रै ध्यान दिनु पर्यो भने त्यसै गरेर नियमित तालिका बनाएर जस्तै कठिन परिस्थिति भए पनि नियमित खाने सुत्ने अब भनेको खानको लागि चाहिँ अब जे हामीसित एभाइलेबल छ जसरी अब क्याम्पमा छौँ भने त्यो क्याम्पमा एभाइलेबल भएको जे खानेकुराहरू छ त्यसलाई चाहिँ खाना खाने समय सुत्ने समय उठ्ने समय त्यो चाहिँ अब समयलाई चाहिँ व्यवस्थापन गर्ने र जसलाई चाहिँ अब दैनिकीमा चाहिँ इङ्गेज हुन सहज हुने गरी हामीले इमिडिएट अहिले हामीले गर्नुपर्ने कुराहरू त यही नै हुन्न। हजुर
0: हजुर डाक्टर साहब, अब यो जुन अहिलेको अवस्था छ नि हाम्रो नेपालले भोगेको अवस्था अथवा त्योबाट पीडित हुनुभएका व्यक्तिहरूलाई जुन हामीले कुरा गरिरहेका छौँ यो मानसिक स्वास्थ्यसँग जोडेर कुराकानी गरिरहेका छौँ, यस्तो खालको अवस्थामा भोगिरहँदाखेरि कसैलाई लामो समयसम्म यस्तो खालका लक्षण देखा पर्ने अथवा यो चाहिँ छिट्टै हराएर जाने यसमा मेडिकलको हिसाबबाट हेर्दाखेरि चाहिँ के देखिन्छ?
1: अब खास गरेर जुन अहिले चाहिँ केही समयसम्म जसरी यो घटना घटेको एक दुई हप्तासम्म चाहिँ यस्तो प्रकारको सिचुएसन हुनु या त्यो सामान्य नै मान्न सकिन्छ भन्छ र जसरी अलिअलि आत्तिएको डराएको अवस्थामा चाहिँ जुन अघि हामीले भनेका कुरा गरेका कुराहरू चाहिँ त्यो कुराहरू प्रक्रिया गरेर कहिले चाहिँ धेरै व्यक्तिहरू बालबालिकाहरू या धेरै व्यक्तिमा चाहिँ नर्मल अवस्थामा भइसक्छ र त्यसले पनि अवस्था कन्ट्रोल भएन भने त्यही तपाईँ जहाँ शिविरमा हुनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ त्यहाँ चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित सहयोग गर्ने मनोसामाजिक सहयोग प्रदान गर्ने पिएफए भनेको साइकोलोजिकल फर्स्ट एड यस्तो अवस्थामा चाहिँ त्यो आत्ति नडराएको कुराहरूलाई चाहिँ नर्मलाइज गर्नको लागि चाहिँ केही हाम्रा फ्रन्टलाइनमा काम गर्ने प्रोफेसनलहरू मेन्टल हेल्थ प्रोफेसनलहरूले चाहिँ साइकोलोजिकल फर्स्ट एडहरू दिने गर्नुहुन्छ र त्यो चाहिँ उनीहरूबाट सपोर्ट लिने र अब यस्तो बेलामा जसरी यो अरू देशमा गरिएका यस्तो फ्लड पछिका अवस्थाबाट फ्लडबाट प्रभावित भएका व्यक्तिहरूमा देखिने कस्ता प्रकारका मानसिक समस्याहरू देखिन सक्छन् त भन्ने सन्दर्भमा जुन त्यो अध्ययनहरू भएको छ लिटरेचर रिभ्यूहरूले के भन्छ त भन्दाखेरि यस्तो बेलामा चाहिँ अब पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भन्ने हुन्छ होइन यो घटनापछिको चाहिँ आघातजन्य घटनापछिको तनावपूर्ण समस्या भनेर भन्छ र अध्ययनले के देखाएको छ भने धेरैजसो व्यक्तिहरूमा चाहिँ यो करिब करिब तपाईँको पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरको रिस्क देखिन सक्छ भनेको छ त्यसै गरेर चाहिँ अर्को के हुन्छ त भन्दाखेरि तपाईँको चिन्ता ग्रुपमा चाहिँ गरिएको यस्तो उसबाट प्रभावित भएकाहरूले अब भविष्यको बारेमा चाहिँ सोचेर अलि बढी चिन्ता हुने र त्यसले गर्दाखेरि चाहिँ केही व्यक्तिहरूमा चाहिँ एन्जाइटीको जोखिमहरू या दुश्चिन्ताको चाहिँ समस्याहरू चाहिँ देखिन सक्छ भन्छ भने त्यसै गरेर यस्तो बेलामा चाहिँ केही व्यक्तिहरूमा अब डिप्रेसनको रिस्क हुनसक्छ ओभरअल केही पिपलहरूमा चाहिँ यसमा उदासीनताको जोखिम हुनसक्छ किनकि जसले आफ्नो नजदिकबाट चाहिँ आफ्नो यतिका वर्षदेखि वर्षौँ पुस्तौँसम्म लगाएर चाहिँ जुन सम्पत्ति जोडेको छ अनि आफ्नै आफन्तहरू गुमाउनु परेको छ परिवारकै सदस्यहरू गुमाउनु परेको छ या नजदिकबाट चाहिँ त्यो चिच्याहट त्यो चाहिँ जुन देख्नु भएको छ त्यो रेस्क्यूको बेलामा रेस्क्यू टाइममा नहुँदाखेरि जुन त्यो आघात जुन परेको छ त्यस्तो पछि चाहिँ केही व्यक्तिहरूमा चाहिँ डिप्रेसन

0: आएको छ र त्यो कारणले गर्दाखेरि अब यो अवस्थामा जुन चाहिँ त्यो जुन अहिले मैले अघि भनेका जति पनि यो कडा खालको भनेको मानसिक स्वास्थ्यको जोखिमहरू जुन भन्यो मानसिक स्वास्थ्यका समस्याहरू जुन हुन सक्छन् भनेका छन् त्यो समस्याबाट निराकरण गर्नको लागि या त्यो समस्या नहुन दिनको लागि चाहिँ समयमै परिवारका व्यक्तिहरूसित चाहिँ कुराकानी गर्ने या नजिकका व्यक्तिहरूसित आफ्नो मनको कुराहरू पोख्ने र त्यो सँगसँगै साइकोलोजिकल फर्स्ट एड तपाईँको जुन चाहिँ सेल्टरहरूमा यो जो श्रोताले हामीलाई सुनिराख्नु भएको छ उहाँहरूले चाहिँ त्यो सेल्टरमा गएर जुन सेल्टरमा उहाँ हुनुहुन्छ त्यहाँ चाहिँ नेपाल सरकारको तर्फबाट र विभिन्न सङ्घ संस्थाहरूले चाहिँ यस्तो बेलामा सपोर्ट गर्नको लागि भनेर चाहिँ त्यो साइकोलोजिस्टहरूको मनोविमर्शकर्ताहरूको त्यसै गरेर साइकाट्रिस्टहरूको र स्पेसल सर्भिस सहितको चाहिँ मनोसामाजिक सहयोग प्रदान गरिराख्नु भएकोले त्यो नियर बाई त्यस्तो सेन्टरहरूमा गएर आफूलाई गाह्रो अप्ठ्यारो भएको कुराहरूलाई चाहिँ त्यहाँबाट भनेर एक्सप्रेस गरेर चाहिँ यो जोखिमहरूलाई न्यूनीकरण गर्नको लागि सहयोग पुग्न सक्छ।
1: हजुर, जस्तो अब मेरो सारा संसारै सक्यो भन्ने खालको दिमाग लिएर बस्नुभन्दा पनि आफन्त को हुनुहुन्छ होइन उहाँहरूसँग केही राहत पाइन्छ कि केही मनका कुरा सेयरिङ गर्न सक्छु कि केही कुराहरू भन्दाखेरि मलाई हल्का हुन्छ भनेर खालको सोचाइ पनि राख्नु पर्यो र आफन्तले पनि यो खालको कुराहरूलाई ख्याल गरिदिनु पर्यो।
0: हजुर हजुर हजुर, यसले गर्दा के हुन्छ भने जसरी जति भन्छ नि हाम्रो हाम्रो उखानै छ नि सुख जति बाँड्यो बढ्छ दुःख जति बाँड्यो घट्छ भन्ने जस्तै, किनकि यो दुःखको बेलामा चाहिँ मलाई मात्रै परेको छैन, अब कहिले कहिले चाहिँ अब हुनु हुँदैन थियो भयो तर म मात्रै त समस्यामा छैन, म जस्तै त हजारौँ परिवारहरूलाई त्यस्तो भएको छ, जसरी मानव तपाईँको गाउँको गाउँहरू अप्ठ्यारोमा परेको छ भने अरूलाई पनि भएको छ। त्यो चाहिँ यो बेलामा चाहिँ मैले कसरी बोलिरहने कसरी कनेक्ट गर्ने भन्ने तरिकाले चाहिँ एक दोस्रोसित सेयरिङ केयरिङको कल्चरमा चाहिँ हामीले कुराकानी गर्ने वातावरण दियौँ भने त्यसले चाहिँ यसको जोखिमलाई न्यूनीकरण गर्नु सहयोग पुग्छ।
1: हजुर हजुर, जुन अवस्था अहिले पार गर्दै गर्दाखेरि असाध्यै छिटो समस्या समाधान गर्नको लागि चाहिँ गर्ने भनेको के हुन्छ डाक्टर साहब?
0: अब इमिडिएट अहिले मैले भने अब यो किनकि अब हप्ता 10 दिन 15 दिनसम्म चाहिँ नर्मली चाहिँ 2 हप्ता 3 हप्तासम्म या 1 महिनासम्म चाहिँ व्यक्तिलाई यस्ता प्रकारका जुन यस्तो अवस्थामा चाहिँ हात्ती निधार आउने त्यस्तो प्रकारको लक्षणहरू हुनु भनेको स्वाभाविक हो।
1: हजुर, जुन घटनाले निम्त्याएको
0: यस्तो हुन नदिनको लागि यसको रिस्कलाई चाहिँ घटाउनको लागि चाहिँ हामीले नियर बाई जुन मैले अघि भने हाम्रो त्यो एरियामा त्यहाँ चाहिँ विभिन्न सङ्घ संस्थाहरूले र नेपाल सरकारको चाहिँ चाइल्ड प्रोटेक्सन अनि त्यसै प्रोटेक्सन क्लस्टर एजुकेसन क्लस्टर अनि त्यसपछि त्यो विभिन्न क्लस्टर हेल्थ क्लस्टरहरूको माध्यमबाट चाहिँ तपाईँको त्यो एरियामा विभिन्न करिब करिब चाहिँ 150-200 चाहिँ हाम्रो मेन्टल हेल्थ प्रोफेसनलहरू साइकोलोजिस्टहरू काउन्सिलरहरू र भलिन्टियरहरू चाहिँ अहिले फिल्डमा मोबिलाइज हुनुभएको छ र यदि तपाईँ हामीले त्यो एरियामा कुनै पनि मनोसामाजिक सहयोग गर्ने या साइकोलोजिकल फर्स्ट एड प्रदान गर्ने कुनै पनि व्यक्तिलाई या संस्थालाई हामीले त्यहाँ जहाँ चाहिँ हामीले सेल्टरमा जहाँ बसेका छौँ त्यहाँ चाहिँ कसले यो सहयोग गरिरहेछ भनेर चाहिँ इन्फर्मेसन लिएर हामीले त्यो व्यक्तिहरूसित गएर आफूलाई लागेको अप्ठ्यारो गाह्रोहरूलाई चाहिँ सेयर गर्यो भने यसको जोखिमलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ।
1: हजुर डाक्टर साहब, यो मनोसामाजिक जुन समस्या छ यसलाई चाहिँ थेरापीबाट पनि केही कम गर्ने प्रविधिहरू छ कि के छ?
0: अब मनोसामाजिक जुन समस्या छ खास गरेर जुन मैले अघि भने साइकोलोजिकल फर्स्ट एड र यो जति पनि अघि मैले कुराकानी गरेँ जुन चाहिँ मेन्टल हेल्थका रिस्कहरू हुन्छन् भनेर छौँ त्यो धेरै जसो मानसिक स्वास्थ्यको समस्याहरूको निदान चाहिँ या ठिक चाहिँ हाम्रो कुराकानीबाटै ठिक हुन्छ, त्यसलाई हामी साइकोथेरापी या काउन्सिलिङ भनेर भन्ने गर्दछौँ र केही अध्ययनले के देखाएको छ भने जति हामीले मानसिक समस्या हुन्छ तीमध्येको चाहिँ करिब करिब मेजोरिटी मेन्टल हेल्थ समस्याहरू जस्तै करिब करिब 95-97% जति मानसिक स्वास्थ्य समस्याहरू काउन्सिलिङ र साइकोथेरापीबाट ठिक हुन्छ र अब त्यसको त्यसबाट पनि केही ठिक नभएकोलाई चाहिँ कहिलेकाहीँ चाहिँ हामीले काउन्सिलिङले मात्रै काम नगर्ने गरी अब जसरी मानव डिप्रेसनको चाहिँ सिभियर लेभलको डिप्रेसन भयो या त्यसै गरेर चाहिँ अब कडा खालको मानसिक समस्याको जोखिमको अवस्थामा यदि कुनै व्यक्ति पुग्यो भने त्यति बेला चाहिँ काउन्सिलिङ सँगसँगै मेडिकेसन सँगसँगै काउन्सिलिङ आवश्यक पर्छ भने नभए धेरै जसो केसहरूमा जुन अघि मैले भने यस्तो बेलामा चाहिँ यदि हामीले समयमै मनोविमर्शकर्ताहरू या काउन्सिलरहरू साइकोलोजिस्टहरू या साइकोथेरापिस्टहरूसित चाहिँ हामीले एप्रोच गर्न सक्यौँ उहाँहरूसित पुग्न सक्यौँ भने धेरै व्यक्तिले चाहिँ काउन्सिलिङकै माध्यमबाट ठिक गर्न सकिन्छ, औषधि नखाइकनै यो समस्याको समाधान चाहिँ हुनसक्छ भनेर चाहिँ विभिन्न अध्ययनहरूले देखाएको छ। हजुर
1: हजुर, भनेपछि हामीले औषधि नखाइकन पनि समस्यालाई निराकरण गर्न सक्ने रहेछौँ नि त होइन डाक्टर साहब?
0: हजुर, अब त्यसमा चाहिँ समस्याको अब त्यो कुराकानी गर्ने विभिन्न तरिकाहरू छ। फोकस्ड ग्रुपहरू तपाईँको चाहिँ के हुन्छ भने त्यसमा चाहिँ इन्डिभिजुअल वान टु वान काउन्सिलिङ भन्छ होइन, जसमा चाहिँ एउटा व्यक्ति जसलाई समस्या परेको छ त्यो व्यक्तिले अर्को व्यक्तिसित, जस्तै मानव जसलाई चाहिँ तालिम प्राप्त व्यक्ति हुन्छ या मनोविमर्श मनोविदहरूसित मनोविमर्शकर्ताहरूसित चाहिँ कुराकानी गरेर चाहिँ वान टु वान काउन्सिलिङ हुन्छ एउटा। दोस्रो हामी चाहिँ त्यो काउन्सिलिङको फर्ममा चाहिँ तपाईँको ग्रुप काउन्सिलिङ भन्छौँ। ग्रुप काउन्सिलिङ

0: जस्तै उस्तै उस्तै समस्या भएका ग्रुपहरूको चाहिँ सानो भनेको उस्तै उस्तै समस्या भएका मान्छेहरूको सानो ग्रुप क्या, जस्तै 7 देखि 12 जनाको चाहिँ सानो ग्रुपमा ग्रुप इन्टरभेन्सनहरू या ग्रुप साइकोथेरापी भन्ने गर्दछ भने, त्यसै गरेर चाहिँ अर्को हुन्छ फ्यामिली थेरापी भन्छ, फ्यामिली काउन्सिलिङ भन्छ। फ्यामिली काउन्सिलिङमा के गर्छ भने परिवारका सदस्यहरूलाई पनि सँगै राखेर चाहिँ यस्तो बेलामा के चाहिँ स्वाभाविक हुनसक्छ, के चाहिँ अस्वाभाविक लक्षणहरू हुन्न, यस्तो बेलामा कसरी परिवारका सदस्यहरूले या जसलाई चाहिँ अलिक गाह्रो भएको छ उसलाई उसको समस्यालाई कम गर्न कसरी रिस्पोन्स गर्न सकिन्छ भनेर ग्रुपमै दिने गरिन्छ, त्यसलाई चाहिँ फ्यामिली थेरापी भन्छ। र यस्ता विभिन्न साइकोथेरापीहरूका डिफ्रेन्ट मोडलहरूको माध्यमबाट चाहिँ हामीले औषधि नखाइकन पनि धेरै हदसम्म चाहिँ ठिक गर्न सकिन्छ। तर अब यो यो गर्दा गर्दै पनि मनोविमर्श गर्दा गर्दै पनि ठिक भएन भने त्यसपछि त मनोविमर्शकर्ता या काउन्सिलर साइकोलोजिस्टहरूले चाहिँ फिल गर्यो या उसलाई चाहिँ अब यसले हाम्रो यो थेरापेटिक मोडलले मात्रै काम गरिरहेको छैन, अब चाहिँ अलि औषधि पनि चलाउनु पर्छ भन्ने भयो भने त्यस्ता केही साइकोलोजिकल टुलहरू हुन्छ, मनोवैज्ञानिक परीक्षणहरू हुन्छ, टेस्टहरू हुन्छ, त्यो पेपर पेन्सिल टेस्टहरू हुन्छ, त्यो पेपर पेन्सिल टेस्टमा यदि सिभियर लेभलको मेन्टल हेल्थको रिस्क छ भन्ने भयो भने त्यसपछि हामी साइकाट्रिस्टहरूकोमा पठाएर मेडिसिनको पनि सहयोग लिएर समस्याको समाधान गर्न चाहिँ सहयोग गर्न सक्ने अवस्थामा हुन्छौँ।
1: हजुर, मेडिसिन युज गरिसकेपछि त्यो चाहिँ नियमित खानुपर्छ भन्ने एक प्रकारको भनाइ पनि छ नि डाक्टर साहब, यो चाहिँ के छोड्न सक्ने अथवा सधैँ खानुपर्ने अवस्थाको हुन्छ र छोड्न सक्ने अवस्था आउँछ कि आउँदैन?
0: अब कुनै व्यक्तिले यदि मानसिक स्वास्थ्य समस्याको के भन्छ भने टाइफाइड र मेन्टल इलनेस जति छिटो हामीले चाहिँ ट्र्याक गर्न सक्यौँ त्यति छिटो चाहिँ के हुन्छ त भन्दाखेरि त्यसको कम औषधि खानुपर्छ या ठिक छिटो हुन्छ निको हुन्छ भन्छ। र अध्ययनले के देखाएको छ भने सधैँभरि आजीवन एकचोटि मानव कसैलाई डिप्रेसन भयो, एन्जाइटी भयो, कसैले डिप्रेसन एन्जाइटी या त्यस्ता कुनै पनि मेन्टल हेल्थसँग सम्बन्धित समस्याहरूको लागि औषधि खाएछ भने त्यसको सेकेन्ड कोर्स कम्प्लिट गरिसकेपछि सधैँभरि मेडिसिन खानु पर्दैन। अध्ययनले के देखाएको छ भने एराउन्ड 95% जति व्यक्तिहरू जसले चाहिँ मेडिसिन युज गरेर या काउन्सिलिङ भनेको मेन्टल हेल्थको सही औषधिहरू लिइराख्नु भएको छ उहाँहरू चाहिँ कम्प्लिटली ठिक हुन सक्नुहुन्छ भन्छ भने, केही व्यक्तिहरूमा जस्तै कडा खालको मानसिक समस्या जुन मैले अघि भनेको 2-3% जतिको चाहिँ जुन त्यो समस्याको बर्डन हुन्छ, त्यो स्किजोफ्रेनिया बाइपोलर जहाँ चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँको हेलुसिनेसन डिल्युजनहरू चाहिँ धेरै देखिन थालिसकेको अवस्थामा हुन्छ, त्यति बेला चाहिँ अलि लामो समयसम्म मेडिसिन खानुपर्छ। तर त्यो मेडिसिन चाहिँ आजीवन खाइराख्नुपर्छ भन्ने चाहिँ होइन, यदि परिवारको सदस्यहरूले सही तरिकाले केयर गर्यो, इन्भाइरोमेन्ट सही तरिकाले दियो र सेल्फ केयरका तरिकाहरू प्रोपर तरिकाले युज गर्यो भने सधैँभरि जीवनभरि चाहिँ एकचोटि खायो भने जीवनभरि खानुपर्छ भन्ने चाहिँ त्यो मिथ चाहिँ हो, त्यो चाहिँ सत्यता त्यसमा छैन भन्न मिल्छ।
1: हजुर, अब यहाँ हामीले बुझ्नुपर्ने कुरा के भने सबभन्दा ठुलो कुरो भनेको हाम्रो आत्मबलको कुरा रहेछ है डाक्टर साहब।
0: हजुर, आत्मबल चाहिँ किनकि जसरी यमनले स्वस्थ बनाउँछ यमनले ध्वस्त बनाउँछ भने जस्तै मनै त हो होइन, मनलाई चाहिँ जसरी हामीले कन्भिन्स गर्यौँ त्यो तरिकाले जसरी एकछिनको लागि ठिक छ मैले सम्पत्ति गुमाएँ सर्वस्व सकियो खत्तमै भयो अब केही गर्न सकिँदैन भन्ने टाइपको विचार भयो भने त्यसले चाहिँ अब प्रब्लम समस्यातिर लैजाने भयो।
1: ठिक
0: छ, सम्पत्ति मैले कमाएको हो, सम्पत्ति मसित चाहिँ सिप अझै छँदैछ, म बाँचेकै छु, मेरो परिवारका सदस्यहरू बाँच्नु भएको छ, त्यो कारणले गर्दाखेरि फेरि लडेपछि उठ्न सकिन्छ, मैले सबै कुरा गुमाए पनि मेरो भविष्य त गुमाएको छैन, भविष्य त मेरो हातमा छ, म भविष्य कसरी बनाउने भन्ने कुरा चाहिँ सोच्न सक्छु भन्ने तरिकाको सकारात्मक मनोबलका सहित आफूलाई चाहिँ पोजिटिभ के भन्छ त पोजिटिभ माइन्डसेट सहित चाहिँ हामीले यदि अगाडि बढियो भने सम्भवतः धेरै हदसम्म चाहिँ समस्याको चाहिँ समाधान आफ्नै लेभलबाट खोज्न सकिने चाहिँ हुन्छ।
1: हजुर डाक्टर साहब, यहाँले अब जस्तो मनोपरामर्शका कुराहरू होइन त्यस्ता मनोरोगीहरूलाई सन्चो पार्ने पेसामा हुनुहुन्छ, किनभने कामको मूल्याङ्कन गर्दाखेरि असाध्यै पुण्य कमाउने काम गर्दै हुनुहुन्छ, साँच्चीकै कतिको सन्तुष्ट हुनुहुन्छ आफ्नो कामबाट?
0: म चाहिँ आफ्नो कामबाट चाहिँ अलमोस्ट सन्तुष्ट छु होइन, किनभने अब मैले यो पछिल्लो 20-25 वर्षदेखि मैले अब यो मनोविज्ञान पढिसकेपछि 2010 मैले जब पिएचडी कम्प्लिट गरेँ त्यसपछि म करिब करिब एक्टिभली इमर्जेन्सी मेन्टल हेल्थमा कम्युनिटी लेभलमा पनि काम गरिरहेछु, एकाडेमियामा पनि काम गर्छु र रिसर्चमा पनि इन्गेज भएको हुँदाखेरि मैले करिब करिब यो बिचमा 1000 जति व्यक्तिहरूसित चाहिँ काम गर्ने मौका पाएँ, भनेको काउन्सिलिङ गर्ने मौका पाएँ, अनि म चाहिँ आत्महत्याको जोखिम भएका केसहरूमा काम गर्छु र धेरै व्यक्तिहरूको जीवनमा जुन ट्रान्सफर्मेसन आएको छ त्यसले गर्दा चाहिँ अब हुन त अब म चाहिँ म मेरो कामप्रति चाहिँ सन्तुष्ट नै छु र अब मलाई कहिले कहिले के पनि लाग्छ भने मैले एटलिस्ट यति मान्छेहरूको जीवनमा चाहिँ ट्रान्सफर्मेसन गर्नको लागि चाहिँ मैले सिकेको सिपले या मैले सिकेको कुराले चाहिँ सहयोग गर्न पाएँ त्यसको लागि चाहिँ म हाम्रो भनेको त्यो गडप्रति चाहिँ कृतज्ञ चाहिँ छु होइन त्यो कारणले त म अलमोस्ट मैले जे काम गरिरहेको छु जे अहिलेसम्म मैले गर्ने जति गर्न पाएको छु त्यसमा चाहिँ म सन्तुष्ट छु र अब पनि रिमेनिङ जति पनि मेरो जीवन छ सँगसँगै अब जीवन बाँच्नको लागि त केही न केही काम त गर्नै पर्छ सबैले तर पनि मैले चाहिँ सेवा सँगसँगै काम सँगसँगै सेवा पनि गर्ने जुन मौका पाएको छु त्यसप्रति चाहिँ म सधैँ चाहिँ म सबैप्रति चाहिँ कृतज्ञ छु जुन क्लाइन्टहरूले जुन व्यक्तिहरूले मलाई सहयोग गरेर मसित एप्रोच गर्नुहुन्छ या मैले चाहिँ कहिले कहिले यो सोसाइटीमा पनि यो अवेरनेसका क्याम्पेनहरूमा पनि इन्गेज हुने मौका पाएको छु त्यो सबै हुँदाखेरि म चाहिँ अलमोस्ट सन्तुष्ट नै छु मैले अहिले जे काम गरिरहेको छु म चाहिँ 100% नै सन्तुष्ट छु भन्दा हुन्छ जस्तो लाग्छ
1: हजुर डाक्टर साहब अहिले वास्तवमा हामी देशवासीले महाविपत्ति भोगिरहेका छौँ होइन यस्तो अवस्थामा हाम्रो घर समाज सबैले हामीले गर्नुपर्ने दायित्व चाहिँ के देख्नुहुन्छ यहाँले
0: अब अहिले दुई तिनवटा कुरा मैले अघि पनि भने यस्तो व्यक्ति जसरी धेरै व्यक्तिहरू यस्तो आँतिएको डराएको अवस्थामा जोसुकै भयो भने अब हामीले यही तालिमै लिनुपर्छ या यो विषयवस्तु नै बुझेको हुनुपर्छ भन्ने छैन कुनै पनि व्यक्तिले आफ्नो नजिक भइसकेका व्यक्तिहरूलाई चाहिँ तपाईँलाई कस्तो भइरहेछ के छ कुरा सुनाउन चाहनुहुन्छ भने सुनाउन सक्नुहुन्छ भन्ने तरिकाले चाहिँ उहाँहरूका कुरा सुनिदिनुको लागि चाहिँ हामीले एभाइलेबल हुनु पऱ्यो एउटा पहिलो कुरा त दोस्रो कुरालाई चाहिँ हामीले के हो भने अब परिस्थिति जस्तो सुकै भए पनि समय परिवर्तनशील छ त्यो भएको कारणले गर्दा यस्तो अवस्थामा जस्ट आफ्नो लाइफलाई चाहिँ आफ्नो स्वास्थ्यलाई चाहिँ ध्यान दिएर चाहिँ होल्ड गर्नुपर्छ सुखमा धेरै नमात्तिने दुःखमा धेरै नआत्तिने भन्ने जुन हाम्रो उहिलेदेखि चाहिँ हाम्रो नेपाली समाजमा जुन उखान छ त्यो उखानलाई चरितार्थ गर्दै यस्तो अवस्थामा चाहिँ यो बिस्तारै चेन्ज हुन्छ केही समय चाहिँ होल्ड गर्नुपर्ने हुन्छ र यसलाई चाहिँ फिल गर्नुहोस् भन्ने तरिकाले हामीले अरूले चाहिँ जसरी समुदायका अरू व्यक्तिले चाहिँ जसलाई अप्ठ्यारो परेको छ उहाँहरूको लागि आफ्नो समयबाट चाहिँ अलिक समय दिएर हामीले उनीहरूको लागि एभाइलेबल भइदिने सुनिदिने काम गऱ्यौँ भने धेरै हदसम्म चाहिँ हामीले सोसाइटी लेभलमा नै पनि धेरै मेन्टल हेल्थको रिस्क हुन दिनबाट चाहिँ
1: हजुर उहाँहरूको मनको बोझ कम गर्न सक्छौँ हजुर डाक्टर साहब एउटा चिकित्सकको धर्म के हो जस्तो लाग्छ यहाँको विचारमा
0: अब यो हामीले जेतिर सिकेका छौँ नट ओन्ली चिकित्सक मात्रै होइन जुनसुकै पेसाको पनि पेसागत धर्म चाहिँ के हो भने हामीले जे सिकेका छौँ त्यसलाई चाहिँ आवश्यक समाजलाई चाहिँ आवश्यक परेको बेलामा सोसाइटीलाई हाम्रो सोसाइटीलाई हाम्रो देशलाई आवश्यक परेको बेलामा चाहिँ हामीसित भएको सिपलाई ट्रान्सफर्म गर्नको लागि हामीले एभाइलेबल भइदिनु चाहिँ हाम्रो पहिलो दायित्व हो जस्तो लाग्छ किनकि अब मैले केही कुरा जानेको छु अब सिकाउने या सिक्ने चेन्ज गर्नको लागि सपोर्ट गर्ने कुराहरू चाहिँ अब हामीसित जे छ जसरी कसैले चाहिँ राम्रो बोल्नुहुन्छ कसैले चाहिँ बोलेर चाहिँ ट्रान्सफर्मेसन गर्नको लागि चाहिँ साइको एजुकेट गर्न सक्नुहुन्छ कसैसित टाइम छ उहाँहरूले चाहिँ समय दिएर गर्न सक्नुहुन्छ भने कसैसित चाहिँ के भन्छ फाइनेन्स छ भने उहाँहरूले चाहिँ सपोर्ट गरेर जुन चाहिँ हामीले त्यसरी चाहिँ सहयोग गर्ने भएकोले कुनै पनि पेसागत कर्मीहरूको चाहिँ पहिलो दायित्व भनेको चाहिँ आफू समाजप्रति चाहिँ आवश्यक परेको बेला रेस्पोन्सिबल हुने र सही नलेज ट्रान्सफर्म गर्नको लागि चाहिँ एभाइलेबल हुने कुराहरू चाहिँ महत्त्वपूर्ण हो जस्तो मलाई लाग्छ र त्यो हामी यो पेसामा पनि जुनसुकै हामी जुन त्यो अब मनोविमर्शको पेसामा या मानसिक स्वास्थ्यको पेसामा पनि हामीले पनि जे काम गरिरहेको छौँ हामीलाई राज्यलाई आवश्यक परेको बेलामा समाजलाई आवश्यक परेको बेलामा र परिवारलाई आवश्यक परेको बेलामा हामीसित भएको नलेजलाई चाहिँ ट्रान्सफर्म गर्नको लागि हामी एभाइलेबल भइदिनु र निट भएका व्यक्तिहरूसम्म चाहिँ हामीले उपलब्ध भइदिएर त्यहाँ चाहिँ सहयोग गर्नको लागि जानु चाहिँ पहिलो दायित्व हो जस्तो मलाई लाग्छ
1: हजुर सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको कार्यक्रम घर संसार सुनेर बस्नुभएका हाम्रा समस्त आदरणीय श्रोतालाई केही भन्न चाहनुहुन्छ
0: अब मैले चाहिँ हजुरको यो प्रोग्राम मार्फत चाहिँ के भन्न चाहे भने यस्तो अवस्थामा अब जुन अहिले हाम्रो रसुवामा जुन बाढी आयो त्यो अकल्पनीय बाढी थियो र यस्तो बेलामा चाहिँ हामी जो जहाँ जुन ठाउँमा छौँ जस्तो तरिकाले एक दोस्रोलाई चाहिँ सहयोग गर्न सक्छौँ त्यसको लागि सहयोग गर्नको लागि आफ्नो किनकि हाम्रै परिवारका सदस्य या हाम्रै देशको हाम्रै समुदायका चाहिँ सदस्यहरू अप्ठ्यारोमा परेको बेलामा चाहिँ हामीले उहाँहरूसित चाहिँ उहाँहरूको पीडामा चाहिँ काँधमा काँध लगाएर भनौँ न हामीले चाहिँ एक दोस्रोको चाहिँ उनीहरूको फिलिङलाई चाहिँ इम्पेथाइज गर्दै गर्दै हामीले रिस्पोन्स गर्ने गरी हामी सबैले चाहिँ यस्तो बेलामा आफ्नो लेभलबाट गर्न सक्ने सहयोगको लागि उपलब्ध भइदिएर हामीले उहाँहरूको गाह्रो अप्ठ्यारोमा चाहिँ मलमपट्टी लगाउनको लागि उपलब्ध भएर सहयोग गर्नको लागि म सबैलाई चाहिँ आह्वान गर्दछु।
1: हजुर डाक्टर साहब, अमूल्य समय दिनुभयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम घर संसारको तर्फबाट र समग्र रेड नेपालको तर्फबाट।
0: धन्यवाद तपाईँको यो प्रोग्राम मार्फत मेरा कुराहरू र मेरो बारेमा मेरा विचारहरू राख्ने जुन मौका दिनुभयो त्यसको लागि हजुर लगायत हजुरको इन्टायर टिमलाई चाहिँ धेरै धेरै धन्यवाद। धन्यवाद हजुर।
1: यतिन्जेल यहाँले सुन्नुभयो मनोविद डाक्टर नरेन्द्र सिंह ठगुनासँग मनोपरामर्शका बारेमा गरिएको संवाद। अहिले देशले महाविपत्ति भोगिरहेको छ, जुन रसुवाको भोटेकोसीले निम्त्यायो। धेरै जनको क्षति त्यसै गरी धनको क्षति भएको छ, धेरैजना नै घरबार विहीन हुनुभएको छ र यो बेलामा हामीले के गर्न सकिन्छ, आफ्नो मनलाई शान्त पार्नको लागि के उपाय गर्न सक्छौँ भन्ने विषयमा रहेर आजको कार्यक्रममा मनोविद डाक्टर नरेन्द्र सिंह ठगुनासँग गरिएको संवाद यहाँका माझमा राख्यौँ। अब राख्दैछौँ यो साङ्गीतिक कोसेली।

हामी कार्यक्रम घर संसारमा छौँ। कार्यक्रम घर संसारमा अब राख्दैछौ जानकारीमूलक सामग्री। 30 मिनट हिँड्दा हाम्रो स्वास्थ्यमा हुने फाइदाका बारेमा। हिँड्नु स्वास्थ्यका लागि लाभदायक त छँदैछ, तर सबै किसिमको हिँडाइ स्वास्थ्यका लागि प्रभावकारी नहुन सक्छ। हिँड्नुको पनि तरिका हुन्छ। गफ गर्दै वा सङ्गीत सुन्दै हिँड्दा हिँडाइमा ध्यान केन्द्रित हुँदैन, जसले गर्दा हिँडाइको पूर्ण फाइदा प्राप्त नहुन सक्छ। विशेषज्ञको सल्लाह अनुसार हात खुट्टाको लय मिलाएर तीव्र गतिमा हिँड्नु फाइदाजनक मानिन्छ। हिँडाइलाई व्यायामको रूपमा लिने हो भने पसिना आउने गरी छिटो छिटो हिँड्नु पर्छ। दैनिक 30 मिनट सही तरिकाले हिँड्दा इन्ड्रोफिन हर्मोनको उत्पादन गर्छ, जसले मानिसलाई पोजिटिभ र रिल्याक्स रहन सहयोग पुर्याउँछ। बिहान आधा घण्टा हिँड्दा रक्तचाप नियन्त्रणमा राख्न मद्दत मिल्छ। यसले शरीरको रक्तचापमा पनि सुधार गर्छ। मुटु रोगको जोखिम कम हुन्छ। अमेरिकन हार्ट एसोसिएसनका अनुसार दौडनु जस्तै हिँड्नु पनि मुटुका लागि राम्रो हुन्छ। यसले मुटुमा रक्त सञ्चार बढाउँछ, कोलेस्टेरोल घटाउँछ र रक्तचापलाई स्थिर राख्छ, जसले गर्दा मुटु रोगको जोखिम कम हुन्छ। 30 मिनटको पैदल यात्राले हड्डी र जोर्नीलाई पनि बलियो बनाउँछ। जोर्नी बलियो हुँदा चोटपटकको जोखिम कम हुन्छ। अर्थराइटिस फाउन्डेसनका अनुसार हिँड्नु हड्डीका लागि निकै फाइदाजनक हुन्छ। त्यसै गरी कोलोन क्यान्सरको जोखिम कम हुन्छ। लगभग 15% कोलोन क्यान्सर अर्थात् ठुलो आन्द्राको क्यान्सरको जोखिम शारीरिक गतिविधिबाट रोक्न सकिन्छ। यस्तोमा दैनिक 30 मिनट सही तरिकाले हिँड्दा कोलोन क्यान्सरको जोखिम कम हुन्छ। त्यसै गरी मानसिक स्वास्थ्य राम्रो हुन्छ। दैनिक हिँड्नु मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ। यसले दिमाग शान्त राख्छ, जसले गर्दा तनाव र चिन्ता जस्ता समस्याहरू निम्तन पाउँदैन। दैनिक आधा घण्टा पैदल हिँड्दा मस्तिष्कलाई पनि फाइदा हुन्छ। यसले दिमागको क्षमता बढाउँछ, जसले सोच्ने क्षमतामा पनि सुधार गर्छ। दैनिक 30 मिनट हिँड्दा मांसपेशी पनि बलियो हुन्छ। हिँडाइले खुट्टा, पेट तथा पाखुराको मांसपेशीलाई मजबुत बनाउँछ र अर्थराइटिस दुखाइ कम गर्न मद्दत गर्छ। 30 मिनटको हिँडाइले लगभग 200 क्यालोरी बर्न गर्न सहयोग गर्छ। दैनिक हिँड्दा क्यालोरी बर्न हुन्छ, जसले शरीरमा जम्मा भएको बोसो घटाउँछ र तौल बढाउन मद्दत गर्छ। हिँड्दा श्वास प्रश्वासको गति बढ्छ, जसबाट नसामा अक्सिजन राम्रो पुग्न सक्छ। यसो हुँदा विकारहरूलाई हटाउन मद्दत गर्छ र शक्तिमा वृद्धि गर्छ। अहिले यहाँलाई सुनायौ दैनिक 30 मिनट हिँड्दा हुने फाइदाका बारेमा जानकारीमूलक सामग्री। यसै जानकारीमूलक सामग्री सँगसँगै अब पनि हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो? हामीलाई सर सल्लाह, सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौँ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा साङ्गीतिक कोसेली सुम्पन चाहन्छु। राजेश पाल राई, रामकृष्ण ढकाल र साथीहरूको सामूहिक स्वरमा रहेको छ यो साङ्गीतिक कोसेली। तपाईँका माझमा सुम्पदै प्रविधि कन्ट्रोल रुमबाट मलाई साथ दिनुहुने प्राविधिक मित्र लक्ष्मण विष्टलाई धेरै धेरै धन्यवाद दिन्छु। अनि म रुक्मिणी पोखरेल पनि बिदा हुन्छु। हस्त।

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं यसले दुर्घटनाको जोखिम बढाउँछ
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
5: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन् तर सबै सूचना सही नहुन सक्छन्
6: कुनै पनि फोटो भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ मिति र स्थान पनि पुष्टि गरौँ एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ
5: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ
6: याद राखौँ गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री वीरेन्द्र शाहले मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणका लागि सङ्घ प्रदेश र स्थानीय तह सबै सरकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। मानव बेचबिखन विरुद्धको 20 राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानव सभ्यताकै कलङ्कका रूपमा रहेको बताउँदै यो सङ्गठित अपराधका रूपमा विश्वभर फैलिरहेकाले यसलाई रोक्न सरकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसार पसारको प्रविधि प्रकृति स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताउनुभयो। उहाँले मानव बेचबिखन तथा ओसार पसारको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप नीतिगत तथा संस्थागत सुधार गर्दै आएको जानकारी दिनुभयो। यसका लागि तिनै तहको सरकार र सम्बन्धित सबै सरकार भएका निकायको समन्वय तथा सहकार्यमा विभिन्न पहल भइरहेको उहाँले जानकारी दिनुभयो। भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षणको नमुना लिन नुवाकोटमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ। यसअघि नमुना दिन पीडित परिवारका सदस्य र सुवा र नुवाकोटबाट काठमाडौँ आउनुपर्ने बाध्यता रहेकोमा बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमुना सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायक महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीमा परेर दिवंगत भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमुना लिएर परीक्षण पश्चात पहिचानमा सहयोग पुग्ने विश्वास लिएको छ। उहाँका अनुसार डिएनए परीक्षणका लागि बुवा आमा दाजुभाइ दिदी बहिनी तथा छोराछोरी मध्ये जो कोही एकजनासँग नमुना सङ्कलन गरिएको छ। भेटिएको शवको डिएनएसँग तुलना गर्न सबैभन्दा नजिकका रगत सम्बन्धी आफन्तको नमुना बढी उपयोगी हुने भएकाले विशेष गरी बुवा आमा छोरा वा छोरीसँग नमुना लिनका लागि उहाँले आग्रह गर्नुभयो। यो सम्भव नभएको अवस्थामा भने नजिकका रगत सम्बन्धी आफन्तबाट पहिचान गर्न सकिने डाक्टर पौडेलले जानकारी दिनुभयो। रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल 11,05,56,26,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका 1 टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ। शुक्रबार राति परेको आंशिक वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च जोखिममा परेको हो। थासाङ 1 टुकुचेमा यो सँगै भदौमा मात्रै 4 पटकसम्म कालीगण्डकी नदी कटान भइसकेको छ। कालीगण्डकीको शाखा नदीमा पानीको बहाव उच्च हुँदा टुकुचे गाउँ संरक्षणका लागि लगाइएको तटबन्ध तथा ग्याबिन बाल पनि भत्काएर नदीको धार गाउँतर्फ पुगेको थासाङ 1 का वडा अध्यक्ष सुरेश थकालीले जानकारी दिनुभयो। उहाँका अनुसार गैरातीको कालीगण्डकी नदीको बाढीले टुकुचे गाउँ नजिकै रहेको स्याउ भण्डारण गर्ने चिस्यान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याबद्वारा निर्मित फोहोर सङ्कलन गर्ने पूर्वाधार टुबानमा परेको जानकारी दिनुभयो। गैरातीदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडक खण्ड अवरुद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका 5 भुकाहा खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार हिमाली गाउँपालिका 7 बादु र जगन्नाथ गाउँपालिका 5 माथिबाट आएको पहिरोले सडक खण्ड अवरुद्ध भएको हो। पाल्पाको सदरमुकाम तानसेनमा हरेक वर्ष मनाइने ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रणउजेश्वरी भगवती जात्रा यस वर्ष पनि परम्परागत रूपमा मनाइने भएको छ। भटेकोशीको बाढीका कारण देश नै शोकको अवस्थामा रहेका बेला यस वर्षको 207 भगवती जात्रा सामान्य रूपमा मनाउन लागिएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो। नेपाल अङ्ग्रेज युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरण मनाइँदै आएको भगवती जात्रा पाल्पाको धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ। विक्रम सम्बत 1871-72 बुटवलको जितगढी लगायत क्षेत्रमा अङ्ग्रेज फौजसँग भएको युद्धमा तत्कालीन पाल्पाली प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपाली फौजले विजय हासिल गरेको इतिहास पाइने गरिन्छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। नेपाल चीन सीमामा आएको बाढीका कारण चीनको केरुङ क्षेत्र स्थित इमिग्रेसन तथा भन्सार भवनबाट शुक्रबार बेलुकीसम्म 31 शव फेला परेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। चिनिया अधिकारीलाई उद्धृत गर्दै सिन्वाले 531 बेपत्ता रहेको जनाएको छ। बेपत्ता हुनेमा विदेशी नागरिक तथा तीर्थयात्री समेत रहेका छन्। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
3: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौ।
4: घरमा पनि कति धेरै काम हो, यो कहिल्यै नसकिने। नाति नातिनालाई खुवायो प्यायो, अब यो घरको काम हतार हतार सकाएर अब अफिसमा बाबुलाई छिट्टै भेटेर काम सकिए त म फेरि छिट्टै फर्केर यो अरू सबै काम पनि भ्याउँथे नि। गाई बस्तु।
5: नमस्ते आमा, नमस्ते।
4: नमस्कार बाबु, नमस्कार।
5: हजुर त सधैँ हतारमा जस्तो एक्लै बोलिरहनु भएको हुन्छ, अस्ति न आउँदाखेरि पनि त्यस्तै भुतभुताइरहनु भएको थियो। के भयो आमा, कता जाँदै हुनुहुन्छ?
4: के गर्नु बाबु, आज कृष्ण जन्माष्टमीको दिन, बुहारी पनि अब तिज लागेको छ, दर खान माई त जान्छु भन्दै हिँडिसकिन् हिजो अस्तिदेखि नै। अनि घरको सबै काम म बुढी मान्छेले गर्नुपर्छ के बाबु, हेर्नु न, गाई बस्तु, नाता नातिना, परिवार, खाना सबै आफैले गर्नुपर्छ। अनि हामीलाई त यो काम कहिले सकाउने भन, कहिल्यै काम सकिँदैन जहिले, त्यही भएर हतार हुन्छ नि बाबु।
5: त्यस्तै हो आमा, हजुर पनि नयाँ बुहारी हुँदाखेरि माई त जानु भएको थियो, के गर्ने अहिले त अब धेरै व्यवहारमा पर्नु भएको छ, बुहारीलाई पठाउनै पर्यो नि अब
4: त्यो त परिहाल्यो।
5: अनि कहाँ जान, कता हिँड्नु भएको आमा?
4: म त हजुरलाई नै भेट्न भनेर आएको बाबु।
5: अनि मलाई भेट्न आउने यो बाटोमा उभिने हो त नि, यता आएर ल, यता अफिसमा अलि राम्ररी बस्नुहोस् न।
4: ए हुन्छ बाबु, ल हुन्छ हुन्छ, ल म यता बसेँ बाबु,
5: यता यता
4: यता ए ल ल हुन्छ, ल ल म बसेँ अब,
5: ल ल। अनि पानी प्यास लाग्थ्यो कि आमा?
4: पानी प्यास लागेको छैन बाबु, म त त्यही ढुङ्गे धाराको पानी खान्छु जहिले यता आउँदाखेरि, कति मिठो पानी छ त्यो।
5: म पनि त्यो बाटो हिँड्दाखेरि त्यो पानी पिउँछु, अलि टाढा पर्यो, नत्र त मैले पनि भाँडो लिएर त्यो पिउने पानीको लागि त असाध्यै राम्रो हुन्थ्यो आमा, अलि अब हतार हतार पनि हुन्छ। ठिकै छ, अनि के कति सेवा गर्नु पर्ने छ आमा भन्नुहोस् न। हजुर केही नभई त पक्कै आउनु भएको छैन, सधैँ हतार हतार गरे चाहिँ गर्नुहुन्छ, तर यो गाउँको सबैभन्दा टाठो महिला त हजुर यो उमेरमा पनि। अरू दिदी बहिनीहरूलाई मैले हेर्छु, त्यो पारीतिर ती शारदाहरू हेर्नु, ती बाटुलीहरू सबै गफलाउँदै हिँड्छन्, तर तपाईँ कस्तो मिहिनेती किसान हुनुहुन्छ क्या, रात दिन। अब त कमसेकम आराम गर्नु पर्यो नि आमा, बुहारीहरू छन्, नाति नातिना छन्, अब त पुगेन र आमा भने?
4: पुग्न त कहाँ पुग्नु नि बाबु, पुग्यो भनेर अहिलेसम्म कसैले भनेको सुन्नु भएको छ र बाबु, के गर्नु, जति बुढाबुढी भयो त्यति काम बितेको देखिने रहेछ बाबु। बाबुले मेरो तारिफ गर्नुभयो, म त्यति साह्रो चाहिँ छैन होला है बाबु।
5: होइन आमा, हजुर धेरै सकारात्मक सोच भएको किसान हुनुहुन्छ, उमेर अनुसार यो गाउँको त हजुर त अगुवा कृषक हो, मैले जे भन्नु पर्दाखेरि पनि हजुरलाई नै भन्छु, हजुरलाई भनेपछि ठ्याक्क महिला दिदी बहिनीहरूलाई पुरै कुरा पुर्याउनुहुन्छ। तपाईँ त साँच्चै भन्ने हो भने नेपाल सरकारले पनि उचित सम्मान गर्नुपर्ने किसान हुनुहुन्छ
4: बाबु। पनि के गर्नु बाबु, अब यहाँ घरमा समस्या नभइकन मेरो त पशु वस्तुमा कहिले के समस्या आउने। आउने, कहिले के समस्या आउने। अब हेर्नु न बाबु, यो भैँसीको सिङले यताबाट फर्केर यो आँखा नेरी आएर गडेको छ के बाबु, मेरो भैँसीको सिङ त। अब त्यसलाई के गर्ने होला के बाबु, म त त्यही आज सोधेर आउनु पर्यो बाबुलाई भनेर यहाँसम्म नआएँ नि।
5: ए ल ठिकै छ, यो चाहिँ खास गरेर कुनै कुनै पशु भैँसीले, खास गरेर यो मुर्रा भैँसीहरूको अलि सिङ बढी बटारेर निधारतिर आउँछ। हाम्रा नेपालका रैथाने स्थानीय भैँसीहरूको भन्दा यो मुर्रा र मुर्रा क्रस भैँसीहरूमा देखिने समस्या हो। अब यसको चाहिँ समाधान भनेको, अब सिङलाई त्यसको कुल लम्बाइको एक तिहाई भाग जति काट्न मिल्छ आमा। गाउँ घरमा पनि पहिले पनि काट्ने गर्थ्यो, हामीले पनि काट्ने नै हो, त्यसको विकल्प छैन। अब अर्को चाहिँ सिङै निकाल्ने हो, त्यो चाहिँ धेरै पीडा हुन्छ भैँसीलाई। त्यो हुनाले अब अहिले फेरि यो उपयुक्त समय पनि छैन, पछि चाहिँ त्यति व्यवहारिक पनि छैन, धेरै खर्चिलो हुन्छ। त्यस कारणले अब हजुरको एउटा सिङ हो कि दुईवटै सिङ गढेको त्यो भैँसीको,
4: एक पाटी मात्र
5: गढेको छ, अर्को अर्कोतिर पनि गर्न आँटेको छ कि
4: अब बिस्तारै बिस्तारै बढ्दै बढ्दैछ, त्यो पनि गढ्ने हो कि के हुने हो थाहा छैन। अनि बाबु त्यसरी सिङ काट्दाखेरि मेरो भैँसीलाई केही हुँदैन?
5: अब त्यही भएर त हजुर मसँग आउनु भएको छ। अब केही हुने भयो भने हामीले त्यसै अनुसार, अप्ठ्यारो हुने अवस्था आयो, जोखिम भयो भने त हामीले गर्दैनौ। सामान्यत अहिलेसम्म त्यो भैँसी सिङ चाहिँ काट्नु भएको छैन, होइन?
4: छैन नि बाबु,
5: केही समस्या पर्दैन, ठिकै छ। अब त्यो भैँसी यो चिप्लोमा अब भैँसी लिएर आउनु भन्नलाई पनि हाम्रो अहिले फेरि यो पशु सेवा शाखामा यतापट्टि यो अलि पशुहरूलाई राख्ने व्यवस्थाको लागि बजेट त छुट्याएको छ पालिकाले, अलि हिलो छ। अब यतापट्टि यो ट्रेभिज खोर पनि चाहिन्छ क्या आमा, त्यसको टाउको बाँधिनलाई। अब वातावरण पनि यस्तो छ, ठिकै छ हजुरले भनिहाल्नु भयो। अब सिङ नै गढिसकेपछि त औषधि खुवाएर त निस्किन्न, अब त्यसलाई काट्नै पर्छ, सिङ काट्नलाई पशु ल्याउनु पर्छ अथवा हामी जानुपर्छ। ठिकै छ आमा, मैले कुनै त्यस्तो उपयुक्त समयमा आउँछु, हजुरलाई जानकारी गराएर आउँछु। अनि त्यो सिङको चाहिँ कति भाग काट्न मिल्छ, त्यो काट्ने सामान पनि लिएर आउँछु मैले, अनि त्यो भैँसीको सिङ काटौँला आमा।
4: बाबु अनि मेरो त अर्को समस्या पनि छ नि भैँसीमा।
5: ए मैले कुरो बुझेँ हजुरले, त्यो अब सिङ काट्दाखेरि त्यो भैँसीलाई अडाउने मान्छे छैनन्, म महिला मान्छे बुढी मान्छे भन्ने होला, त्यसलाई चिन्ता नगर्नु। अब हाम्रो यहाँ कार्यालय सहयोगी दाई पनि हुनुहुन्छ, उहाँलाई पनि यसो भनेर, अथवा उपयुक्त समय भयो भने तपाईँको घर पनि त्यही नजिकै पर्यो, हामी यसो चाहिँ खाली समय भयो भने दिउँसो पनि होला, नभए हाम्रो दाईलाई पनि एकैछिन यसो सहयोग गर्नु पर्यो दाई भनेर मैले भनौँला। धेरै मान्छे चाहिँदैन, त्यो टाउको अडाइन्छ, टाउको अडाएपछि चाहिँ सिङ काटिन्छ। त्यत्रो गाउँघरमा जस्तो जबरजस्ती भैँसीलाई त्यसो गरिँदैन आमा, त्यसको लागि चिन्तै नगर्नुहोस् ल।
4: ए हुन्छ बाबु, कहाँ त्यो मात्रै समस्या हो बाबु, सुन्नु न मेरो त अर्को समस्या पनि छ। अब भैँसी ब्याउन लाग्यो, अब एक महिना जति बाँकी छ। अब यो भैँसी चाहिँ बस्दाखेरि त्यो पिसाब फेर्ने ठाउँबाट यो आङ निस्के जस्तो हुन्छ बाबु, के भएको होला? अब बल्ल बल्ल ब्याउने भएको भैँसी, हेर्नु न मलाई त साह्रै तनाव भइरहेछ।
5: ए अब यो सामान्यत भैँसी ब्याउन एक महिना जति बाँकी छ भन्नुभयो होइन?
4: हजुर हजुर।
5: यस्तो हुन्छ, अब बच्चाले पेलेको हुन्छ पेटमा, त्यसले गर्दा सामान्यत रातो रातो अलिअलि देखे जस्तो भयो हुँदैमा चाहिँ हामी आत्तिनु हुँदैन, पुरै त्यो अलि बाहिर नै बल जस्तो आकारको बाहिर नै निस्किने अवस्था भयो भने हामी डराउनु पर्छ। तर यो भन्दैमा फेरि डराउने हुन्न भन्ने पनि होइन आमा, हजुरको चाहिँ गोठ कस्तो छ, अब भैँसी ब्याउन एक महिना जति बाँकी छ भने तपाईँले सकेसम्म त्यो अगाडिको भागभन्दा पछाडिको भाग हल्का अग्लो हुने गरी त्यो गोठ अलि सुक्खा किसिमले त्यो किसिमले मिलाएर राख्नु पर्यो। अब अलि नरम नरम खाने घाँसहरू दिनु पर्यो, धेरै घाँस एकैचोटि नदिने, बिस्तारै दिनु पर्यो। सामान्यतया भैँसी ब्याउनु भन्दा केही दिन अगाडिदेखि हल्का त्यो रातो रातो डल्लो जस्तो देखिने भनेको सामान्य पनि हो, ऊ भित्रै देखिएको अवस्थामा। अब बाहिर निस्किएको छ, बल जस्तो निस्किएको छ भने त्यो अलि डराउनु पर्छ। त्यस्तो अवस्थामा त भैँसीले आफै पनि बल गर्न सुरु गर्छ, त्यो असामान्य अवस्था हो। त्यस्तो भयो भने हजुरले हेर्ने समय पर्खिने होइन कि, तुरुन्तै हामीले बोलाउनु पर्छ। जहाँसम्म हजुरले भनेको कुरा त्यति ठुलो हो जस्तो लागेन, अब सामान्यतया अब अरू पशु पनि हजुरले चाहिँ पहिले नै अनुभव थियो होला, अरू भैँसीको पनि ब्याउनुभन्दा केही समय अगाडि हल्का त्यो रातो रातो देखिने, बाहिर निस्किन खोजे जस्तो देखिने, त्यो सामान्य नै हुन्छ। त्यो पेटमा बढी प्रेसर परेको हुन्छ आमा, त्यही भएर हल्का निस्किने हो। अब हजुरले गर्नै पर्ने दुईवटा काम भने मैले, एउटा काम अलि नरम किसिमको सजिलै पच्ने किसिमको आहार दिने, अर्को काम चाहिँ पछाडिको त्यो भकारको भाग ओह्रालो नबनाइदिने, सकिन्छ भने हल्का अग्लो नै होस्, होइन भने पनि सम्म बनाइदिने, र चाहिँ घाँसलाई एकैपटक धेरै पनि नदिने, बिस्तारै अलिअलि दिने, र सँगसँगै अब यो बर्खाको समय भए हुनाले अब कतिको अनुकूल हुन्छ यो पनि जोखिम नै हो, सकिन्छ भने गोठबाट फुकाएर डोराएर भए पनि अलिअलि हिँडालियो भने नजिक नजिक सजिलो ठाउँमा नचिप्लिने ठाउँमा सुरक्षित किसिमले हिँडाउने हो भने त्यो भैँसीलाई चाहिँ कसरत पनि हुन्छ र भैँसी ब्याउने बेलामा पनि सजिलो हुन्छ आमा।
4: ए हजुर, मैले गर्ने काम त म गरिहाल्छु होइन बाबु, तर अब भैँसी ब्याउँदा सकुशल ब्याए त हुने थियो नि, अब साल झरेन भने के गर्ने होला, बा अरू समस्या भयो भने के गर्ने, मलाई त यो भैँसी नब्याउन्जेलसम्म चिन्ता मात्रै लागिरहेछ भने बाबु।
5: हो आमा, यो जसलाई पनि हो यो चिन्ता लाग्ने, हजुरलाई नलाग्ने त कुरै भएन, किनभने एउटा किसानको ब्याउने भैँसी लैनो भैँसी भने त ठुलो सम्पत्ति हो
4: नि बाबु,
5: अब साल नाल नछुटिने बेलासम्म के हुन्छ के हुन्छ जोखिम हुन्छ, त्यस कारणले हजुरलाई चिन्ता लाग्नु स्वाभाविक हो आमा। हजुरले कुनै त्यस्तो अप्ठ्यारो समस्या आयो भने चाहिँ हजुरले मलाई तुरुन्तै जानकारी गराउनु होला, यहाँ नआए पनि नातिलाई फोन हान्दे भनेर अथवा छिमेकीलाई, नाति नभएकोलाई छिमेकीलाई फोन हान्दिन भने पनि हाम्रो मोबाइल नम्बरमा फोन हानिदिनु भयो भने हामीले चाहिँ सहयोग गर्न सक्छौँ। खास गरेर अब भैँसी ब्याउन एक महिना बाँकी छ, रातो रातो के निस्क्यो भनेर त्यति धेरै डराउन परेन। अब भैँसी ब्याउने बेलामा अब सामान्यत भैँसी ब्याउने मितिको अब दुई चार दिन पहिले पनि ब्याउन सक्छ, दुई चार दिन पछि पनि हुन सक्छ, सामान्यत हाम्रो नेपालका भैँसीहरू ब्याउने भन्दा केही दिन अगाडि औसतमा अलि अगाडि बढी ब्याएको देखिन्छ, तर ठाउँ अनुसार फरक हुन्छ। अब हजुरहरू त अनुभवी हुनुहुन्छ यहाँका लोकल भैँसीहरूको सन्दर्भमा, यो पनि ठाउँ अनुसार हुँदो रहेछ आमा। जस्तै बर्दिया जिल्लाका भैँसीहरू चाहिँ 11 महिनामा ब्याउँदो रहेछन् ल हेर्नुहोस् है, अनि अर्हाँचीका भैँसीहरू चाहिँ 10 महिनामा ब्याउँछन्। अलिअलि यो चाहिँ वंशाणुगत गुणमा अनुसार अलिअलि तलमाथि पर्दो रहेछ। हाम्रो सुदूरपश्चिमतिर पाइने एउटा गड्डी भैँसी भन्ने छ, त्यो भैँसीको लगभग लगभग 11 महिना नै हुन्छ त्यसको गर्भ अवधि होइन। अब हाम्रो यो लिमे भैँसी, यो लिमे भैँसीको 315 दिन भनेर भन्छ भन्नलाई, तर 300 दिनमै ब्याउँछ हाम्रो गाउँघरमा होइन, त्यो हुनाले अब हजुरको त्यो भैँसी ब्याउने मिति आउनुभन्दा 5-7 दिन पहिले ब्यायो भने पनि हात्तिहाल्न परेन, र ब्याउने मितिभन्दा 2-3 दिनसम्म ढिला भयो भने पनि भैँसी यदि असाधारण अवस्था देखाएको छैन, समस्या परे जस्तो छैन, भैँसी सामान्य अवस्थामा बसेको छ भने 2-3 दिन त्यो म्याद नाग्दाखेरि पनि हात्तिनु पर्दैन आमा। तर भैँसीले चाहिँ सेप निकाल्ने, पुट्ठा गर्ने, पग्रिने, उठ्ने बस्ने गर्ने, छटपटाउने, बल गर्ने गरिरहेको छ तर ब्याउन सकेको छैन भने हजुरले चाहिँ फेरि ढिला गर्नु हुँदैन, हामीलाई जानकारी गराउनु पर्छ। अब गाउँघरमा पहिले चाहिँ भैँसी ब्याउँदाखेरि मान्छे उपचार गर्ने, सहयोग गर्ने प्राविधिकको नै कमी हुन्थ्यो क्या आमा। म सानो छँदाखेरि मेरै घरमा पनि कति दुःख पाउनुहुन्थ्यो बुवा आमाहरूले,
4: कतिले त हामी त पहिले त धामी झाँक्री पनि लाउँथ्यौँ बाबु।
5: हजुर, अब यो सामान्यतया भैँसी ब्याउन व्यथा लागेको 6 घन्टा भित्रमा ब्यायो भने त सामान्य हो, आत्तिनु पर्दैन। अब व्यथा लागेको भन्नाले पुट्ठा गढेको, उसले बल गर्न थालेको, सेपहरू फालेको, 4-5 घन्टा 6 घन्टा भित्रमा ब्याउनुलाई सामान्य नै मानिन्छ, तर अब 6 घन्टा नै लाग्नु पर्छ भन्ने पनि छैन, सामान्यतै 1-1.5 घन्टामा त ब्याइहाल्छ नि व्यथा लागेको भैँसी, तर लगातार कनिरहेको छ, भैँसी उठ्ने बस्ने गरिरहेको छ, लगातार बल गरिरहँदाखेरि पनि 2-3 घन्टा 4 घन्टासम्म केही निस्किएन होइन, पाडो पाडीको केही खुट्टो निस्किएन, केही अङ्ग देखिएन अथवा कुनै सेप फालेन भने 6 घन्टा पनि कुर्नु हुँदैन आमा।
4: त्यस्तो भयो भने त बाबुलाई म फोन गर्न लाउँछु नि नातिलाई।
5: हो, त्यस्तो अवस्थामा चाहिँ हामीले धेरै जोखिम लिनु हुँदैन, 2-3 घन्टामा पनि एकदमै पशु आत्तिरहेछ भनेर केही देखिएन भने बोलाउनु होला, तर सामान्य अवस्थामा छेडछेडमा चाहिँ आत्तिने, बल गर्ने, फेरि सामान्य अवस्थामा आउने, लगातार बल नगरेको अवस्था भनौँ न, त्यस्तो छ भने हजुरले 6 घन्टासम्म पनि कुर्दा खासै समस्या पर्दैन। अब मैले भनिहालेँ, अब जस्तो अवस्थामा भए पनि त्यो व्यथा लागेको 6 घन्टाभन्दा धेरै समय लाग्यो भने हजुरले चाहिँ तुरन्त तुरुन्तै हामीलाई बोलाउनु होला, हामी गएर के कस्तो अवस्था छ हेरिदिन्छौँ। अब अर्को के भन्दै हुनुहुन्थ्यो हजुरले, ए साल नाल छुट्टाउँछ छुट्टाउन चिन्ता भयो यताउति भन्नुहुन्थ्यो। हो, हामी सबैलाई सामान्यत किसानहरूलाई त्यो चिन्ता हुन्छ नै। अब भैँसी ब्याउने व्यथा लागेको कुरा त सिद्धि हो आमा, अब केही सोध्न छ र व्यथा लागेको कुरामा त क्लियर हुनुभयो तपाईँ भने। अब ब्याइसकेपछि फेरि साल फाल्छ फाल्दैन भन्ने चिन्ता देखाउनु भएको थियो तपाईँले, होइन? अब सामान्यतया यो गाई भैँसी भेडा बाख्रा जो चाहिँ उग्राउने पशुहरू हुन्, यिनीहरू ब्याएको अब 6 घन्टा 12 घन्टा भित्रमा त्यो साल फालिसक्नु पर्छ। अब हामीले भन्दा 12 घन्टा भित्रमा भन्यौँ, 12 घन्टा भनेको त अन्तिम हो। सामान्यत ब्याएको 1-1.5 घन्टामै आधी घन्टामै पनि फ्याँक्छ, होइन? हजुरकै घरमा नि त पोहोर साल त्यो सेती भैँसी ब्याउँदाखेरि उति बेला त साल फालेको थियो, होइन?
4: मलाई त त्यस्तो समस्या त आएको थिएन,
5: तर कहिले काहीँ गाउँले त, होइन,
4: हो नि समस्या। यो कहिले के आउँदो रहेछ बाबु,
5: त्यो पारिकी बिजुली दिदीको भैँसी हेर्नु न, त्यो साल नफालेर उहाँहरूले अब कनेको छैन भन्ने त्यो सालको टुप्पामा के फलाम सलाम झुन्डाइदिनु भएछ, अनि त्यसपछि ऊ त्यो भैँसीलाई भित्र दुखेर अनि आङ निक्लिएछ। हेर्नुहोस्, त्यो उहाँहरूले समयमा नै मलाई भनेको भए सायद त्यो समस्या हुन्नथ्यो, अनि पछि आङ निस्केपछि धेरै दुःख पनि भैँसीले पनि दुःख पायो, हामीलाई पनि दुःख भयो। धन्न म त्यस दिन यहाँ अफिसमै समयमै भेट भएर मात्र हो, नत्र 2-3 घन्टा ढिला भएको त्यो भैँसी बचाउन सकिन्नथ्यो। अब हजुरले के गर्नु पर्यो भने, अब भैँसी बिहाको 5-6 घन्टा भित्रमा अब साल फालेन भने र अत्यधिक कनेको छ भने चाहिँ तपाईँले 5-6 घन्टा भन्दा ढिला नगर्नुहोस्, हामीलाई बोलाइहाल्नुहोस्।
4: ए हुन्छ नि बाबु,
5: तर सामान्यतया कनेको छैन, घाँस खाएको छ, सामान्य रूपमा नै बल गरिरहेको छैन भने चाहिँ तपाईँले 12 घन्टासम्म पनि त्यसलाई विचार गरेर हेर्न सकिन्छ। त्यति गर्दा नि आएन भने हजुरले भन्नुहोस् न, हजुरहरूकै लागि त सरकारले हामीलाई यहाँ पठाएको छ, त्यति धेरै चिन्ता गर्नु परेन। तर साल फालेपछि, साल फालेन भने पो तपाईँले मलाई सम्झिनुहुन्छ, साल फाल्यो भने त हजुरले त मलाई त सम्झिनुहुन्न।
4: होइन बाबु, म त सम्झिन्छु, ब्यायो भने बिगौती खान बोलाउँछु।
5: ल बिगौती खुवाउनु होला। अनि साल फालिहालेपछि त्यो साल नफाल्ने बेलासम्म कुरेर बस्नु होला क्या आमा, कहिले काहीँ त्यो पशुले झुकेर साल खायो भने फेरि दुध उत्पादन सुक्छ क्या,
4: त्यो भएर साल हुन्छ।
5: पहिलेदेखि हजुरहरू त, पहिले हाम्रो हजुरबा जिजुबाहरूले पनि भन्दै आएको त हो नि, साल खान दिनुहुन्न भनेर हजुरले नि मलाई भन्नुहुन्थ्यो, अहिले चाहिँ हो भनेर थाहा नपाए चाहिँ गर्नु भएको छ।
4: म त कति कुरा बिर्सिसकेँ बाबु, बिर्सिएर होइन,
5: मलाई त्यतिकै भन्नुभयो हजुरले। ल ठिक छ, अब त्यो साल खान पनि नदिने, अब भैँसी ब्याउन 1 महिना बाँकी रहेछ, हामीले भैँसी ब्याएको सबै भनिसक्यौँ क्या, अरू केही छ कि आमा कता?
4: होइन ठिकै छ बाबु, मैले सबै कुराहरू हजुरसँग बुझ्नलाई आएको थिएँ, बुझेँ। अब धेरै कुराहरू, अब मलाई पनि घरमा हेर्नु न, हतार छ, काम वहाँ त्यत्तिकै छ, गाई बस्तु बाख्रा पाठा त्यत्तिकै बाँधेर हिँडेको, घाँस दिनु पर्ने। ल बाबु म त लागेँ है, अब
5: यता सुन्नुहोस् आमा, अब हजुरको बुहारीको मात्र तिज होइन, हजुरको पनि तिज हो, काम त सबैले गर्नुपर्छ। तिजमा चेलीबेटीले अलि मिठो मिठो खानी भन्छन्, आमाले पनि अब तिजलाई रमाइलोसँग मनाउनु होला, तिजको शुभकामना छ आमा।
4: हुन्छ बाबु, हुन्छ, हजुरलाई पनि शुभकामना। नमस्कार बाबु, नमस्कार।
3: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ, नमस्ते।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: प्रस्तुत छ नाटक संकल्प, लेखक हरिहर शर्मा।

0: त्यो बाहिर यति बिहानै ढोका हान्ने? ए सरला दिदी पो आउनु भएको रहेछ।
1: बुवा उठ्नु भयो?
0: राति अलिक अबेर आउनुभएको थियो कि, त्यसैले अझसम्म उठ्नै भएको छैन। राज पनि हिजो साँझ साथीसँग कहाँ जानु छ, म सायद राति आउँदिन होला भनेर गएको थियो, अहिलेसम्म आएको छैन। हेर्नुहोस् न दिदी, त्यो राजुलाई राति उँदो बाहिर बस्नुहुन्न बानी बिग्रन्छ भन्दा पटक्कै भनेको मान्ने भए पो।
1: जान दे, उसलाई जे मन लाग्छ उही गरोस्। राजु अब केटाकेटी होइन, राम्रो नराम्रो हित अहित सबै केलाउन सक्ने भइसक्यो। सम्झाउनु हाम्रो कर्तव्य हो, मान्नु नमान्नु उसको विवेकको कुरा हो। संगीता चिया भएदेखि बनाएर लिएर आऊ।
0: हस्।

0: दिदी चिया लिनुहोस्। साँच्ची आज किन बिहानै सबैले आउनुभयो? अनुहार पनि मलिलो देख्छु, किन दिदी? कि केही भिनाजु आउनु भएन? दिदी किन केही पनि बोल्नुहुन्न? नानीहरूलाई त सन्चै छ?
1: सन्चै छ।
0: अनि किन नलिए आउनुभएको त नानीहरूलाई? कि असनसम्म किनमेल गर्ने न्युले एकछिन यहाँ पस्नुभएको हो कि?
1: होइन बहिनी, अब म त्यो घर ए साँच्ची सङ्गीता, बुवा सधैँभरि राति अबेर आउनुहुने गर्नुहुन्छ कि कसो?
0: होइन, कहिलेकाहीँ मात्र अबेर गर्नुहुन्छ।
1: तर के भनौँ दिदी, बुवा पहिले आमा छँदाखेरि कति रसिक हुनुहुन्थ्यो, अहिले आमा स्वर्ग भएदेखि त के भन्नु?
2: के साह्रै चिन्ता गर्नुहुन्छ?
1: ओह असाध्य। अस्ति नै एक दिन त आफ्नो कोठामा बसेर आमाको तस्बिर हेर्दै एक ओरिएर के गुनगुनाइरहनु भएको थियो। मैले गएर, बुवा यसरी सुर्ता नगर्नुहोस्।

0: अगाडि केही भन्न सक्नु भएन, हिक्क हिक्क गरेर रुन थाल्नुभयो।
1: बुवा रुन थाल्नुभयो। हुनु त बुढेसकालमा एक्लो हुँदा पिर पर्नु स्वाभाविकै हो, तर म पो कस्तो स्वार्थी आएमै। आमा स्वर्गीय भएको आज 1.5 वर्ष हुन थालिसक्यो, त्यति नजिकैको घरबाट पनि आउन सक्दिनँ।
0: अस्ति आउनुभएको थियो नि त,
1: बिहान आएर साँझ गएकीलाई के आएको भन्नु?
0: तपाईँ आफै जान्छु भन्नुभएको त हो नि, भिनाजुले त बसे पनि त बस भन्नुभएको थियो।
1: मुखले ठिक्क पार्नमा म जान्दिनँ, त्यसैले म खराब हुँ, आफ्नो माइतीमा पनि बस्न चाहन्न। सङ्गीता जाऊ त, भान्सामा गएर खानेकुरो बनाऊ, जाऊ।
0: हस् दिदी।
1: आमा, तपाईँ यो संसारमा हुनुहुन्न, तर तपाईँको तस्बिर छ आमा। आमा, तपाईँले मलाई कति भाग्यमानी छोरी जन्माउनु भएको रहेछ, जसको बाल्यावस्था र तरुण अवस्था त मिठो प्यार र सुख शैलमा बित्यो, तर वैवाहिक जीवन र गृहस्थ जीवनले आज मलाई बिच्छीले टोके जस्तै टोकिरहेको छ। आज 10औं वर्ष भइसक्यो, कहिले सुखको सास फेर्न पाएकी छैन। महाभागिनी, तपाईँको ज्वाइँको ओठबाट हाँसु खोसिदिएकी छु रे, मक्कुलङ्गार्नीले तपाईँको ज्वाइँको घर रित्ताउन थाले रे। हो आमा, महाभागिनी छु, कुलङ्गार्नी छु। आमा, मलाई यहाँ नराख्नुहोस् आमा, मलाई नराख्नुहोस् आमा, मलाई छिट्टै लानुहोस्, मलाई पनि बोलाउनुहोस् आमा, म त्यो घरमा जान्न आमा, जान्न।
0: दिदी एकछिन यता आउनुहोस् त। दिदी, तरकारी के बनाउने हो? मुला चाना, आलु कि आलु काउली कि मासुमा चाना मिसाएर पकाउने?
1: जे मन लाग्छ उही गर, म यो केही पनि भन्दिनँ, मलाई कुनै कुराको रहर छैन। खानाको परिकार छान्ने भाग्य मेरो भए पो।
0: कस्तो कुरा गर्नुभएको लौ?
1: ए सुन, तेरो बिना आज आएको भए छैन भन्दिनँ।
0: ए, निर्वाला भाउजू पो हुनुहुँदो रहेछ, किन आउनुभएको भाउजू?
2: सान नानी, ठुली नानी आउनुभएको छ भन्दै थिए केटाकेटीहरू, हो?
0: हो, अहि बिहान मात्र आइपुग्नु भएको छ।
3: ए नमस्ते भाउजू, मैले त कोला भन्नु ठानेको थिएँ। अनि आनन्दै हुनुहुन्छ त?
2: आनन्दै भनौँ नानी। नानी, म त एउटा सानो बिर बिसाउन आएकी।
3: ए,
2: के भने तपाईँको दाइले सधैँभरि सोधिरहनुहुन्थ्यो। लाउन नानी, मलाई त साह्रै आपत पर्यो, हेर्नुहोस् न, बिजुलीको पैसा तिर्न नसकेर लाइन नै काटिदियो।
3: ए,
2: यता तपाईँका त यताउता चिनी जानेका आफन्त मान्छेहरू थुप्रै छन्, दाइलाई कतैतिर एउटा सानो तिनो जागिर लगाइदिनुहोस् न।
1: खै भाउजू, के चिने जानेका आफन्त छन् भन्नु? आफ्नो जीवन नै बिताउनु पर्ने लोग्ने त पराई हुन्छन् भने, हिँडडुल गर्दा भेटघाट गरेर चिनेका आफन्तहरू कसरी आफन्त हुन्थ्यो र? हुन्छ, तैपनि म कोसिस चाहिँ गर्छु, जागिर पाउन त गाह्रै पर्छ भाउजू।
0: भाउजू, साँच्चै तपाईँको देवले त जागिर खाएको छ क्या रे, किन बिजुलीको पैसा त उसले तिरे पनि त हुन्थ्यो नि।
2: सान नानी, देवरको कुरै नगर्नुहोस्, उनको तलबले बिजुलीको पैसा तिर्ने कुरा त परिजाओस्, उल्टो मसँग पाकेट खर्च माग्न आउँछन्। तपाईँको दाइलाई भाइलाई सम्झाउनुहोस् न भने कि त उल्टो मलाई नै झम्टन आउनुहुन्छ।
1: ए,
2: बाबुको सेक पछि म नै उसको बाबु हुँ, म भाइको चित्त कुनै पनि कुरामा दुखाउन चाहन्न, बरु यो घर नै छाडेर जानु परे, गइदिन्छु भन्नुहुन्छ। के भन्ने नानी, कसलाई दोष दिनु, आफ्नो कर्म नै उस्तो।
1: त्यस्तै हो भाउजू,

0: बुवा आमाले दिइसकेपछि जस्तो सुकै केटोसँग पनि यज्ञमा दान गरेको गाई बाहुनको पछि पछि हिँडे जस्तै लुरु लुरु जानुपर्ने। हामी चेलीको जात के गर्नु र?
1: नानी लौन छ भने 10 रुपियाँ पाउन, चुलो त बन्दै छ। ठुलालाई त जे हुन्थ्यो हुन्थ्यो, साना केटाकेटीहरू पो भोकले मर्न थाले।
0: भाउजू खोइ पैसा त भन्नुभयो छ कि छैन, पक्नुहोस् है त, थैली खोतालौँ एकपल्ट है। ए लो भाउजू रहेछ रहेछ, लौ लिनुहोस्।
1: नानीको जय होस्। लौ त मजा आउनु भयो त नानी।
0: हस् किन दिनुभएको नि दिदी यो चौथाली आइमेला पैसा? कस्ति नगचरी पो छ यो, मसँग पनि पैसा माग्छु कहिलेकाहीँ, तर म त भए पनि छैन भनिदिन्छु। गाउँभरि हाम्रो कस्तो कुरा काट्दै हिँड्छ यो दिदी। साँच्चै अघि तपाईँले किन भिनाजु आएको भए दिदी आएको छैन भन्दै भन्नुभएको?
2: केही भएको छैन, त्यसै तिम्रो भिनाजुलाई छक्काउन लागेको।
0: अँ होइन, तपाईँको अनुहार बोली सब फरक छ, किन भन्नुहोस् न दिदी, के झगडा पऱ्यो भिनाजुसँग?
2: होइन किन झगडा गर्नु, मुसोले पनि ठाडे बिरालोसँग कुस्ता कुस्ती खेल्न सक्थ्यो र। बिरालोले त जस्तै भए पनि मुसालाई खेलाइ खेलाइ मार्छ हो त।
0: खै दिदी के भन्नुहुन्छ हुन्छ, म त केही पनि बुझ्दिनँ। यसको मतलब भिनाजुले तपाईँलाई पिट्नु भयो?
2: बहिनी पिटेको भए त केही बेर दुख्थ्यो, निको हुन्थ्यो। सानो चोट मलमपट्टीले पनि निको पार्थ्यो, अथवा ठुलो चोट लागेको भए अस्पतालतिर जान्थे। किन बिहान सबै यता आउँथे बहिनी?
0: अनि के भयो त दिदी, कि मलाई भन्नुहुन्न र दिदी?
2: तँलाई के भन्नु बहिनी, अब म त्यो घरमा मर्न परे पनि जान्न भने कि बुझिस् त। म पनि खानदानी कुलमा जन्मेकी हुर्केकी पढे लेखेकी हुँ, तैपनि बुवा आमाले दिइसकेपछि मैले केही विचारै गर्न नपाई उनीहरूले बिहे गरेर दिए, म पनि लुरु लुरु गएँ। तर मलाई के थाहा कि उसको अर्कै केटीसँग प्रेम थियो भन्ने कुरा। मैले उसलाई खुसी तुलाउन अनेक प्रयत्न गरेँ तर सकिनँ। उनको घरको कुलको इज्जत जोगाउन कति कष्ट यातना सहेँ, कति चोट पाएँ। तैपनि मेरो बाबुआमासँग मैले एक वचन भनिनँ, त्यो घरबाट एक पाइला पनि बाहिर कतै निकालिनँ। कसैलाई केही भनेन मलाई यस्तो भयो भनेर। तर हिजो राति उसले रक्सी खाएर पिटेको चोटको दुखाइ र वचनको पोलै सहन सकिनँ र छोरीको मायाको पोको मुटुमा राखे आज बिहानै निस्केर म फर्किन्न अब त्यो घरमा।
0: दिदी त्यसो त घर छोड्ने कुरा त गर्नुहुन्न होला, किनभने
2: किनभने छर छिमेकीले नाना थरीका कुरा काट्छन् होइन, त्यसको चिन्ता त नगर। मैले के गर्नुपर्छ भनेको कुरा मैले जानेको छु। हेर सङ्गीता, त आफै भन् त, त्यस्तो घरमा म कसरी जाउँ जुन घरमा बुहारीको कदर हुँदैन, जुन लोग्नेलाई आफ्नो स्वास्नीको महत्त्व थाहा हुँदैन, त्यस्तो घरमा म कसरी जाउँ? त आफै भन् त, ल भन् कसरी जाउँ म?
0: सकेसम्म सहनुपर्छ, किनभने हामी चेलीको जातलाई नाना थरीको लान्छानाबाट झोकिनुपर्छ। हाम्रो तिल जत्रो कुरा पनि पहाड बन्न जान्छ भन्छन् दिदी।
2: पख पख बुवा आउँदै हुनुहुन्छ क्यारे।
3: ए छोरी पो त आकी रहेछ।
2: दर्शन गरौँ बुवा।
3: चिरञ्जीवी भए बा, सौभाग्यवती भए, कति बेला आइपुग्यो?
0: बिहानै आउनुभएको।
3: खै नातिनीहरू नि ज्वाइँ आउनु भएन?
2: घरैमा हुनुहुन्छ।
3: अनि अनि किन तिमी एक्लै त, कि ज्वाइँसँग के भनाभन पऱ्यो कि कसो हो?
2: होइन केही पनि भएको छैन बुवा, यहाँ नआएको पनि धेरै दिन भयो कि, त्यसैले आज सुट्टा आयो कि।
3: त्यसो त बेला बेलामा आउनै पर्छ छोरी, यो बुढेसकालमा तिमीहरूको पनि मुख हेर्न पाएन भने म कसरी बाँचुला र? तर त्यसो भनेर पो कहाँ हुँदो रहेछ, बिहे गरेका चिललाई माइतमा धेरै राख्नु पनि उसको घरमा आगो लगाइदिनु जस्तो हो छोरी।
0: बुवा त्यसो भए बिहे गरेर गइसकेपछि माइतमा आउनुहुन्न भन्नुभएको,
3: त्यसो त कहाँ भनेको हो र लाठी? माइतमा धेरै बस्नुहुन्न भनेको पो त। छोरीको जातले आफू जन्मेकै थलोमा जीवन बिताउन पाउने भए त कुन चाहिँ बाबुआमालाई आफ्नो कलेजुको टुक्रा झिकी पराईलाई दिन मन लाग्थ्यो होला र? यो समाजको नियमै अति कटु छ नानी, कलङ्क लाग्ला कि भन्ने डर लाग्छ असाध्यै।
2: बुवा, धन्दा नमान्नुहोस्। तपाईँका छोरीहरू यति कमजोर छैनन् कि आफ्नो समाजमा रहेको इज्जत, मान मर्यादा र प्रतिष्ठालाई पनि नसम्झन्।
3: लौ त छोरी, म जान्छु अहिले, भरे कुरा गर्दै गरौँला नि। ज्वाइँ नातिनीहरू पनि आएको भए बेस हुन्थ्यो। सङ्गीता, दिदीलाई खाना खुवाउनु है, तिमीले पनि खानु। राजु आएको छैन?
4: छैन।
3: लौ त म खाजा खाना आउनु है, आज भरे मात्रै आउँछु, सानो काम छ, काम बन्यो भने त चाँडै पनि आउनु सक्छ।
2: बुवा, भुजा तयार छ, खाएर जानुभयो बेस हुन्छ।
3: भयो छोरी, मेरो खाने बेला भएको छैन।
4: दिदी, म एकछिन उता गएर आउँछु है।
3: ओहो, जय पाल्नु भएको रहेछ। लो लो लो लो लो, बसु बसु बसु, मेरो चाहिँ सानो काम छ, सकभर चाँडै नै आउँछु, भान्सो नगरी पाल्नु हुँदैन नि। छोरी, ए छोरी, ल ल ल, नातिनीहरूलाई पनि लिनु पठाउ है, मैले त भुसुक्कै बिर्सिरहेको छन्।
4: ल, विनाश पनि आइसक्नु भएको रहेछ, कतिखेर पाल्नु भएको?
5: भर्खरै आएको। सङ्गीता, दिदी आएकी छिन्।
4: दिदी, दिदी आउनुभएको छ। दिदी, यहाँ आउनुहोस् त, विनाश आउनुभएको रहेछ।
2: विनाजु, किन दिदी त आज बिहान सबैले आउनुभयो, अनि विनाजु चाहिँ अबेर, के भयो र विनाजु?
5: केही भएको छैन। किन सङ्गीता, दिदीले केही भन्थिन् र?
2: होइन, त्यसो त केही भन्नु भएन।
5: ए, हेर न, तिम्रो दिदीलाई यसो केही कुरा भन्यो कि त मलाई यसो भन्ने उसो भन्ने भनेर उफ्रन थालिहाल्छन्। हिजो साँझ एउटा सानो घरेलु कुरा परेको थियो कि, ल बिहान त सबैले उठेर भन्दैन भनिकन निस्किहालिन् पो त।
2: तर दिदीले त त्यसो गर्नुहोला जस्तो मलाई लागेन, उल्टो हामीलाई सम्झाउनुहुन्छ, बुझाउनुहुन्छ, अनि फेरि त्यस्ता घरेलु कुरा त पहिला पनि पऱ्यो होला नि। तर दिदीले कहिले पनि आएर यहाँ यसो भन्नु भएन। हिजो साँझ त तपाईँले त्यसै असह्य कुरा गर्नुभयो होला र त दिदी आउनुभयो नि।
5: होइन होइन, खास त्यस्तो केही पनि भएको होइन। सङ्गीता, के म चाहिँ तिम्रो दिदीलाई नराम्रो भन्यो होला गरे होला जस्तो छु त? ल भन त,
2: त्यसो त बाहिरी खोल हेरेर भित्री बताउनु कसरी सकिन्छ र?
6: यहाँ पछि पछि आउनु भयो तपाईँ, सरम लाग्दैन तपाईँले?
5: सरम त तिमीलाई लाग्नु पर्ने हो सरला, घर छोडेर निस्कन बेस जरम, ल हिँड घर, म तँलाई लिन आएको यहाँ, बुझिस्?
6: घर? अरे कुन घर, कसको घर? मेरो घर त यही हो, त्यो घरसँग मेरो अब कुनै नाता छैन, बुझ्नु भयो?
5: ए, त्यसो भए केही नाता छैन होइन, मसँग पनि केही नाता छैन कि?
6: थियो, अब छैन।
5: ए, आगो साक्षी राखेर गाँसेको नातालाई पनि यति सजिलैसँग बिर्सन सक्छौ र तिमीले?
6: परिस्थिति प्रतिकूल हुँदा मानिसले आफैलाई त बिर्सन्छ भने जोडेको नातालाई बिर्सने केही बेर लाग्दैन, बुझ्नु
5: भयो? भो भर्त चोथाले भएर सम्वाद नफलाएको, खुरुक्क घर हिँड, फेरि फेरि नराम्रो भोग्नु पर्ला नि।
6: हो, छातीमा रौ नभएको नाबर्देले अबलाहरूसँग त बल जाँच्छ नि।
2: दिदी, बोबो झगडा नगर्नुहोस् दिदी।
5: त्यसो भए तिमी घर नजाने होइन त? त्यसो भए ल्याऊ न त डाइभोर्स गरौँ, ल्याऊ।
6: हो, अब त मैले पनि खोजेको त्यही हो, ल्याउनुहोस् कागत, म तयार छु।
5: यहाँ होइन मैया, जानुपर्छ अदालतमा, हिँड न अदालत।
6: अदालतमा म किन जाउँ अदालतमा? के मेरो बाबुआमाले मलाई दिनखेरि अदालतमा गएर दिएका थिए र तपाईँलाई छोड्दा म अदालतमा जाउँ? तपाईँ आफै अदालतको मूल ढोकामा गएर कोक्रोको नसा फुलाइ फुलाइ चिच्याउनुहोस्, मेरो स्वास्नीले बिहे गरेको 10 वर्षसम्म पनि छोरी मात्रै पाइ, छोरा पाइनँ भनेर घर मासिन थाल्यो मेरो भनेर चिच्याउनुहोस्, बेसरी
5: चिच्याउनुहोस्। के बोलिरहेकी छौ तिमी?
6: सत्य बोलिरहेको छु, आज चिच्याउनुहोस्। मेरी स्वास्नी कुलङ्गार्नी हो, अलच्छिना हो, अधर्मी हो, मेरो साथीहरूसँग हाँसी हाँसी कुरा गर्छ, कति पिट्दाखेरि पनि मैले भनेको मान्दिनँ भनेर कराउनुहोस्। नकराउनुहोस् दिदी, सहेर बसे त भइहाल्यो नि।
2: कति सानो बहिनी, जुन दिन यो घरबाट डोरी चढेर निस्केर त्यो घरभित्र पसे,
6: त्यो दिनदेखि आज 10 वर्षसम्म सहेर बसेकी छु, तर तर अब म सहन सक्दिनँ। कतिसम्म बिहेको प्रथम रात नै मुखबाट रक्सीको दुर्गन्ध निकाल्ने उसले मवाथि प्रहार गरेको थियो। कटु शब्दहरू मैले बिर्सेकी छैन। मेरो जीवनको सङ्लो पानीलाई धमिलाउने आएकी त मेरो तसँग कुनै नाता छैन। जे छ प्रतिमासँग छ त निस्किजा निस्किजा। रे
4: नरुनुहोस् दिदी, दिदी नरुनुहोस्।
6: बिहेमा लगाएको सुनको सिन्दुर अझै दोहोऱ्याएर लाउनु पाएकी थिइनँ। हातका चुराहरूले बिहेको वातावरणलाई बिर्साइसकेका थिइनन्। यी महाशय त्यो केटीलाई लिएर डुल्न पोखरा भैरवा बिरगन्ज कहाँ कहाँ गएका कहाँ। तैपनि मैले केही भनिनँ। मनमा सधैँभरि यिनको तस्विर सजाइराख्ने, आजसम्म पनि यिनको भएको अर्को कसैको सम्झनासम्म पनि गरेकी छैन, कल्पनासम्म पनि। तर यिनले मलाई शङ्का गरेर कति पिटे कति मन लागिसक्यो तिमीलाई देख्दा।
5: सरला तिमी व्रत भएर नबोल। हेर
6: कुन मुखले बोल्दैछौ अझै, कुन नाक लिएर आयो यहाँ मेरो पछि पछि। म तिमीलाई हेर्न पनि चाहन्न बाबु, म हेर्न पनि चाहन्न। जाऊ तिमी यहाँबाट जाऊ, गइहाले किरण यहाँबाट जाऊ मेरो आँखा अगाडिबाट।
5: हुन्छ म पनि हेरौँला तिमीलाई।
6: दिदी यो के गर्नुभएको तपाईँहरूले, यो के गर्नुभएको दिदी? बहिनी मैले जे गरेँ सही गरेँ। अब हामी जाति आश्रित बनेर बस्ने जमाना गइसक्यो। मेरो भविष्यको लागि, मेरो छोरी भाइ बहिनी बुवाको लागि र मेरो परिवारको लागि के गर्नुपर्छ मैले जानेको छु। मसँग सिप नभएको होइन बहिनी, म गर्छु। म पनि मानिस हुँ, मान्छे भएर बाँच्न मैले पनि जानेकी छु। म अब यही बस्छु, जान्न बहिनी।
4: दिदी
6: हो बहिनी, म जान्न त्यो घरमा यही बस्छु, यही घरमा बाँच्छु। म यही घरमा मर्छु बहिनी, म यही घरमा मर्छु, म यही घरमा मर्छु, म यही घरमा बाँच्छु बहिनी। दिदी

संकल्प सहभागी पात्रहरू शकुन्तला शर्मा, हरिहर शर्मा, लक्ष्मी श्रेष्ठ र हरिवंश आचार्य. ध्वनि संयोजन तथा रेकर्डिस्ट कृष्णराम मूल. लेखक हरिहर शर्मा. निर्देशन हरि.

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
1: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसङ्गका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

0: डीटीएच सेवा डिस्को डेशो खुशीको कनेक्शन
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
1: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलोहर्जबाट बोलिरहेका छौँ। यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 मेगाहर्ज र अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, रुक्मिनी पोखरेल अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाजी सेवाको आरम्भ गर्नेछौँ स्वदेशकानबाट। त्यसपछि करिब 3 बजेसम्म यहाँहरूले रसुवा बाढीपछिको पछिल्लो अवस्था राहत पुनस्थापनाबारे प्रत्यक्ष प्रसारण सुन्नुहुनेछ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सङ्गीतमाला। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 यहाँहरूले रसुवा बाढीपछिको अवस्थाको बारेमा प्रत्यक्ष प्रसारण सुन्नुहुनेछ। 5:00 सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ स्वदेशकानहरू। 5:45 समय रहनेछ उर्दू भाषाको समाचारको। समाचारपछि आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्दैछौँ स्वदेशकानबाट, जसमा स्वर दिनुभएको छ भक्तराज आचार्यले भने, गीत रचना रहेको छ बमबहादुर थापा जितालीको, सङ्गीत रहेको छ गायक स्वयंको। यो स्वदेशकानपछि यहाँहरूले रसुवा बाढीपछिको पछिल्लो अवस्था राहत पुनस्थापनाबारे प्रत्यक्ष प्रसारण सुन्नुहुनेछ।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नमस्कार, हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट तपाईँका माझमा उपस्थित भइरहेका छौँ। यो विशेष बसाई हो। विशेष बसाई भन्नाले रसुवामा आएको जुन बाढी छ त्यसबाट प्रभावित भइसकेपछि नेपालले बिहोरेको यो महाविपत्तिमा हामी रेडियो नेपालबाट निरन्तर प्रत्यक्ष प्रसारणमा जुटिरहँदा आजको यो बसाइमा पनि प्रविधि संयोजनमा देवकी भण्डारी र राधिका ओझाको साथमा हामीलाई सामग्री सहयोग गर्नुहुने रमेश भट्ट, त्यसै गरी विद्या चौधरी, अनि साथमा छौँ
2: म अर्जुन श्रेष्ठ,
1: अनि म रुक्मिणी पोखरेल।
2: हजुर
1: अर्जुनजी, आजको यो बसाइमा हामीले विशेषत यो भयावह अवस्थापछि यति बेला आश्रय स्थलमा बस्नुभएका जति पनि व्यक्ति हुनुहुन्छ, अत्तालिएको आत्तिएको जस्तो पनि पाइएको छ, होइन, क्षति हुने भयो, ज्यान गुमाउने गुमाउनु भयो, र जो बाँच्नु भएको छ, जो घाइते हुनुहुन्छ, उहाँहरूको अवस्थालाई हेर्दाखेरि मनोपरामर्शको आवश्यकता देखिएको छ, अत्यावश्यक। आज विशेष गरी हामी मनोपरामर्श के कसरी प्रदान गर्दाखेरि उहाँहरूलाई सहज रूपमा अगाडि ल्याउन सकिन्छ भन्ने पनि कुरा जोड्नेछौँ भने, त्यसै गरी आज 11 दिन बितिसक्यो, होइन, यो ठुलो विपत्ति भोगेको 11 दिनमा पनि अहिले आज उद्धार कार्य जारी नै छ। यो उद्धार कार्यमा माथिल्लो त्रिशुली 1 टनलबाट 11 दिनमा चिनिया नागरिक सहित एकजना महिलाको पनि जीवित उद्धार गरिएको भर्खरै मात्र जानकारी प्राप्त भएको छ। भोटेको सी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित 116 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जल विद्युत आयोजनाको 4.5 टनलबाट एकजना चिनिया नागरिक जीवित उद्धार गरिएको छ भने, त्यसै गरी आज 11 दिनमा नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केही बेर अघि मात्रै उक्त टनलबाट उहाँलाई उद्धार गरेको छ। चिनिया नागरिकलाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि हेरचाहका लागि नुवाकोटको त्रिशुली स्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ लगिएको छ भने, अर्का एकजना महिलालाई पनि पुरिएको घरबाट सकुशल उद्धार गरिएको छ। अहिले यसै विषयमा हामीसँग हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हजुर, अहिले पक्कै पनि यो पछिल्लो अवस्थाको बारेमा हामीले जानकारी दिँदै थियौँ। सँगै अहिले चाहिँ धेरै व्यक्तिहरू चाहिँ यो बाढीको जुन प्रभावबाट बचेर जुन पछिल्लो उद्धार गरिएका व्यक्तिहरू उहाँहरूलाई चाहिँ विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ, होइन, त्यहाँ चाहिँ मनोपरामर्शका कुराहरू के भइरहेका छन् अलिकति आज हामी यो बसाइमा मनोपरामर्शलाई अलिकति जोड दिन्छौँ। अहिले हामीसँग यो कुराकानी गर्दै गर्दाखेरि उत्तर गया गाउँपालिकाका प्रवक्ता टुकु प्रसाद सुवेदी चाहिँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। टुकु प्रसाद सुवेदी सर, यहाँलाई स्वागत छ।
3: हजुर नमस्कार।
2: हजुर, यहाँ चाहिँ अहिले यो उत्तर गयाको चाहिँ गाउँपालिकाको प्रवक्ता हुनुहुन्छ, होइन, यहाँले चाहिँ उत्तर गया गाउँपालिकामा जुन प्रभावित क्षेत्रको दैनिक अनुगमन गर्ने त्यहाँ चाहिँ व्यवस्थापनको पाटोमा खटिराख्नु भएको छ सुरुका दिनदेखि। अहिले चाहिँ यहाँ कुन ठाउँमा हुनुहुन्छ यो उत्तर गयाको?
3: अहिले म उत्तर गया गाउँपालिकाको 2 नम्बर वडामै छु। म 2 नम्बरको वडा अध्यक्ष पनि हो।
2: हजुर हजुर, हजुर टुकु सर, अहिले यहाँको क्षेत्र पनि प्रभावित भएको छ, होइन, अब यो प्रभावित गाउँपालिकाको यो होल्डिङ सेन्टर आज हामीले अलिकति आश्रय स्थलमा त्यहाँ मनोपरामर्शको कुराहरू कस्तो छ, अवस्था कस्तो छ, त्यहाँ चाहिँ होल्डिङ सेन्टरमा राखिएका व्यक्तिहरूको स्वास्थ्य अवस्था कस्तो छ, त्यहाँ मनोपरामर्श कतिको आवश्यक छ, अहिले कस्तो प्रबन्ध गरिएको छ, के आवश्यक छ भन्ने सन्दर्भमा अलिकति जोड दिएर कुराकानी गर्दैछौँ। उद्धारका यद्यपि उद्धारका कार्यहरू पनि भइरहेका छन्, यो पनि हामी निरन्तर अपडेट गराउने नै छौँ, तथापि आज चाहिँ हामी अलिकति त्यो आश्रय स्थलमा बसेका व्यक्तिहरूको स्वास्थ्य र मनोपरामर्श कुरा अलिकति जोड दिन खोजेका छौँ। यहाँ चाहिँ यसरी यो आश्रय स्थलहरूमा अनुगमन गरिराख्दाखेरि यहाँले त्यो व्यवस्थापनमा खटिराख्दाखेरि अहिले पछिल्लो समय यो अलिकति बहुतै महत्त्वपूर्ण कुरा पनि हो, यो मानव

0: पनि जानकारी पाइदिएदेखि यो अझ अझ राम्रो हुन्थ्यो। यहाँ कुनै खालको त्यस्तो परामर्शदाताहरू आइपुग्नु भएको छैन, तर मैले सुरुकै दिनदेखि यहाँ विपद परेपछि जहाँ होल्डिङ सेन्टर बनाएर राखेँ त्यति बेलादेखि मैले सम्बन्धित निकायहरूमा मसँग सम्पर्क पनि हुँदैन थियो, अहिले चाहिँ बल्ल बल्ल फोन सम्पर्क भयो र हिजोदेखि यहाँ दिल्लीमा चाहिँ सञ्चार माध्यम अनि अरू जगतमा पनि सम्पर्कमा हुन थालेको छु। अब बच्चाहरू जसलाई समातेको छ, आफ्नो बाउ गुमाएको छ, आमा आफन्त गुमाएको छ, थुप्रा बच्चाहरू छन् तिनीहरूलाई पनि होल्डिङ सेन्टरमा राखिएको छ। मेरो क्षेत्रबाट गर्न सक्ने जति मैले स्वास्थ्य कर्मी खटाएको छु, हामी कहाँ चाहिँ एउटा स्वास्थ्य चौकी थियो, त्यहाँ तिनजना चारजना कर्मचारी हुनुहुन्छ अनि उहाँहरूले चाहिँ उहाँहरूको हेल्थको केयर गरिरहनु भएको छ। प्रहरी पनि एकजना त्यहाँ चाहिँ लगाउन भन्न अनुरोध गरेर उहाँलाई यहीँको स्थानीय चौकीबाट चाहिँ जानुभएको छ। अब जुन मनोपरामर्श दिनुपर्ने भन्ने अत्यन्तै कतिपय आफन्त गुमाउने बामा बेहोस अवस्थामै हुनुहुन्छ, उहाँहरूलाई अब चाहिँ हामीले जे सकेको गएर चाहिँ सम्झाउने बुझाउने त गरेका छौँ, यतिले पुग्ने अवस्था छैन। अत्यन्तै भयावह स्थिति। अर्को समस्या छ फेरि यहाँ चाहिँ के भइरहेछ भन्नाले ज्वरो भाइरल ज्वरोहरू फैलिएर अब त्यो ट्रिटमेन्ट गर्न पनि गाह्रो भइरहेछ, जनशक्ति कम छ।
1: हजुर सर, यहाँ चाहिँ अब जुन प्रभावित क्षेत्रको पनि बढी प्रभावित क्षेत्रमा नै यहाँ रहनु भएको छ। अहिले चाहिँ यो भदौ 10 गतेको बाढीले चाहिँ रसुवा, नुवाकोट र धादिङका विद्यालय बस्ती र पूर्वाधारमा, हजुर मलाई सुन्दै हुनुहुन्छ होइन? हजुर, अहिले चाहिँ यो जुन प्रभावित क्षेत्रमा चाहिँ करिब 17,000 भन्दा बढी बाल बालिकाहरू चाहिँ प्रभावित भएको अनुमान गरिएको छ होइन? अहिले यो चारवटा जिल्ला रसुवा, नुवाकोट, काठमाडौँ, धादिङमा चाहिँ 32 भन्दा बढी होल्डिङ सेन्टरमा चाहिँ आश्रय स्थलमा चाहिँ राखिएको छ, त्यहाँ 3655 भन्दा बढी चाहिँ प्रभावितहरू छन् भन्ने कुराहरू आएको छ। यहाँ चाहिँ यो जुन उत्तर गया गाउँपालिकामा हुनुहुन्छ, अहिले यहाँले अलिकति त्यहाँको विवरण त बताइ नै सक्नुभयो, अहिले आज 10औँ दिन 11औँ दिन भइसक्दा पनि त्यहाँ मनोपरामर्शको उपस्थिति त्यति देखिन सकेको छैन भन्ने कुरा पनि गर्नुभएको छ। त्यहाँ यहाँले स्वास्थ्य अस्पतालहरू अथवा स्वास्थ्य कार्यालयहरूसँग यहाँहरूले त्यो समन्वय गर्दै गर्दाखेरि उहाँहरूको धारणा चाहिँ कस्तो आइराखेको छ प्रभुताज्यू?
0: त्यस्तो छ, उहाँहरू पनि अब उद्धारमा खटिरहनु भएको छ। यहाँ चाहिँ कस्तो थियो भने एउटा स्वास्थ्य चौकी नै बगायो, त्यहाँका स्वास्थ्य कर्मीहरू पनि बगायो, हाम्रो पालिकाको चाहिँ स्वास्थ्य शाखा प्रमुख अनि स्वास्थ्य कर्मी साथी पनि बगायो, उहाँहरूलाई बचाउन सकिएन। त्यसले गर्दा उहाँहरूको पनि मनोबल अत्यन्तै डराएको अवस्था छ, काम गराउनलाई गाह्रो छ, उहाँहरू आफै विक्षिप्त हुनुहुन्छ, स्वास्थ्य चौकी नै बगाएको छ। यहाँ थप जनशक्ति आइदिएको छैन। आज मैले रेडियो मार्फत भन्नुपर्दा कस्तो छ भने यो चाहिँ खोलाबारी एउटा रिमोट एरिया पर्छ, अब पुलहरू ठ्याक्कै हिल लग्यो, अहिले उत्तर गया एक दुई तिनलाई समेटेर दुई नम्बरवटामा एउटा होल्डिङ सेन्टर बनाएको छौँ र एक नम्बरमा एउटा होल्डिङ सेन्टर बनाएको छ। अरू साना बालबालिकाहरू चाहिँ उहाँको आफन्तहरूसँग नै हुनुहुन्छ, धेरै साना बाबामालाई नराखेकाहरू कि अनाथ भएकालाई नै आफन्त कहाँ केही समय आश्रयको लागि राखिएको छ। अनि 4 र 5 उत्तर गएको 5 वटा हो, 4 र 5 चाहिँ 2 होल्डिङ सेन्टर छ। अब त्यहाँ चाहिँ व्यवस्थापन गर्नलाई अलि सहज छ, किनभने पहुँच छ, त्यो त सदरमुकाम पनि त्यतैबाट पऱ्यो, गाडी पनि समयमै आइपुग्ने, रेस्क्यु पनि छिटो हुने ठाउँ पऱ्यो, यतापट्टि चाहिँ अत्यन्तै गाह्रो छ। 3 वटालाई चाहिँ 3 वटा भनेको 1 नम्बर वडाको मानवीय क्षति अत्याधिक भएको छ, 5 नम्बर वडामा पनि त्यस्तै बढी नै क्षति भएको छ र 2 नम्बरको वडा पनि घर त्यति क्षति नभए पनि कामको सिलसिलामा गएको अवस्था अहिलेसम्म विपत्त हुनेको सूची नै 72 जना हामीसँग चाहिँ यकिन भइसक्यो।
1: हजुर हजुर टुकु सर, यहाँले यो कुराहरू बताउँदै गर्दाखेरि पक्कै पनि यहाँहरूको तिनवटा वडा

0: बढी चाहिँ दुर्गम अथवा दुर्गम भन्दा पनि त्यहाँ जान नसकिने अवस्था अझै कम रहेको चाहिँ जानकारी गराउनु भयो होइन. यहाँले हेर्दै गर्दाखेरि त्यो होल्डिङ सेन्टरमा राखिएका जुन पीडितहरू हुनुहुन्छ उहाँलाई उद्धार गरेर त्यहाँ ल्याइएको छ. अगाडि यहाँले जोड्नुभयो त्यहाँ चाहिँ बालबालिकामा भाइरल ज्वरो र स्वास्थ्यको केही समस्याहरू पनि देखिन थालेका छन् भनेर पनि जोड्नु भएको छ. यो अवस्थाले चाहिँ अब एउटा चाहिँ परिवार गुमाएको त्यो विक्षिप्त अवस्था त्यसपछि बिरामी पनि हुन थालेको भनेपछि स्वास्थ्य समस्या अझ यो उद्धार राहतका कुरा सँगसँगै स्वास्थ्यलाई पनि विशेष ध्यान दिनुपर्ने अवस्था आइसकेको छ. अहिले अहिले चाहिँ सरकारले यो विभिन्न संयन्त्र बनाउने त्यसको फोकल पर्सन तोक्ने गरेर चाहिँ पनि अगाडि बढाइराखेको छ. यो मनोपरामर्शको सन्दर्भमा चाहिँ त्यहाँ केही पहल भइरहेको त्योसँग यहाँहरूको चाहिँ अहिले पछिल्लो अवस्थाको बारेमा चाहिँ समन्वय गर्ने कामहरू गरिराख्नु भएको छ के छ? बालबालिकामा त अझ बढी समस्याहरू देख्न सक्ला नि होइन र?
1: हामीले आग्रह गरेका छौँ, अब जिल्ला विपद व्यवस्थापन समितिले त गर्दै होला तर त्यो छिटै आवश्यकता परिसकेको छ. अब सम्भावना चाहिँ कहिले होला?
0: हजुर हजुर सर, अहिले यहाँले त्यो आश्रय स्थलमा जाँदै गर्दाखेरि एउटा चाहिँ भाइरल ज्वरो, अर्को चाहिँ मानसिक समस्याहरू, मानसिक समस्यातर्फ चाहिँ कस्तो खालका चाहिँ लक्षणहरू त्यो स्वभावहरू देखिने गरेको पाउनु भएको छ यहाँले?
1: अब यस्तो छ, अभिभावकहरू चाहिँ रिसाउने, झर्किने, हामीलाई चाहिँ केही सेवा सहयोग भएन भन्ने, अब सामान्य कुरामा नि रिसाउने, अनि कोही बोल्नै नमान्ने, आफ्नो कुरो भन्नै नमान्ने, अनि साना बालबालिकाहरू चाहिँ दिनभरि त साथीहरूसँग यसो खेले जस्तो गर्ने, अनि राति भएकीहरू नि कराउने, बाबा ल्याइदे मम्मी ल्याइदे भन्ने, यस्ता समस्याहरू छन्.
0: हजुर टुकु सर, यहाँले चाहिँ यो जुन उत्तर गया गाउँपालिकाको यहाँ चाहिँ प्रवक्ता पनि हुनुहुन्छ, त्यहाँको पछिल्लो अवस्था खास गरेर उद्धार राहत सँगसँगै खोजुद्धार सँगसँगै अहिले पछाडि आज 11-12 दिन भइसक्दाखेरि त्यहाँको पछिल्लो मानसिक समस्याहरू कस्ता देखिन थालेका छन्, त्यसमा समन्वय के भइरहेको छ, के आवश्यक छ भन्ने सन्दर्भमा जानकारी गराइदिनु भयो. जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद सर.
1: धन्यवाद सर, धन्यवाद.
0: हजुर रुक्मिणीजी, अहिले हामीले भर्खरै चाहिँ यो पछिल्लो समय खोज उद्धारसँगै अहिले अलिकति बढी ध्यान दिनुपर्ने समय चाहिँ यो मानसिक समस्याहरू उत्पन्न हुँदाखेरि मनोपरामर्शको कुराहरूमा चाहिँ जोड दिनु पर्छ भन्ने सोचेर हामीले आज चाहिँ यो बसाइमा पनि अलिकति बढी मनोपरामर्श कसरी दिन सकिन्छ त्यो फोकस गरेका छौँ.
2: जस्तो अर्जुन सर, अहिले उहाँसँग कुराकानी गर्दाखेरि पनि बालबालिकाको विषयमा बालबालिकालाई बढी प्रभाव पार्ने र फेरि त्यो पनि लामो समयसम्म रहन सक्ने त्यस्तो अवस्था के ठुलो मान्छेहरू त छिटै बिर्सन सक्नुहुन्छ अथवा आफूलाई सम्हाल्न सक्नुहुन्छ, तर बच्चामा परेको असर चाहिँ दिगो रहन सक्ने तथ्याङ्कले देखाएको छ होइन. र यति बेला सबै बाबुआमादेखि कतिपयको बुवाआमा गुमाएको अथवा आफन्तहरूको नजिकमा पनि हुन सक्नुहुन्छ नि त. जस्तै त्यो ठाउँमा बसेको आफन्त गुमिसकेपछि अन्य ठाउँका आफन्तहरूले उहाँहरूलाई नजिक लिँदाखेरि अँगालो मार्दा, माया गरेर माया देखाउँदाखेरि केही हदसम्म कम गर्न सकिने पनि देखिएको छ. यस्ता खालका व्यवहार गर्न हामी सब अगाडि बढ्नुपर्छ जस्तो लाग्छ. जो आफन्त छौँ, सम्बन्धित व्यक्ति छौँ, त्यहाँ चाहिँ गएर अलिकति जान सक्ने अवस्था त अलिक कठिन छ उहाँले भनेअनुसार, तर पनि मायाको पाटोलाई अलिक कसिलो बनाउनु पर्ने अवस्था होइन.
0: पक्कै पनि अहिले चाहिँ जुन आश्रय स्थलमा चाहिँ अघि उहाँले भने जस्तै ठुला मान्छेमा पनि अहिले बोल्न नमान्ने, के अरे चाहिँ केही कुरा नभन्ने, झर्किने, बच्चाहरूमा रुने, कराउने जस्ताहरू समस्या देखिएका छन्. पक्कै पनि यो मानसिक समस्या भयावह चाहिँ बन्न नपाओस्, त्यसको लागि बेलैमा चाहिँ हामीले ध्यान दिउँ भन्ने चाहिँ हामी पनि आग्रह गर्छौँ होइन. अहिले चाहिँ यो क्षेत्रमा चाहिँ अत्यधिक मानसिक तनावहरू देखिएकोले मनोपरामर्शको आवश्यकता रहेको छ. हामीले मनोपरामर्शकै सन्दर्भमा चाहिँ आज अलिकति जोड दिँदै गर्दाखेरि यति बेला हाम्रो टेलिफोन सम्पर्कमा चाहिँ मानसिक अस्पताल ललितपुरका डाक्टर ईश्वरी खनाल सम्पर्कमा आउनुभएको छ. टेलिफोन सम्पर्कमा उहाँ चाहिँ यो मानसिक अस्पतालको चाहिँ सहायक प्राध्यापक एवं वरिष्ठ कन्सल्टेन्ट साइकियाट्रिस्ट भनी पनि हुनुहुन्छ. उहाँसँग हामी कुराकानी गर्छौँ. सर यहाँलाई स्वागत छ.
3: नमस्कार.
0: हजुर ईश्वरी सर, अहिले चाहिँ यहाँ अब कार्यको हिसाबले, कामको हिसाबले मानसिक अस्पतालमा हुनुहुन्छ, अहिले तत्काल चाहिँ यहाँ अस्पतालमै हुनुहुन्छ अथवा कहाँ हुनुहुन्छ सर?
3: अहिले म यो तत्कालले चाहिँ म अस्पतालभन्दा बाहिर, आज बिदाको दिन पनि भयो, अस्पतालभन्दा बाहिर चाहिँ म यहाँको त्रिचुली क्षेत्रमा चाहिँ जाँदैछु, म अहिले पनि बाटोमै छु, बाटोमा बाटोको अवस्था अलिकति बिग्रेको कारणले गर्दाखेरि बाटोमै छु अहिले म।
0: हजुर, भनेपछि यहाँ चाहिँ बाढी प्रभावित क्षेत्रतर्फ नै जाँदै हुनुहुन्छ होइन त सर? हजुर हजुर, अब यो एउटा विशेष अस्पताल, मानसिक अस्पतालमै यहाँको चाहिँ कार्यक्षेत्र पनि रह्यो अनि यहाँको विशेषज्ञता पनि मनोसामाजिक परामर्श अनि मानसिक जुन समस्याहरू हेर्ने भएको हिसाबले आज यहाँलाई यो क्षेत्रसँग सम्बन्धित आज यो बाढी पछाडिको मानसिक समस्याका सन्दर्भमा अलिकति जोड्न खोजिराखेका छौँ। यो यस्ता विपदहरूका सन्दर्भमा, कुनै पनि विपद पछि चाहिँ यो मनोसामाजिक परामर्श चाहिँ कतिको आवश्यक पर्छ सर, यो बारेमा अलिकति जानकारी गराइदिनुहोस् न।
3: अब यसको लागि चाहिँ मनोसामाजिक प्रत्येक विपद होइन, सबै जुनसुकै विपद भए तापनि बाढी मात्रै नभएर जुनसुकै विपद पश्चात पनि मन सबै कुराहरूले सबै क्षेत्रमा क्षति पुऱ्याइरहेको हुन्छ, जीवनको क्षति, त्यो सँगसँगै चाहिँ आफ्नो व्यक्तिहरूको कुनै हिसाबले क्षति गरिरहेको हुन्छ भने त्यो सँगै त्यो बेलामा चाहिँ के हुन्छ, मनमा पनि केही न केही समस्याहरू भइरहेको हुन्छ, यो सबै कुराले गर्दा अनियन्त्रण चेतना गरिरहेको हुन्छ, त्यसैले गर्दाखेरि चाहिँ मनोसामाजिक परामर्श एकदमै जरुरी छ।
0: हजुर डाक्टर साहब, अब यहाँ पक्कै पनि अब सामान्यत सबैले हेर्दा पनि अहिलेको अवस्थामा यो विपद पछाडि जुन मानसिक समस्या देखिन्छ त्यसमा मनोपरामर्श त आवश्यक पर्छ नै, हजुरले पनि भनि नै सक्नुभयो होइन। अहिले यो आश्रयस्थलहरू जो बाढी प्रभावित व्यक्तिहरूलाई आश्रयस्थलमा राखिएको छ, त्यहाँ स्वास्थ्य उपचारका कुरा, राहत खानपानको कुरासँगै स्वास्थ्य पनि जोडिएको छ होइन, यो आश्रयस्थलमा अहिले पछिल्लो समयमा चाहिँ जुन समस्याहरू देखिएको छ, पीडितहरूमा चाहिँ एकोहोरिने, ननिदाउने, खान नमान्ने, परिवारमा चाहिँ मृतक तथा बेपत्ता परिवारको नाम लिएर बरबराउने जस्ता यस्ता समस्याहरू देखिएको छ, अर्को चाहिँ बच्चा बच्चीमा चाहिँ अलिकति साँझ परेपछि रुने कराउने जस्ता समस्याहरू देखिएका छन्। यस्तो खालको समस्या आउँदाखेरि के सावधानी अथवा यसको प्रिकसन अथवा त्यसको तयारी चाहिँ के हुन्छ होला?
3: अहिले भनेको जस्तो अब यो जिल्लामा चाहिँ देखिनु सक्छ, ठाउँ ठाउँको होल्डिङ सेन्टरहरूमा त्यस्तो समस्याहरू देखेको हुनसक्ला, अब हामीसँग धेरै होल्डिङ सेन्टरहरू छ, त्यसमा अब देख्दाखेरि चाहिँ त्यस्तो लक्षणहरू यदि देखेको खण्डमा सर्वप्रथम त मनोचिकित्सक अथवा मनोपरामर्शकर्ताहरूले त्यसलाई ध्यान चाहिँ दिनुपर्ने हुन्छ, अब के भइरहेको छ, कस्तो किसिमको समस्या हो भन्ने कुराहरू थाहा पाउनु गरिन्छ। अनि त्यो सँगसँगै त्यस्तो बेलामा चाहिँ कतिपय अवस्थामा चाहिँ सामान्य रूपमा मनोपरामर्शको काम केही कुराहरूले परामर्शले केही समयमा आफै निको हुने किसिमको हुनसक्ला, र अघि चाहिँ भनेको जस्तो केही समस्याहरू चाहिँ एकदमै जटिल हुन्छ, जसलाई चाहिँ के हुन्छ मनोचिकित्सकहरूको अथवा औषधिको सहायता चाहिन सक्ला। अनि त्यो सँगसँगै चाहिँ राज्यको अब सबै कुराहरू बाढी पश्चातको राहतको कुराहरू हुनसक्ला, त्यो सँगसँगै स्थानीय निकायको जिम्मेवारी भूमिकाहरू हुनसक्ला, अनि त्यो सँगसँगै केन्द्र सम्पूर्णको भूमिकाहरू चाहिँ उत्तिकै जरुरी हुन्छ। अनि त्यो सँगसँगै चाहिँ अब विद्यालय अनि त्यो सँगसँगै चाहिँ अरू अब उहाँको जागिर होला अथवा चाहिँ होइन कामको सिलसिलामा कामको कुराहरू हुनसक्ला, सम्पूर्ण कुराहरूले त्यसमा चाहिँ असर चाहिँ बाढी नै रहेको हुन्छ, र सम्पूर्ण कुराहरूको चाहिँ व्यवस्थापन हुनको लागि अलिक लामो समयसम्म चाहिँ लाग्न सक्छ त्यो कुराहरू।
0: हजुर डाक्टर साहब, पक्कै पनि होइन, अहिले यो तत्काल अहिले चाहिँ यी आश्रय स्थलहरूमा मनोपरामर्शको चाहिँ जुन सेवा दिनको लागि कसरी लाग्यो भने अहिले देखिएका यी समस्यामा थप अलिकति मलम लगाउन सकिन्छ होला, यहाँको सुझाव कस्तो रहन्छ?
3: मेरो सुझावमा चाहिँ जो सर्वप्रथम त उहाँहरूलाई चाहिँ एउटा व्यवस्थित पहिला चाहिँ सर्वप्रथम घाँसवास कपासको सुनिश्चित गरिदिनु पऱ्यो है, त्यो सुनिश्चित भइसकेपछि चाहिँ जेनरल स्वास्थ्यको अवस्था के छ भन्ने कुराहरू थाहा पाउनु पऱ्यो। स्वास्थ्यको सुनिश्चित भइसकेपछि चाहिँ अब हामीलाई चाहिँ के हुन्छ, फेरि त्यो ठाउँमा उठाउनको लागि केही समय त लाग्छ, त्यसको लागि चाहिँ हामीले सम्पूर्ण एकजुट हुन जरुरी छ। मलाई अनावश्यक रूपमा अहिले जुन भइरहेको छ मिडियामा फेस कभर लगाइरहेको हुनसक्ला होइन, बारम्बार हेरे कसैले गरे चाहिँ एउटै कुराहरूको बारेमा, समाजिक इभेन्टहरूको बारेमा बारम्बार कसैले सोधिरहेको हुनसक्ला, त्यसमा चाहिँ के गर्ने भन्दा पनि के नगर्ने भन्ने कुराहरू थाहा पाउनु चाहिँ एकदमै जरुरी हुन्छ। जबरजस्ती उहाँलाई चाहिँ बालबच्चाहरू छ भने उनीहरूको मस्तिष्कमा अझ धेरै असरहरू परिरहेको हुन्छ, परिवारको सदस्यहरू गुमाइरहेको हुनसक्ला, अनि त्यो सँगसँगै परिवारबाट बिछोड भएर बसिरहेको हुन्छ। त्यस्तो अवस्थामा हामीले पटक पटक यही कुराहरू गराइरहँदाखेरि चाहिँ उहाँलाई अझ झन् चोट पर्न सक्ला, त्यो कुराहरू के नगर्ने भन्ने कुराहरू थाहाउनुपर्छ। अनि त्यो सँगसँगै हामीले गर्न सक्ने अरू क्रियाकलापहरू गरेको चाहिँ बेला बेलामा चाहिँ हामीले मनोसामाजिक परामर्शहरू दिनको लागि जानुपर्छ। त्यसको लागि अब अहिलेको लागि ठाउँ ठाउँहरूमा छुट्याएको होल्डिङ सेन्टरहरूमा हामी मानसिक स्तरको तर्फबाट पनि गइरहेको छौँ त्यो होल्डिङ सेन्टरहरूमा। अनि त्यो सँगसँगै चाहिँ देशमा भएका अन्य मनोपरामर्शकर्ता अथवा मनोचिकित्सकहरू सबैसँग समन्वय गरेर ठाउँ ठाउँहरूमा चाहिँ बेला बेलामा चाहिँ त्यो सेवाहरू चाहिँ दिइराख्नु पर्ने जरुरी हुन्छ। अनि जो चाहिँ दीर्घकालीन रूपमा पहिलेदेखि लामो समय औषधि खाइरहनु भएको छ अथवा पहिलेदेखि नै औषधि जसले सेवन गरिरहनु भएको छ बाढी अथवा पहिरोको कारणले गर्दाखेरि त्यो लिने छुट भइरहेको छ भने चाहिँ उहाँहरूलाई चाहिँ अझ झन् सजग हुनुपर्ने हुन्छ।
0: हजुर डाक्टर साहब, पक्कै पनि अब यो पछिल्लो समय चाहिँ जुन आश्रयस्थलमा त्यहाँ चाहिँ फोकल पर्सन भनेर त्यो आश्रयस्थल हेर्नका लागि खटाइएका व्यक्तिहरू पनि हुनुहुन्छ होइन, यो अवस्थामा चाहिँ उहाँहरूले चाहिँ अहिले त्यहाँ रहँदा मनोपरामर्शकर्ताहरू त्यहाँ पुगिन सकेको अवस्थामा होइन त्यो उपलब्धता नभएको अवस्थामा ती फोकल पर्सनहरूले चाहिँ के कुरामा अलिकति बढी विचार पुर्यायो भने अहिलेको अवस्थामा अलिकति उहाँलाई राहत मिल्छ होला?
3: मेन कुरा चाहिँ अहिलेको फोकल पर्सन अथवा चाहिँ हाम्रो नभए पनि स्वास्थ्य मनोचिकित्सक अथवा मनोपरामर्शकर्ताहरू नभए पनि स्वास्थ्यकर्मी जो हुनुहुन्छ उहाँहरूलाई पनि केही बेसिक तालिमहरू अथवा दिएर अथवा एउटा उहाँहरूले हामीलाई समन्वय गरेर मनोचिकित्सक अथवा यो पछिल्लो चाहिँ भएको घटनाहरूको बारेमा थोरै जानकारी दिएर उहाँलाई सिकाउन सकिन्छ। पहिलादेखि औषधि खाइरहनु भएको बच्चाहरूलाई अलिक विशेष निगरानी राख्नु पऱ्यो। अनि त्यो बाहेक चाहिँ सामान्य कुराहरू जुन चाहिँ अब सामान्य लक्षणहरू देखिरहेको छ, मिर्गाको कुराहरू हुनसक्ला अथवा बेला बढाउने अन्य समस्याहरू हुनसक्ला, त्यो समस्याहरू त नजिकबाट त्यसलाई चाहिँ नियाली राख्नुपर्ने हुन्छ, हेरिरहनुपर्ने हुन्छ र केही दिनमा त्यो कुराहरू आफै नै सल्भ हुनसक्ला र केही लक्षणहरू चाहिँ के हुन्छ अरू पनि गर्दै हुनसक्ला।
0: हजुर डाक्टर साहब, हजुर डाक्टर साहब पक्कै पनि होइन अहिले चाहिँ त्यो अवस्था छ। हजुर चाहिँ अहिले यो बाढी प्रभावित क्षेत्रतर्फ नै जाँदै हुनुहुन्छ, अहिले अलिकति मनोपरामर्शको कुराहरू पनि जोडिराख्दाखेरि यहाँ चाहिँ कुन क्षेत्रमा त्यहाँ चाहिँ सहयोग गर्न जाँदै हुनुहुन्छ अथवा चाहिँ व्यक्तिगत रूपमा जाँदै हुनुहुन्छ अथवा संस्थागत रूपमा जाँदै हुनुहुन्छ, के छ अहिले यहाँको त्यहाँ जाने?
3: यो पछिल्लो पनि यो बाढी प्रभावित क्षेत्र भइसकेको छ, संस्थागत रूपमा हामीले मानसिक अस्पतालबाट पनि हामी बेला बेलामा गइरहेको छौँ। त्रिचुलीमा हाम्रो त्रिचुलीमा छ, त्यो सँगसँगै चाहिँ बजारमा हामीले गरिरहेको छ, त्यो सँगसँगै चाहिँ काठमाडौँमा रहेको सङ्घमा रहेको होल्डिङ सेन्टरमा पनि त्यसमा गरिरहेको छ। अहिले पछिल्लो पनि एउटा मानसिक अस्पतालसँग सहयोग मागिसकेपछि चाहिँ हामीले एउटा संस्थासँग भएर यो किसपाङ गाउँपालिका अन्तर्गत रहेको केही त्यहाँ राख्नुभएको छ, होल्डिङ सेन्टर बनाएर केही पीडितहरू हुनुहुन्छ भन्ने छ उहाँहरूलाई हेर्नु र त्यो सँगसँगै चाहिँ यो कृषि क्षेत्रको कस्तो छ त मानसिक स्वास्थ्यको अवस्था भनेर त्यसरी चाहिँ म अहिले चाहिँ जाँदैछु।
0: हजुर हजुर डाक्टर साहब, यो पछिल्लो होल्डिङ सेन्टरमा देखिएका जुन समस्याहरू छन् ती मानसिक समस्याहरूमा कसरी कम गर्न सकिन्छ, के गर्न सकिन्छ भन्ने यहाँको सुझाव रह्यो, यो सुझाव सँगै यहाँको धारणाको लागि यहाँलाई हार्दिक धन्यवाद सर।
3: धन्यवाद हजुरलाई पनि। यो पछिल्लो पनि विभिन्न ठाउँहरूमा चाहिँ अब यसको लक्षणहरू देखिरहेको छ र अर्को कुराहरू चाहिँ यदि कसैलाई चाहिँ एकदमै बारम्बार रूपमा निराशाको भावना आइरहेको छ, कसैलाई आत्महत्या सम्बन्धी सोचहरू आइरहेको छ भने हाम्रो निशुल्क हटलाइन नम्बर छ 1166 भन्छ, त्यहाँ चाहिँ हाम्रो 24 घन्टा मनोपरामर्शकर्ताहरूले चाहिँ परामर्शहरू दिनुहुन्छ, यदि जस्तो भएको खण्डमा चाहिँ त्यसमा पनि सम्पर्क गर्न सकिन्छ।
0: हजुर हजुर, जानकारीको लागि धन्यवाद सर।
3: हजुर,
0: हामीसँग अहिले भर्खरै कुरा गर्दै हुनुहुन्थ्यो डाक्टर ईश्वरी खनाल, उहाँ चाहिँ मानसिक अस्पतालको सहायक प्राध्यापक एवं वरिष्ठ कन्सल्टेन्ट साइकियास्ट्रिक पनि हुनुहुन्थ्यो। उहाँले पछिल्लो अवस्था जुन आश्रयस्थलमा देखिएको समस्याहरूको निराकरण कसरी गर्न सकिन्छ, त्यहाँ चाहिँ वैकल्पिक उपायहरू के अप्नाउन सकिन्छ भन्ने सन्दर्भमा जुन सुझाव राख्दै हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गऱ्यौँ। यो मनोपरामर्श त्यहाँको मानसिक समस्या कसरी समाधान गर्न सकिन्छ, त्यहाँको मानसिक समस्या चाहिँ भयावह बन्न नपाओस् भन्नको लागि के गर्न सकिन्छ, त्यो सुझाव दिँदै हुनुहुन्थ्यो। सँगै हामीले यो पछिल्लो समय चाहिँ
2: अहिलेको यो आजको यो बसाइमा हामी मनोपरामर्शसँग नै नजिक रहेर कुराकानीमा छौँ र यति बेला हाम्रो साथमा हुनुहुन्छ अर्पिता सुब्बा, जो मनोपरामर्शकर्ताका रूपमा उहाँले अहिले बाढीले क्षति पुर्याएका ठाउँमा पुग्नु भएको छ।
0: उहाँ चाहिँ अहिले यो बाढीले क्षति पुर्याएपछि त्यहाँका प्रभावित व्यक्तिहरूलाई आश्रय स्थलमा राख्दाखेरि अहिले येल्लो गुम्बा भन्ने काठमाडौँमा चाहिँ रसुवा र रसुवाको धुन्चे र टिमुरेका केही प्रभावित व्यक्तिहरूलाई ल्याएर त्यहाँ राखिएको छ। त्यहाँ चाहिँ उहाँले अहिले पछिल्लो समय मनोपरामर्शकर्ताको रूपमा चाहिँ काम गरिराख्नु भएको छ। उहाँसँग हामी कुराकानी
2: गर्छौं। हाम्रो टेलिफोन सम्पर्कमा अर्पिता सुब्बा हुनुहुन्छ। हजुर
4: हजुर नमस्ते।
2: नमस्कार नमस्कार, यहाँलाई स्वागत छ यो विशेष बसाइमा।
4: धन्यवाद। धन्यवाद।
2: हजुर म्याम, अहिले ठ्याक्कै येल्लो गुम्बामै हुनुहुन्छ अथवा कहाँ हुनुहुन्छ?
4: यस्तो छ, पहिला चाहिँ येल्लो गुम्बा र अहिले चाहिँ म मुस्ताङ गुम्बामा छु।
2: हजुर,
4: येल्लो गुम्बा र मुस्ताङ गुम्बा पहिला सँगै एउटैमा हुनुहुन्थ्यो, त्यसमा चाहिँ स्याप्रोबेसी र तिमुरीको सँगै राख्नु भएको थियो होइन? अनि एकदमै धेरै त्यहाँनिर क्राउड भएर उहाँहरूलाई राम्रो सेवा दिन सकिएन भनेर चाहिँ उहाँहरूले कसरी सजिलो गर्न सकिन्छ भनेर दुईटा गुम्बामा लानु भएको छ। अहिले येल्लो गुम्बाको येल्लो गुम्बामै हुनुहुन्छ स्याप्रोबासीहरू, अनि अहिले चाहिँ यता टिमुरेकोहरू चाहिँ यता हाम्रो मुस्ताङ गुम्बामा स्वयम्भूमै छेउमै राख्नु भएको छ कि
2: उहाँहरू। हजुर, अहिले जुन ठाउँमा छु भनेर बताउनु भयो, दुई ठाउँलाई हेर्दै हुनुहुन्छ यहाँले होइन?
4: हजुर, म दुबईपट्टि हेरिरहेको छु भनेको है,
2: यो
4: येल्लो गुम्बा नि हेर्छु, यता पनि हेरिरहेको छु।
2: मनोपरामर्शको कुरालाई जोडिरहेका छौँ र मनोपरामर्शका कुरा गर्नुपर्दाखेरि तपाईँ जहाँ हुनुहुन्छ त्यहाँ चाहिँ सायद मलाई लाग्छ तिनवटा क्याटेगोरीको मानिस हुनुहुन्छ होला, एउटा ज्येष्ठ नागरिक, एउटा युवा वयस्क होइन, र बालबालिका। यो तिनटै खालको व्यक्तिहरूमा कस्तो कस्तो प्रभाव देखिएको यहाँले पाउनुभयो?
4: ए ओके, मैले तपाईँले एकै ठाउँको कुरा गर्दाखेरि मैले येल्लो गुम्बामा पनि अनि यता हाम्रो मुस्ताङ दुवैतिर कोअर्डिनेसन गरिराखेको भएर जति पनि साइकोलोजिकल निडहरू हेल्पहरू चाहिन्छ अथवा मेडिकेसन्सहरू चाहिन्छ होइन, त्यो कुराहरूमा चाहिँ मैले हेरिराखेको भएको भएर चाहिँ दुइटैको नाम मेन्सन गरेको थिएँ। बाँकी रहे तपाईँको सेकेन्ड क्वेसन, कस्तो तिनटै उमेरको समूहमा कस्तो पाइरहनु भएको छ भन्नुभएको थियो होइन?
2: हजुर हजुर हो।
4: जसमा जसमा सानो बच्चाहरूमा चाहिँ हिजो आजदेखि चाहिँ अलिकति एक्टिभिटिजहरू गराएर इङ्गेज गराउनु थालेर उहाँहरू अलिकति ओपन अप खुल्ला हुन थाल्नु भएको छ। र यहाँ चाहिँ हामीसँग टिममा एजुकेसनिस्टहरू, चाइल्ड साइकोलोजिस्टदेखि लिएर हामीलाई चाहिँ हेल्प गर्नुहुने चाइल्ड एन्ड एडोलेसन्सको साइकोलोजिस्टहरू पनि हुन्छ, जसले गर्दा बच्चाहरूमा चाहिँ प्रभाव अलिकति कम देखिन्छ अनि जसको चाहिँ एकदमै धेरै लस हुनुभएको छ र अझै पनि अन्यलमा हुनुहुन्छ, मेरो बुवा आमा हुनुहुन्छ कि हुनुहुन्न, तर उहाँहरूलाई चाहिँ एउटा फल्स होप भन्ने हुन्छ कि अब आउनुहुन्छ अरे भन्ने जसलाई होप देखाएको छ उहाँहरू चाहिँ वेट गरिराखेको अवस्थामा पाइन्छ कि।
2: हजुर, अब यहाँनिर एउटा जटिल प्रश्न पनि आउन सक्छ, वेट गरिरहनु भएको अवस्था छ र उहाँले पर्खिने त यो भनौँ न एक प्रकारले मेरो आउनुहुन्छ आउनुहुन्छ भने छ, यदि नआइपुगेको खण्डमा उहाँलाई फेरि हामीले कसरी काउन्सिलिङ अगाडि बढाउनु पर्ने अवस्था छ?
4: यसलाई चाहिँ पहिला हामीले त्यही भएर स्पेसलिस्टको कुरा गरेको थिएँ मैले होइन, यसलाई चाहिँ बिस्तारै ब्रेक डाउन गर्दै उहाँहरूले स्पेसलाइज तरिकाले कसरी उहाँहरूलाई भन्न सकिन्छ, बिस्तारै कसरी यो कुरालाई चाहिँ अलिकति मुड स्टेबल गरेपछि कसरी गर्ने भनेर यो चाहिँ प्रोसेसमा जान्छ के। सो यो प्रोसेस अनुसार गरिन्छ, तपाईँको बच्चाको कुरामा तपाईँले अनि एडोलेसेन्स र एडल्टको कुरा गर्ने हो भने चाहिँ एडोलेसेन्स भनेको किशोर अवस्थालाई भन्छौँ, उहाँहरूले चाहिँ एक्सेप्टेन्स पनि गर्नुभएको छ, हो मेरो लस भएको छ, त ग्रिफिङ भन्छौँ दुःखमा हुनुहुन्छ उहाँहरू, कतिजना चाहिँ ओपन अप हुनुभएको छ, ब्रेक डाउन हुनुभयो, कतिजनालाई चाहिँ स्टिल नम्ब अथवा हामी डिफल्ट मोड भन्छौँ, जहाँ चाहिँ खानुहुन्छ नित्य कर्म गर्नुहुन्छ तर उहाँ उहाँहरू चाहिँ आफ्नो इमोसन्सलाई चाहिँ रेगुलेट गर्न सक्नु भएको छैन, त्यो कुरालाई चाहिँ एक्सेप्टेन्समा लिन सक्नु भएको छैन, कोही नम्ब हुनुहुन्छ, कोहीले चाहिँ स्वीकार गर्ने कोसिस गर्दै हुनुहुन्छ, त्यस्तो भेटेको छ एडोलेसेन्स भने. एडल्टहरूमा चाहिँ के पाइन्छ भन्दाखेरि कष्ट छँदैछ, लसको दुःख एकातिर छँदैछ, सबैभन्दा धेरै चाहिँ फ्युचरको अनसर्टेनिटी हुन्छ नि. अब म के गर्ने, मेरो त घर पनि गयो, मेरो परिवार पनि गयो, अब मैले कामहरू सुरु गर्ने महिला.
2: हजुर हजुर अर्पिता म्याम, अर्पिता म्याम, कसरी मनोपरामर्श दिन सकिन्छ भन्ने कुरालाई जोड्यौँ. समय एकदमै कम भयो तपाईँसँग कुराकानी गर्न,
0: हामी पछि पनि फेरि यहाँसँग यो विषयमा कुराकानी गर्नेछौँ, होइन?
2: हजुर,
0: यहाँलाई जानकारीको लागि धेरै धेरै धन्यवाद.
4: हजुर,
0: अहिले हामीले भर्खरै चाहिँ यो पछिल्लो चाहिँ आश्रयस्थलमा चाहिँ मनोपरामर्श कतिको आवश्यक छ, कस्तो चाहिँ स्वभावहरू देखाउँछन् त्यहाँका प्रभावित व्यक्तिहरूले, अहिले के गर्न सकिन्छ भन्ने खालको सन्दर्भमा हामीले कुराकानी गऱ्यौँ. अहिले चाहिँ धेरै स्थानमा, जहाँ चाहिँ अहिले 30 बढी स्थानमा चाहिँ होल्डिङ सेन्टर राखिएको छ, होइन, यी स्थानहरूमा चाहिँ यो मनोपरामर्श कत खटाउनुपर्छ भन्ने कुराहरू आइराखेको छ. सँगै यो स्वास्थ्य सेवा विभागले चाहिँ पछिल्लो समयमा चाहिँ यी सेन्टरहरूमा चाहिँ जुन जनशक्ति खटाउने कुराहरू पनि गरिराखेको छ.
2: अर्जुनजी, यही कुरा सँगसँगै आजलाई भने हामी छुट्टिन्छौँ, फेरि पनि पछाडि हामी विशेष बसाइमा आउने नै छौँ. अब भने यहाँहरूले 3 बजेको समाचार सुन्नुहुनेछ. अहिलेको
5: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल. मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ.
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग.
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
8: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्.
9: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ. सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ. मिति र स्थान पनि पुष्टि गरौँ. एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ.
8: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ.
9: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ.
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र,

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेको सी बाढीको एघारौं दिनमा माथिल्लो त्रिशुलेको टनेलबाट एक चिनिया नागरिक र नुवाकोटको बेत्रावतीबाट 64 वर्षीय महिलाको जीवितै उद्धार। बाढीपछि फेला परेका 1344 वटा शवमध्ये 1030 शव सुरक्षित रूपमा व्यवस्थापन। बाढी प्रभावितको लागि आर्थिक सहयोग जुट्ने क्रम जारी। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब रुपियाँ भन्दा बढी संकलन। र रुस युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप आफ्ना विशेष दूतलाई मस्को र के पठाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। समाचार अब विस्तारमा। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको कारण प्रभावित 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 4 टनेलबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार गरिएको छ। बाढी आएको 11 दिनमा नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केही बेर अघि मात्रै उक्त टनेलबाट उहाँलाई उद्धार गरेको हो। उद्धार गरिएका चिनिया नागरिकलाई प्राथमिक उपचार पश्चात थप स्वास्थ्य उपचार तथा हेरचाह को लागि नुवाकोटको त्रिशुली स्थित नेपाली सेनाको मैथिल ब्यारेक लगिएको छ। यसै गरी आजै नुवाकोटको बेत्रावती बजार स्थित आनन्द श्रेष्ठको घरबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठको उद्धार गरिएको छ। नुवाकोट विदुर दस्की श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपालका इन्सपेक्टर सुमन विखको कमाण्ड टोलीले उद्धार गरेको हो। श्रेष्ठ अचेत अवस्थामा भेटिनु भएको थियो। उद्धारपछि थप उपचारको लागि उहाँलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइँदैछ। रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गति आएको विनाशकारी बाढीमा परिमृत्यु भएका मध्ये हालसम्म 1344 जनाको शव फेला परेको छ भने 4898 जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 52 बालक, 33 बालिका, 269 महिला, 489 पुरुष तथा 500 कोटा शव चिन्न नसकिने अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। यसै गरी भोटेकोशी बाढीपछि फेला परेका 1344 शवमध्ये 1030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानको लागि डिएनए नमुना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरुष र 453 संवेदनशील अवस्थामा पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानको लागि मृतकका 1260 र आफन्तका 1012 वटा डिएनए नमुना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार डिएनए लगायत आवश्यक विवरण संकलन पश्चात पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 बमोजिम 30 शव जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। यस्तै भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानको लागि नेपाल प्रहरीले डिएनए परीक्षणको नमुना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ। यसअघि नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ आउनुपर्ने बाध्यता रहेकोमा बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमुना संकलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीमा परेर दिवंगत भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमुना लिएर परीक्षण पश्चात पहिचानमा सहयोग पुग्ने विश्वास लिएको छ। रसुवाका बाढी प्रभावितको लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल 11.5 करोड 56,26,000 रुपियाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रुपियाँ बाढी प्रभावित क्षेत्रको लागि निकासा गरिसकेको छ। 9 वटा वाणिज्य बैंकमा 8 अर्ब 6 करोड 25,15,518 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानमा बस्ती उच्च जोखिममा परेका छन्। त्रिशुली नदीको बहाव परिवर्तन सहित पटक पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती बस्ती जोखिममा परेका हुन्। जिल्लाको पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका चारको दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार 100 बढी घरधुरी बसोबास गर्दै आएको दर्शनटार सहित आसपासका बस्ती जोखिममा परेको हो। हालैको बाढीबाट विदुर नगरपालिका एकको बान्द्रे वडा नम्बर 4 स्थित बस पार्क, बेलकोटगढी नगरपालिका 7 स्थित 26 बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको नुवाकोट जिल्ला प्रशासनले जनाएको छ। नुवाकोटको विदुर स्थित देवी घाटमा रहेको तादी खोलामा 60 मिटरको एक्रो ब्रिज जडान शुरू भएको छ। भदौ 10 रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले त्यहाँको पक्की पुल बगाएको थियो। त्यही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान शुरू गरिएको हो। भोटेकोसी बाढीको कारण सम्पर्कविहीन भएका व्यक्ति र फेला परेका शवको पहिचानको लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डिएनए नमुना सङ्कलन शुरू गरेको छ। बाढीमा परि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट 150 हराइरहेको सूचना आएको र प्राप्त शव पहिचानको लागि अहिलेसम्म 5 महिला र 9 पुरुष गरी जम्मा 14 डिएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
1: भोटेकोसी बाढीका कारण सम्पर्कविहीन भएका व्यक्ति तथा फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डिएनए नमुना सङ्कलन सुरु गरेको छ। प्रदेशका 9 जिल्ला प्रहरी कार्यालय मार्फत सम्पर्कविहीन भएका व्यक्तिको पहिचानका लागि आफन्तको डिएनए परीक्षण गर्न नमुना सङ्कलन थालिएको हो। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल तथा जिल्ला अस्पतालमा नमुना सङ्कलन भइरहेको र अहिलेसम्म 5 महिला र 9 पुरुष गरी 14 नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ। डिएनए परीक्षण गर्न नमुना सङ्कलनका लागि परिचय खुल्ने कागजात लिएर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्ट सम्पर्कविहीन भएका व्यक्ति तथा हेला परेका शवको पहिचानका लागि 9 जिल्लामा आफन्तको डिएनए परीक्षण गर्न नमुना सङ्कलन भएको बताउनुहुन्छ।
2: कैलालीमा 6 डिएनए आफन्तबाट चाहिँ कलेक्सन भएको छ भने कञ्चनपुरमा पनि 6 कलेक्सन भएको छ। त्यसै गरी 2 डणेलधुराबाट प्राप्त भएको छ।
1: भोटेकोसी नदीमा आएको बाढीका कारण सुदूरपश्चिम प्रदेशका 209 सम्पर्कविहीन भएकोमा अहिलेसम्म 59 परिवारको सम्पर्कमा आएको र अझै 150 सम्पर्कविहीन रहेको एसएसपी विष्टको भनाइ छ।
2: सुदूरपश्चिम प्रदेशबाट 209 सम्पर्कविहीन भएकोमा अब अहिलेसम्म 59 चाहिँ सम्पर्कमा आउनु भएको छ। 150 अहिलेसम्म चाहिँ सम्पर्कमा आउनु भएको छैन, मिसिङ हुनुहुन्छ।
1: बाढीका कारण कैलालीका 64, कञ्चनपुरका 36, डणेलधुराका 16, बैतडीका 8, बाजुराका 16, दार्चुल्लाका 4, बझाङ, डोटी र अछामका 2-2 सम्पर्कविहीन अवस्थामा रहेका छन्। प्रहरीका अनुसार सम्पर्कविहीन हुनेहरूमा केही सुरक्षाकर्मी, कर्मचारी र अधिकांश कामदार रहेका छन्। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: रिपोर्टपछि बाँकी समाचार। कालीगण्डकी नदी कटानको कारण मुस्ताङको थासाङ गाउँपालिका एक टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च जोखिममा परेको हो। थासाङ एक टुकुचेमा यो सँगै भदौमा मात्रै 4 कालीगण्डकी नदी कटान भइसकेको छ। कालीगण्डकीको शाखा नदीमा पानीको बहाव उच्च हुँदा टुकुचे गाउँ संरक्षणको लागि लगाइएको तटबन्ध तथा ग्याविन वाल पनि भत्काएर नदीको धार गाउँतर्फ पुगेको थासाङ एकका वडाध्यक्ष सुरेश थकालीले जानकारी दिनुभयो। उहाँका अनुसार गैरातीको कालीगण्डकी नदीको बाढीले टुकुची गाउँ नजिकै रहेको स्याउ भण्डारण गर्ने चिस्यान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा निर्मित फोहोर सङ्कलन गर्ने पूर्वाधार डुबानमा परेका छन्। गैरातीदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडक खण्ड अवरुद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका 5 भुकाहा खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार हिमाली गाउँपालिका 7 बादुर जगन्नाथ गाउँपालिका 5 माथिबाट आएको पहिरोले सडक खण्ड अवरुद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गत बाधुमा आएको पहिरो पीएस कन्स्ट्रक्सनको जेसीबी प्रयोग गरी हटाएर खुलाइए पनि जगन्नाथको भुकाहा खोलामा पनि पहिरो खस्ता सडक अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो। बैतडीको झुलाघाट नाकामा रहेको देखेको नेपाल भारत ऐतिहासिक झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ। आजभन्दा झण्डै 150 वर्ष अगाडि इस्ट इन्डिया कम्पनी सरकारले निर्माण गरेको झोलुङ्गे पुल समयमै जीर्णेदार हुन नसक्दा जीर्ण अवस्थामा पुगेको हो। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
3: पुलको नेपालतर्फको भागमा रहेका काठका पाता कुहिँदै गएका छन् भने फलामका रड तथा लकहरूमा खिया लाग्दै गएको छ। पुलको नियमित मर्मत सम्भार नहुँदा यसको अवस्था थप कमजोर बन्दै गएको स्थानीय व्यवसायीहरू बताउँछन्।
4: मेरो नाम धनबहादुर बोहरा नै अवस्थामा छ भन्नु पर्यो। अब त्यो खिया लागेकै छ, ताक्ताहरू पनि लगभग भित्रबाट कुन लागेका छन्। तत्काल मर्मत त गर्नै पर्ने देखिन्छ, त्यो अब दीर्घकालीन हुँदैन, अब त्यो काम चलाउ मात्र भएको छ।
5: हल्का हल्का तिन चार ठाउँमा त्यो नट बोल्ट
3: जुलाघाटमा रहेको एकमात्र झोलुङ्गे पुलको तत्काल मर्मत सम्भार गर्नुपर्ने उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खेमानन्द भट्टको माग छ। साथै दीर्घकालीन समाधानका लागि मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने उहाँको भनाइ छ।
6: एकदम नयाँ सरकार बन्दैछ, तपाईँमा अब सबै पहल गरिदिए हुन्थ्यो र अहिले अब त्यो खालि हिटकल्या मात्रै हुने हो। तपाईँ पुलको द्वारा अब जो पहाडी जिल्लामा पड्ने जो प्रभाव छ तपाईँको बारेमा अवगति छ। मोटरेबल पुल जोडिदिए एकदम आर्थिक एकदम निकै हुन्थ्यो पहाडी जिल्ला।
3: यता बैतडीका प्रमुख जिल्ला अधिकारी मिना अर्यालको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले जीर्ण बन्दै गएको झोलुङ्गे पुलको निरीक्षण गरेको छ। पुलको अवस्था तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेकाले मर्मतका लागि माथिल्लो निकायमा पहल भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो।
7: जी हिसाबलाई कुरा गरेका थिए, अलिकति के छ भनेको अहिले चाहिँ हामीले गर्ने भन्नुभएको छ। हिसाबलाई एकदम जीर्ण छ हजुर, होइन त्यो तुरन्तै बनाउनु पर्नेछ। कुन दिन एक्सिडेन्ट हुन्छ भने छ, काठहरू भित्रभित्र अब कुहिरहेछ के त्यो
3: जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको तत्काल मर्मत सँगै दुई देश बीचको व्यापारिक तथा आवत जावतको प्रमुख नाका झुलाघाटमा मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने स्थानीयको माग छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: रिपोर्टपछि बाँकी समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणको लागि संघ प्रदेश र स्थानीय तहसहित सबै सरकार भएका निकायबीच सहकारी आवश्यक रहेको बताउनु भएको छ। मानव बेचबिखन विरुद्धको 20 राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानव सभ्यताकै कलङ्कको रूपमा रहेको बताउँदै यो संगठित अपराधको रूपमा विश्वभर फैलिरहेकाले यसलाई रोक्न सरकार भएका निकायबीच सहकारी र समन्वय आवश्यक पर्ने बताउनुभयो। प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने नाराको साथ आज उक्त दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसार पसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताउनुभयो। उहाँले मानव बेचबिखन तथा ओसार पसारको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप नीतिगत तथा संस्थागत सुधार गर्दै आएको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, युवा, कामदार तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐन 2028 दफा 19 दिएको अधिकार प्रयोग गरी वृत्ति मार्गदर्शन सेवा सञ्चालन निर्देशिका 2083 जारी गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव चुडामणि पौडेलद्वारा प्रमाणित निर्देशिकाले विद्यालयमा कक्षा 8 वा सोभन्दा माथि अध्ययनरत विद्यार्थी, युवा, कामदार र वैदेशिक रोजगारी बाट फर्किएका व्यक्तिलाई लक्षित वर्गको रूपमा परिभाषित गरेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
8: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
9: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
8: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
9: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
8: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
9: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
8: सेवा सुचारु गर्नका लागि *14# हेस डायल गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि बाँकी समाचार। कास्कीको माछा पुछ्रे गाउँपालिका वडा नम्बर 1 निर्माणाधीन सुपर सेती हाइड्रो पावरको बाटो खन्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा 2 कामदारको मृत्यु भएको छ। धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर 8 घर भएका 26 आयुष राई र खोटाङको कोपिलास गाउँपालिका वडा नम्बर 1 घर भएका 27 किसान राईको उपचारको क्रममा मृत्यु भएको हो। दुवैलाई चिकित्सकले 1:15 बजेतिर मृत घोषणा गरेका हुन्। आज बिहान 11 बजेतिर खसेको पहिरोमा परि सोही हाइड्रोमा काम गर्ने उहाँहरू घाइते हुनु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 4 वर्षभन्दा लामो समयदेखि जारी युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप आफ्ना विशेष दूत स्टिप वेटकफ र जेरेड कुस्नरलाई मस्को र केव पठाउने घोषणा गर्नुभएको छ। ट्रम्पका अनुसार दुवै वार्ताकारले शान्ति सम्झौताको सम्भावना खोज्नेछन् र युद्ध अन्त्य गर्ने प्रस्ताव समेत लिएर जानेछन्। उहाँहरूले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र केवमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने बताइएको छ। युक्रेनका एक वरिष्ठ अधिकारीका अनुसार वेटकफ र कुस्नर भोलि केव पुग्नुहुनेछ, तर क्रेमलिनले उहाँहरूको भ्रमणबारे तत्कालै कुनै टिप्पणी गर्नुभएको छैन। ट्रम्पले आफूले पठाएका दुवै वार्ताकारले यसअघि गाजा र इरानमाथि युद्ध विराम वार्तामा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले शान्ति स्थापनाको लागि आफ्नो प्रशासनसँग स्पष्ट योजना रहेको दावी गर्नुभयो। अमेरिकी कूटनीतिक प्रयास भइरहेको बेला रुस र युक्रेन बीच लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भने तीव्र बनेका छन्। पछिल्लो आक्रमणको कारण सर्वसाधारणको मृत्यु र घाइते हुने क्रम पनि बढिरहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। भोटेकोसी बाढीको 11 दिनमा माथिल्लो त्रिशुली 1 को टनेलबाट 1 चिनिया नागरिक र नुवाकोटको बेत्रावतीबाट 64 वर्षीय महिलाको जीवितै उद्धार। बाढीपछि फेला परेका 1344 वटा शव मध्ये 1030 शव सुरक्षित रूपमा व्यवस्थापन। बाढी प्रभावितको लागि आर्थिक सहयोग जुट्ने क्रम जारी। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब रुपियाँ भन्दा बढी संकलन र रुस युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप आफ्ना विशेष दूतलाई मस्को र केव पठाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
11: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

यी रेडियो नेपाल हो, दनुवारी भाषा समाचार भेषबहादुर दनुवारबाटै सुन। प्रधानमन्त्री बालेन्द्र शाहक मानिस बेचलर अंश मानव आनलाई पठाएर मुक्त समाज बनाइलाई लागि सङ्घ प्रदेश तथा स्थानीय तह सङ्घीय सभ्य सरकार अक्ल निकाय बीच मिलेको साहिला अनुसार ग्रहलाई बाजल छट मानस बेचबिखन विरुद्धक 20 राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहक मानस बेचलर मानसिक सभ्यता नै कलङ्कको रूपमा रहला बाजेको उही सङ्गठनको रूपमा संसार भ फैलिरहला एकरका लागि रोकेलाई सरकार अक्ल निकाय बीच मिलेको तसु सम्मानय चाइलर पढा उल्लेख गर्दा लचट प्राविधिक सही प्रयोग तसु सजगता मानस बेचबिखन रहित राष्ट्र बनाइलामा एकबद्धता बाजला नारक साथ आज दिवस मनाइदिन चट प्रधानमन्त्री शाह प्राविधिक विकास सँगै मानस बेचलर अंशु आनला पठाला प्रकृति प्रविधि स्वरूप तसु गन्तव्यमा समेत फेर अवस्था आइरहला बाजल चट प्रधानमन्त्री शाहक अनुसार मानस बेचबिखन अंशु आनला पठाला रोकाइला एन 2064 लागि पार्लियामेन्ट प्रोटोकल अनुकूल अक्ल करिकु फेरेलाई कला विधेयक संसदमा दर्ता गर्न छट यस निकै प्रधानमन्त्री बालेन्द्र शाह मिल्न राष्ट्रसङ्घ 81 महासभामा सहभागी अकेला अमेरिका जैल अक्ल छट प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलक नेतृत्व कटी राष्ट्रसङ्घक महासभामा जैल अक्ल सूचना अंश संचार मन्त्री डाक्टर विक्रम तिमलाई जानकारी दिल अक्ल हो ओक्लिक अनुसार महासभामा नेपाल तर्फबाट धेरै नै धारणा भिन्न भिन्नै तहमा कुराकानी त सुपरामर्श भइरहेको छट अमेरिका न्युयोर्क ठक राष्ट्रसङ्घको मुख्यालयमा अक्ल महासभामा नेपालक प्रतिनिधि कर्टी ओक सम्बोधन गरिरहेको छट प्रधानमन्त्री शाहसँगै परराष्ट्र मन्त्री शिशिर खनाल समेत उपस्तर भ्रमणमा सहभागी अखे लाग्ला छट शिक्षा अंशु खेलकुद मन्त्रालय विद्यार्थी बढ्ने कामदारा अंशु विदेशको रोजगारीबाट फर्कल मानिसलाई लक्षित गरेको वित्तीय मार्ग निर्देशका सेवा चालकलाई कलखल छट शिक्षा ऐन 2028 दफा 19 क दिल अधिकार प्रयोग गरेको वित्तीय मार्ग निर्देशका सेवा चालकलाई निर्देशका 2083 जारी गर्न मन्त्रालय जनाएको छट मन्त्रालय सचिव चुडामणी पौडेलबाट प्रमाणित निर्देशका विद्यालयमा कक्षा 8 वा उएभन्दा उप्र पढेर विद्यार्थी बढ्ने कामदार तसु विदेशमा रहला रोजगारीबाट फर्कल मानिसलाई लक्षित वर्गमा रूपमा परिभाषित गर्न र छट उयो लक्का रुचि खुबी क्षमता अन्छु बल्लो पक्ष पहिचान गरेको उपयुक्त वृत्ति विकल्प छान्नमा प्रयोग गर्ला व्यवस्था निर्देशिकामा कलर छट स्नातक अन्छु स्नातक तहमा पढेर विद्यार्थी लागि समेत उयो लक्क पढेर कर्ला विषय रुचि व्यक्तिगत क्षमता अन्छु दक्षता मूल्याङ्कनको आधारमा रोजगारी तसु स्वरोजगार अवसर अन्छु सम्भावनाबारे मार्गनिर्देशन तसु परामर्श दिएला कर्ला निर्देशिकामा उल्लेख कलर छट उपरोक्त त्रिशुली एक कर्णक आयोजनाबाट एकैजना चिनियाक नागरिक जीवितै उद्धार गरेर छट नेपाली सेना तसु कोरियाक डिजास्टर टोलीलक आज दिनखनि 1:20 आयोजनक अडिट चार टनेबाट चिनिया नागरिक उद्धार गर्ला नेपाली सेनाको जनाएर छट जैल भदौ 10 रसुवाक बटेको सिलहरीमा जैल बर्के 12 कारण उही आयोजनामा बर्के नाश पुग्ला छट यसनिकै सँगै बटेको सिलहरीमा जैल 12 फसला विदुर नगरपालिका 10 बेतावतीबाट दिनखनि सशस्त्र पुलिसक 19 गुल्मबाटै बार प्रभावित क्षेत्रमा सशस्त्र पुलिसक निरीक्षक सुमन विकक नेतृत्वमा रहला 64 श्रेष्ठलाई उयो घरमा चौथा तलाबाट उद्धार गर्ला हो उयो गुल्मा पुलिस नायब उपेक्षक वीरेन्द्र रावतक अनुसार बारमा फस्ल घरमा रहला सामग्री हटाएर बेला महिलाको आवाज सुन्न पाछ उयो लगाथे उद्धार गर्ला हो ओख्रिक थप उपचार कार्यालयलाई काठमाडौँ ल्याला रहेछ पृथ्वी राजमार्ग कृष्ण भीरमा बाट भाषला पाछु काठमाडौँ उपत्यकामा अख्ला ग्यासक अभावलाई हटाएलाई उद्योग लागि सक्रिय अख्ल रछट उयो लखकलाई नेपाल आयल निगमक उपत्यका बाहिर बोटलिङ गरेको सिलिन्डर ल्याएर अनुमति दिला पाछु उयो अनुसार उद्योगी लखक लाग्ल रछट नेपाल एलपी ग्यास उद्योग सङ्घ अध्यक्ष दिवान चन्द अख्निक अध्यक्ष शिव घिमिरे पैडेक अध्यक्ष गोकुल भण्डारी सदस्य विमल कालाखेती लगायतक मकनपुर ट्रक व्यवसायी सँगै कुराकानी गरेको पाठ्यालयलाई सजिलो बनाएलाई लाग्ल रछट नेपाल ग्यासक चालनलाई रहला अक्ल भण्डारी अनुसारक उयो उद्योगक सिलिन्डर चितवनमा रहला नेपाल ग्यास गण्डकीमा बोटलिङ कार्यालय काम भएर छट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड खाना पकाएला ग्यास आनलाई लागि सजिलो बनाएको धेरै नै निजी ग्यास कम्पनीसँग मिलेको कटी आफ्नै एसटिटिसी सिलिन्डरमा ग्यास भरेलाई सुरुवात गर्ला छट बागमती प्रदेश सरकार खेटौँडा काठमाडौँ आइले जहिले सजिलो बनाएला भीमफेदी कोगटे इपा सिस्नेरी बाट लागि वैकल्पिक बाटको रूपमा चलाएर ल्यायालय प्रक्रिया अघि बढाएला छट पृथ्वी राजमार्ग अन्तर्गत धादिङ कृष्णभिरमा पहिराको कारण यातायात प्रभावित अक्ल पाछु वैकल्पिक बाटक चाइल अवस्था बढ्लासँगै प्रदेश सरकारको उही बाटक चाइल मर्मत अंश स्थान गरेको चलाइलामा ल्यायालय तयारी गर्ला हो मुख्यमन्त्री किरण थापा मगरक मुख्य बाट धेरै डिठाला अवरोध कारण हेटौँडा काठमाडौँ आयला जैल लागि प्रभावित हकला समस्या मनेक कार्यलाई वैकल्पिक बाटलाई प्राथमिकता धरेको जानकारी दिला छट मुख्यमन्त्री थापा भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसी मन्त्रालय सचिव ईश्वर चन्द्र मरट्टा तसु
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा सँगै टोली बिहिबार भीमफेदी कोगटे इपा सिस्नेरी बाटखण्डमा स्थलगढ डिठाला कलर छ। हिमालयन राइडर्स सोसाइटी हेटौँडाको भटकुसीमा आएर बाह्र कान रसुवा नुवाकोट धादिङ लगायत ठाउँमा ज्यान गुमाला मानस लखलाई आत्मक चिर शान्ति कामना गर्दै आज हेटौँडामा शान्ति र्याली गर्न छ। संस्था पाँचौँ साधारण सभा समेतको अवसर पारेको हेटौँडा उपमहानगरपालिका चार ठाउँ भुवनेश्वर पशुपति मन्दिरबाट सुरु अग्ला शान्ति र्याली फोरेस्ट गेट मेन रोड बुद्ध चोक नगरपालिका रोड मनोकामना चोक भैरव रोड रकेको फेरि भुवनेश्वरी पशुपति मन्दिर पुगेको सभामा फेर्ला रखला छ। प्राकृतिक विपदमा परेको मर्लखा हक्ला मानस आत्मा चिर शान्ति खजाला लख चाँडसुको स्वास्थ्य लाभ साथै सम्पर्कविहीन हक्ला मानसक सकुशल परिवारसँग मिल्न कामना गर्दै शान्ति र्याली आयोजना गर्ला हिमालयन राइडर्स सोसाइटीको अध्यक्ष राजु थापामा गएर जानकारी दिलाएर छ। भोटेको सिलहरीमा आइला बारमा परेको हेराटी रहला मानसक लागि पहिचान लागि नेपाल पुलिस डिएनएन जाँच नमुना लिएर नुवाकोटमा जम्मा कला केन्द्रमा ल्याएर छ। यी आगो नमुना दिएर पीडित परिवारका सदस्य र स्वतु नुवाकोटबाट काठमाडौँ आएपर्ला बाध्यता रहलामा बार परिच्छेद पीडित लोखे परिवार सजिलो बनाएर विदुरमा नमुना जम्मा कला केन्द्र चलाएलामा ल्याएर नेपाल पुलिस अस्पताल पुलिस नायब महानिरीक्षक दामोदर पौडेलाई जानकारी दिएर छ। ओखरीको अनुसार डिएनए जाँचक लागि बाबेक मायक दाजु बाहेक दाया बहिनी अन्छु छोरा टेलखक मध्ये जुनकै एकजनासँग नमुना जम्मा गरेलाई रचट बारमा हेराला मानसक परिवार तर्फबाट नमुना दिएलाई मानसक दुईवटा फोटोसँगै परिचय खुल्ला सरकारी कागजात चाला पर्छ भने छ्याबा छ्याबेको हकमा जन्मलाई दर्ता अन्छु स्कुलमा पढ्ला कुन परिचय पत्र राख्नेमा हकला जिल्ला पुलिस कार्यालय नुवाकोट मुख्य अन्छु पुलिस उपरीक्षक विपिन रेग्मी जानकारी दिएर छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ गजुरी गाउँपालिका तीन ठाउँमा परेवा भीर बाटे खण्डमा बनाएर यी भदौ 20 गते शनिबार 12 घण्टा सवारी आइलाजलाई लागि सभ्य रूपमा बन्द गर्न छ। जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी सूचनामा यी भदौ 20 गते शनिबार बिहान 6 बजेदेखि बिहारको 6 बजेसम्म उही बाटखण्डमा एम्बुलेन्स तछु लास बोक्ला सवारी बाबेक एकक अन्य सभ्य सवारी साधन चलाएर रोक लगाएर हो। यी भदौ 10 भटेकोसीसँगै त्रिशुलीलालीमा आएर 12 कान परेवा भीर ठाउँ पृथ्वी राजमार्गमा नास पुग्ला पासु अख्ने उही बाटखण्डबाट एकतर्फक रूपमा सवारी चलाएलामा अखिको आइलर छ। 12 कारण धादिङ बेनीघाट रोडङ गाउँपालिका 7 कृष्णभीरमा सेभ्य रूपमा बाटो रोकन्दै लख रहेछ भने बेनीघाट 10 जवाङ लरी तसु थाक्रे 2 कमेरी भीरमा एकतर्फी बाट चलाएलामा रहला रहेछ। रसुवा भोटिकसिलहरूमा आएर बार पाँचो राहत अन्छु उद्धार काम लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने सङ्ख्या तसु पैसो निरन्तर बढिरहेछ। बार पाँचो उद्धारका लागि सरकार बार आएर दिन अन्छु भदौ 10 गते नै उही कोषमा पैसो योगदान गरेलाई सार्वजनिक आह्वान गर्दछ। ओस्नेको कोषमा दिनदिनै औसत 60 करोड रुपियाँभन्दा धेरै पैसा जम्मा भइरहेको अर्थ मन्त्रालय जनाएर छ। मन्त्रालयका अनुसार अख्निसम्म उही कोषमा 11,55,56,971 रुपियाँ जम्मा अखलर छ। यी पैसा विदेशबाट डलर खातामा पैसो पाइला पैसो सहितक हो। सरकारको यी आगो कोषमा जम्मा अखला ₹1,12,00,000 लागि निकासा गरिसिदलर छ। 9 वाणिज्य ब्याङ्कका ₹8,25,15,518 तसु हिमालयन ब्याङ्क तसु लक्ष्मी सामुदायिक ब्याङ्कमा रहल डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा अखला कार्यालय जनाएर छ। भोटेकोसी बार पाछु परार 1,344 मध्ये 1,030 लाख सुरक्षित रूपमा माटमुनि व्यवस्थापन कला छ। फेला पर्ला लासक पहिचानलाई डिएनए नमुना जम्मा गर्न लगायतका चाल्य प्रक्रिया पुरा गरेको अख्निसम्म 222 महिला 355 पुरुष तसु 453 संवेदनशील अवस्थाको पहिचान नैकुल्ला लास व्यवस्थामा कर्ण पुलिस जनाएर छ। लास पहिचानका लागि मर्लखक 1,260 तसु आफ्नै 1,012 डिएनए नमुना जम्मा कर्ण केन्द्रीय पुलिस प्रवक्ता अभिनारायण काफले जानकारी दिएर छ। ओखरीको अनुसार डिएनए लगायतका चाल विवरण जम्मा कर्ण पाछु पहिचान नयाँकला अन्छु व्यवसायी लास व्यवस्थापन पहिलो फेर्ल निर्देशिका 2083 बमजिम उयो लास जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन कर्ण हो। पहिचान नयाँकला 1,270 लास विवरण नेपाल पुस्तक वेबसाइटमा अपलोड कलर छ। नुवाकोट विदुर नगरपालिका ठाउँ देवीघाटमा रहला लरी दादी लरीमा 60 मिटर लामो एक्रो पुल जोडेर काम सुरु अख्ला छ। जहिले भदौ 10 गते र सोक भटेको लरीमा अहिले बर्खे 12 कारण दादी लरीमा रहला पक्की पुल बग्ला पाछु उही क्षेत्र यातायात सम्पर्क सभ्य रूपमा विच्छेद अख्लर छ। भत्कलक बाट तसु पुलक कारण स्थानीय आवागमन तसु ढुवानीमा पर्ला समस्यालाई ध्यानमा धरेको नेपाली सेनाको पुल जोड्न नेतृत्व लिएर छ। बनाला लायक चाहिँ पर्ला सामग्री व्यवस्थापन सेना स्वयं कर्ला रहेछ भने प्राविधिक अंश बनाला सम्बन्धी सभ्य काम पनि सेना नै टोली लखक गरिरहला छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आज एक सूचना जारी गर्दै महाकाली तटीय क्षेत्र मानिसलाई सतर्क राख्नलाई सुरक्षित रहेलाई आग्रह गर्दछ। दार्चुलक अभिमाल गाउँपालिका एक भट्टारक ठाउँ चौलानी लरीमा उप्रबाट आएर पहिरा कारण
लरी आर थुन्न त सु पहिला आएला क्रम जारी रहला पुरै थुनि सक्ल प्रशासन कार्यालयको अनुरोध गर्ल हौ। जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत धर्माजा उपाध्यायबाट जारी सूचनामा उही सम्बन्धी घटना घटनामा अंश उद्धारक चाहिला पर्ला नेपाल पुलिसक सशस्त्र पुलिसक त सु जिल्ला प्रशासन कार्यालय सम्पर्कमा धेरैलाई अनुरोध गरेर छ। आजलाई धनवारी भाषाको समाचार सिद्धलेख हस्त शिवा ढोकरिनु।

नमस्कार। कार्यक्रम संगीतमालाको फर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम संगीतमालाको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट हजुर कार्यक्रम संगीत माला प्रत्येक शनिबार यसै समयमा करिब 4 बजेसम्म यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट र हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 MHz पनि सुनिरहनु भएको छ। कार्यक्रम संगीत मालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ। कार्यक्रम संगीत मालाको शुभारम्भ गर्दैछौँ देशभक्तिपूर्ण गीतबाट। शिशिर योगी र सिन्धु मल्लको स्वर, गणेश बिसनको रचना रहेको छ, गोविन्द आचार्यको संगीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइनका माध्यमबाट पनि सुनिरहनु भएको छ। अब राख्दैछौ निकै चर्चामा रहेको र सुरेश लामा र सुषमा थापाको सुर, विष्णु भण्डारीको रचना रहेको छ, सरोज पोखरेलको संगीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ, अनलाइनका माध्यमबाट पनि सुनिरहनु भएको छ र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। अब राख्दैछौ समीक्षा अधिकारीको स्वर, सन्तोष सरगम अधिकारीको रचना रहेको छ, सरोज पोखरेलको संगीत हो।

कार्यक्रम सङ्गीतमालामा हामी निकै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। हामी बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट कार्यक्रम सङ्गीतमालामा छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। अब राख्दैछौँ निकै चर्चामा रहेको गीत, अर्जुन सापकोटा र प्रिया भण्डारीको स्वर रहेको छ। सन्तोष सापकोटाको रचना हो अर्जुन सापकोटाको सङ्गीत।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। अब राख्दैछौ गणेश अधिकारी र देवी घरती मगरको स्वर। गणेश अधिकारीको रचना र संगीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.1 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। एकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। आजलाई कार्यक्रम संगीतमालाको निर्धारित समय सकिने लागेको छ। अन्तमा महेन्द्र विक र सुभ सञ्जालको स्वर जोहन बमको रचना र संगीतमा रहेको गीत यहाँका माझमा छोड्दै आजलाई कार्यक्रम संगीतमालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम संचालक रमेश भट्ट विदा माग्छु। नमस्कार।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। रसुवाको भुटेको सिन्नदीमा भीषण बाढी आएको 11 दिनमा आज नुवाकोटको बेत्रावती बजार स्थित आनन्द श्रेष्ठको घरबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठको उद्धार गरिएको छ। नुवाकोट विदुर दोस्की श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर सुमन विखको कमान्ड टोलीले उद्धार गरेको हो। श्रेष्ठ अचेत अवस्थामा भेटिनु भएको हो। उद्धारपछि थप उपचारको लागि उहाँलाई काठमाडौँ ल्याइँदैछ। यसै गरी आजै भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको कारण प्रभावित 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 4 टनेलबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार गरिएको छ। बाढी आएको 11 दिनमा नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले उहाँलाई उद्धार गरेको हो। उद्धार गरिएका चिनिया नागरिकलाई प्राथमिक उपचार पश्चात थप स्वास्थ्य उपचार तथा हेरचाहको लागि नुवाकोटको त्रिशुली स्थित नेपाली सेनाको मैथिल ब्यारेक लगिएको छ। रसुवास्थित भोटेकोशी नदीमा भदौ 10 गति आएको विनाशकारी बाढीमा परिमृत्यु भएका मध्ये हालसम्म 1344 जनाको शव फेला परेको छ। 4898 जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 52 बालक, 33 बालिका, 269 महिला, 489 पुरुष तथा 501 वटा शव चिन्न नसकिने अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले जानकारी दिनुभयो। यसै गरी भोटेकोशी बाढीपछि फेला परेका 1344 शवमध्ये 1030 वटा शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानको लागि डिएनए नमुना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरुष र 453 संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानको लागि मृतकका 1260 र आफन्तका 1012 वटा डिएनए नमुना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार डिएनए लगायत आवश्यक विवरण संकलन पश्चात पहिचान नभएका तथा व्यवहारिष्य शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 बमोजिम 30 शव जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। यसै गरी भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानको लागि नेपाल प्रहरीले डिएनए परीक्षणको नमुना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ। यसअघि नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ आउनुपर्ने बाध्यता रहेकोमा बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमुना संकलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीमा परेर दिवंगत भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमुना लिएर परीक्षण पश्चात पहिचानमा सहयोग पुग्ने विश्वास लिएको छ। रसुवाका बाढी प्रभावितको लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11,05,56,26,000 रुपियाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रुपियाँ बाढी प्रभावित क्षेत्रको लागि निकासा गरिसकेको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीको बहापछि नुवाकोटको 4 स्थानका बस्ती उच्च जोखिममा परेका छन्। त्रिशुली नदीको बहा परिवर्तन सहित पटक पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती बस्ती जोखिममा परेका हुन्। जिल्लाको पश्चिमतर्फ रहेको तार्केश्वर गाउँपालिका 4 को दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार 100 भन्दा बढी घरधुरी बसोबास गर्दै आएको दर्शनटार सहित आसपासका बस्ती जोखिममा परेको हो। हालैको बाढीबाट विदुर नगरपालिका 1 को बान्द्रे वडा नम्बर 4 स्थित बस पार्क, बेलकोटगढी नगरपालिका 7 स्थित 26 एको बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको नुवाकोट जिल्ला प्रशासनले जनाएको छ। नदीको कटान निरन्तर भइरहेको स्थानमा बस्ती तत्कालै खाली गरेर उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागि सम्बन्धित पालिकालाई ध्यानाकर्षण गराएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक रेग्मीले जानकारी दिनुभयो। कालीगण्डकी नदी कटानको कारण मुस्ताङको थासाङ गाउँपालिका 1 टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्चा हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च जोखिममा परेको हो। थासाङ 1 टुकुचेमा यो सँगै भदौमा मात्रै 4 पटक कालीगण्डकी नदी कटान भइसकेको छ। कालीगण्डकीको शाखा नदीमा पानीको बहाव उच्च हुँदा टुकुचे गाउँ संरक्षणको लागि लगाइएको तटबन्ध तथा ग्याबिन वाल पनि भत्काएर नदीको धार गाउँतर्फ पुगेको थासाङ एकका वडाध्यक्ष सुरेश थकालीले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणको लागि सङ्घ प्रदेश र स्थानीय तहसहित सबै सरकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। मानव बेचबिखन विरुद्धको 20 राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानव सभ्यताकै कलङ्कको रूपमा रहेको बताउँदै यो संगठित अपराधको रूपमा विश्वभर फैलिरहेकाले यसलाई रोक्न सरकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभयो। प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने नाराको साथ आज दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसार पसारको प्रविधि प्रकृति स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 4 वर्षभन्दा लामो समयदेखि जारी युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप आफ्ना विशेष दूत स्टिभ वेटकफ र जेरेड कुसनरलाई मस्को र किए पठाउने घोषणा गर्नुभएको छ। ट्रम्पका अनुसार दुवै वार्ताकारले शान्ति सम्झौताको सम्भावना खोज्नेछन् र युद्ध अन्त्य गर्ने प्रस्ताव समेत लिएर जानेछन्। उहाँहरूले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र कियेभमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने बताइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नमस्कार, हामी रेडियो नेपालको यो विशेष प्रस्तुतिमा निरन्तर तपाईँका माझमा उपस्थित भइरहेका छौँ र अहिले यहाँले सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट। भोटे कोशी बाढीको आज पनि 11 दिन भइसकेको छ। यति बेला गरिरहेका उद्धारका बारेमा निरन्तर तपाईँका माझमा उपस्थित भइरहँदाखेरि अहिलेको यो बसाइमा हामी छौँ। प्रविधि संयोजनमा मिनर्भा बज्राचार्य, अनि हामीलाई टेलिफोन गरी साथ दिनुहुने रमेश भट्ट र विद्या चौधरी, अनि तपाईँहरूका साथमा जानकारी गराउनका लागि अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल उपस्थित भइरहेका छौँ। अर्जुनजी, हामी निरन्तर पछिल्लो अपडेटमा छौँ, कति बेला के भेटिन्छ अथवा के गर्न सकिन्छ भनेर हामी पनि जनताका साथ साथमा उपस्थित भइरहँदाखेरि अहिले पछिल्लो अवधिमा आज भोटेकोसी बाढीको पनि 11 दिन भइसकेको छ। 11 दिनमा पनि केही आशाका दियोहरू जागेको हामीले महसुस गरेका छौँ। आज उद्धार 2 भएको अवस्था छ।
2: हजुर, पक्कै पनि यो खोज उद्धारका क्रममा लागिरहेको अवस्था छ। हामी रेडियो नेपाल मार्फत यो पछिल्लो अवस्थामा खोज उद्धारलाई दिएको जुन चाहिँ जोड छ, त्यसमा के भइरहेको छ, पछिल्लो अवस्था के छ, खोज उद्धारमा के प्राप्त भएको छ, कस्तो खालको उपलब्धि प्राप्त भइरहेको छ, अनि त्यसपछि खोज उद्धारसँगै प्रभावित व्यक्तिहरूलाई कसरी राख्ने व्यवस्था गरिएको छ, सँगै जुन आश्रय स्थलमा भइरहेको चाहिँ बसाइ व्यवस्थापन मनोपरामर्शदेखि लिएर पछिल्लो अवस्थाका बारेमा रेडियो नेपाल तपाईँहरूको साथी संसार प्रभावका क्रममा पछिल्लो अवस्थाबारे हामी जानकारी गराइरहेका छौँ। खुसीको खबर, यो खोज उद्धार आज 11 दिनसम्म चलिराख्दाखेरि आज मात्रै 11 दिनका दिन नुवाकोटमा चाहिँ एक घरबाट एक महिलालाई, जो चाहिँ 64 वर्षीय एक महिला बेत्रौती बजारबाट चाहिँ चन्द्रिका श्रेष्ठलाई चाहिँ उद्धार गर्न सफल भएको छ, उद्धार कर्मीहरूले सफल हुनुभएको छ। यस्तै गरेर यो अप्पर त्रिशुली एबाट चाहिँ चिनिया नागरिक उद्धार भएका छन्। यो आयोजनाको अडिट टनल 4 उद्धार गरिएको हो। यसै गरेर चाहिँ अब हिजो मात्र 10 दिन चाहिँ दिनमा चाहिँ माथिल्लो त्रिशुलीबाट चाहिँ 3A 2 सञ्जय शाह र कबीर महर्जनलाई चाहिँ उद्धार गरिएको छ। यसले चाहिँ पछिल्लो समय पनि आशाका दियो, यो खोज मिसिङ भइरहेका हराइरहेका व्यक्तिहरूको खोजीमा केही आशाको सङ्केत मिलेको छ। हामी यो जुन खोज उद्धारमा खट्नु भएको छ उहाँहरूले चाहिँ निरन्तर यो उद्धारलाई चाहिँ जोड दिँदै गर्दाखेरि यो उपलब्धि भएको छ। हामी पछिल्लो अवस्थाको बारेमा जानकारी गराइराख्दाखेरि हामीले टेलिफोन सम्पर्कमा आउनुभएको छ खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारी। समीर सर, यहाँलाई यो प्रत्यक्ष प्रसारणमा हार्दिक स्वागत छ।
3: हजुर, नमस्कार, धन्यवाद।
2: हजुर, सरसँग चाहिँ निरन्तर यो स्वास्थ्य
3: मन्त्रालयको नाम
2: हजुर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय हजुर। यहाँले चाहिँ यहाँहरू यो मन्त्रालय पनि यो पछिल्लो स्वास्थ्य अवस्था अनि विभिन्न आश्रय स्थलमा चाहिँ मनोपरामर्शका कुराहरूदेखि लिएर अब आगामी दिनमा यो खोज उद्धारपछि त्यहाँ चाहिँ आउन सक्ने समस्याहरू, जुन स्वास्थ्य समस्याहरू छन्, यसमा सजग भएर त्यसमा चाहिँ लागिरहेको छ। पछिल्लो समय चाहिँ स्वास्थ्य मन्त्रालय भनौँ, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले के तयारी गरिरहेको छ यो आश्रय स्थलहरूको स्वास्थ्य अवस्था अनि त्यहाँ मनोपरामर्शको क्षेत्रमा के तयारी गरिरहेको छ, यो बारेमा अलिकति जानकारी गराइदिनुहोस् न प्रताकज्यू।
3: अहिले हामीले जुन भदौ 10 जुन अवस्था रसुवा नुवाकोट लगायत त्यो तटीय क्षेत्रमा बसोबास गर्नुहुने व्यक्तिहरूले अथवा त्यहाँ काम गर्नुहुने व्यक्तिहरूले भोग्नुभयो, त्यसपछि उहाँहरूको अस्थायी बसोबास अथवा आफ्नो आफन्तहरूलाई चोट लागेको, गुमाएको लगायत विषयले जे जति स्वास्थ्यमा पर्न सक्ने शारीरिक मानसिक स्वास्थ्य समस्याहरू हुन्छन् त्यसलाई केन्द्रमा राखेर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10 घाइतेहरूको उपचार व्यवस्थापन, उहाँहरूलाई अरू नियमित स्वास्थ्य सेवाको व्यवस्थापन, लगायतका कुराहरूमा काम गरेर त्यसपछि अब अस्थायी आवासमा बसोबास गर्ने लगायत सबैलाई पर्न सक्ने शारीरिक मानसिक स्वास्थ्यका समस्याहरूलाई पूर्वानुमान गरेर त्यसै अनुसार व्यवस्थापन गरेर निगरानी प्रणाली या प्रतिकार्य प्रणालीलाई सुस्त दुरुस्त बनाएर फिल्डमा चिकित्सकहरू पठाउने स्वास्थ्य कर्मीहरू पठाउने कामहरू गरेको छ। अहिले कुरा गरिरहँदा हामीले 125 जति मनोसामाजिक परामर्शदाता फिल्डमा खटाइसकेका छौँ। त्यस्तै गरी विभिन्न टोली गरेर 200 बढी चिकित्सक स्वास्थ्य कर्मीहरूको टोली हामीले फिल्डमा परिचालन गरिसकेका छौँ। हामी त्यहाँ कुनै पनि किसिमको थप अर्को प्रकोप अर्को स्वास्थ्य समस्या नहोस् भन्नेतर्फ सजग छौँ। मानिसहरूलाई पर्न सक्ने स्वास्थ्यका अब जसले नियमित औषधि खाइराख्नु भएको थियो सुत्केरी गर्भवती महिलाहरू ज्येष्ठ नागरिकहरू जुन विशेष वर्गहरू हुन्छ उहाँहरूलाई पनि केन्द्रमा राखेर औषधि आपूर्ति गर्ने उपचार व्यवस्थापन गर्ने लगायत कुनै आवश्यकरण गर्दाखेरि कुनै रोगहरू भइहाल्छन् कि भनेर त्यसको समयमा पहिचान गर्ने लगायतका काममा केन्द्रित भएर काम गर्दै रहेको अवस्था छ गर्दैछौँ।
2: हजुर डाक्टर साहब, अब यहाँहरूले यो मन्त्रालय समग्र यो पछिल्लो अवस्थाको बारेमा सचेत छ। सरकारले चाहिँ समुद्र संयन्त्रहरू चाहिँ सम्पूर्ण संयन्त्रहरू चाहिँ त्यहाँ लगाइराखेको छ। यहाँहरूले अहिले भर्खरै पनि भन्नुभयो जुन होल्डिङ सेन्टरहरू आश्रय स्थलमा चाहिँ त्यहाँ केही घाइतेहरू पनि हुनुहुन्छ अनि मनोपरामर्शको कुराहरू पनि आवश्यक छ। त्यो दृष्टिलाई दृष्टिगत गरेर चाहिँ यहाँहरूले अब 125 चाहिँ मनोसामाजिक कर्ता परामर्शदाता पठाउनु भएको छ, 200 चिकित्सकहरू पनि पठाउनु भएको छ, होइन?
3: हटलाइन नम्बरबाट स्वास्थ्य सेवा प्रवाह गर्ने प्रबन्ध गरेका छौँ भने अरू 1166 नम्बरको हटलाइन नम्बरबाट हामीले मनोसामाजिक परामर्श हटलाइन सेवाबाटै दिने गरी व्यवस्था गरेका छौँ।
2: हजुर डाक्टर साहब, हजुर,
3: त्यस काठमाडौँमै रहेर हामीले केन्द्रीय समन्वय गरिरहेका छौँ विभिन्न निकायहरूसँग भने स्थानीय तहमा रहेका हाम्रा स्वास्थ्य संस्था स्वास्थ्य कर्मीहरूसँगको निरन्तर सम्पर्क समन्वयमा रहेर के गर्न सकिन्छ भन्ने कुरामा हामी केन्द्रित भएर काम गर्दैछौँ। थप कुनै सुझावहरू भए कुनै हामीलाई सल्लाहहरू भयो भने ती विषयहरू पनि हामीलाई हटलाइन मार्फत जानकारी गराउन सक्नुहुन्छ, सहजीकरण गराउन सक्नुहुन्छ ताकि हामीले गरिरहेको कार्यहरू अझ सहज बनाउन सकियोस्।
2: हजुर प्रवक्ताज्यू, अब यहाँले भन्नुभयो अहिले त्यो व्यवस्थापन गरिएको छ, पहिले चाहिँ यो मनोसामाजिक परामर्शकर्ताहरू चाहिँ को अभाव भयो, अब चाहिँ त्यो खालको त्यतापट्टि पनि ध्यान दिनुपर्छ भन्ने खालका कुराहरू आइराख्दाखेरि अहिले पछिल्लो समय चाहिँ यहाँहरूले यो मनोसामाजिक परामर्शदाताहरूलाई खटाइसक्नु भएको छ, चिकित्सकहरूको पनि व्यवस्था मिलाउनु भएको छ। अहिले चाहिँ यो जुन आश्रय स्थल चाहिँ 32 ठाउँमा यो रसुवा नुवाकोट काठमाडौँ धादिङका 32 स्थानमा चाहिँ यो आश्रय स्थल राखिएको छ, अब 3655 बढी प्रभावितहरू राखिएको भन्ने कुराहरू आएको छ। यहाँहरूले जुन खटाउनु भएको मनोसामाजिक परामर्शदाता अनि चिकित्सकहरू त्यहाँ चाहिँ यो पर्याप्त हुन्छ अथवा चाहिँ जनशक्ति हिसाबले त्यो व्यवस्थापन गर्न केही कठिनाइ भइरहेको हो, के छ पछिल्लो यो अवस्था चाहिँ?
3: होइन, यस्तो हुन्छ, कुनै पनि कुरा पर्याप्त हुने अथवा त्यसले सबै कुरा टुङ्गिने भन्दा पनि हामीले स्थानीय रूपमा भएको कुराहरूको विश्लेषण गर्ने टोली पनि पठाइराखेका छौँ, विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर पठाइरहेका छौँ। उहाँहरूले थप माग थप त्यहाँ भएको अरू प्रकृति अरू समस्याहरूलाई मध्यनजर गरेर भनेअनुसार हामीले फिल्डमा भएको टोलीहरूलाई फिर्ता बोलाउने अथवा थप टोली पठाउने के गर्ने भन्ने काम पनि समन्वय गरिरहेका हुन्छौँ। यो समय विशेष रूपमा जो प्रभावित हुनुहुन्छ जो अस्थायी आवासमा बस्नु भएको छ त्यसमा उहाँहरूले एकले अर्कालाई सहयोग गर्ने, एउटा समुदायले अर्को समुदायलाई सहयोग गर्ने, एउटा गाउँले अर्को गाउँलाई सहयोग गर्ने, एउटै परिवारभित्र एउटाले अर्कोलाई सहयोग गर्ने, आफन्त त्यहाँ प्रभावित क्षेत्रमा नभए पनि टाढा हुनुहुन्छ भने पनि उहाँहरूले सहयोग गर्ने गरिदिने खालको वातावरण भयो भने अझ सजिलो हुने खालको हुन्छ। हामी त्यसमा पनि समाजभित्रको जुन जोड भनौँ न बनावट जुन छ हाम्रो एकअर्कालाई सहयोग गर्ने खालको एकअर्कालाई डाढस दिने खालको त्यो पाटोहरूमा पनि हामीले जोड चाहिँ दिइरहेका छौँ। अर्को पाटो भनेको एकदमै गलत सूचनाहरू नकारात्मक सूचनाहरू सूचनाहरू त्यो प्रवाह हुने खालका सन्देशहरू प्रवाह हुने खालका पनि समस्याहरूका रूपमा देखिन्छन्। त्यस्तो अवस्था हामीले चाँडै पहिचान गरेर सूचनाहरूलाई समयमै सही सूचनाहरू सम्प्रेषण गर्ने कामहरू पनि गरेका छौँ। सबैलाई हामीले अनुरोध के गर्छौँ भने आधिकारिक निकायहरूबाट आएका आधिकारिक सूचनाहरूका आधारमा मात्रै काम गरिदिनु हुन अनुरोध गर्छौँ। गलत सूचनाहरू अफवाहरू नफैलाइदिनु हुनु पनि अनुरोध गर्छौँ।
2: डाक्टर साहब हजुर डाक्टर साहब यहाँ चाहिँ बैठकहरू निरन्तर समन्वयमा हुनुहुन्छ, यहाँको व्यस्त समयका बावजुद पनि समय दिनुभयो, यसको लागि चाहिँ यहाँलाई हार्दिक आभार प्रकट गर्दछु डाक्टर साहब। हजुर अहिले हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो डाक्टर समीर कुमार अधिकारी, खाद्य तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ स्वास्थ्य प्रशासक। उहाँ चाहिँ निरन्तर यो पछिल्लो अवस्था, यो स्वास्थ्य अवस्था, आश्रयस्थलमा चाहिँ मनोपरामर्शका कुराहरूदेखि लिएर स्वास्थ्य सम्बन्धी कुनै पनि समस्याहरूलाई कसरी निराकरण गर्न सकिन्छ, बढीभन्दा बढी त्यहाँ सेवा दिन सकिन्छ, सहयोग गर्न सकिन्छ भन्ने दृष्टिकोणबाट समन्वय गरिराख्नु भएको छ। त्यसैले उहाँको यो व्यस्त समयका बावजुद पनि जुन समय दिएर त्यहाँको पछिल्लो अवस्थाको बारेमा, स्वास्थ्य सम्बन्धी अवस्था, मन्त्रालयले गरिरहेको प्रयत्नहरूको जुन कुराहरू जानकारी गराइदिनु भयो, यहाँलाई धन्यवाद दिँदै हामी पनि फेरि यो पछिल्लो अवस्थाको बारे,
1: अर्जुनजी पछिल्लो अवस्थाको बारेमा जानकारी गराइरहँदाखेरि अहिले हाम्रो साथमा हुनुहुन्छ प्रहरी प्रवक्ता अभिनारायण काफलेजी हुनुहुन्छ, जो आज दुईजनाको खोज उद्धार भएको छ होइन, यही विषयमा उहाँसँग हामी फेरि के भइरहेछ, अझ आशा कति छ भन्ने कुरालाई नै जोड्नेछौँ। प्रवक्ताजी हुनुहुन्छ, प्रवक्ताज्यू स्वागत छ यहाँलाई।
4: धन्यवाद, नमस्कार।
1: हजुर हजुर अहिले कहाँ हुनुहुन्छ ठ्याक्कै भन्नुपर्दा?
4: म अहिले त फिल्डतिर छु है।
1: हजुर हजुर, आज जुन एघारौँ दिनमा पनि हाम्रो आशाको दियो बल्यो होइन, दुईजनाको उद्धार भएको खबर छ,
2: यहाँहरू चाहिँ पक्कै पनि यहाँहरू चाहिँ फिल्डमै जुन खटिराख्नु भएको छ, अब एघारौँ दिनसम्म पनि त्यहाँ यहाँको जनशक्ति हाम्रो संयन्त्र त्यहाँ उद्धारमा खटिराख्दाखेरि दुईजना चाहिँ आज पनि उद्धार गर्न सफल भइएको छ। अहिले पछिल्लो अवस्था प्रवक्ताज्यू त्यहाँको के छ, अवस्था कस्तो छ, आज एघारौँ दिन भइसक्यो, कति कठिनाइ छ, हाम्रा जनशक्तिले पनि त्यहाँ जुन उद्धार गरिराख्दा उहाँहरूलाई पनि चाहिँ अप्ठ्यारो परेको स्थिति हुनसक्छ, यो चाहिँ कसरी व्यवस्थापन गरि राख्नु भएको छ खोज उद्धारमा यहाँले अलिकति जानकारी गराइदिनुहोस् न।
4: एकदमै वास्तवमा यो जुन एउटा प्रलय, एउटा विनाशकारी जुन बाढी आएर जुन हिसाबले एउटा रसुवा, नुवाकोट, धादिङ लगायतको जिल्लाहरूलाई जुन प्रभाव पार्यो र धेरै नागरिकहरू हराइराख्नु भएको छ र केही सबहरू पनि फेला पारिसकेको अवस्थाहरू छ। नेपाल

अर्को एकजना चाइनिज नागरिकको पनि जीवितै उद्धार गरेको छ। यसरी नेपाल प्रहरी जीवितै उद्धारमा आफ्ना सम्पूर्ण प्रहरी कर्मचारी करिब 8,000 प्रहरी कर्मचारीहरूलाई फिल्डमा खटाएको अवस्थाहरू छ। हिजो मात्रै सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक स्वयं नुवाकोट तथा रसुवाका बाढी प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गरेर र त्यहाँ रहनुभएका प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ प्रभावकारी ढङ्गले चाहिँ उद्धार, खोज, राहत, स्वास्थ्य उपचार, सब व्यवस्थापन, कानुनी लेखन लगायतको जुन नेपाल प्रहरीले निभाउनु पर्ने भूमिका र कर्तव्यको विषयमा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रेरणादायी तवरले चाहिँ निर्देशन दिनुभएको छ। प्रमुख जिल्ला अधिकारी ज्यू लगायत त्यहाँ रहनुभएका स्थानीय सरकारका प्रतिनिधिहरूसँग र आम नागरिकसँग र पीडितहरूसँग समेत प्रत्यक्ष भेटघाट गरेर उक्त यो जुन महाप्रलयको व्यवस्थापनको सन्दर्भमा भइरहेका गतिविधिहरूको अनुगमन र त्यसको चाहिँ कसरी अनगोइङ कार्यहरू चलिरहेछ हेर्ने काम भयो, बुझ्ने काम भयो र निर्देशन दिने काम भएको छ। र आज पनि निरन्तर रूपमा खोज उद्धारका कामहरू चलिरहेको अवस्थाहरू छ र जो आश्रय स्थलमा हुनुहुन्छ उहाँहरूप्रति दुर्व्यवहार नहोस्, महिला बालबालिकाहरूको उचित सम्मान होस्, अधिकार उहाँका संरक्षण होस्, कानुनद्वारा गोपनीय राख्नुपर्ने कुराहरू कसैबाट उल्लङ्घन नहोस् भन्ने सन्दर्भमा नेपाल प्रहरीले महिला प्रहरी कर्मचारीहरूलाई उक्त स्थानहरूमा खटाएको अवस्थाहरू छ, निर्देशन दिएको अवस्थाहरू छ र के गर्न हुने के नगर्न हुने सन्दर्भमा नेपाल प्रहरीले वेबसाइट मार्फत, प्रेस विज्ञप्ति मार्फत आम नागरिकमा जानकारी गराएको अवस्थाहरू पनि छ र त्यसप्रति गम्भीर भएर हेरेको अवस्थाहरू छ। सँगसँगै चोरी डकैतीका घटनाहरू, ठगीका घटनाहरू पनि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै नेपाल प्रहरी सङ्गठनले खटिएका प्रहरी कर्मचारीहरूलाई उक्त विषयमा समेत निर्देशन दिएको अवस्थाहरू छ। सोसियल मिडियाको दुरुपयोग गरेर फेक समाचारहरू एउटा चाहिँ अफवाहहरू फैलाउने कुरालाई पनि मध्यनजर गर्दै सूक्ष्म निगरानी गरिरहेको अवस्थाहरू छ र खबरदारी गर्ने कामहरू पनि गरिरहेको छ र त्यस्ता उल्लङ्घन नगर्नु होला अनुरोध पनि गरिरहेको अवस्थाहरू छ। अर्कोतर्फ सब व्यवस्थापनको कार्यलाई पनि निरन्तर साथ दिइरहेको छ। खोलाका किनाराहरूमा निरन्तर रूपमा ड्रोन, त्यसै गरी डग केनाइनको प्रयोग, बाइनोकुलर लगायत हाम्रो प्रहरी कर्मचारीहरू चाहिँ निरन्तर रूपमा सबको खोज गरिरहेको अवस्थाहरू छ। जीवित उद्धारको लागि पनि प्रयासरत छ र सब प्राप्त भएपछि त्यहाँ घटनास्थल प्रकृति मुचुलका, लास्ट चार्ज प्रकृति मुचुलका, फोटोग्राफीको काम, भिडियोग्राफी, आवश्यक प्रमाण तथ्यहरू सङ्कलनको कामहरू, कानुनी लेखनका कामहरू सँगसँगै डाक्टर तथा विशेषज्ञ यो फोरेन्सिक विशेषज्ञहरूसँग समन्वय गरेर उक्त सबको डिएनए प्रोफाइलिङको कामहरू पनि निरन्तर गरिरहेको अवस्थाहरू छ र आफन्तहरूले हराइरहेका आफन्तहरूको सन्दर्भमा डिएनए प्रोफाइलिङको लागि जुन उहाँहरूले रगत दिने कामहरू पनि हाम्रो समन्वयमा हाम्रो हस्पिटलमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा सङ्कलनको काम पनि निरन्तर चलिरहेको छ। अन्य जिल्ला प्रहरी कार्यालयहरूले पनि उक्त जिल्लाहरूमा रहनुभएका आफन्तहरू रगत दिन आउनेलाई समन्वय गरेर सहजीकरण गरेर कामहरू गरिरहेको अवस्थाहरू छ। विदेशमा रहनुभएका आफन्तहरू जसको आफन्तहरू यहाँ हराउनु भएको छ त्यो सन्दर्भमा पनि उहाँहरूले विदेशबाटै डिएनए प्रोफाइलिङ गरेर त्यो रिपोर्ट, त्यसको सफ्ट कपी हाम्रो इमेल एड्रेसमा पठाउन सक्नुहुनेछ भनेर हामीले सूचना प्रभाव गरेको अवस्थाहरू छ। यसरी समग्र रूपमा यो जो विपद आइपऱ्यो त्यसमा नेपाल प्रहरी सङ्गठनले तालिम प्राप्त आफ्ना जनशक्तिहरूलाई सीमित स्रोत साधनका बावजुद समेत उच्च मनोबलका साथ, प्रतिबद्धताका साथ नागरिकको सेवामा तल्लीन राखेको छ। सङ्गठन प्रमुख प्रहरी महानिरीक्षकज्यू, सम्पूर्ण प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू, प्रहरी नायब महानिरीक्षकज्यूहरू र प्रहरी वरिष्ठ उपेक्षक लगायत आधारभूत तहका भाइ बहिनीहरू समेत सबैजना फिल्डमा अवरात खटिनु भएको यहाँहरूले देखिरहनु नै भएको छ र हामीले विभिन्न समूहहरू बनाएर काम गरिरहेको अवस्थाहरू छ। सबै क्षेत्रमा चाहिँ यो

0: मार्फतबाट आम नागरिकलाई चाँडोभन्दा चाँडो एउटा चाहिँ राहत उद्धारका प्याकेजका कुराहरूदेखि लिएर जुन एउटा आफ्ना प्रहरी कर्मचारी हराइरहेको सन्दर्भमा पनि व्यापक खोज तलासको लागि प्रहरीको वरिष्ठ अधिकृतको कमान्डमा टोलीहरू बनाएको अवस्थाहरू छ, नागरिकहरूको खोजीको लागि प्रेरणा महानिरीक्षकको कमान्डमा टोलीहरू बनाएको अवस्थाहरू छ, यसरी व्यापक रूपमा लागिएको छ। तालुक गृह मन्त्रालय प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालयसँग समन्वय गर्दै निर्देशन लिँदै हामी हाम्रो टिमहरू परिचालन गरेर अगाडि बढाएका छौँ।
1: हजुर प्रवक्ताज्यू, यहाँले भन्नुभयो नि डिएनएका कुरा अस्पतालमा दिन सकिन्छ अथवा बाहिरबाट पनि बाहिर हुने मान्छेहरूले विदेशबाट पनि पठाउनु भएको छ भनेर, फिल्डमा पनि दिने भन्ने कुरा छ, यो कतिको के हो अगाडि बढाए अथवा हस्पिटल जानुपर्ने के छ यसमा?
0: यस्तो छ, फिल्डमा चाहिँ जो आफन्तहरूले फिल्डमा ब्लड दिने भन्दा पनि हस्पिटलमा गएर ब्लड दिने व्यवस्थाहरू हामीले मिलाएका छौँ। सबहरूको सन्दर्भमा हामीले जस्तै सब पश्चिम नवलपरासी, पूर्वी नवलपरासी, चितवन लगायत रसुवादेखि लिएर यी बिचको सबै उसमा फेला परेकाहरूलाई चाहिँ सम्बन्धित अस्पतालहरूमा विशेषज्ञ डाक्टरद्वारा डिएनए प्रोफाइलको लागि चाहिँ सबबाट त्यो चाहिँ निकाल्ने कामहरू भएको अवस्थाहरू छ भने, आफन्तहरूले त्यसमा फर्स्ट डिग्री रिलेसन भएका बुवा आमा छोराछोरीमध्ये एकजना उपस्थित भएर ब्लड लिने कामहरू निरन्तर चलिरहेछ।
1: हजुर, अब आज 11 दिन छ यो महाविपत्तिको जुन अप्ठ्यारो परिस्थिति सामना गरिरहेका छौँ, यसमा निरन्तर दिनरात नभनिकन खोज उद्धारमा लागिरहेको अवस्था छ। अहिले यसरी खोज उद्धारमा लागिरहँदाखेरि असाध्यै अप्ठ्यारो चुनौतीको सामना गर्नुपर्दा देखिँदाखेरि कस्ता खालका चुनौती देखा परे?
0: चुनौतीहरू निकै नै छन्, तर ती चुनौतीको पहाडलाई चिर्दै नेपाल प्रहरी सङ्गठनले राज्यलाई यस्तो किसिमको आपत विपत परेको समयमा विगत झैँ निरन्तर रूपमा आफूलाई समेत बिर्सेर आफूलाई जोखिममा समेत राखेर आफ्ना प्रहरी कर्मचारीहरू हराइरहेको पीडालाई भुलेर आम नागरिकको यो चराइरहेको म भावमा मलम लगाउन नेपाल प्रहरी सङ्गठन, सङ्गठन प्रमुख ज्यू लगायत सम्पूर्ण प्रहरी कर्मचारीहरू सतर्कताका साथ, प्रतिबद्धताका साथ अहोरात्र खटिएका छन्। चुनौतीहरू त छन्, जस्तो फेरि पनि पानी बाढी आउने सम्भावना, सँगसँगै बर्खाको सिजन छ, यो पानी परिरहेको छ, उद्धार कार्यहरूमा निश्चय नै यसले पनि असर गरिरहेको छ। त्यसै गरी कतिपय ठाउँमा अझै पनि चाहिँ जा स्थलगत रूपमा जान सकिने अवस्था छैन, दलदलै छ, धेरै ठुलो भाँचिने अवस्थाहरू छ त्यहाँ र विकट छ, पुल पुलिस्ताहरू छैनन्, ट्विन चढेर जानुपर्ने, कतिपय ठाउँमा हेलीको प्रयोग गरेर उक्त ठाउँमा बिहान गएर सब खोजहरू गरेर उद्धारहरू गरेर फेरि बेलुका फर्किनुपर्ने, कतिपय ठाउँमा अझै पनि लाइटिङको व्यवस्थाहरू गर्न अझै लागिरहेको अवस्थाहरू, यस्तो किसिमको परिस्थिति छ। सँगसँगै सब व्यवस्थापनमा डिएनए प्रोफाइलिङका कुराहरूमा हामीले मित्र राष्ट्र तथा अन्य सहयोगी राष्ट्रहरूबाट समेत विशेषज्ञहरू झिकाएर डिएनए प्रोफाइलिङको कामहरू गरिरहेका छौँ। कोरिया, चाइना, सिङ्गापुर, इन्डिया लगायतको राष्ट्रबाट विशेषज्ञहरू स्रोत साधनहरू ल्याएर डिएनए प्रोफाइलिङको कामहरू चाँडोभन्दा चाँडो सकेर सब चाहिँ जो आफन्तहरूलाई हस्तान्तरण गर्नलाई नेपाल प्रहरी सङ्गठन लागेको अवस्थाहरू छ। यसमा सङ्गठन प्रमुखज्यू स्वयं यसको समन्वय सहकार्य र यससँग सम्बन्धित तदारुकताका साथ टिमहरू परिचालनमा खटिनु भएको अवस्थाहरू छ। यसरी चुनौतीहरू छन्, तर त्यो चुनौतीहरूमा नेपाल सरकार तालुक गृह मन्त्रालयबाट स्रोत साधनहरू उपलब्ध गराएर निर्देशनहरू दिएर सामान्य प्रधानमन्त्रीज्यू, मान्य गृहमन्त्रीज्यूबाट हामीलाई निर्देशनहरू प्राप्त भएर र हामीलाई आवश्यक स्रोत साधनहरू उपलब्ध गराएर हामीले काम गरिरहेको अवस्थाहरू छ। अन्य सुरक्षा निकायहरूसँग समन्वयात्मक ढङ्गले चाहिँ एउटा यो विपदमा हातेमालो गरेर नेपाल प्रहरी सङ्गठनले काम गरिरहेको छ, जो आम जो श्रोताहरूले पनि देखिराख्नु भएको छ। यो विपदको घडीमा नेपाल प्रहरी सङ्गठनका सम्पूर्ण प्रहरी कर्मचारीहरू विदा लगायतका आफ्ना सुविधाहरू कटौती गर्दै यो नागरिकको यो विषम परिस्थितिबाट कसरी उ गर्न सकिन्छ भनेर नागरिकको सहयोगको लागि आफ्नो तलब समेत कट्टा गरेर नागरिकलाई यो विपदकोमा सहयोग गर्नलाई नेपाल प्रहरी संगठन अगाडि बढेको अवस्था छ।
1: हजुर, यो विपदको घडीमा सामना गर्नको लागि सामना त छ, अझ खोज उद्धारमा दिन रात नभनी कठिनाई झेल्दै बाटो छैन, आवत जावत सब गाह्रो छ, दलदलमा को अवस्था छ, यस्तोमा सामना गर्दै जुन प्रहरीले गरिरहेको यो उद्धार छ यसको लागि जानकारी यहाँले गराइदिनु भयो, धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। अमूल्य समय दिएर पछिल्लो अपडेटको लागि यहाँले दिनुभएको समयको लागि पनि धन्यवाद भन्छौँ।
0: हस् धन्यवाद श्रोताहरूमा नेपाल प्रहरी संगठनले जो आम नागरिकको ढुकढुकीमा रहेको आम नागरिकको एउटा चाहिँ विश्वासको धरोहर संगठनले अहिले यो विपदमा गरेको गतिविधिको विषयमा प्रत्यक्ष प्रसारणमा मलाई पनि निम्त्याएर संगठनले गरिरहेको खेलिरहेको भूमिकाको विषयमा कुरा राख्ने मौका दिनुभएकोमा रेडियो नेपालमा हार्दिक धन्यवाद दिन्छु। नमस्कार।
2: हस् यहाँलाई धन्यवाद। हाम्रो अहिले भर्खरै हामीसँग टेलिफोन सम्पर्कमा आएर अहिले पछिल्लो अवस्था र खोज उद्धारमा भइरहेको प्रगति त्यसमा प्रहरी कसरी समन्वय गरेर अगाडि बढिरहेको छ यो विषयमा जानकारी दिनुभयो नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफले। हामी उहाँसँग कुराकानी गर्दैथ्यौँ। यो कुराकानीसँगै अहिले हाम्रो सम्पर्कमा नुवाकोटका रेड क्रस सोसाइटीका अध्यक्ष हरि श्रेष्ठ जोडिनु भएको छ। हरि श्रेष्ठज्यू, यहाँलाई स्वागत छ यो प्रत्यक्ष प्रसारणमा।
3: धन्यवाद
2: हजुर। यहाँ यो एउटा चाहिँ पछिल्लो समय एउटा कारुणिक दृश्य जुन देखियो बाढीले त्यो खालको चाहिँ अवस्था सिर्जना गर्यो, त्यसपछि नुवाकोट रसुवा धादिङ लगायतका जिल्लाहरूमा चाहिँ यो अकल्पनीय क्षति पुगेको छ, क्षति भएको छ, धनधनको क्षति भएको छ। त्यही भूगोलमा त्यही प्रभावित क्षेत्रमा यहाँ चाहिँ रेड क्रस सोसाइटीको नेतृत्व गरेर नुवाकोटमा हुनुहुन्छ हरि सर। अहिले त्यहाँ पछिल्लो यो खोज उद्धार र राहतका सन्दर्भमा के भइरहेको छ? एउटा गैर सरकारी संस्थाको हिसाबले एउटा यही चाहिँ विपदमा नै सहयोग गर्ने एउटा नाम जोडिएको संस्था रेड क्रसले चाहिँ कसरी काम गरिरहेको छ, कसरी समन्वय गरेर अगाडि बढिरहेको छ, त्यो बारेमा अलिकति जानकारी गराइदिनुहोस् न।
3: अहिले हाम्रो चाहिँ नुवाकोट जिल्लामा यो खोज उद्धार र खोज उद्धार गरेर ल्याएका मान्छेहरूलाई सेल्टरमा व्यवस्थापन गर्ने र राहत सामग्री वितरण गर्ने काम हाम्रो सँगसँगै गरिरहेका छौँ। अहिले हाम्रो खोज उद्धार अन्तर्गत चाहिँ त्रिशुली 3B चाहिँ जुन चाहिँ 2 उद्धार त्यहाँबाट भएको छ हिजो मात्रै, र बेत्रावतीको बजारमा एउटा घरमा चाहिँ एउटा महिला चाहिँ जीवितै उद्धार गर्न सफल भएका छौँ। यो खोज उद्धार काम पनि जारी छ, सेल्टर व्यवस्थापन गर्ने काम पनि जारी छ, राहत वितरण गर्ने काम गरिरहेका छौँ सर।
2: हजुर हरि सर, यहाँले त्यहाँ चाहिँ त्यो खोज उद्धारमा र राहत वितरणसँगै त्यहाँको मनोसामाजिक परामर्शका कुराहरू सँगसँगै गर्दै गरेको पछिल्लो अवस्था छ। रेड क्रस सोसाइटीले चाहिँ यो विपदमा त्यहाँ खटिराख्दाखेरि पछिल्लो समय चाहिँ अब चाहिँ अब एउटा खोज उद्धार त सँगसँगै चलिराखेकै छ, यो खोज उद्धारका जुन टोली छ, संयन्त्र छ, त्यसले काम गरिराखेको छ, तपाईँहरूले त्यसलाई सघाइ पनि राख्नुभएको छ, सँगै अब चाहिँ यो आश्रय स्थलमा अब गरिनुपर्ने कुराहरू चाहिँ के देख्नुहुन्छ नि यहाँहरूले?
3: अब आश्रय स्थल बनाउनको लागि चाहिँ अहिले उहाँहरू चाहिँ जो हामीले खोज उद्धार गरेर सेल्टरमा ल्याएर राखेका छौँ सर, नुवाकोट जिल्लामा अहिले 24 ठाउँमा अस्थायी आश्रय स्थल बनाएर राखेका छौँ। त्यहाँ बसिरहनु भएको मान्छेहरूले चाहिँ अब हामी चाहिँ एउटा बस्ने के व्यवस्था भएदेखि हामी यो अस्थायी आश्रय स्थल छोडेर हामी जान्छौँ भनेर भनिरहनु भएको छ, तर उहाँलाई अब त्यो साधाको लागि चाहिँ अब अहिले हाम्रो उहाँको त्यो जग्गाहरू पनि सबै पुरिएको अवस्था छ, त्यस कारण त्यसको लागि चाहिँ कसरी अग्लो ठाउँमा सार्ने भनेर चाहिँ आज यो जिल्ला विपद समितिको मिटिङमा पनि त्यो कुरो छलफल भएको छ। त्यसको निर्णय के आएपछि चाहिँ उहाँहरूलाई हामी चाहिँ उहाँको आफ्नो आश्रय स्थल बनाएर सार्छौँ।
2: हजुर श्रेष्ठज्यू, अब त्यहाँ पछिल्लो जुन यहाँहरूको समन्वयसँगै जिल्लामा रहेर जिल्लाका प्रभावित क्षेत्र प्रभावित व्यक्तिहरूलाई सहयोग पुर्याइराख्नु भएको छ होइन, अहिले सँगै त्यहाँ आश्रयस्थलबाट अब हामी फर्कन्छौँ घर फर्कन्छौँ भन्दै गर्दा अहिले त्यहाँ चाहिँ कतिका घर बार छैनन् होइन, फर्किएर कहाँ जाने कसरी बस्ने भन्ने कुराहरू पनि होला, यसको पछिल्लो यो पुनर्स्थापनाका सन्दर्भमा चाहिँ कस्तो खालको तयारी भइरहेको छ, के पाउनु भएको छ यो बारेमा यहाँले जानकारी?
3: त्यो उहाँको अहिले चाहिँ उहाँहरू अस्थायी आश्रय स्थलमा हुनुहुन्छ, उहाँ जो घर फर्किन चाहनुहुन्छ, अब घर त सबै बगाइहाल्यो खोला बाढीले, जग्गा पनि सबै पुरिएको छ, त्यस कारणले सरकारसँग चाहिँ उहाँहरूलाई अन्त बस्नको लागि जग्गा उपलब्ध गराइदिनु पऱ्यो भनेर यहाँको स्थानीय सरकारले पनि माग गरेको छ, र त्यसको व्यवस्थापन भइसकेपछि मात्रै उहाँहरूको चाहिँ घर फिर्तीको वातावरण सृजना हुन्छ होला।
2: हजुर, यहाँले जुन नुवाकोटमा रहेर त्यहाँ भइरहेका पछिल्लो अवस्था खोज उद्धार सँगै राहत पुनर्स्थापनाका सन्दर्भमा जुन जानकारी गराइदिनु भयो यो जानकारीको लागि यहाँलाई धन्यवाद।
3: थ्याङ्क यू।
2: हजुर, अहिले हामीसँग टेलिफोन सम्पर्कमा रहेर नुवाकोटका रेड क्रसका अध्यक्ष हरिश्रेष्ठले त्यहाँको पछिल्लो अवस्थाको बारेमा जानकारी दिनुभयो। यो सँगै अहिले पछिल्लो समय चाहिँ यहाँ चाहिँ जुन खोज उद्धारका कुराहरू सँगसँगै आश्रय स्थलमा मनोपरामर्शको कुरा, त्यहाँका घाइतेहरूको उपचारको कुरा सँगै त्यहाँ रहेका प्रभावित व्यक्तिहरूलाई जुन अब पुरानै अवस्थामा फर्काउनका लागि मनोसामाजिक परामर्शका कुराहरू चलिरहेको छ। हामीले केही समय अगाडि कुराकानी गऱ्यौँ होइन,
1: स्वास्थ्य
2: प्रवक्ता डाक्टर समीर सहायक प्रवक्ता समीर अधिकारी सरसँग उहाँले पनि मनोपरामर्शको क्षेत्रमा सँगै आश्रय स्थलमा चिकित्सकहरूको खटाइएको, मनोपरामर्शदाताहरू खटाइएको, मनोपरामर्शकर्ताहरू खटाइएको जुन व्यवस्था भएको कुराहरू पनि जानकारी गराउनु भएको छ।
1: त्यसै गरी प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले चाहिँ कसरी उद्धारको कार्य भइरहेको छ भनेर पनि हामीलाई जानकारी गराउनु भयो, कतिको गाह्रो सहज र उद्धारलाई कसरी व्यवस्थापन गरियो, कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा पनि हामी जोड्यौँ। यसै सन्दर्भमा आज नै अब भोटेकोसी बाँडीबाट मृत्यु हुनेको सङ्ख्या जुन 1344 पुगेको छ भने नेपाल प्रहरीले आजै दिएको सार्वजनिक गरेको यो पछिल्लो बाढी सम्बन्धी खोज तथा उद्धार अपडेट हालसम्म 1344 शव फेला परेको छ। प्रहरीका अनुसार
2: त्यसै गरी यो पछिल्लो विवरण प्रहरीले दिएको विवरण अनुसार चाहिँ अझै पनि 4898 चाहिँ सम्पर्कविहीन रहेको पनि बताएको छ।
1: हजुर हजुर, बेपत्ता भएको र अब उहाँ खोजी कार्य भइरहेको छ। त्यसै गरी फेला परेका सबमध्ये 52 बालक, 33 बालिका, 269 महिला, 489 पुरुष, त्यसै गरी आंशिक अङ्ग मात्र फेला परेको 501 शव रहेको पनि प्रहरीले जनाएको छ। पछिल्लो विवरण अनुसार अझै 4898 चाहिँ सम्पर्कविहीनमा हुनुहुन्छ भने प्रभावित मध्ये हालसम्म 8631 उद्धार गरिएको प्रहरीले जानकारी गराएको छ। बाढीमा परी 25 प्रहरी सम्पर्कविहीनमा भएको र 65 प्रहरी कर्मचारी प्रभावित भएको पनि जनाइएको छ। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यका लागि 7912 सुरक्षाकर्मी परिचालन गरिएको भनिएको छ। यो विषम परिस्थितिमा वास्तवमा जन धन त्यसै गरी आएर सबै कुरा धेरै गुमेको छ, धेरै कुरालाई हामीले अब पाउन पनि गाह्रो अवस्था भएको छ। जुन हाम्रा ऐतिहासिक धरोहर भनेर चिनेका वस्तु पनि गुमेको छ र अब हामी एउटा कल्पना गरौँ, परिकल्पना गर्ने खोज्दाखेरि हिजो 2 फेला पर्नुभयो, आज 2 फेला पर्नुभयो, आशाको दियो चाहिँ बलेको जस्तो छ हामीसँग।
2: हजुर, पक्कै पनि यो अवस्थामा चाहिँ अब जुन सामना गरिरहेको यो अवस्था छ, यो सँगै हामीले अघि पनि जोड्यौँ खोज उद्धारका कुराहरू गरिराख्दाखेरि अहिले त्यहाँबाट उद्धार गरिएका अथवा त्यहाँबाट चाहिँ आश्रय स्थलमा आएका आश्रय स्थलका जुन प्रभावित व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ मनोपरामर्शको केही आवश्यकताहरू पनि परेको छ अहिले, होइन, त्यो हामीले अनुभव गरिराखेका छौँ, होइन। त्यसैले अहिले पछिल्लो समय चाहिँ यो मनोपरामर्श कतिको आवश्यक छ, अहिले यो आश्रय स्थलमै मनोपरामर्श दिइरहनु भएका एकजना व्यक्ति अर्पिता सुब्बा हाम्रो टेलिफोन सम्पर्कमा आउनुभएको छ। अर्पिताज्यू, यहाँलाई स्वागत छ यो प्रत्यक्ष प्रसारणमा।
4: धन्यवाद हजुर।
2: हजुर, अघि पनि हामीले अलिकति मनोपरामर्शकै कुरा जोड्दै गर्दाखेरि यहाँसँग थोरै कुराकानी गर्न पाएका थियौँ, यहाँ समयको अभावले गर्दा कुराकानी हामीले छुट्याएका थियौँ। यहाँसँग चाहिँ यो आश्रय स्थलमै बसेर मनोपरामर्शको काम गरिराख्नु भएको छ। जुन बाढी प्रभावित भयो, बाढी प्रभावित व्यक्तिहरू आउनुभयो, आश्रय स्थलमा रहनुभयो, सुरुका दिनदेखि यहाँ चाहिँ मनोपरामर्शको काम गरिराख्नु भएको छ, विभिन्न संस्थाहरूसँग समन्वय गर्नुभएको छ, सँगै व्यक्तिगत रूपमा पनि स्वस्फूर्त त्यो आश्रय स्थलमा गएर चाहिँ परामर्श दिइराख्नु भएको छ। हामीले अघिकै कुराकानी जोड्दै गर्दाखेरि चाहिँ त्यहाँ अहिले त्यो आश्रय स्थलमा कस्ता खालका चाहिँ स्वभावहरू देखिन्छन्, तिनलाई चाहिँ व्यवस्थापन गर्न यहाँहरू कसरी लागिराख्नु भएको छ, जानकारी गराइदिनुहोस् न।
4: यसलाई चाहिँ हामीले तिनवटा क्याटेगोरी गरेको छौँ। मेरो स्वर अलिक तपाईँलाई प्रश्न नसुनिन सक्छ है, अलिकति चिच्याएकोले गर्दा अलिक स्वर भाँचेको छ होइन। तिनवटा क्याटेगोरी गरेको छौँ, एउटा चाहिँ बच्चा चाइल्डहरूको, एउटा एडोलेसेन्स र एउटा एल्डरली एडल्ट भनेर तिनवटा एज वाइज क्याटेगोराइज गरेको छौँ। जसमा पनि बच्चाहरूमा पनि दुईवटा, 5 वर्ष बिलो 5 इयर्सको एकजना, अनि 5 to 12 एकजना गरेर आफ्नो आफ्नो रेस्पोन्सिबिलिटी लिएर एडुकेटनिस्ट र चाइल्ड साइकोलोजिस्टहरू मिलेर एउटा एक र एउटा सेक्टरलाई हेर्नु भएको छ भने एडल्ट र एडोलेसेन्स हेर्ने चाहिँ अर्को एकजना दुईजना भएर चाहिँ त्यसरी हामीले साइको सोसल काउन्सलर्स र काउन्सलर्सहरू मिलेर कोअर्डिनेट गरिरहेछौँ, काम गरिरहेछौँ। तपाईँको दोस्रो प्रश्न थियो कस्ता समस्याको कुरा गर्नुभयो होइन। समस्याको कुरा गर्दाखेरि चाहिँ अब कतिजनालाई चाहिँ आफ्नो बारेमा, सानो बच्चाहरूलाई स्पेसली अझै पनि कति चाहिँ अन्यल हुनुहुन्छ, पुरै के भइसकेको हो भन्ने कुरामा थाहा छैन भने कति बच्चाहरू चाहिँ अवेर हुनुहुन्छ, तर अब अहिले भिडले गर्दाखेरि सबै आफन्त मान्छेहरूले आइराखेको हुँदा र हाम्रो एजुकेटनिस्टहरू साइकोलोजिस्टको सहयोगले गर्दाखेरि उहाँहरू अलिक रिफ्रेस भएर कुराहरू चाहिँ गर्न थाल्नु भएको छ। हिजो अस्तिबाट चाहिँ अलिकति र अलिक यो ठाउँलाई एडप्ट गर्न लाग्नु भएको छ। समस्याको कुरा गर्दा त त्यही हो, फ्युचरको अनसर्टेनिटी, लस, ग्रिफ भन्छौँ होइन, त्यो कुराहरू चाहिँ देखिराखेको छ।
1: हजुर अर्पिता जी, जो मनोपरामर्शदाता हुनुहुन्छ, अघि हामीले अलिकति छोड्न सोध्न नसकेको कुरा अहिले कोट्यायौँ, यहाँलाई यो बसाइबाट धन्यवाद भन्न चाहन्छौँ।
2: अहिले हामीसँग टेलिफोन दिइरहनुभएका अर्पिता सुब्बाज्यूसँग कुराकानी गऱ्यौँ होइन त।
1: हजुर हजुर, अब यही कुराकानी सँगसँगै आजको यो विशेष बसाइबाट हामी छुट्ने बेला भइसकेको छ। आज संलग्न यो जनशक्ति प्रविधि कन्ट्रोल रुमबाट मिनरभा बज्राचार्य, लक्ष्मण विष्ट, साथमा रमेश भट्ट, विद्या चौधरी अनि
2: सँगै म अर्जुन श्रेष्ठ,
1: म रुक्मिणी पोखरेल छुट्टिन्छौँ।
2: नमस्कार
1: नमस्कार।

0: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।
1: नेप...

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

0: जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।
1: तागाधारी हो स्याता सेता मगराली।
2: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णु देवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। रसुवाको भुटेकोशी नदीमा भीषण बाढी आएको 11 दिनमा आज नुवाकोटको बेत्रावती बजार स्थित आनन्द श्रेष्ठको घरबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ। नुवाकोट विदुर दस्की श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर सुमन विकको कमान्ड टोलीले उद्धार गरेको हो। श्रेष्ठ अचेत अवस्थामा भेटिनु भएको थियो। उद्धार पछि थप उपचारको लागि उहाँलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। यसै गरी आजै भुटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको कारण प्रभावित 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट चार टनेलबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार गरिएको छ। बाढी आएको 11 दिनमा नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले उहाँलाई उद्धार गरेको हो। उद्धार गरिएका चिनिया नागरिकलाई प्राथमिक उपचार पश्चात थप स्वास्थ्य उपचार तथा हेरचाहको लागि नुवाकोटको त्रिशुली स्थित नेपाली सेनाको मैथिल ब्यारेक लगिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका एक सादल स्थित निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग एक्सेस रोड खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुईजना कामदारको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाख्रीवास नगरपालिका आठघर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपी लासगढी गाउँपालिका एकका 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गति आएको विनाशकारी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1344 जनाको शव फेला परेको छ भने 4898 जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 52 बालक, 33 बालिका, 269 महिला, 489 पुरुष तथा 501 शव चिन्न नसकिने अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। यसै गरी भोटेकोशी बाढीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानको लागि डिएनए नमुना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरुष र 453 संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानको लागि नेपाल प्रहरीले डिएनए परीक्षणको नमुना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालन गरेको छ। यसअघि नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ आउनुपर्ने बाध्यता रहेकोमा बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमुना संकलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो। रसुवाका बाढी प्रभावितको लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11,05,56,26,000 रुपियाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रुपियाँ बाढी प्रभावित क्षेत्रको लागि निकासा गरिसकेको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीको बहापछि नुवाकोटको 4 स्थानका बस्ती उच्च जोखिममा परेका छन्। त्रिशुली नदीको बहा परिवर्तन सहित पटक पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती बस्ती जोखिममा परेका हुन्। जिल्लाको पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका 4 दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार 100 भन्दा बढी घरधुरी बसोबास गर्दै आएको दर्शनटार सहित आसपासका बस्ती जोखिममा परेको हो। हालैको बाढीबाट विदुर नगरपालिका 1 बान्द्रे वडा नम्बर 4 स्थित बस पार्क, बेलकोटगढी नगरपालिका 7 स्थित 26 बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको नुवाकोट जिल्ला प्रशासनले जनाएको छ। कालीगण्डकी नदी कटानको कारण मुस्ताङको थासाङ गाउँपालिका 1 टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च जोखिममा परेको हो। थासाङ 1 टुकुचेमा यो सँगै भदौमा मात्रै 4 पटकसम्म कालीगण्डकी नदी कटान भइसकेको छ। कालीगण्डकीको शाखा नदीमा पानीको बहाव उच्च हुँदा टुकुचे गाउँ संरक्षणको लागि लगाइएको तटबन्ध तथा ग्याबिन वाल पनि भत्काएर पानीको धार गाउँतर्फ पुगेको थासाङ 1 का वडा अध्यक्ष सुरेश थकालीले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणको लागि संघ प्रदेश र स्थानीय तहसहित सबै सरकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। मानव बेचबिखन विरुद्धको 20 राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानव सभ्यताकै कलङ्कको रूपमा रहेको बताउँदै यो संगठित अपराधको रूपमा विश्वभर फैलिरहेकाले यसलाई रोक्न सरकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
2: अब रात तपाईँको नेपाल टेलिकम
0: राष्ट्रको संचार। विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 4 वर्षभन्दा लामो समयदेखि जारी युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप आफ्ना विशेष दूत स्टिव वेटकफ र जेरेड कुस्नरलाई मस्को र किए पठाउने घोषणा गर्नुभएको छ। ट्रम्पका अनुसार दुवै वार्ताकारले शान्ति सम्झौताको सम्भावना खोज्नेछन् र युद्ध अन्त्य गर्ने प्रस्ताव समेत लिएर जानेछन्। उहाँहरूले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र कियेभमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने बताइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हौस् त नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउँछौँ स्वदेश गान। यसै क्रमको पहिलो गीत राख्दैछौँ, कोइली देवी र जनार्दन समको स्वरमा, मबिबी शाहको रचना, उस्ताद गोविन्द लालको सङ्गीतमा।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

स्वदेशकान सुनाउने क्रममा भर्खरै राख्यौं भक्तराज आचार्य र फतेमानको स्वरमा उपेन्द्र प्रेमको रचना भक्तराज आचार्यको संगीतमा। अब राख्दैछौ हिरय भोजपुरी, उर्मिला श्रेष्ठ र गणेश रसिकको स्वरमा हिरय भोजपुरीको रचना र संगीतमा।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाडे भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखुबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। स्वदेश गान सुनाउने क्रममा भर्खरै राख्यौँ सरोज गोपाल, अरुण थापा, ज्ञानु राणा, बाबा राणा र साथीहरूको स्वरमा नवराज कार्कीको रचना सरोज गोपालको सङ्गीतमा। आजको लागि अन्तिम स्वदेश गान राख्दैछौँ कमला श्रेष्ठ र भुवन चन्दको स्वरमा प्रेम विनोद नन्दनको रचना नातिकाजीको सङ्गीतमा। यो गीतपछि सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

ये रेडियो नेपाल है, हफीज़ खान से उर्दू में खबरें सुनिए। रसुआ के भोटेकोशी नदी में आए तबाहकुन सैलाब के 11वें दिन आज नुआकोट के बेतरावती बाजार वाक़े आनंद श्रेष्ठ के घर से 64 साल ज़ईफा चंडिका श्रेष्ठ को बचाया गया है। नुआकोट बिदुर वार्ड नंबर 10 की श्रेष्ठ को मसल्ला पुलिस फोर्स नेपाल के इंस्पेक्टर सुमन बीका की कमान पर मामूर टीम ने बचाया है। बेहोशी की हालत में मिली उन ज़ईफा को हेलीकॉप्टर के जरिए त्रिशली वाक़े नेपाली फौज के मैथिली बैरक लाया गया था। इब्तदाई इलाज के बाद ज़रूरत के मुताबिक उन्हें मजीद इलाज के लिए काठमांडू लाया गया है। उसी तरह भोटेकोशी और त्रिशली नदी में आए तबाहकुन सैलाब से मुतासर 216 मेगावाट सलाहियत का बालाई त्रिशली एक पनबिजली मनसूबा के ऑडिट नंबर 4 सुरंग से एक चीनी शहरी को जिंदा बचा लिया गया है। नेपाली फौज के मुताबिक नेपाली फौज और कोरियाई डिजास्टर टीम ने आज दोपहर 1:20 पर मनसूबा के ऑडिट नंबर 4 सुरंग से चीनी उस शहरी को जिंदा बचाया है। बचाए गए उस चीनी शहरी को इब्तदाई इलाज के बाद मजीद इलाज के लिए नुआकोट के त्रिशली वाक नेपाली फौज के मैथिली बैरक लाया गया है। मनसूबा के दिगर सुरंगों और इलाकों में मजीद मुलाजमीन फंसे होने के शुबात में नेपाली फौज हिफाजती महकमे और गैर मुल्की माहिरीन की टीम ने मुश्तरका तौर पर तलाश और इमदादी काम को तेजी के साथ जारी रखा है। भोटेकोशी होते हुए त्रिशली नदी में आए सैलाब के बहाव के बाद नुआकोट के 4 मकामात की बस्तियां बड़े ख़तरे की जद में हैं। त्रिशली नदी के बहाव में तब्दीली के साथ बार बार आए सैलाब ने ज़मीन काटना शुरू करने के बाद इन बस्तियों को ख़तरा लाहिक है। नुआकोट के CDO शंभू प्रसाद रेग्मी ने बताया कि ज़िला के मगरब की जानब वाक़ तारकेश्वर गाँव पालिका वार्ड नंबर 4 के दर्शन टार इलाके की बस्ती सबसे ज़्यादा मुतासर है। उनके मुताबिक 100 से ज़्यादा घरानों की रहायश रहे दर्शन टार समेत आसपास की बस्तियों को भी ख़तरा लाहिक है। ज़िला इंतजामिया दफ्तर नुआकोट के मुताबिक हालिया सैलाब की वजह से बिदुर नगर पालिका वार्ड नंबर 1 का बांद्रे वार्ड नंबर 4 वाकई बस पार्क बिलकुटगढ़ी नगर पालिका वार्ड नंबर 7 वाकई 26 की बस्ती और अवामी मादी ढांचों को नुकसान पहुंचा है। नदी का कटाव मुसलसल रहे मकामात की बस्तियों को फौरी तौर पर खाली करके महफूज मकाम पर मुंतकिल करने की जानिब मुतल्लिका पालिका की तवज्जो मबजूल किए जाने की जानकारी ज़िली आफात इंतजामिया कमेटी के कोऑर्डिनेटर और CDO रिगमी ने दी है। ज़िली इंतजामिया दफ्तर के मुताबिक बेलकोटगढ़ी वार्ड नंबर 7 के 26 की बस्ती समेत गलछी रसुआ गढ़ी सड़क मनसूबा के तहत गलछी देवी घाट सड़क हिस्से को भी नुकसान पहुँचा है। भोटेकोशी नदी में आए सैलाब में लापता अफराद की पहचान के गर्ज से नेपाल पुलिस ने DNA टेस्ट का नमूना लेने के लिए नुआकोट में कलेक्शन सेंटर कायम किया है। नेपाल पुलिस अस्पताल के DIG डॉक्टर दामोदर पौड़ेल ने बताया कि इससे कबल नमूना देने के लिए मुतासर खानदान के अफराद को रसुआ नुआकोट से काठमांडू आने की मजबूरी थी, जबकि अब से सैलाब मुतासर इलाकों के मुतासर खानदानों की आसानी के लिए बिदुर में ही नमूना जमा करने का मरकज़ कायम किया गया है। डॉक्टर पौड़ेल के मुताबिक DNA टेस्ट के लिए माँ बाप भाई बहन और बेटा या बेटी में से किसी एक से नमूना लिया जा रहा है। ज़िले पुलिस दफ्तर नुआकोट के इंचार्ज SP बिपिन रेग्मी ने बताया कि सैलाब में पड़कर लापता अफराद के खानदान की जानिब से नमूना देने वाले फर्द की 2 कापी तस्वीर समेत शनाख्ती सरकारी दस्तावेज जरूरत होगी, जबकि बच्चों के हक में पैदाइश का सर्टिफिकेट या स्कूल का आइडेंटिटी कार्ड ही काफ़ी होगा। वज़ीर आज़म बालेंद्र शाह ने कहा है कि इंसानी खरीद व फरोख्त और नकल व हमल से पाक माशरे की तामीर के लिए मरकज़ी सूबाई और मकामी सतह समेत तमाम वाबस्तगान महकमों के दरमियान अमली शराकत ज़रूरी है। इंसानी खरीद व फरोख्त के खिलाफ के 20वें कौमी दिन के मौके पर नए ख्वाहिशात समेत का पैगाम जारी करते हुए वज़ीर आज़म शाह ने इंसानी खरीद व फरोख्त इंसानी तहजीब पर एक दाग होने की बात बताते हुए इस बात का भी तذکرہ किया कि मुनज़्ज़म जर्म के तौर पर दुनिया भर में फैल रही इस सरगर्मी को रोकने के लिए मुतल्लिका महकमों के दरमियान अमली शराकत और यकजहती ज़रूरी है। वज़ीर आज़म शाह के मुताबिक इंसानी खरीद व फरोख्त और नकल व हमल पर काबू पाने से मुतालिक जवाबी 2064 में पालरमो प्रोटोकॉल के मुवाफिक तरमीम करने के लिए पार्लियामेंट में बिल दर्ज किया गया है। टेक्नोलॉजी का सही इस्तेमाल और चौकसी इंसानी खरीद व फरोख्त से पाक रियासत की तामीर में यकजहती नामी नारे के साथ आज ये दिन मनाया जा रहा है।
وزیراعظم بالندر شاہ اقوام متحدہ کے 81 جنرل اسمبلی میں شریک ہونے کے لیے امریکہ روانہ ہوں گے۔ وزیراعظم شاہ نے پالی ووت کی قیادت کرتے ہوئے اقوام متحدہ کی جنرل اسمبلی میں شرکت کے لیے روانہ ہونے کی جانکاری وزیر نشریات و اطلاعات ڈاکٹر بکرم تمل سنہا نے دی ہے۔ وزیر تمل سنہا کے مطابق جنرل اسمبلی میں نیپال کی جانب سے پیش کیے جانے والے نظریات تیار کرنے کے لیے مختلف سطحوں میں بحث اور مشاورت کی جا رہی ہے۔ امریکہ کے نیویارک واقع اقوام متحدہ کے ہیڈ کوارٹر میں منعقد ہونے والی جنرل اسمبلی سے نیپال کی قیادت کرتے ہوئے وزیر اعظم شاہ خطاب کریں گے۔ وزیر اعظم شاہ کے ہمراہ وزیر خارجہ ششر کھنال بھی اعلیٰ سطحی اس دورے میں شریک ہوں گے۔ باگمتی صوبائی حکومت نے ہٹوڑا اور کاٹھمنڈو کے درمیان آمد و رفت کو آسان بنانے کے لیے بھیمفیدی کوگٹے ایپا اسٹیشنری سڑک حصے کو متبادل سڑک کے طور پر استعمال میں لانے کے عمل کو آگے بڑھایا ہے۔ پرتھوی شاہراہ کے تحت دھادنگ کے کرشنا بھیر میں تودا کی وجہ سے گاڑیوں کی آمد و رفت متاثر ہونے کے بعد متبادل سڑک کی ضرورت پڑنے کے ساتھ ہی صوبائی حکومت نے اس سڑک حصے کی ضروری مرمت اور اسے معیاری بنا کر استعمال میں لانے کی تیاری کی ہے۔ وزیر اعلیٰ کرن تھاپا مگر نے بتایا کہ اصل شاہراہ پر بارہا رونما ہونے والی رکاوٹ کی وجہ سے ہٹوڑا کاٹھمنڈو آمد و رفت متاثر ہونے کے مسئلے کو حل کرنے کے لیے متبادل سڑک کو ترجیحات میں رکھا گیا ہے۔ وزیر اعلیٰ تھاپا، وزیر مادی بنیادی ترقیات بھارت بہادر کیسی، وزارت کے ناظم ایشور چندر مرہٹا اور بھیم پھیدی گاؤں پالیکا کے صدر ہیدم لاما سمیت کی ٹیم نے گزشتہ جمعرات کو بھیم پھیدی کوگٹے ای پاسنری سڑک حصے کا زمینی معائنہ کیا تھا۔ نواکوٹ کے بدر نگر پالیکا کے دیوی گھاٹ واقع تادی کھولا ندی پر 60 میٹر طویل ایکرو برج نصب کرنے کا کام شروع ہو گیا ہے۔ گزشتہ بہادر 10 کے 13 صبح کے بوٹے کوچ ندی میں آئے تباہ کن سیلاب کی وجہ سے اس ندی پر رہا پکا پل بہ جانے کے بعد اس علاقے میں ٹرانسپورٹ مکمل طور پر منقطع ہو گیا تھا۔ ٹوٹی ہوئی سڑک اور پل کی وجہ سے مقامی باشندوں کے آمد و رفت اور نقل و حمل میں درپیش مسائل کو دھیان میں رکھتے ہوئے نیپالی فوج نے پل نصب کرنے کی ذمہ داری لی ہے۔ پل کی تعمیر کے لیے ضروری اشیاء کا انتظام نیپالی فوج نے خود کیا ہے اور تکنیکی اور تعمیر سے متعلق تمام کام بھی نیپالی فوج کی ٹیم خود کر رہی ہے۔ پرتھوی شاہراہ کے تحت دھادنگ کے گجوری گاؤں پالیکا وارڈ نمبر 2 واقع پریوا بھیر سڑک حصہ کی مرمت کے لیے اسی بہادر 20 گتے سنیچر کے روز 12 گھنٹے کے لیے گاڑیوں کی آمد و رفت مکمل طور پر بند کر دی جائے گی۔ ضلع انتظامیہ دفتر دھادنگ کے ذریعے جاری کردہ نوٹس میں اسی بہادر 20 گتے سنیچر صبح 6 بجے سے شام 6 بجے تک اس سڑک حصے سے ایمبولینس اور لاش بردار گاڑیوں کے علاوہ دیگر تمام گاڑیوں کی آمد و رفت پر پابندی لگائے جانے کی بات مذکور ہے۔ اسی بہادر 10 گتے بھوٹے کوشی سمیت ترشنی ندی میں آئے سیلاب کی وجہ سے پریوا بھیر واقع پرتھوی شاہراہ کو نقصان پہنچنے کے بعد اس وقت اس سڑک حصے سے صرف ایک طرفہ گاڑیاں گزر رہی ہیں۔ اسی طرح سیلاب کی وجہ سے دھادنگ کے بینی گھاٹ رورنگ گاؤں پالیکا وارڈ نمبر 7 کرشنا بھیر واقع سڑک حصہ مکمل طور پر بند ہو گیا ہے، جبکہ بینی گھاٹ وارڈ نمبر 10 جوانگ کھولا ندی اور تھاکرے وارڈ نمبر 2 کے کمیرے بھیر میں بھی ایک طرفہ سڑک استعمال میں لائی جا رہی ہے۔ رسوا کے سیلاب متاثرین کے لیے مالی امداد جوڑنے کے سلسلے میں اضافہ ہوتا جا رہا ہے۔ وزیر اعظم اور کابینہ دفتر کے مطابق وزیر اعظم آفات امدادی فنڈ اور وزیر اعظم امدادی فنڈ میں اب تک 11,05,56,971 روپیہ جمع ہوا ہے۔ حکومت اس سے قبل فنڈ میں جمع ہوئی رقم میں سے 1 ارب روپیہ سیلاب متاثر علاقوں کے لیے جاری کر چکی ہے۔ مسلح پولیس فورس نیپال اپنے فرائض انجام دینے کے دوران بھوٹے کوشی سیلاب کی زد میں جانے گنوانے والے مسلح پولیس جوانوں کے لواحقین کو 25 لاکھ روپیہ امداد فراہم کرے گی۔ مسلح پولیس کے معاون ترجمان شیلندر تھاپا نے بتایا کہ آئی جی پی نارائن دتا پوڈیل کی صدارت میں منعقدہ مشیر کمیٹی کے اجلاس نے متوفی ملازمین کے ذریعے فلاحی فنڈ سے لیے گئے قرض کی بقیہ تمام رقم معاف کرنے اور ان کی اولاد کو آسان ہونے والے اے پی ایف اسکول میں 10ویں جماعت تک کی تعلیم کے لیے تعلیمی فیس معاف کرنے کا بھی فیصلہ کیا ہے۔ پرتھوی شاہراہ واقع کرشنا بھیر سڑک حصہ دھس جانے کے بعد کاٹھمنڈو وادی میں پیدا ہوئی گیس کی قلت کو ختم کرنے میں تاجران سرگرم ہوئے ہیں۔ ان تاجران کو نیپال آئل کارپوریشن نے وادی کے باہر سے بوٹلنگ کرا کر سلنڈر لانے کی اجازت دینے کے بعد تاجران اس میں مصروف ہو گئے ہیں۔ نیپال ایل پی گیس صنعتی ایسوسی ایشن کے صدر دیوانند چند
سبکدوش صدر شیوا گھمیرے، سابق صدر گوکل بھنڈاری اور رکن بمل کالا کھیتی وغیرہ مکوان پور کے ٹرک پیشہ وران کے ساتھ مشاورت کر کے گیس کی نقل و حمل کو آسان بنانے میں لگے ہوئے ہیں۔ سال ٹریڈنگ کارپوریشن لمیٹڈ نے کھانا پکانے والے گیس کی فراہمی کو آسان بنائے رکھنے کے لیے نجی گیس کمپنیوں کے ساتھ عملی شراکت کر کے اپنے ایس ٹی سی سلنڈروں میں گیس بھرنا شروع کر دیا ہے۔ ریڈیو نیپال سے اردو میں خبریں ختم ہوئیں۔

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुनायौँ स्वदेश गान पुष्प नेपाली र अशोक देवानको स्वरमा, अशोक देवानको रचना मदन दिब्बिमको सङ्गीतमा।

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला पनि साँझको 6 बज्न लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानी मार्फत सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ। कैलालीको धनगढीमा आज आयोजित निजी क्षेत्र र प्रदेश सरकारबीच बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उहाँले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले प्रदेशको रातो किताब रकम वितरण गर्ने पुलिन्दा नभई प्रदेशको समृद्धिको मार्गचित्र बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। मुख्यमन्त्री भट्टले सुशासनमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रदेशमा रहेका व्यतिथि र अनियमितता नियन्त्रण गर्न सरकार निर्मम भएर अघि बढ्ने बताउनुभयो। कास्कीको माछापुच्छ्रे गाउँपालिका एक साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग एक्सेस रोड खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाक्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलासगढी गाउँपालिका 1 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा परि इलाम घर भएका 32 वर्षीय भक्त बहादुर मगर घाइते हुनु भएको छ। भोटेकोसी बाढीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले यही 10 गतेको बाढीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार बाढीबाट 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैङ्क तथा वित्तीय संस्था, 1 पेट्रोल पम्प र 1500 निजी घरमा क्षति पुगेको छ। बाढीले जिल्लामा 41 किलोमिटर सडक, 6 पक्की पुल, 8 बेलीब्रिज र 10 झोलुङ्गे पुल बगाएको छ। बाढीबाट भोटेकोसी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण क्षति पुगेको छ। बाढीले 111 मेगावाटको रसुवागढी, 120 मेगावाटको भोटेकोसी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B क्षति पुर्याएको छ। बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धार तथा खोज तथा उद्धार जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार कार्य भइरहेको छ। थप मद्दतका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञ समेत प्रभावित क्षेत्रमा खटिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। हालसम्म बाढीमा परि 1,365 रसुवाली नागरिक, 1,160 अन्य जिल्लाका नागरिक, 264 पर्यटक सम्पर्कविहीन भएका छन्। यसै गरी बैङ्क तथा वित्तीय संस्था 26 जना कर्मचारी, 79 जना सरकारी कर्मचारी, 13 सशस्त्र प्रहरी, 28 जना नेपाल प्रहरी, 27 नेपाली सेना हराएको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो। भोटेकोसी हुँदै त्रिशुली नदीमा गएको बाढीमा फँसेकी एक महिलाको 11 दिनमा सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल 19 नम्बर गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले विदुर नगरपालिका 10 बेत्रावतीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठलाई घरको 4 तलाबाट उद्धार गरेको हो। गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यस लगत्तै उद्धार कार्य उद्धार गरिएको हो। हिलोमा गाडिएको अवस्थामा निकालिएको र थप उपचारका लागि श्रेष्ठलाई काठमाडौँ ल्याइएको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाबाट 1 चिनिया नागरिकको जीवित उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको डिजास्टर टोलीले आज दिउँसो 1:30 बजे आयोजनाको अडिट 4 टनेलबाट चिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। गत भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा गएको भीषण बाढीका कारण आयोजनामा ठूलो क्षति पुगेको थियो।
सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका छ मगर थानाबाट आज करिब 2,40,00,000 रुपियाँ बराबरको एप्पल एयरबड्स एप्पल कम्पनीले निर्माण गरेको बिना तारको एयरफोन बरामद गरेको छ। अवैध तरिकाले नेपालतर्फ ल्याउँदै गरेको 1,200 थान एयरबड्स सशस्त्र प्रहरी बल नेपाल नम्बर 9 गणमहोत्तरी सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउटपोस्ट खैरवानीले संयुक्त रूपमा बरामद गरेको हो। सामान ल्याउने व्यक्ति भने सशस्त्रको गस्ती टोलीलाई देख्न साथ फरार भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। बरामद सामग्री सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ। नुवाकोटको विदुरस्थित देवी घाटमा रहेको तादी खोलामा 60 मिटरको एक्रो ब्रिज जडान सुरु भएको छ। गत भदौ 10 रुवा रसुवाको भुटेकोसीमा आएको भीषण बाढीले पक्की पुल बगाएको थियो। त्यही पुलको अभुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान सुरु भएको हो। यसका लागि आवश्यक सामग्री नेपाली सेनाले जुटाएको हो भने निर्माण पनि उसैले गर्नेछ। र गैराती परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडक खण्ड अवरुद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका 5 भुका खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार हिमाली गाउँपालिका 7 बाधु र जगन्नाथ गाउँपालिका 5 माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको छ। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

0: 6:25 को समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 6:40 कृषि कार्यक्रम, 7:00 समाचार, 7:25 को समय रहनेछ मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवसका अवसरमा तयार पारिएको विशेष कार्यक्रम, 8:00 अङ्ग्रेजीमा समाचार, 8:10 समयमा नेपाल एन्ड बियोन्ड कार्यक्रम सुन्न सक्नुहुनेछ, 8:30 विपदका कुराको पुनः प्रसारण, 9:00 समाचार, समाचारपछिको समय रहनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारणको, 9:45 सदाबहार गीत, 10:00 हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम घर देश परदेशको, 10:40 पुराना आधुनिक गीत, 11:00 समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ, तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
5: हुन्छ हुन्छ ल,
6: हुन्छ।
4: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
1: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
0: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश।
2: त्यसलाई त म कहाँ छाड्छु र, मैले जाने छ, भेटु न पो।
3: ओहो दिदी, नमस्ते है, नमस्ते।
2: नमस्ते। ओहो, वकिल बाबु पो आउनु भएछ।
3: अनि यति धेरै रिस चाहिँ कोसँग हो?
2: कोसँग हुनु नि, त्यही पल्लो घर कि बोक्सीसँग नि। त्यसैले त मेरो छोरालाई बिरामी बनाए कि।
3: लौ हेर, बोल्नै नहुने कुरा पो बोल्नु भयो त। बोक्सीको आरोप लगाएर महिला विरुद्ध गरिने क्रूर, अमानवीय र अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न बोक्सीको आरोप सम्बन्धी कसुर र सजाय ऐन 2072 निर्माण भई कार्यान्वयन समेत भइसकेका छ।
2: झन्डै मबाट ठुलो गल्ती भएको।
4: जानी राखौँ, कोही कसैलाई अन्धविश्वास र शङ्काको भरमा बोक्सी भनेमा वा आरोप लगाएमा मात्र पनि कानुनले दण्डित गर्छ। कोही बोक्सी हुँदैनन्, सबैलाई मानवताको व्यवहार गरौँ, कानुनको पालना गरौँ।
5: जनचेतनाका लागि रेडियो नेपाल।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 6:40 करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
7: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
0: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन सम्बन्धी सल्लाह समेट्दैछौ। गत साताभर मनसुनी वायुको प्रभावले देशभर वर्षा मापन भएको छ। गण्डकी र कोशी प्रदेशका थोरै केन्द्रहरूमा 200 मिलिमिटर भन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। देशभरका वर्षा मापन भएका केही केन्द्रहरूमा सरदर भन्दा बढी वर्षा मापन भएको छ। गत साता देशका धेरै केन्द्रहरूमा सरदर भन्दा बढी साप्ताहिक औसत, अधिकतम तापक्रम र अधिकांश केन्द्रहरूमा सरदर भन्दा बढी साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएका छन्। यस साता देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। साताको मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहने सम्भावना छ। सबै प्रदेशका हिमाली भूभागमा साताको सुरु र अन्त्यमा केही तथा मध्यमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेश हिमाली भूभागमा साताको सुरु र अन्त्यमा 1-2 स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षा हिमपातको सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साताको सुरु र मध्यमा 1-2 स्थानमा भारी वर्षा हिमपातको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साताको सुरु र मध्यमा धेरै तथा अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साताको सुरु र अन्त्यमा केही तथा मध्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा 1-2 र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साताको सुरु र मध्यमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। तराई भूभागमा साताको सुरु र मध्यमा केही स्थानमा अन्त्यमा थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा साताको सुरु र मध्यमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। साताको मध्यमा मधेस प्रदेशमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। अधिकतम र न्यूनतम दुवै तापक्रम पहाडी र तराई क्षेत्रमा हल्का बढ्ने तथा हिमाली क्षेत्रमा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ।
7: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
0: धान बालीमा नेपाल कृषि अनुसन्धान परिषद नार्कबाट सिफारिस गरिएको मात्रा अनुसार युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्किनुहोस्। धानमा टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घन्टासम्म खेतबाट पानी बग्न नदिनुहोस्। धानखेतमा गवार किराको क्षतिबाट गुबो मर्ने समस्या व्यवस्थापनको लागि सिंचित क्षेत्रमा थायो डिकार्प 75% WB 2 ग्राम प्रति लिटर पानीको दरले तथा अन्य क्षेत्रमा फिप्रोनिल 0.3% जी अथवा कारटाप हाइड्रोक्लोराइड 4% जी 15-20 केजी प्रति हेक्टरको दरले पानी नपरेको बेलामा स्टिकर मिसाई मौसमको अवस्था हेरी छर्किनुहोस्। धान बालीमा मरुवा रोग देखा पर्ने बित्तिकै व्यवस्थापनका लागि ट्राइसाइक्लाजोल 75% WP 2 ग्राम प्रति लिटर पानीको दरले प्रत्येक 12-14 दिनको फरकमा 2-3 पटकसम्म सम्पूर्ण बोटहरू भिज्ने गरी छर्केर उपचार गर्नुहोस्।
7: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
0: मनसुनी वर्षाको समय भएकोले सबै फलफूल बगैँचामा नियमित सरसफाई गर्नुका साथै पानी निकासको उचित व्यवस्था गर्नुहोस्। सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा मौसमको अवस्था हेरेर कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी मात्रै विषादी छर्किनुहोस्। विषादी छर्किँदा विशेष सावधानी अप्नाउनुहोस्। भुइँकटरको फल टिपिसकेपछि फल लागेको मुख्य डाँठलाई फेदबाट धारिलो चक्कुले काटेर हटाउनुहोस्। स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गुणस्तर बिग्रने हुँदा सामान्यतया फलमा जात अनुसारको रङ चढी पूर्ण रूपमा परिपक्व भई खान तयार भएपछि मात्र टिप्ने गर्नुहोस्।
7: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
0: मध्य पहाडी क्षेत्रका बारीमा जनकदेव, डेजिरे, कार्डिनल, खुमल, सेतो एक, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास जस्ता उपलब्ध हरियो टुसा आएको स्वस्थ बिउ आलुलाई माटो जन्य रोगहरू लाग्न नदिन कार्बेन्डाजिम युक्त विषादी 2 ग्राम प्रति लिटर पानीको घोलमा 20-25 मिनटसम्म डुबाएर निकालेको बिउ आलुलाई न ओभाउन जेल छहारीमा राखेर मात्र रोप्नुहोस्। रायो बालीका मार्फा चौडा, खुमल चौडा पात, खुमल रातो पात, मनकामना, ताङखुवा, स्थानीय आदि जातहरूको नर्सरी राख्दा पानी नजम्ने बनाउनुहोस्। 3-4 पात भइसकेका रायोका बेर्नालाई हारदेखि हारसम्मको दूरी 45 सेन्टिमिटर र बोटदेखि बोटसम्मको दूरी 30 सेन्टिमिटर कायम गरी सिफारिस मात्राको मल खाद प्रयोग गरी रोप्नुहोस्। खुर्सानीमा कोत्रे रोग व्यवस्थापनको लागि रोगग्रस्त डाँट तथा फलहरूलाई हटाउनुहोस्। सिंचाईको लागि स्प्रिङ्कल विधि प्रयोग नगर्नुहोस्। साथै क्लोरोथालोनिल विषादी 2 ग्राम प्रति लिटर पानीको दरले 10 दिनको फरकमा बोटहरू भिज्ने गरी 2-3 पटक छर्केर उपचार गर्नुहोस्। अलैची टिपिसकेपछि फल लिइसकेका रोगी तथा थारा लाक्रा छुरीको सहायताले जमिनको सतह नजिकैबाट काटी हटाउनुहोस्। फल टिपाई गर्दा र काटछाट गर्दा आगामी साल फल्ने लाक्रा जोगाउनुहोस्। काटछाट गरेको भाग भिज्ने गरी 1% बोडो मिश्रण छर्किनुहोस्। भोटेकोशी बाढीका कारण पशु पंक्षीको दाना आपूर्तिमा सहज भएका स्थानहरूमा यथेष्ट मात्रामा पिना र गेडागुडी, भटमास, चना, केराउ, मुसुरो आदि मिसाई घरेलु विधिबाट पशु आहार तयार गर्नुहोस्। यसरी दानास बनाउन सम्भव नभएको अवस्थामा उपलब्ध डाले घाँसहरू प्रशस्त मात्रामा खुवाउनुहोस्।
7: अब पशुपालन।
0: भोटेकोसीमा आएको बाढीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग, जुनोटिक संक्रमण रोग र महामारी फैलिन सक्ने जोखिम उच्च हुन्छ। तसर्थ मरेका पशु पंक्षीलाई खुला ठाउँमा बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा, कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्। साथै जीवित पशु पंक्षीलाई सुक्खा ठाउँमा राखी सफा पानी र सुरक्षित दाना दिई गोठ खोरमा नियमित चुना वा ब्लिचिङ पाउडर छर्किनुहोस्। पशु पंक्षी बिरामी परेमा तुरुन्तै उद्धार तथा राहतको लागि खटिएका प्राविधिकलाई सम्पर्क गर्नुहोस्।
7: कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन।
0: कार्प माछामा बाह्य परजीवी आर्ग्युलस माछाको जुम्राको संक्रमण देखिएको अवस्थामा आइभरमेक्टिन 1 ml प्रति 20 केजी अथवा ड्युरोक्लिन 1 ग्राम प्रति 100 केजी माछाको दरले दानामा औषधि मिसाई तीन दिनसम्म लगातार दिएपछि दुई दिन छोडी फेरि दुई दिनसम्म लगातार दिनुहोस्। साथै माछाको प्रतिरोधी क्षमता बढाउन प्रति केजी दानामा 1 ग्राम भिटामिन सी सोही दानामा मिसाई लगातार 15 दिनसम्म खुवाउनुहोस्। मौसम सम्बन्धी जिज्ञासाको लागि जल तथा मौसम विज्ञान विभागको पैसा नलाग्ने नम्बर 1155 फोन गर्नुहोस्। कृषि र पशु सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर 1135 हरेक शुक्रबार साँझ 4 बजेदेखि 6 बजेसम्म फोन गर्नुहोस्।
7: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतना।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ। सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

धर्म, देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा।

0: सुसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला
0: खलङ्गा जुम्ला
1: मानमा कालीकोट
0: मुर्माटप मुगु
1: जुफाल डोल्पा
0: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
0: सुदूरपश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली
0: खोडपे बैतडी
1: छापरी दार्चुला
0: हेमन्तबाडा बझाङ
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखेगढी बाजुरा
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज

0: नमस्कार, रेडियो कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: र म ग्रीष्मा गुरागाई।
0: रेडियो कृषि पत्रिकाको सुरुमा कान्तिपुर दैनिकमा प्रकाशित केरुङमै कुहिन थाल्यो 25 करोडको फलफुल शीर्षकको समाचार। रसुवातर्फ भोटेकोसी बाढी आएको 3 दिनपछि चीनले तातोपानी नाकाबाट नेपालमा गरिने निर्यात व्यापार निश्चित कालका लागि बन्द गरेको घोषणा गरेको छ। दुवै नाका बन्द भएपछि चीनसँग स्थल मार्गबाट गरिने व्यापारका लागि विकल्प रहित नाका अब कोराला भएको छ। तर कोराला नाकामा प्लान्ट क्वारेन्टाइनले तत्काल काम गर्ने अवस्था नभएपछि चीनको केरुङ अर्थात् रसुवातर्फ र नेलाम अर्थात् तातोपानीतर्फ आएका कन्टेनरमा लोड गरिएका झण्डै 25 करोड बराबरको फलफुल तथा मसलाजन्य मालवस्तु कुहिन थालेको छ। रसुवातर्फको केरुङमा मात्र चिनिया 40 कन्टेनर फलफुल तथा मसलाजन्य मालवस्तु रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारी सदस्य तथा फलफुल आयातकर्ता राजेश भण्डारीले जनाउनु भयो। चीनको सडकमा पार्किङ गरिएका कन्टेनरमा स्याउ, आँप, सुन्तला, किवी, ड्रागन फ्रुट, लसुन, अदुवा रहेको उहाँको भनाइ छ। केरुङ चिसो स्थान भएकोले तुरुन्तै नबिग्रिएको व्यवसायी बताउँछन्। तर यताउता गर्दा गर्दै कन्टेनरमा राखेको मालवस्तु कुहिन र गल्न थालेकोमा व्यवसायीको चिन्ता छ। जब रसुवामा बाढी आएपछि तातोपानी पनि बन्द गरियो, अब व्यवसायीले फलफुल बाटैमा फ्याँक्नुको विकल्प छैन भन्ने त्यति बेलै लागेको थियो। किनकि क्वारेन्टाइनको व्यवस्थापन मिलाउन र कन्टेनर कोरालाबाट काठमाडौँ ल्याउन कम्तीमा 8-10 दिन लाग्ने देखियो। क्वारेन्टाइन जाँच नगरी फलफुल तथा मसलाजन्य मालवस्तु नेपाल भित्राउन पाइँदैन। व्यवसायीका अनुसार तातोपानी नाकाबाट काठमाडौँ भित्राउने तयारीमा नेलाम आएका फलफुलका कन्टेनर र रसुवा नाकाबाट ल्याउन केरुङ आएका कन्टेनर अहिले बाटोमा पार्किङ गरेर राखिएको छ। चिनिया 40 कन्टेनर मालवस्तुको परिमाण नेपाली कन्टेनर 100 वटा बराबर हुन्छ। पहिरोका कारण गत असारदेखि 1.5 महिनासम्म तातोपानी बन्द थियो। 2 साता अघि तातोपानी खुल्ने बित्तिकै कन्टेनर नेलामतर्फ ल्याइएको थियो। तातोपानी नेलामबाट नजिक पर्छ। तर कन्टेनर नाकामा नपुग्दै चीनले आइतबार निर्यात बन्दको सूचना जारी गरेको छ। भन्सार विभागले पनि 10 भदौमा बाढी आएकै दिन सूचना जारी गरेर सकेसम्म कोरोला नाका प्रयोग गर्न भनेको थियो। त्यसको 3 दिनपछि चीनले तातोपानी बन्दको सूचना पठाएको थियो। तातोपानी सीमा अधिकारीहरूका अनुसार चिनिया अधिकारीले नेपालले कोरोला नै प्रयोग गर्न किन भनेको भन्दै प्रश्न गरेका थिए। विभागको सूचनामा कोरोला प्रयोग गर्न भनिएको थियो। नाका परिवर्तन गर्दा गर्दै आफूहरूले हरेस खाइसकेको सीमापार वाणिज्य संघका कार्यकारी सदस्य तथा फलफुल आयातकर्ता शारदा प्रसाद पराजुलले गुनासो गर्नुभयो। तातोपानी खुल्ने भनेपछि यता ल्यायौं, फेरि बन्द भने पनि केरुङ लग्यौं, बाढीले त्यता बन्द भएपछि अब कोरोला लैजानुपर्छ। पराजुली प्रश्न गर्नुहुन्छ, यसरी कसरी काम गर्न सकिन्छ? कोरोलाबाट मालवस्तु ल्याउन ढुवानी भाडा झण्डै 400% बढी पर्छ। यसको असर सामानको मूल्यमा पर्ने र त्यो उपभोक्ताले बेहोर्नु पर्ने पराजुलीको भनाइ छ। तातोपानी नै सहज नाका भएको व्यवसायी जनाउँछन्। यस्तो अप्ठ्यारो बेलामा पनि सरकारले सहयोग भन्दा असहयोग गरेको व्यवसायीको बुझाइ छ। रसुवा बाढीको अघिल्लो दिन भन्सारबाट छुटेका फलफुलका कन्टेनर बाटेमा अलपत्र परेका थिए। अलपत्र कन्टेनरमा लोड भएका फलफुल बिग्रन थालेपछि स्थानीयलाई दिइएको थियो। कुहिएर केही फ्याँक्न लगायौं, केही स्थानीयलाई दियौं, व्यवसायी भण्डारीले भन्नुभयो। 2-4 दिनमा कोरोलाको प्लान्ट क्वारेन्टाइन सिस्टम सञ्चालनमा आउने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाले बताउनुभयो। क्वारेन्टाइन कार्यालय पहिलेदेखि नै भएकाले तत्काल भन्सारसँग प्रज्ञापन पत्रको लिङ्क मात्र गराउनु पर्ने उहाँको भनाइ छ। आन्तरिक केही सेटअप गर्नुपर्छ, हामी त्यसमा लागेका छौँ। सकेसम्म छिट्टै फलफुल आयातको समस्या समाधान हुन्छ, सापकोटाले भन्नुभयो। अप्ठ्यारो र इमर्जेन्सीको समय भएकाले कोरोलाबाट आउने कन्टेनरलाई पोखरा, बुटौल वा नजिकै कुनै पनि स्थानमा जाँच गर्न सकिने भन्सार विभागका निर्देशक ज्ञानेन्द्र ढकालले बताउनुभयो। नाकाबाट सिल लगाएर भरपर्दो हिसाबले कन्टेनर आउँछन् भने प्लान्ट क्वारेन्टाइन भएको स्थानमा भन्सारले सहजीकरण गर्न तयार रहेको उहाँको भनाइ छ। विभागले व्यवसायीलाई त्यही कुरा जानकारी गराइसकिएको ढकालले बताउनुभयो। उत्तरी नाकाको 2 वटा भन्सार बन्द भएपछि नेपाल हिमालय सीमापारका अध्यक्ष रामहरि कार्की सहितको टोलीले गत सोमबार परराष्ट्र सचिव अमृत बहादुर राईलाई भेटेर सहजीकरणका लागि अनुरोध गरेका थिए। चीनसँग बाढीले गरेको क्षति र केरुङमा रहेको कन्टेनर नेपाल ल्याउने विषयमा सहजीकरण गरिदिन सचिव राईलाई अनुरोध गरिएको कार्कीको भनाइ छ। फलफुल मात्र होइन केरुङ र तातोपानीतर्फ भएका व्यापारिक मालवस्तुको कन्टेनर कोरला लैजान पनि प्रक्रिया पूरा गर्नुपर्छ। अध्यक्ष कार्कीले रसुवा नाकातर्फको केरुङमा रहेको विभिन्न मालवस्तु लोड गरेका 176 कन्टेनर तातोपानी नाका भएर नेपाल भित्राउने व्यवस्था मिलाउन अनुरोध गरेका थिए। केरुङमा अहिले 74 नेपाली चालक छन्, तर तातोपानी नखुलाउने हो भने अब उनीहरूले कन्टेनर कोरला लैजानु पर्ने कार्कीले बताउनुभयो। कोरालाबाट फलफुल मात्र होइन अन्य मालवस्तुको व्यापार गर्न धेरै समस्या भोग्नुपर्छ। यो कुरा सरकारले बुझेर तातो पानी खुलाउने प्रयास तत्काल गर्नुपर्छ, उहाँको भनाइ छ।
1: त्यस्तै नयाँ पत्रिका दैनिकमा अलैँचीको उत्पादन 50% बढ्ने आकलन सम्बन्धी समाचार प्रकाशित छ। कालो सुनको उपमा पाएको अलैँचीको उत्पादन यस वर्ष 50% वृद्धि हुने आकलन गरिएको छ। नेपाल अलैँची व्यवसाय महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईका अनुसार यस वर्ष करिब 8,500 मेट्रिक टन अलैँची उत्पादन हुने आकलन गरिएको छ। गत वर्ष 5,500 मेट्रिक टन अलैँची उत्पादन भएको थियो। गत वर्षको भन्दा यो वर्ष अलैँचीका लागि अनुकूल मौसम भयो, समयमा पानी पर्यो। भट्टराईले भने, केही वर्ष यता अलैँचीको मूल्य राम्रो पाउन थालेपछि किसानले नयाँ बिरुवा लगाउन थाले, तसर्थ अलैँचीको उत्पादन बढेको हो। नेपालमा 20,000 हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। देशभर 43 जिल्लामा व्यावसायिक अलैँची खेती हुन्छ भने 53 जिल्लामा अलैँची खेती विस्तार भइसकेको छ। 53 जिल्लामा अलैँची खेती भए पनि झापाको वीरता मोडमा अलैँचीको कारोबार हुने गरेको छ। अलैँची निर्यात पनि पूर्वी नाकाबाट हुँदै आएको उनले बताए। वीरगंज, नेपालगंज लगायत नाकाबाट फाटफुट्ट निर्यात हुने उनको भनाई छ। नेपालको भौगोलिक बनावट अनुसार 45,000 हेक्टरमा अलैँची खेती गर्न सकिने भट्टराई बताउँछन्। अलैँचीको उत्पादन साउनदेखि कार्तिकसम्म हुने गरेको छ। तल्लो क्षेत्रको उत्पादन बजारमा आउन थालेको छ भने माथिल्लो क्षेत्रको अलैँची कार्तिकसम्ममा बजारमा आइपुग्छ। यसपटक साउनदेखि 17 भदौसम्म 1,000 मेट्रिक टन अलैँची बजारमा आइसकेको निवर्तमान अध्यक्ष भट्टराईले बताए। यसपटक उत्पादन मात्र होइन अलैँचीको निर्यात समेत बढेको छ। मेची भन्सार कार्यालय काँकड भिट्टाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2082-83 साउन महिनाको तुलनामा चालु आर्थिक वर्ष साउन महिनामा अलैँचीको निर्यात 52.35 वृद्धि भएको छ। गत आर्थिक वर्षको साउन महिनामा 32,17,61,000 मूल्य बराबरको 2,16,150 केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ। चालु आर्थिक वर्षको साउन महिनामा 67,52,08,000 मूल्य बराबरको 3,87,850 केजी अलैँची भारततर्फ निर्यात भएको भन्सारको तथ्याङ्क छ। साउन महिनामा मूल्य वृद्धि भएका कारण अलैँची निर्यात गत वर्षको तुलनामा वृद्धि भएको महासंघका निवर्तमान अध्यक्ष भट्टराई बताउँछन्। यसपटक उत्पादन वृद्धि भए पनि मूल्य भने साउन पहिलो साताको तुलनामा अहिले करिब प्रतिमन करिब 15,000 मूल्य घटेको छ। साउन पहिलो सातासम्म सबैभन्दा राम्रो गुणस्तर भएको अलैँचीको मूल्य प्रतिमन 1,00,000 रहेको निवर्तमान अध्यक्ष भट्टराई बताउँछन्। पछिल्लो समय क्रमशः घट्दै चलन चल्तीको अलैँचीको मूल्य प्रतिमन 85,000, मध्यम गुणस्तरको अलैँचीको मूल्य प्रतिमन 87,000 र उच्च गुणस्तरीय अलैँचीको मूल्य 89,000 प्रतिमनसम्म कारोबार भइरहेको उनी बताउँछन्। यद्यपि यो वर्ष अलैँचीको मूल्य प्रतिमन 80,000 भन्दा नघट्ने अनुमान गरिएको उनले बताए। अघिल्लो वर्ष मूल्य राम्रै भएका कारण बजारमा अलैँची सर्टेज थियो, नयाँ उत्पादन आइसकेको थिएन, तसर्थ साउनमा मूल्य बढेको थियो। उनले भने, गत वर्ष पनि सिजनको सुरुवातमा मूल्य अहिलेको जस्तै थियो। वीरता मोडका गोदाम र भारतीय बजारमा पनि गत वर्षको स्टक नभएका कारण यसपटक प्रतिमन 80,000 भन्दा मूल्य घट्दैन भन्ने अनुमान गरेका छौ।
0: गोर्खापत्र दैनिकले सस्तियो तरकारी शीर्षकमा समाचार छापेको छ। सामान्यतया पृथ्वी राजमार्ग ठप्प हुँदा काठमाडौँ उपत्यकामा तरकारीको हाहाकार मच्चिने गर्थ्यो। भोटेको सीमा आएको हिमबाडीका कारण उक्त राजमार्ग ठप्प हुँदा दृश्य भने फेरिएको छ। पृथ्वी राजमार्ग बन्द हुँदा समेत तरकारी जन्य वस्तु आपूर्तिको चक्र खलबलिएको छैन। कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार अधिकांश तरकारीको मूल्य विगतका वर्षको यस अवधिको तुलनामा केही सस्तो भएको छ। समितिका निर्देशक विनय श्रेष्ठले राजमार्ग बन्द हुँदा समेत तरकारीको आपूर्ति सहज हुनु र मूल्य ओह्रालो लाग्नुमा वैकल्पिक मार्गको कुशल प्रयोग कारक रहेको बताउनुभयो। उहाँका अनुसार अहिले बजारमा तराई र पूर्वी नेपालबाट आउने तरकारी बिपी राजमार्ग, कान्ति लोकपथ र मध्य पहाडी राजमार्गका विभिन्न खण्ड प्रयोग गरी काठमाडौँ भित्रिरहेका छन्। निर्देशक श्रेष्ठले लामो र केही खर्चिलो भए पनि वैकल्पिक मार्गले आपूर्ति श्रृङ्खलालाई टुट्न नदिनु र काठमाडौँ वरपरको पकेट क्षेत्रमा हुने उत्पादन वृद्धिले उपत्यकामा तरकारीमा समस्या नभएको जानकारी दिनुभयो। कालीमाटीका तरकारी बजारका थोक व्यापारीको संस्थाका अध्यक्ष दीपक प्रसाद पौडेलले प्रमुख राजमार्ग बन्द भए पनि काठमाडौँ उपत्यका र उपत्यकासँग जोडिएका काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ सहायक मार्गबाट ठूलो परिमाणमा तरकारी भित्रिरहेको बताउनुभयो। उहाँको अनुभवमा उपत्यका र वरपरका जिल्लामा व्यावसायिक तरकारी खेतीको विस्तारले राजमार्ग बन्द हुँदा समेत काठमाडौँलाई करिब करिब धान्न सक्ने आन्तरिक उत्पादन बजारमा आएको र पछिल्लो समयमा माग पनि घटेकाले अभाव नभएको हो। विगतको तुलनामा यसपटक तरकारीको माग घट्नुको दुई तीन कारण रहेको भन्दै अध्यक्ष पौडेलले भन्नुभयो, पहिलो कारण काठमाडौँबाट रसुवाका हाइड्रो पावरदेखि सानादेखि ठूला होटलमा जाने दैनिक 8 गाडी तरकारी र फलफूल जान छोडेको छ। दोस्रो, पर्यटकले होटल रिसोर्ट भरिभराउ हुने बेलामा खाली भएकाले त्यहाँको माग घटेको छ भने, तेस्रो, तीज नजकिएसँगै विभिन्न सरकारी तथा निजी कार्यालय पार्टी प्यालेसदेखि विभिन्न ठाउँमा हुने तीजका कार्यक्रम स्थगित भएकाले तरकारीको माग घटेको छ। कालीमाटीका खुद्रा व्यापारी विनोद थापाका अनुसार गोलभेडा, बन्दागोपी, काउली, घिरौला र हरियो सागपातको उत्पादन यति बेला उच्च छ। भारतीय आयातमा कमी र स्वदेशी निर्भरता विगतमा नेपाली बजारमा भारतीय तरकारीको दबदबा हुँदा सिमानाका वा मुख्य राजमार्गमा अवरोध आउने बित्तिकै कृत्रिम अभाव सिर्जना हुन्थ्यो, तर यसपटक स्वदेशी उत्पादनले नै बजारको ठूलो हिस्सा ओगटेकाले त्यो अवस्था नआएको उहाँको बुझाइ छ। मूल्य नपाएर हैरान व्यापारी। कालीमाटी समितिका अनुसार कालीमाटी बजारमा सामान्य अवस्थाको तुलनामा आपूर्ति घटेको छ। आपूर्ति घटेसँगै तरकारीको माग घटेकाले मूल्य पनि ओह्रालो लागेको व्यापारी बताउँछन्। 20 वर्षदेखि निरन्तर कालीमाटीमा तरकारीको व्यापार गर्दै आएका नरेश शाहले यो बेलामा तरकारीको भाउ नपाएकोमा अचम्मित हुनुभयो। यो बेलामा सधैँ जसो अधिकांश तरकारीको मूल्य बढ्ने गरेकोमा यसपटक भने आलु र प्याज बाहेकका अधिकांशको मूल्य घटेको भोगाई सुनाउनुभयो। उहाँसँगै व्यापार गर्दै आउनुभएकी अनिता गुरुङले अघिल्ला वर्षमा यो बेलामा माग उच्च हुने भएकाले तरकारी बेचेर धेरै कमाइ हुने गरेकोमा अहिले खरिदकै मूल्यमा बिक्री गर्न समेत समस्या भएको बताउनुभयो।
1: त्यस्तै कारोबार दैनिकमा खाद्य सुरक्षामा 40 लाखका कृषि उपकरण वितरण गरिने सम्बन्धमा समाचार प्रकाशित छ। पर्वतको फलेवास नगरपालिकाले खाद्य सुरक्षा तथा कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत 40 लाख रुपियाँका उपकरण वितरण गर्ने भएको छ। नगरपालिकाले गण्डकी प्रदेश सरकारबाट हस्तान्तरित वित्तीय अनुदान अन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि कृषक समूह, कृषि फर्म तथा कृषि सहकारी संस्थाबाट प्रस्ताव आह्वान गर्दै उक्त उपकरण वितरण गर्न लागेको हो। नगरपालिकाको कृषि शाखाले सार्वजनिक गरेको सूचना अनुसार कार्यक्रम मार्फत 50% अनुदानमा कृषि यान्त्रिकरणका सामग्री वितरण गरिने भएको छ। किसानको श्रम तथा उत्पादन लागत घटाउँदै कृषि उत्पादनलाई व्यावसायिक र आधुनिक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ। कार्यक्रम अन्तर्गत पेट्रोल वा डिजेल इन्जिनबाट सञ्चालन हुने मिनी टिलर, कुटानी पिसानी मिल तथा विद्युतीय मकै छोडाउने उपकरणमा अनुदान उपलब्ध गराइनेछ। कृषि तथा पशुपन्छी सम्बन्धी मेसिनरी, औजार तथा उपकरण वितरण सम्बन्धी कार्यक्रम सञ्चालन कार्यविधि अनुसार सामग्री वितरण गरिने भएको नगर प्रमुख गङ्गाधर तिवारीले जानकारी दिनुभयो। कृषि क्षेत्रमा बढ्दो जनशक्ति अभाव, महँगो हुँदै गएको ज्याला दर र उत्पादन लागतलाई ध्यानमा राख्दै कृषि यान्त्रिकरणलाई प्राथमिकता दिइएको हो। आधुनिक कृषि उपकरणको प्रयोग बढेसँगै खेतीपातीमा लाग्ने समय र श्रम कम हुनुका साथै उत्पादन तथा उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी हुन सम्बन्धित निकायमा दर्ता भएका कृषक समूह, कृषि फर्म तथा कृषि सहकारी संस्थाले आवेदन दिन सक्नेछन्। आवेदनसँग संस्था दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन तथा अनुदान माग गर्ने सम्बन्धमा गरिएको संस्थाको निर्णयको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेश गर्नुपर्नेछ। उखुको मूल्य प्रति क्विन्टल 1200 भन्दा बढी तोक्न किसानको माग सम्बन्धी एक विशेष रिपोर्ट।
0: उखु किसानले आगामी क्रसिङ सिजनका लागि उखुको मूल्य प्रति क्विन्टल 1200 रुपियाँ भन्दा बढी तोक्न सरकारसँग माग गरेका छन्। चिनी र सक्खरको बजार मूल्य बढेको तथा उखु उत्पादनको लागत समेत बढेकाले गत वर्ष तोकिएको मूल्यमा उखु बिक्री गर्दा किसानलाई उचित प्रतिफल नहुने उनीहरूको भनाइ छ। गत वर्ष सरकारले अनुदान सहित उखुको मूल्य प्रति क्विन्टल 690 रुपियाँ तोकेको थियो। त्यसबेला चिनीको बजार मूल्य प्रति केजी करिब 70 रुपियाँ र सक्खरको मूल्य करिब 60 रुपियाँ रहेको किसानको भनाइ छ। अहिले चिनीको मूल्य प्रति केजी करिब 120 रुपियाँ र सक्खरको मूल्य 130 रुपियाँसम्म पुगेको उनीहरूले बताएका छन्। उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले बजारमा चिनी तथा सक्खरको मूल्य बढ्दा त्यसको आधारमा उखुको मूल्य पनि बढाउनु पर्ने बताउनुभयो। उत्पादन लागतमा भएको वृद्धिलाई समेत मूल्य निर्धारणको आधार बनाउनु पर्ने उहाँको भनाइ छ। उखु खेतीका लागि आवश्यक बिउ, मल, सिंचाइ, खेत जोत्न प्रयोग हुने इन्धनदेखि मजदुरको ज्यालासम्म सबैको लागत बढेको छ। रायले भन्नुभयो, किसानको वास्तविक लागत र चिनीको बजार मूल्यलाई आधार बनाएर उखुको मूल्य निर्धारण गरिनुपर्छ। रायले उखुको मूल्य निर्धारण गर्नु अघि सरकारले किसान र चिनी उद्योगीका प्रतिनिधिसँग छलफल गर्नुपर्ने बताउनुभयो। किसानको उत्पादन लागत र उद्योगको अवस्थाबारे अध्ययन गरेर क्रसिङ सिजन सुरु हुनु अघि नै मूल्य तोक्नुपर्ने उहाँको माग छ। उखु किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले खेतीदेखि उद्योगसम्म उखु पुर्याउन्जेलमा किसानको खर्च बढ्दै गएको बताउनुभयो। उहाँका अनुसार उखु रोप्नु अघि खेत 4-5 पटकसम्म जोत्नुपर्ने हुन्छ। त्यसपछि बिउ, रोपाई, मल, सिंचाइ, गोडमेल, मजदुरको ज्याला, कटान र ढुवानीमा बढी खर्च हुन्छ। उखु बिक्रीका लागि उद्योगसम्म पुर्याउन्जेलमा प्रतिकट्टा करिब 7,000 रुपियाँसम्म खर्च हुने अवस्था छ। यादवले भन्नुभयो, गत वर्षको तुलनामा खेतीका लागि आवश्यक सामग्रीको मूल्य बढेकाले उखुको मूल्य पनि बढाउनुपर्छ। हवस् त, आजलाई रेडियो कृषि पत्रिका यति नै। रेडियो कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित ग्रीष्मा गुरागाई र म नरेश नेउपाने आज्ञा चाहन्छौ। नमस्कार।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन् तर सबै सूचना सही नहुन सक्छन्
5: कुनै पनि फोटो भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ मिति र स्थान पनि पुष्टि गरौँ एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ
4: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ
5: याद राखौँ गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल यति बेला साँझको 7 बज्न लाग्यो अब सुन्नुहुनेछ समाचार

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढीको 11 दिन, आज 2 जनाको सकुशल उद्धार, हालसम्म 1,335 जनाको शव फेला। बाढीका कारण रसुवामा 41 किलोमिटर सडक र 8 जलविद्युत आयोजनामा क्षति। त्रिशुली नदीमा आएको बाढीले नुवाकोटका 4 बस्ती उच्च जोखिममा। यमनी सेना र हुथी विद्रोही बीच झडप हुँदा कम्तीमा 60 जनाको मृत्यु। र काठमाडौँमा जारी नेपाल भलिबल लिगमा काठमाडौँ रेड्सद्वारा मधेस वारियर्स 3-2 सेटमा पराजित।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। भोटे कोशी बाढीको 11 दिनमा आज 2 सकुशल उद्धार गरिएको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। बाढीबाट प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि हिलोमा गाडिएको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सुमन बिक नेतृत्वको टोलीले उहाँको उद्धार गरेको हो। थप उपचारका लागि श्रेष्ठलाई काठमाडौँ स्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको छ। त्यसै गरी माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाबाट आज 1 चिनिया नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको डिजास्टर टोलीले आज दिउँसो आयोजनाको अडिट 4 टनलबाट चिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशुली स्थित मैथिली ब्यारेकमा लगिएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,335 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 160 जना, नुवाकोटमा 193 जना, धादिङमा 67 जना, चितवनमा 362 जना, गोर्खामा 74 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 222 जना र नवलपरासी पश्चिममा 219 जना गरी 1,335 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,030 शव व्यवस्थापन गरिएको नेपाल प्रहरीले जनाएको छ। यस्तै शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 1,012 गरी कुल 2,272 डीएनए नमुना संकलन गरिएको र पहिचान नभएको 1,292 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। त्यस्तै हालसम्म बाढीका कारण प्रभावित 13,098 उद्धार गरिएको छ भने बेपत्ता भएका 4,887 जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। यसै क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11,05,56,926 रुपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 रुपियाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छछ। 9 वाणिज्य ब्याङ्कमा 8,06,25,15,518 र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको 4 स्थानका बस्ती उच्च जोखिममा परेका छन्। त्रिशुली नदीको बहाव परिवर्तनसहित पटक पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती बस्ती जोखिममा परेका हुन्। जिल्लाको पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका 4 दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार 100 बढी घरधुरी बसोबास गर्दै आएको दर्शनटार सहित आसपासका बस्ती जोखिममा परेको हो। हालैको बाढीबाट विदुर नगरपालिका 1 बान्द्रे वडा नम्बर 4 स्थित बस पार्क, बेलकोटगढी नगरपालिका 7 स्थित 26 बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको नुवाकोट जिल्ला प्रशासनले जनाएको छ। नदीको कटान निरन्तर भइरहेका स्थानका बस्ती तत्कालै खाली गरेर उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सम्बन्धित पालिकालाई ध्यानाकर्षण गराएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक रेग्मीले जानकारी दिनुभयो। भोटेकोसी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणको नमुना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ। यसअघि नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ आउनुपर्ने बाध्यता रहेकामा बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमुना संकलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीमा परेर फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमुना लिएर परीक्षण पश्चात पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ। उहाँका अनुसार डिएनए परीक्षणका लागि आमा बुबा दाजुभाइ दिदी बहिनी तथा छोराछोरी मध्ये जो कोही एकजनासँग नमुना संकलन गरिन्छ। भेटिएका शवको डिएनएसँग तुलना गर्न सबैभन्दा नजिकका रगत सम्बन्धी आफन्तको नमुना बढी उपयोगी हुने भएकाले विशेष गरी बुबाआमा छोरा वा छोरीसँग नमुना लिनका लागि उहाँले आग्रह गर्नुभयो। यो सम्भव नभएको अवस्थामा भने नजिकका रगत सम्बन्धी आफन्तबाट पहिचान गर्न सकिने डाक्टर पौडेलले जानकारी दिनुभयो। यसैबीच भोटेको सिबाडीका कारण सम्पर्कविहीन भएका व्यक्ति र फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डिएनए नमुना सङ्कलन सुरु गरेको छ। बाढीमा परी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट 150 जना हराइरहेको सूचना आएको र प्राप्त शव पहिचानका लागि अहिलेसम्म 5 महिला र 9 पुरुष गरी जम्मा 14 जनाको डिएनए नमुना सङ्कलन गरिएको प्रहरीको भनाइ छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
0: भोटेकोसी बाढीका कारण सम्पर्कविहीन भएका व्यक्ति तथा फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डिएनए नमुना सङ्कलन सुरु गरेको छ। प्रदेशका 9 वटै जिल्ला प्रहरी कार्यालय मार्फत सम्पर्कविहीन भएका व्यक्तिको पहिचानका लागि आफन्तको डिएनए परीक्षण गर्न नमुना सङ्कलन थालिएको हो। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल तथा जिल्ला अस्पतालमा नमुना सङ्कलन भइरहेको र अहिलेसम्म 5 महिला र 9 पुरुष गरी 14 जनाको नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ। डिएनए परीक्षण गर्न नमुना सङ्कलनका लागि परिचय खुल्ने कागजात लिएर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्ट सम्पर्कविहीन भएका व्यक्ति तथा हेला परेका शवको पहिचानका लागि 9 वटै जिल्लामा आफन्तको डिएनए परीक्षण गर्न नमुना सङ्कलन भएको बताउनुहुन्छ।
4: कैलालीमा 6 जनाको डिएनए आफन्तबाट चाहिँ कलेक्सन भएको छ भने कञ्चनपुरमा पनि 6 जना कलेक्सन भएको छ। त्यसै गरी 2 जना डणेलधुराबाट प्राप्त भएको छ।
0: भोटेकोसी नदीमा आएको बाढीका कारण सुदूरपश्चिम प्रदेशका 209 जना सम्पर्कविहीन भएकोमा अहिलेसम्म 59 जना परिवारको सम्पर्कमा आएको र अझै 150 जना सम्पर्कविहीन रहेको एसएसपी विष्टको भनाइ छ।
4: सुदूरपश्चिम प्रदेशबाट 209 जना सम्पर्कविहीन भएकोमा अब अहिलेसम्म 59 जना चाहिँ सम्पर्कमा आउनु भएको छ। 150 जना अहिलेसम्म चाहिँ सम्पर्कमा आउनु भएको छैन, मिसिङ हुनुहुन्छ।
0: बाढीका कारण कैलालीका 64, कञ्चनपुरका 36, डलधुराका 16, बैतडीका 8, बाजुराका 16, दार्चुल्लाका 4, बझाङ, डोटी र अछामका 2-2 जना सम्पर्कविहीन अवस्थामा रहेका छन्। प्रहरीका अनुसार सम्पर्कविहीन हुनेहरूमा केही सुरक्षाकर्मी, कर्मचारी र अधिकांश कामदार रहेका छन्। जगत साउद, रेडियो नेपाल, धनगढी।
3: सशस्त्र प्रहरी बल नेपालले भोटेकोसी बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रुपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाह गर्ने र निजका सन्ततिलाई पाएक पर्ने नेपाल एपिएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। बाढीमा परी सशस्त्र प्रहरीका 13 जना सम्पर्कविहीन भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सो बाढीमा परी ज्यान जोगाउन सफल 5 जना सशस्त्र प्रहरीलाई राहत स्वरूप जनही 50,000 रुपियाँ प्रोत्साहन रकम उपलब्ध गराउने सशस्त्रले निर्णय गरेको छ। सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट 15,50,00,000 रकम जम्मा गर्ने निर्णय पनि गरेको छ। कास्कीको माछापुछ्रे गाउँपालिका 1 साँदल स्थित निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा आज करिब 11 बजे पहिरो खस्दा गम्भीर घाइते भएका 2 कामदारको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाक्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका 1 27 वर्षीय किसान राई रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। घटनामा परी घाइते इलाम घर भएका 32 वर्षीय भक्तबहादुर मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बाजुराको बिरे खोलामा भीषण बाढी आउँदा 23 परिवार विस्थापित भएका छन्। अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिका 6 र 8 को सीमामा पर्ने बिरे खोलामा ठूलो बाढी आएको स्थानीय लालसिंह साउदले बताउनुभयो। बाढीले मानवीय एवं भौतिक क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढी गएपछि 23 परिवार विस्थापित भएका हुन्। थप 18 परिवार समेत जोखिममा परेको साउदले बताउनुभयो। सदरमुकाम मार्तडीबाट करिब 6 किलोमिटर टाढा रहेको बिरे खोला झरना आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र हो। काली गण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका 1 टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै मुस्ताङको काली गण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च जोखिममा परेको हो। जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत सेवा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणको हिल्दुम वितरण केन्द्र अन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ 16 गतेदेखि विद्युत आपूर्ति बन्द भएको हो। बैतडीको झुलाघाट नाकामा रहेको नेपाल भारत ऐतिहासिक झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ। आज भन्दा झण्डै 150 वर्ष अगाडि इस्ट इन्डिया कम्पनी सरकारले निर्माण गरेको झोलुङ्गे पुल समयमै जीर्णोद्वार हुन नसक्दा जीर्ण अवस्थामा पुगेको हो। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
5: पुलको नेपालतर्फको भागमा रहेका काठका पाता कुहिँदै गएका छन् भने फलामका रड तथा लकहरूमा खिया लाग्दै गएको छ। पुलको नियमित मर्मत सम्भार नहुँदा यसको अवस्था थप कमजोर बन्दै गएको स्थानीय व्यवसायीहरू बताउँछन्।
6: मेरो नाम धनबहादुर बोरा हो। जुनै अवस्थामा छ भन्नु पर्यो, अब त्यो केसिया लागेकै छ, ताक्ताहरू पनि लगभग भित्रबाट गुण लागे हान। तत्काल मर्मत त गर्नै पर्ने देखिन्छ, त्यो अब दीर्घकालीन हुँदैन, अब त्यो काम चलाउ मात्र भएको छ।
7: भाचिन चाहिँ हल्का हल्का 3-4 ठाउँमा त्यो नट बोल्टहरू
5: झुलाघाटमा रहेको एकमात्र झुलुङ्गे पुलको तत्काल मर्मत सम्भार गर्नुपर्ने उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष हिमानन्द भट्टको माग छ। साथै दीर्घकालीन समाधानका लागि मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने उहाँको भनाइ छ।
8: एकदम नयाँ सरकार बन्दैछ, तैमा अब सबैले पहल गरिदिए हुन्थ्यो र अहिले अब त्यो खालि हिटकल्या मात्रै हुने हो। तपाईँ पुलले द्वारा अब जो पहाडी जिल्लामा पड्डे जो प्रभाव छ तपाईँको बारेमा अवगति छ। अब त्यो मोटरेबल पुल जोडिदिएपछि एकदम आर्थिक एकदम निकै हुन्थ्यो पहाडी जिल्लामा।
5: यता बैतडीका प्रमुख जिल्ला अधिकारी मिना अरियालको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले जीर्ण बन्दै गएको झोलुङ्गे पुलको निरीक्षण गरेको छ। पुलको अवस्था तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेकाले मर्मतका लागि माथिल्लो निकायमा पहल भइरहेको प्रमुख जिल्ला अधिकारी अरियालले बताउनुभयो।
9: हिसाबलाई कुरा गरेका थिए, अलिकति के छ भनेको अहिले चाहिँ हामीले गर्ने भन्नुभएको छ। हिसाबलाई एकदम जीर्ण छ हजुर, होइन, त्यो तुरन्तै बनाउनु पर्ने छ। कुन दिन एक्सिडेन्ट हुन्छ भने छ, काठहरू भित्रभित्र अब कुहिरहेछ के, त्यो
5: जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको तत्काल मर्मत सँगै दुई देश बीचको व्यापारिक तथा आवत जावतको प्रमुख नाका झुलाघाटमा मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने स्थानीयको माग छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
3: अब अन्तर्राष्ट्रिय समाचार। यमनका साउदी अरब समर्थित सरकारी सेना र हुथी विद्रोहीहरू बीच भएको लडाईँमा 60 भन्दा बढी मानिसको मृत्यु भएको छ। झडपमा मृत्यु हुनेमा सर्वसाधारण सहित सेना र हुथी लडाकु रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ। सन् 2022 जुलाईमा भएको युद्धविराम भङ्ग भएपछि रेड सीको प्रवेशद्वारको नियन्त्रणका लागि यमनको दक्षिण पश्चिममा यो झडप शुरू भएको हो। अधिकारीहरूले हुथी आक्रमणको जवाफमा एडेनबाट सहयोग थप भई आइरहेको र हुथीको यस आक्रमणको उद्देश्य सरकारी नियन्त्रित मोखा बन्दरगाह शहरलाई छुट्याउनु रहेको र बाब अल मण्डप जल डमरूको सिमानातिर अघि बढ्नु हो। इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि बन्द गरेसँगै विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरब बाब अल मण्डप चेक पोइन्टको तेलको पारवहन मार्गको रूपमा महत्वपूर्ण बनेको छ। इरानको समर्थनमा हुथीहरूले साउदी अरबको समुद्री नाकाबन्दी पनि घोषणा गरेका छन् र त्यसका जहाज तथा क्षेत्रमाथि आक्रमण सुरु गरेका छन्। अमेरिकामा यस वर्ष दादुरा रोगका संक्रमितको संख्या 3,000 नागेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बिहिबारसम्म देशभर 3,134 जनामा दादुरा पुष्टि भएको हो। यो संख्या सन् 2025 भरि रिपोर्ट भएका 2,289 संक्रमित भन्दा निकै बढी हो। केन्द्रका अनुसार सन् 1991 पछि अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण हो। केन्द्रका अनुसार पुष्टि भएका संक्रमित मध्ये करिब 94% व्यक्तिले खोप लगाएका छैनन्। दादुराबाट बच्नका लागि केन्द्रले दादुरा, गलफुलो र रुबेला विरुद्धको खोपका दुई मात्रा लगाउन सिफारिस गरेको छ। अमेरिकामा बालबालिकाको खोप लगाउने दर समेत घटिरहेको छ। सन् 2025-26 को शैक्षिक वर्षमा बालबालिकामा दादुरा, गलफुलो र रुबेला विरुद्धको खोप लगाउने दर 92.4% झरेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: भदौ 10 गते आएको भुटेकोसी बाढीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शनिबार बाढीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो जनाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बाढीबाट 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र 1500 निजी घरमा क्षति पुगेको जानकारी दिनुभयो। बाढीले जिल्लामा 41 किलोमिटर सडक, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 झलुङ्गे बगाएको छ। बाढीबाट भोटेकोसी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जल विद्युत आयोजनामा क्षति पुगेको छ। बाढीले 111 मेगावाटको रसुवा, 120 मेगावाटको भोटेकोसी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B जल विद्युत आयोजनामा क्षति पुर्याएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानी मार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्ने बताउनु भएको छ। शनिबार धनगढीमा आयोजित निजी क्षेत्र र प्रदेश सरकार बीच बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले औद्योगिक क्षेत्रको विकास र रोजगारी सृजनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले प्रदेशको रातो किताब रकम वितरण गर्ने पुलिन्दा मात्र नबनाई प्रदेशको समृद्धि, प्रदेशको आवश्यकता, सम्भावना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी ल्याउने प्रयास गर्ने उल्लेख गर्नुभयो। मुख्यमन्त्री भट्टले निजी क्षेत्रले बोक्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीतिगत सहजीकरण गर्दै लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भाँसिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन नेपाल आयन निगमले उपत्यका बाहिर बोटलिङ गरी सिलिन्डर ल्याउन उद्योगहरूलाई अनुमति दिएसँगै उद्योगीहरूले ग्यास ल्याउन थालेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष तथा नेपाल ग्यासका सञ्चालक गोकुल भण्डारीले आफ्नो उद्योगका सिलिन्डरहरू चितवनमा रहेको नेपाल ग्यास गण्डकीमा बोटलिङ गर्ने काम भइरहेको जानकारी दिनुभयो। नेपाल ग्यासले उपत्यकामा दैनिक 11,000 सिलिन्डर बिक्री गर्दै आएको छ। सञ्चालक भण्डारीका अनुसार केही दिन भित्रमा नै 8-10,000 सिलिन्डर दैनिक काठमाडौँ ल्याउने गरी तयारी भएको जानकारी दिनुभयो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सामान्य अवस्थामा काठमाडौँमा दैनिक 40,000 सिलिन्डर आवश्यक पर्ने गरेकोमा अहिलेको अवस्थामा 1,00,000 जति सिलिन्डर खपत हुने अवस्था आएको बताउनु भयो। आफूले संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकोले केही दिनमा नै समस्याको समाधान हुने उहाँले उल्लेख गर्नुभयो।
3: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
12: काठमाडौँमा जारी नेपाल भलिबल लिग एनबीएलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको निकै रोमाञ्चक खेलमा काठमाडौँले मधेसलाई 3-2 सेटमा पराजित गरेको हो। खेलमा काठमाडौँ 20-25, 16-24, 25-17, 22-25 र 16-14 विजय भयो। नेपाली पुरुष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले 20,00,000 प्राप्त गर्नेछ। यही भदौ 27 गतेसम्म काठमाडौँको त्रिपुरेश्वर स्थित कवर्ड हलमा हुने एनबीएलमा 6 टोलीले सिंगल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी भन्दै अनुकेश शर्माले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा पाँच थरको फिदिम स्पोर्टिङ क्लबका शर्मा सर्वश्रेष्ठ खेलाडी भन्दै बजाज कम्पनीको मोटरसाइकल प्राप्त गर्न सफल भएका हुन्। फिदिम स्पोर्टिङ क्लबका कप्तान समेत रहेका शर्मा ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी घोषित भए। प्रतियोगिताको विभिन्न खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्वश्रेष्ठ खेलाडी बनेका शर्मालाई मोटरसाइकल पुरस्कार प्रदान गरिएको लाखे जात्रा सञ्चालन समिति अध्यक्ष सागर महादेनले जानकारी दिनुभयो। मोटरसाइकल पुरस्कार प्राप्त गरेका सर्वश्रेष्ठ खेलाडी शर्मालाई प्रतिनिधि सभा सदस्य क्षितिज थेबे र आयोजक समितिका अध्यक्ष महादेनले मोटरसाइकलको चाबी हस्तान्तरण गर्नुभएको हो। शर्माको कप्तानीमा प्रतियोगितामा सहभागी भएको फिदिम स्पोर्टिङ क्लब यस वर्ष पहिलो पटक फाइनल प्रवेश गरेको थियो। फिदिम फाइनलमा पुगे पनि सिराहाको सहलेस युवा क्लबसँग 1-0 पराजित हुँदै उपाधि जित्नबाट असफल बन्यो। यसअघिका ताप्लेजुङ गोल्ड कप प्रतियोगितामा पाँच थर सेमी फाइनल चरण भन्दा अघि बढ्न सकेको थिएन। त्यस्तै प्रतियोगिताको फाइनल खेलमा सहलेस युवा क्लबका सनिस श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। सहलेसकै दीप कार्की उत्कृष्ट गोलरक्षक, अभिषेक लिम्बू उत्कृष्ट डिफेन्डर र अबि लामा उत्कृष्ट मिडफिल्डर घोषित भए। प्रतियोगितामा सहलेसकै फागुराम थारू सबैभन्दा बढी गोल गर्ने खेलाडी बने भने फिदिमका हिटेन सुहाङ उत्कृष्ट फरवार्ड घोषित भए। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले जनही 15,000 रुपियाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको हाम्रा संवाददाता माला पालुङ्गाले जनाएकी छन्।
3: अब मौसम। आज राति देशका हिमाली र तराई भूभागका केही स्थानसँगै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 27.8 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर, पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 15.1 मिलिमिटर र दिपायलको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 24.6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भोटेकोसी बाढीको 11 दिन आज 2 जनाको सकुशल उद्धार, हालसम्म 1,335 जनाको शव फेला। बाढीका कारण रसुवामा 41 किलोमिटर सडक र 8 जलविद्युत आयोजनामा क्षति। त्रिशुली नदीमा आएको बाढीले नुवाकोटका 4 बस्ती उच्च जोखिममा। यमनी सेना र हुती विद्रोही बीच झडप हुँदा कम्तीमा 60 जनाको मृत्यु। र काठमाडौँमा जारी नेपाल भलिबल लिग एनभीएलमा काठमाडौँ रेड्सद्वारा मधेस वारियर्स 3-2 सेटमा पराजित। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
13: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
14: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
13: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसका अवसरमा तयार पारिएको विशेष कार्यक्रम।
1: नमस्कार, मानव बेचबिखन तथा ओसार पसार विरुद्धको आज 20 राष्ट्रिय दिवस, यो दिवसको सन्दर्भ पारी तयार पारिएको कार्यक्रममा यहाँलाई स्वागत छ। म मनुका कुँवर। प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने मूल नाराका साथ आज यो दिवस मनाउने गरिन्छ। यही भदौ 10 गते रसुवा, नुवाकोट लगायत त्रिशुली नदी आसपासका क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको र हाल सबै सरकारी तथा गैर सरकारी निकायहरू विपद प्रतिकार्य राहत र उद्धारमा खटिनुपर्ने भएकाले सरकारले गर्ने यो वर्षको कार्यक्रमहरू भने स्थगित भएका छन्। औपचारिक कार्यक्रमहरू विपदको यस अवस्थामा नभए पनि मानव बेचबिखन तथा ओसार पसार हुनबाट रोक्न निरन्तर खबरदारी हाम्रो रहनेछ। विक्रम सम्मत 2064 सालमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन जारी भएपछि मनाउन थालिएको यो दिवसले 2 दशक पार गरिसक्दा पनि बेचबिखनको स्वरूप र आयाम भने झनझन जटिल र प्रविधि मैत्री बन्दै गएको छ। हिजोका दिनमा चेलीबेटी बेचबिखन र भारतका कोठीहरूमा मात्र सीमित मानिने यो अपराध आज वैदेशिक रोजगारी, साइबर स्क्यामिङ र सामाजिक सञ्जालको प्रलोभन हुँदै संसारभर फैलिएको छ। यसै सन्दर्भमा आज हामी मानव बेचबिखनको वर्तमान अवस्था, कानुनी चुनौती र नागरिक सजगताबारे बहस गर्दैछौँ। आउनुहोस् कार्यक्रमको सुरुवात गरौँ अधिकार कर्मी तथा सामाजिक अभियन्ता इन्द्रराज भट्टराईको भनाईबाट। नेपालमा बेचबिखनको बदलिँदो आयाम र यसका पछाडिका कारणहरूलाई उहाँ यसरी प्रस्तुत गर्नुहुन्छ।
2: मानव बेचबिखन र ओसार पसार विरुद्धको आज 20 राष्ट्रिय दिवस र यो राष्ट्रिय दिवसको सन्दर्भमा विशेष गरी प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने नाराका साथ यो दिवसलाई आज मुलुकभरि मनाउँदै गरिएको छ। मूलत नेपालमा 2064 सालमा मानव बेचबिखन ओसार पसार नियन्त्रण ऐन बनिसकेपछि निरन्तर रूपमा मनाउन थालिएको यो दिवस आज 20 वर्षमा प्रवेश गरेको छ। करिब 1.5 दशक अगाडिसम्म पनि यसलाई सेलिब्रेटी बेचबिखनको रूपमा मात्रै बुझ्ने जुन खालको एउटा बुझाइ थियो त्यो आज धेरै व्यापक भएको छ। यसका आयामहरू परिवर्तन भएका छन्। हिजो भारतका मुम्बई र दिल्लीका कोठीहरूमा बेचबिखन हुने भन्ने जुन एउटा चाहिँ हामीले सुन्ने गर्थ्यौँ त्यो आज संसारभरि जुनसुकै ठाउँमा र नेपालबाट पनि जुनसुकै ठाउँबाट जुनसुकै उमेर समूहका जुनसुकै लिङ्गका मानिसहरू पनि बेचबिखन र तस्करीमा परिरहेको हामीले देखिरहेका छौँ। र अब विशेष गरी पछिल्लो समय त अझ भन्ने हो भने वैदेशिक रोजगारीका नाममा मानिसहरूलाई चाहिँ तस्करी गर्ने, बालबालिकाहरूलाई विभिन्न ढङ्गले नेपालभित्रै या नेपाल बाहिर पुर्याउने, विशेष गरी नेपाल र भारतको खुला सिमानाका कारणले गर्दाखेरि पनि भारतलाई गन्तव्यको रूपमा पनि प्रयोग गर्ने र ट्रान्जिट पोइन्टको रूपमा पनि प्रयोग गर्ने, नेपाली महिलाहरूलाई रोजगारीको प्रलोभन देखाएर भारत हुँदै विभिन्न मुलुकहरू मार्फत तेस्रो मुलुकहरूमा, खाडी मुलुकहरूमा पुर्याउने, त्यहाँ उनीहरूको चाहिँ शोषण गर्ने, उनीहरूको तस्करी गर्ने, बेचबिखन गर्ने, यस्ता खालका घटनाहरू दिन प्रतिदिन बढिरहेको हामी देख्छौँ। र पछिल्लो समयमा अहिले सामाजिक सञ्जालहरूको माध्यमबाट स्क्याम, अनलाइन स्क्यामिङहरूको माध्यमबाट महिलाहरूलाई, बालबालिकाहरूलाई अथवा जुनसुकै व्यक्तिलाई पनि इन्फ्लुएन्स गर्न सक्ने र त्यो प्रलोभनमा पारेर उनीहरूको चाहिँ तस्करी र बेचबिखन गर्ने काम चाहिँ अगाडि बढिराखेको छ। यसका विरुद्ध हामी सबै जुट्न जरुरी छ। सरकारको महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले मानव बेचबिखन नियन्त्रण शाखा मार्फत यो काम गरिरहेको छ भने नेपाल प्रहरीमा मानव बेचबिखन अनुसन्धान ब्युरो छ, मानव अधिकार आयोगले पनि यो क्षेत्रमा काम गरिराखेको छ, महिला आयोगले पनि यो क्षेत्रमा काम गरेको छ र सँगसँगै नागरिक सङ्घ सङ्गठनहरूले व्यापक ढङ्गले यस क्षेत्रमा काम गरेका छन्। धेरै सङ्घ संस्थाहरूले नेपाल भारतको सीमा नाकामा बसेर त्यो नाकाबाट भारततर्फ जाँदै गरेका विशेष गरी किशोरीहरू, महिलाहरू, बालबालिकाहरूलाई इन्टरसेप्सन गर्ने, सोधपुछ गर्ने र सावधानीको निम्ति चाहिँ उनीहरूलाई सचेत गराउने र सँगसँगै त्यस्ता शङ्कास्पद गतिविधिहरू देखिएमा अथवा पीडित प्रभावितहरू भएको शङ्का लागेमा उनीहरूलाई चाहिँ संरक्षणमा लिने र उनीहरूका कानुनी उपचारमा चाहिँ सहयोग गर्ने काम गरिरहेका छन्। र अन्य संस्थाहरू जस्तो भारतमै बसेर पनि विशेष गरी किन इन्डियाले नेपाली महिला बालबालिकाहरूको सन्दर्भमा उनीहरूको उद्धार गर्ने, उनीहरूलाई स्वदेशकृति गर्ने काम गरिरहेको छ। हामी त्यसरी वार्षिक रूपमा झन्डै 300 हाराहारीमा त्यस्ता नेपालीहरूको हामीले उद्धार गर्ने काम पनि गरिराखेका छौँ। कहिलेकाहीँ नेपालमै पनि भारतीय महिलाहरू, भारतीय बालबालिकाहरू पनि भेटिएको सन्दर्भमा उनीहरूको समेत भारतमा स्वदेशकृति गराउने काम पनि भइराखेको छ। यो आधुनिक युगको हामीले दासताको रूपमा यसलाई बुझ्न जरुरी छ। मानव अधिकार माथिको एउटा गम्भीर प्रहारका रूपमा हामीले बुझ्न जरुरी छ। हाम्रो समाजमा जसरी चाहिँ अगाडि बढिरहेको छ, यसको नियन्त्रण गर्नको निम्ति, यसको निराकरण गर्नको निम्ति सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त र एकीकृत रूपमा कार्यक्रमहरू अगाडि बढाउन जरुरी छ। हामीले विगतको इतिहासलाई हेर्ने हो भने पनि विपदको समयमा विशेष गरी बालबालिकाहरू, महिलाहरू अत्यन्तै जोखिममा परेको हामी देख्छौँ। 2072 सालको महाभूकम्पको सन्दर्भमा पनि यो बेचबिखन र तस्करी अत्यधिक रूपमा बढेको अवस्था थियो। पछिल्लो कोरोना कालमा समेत बालबालिकाहरूलाई, महिलाहरूलाई तस्करी गरिएको अथवा बेचबिखनमा पारिएका घटनाहरू पनि थिए र त्यस्तै अहिले पनि त्यस्ता घटना नहोलान् भन्न सकिँदैन। बालबालिकाहरू संरक्षणको खोजीमा छन्। महिलाहरूमा यो विपदको बेलामा अझ बढी चाहिँ जिम्मेवारी, परिवारप्रतिको जिम्मेवारी र भार पनि थपिएको हुन्छ। यस्तो सन्दर्भमा कसैले ललाई फकाई गरेर बेचबिखन र तस्करीमा पार्न सक्ने पनि सम्भावना छ। त्यसकारण सबैलाई सचेत हुन पनि म आग्रह गर्न चाहन्छु।
1: अधिकार कर्मी भट्टराईले भने जस्तै विपदका बेला होस् या वैदेशिक रोजगारीको बहानामा मानव बेचबिखनको जोखिम निरन्तर बढ्दो छ। विशेष गरी उद्धार गरिएका पीडितहरूको पुनर्स्थापना र कानुनी उपचारको प्रक्रिया अझै पनि उत्तिकै चुनौतीपूर्ण छ। यस विषयमा अधिकार कर्मी इन्द्रराज भट्टराई र वरिष्ठ अधिवक्ता सोम लुइटेलको अनुभव र विश्लेषण उस्तै छ। वरिष्ठ अधिवक्ता सोम लुइटेल:
3: कुनै पनि व्यक्तिलाई बेच्ने अथवा किन्ने भन्ने कुरा त सिधा कुरा भयो, तर अन्तर्राष्ट्रिय रूपमा रहेको बेचबिखनलाई हेर्दाखेरि शोषण गर्ने उद्देश्यले कुनै मान्छेलाई झुक्क्याएर जालसाज गरेर एक ठाउँबाट अर्को ठाउँमा लाने कुरालाई चाहिँ मानव बेचबिखन हुन्छ। त्यो सबै खालको शोषण चाहिँ त्यसभित्र समेटिँदैन। त्यसभित्र बाध्यकारीसम्म लगाउने, यौन शोषणमा लगाउने, अङ्गहरू झिक्नको लागि गैरकानुनी ढङ्गले अङ्गहरू झिक्ने, दासा सहित कमरा कमारी बनाउने, त्यस्तो खालको शोषण गर्नको लागि एउटा मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा लाने, त्यो लाँदाखेरि उसलाई झुक्क्याएर जालसाजी प्रयोग गरेर त्यसरी लग्यो भने त्यसलाई बेचबिखन भनिन्छ। अब मानव तस्करी भनेको चाहिँ कुनै पनि आर्थिक लाभको लागि पीडितको पनि सहमतिमा, जाने मान्छेको पनि सहमतिमा, यदि अर्काको देशमा, कुनै देशमा चाहिँ गैरकानुनी प्रवेश गराइन्छ भने त्यसलाई चाहिँ मानव तस्करी भनिन्छ। पहिले चाहिँ मानव बेचबिखन भनेको भारतमा यौन शोषणको लागि महिलाहरूको बेचबिखन भन्ने बुझिन्थ्यो भने अहिले ग्लोबल्ली हेर्दाखेरि यौन शोषणको लागि हुने बेचबिखन भन्दा पनि श्रमको लागि हुने बेचबिखनको प्रतिशत चाहिँ धेरै देखिन्छ। र हाम्रो पनि विदेशी रोजगारको नाममा मान्छेलाई यहाँलाई वैदेशिक रोजगार भनेर लाने विभिन्न बाहनामा मानव बेचबिखन गर्ने अथवा मानव तस्करी गर्ने क्रम चाहिँ बढेर गएको देखिन्छ। हाम्रोमा पनि वैदेशिक रोजगारको नाममा अथवा श्रम शोषणको लागि हुने बेचबिखन चाहिँ बढेको देखिन्छ।
1: त्यस्तै अधिकार कर्मी इन्द्रराज भट्टराई:
2: सबैभन्दा ठुलो कुरो यहाँले उठाउनु भएको महत्त्वपूर्ण विषय भनेको पुनस्थापनाको विषय हो, र पुनस्थापना भइसकेपछि त्यो पुनस्थापना केन्द्रबाट प्रदान गरिने सेवाहरू कस्ता छन् भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण विषय हो। बेचबिखनमा परेका, तस्करीमा परेका जो व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको उद्धार भइसकेपछि उहाँहरूलाई पुनस्थापना केन्द्रमा राख्ने मात्रै ठुलो विषय छैन। त्यहाँ हुने उहाँहरूको चाहिँ मनोसामाजिक परामर्शको कुरा, उहाँहरूको स्वास्थ्य उपचारको कुरा, उहाँहरूको चाहिँ खानपानको कुरा, विशेष गरी बालबालिकाहरूको शिक्षाको कुरा र अन्य व्यक्तिहरूको चाहिँ सिपमूलक आय आर्जनसँग सम्बन्धित भएर अगाडि बढ्ने कुराहरू एकदमै जरुरी हुन्छ। यसमा नेपाल सरकारले केही संस्थाहरूसँग मिलेर पुनस्थापना केन्द्रहरूलाई सहयोग पनि गर्दै आएको छ, र मूलत नेपाल सरकार आफैले नै यस्ता पुनस्थापना केन्द्रहरू सञ्चालन गरेको अवस्था छैन। हामी आग्रह गर्न चाहन्छौँ नेपाल सरकारले यस्तो कामको सुरुवात गरोस्, विशेष गरी उहाँहरूलाई जो पीडित प्रभावित हुनुहुन्छ, भोलिको निम्ति एउटा डिग्निफाइड पुनस्थापना, एउटा सम्मानित जीवन यापनको निम्ति आवश्यक पर्ने जुन चाहिँ पूर्वाधारहरू हुन्छन् त्यसको निम्ति मूलत प्राविधिक शिक्षा मार्फत अथवा विभिन्न सिपहरू मार्फत चाहिँ अगाडि बढाउने खालको अवस्था सृजना होस् भन्ने हामीले चाहन्छौँ। पछिल्लो समय यो पुनस्थापना गर्ने कुरा असाध्यै चुनौती छ। हामीले उद्धार गर्छौँ, भारतबाट हामीले स्वदेशकृति गर्छौँ, त्यसपछिका चुनौतीहरू झन् जटिल छन्। र एउटा पीडितले सधैँ पीडित हुनुपर्ने कानुनले पनि समयमा न्याय नदिने, हजारौँ मुद्दाहरू अदालतमा चाहिँ थन्किएर बस्ने, समयमा त्यसको चाहिँ निर्णयहरू फैसलाहरू नआउने, समाजले र परिवारले पनि उहाँहरूलाई चाहिँ अपहेलित गर्ने, यस्ता कारणले गर्दाखेरि पीडित प्रभावित

0: प्रविधि छ। अब यो सामाजिक सञ्जाल र प्रविधि मार्फत हुने बेचबिखनलाई रोक्नको लागि यहाँहरू निरन्तर काम गरिरहँदा संस्थाले पनि के कस्ता नयाँ रणनीतिहरू अप्नाइरहेको छ?
1: यसलाई रोक्नको निम्ति अब हामीले प्रयास गरिरहेका छौँ। जनचेतनाका कार्यक्रमहरू पनि सञ्चालन भएका छन्। विभिन्न चाहिँ सङ्घ संस्थाहरू सरकारी निकायहरूबाट पनि ती प्रयासहरू नभएका होइनन्, तर ती प्रयासहरू चाहिँ अपुग छन् भन्ने लाग्छ। त्यस कारण समग्र रूपमा नै स्थानीय सरकारहरूले नै अब यसको नेतृत्व गर्नुपर्छ र त्यसको चाहिँ कोर्डिनेसन को एउटा चाहिँ पाटो सङ्घीय सरकारले गर्ने, आवश्यक कानुनहरूको निर्माण गर्ने र ती कानुनहरूको सही कार्यान्वयन गरेर पीडित मैत्री वातावरण चाहिँ सृजना गर्ने खालको कुराले हामी जानुपर्छ। पीडितलाई केन्द्रमा राखेर अनुसन्धान हुनुपर्छ, अभियोजन हुनुपर्छ। जति पनि सङ्घ संस्थाहरूले काम गरिरहेका छन् पीडितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने चाहिँ अवस्था छ। यति गर्न सक्यौँ भने हामीले जुन चुनौतीहरू अहिले भोगिरहेका छौँ ती चुनौतीहरूबाट पनि हामी बाहिर निस्कन सक्छौँ।
0: मानव बेचबिखन विरुद्धको लडाईमा सरकार र विभिन्न सङ्घ संस्थाको मात्र होइन नागरिकको युवाको पनि आफ्नो भूमिका होला। आफ्नो ठाउँबाट के कस्तो भूमिका खेल्न सक्छौँ?
1: हरेक व्यक्तिले मानव बेचबिखन र तस्करीको अन्त्य गर्नको निम्ति म पनि एउटा अभियन्ता हुँ भन्ने खालको भावनाको विकास गर्न सक्यो भने यो समस्याको समाधान हुन्छ। हरेक व्यक्ति, हरेक परिवार, हरेक समुदायबाट हामीले यो अभियान उठाउनु जरुरी छ। आज बेचिँदै गरेको व्यक्ति मेरो परिवारको सदस्य भएको भए भन्ने हिसाबले सोच्न सक्यौँ भने मात्रै यो विषयमा हामी अगाडि बढ्न सक्छौँ। हरेक नागरिकले आफ्नो जिम्मेवारी बोध गरौँ, हरेक सरकारी संरचनाहरूले पनि हामी त्यसरी नै चाहिँ यो हाम्रो दायित्व हामी चाहिँ अग्रसर हुनुपर्छ भनौँ। मिडियाहरूले पनि त्यही ढङ्गले यो विषयलाई अलिकति गम्भीरतापूर्वक लिएर यो विषयमा खोज अनुसन्धान गरौँ, त्यसरी अगाडि बढ्न सकियो भनेर समग्र मुलुक नै एउटा सामाजिक अपराध, यो एउटा चाहिँ अहिलेको युगको चाहिँ एउटा दासता, एउटा मानव अधिकार विरुद्धको कदम भएको हुनाले हामी सबै एकजुट हुन सक्यौँ भने यो समस्याको समाधान हुनसक्छ। काहीँ कतै हामीले बेचबिखन हुन लागेको कुराहरू हामीले थाहा पायौँ अथवा हुँदै गरेका चाहिँ हामीले कतिपय हामीलाई शङ्कास्पद गतिविधिहरू हामीले देख्यौँ भने यो क्षेत्रमा काम गर्ने सङ्घ संस्था या नेपाल सरकारका निकायहरू, नेपाल प्रहरी लगायतका चाहिँ निकायहरूमा हामीले जानकारी गराउँ र एउटा असल नागरिक हुनुको कर्तव्य हामीले पालना गरौँ भन्न चाहन्छु।
0: पीडित मैत्री कानुनी प्रक्रिया पुनर्स्थापना र नागरिक स्तरको सजगता पक्कै पनि आजको आवश्यकता हो। पछिल्लो समय प्रविधिको विकाससँगै साइबर स्क्यामिङका नाममा कम्बोडिया, लाओस जस्ता देशहरूमा नेपालीहरूलाई पुर्याउने तथा युरोप र अमेरिकाको प्रलोभनमा ठूलो गिरोह सक्रिय रहेको पाइएको छ। प्रहरीमा आउने उजुरीको प्रवृत्ति, खाडी मुलुकहरूबाट भिजिट भिसा मार्फत हुने तस्करी र यसका प्राविधिक एवं कानुनी जटिलताबारे मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक राजन लिम्बू के भन्नुहुन्छ त? सुनौ यो अंश।
2: अहिलेको अवस्थामा हामी कहाँ मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरीकर्ताको सङ्ख्या बढेको छ, आन्तरिक ट्राफिकिङ पनि वृद्धि छ। त्यस्तै इस्ट एसिया भने विशेष गरी कम्बोडिया, लाओसहरू देशहरूमा पनि पहिले चाहिँ साइबर स्क्यामिङको लागि यहाँबाट विभिन्न माध्यमबाट कोही अब यहाँबाट गाडी चढेर दिल्ली हुँदै कोही फ्लाइटबाट चाहिँ कम्बोडियाहरू पुगेर त्यसमा गैर कानुनी तौरले स्क्यामिङ सेन्टर भनेको चाहिँ विभिन्न अन्य विदेशी संस्थाहरूले गैर कानुनी तौरले सञ्चालन गरेको स्क्यामिङहरू, ठगी धन्दाहरूमा चाहिँ जबरजस्ती काममा लगाइएको अवस्थाहरूमा पनि त्यहाँ ट्राफिकिङ भएको अवस्था केसहरू हामी कहाँ छ। विशेष गरी अरबिक कन्ट्रीहरू, जिसिसी कन्ट्री पनि भन्छ, अरबिक कन्ट्रीहरूमा चाहिँ पहिलेदेखि नै त्यहाँ रोजगार को लागि विशेष गरी कमाइ हुन्छ भन्ने हिसाबले हाम्रो महिला दिदीबहिनी दाजुभाइहरू पनि जाने गर्नुभएको छ र त्यसमा चाहिँ विशेष गरी हाम्रो दिदीबहिनीहरू चाहिँ ट्राफिकिङ हुने गरेको अवस्थाहरू छ। ट्राफिकिङ तथा तस्करी हुने केसेसहरू चाहिँ हामी कहाँ रजिस्टर भएको छ। त्यसमा चाहिँ विशेष गरी अहिले देखिएको चाहिँ भिजिट भिसा मार्फत चाहिँ सहज रूपमा दुबई अथवा युएई, बहराइनतिर जाने र त्यहाँबाट चाहिँ अन्य डकुमेन्टहरू तयार भएर सरकारले स्वीकृति नदिएको जुन डोमेस्टिक वर्कर होममेडमा जान नपाइने कन्ट्रीहरू जस्तै कुवेत, इराकहरूमा चाहिँ गएर हाम्रो महिला दिदीबहिनीहरू त्यहाँ काम गरेको र विभिन्न किसिमको चाहिँ पीडाहरू, सेक्सुअल ह्यारेसमेन्टहरू, हिंसाहरूमा परेको अवस्थामा हामी कहाँ उजुरीहरू प्राप्त भएको छ र मुद्दाहरू पनि दर्ता भएर अनुसन्धान पनि भइरहेछ। त्यस्तै ओसार प्रसार तथा तस्करीकै रूपमा युरोप कन्ट्रीहरूमा पनि पिआर पाइन्छ, त्यहाँको थाई बसोबासको अनुमति पाइन्छ अथवा राम्रो अवसरहरू

0: पाइन्छ भन्ने हिसाबले विभिन्न माध्यमले भन्नाले अब नेपाल सरकारले तोकेको भन्दा छुट्टै हिसाबले त्यहाँ चाहिँ अन्य देशहरू हुँदै जस्तै नेपालबाट भारत या अन्य देशहरू मार्फत चाहिँ त्यहाँ पुग्ने र त्यहाँबाट विभिन्न किसिमको समस्याहरूमा फस्ने अथवा तस्करीहरू स्मग्लिङ हुने अवस्था र रुटमा जाँदा बाटोमा यहाँदेखि अन्य देशहरू हुँदै जाँदाखेरि बन्दी बनाउने थुनिने अथवा त्यहाँ विभिन्न किसिमको चाहिँ मानसिक तथा शारीरिक यातनाहरू दिने टर्चरहरू गर्ने त्यहाँबाट चाहिँ उसलाई चाहिँ भिडियो मार्फत चाहिँ आफ्नो घर परिवारलाई कम्युनिकेसन गराएर पैसाहरू माग्ने र पैसाहरू दिएपछि चाहिँ फेरि त्यसपछि अन्य कन्ट्रीहरूमा पठाउने यावत त्यसरी चाहिँ तस्करी गर्ने र पैसा वसुल्ने अन्य माध्यमले उधार भइसकेपछि यहाँ हामी कहाँ उजुर्याएर मुद्दा दर्ता भएको अवस्थाहरू छ र अनुसन्धान भइरहेको अवस्था पनि छ। अन्य अफ्रिकन कन्ट्रीहरूमा पनि एजेन्ट मार्फत अथवा अन्य माध्यम मार्फत चाहिँ त्यहाँ जाने क्रम तर अफ्रिकन कन्ट्रीको हकमा हामी कहाँ मुद्दा दर्ता चाहिँ अन्य भन्दा अलिक कम छ त्यो देखिएको छ। त्यस्तै अमेरिकाबाट अहिले डिपोर्टीको संख्या चाहिँ ज्यादा छ, त्यहाँबाट गभर्मेन्टले फर्काइएको जो संख्याहरू एकदम धेरै छ अहिले नेपालीहरू फर्काएको अवस्था, विशेष गरी अमेरिका केही महिलाबाहेक धेरै जसो चाहिँ पुरुषहरू देखिएका छ। उनीहरू पनि अब त्यहाँ विभिन्न एजेन्ट अथवा व्यक्तिहरू मार्फत चाहिँ अन्य माध्यमले अब जस्तै कोही प्लेनबाट अथवा गाडीबाट चाहिँ भारत हुँदै अथवा अन्य देशमा पुग्दै त्यो देशहरू कन्ट्रीहरू क्रस गर्दै गर्दै चाहिँ अफ्रिकी कन्ट्रीको हकमा सामान्य हामी कहाँ उजुरी र मुद्दा दर्ता सङ्ख्या चाहिँ अन्य कन्ट्रीको भन्दा न्यून छ। विभिन्न एजेन्ट अथवा व्यक्ति मार्फत विभिन्न देश हुँदै जस्तै नेपालबाट भारत, रसिया, स्पेन, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, अब यो पानामा सिटी, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै चाहिँ अमेरिका छिर्ने हिसाबले त्यसरी गएको देखिन्छ। ग्रिन कार्ड पाइन्छ भन्ने अथवा युरोपतिर जानु पनि त्यहाँको पिआर पाइन्छ भन्ने अथवा होइन राम्रो किसिमको चाहिँ कमाइ हुन्छ अथवा स्यालेरी हुन्छ अथवा त्यहाँको फेसिलिटिजहरू छ अथवा अन्य ऊहरू चाहिँ उपभोग गर्न पाइन्छ भन्ने किसिमको प्रब्लम पनि हो एउटा। र विशेष गरी मिडल इस्टको हकमा जुन मिडल इस्ट भनेको अरबी कन्ट्रीहरूको हकमा चाहिँ हाम्रो महिला दिदीबहिनीहरूले अन्य बाध्यता पनि हुनसक्छ, बाध्यताको हिसाबले यी विभिन्न किसिमको प्रलोभनमा फँसे एजेन्टहरू मार्फत चाहिँ उहाँहरू पुग्ने त्यहाँ पुग्ने गरिन्छ। इभन एजेन्टहरूले महिला विशेष गरी मिडल इस्टको हकमा अरबी कन्ट्रीको हकमा उहाँहरूको डकुमेन्ट बनाउनेदेखि लिएर उहाँहरूलाई यहाँ राख्ने लगायतको टिकेटिङको कुरोहरू अन्य सबै कुरोहरू प्रोसेसिङको कुरोहरूमा चाहिँ स्वयं एजेन्टले नै खर्च गरेर लगेको देखिन्छ। उहाँहरूलाई त्यहाँ ट्राफिकिङ अथवा तस्करी गर्ने गरिएकोहरू पनि देखिन्छ।
1: दुबई, कुवेत, इराक हुँदै युरोप, अमेरिका जाने सपना देखाएर लाखौं रकम असुल्ने र बाटोमै बन्दी बनाएर यातना दिने घटनाहरूले हाम्रो समाज कति जोखिममा छ भन्ने देखाउँछ। अपराधीहरूले अनुसन्धानबाट बच्नका लागि वित्तीय कारोबारमा अन्य नागरिक र ज्येष्ठ नागरिकको समेत बैंक खाता प्रयोग गर्ने गरेको पाइएको छ। यस्ता गिरोह र चुनौतीहरूबारे प्रहरी उपरीक्षक राजन लिम्बु थप स्पष्ट पार्नुहुन्छ।
0: चुनौतीहरूको कुरो गर्दा चाहिँ एउटा सामाजिक सञ्जालको प्रयोग नै देखिन्छ सबभन्दा बढी, अर्को चाहिँ सामाजिक सञ्जालको प्रयोग मार्फत पनि त्यसरी सम्पर्कमा भएर जाने गर्छन्, दोस्रो पाटो भनेको आफन्तहरू चिनजान नातेदार मार्फत पनि पुग्ने गरेका छ। र यसमा चाहिँ के छ भने विशेष गरी केही ठाउँमा उहाँहरूले एजेन्ट मार्फत सबै प्रक्रिया कुरोहरूमा व्यवस्थापन गर्ने, खर्च गर्ने, खाने बस्ने कुरो यावत कुरोहरू म्यानेजमेन्ट गर्ने, केही ठाउँमा चाहिँ एजेन्टहरूले अग्रिम चाहिँ पैसा लिने, एजेन्ट स्वयंले पैसा लिँदा पनि आफ्नो खाताहरू प्रयोग नगर्ने, विभिन्न व्यक्तिहरूको खाता प्रयोग गर्ने, ज्येष्ठ नागरिकहरूको खाता प्रयोग गर्ने, अब सामान्य व्यक्तिहरूको चाहिँ खाता प्रयोग गर्ने गरेको अवस्थाहरू छ। र त्यसमा चाहिँ अब तपाईँको अनुसन्धानको पाटोहरूमा मेन जो प्रतिवादी जुन मेन व्यक्ति छ त्यो व्यक्तिहरू चाहिँ अन्य हिसाबले त्यहाँबाट चाहिँ उम्किन खोज्ने अवस्थाहरू अनुसन्धानमा देखिएको अवस्था छ, किनभने डिटेल विवरणहरू चाहिँ कति केसेसहरूमा नखोल्ने र अन्य व्यक्तिहरूलाई नै अगाडि सारेको अवस्थाहरू देखिन्छ। र अहिले भारतमा हामीले देखेको चाहिँ नेटवर्किङ बिजनेस महिनामा 2 लाख रुपियाँ कमाइ हुन्छ, 1 लाख रुपियाँ कमाइ हुन्छ, पहिले 1 लाख रुपियाँ दिनुपर्छ, 2 लाख रुपियाँ दिनुपर्छ भन्ने, अनि यति एजेन्ट बनाऊ, त्यहाँ गइसकेपछि 4 जना बनाऊ, 10 जना बनाऊ, यति पैसा हुन्छ भन्ने उसलाई प्रलोभन दिइन्छ र त्यसरी कामको लगाइन्छ। र व्यक्तिहरू अहिले हाम्रो नेपालीहरू भारतमा त्यो हिसाबले पनि फसेको देखिन्छ। त्यहाँ गइसकेपछि त्यो किसिमको कमाइ नहुने, खान बस्नमा समस्या हुने, विभिन्न किसिमको मानसिक र शारीरिक पीडा तथा टर्चरहरूको अवस्थाहरू महसुस भएको कुरोहरू पनि यहाँ हामी कहाँ उजुरीहरू प्राप्त भएको छ।
1: अहिले प्राकृतिक विपदका कारण धेरै नागरिक घरबार विहीन भएका छन्। यस्तो संवेदनशील अवस्थामा गिरोहरूले बालबालिका र महिलाहरूलाई प्रलोभनमा पार्ने जोखिम अझ बढेर जान्छ। रोजगारीका लागि विदेश जाँदा होस् या गाउँ घरमै बस्दा आधिकारिक माध्यमको मात्र प्रयोग गर्न र शंकास्पद गतिविधि देखिएमा प्रहरी वा सम्बन्धित निकायमा खबर गर्न ब्युरोले आग्रह गरेको छ।
0: विशेष गरी अब बाढी पीडितबाट धेरै जसो घरबारविहीन हुनुभएका हुनुहुन्छ, यसमा विशेष गरी महिला दिदीबहिनी तथा बालबालिकाहरू चाहिँ बढी जोखिम पर्न सक्ने अवस्थाहरू हुन्छ। विभिन्न अब एजेन्ट अथवा व्यक्तिहरू मार्फत अथवा गिरोह मार्फत अथवा तस्करी मार्फत चाहिँ प्रलोभन दिएर अथवा ललाइ फकाइ अन्य हिसाबले चाहिँ लोभ लालचहरू दिएर चाहिँ ट्राफिकिङ हुने सम्भावना ज्यादा रहने भएको हिसाबले अथवा उसलाई किनबेच तथा ओसार पसार र तस्करी हुने सम्भावना भएको हिसाबले हामी सबै सचेत हुनुपर्छ। रोजगारीकै लागि हामीले बाहिर जानुपर्दा नेपाल सरकारले तोकेको अथवा नेपाल सरकारले स्वीकृत प्रदान गरेको कार्यालयहरूबाट अथवा म्यानपावर थ्रु मार्फत चाहिँ आवश्यक प्रक्रियाहरू अगाडि बढाएर जानु पनि अनुरोध गर्छौँ। हामी महिला बालबालिकाहरू बढी जोखिम हुन सक्ने भएको हिसाबले यसमा अभिभावक लगायत सम्बद्ध सबै सचेत पनि हुनुपर्छ र स्वयं व्यक्ति पनि सचेत हुन आवश्यक छ। ब्युरोले विशेष अनुरोध पनि गर्छ।
1: मानव बेचबिखन कुनै एक निकाय वा प्रहरीको मात्र प्रयासले रोकिने अपराध होइन, यो आधुनिक युगको दासता हो र मानव अधिकार माथिको गम्भीर प्रहार हो। यदि हामीले आफ्नै समुदाय र वरपर हुने शंकास्पद गतिविधिमा आँखा चिम्लियौँ भने भोलि हाम्रै परिवार यसको शिकार हुन सक्छ। त्यसैले प्रविधिको सही प्रयोग गरौँ, वैदेशिक रोजगारीमा जाँदा कानुनी प्रक्रिया पूरा गरौँ र बेचबिखन विरुद्धको यो लडाईँमा म पनि एक अभियन्ता हुँ भन्ने भावनाका साथ अघि बढौँ। आजका लागि मानव बेचबिखन तथा ओसार पसार विरुद्धको 20 राष्ट्रिय दिवसको सन्दर्भ पारी तयार पारिएको यो कार्यक्रम यति नै। कार्यक्रमबाट प्राविधिक मित्र रामकृष्ण शाहलाई हार्दिक आभार व्यक्त गर्दै म मनुका कुँवर विदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। भर्खरै सुन्नुभयो स्वदेश कान द्वारिका लाल जोशी र साथीहरूको स्वरमा प्रकाश गुरुङको रचना सिके र साइलीको संगीतमा। अब राख्दैछौ ज्ञान बहादुर र साथीहरूको स्वरमा विश्ववल्लभको रचना ज्ञान बहादुरको संगीतमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। 8:30 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ विपदका कुराको पुनः प्रसारण। समाचारपछिको समय रहनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रमको। यति बेला भनी बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

विपदबारे चासो राखौं, चनाखो बनौं। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 मेगाहर्ज, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरेकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौं।

0: रसुवाको भोटेकोसीमा आएको बाढीले निकै ठूलो मानवीय तथा भौतिक संरचनामा क्षति पुर्यायो। बाढीको त्यो भयानक रूपले मानस पटलमा एउटा गहिरो तरास पनि छाडेको छ।
1: मैले अहिले पनि त्यो दिनलाई सम्झनु भन्दा अहिले यसो आकाशमा पेलेन उड्यो भने पनि म त्यही सम्झिन्छु। त्यो आवाजलाई भन्छन् नि अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ भने जस्तै मलाई भइरहेछ। अहिले ठुलो आवाज आयो भने म त्यही दिनलाई सम्झिन्छु अथवा के आयो भनेर तर्सिने किसिमको मलाई भएको छ।
0: रसुवाको भोटेकोसी नदीमा अझै बाढीको जोखिमको सम्भावना छ।
2: जस्तो अब अहिले पनि त्यहाँ अरू पनि यस्तै खालका चाहिँ यो चिरा परेर बसेका बरफका चट्टानका बरफका चाहिँ ऊहरू देखिन्छ, हिमनदी देखिन्छन् होइन। तर अब के छ भने त्यो मुनिपट्टिको चट्टान सहितै खस्ने भनेको त्यो खस्न सक्छ कि सक्दैन भन्ने कुरा अब गहन अध्ययन नगरिकन हामीले भन्न सक्दैनौँ। तर पनि सतर्क रहनुपर्छ। यस्ता सम्भावनामा एकदम निकट भविष्यमा नभए पनि टाढा सुदूर भविष्यमा चाहिँ यस्ता प्रकोप पक्कै पनि हुन सक्छन्।
0: यी र यस्तै सामग्री आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: प्राकृतिक विपत्ति कति बेला कसको जिन्दगीमा वज्रपात बनेर आउँछ कसैलाई थाहा हुँदैन। वर्षौंसम्म रगत पसिना बगाएर कमाएको सम्पत्ति आँखै अगाडि एकै क्षणमा नदीले सोरेर लैजाँदा कस्तो चोट लाग्छ होला। गत भदौ 10 गते बुधबार रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले अछामका रामप्रसाद जैसीको 20 लाख बढीको लगानी, 3 तोला बढी सुन र उहाँका 4 जना छोराछोरीको उच्च शिक्षाको आधार बनेको किराना पसल छेडबरमै बगाइदियो। आफू त बल्ल बल्ल बाँच्न सफल हुनु भयो, तर चिन्जानका साथीभाइ गुमाउनुको पीडा र सम्पत्ति सखा भएपछि अहिले उहाँ मानसिक र आर्थिक रूपमा निकै विक्षिप्त हुनुहुन्छ। एक सामग्री। अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर 8-12 रामप्रसाद जैसीले जीवनको उकाली ओराली धेरै देखिसक्नुभयो। घरको आर्थिक अवस्था सुधार्ने ठूलो सपना बोकेर उहाँ झण्डै 7 वर्ष अघि रसुवाको टिमुरे पुग्नु भएको थियो। टिमुरेमा खाद्य तथा किराना पसल सुरु गरेर उहाँले आफ्नो र परिवारको भविष्य कोर्दै हुनुहुन्थ्यो। तर गत भदौ 10 गते बुधबार बिहान आएको अप्रत्याशित भीषण बाढीले उहाँको सबै खुसी र सपना एकै झट्कामा खोसेर लग्यो।
2: म विगत 7 वर्ष अगाडिदेखि मैले अब व्यापार गर्नुपर्छ, बच्चा बच्चीलाई पढाउनको लागि केही कमाउनु पर्छ भनेर म रसुवागढी गएको थिएँ। त्यही व्यापार स्थापना गरेर व्यापार गर्दै थिएँ। अहिले 7 वर्षदेखि लगातार त्यहाँ व्यापार गरिरहेको। व्यापारको सिलसिलामा म त्यहाँ 7 वर्षसम्म बसेँ। त्यस्तो बाढी आला यस्तो होला भन्ने त खासै त्यस्तो केही सम्भावना पनि थिएन, त्यस्तो आला भन्ने सोचेको पनि थिएनौँ हामीले, होइन। गत साल असार 23 गते राति बाढी आएको थियो। त्यतिखेर झन्डै 22 जना मान्छे मरेका थिए। धेरै गाडीहरू 50-60 ट्रक गाडीहरू बगेका थिए र इबी गाडीहरू पनि 50-60 गाडी बगेका थिए। त्यस पछाडि अब त्यो पुननिर्माण नहुँदै फेरि अर्को बाढी आयो। यो बाढी चाहिँ यो अकस्मात आएको बाढी हो, कसैले हामीलाई केही कुरा जानकारी पनि भएन, थाहा पनि भएन। अब यसको स्पिड पनि धेरै स्पिड भएको हुनाले यसको बारेमा कसैले जानकारी दिन समय पनि कसैले कसैलाई जानकारी दिन पनि समय भ्याइएन। किनभने त्यसको स्पिड हामीले सुनेको सबै ठाउँमा 20 किलोमिटर पार गर्न उसलाई 7 मिनट लाग्यो भन्ने छ, होइन। त्यो 20 किलोमिटर पार गरेर 7 किलोमिटर होइन, त्योभन्दा बढी वेग थियो हामी ठाउँ आउँदाखेरि। त्यो आउँदाखेरि म पसलमा बसिराखेको थिएँ। 1-2 जना ग्राहकहरू आइरहेको थिए, धेरै त ग्राहक थिएन। बिहानको टाइममा 1 जना मान्छे त्यहाँ आएर अगाडि चुरोट खाइरहेको थिए, अनि मैले उनसँगै भलाकुसारी भनेर के गर्दै हुनुहुन्छ, कहिले आउनुभयो, यस्तै यस्तै कुराहरू गरिरहेको थिएँ। जब हामी कुराको सिलसिलामै कुरा गरेर बाहिर त्यो सटरको तलतिर एउटा टेबुलमा बसेर कुरा गरिरहेको थियौँ, त्यतिखेर 81 धुवा धुलो सहित आवाज सहित भन्सारको साइडतिर देखियो। त्यो देख्ने बित्तिकै हामीले यो के हो भनेर उनले पनि उठेर हेरे, मैले पनि उठेर हेरेँ। मैले त ठ्याक्कै सटरको माथितिर हात राखेर झुक्किएर हेरिरहेको थिएँ। जब ठुला ठुला गाडीहरू उड्याएका, त्यसपछि तपाईँको त्यो घरका टिनका पाताहरू, झ्याल ढोकाहरू के हुन्थ्यो, जे पात मौरीको गोलो आए जस्तै उडिरहेको थिए। अनि त्यसपछि के भयो यो भनेर हेर्दै गर्दा जस्ट मेरो अगाडिको घरमा ढुङ्गा सहित लेदो सहित टन्टन बजिसकेपछि अनि मैले 81 त्यो दोकानभित्र छिटो नछिरोस् भनेर मैले सटर हातमै सटर भए हुनाले त्यो उभिएर सटर समातिरहेको थिएँ। त्यही सटर भित्र झारेर त्यो पछाडिबाट म बाँच्न सफल भएँ। त्यही मेरो अगाडि टेबल काउन्टरमा मोबाइल थियो, मोबाइल पनि समाउन पाएन। मैले आफूले बैङ्कमा जानको लागि रेडी गरेका 60,000 रुपियाँ थियो। अब 9 बज्ने बित्तिकै म बैङ्क गएर पैसा जम्मा गरेर बच्चा बच्चीलाई कोठा भाडा र खाने खर्च हाल्ने भनेर मेरो सोच थियो। त्यो 60,000 रुपियाँ पनि मैले त्यो काउन्टरमै राखेको थिएँ। त्यो पनि मैले समाउन नपाएर म बेपत्ता भएर दौडेँ। तर त्यहाँबाट म कसरी त्यो 20-25 मिटरको दूरी कसरी म त्यो माथिसम्म पुगेँ त्यो थाहा भएन। त्यसपछि मलाई दौड्दै गर्दाखेरि यदि म 2 पाइला मात्रै पछाडि परेको भए म जान्थे होला। त्यस्तै 2 पाइला पछाडि परेका अथवा 2 सेकेन्ड लेट भएका मान्छेहरू धेरै त्यहाँ च्यापिए। हामीले 5-6 उद्धार गर्यौँ, तान्यौँ। 5-6 त हाम्रै अगाडि मरे।
1: रामप्रसाद त बल्ल बल्ल बाँच्न सफल हुनुभयो, तर उहाँको 7 वर्षसम्म रगत पसिना बगाएर उभ्याएको त्यो किराना पसल जहाँ परिवारको छाक टार्ने र छोराछोरी पढाउने आधार लुकेको थियो त्यसलाई बाढीले नामो निशाना नराखी बगाइदियो। वर्षौंको कमाई र जाए जेथा छेडभरमै बगरमा परिणत भयो।
2: जब म माथिर गएँ घाँसमा त्यो हातले समाउँदै, जब अगाडि गएँ, अगाडि गएर मेरो 15-20 मिनटसम्म सास नै चल्न सकेन। त्यसपछि मैले उतातिरबाट एकजना अर्को बाँचेको मान्छेसँग, भाइतिरसँग मोबाइल छ भनेर भने, उसले मोबाइल छ भन्यो। मेरो बुढीको नम्बरलाई मैले डायल गर्न खोजेँ, तर 10 चोटि डायल गर्दाखेरि पनि मैले त्यो नम्बर मिलाउन सकेन, किनभने मेरो मुटुको धड्कन त्यस्तै धड्किरहेको थियो। त्यसपछि मैले धौध गरी त्यो डायल गरेर म यस्तो यस्तो बाढी आयो, यस्तो यस्तो भयो, म सुरक्षित छु भनेर मैले फोन गर्न भ्याएँ। त्यस पछाडि त्यो बिस्तारै त्यो धुवा धुलो बस्दै गयो। हामीले हेर्दै गर्दा झन्डै आधा घन्टाको टाइममा त्यो पानी पनि घटेर आफ्नो स्थानमा पुग्यो। त्यो पानी आफ्नो स्थानमा पुगेर त्यहाँको धुवा धुलो उडेर गयो तल पुरै त्यो बजार। एउटा घर पनि रहेन, अब मेरै दोकान रहेन, अरू त्यहाँको कसैको घर पनि रहेन, पुरै गिलो माटो मात्रै बगर भएको भेटियो, अझ देखियो भनौँ न। त्यस पछाडि त्यहाँ

0: रामप्रसाद अझै पनि भावुक बन्नुहुन्छ।
1: मेरो एउटा घरबेटी मेमे पनि बित्नु भयो, हामीले जाउँ बाढी आयो भनेर घरभित्र हामी जान सकेनौँ, जान टाइम पनि थिएन, भागो भागो भन्दै बाढी आयो भन्दै भाग्नेवाला सबैले भन्दै हिँडे, मैले पनि त्यो भनेको थिएँ, तर उहाँ चाहिँ बाहिर आउन सक्नु भएन। पछि बन्द भइसकेपछि फर्केर हेर्दाखेरि उहाँको लास उतातिर थियो, हामीले यसो निकाल्यो, जिउँदो छ कि छैन भनेर हेऱ्यो, जिउँदो हुनुहुन्न थियो, कहिले त को हो भनेर हेरियो, त्यस पछाडि पानी ल्याएर त्यो मुखसुख धोइसकेपछि मेमे नै मेरो घरबेटी बुवा भनौँ न, उसरी मेरो सबैभन्दा मलाई सहयोग गरे मेरो घरबेटी बुवा हो, हरेक पर्दा पनि उनले चाहिँ साथ सहयोग दिन्थे, सल्लाह दिन्थे, साह्रै दुःख लागेको छ। त्यस्तै अर्को त्यही भन्दा पल्ला घरको एउटा मिनमार मेमे भन्ने हुनुहुन्थ्यो, उहाँ पनि त्यसैमा बित्नु भएको छ, मैले त त्यो देख्न पाइनँ, म अलि माथिको हिसाबले भेटिनु भएको छ उहाँ। त्यो लास्टलाई हामीले पानी ल्याएर बाल्टीमा पानी ल्याएर मुख धुँदाखेरि घरकै मेमे हो भन्ने भयो, हामीले उठाउन सकेनौँ, अरू कोही थिएन, हामी एकजना विकास भाइ भनेर म थियौँ, हामीले उठाउन सकेनौँ, मुख धुएर चिनिसकेपछि अनि हामीले एउटा कम्बल थियो त्यहाँनिर, त्यही कम्बलले उहाँलाई ढाकी ओडाइदिउँ भनौँ न, बाहिर उसमा सबैले नदेखुन्, अब गर्मीले पनि नपलोस् भनेर, त्यो सुरक्षित रहन् भनेर त्यसरी राखिदिउँ।
0: भौतिक सम्पत्ति र आफ्ना चिनजानका मान्छे गुमाउनुको पीडा त छँदैछ। बाढीको त्यो भयानक रूपले रामप्रसादको मानसपटलमा एउटा गहिरो तरास पनि छोडेर गएको छ। त्यो दिन सम्झिँदा मात्रै पनि उहाँ निकै भावुक बन्नुहुन्छ। अहिले पनि कतै थोरै मात्र ठूलो आवाज आयो भने उहाँ झस्किएर त्यही दिनलाई सम्झिनुहुन्छ।
1: मैले अहिले पनि त्यो दिनलाई सम्झनु भन्दा अहिले यसो आकाशमा पेलेन उड्यो भने पनि म त्यही सम्झिन्छु, त्यो आवाजलाई भन्छन् नि अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ भने जस्तै मलाई भइरहेछ। अहिले ठुलो आवाज आयो भने म त्यही दिनलाई सम्झिन्छु, अथवा के आयो भनेर तर्सिने किसिमको मलाई भएको छ।
0: विपत्तिले मानिसलाई मानसिक रूपमा मात्रै थला पार्दैन, वर्षौं लगाएर बुनेको आर्थिक ताना बाना पनि सखा पारिदिन्छ। सुरुमा 20 लाख रुपियाँ लगानी गरेर सुरु गरेको त्यो व्यवसाय र पसलभित्र रहेको 3 तोला सुन समेत बाढीले बगाएर लग्यो। त्यही व्यवसायको जगमा रामप्रसादले आफ्ना 4 जना छोराछोरीलाई स्नातक तहसम्म पढाउन सफल हुनुभएको थियो। आज सम्पत्ति पनि छैन, हातमा पैसा पनि छैन, अब व्यवसाय कसरी गर्ने र जीवन कसरी चलाउने भन्ने पिरोलोले उहाँलाई पिरोलिरहेको छ।
1: मैले 20 लाखको लगानीबाट सुरु गरेको, अब त्यो 20 लाखको लगानीमा मैले त्यहीबाट कमाउँदै छोराछोरीलाई 7 वर्षको पिरियडमा मैले 4 वटा बच्चा बच्चीलाई ब्याचलर पढाएँ। त्यही हो मेरो सबै, मेरो गाउँको घरको जग्गा जमिन बेचेर मैले व्यापार व्यवसाय गरेको। अहिले मसँग त्यही हो सामान, चामल, नुन, तेल, त्यो सबै गर्दाखेरि त्यो 15-20 नम्बरको हुनुपर्छ। त्यसपछि मेरो त्यही गाउँमा उधार पनि लगभग 3-4 लाख भन्दा पनि बढी त्यो गाउँमै उधार गएको थियो, त्यो पनि गयो। त्यसपछि मसँग भएको 3 तोला जति सुन थियो भनी गयो। अब मेरो 4 वटा बच्चा बच्ची छन्, 2 बुढाबुढी 6 छौँ। अब के गरेर पाल्ने होला, कसरी के गर्ने होला, व्यवसाय कहाँ गर्ने होला, कसरी गर्ने होला, काठमाडौँको उसमा भाडा तिर्नुपर्छ, 2 कोठाको झन्डै 1500-2000 रुपियाँ भाडा तिर्नुपर्छ, खाना बस्न यताउता गर्दाखेरि पैसा छैन आफूसँग, अब के गर्ने भन्ने सोचिरहेको छु। अहिलेसम्म रातको बारेमा मलाई त्यो हेलिकप्टरबाट उधार गरेर ल्याइदिएको हो, पैसा नपरेर ल्याइदिएको। त्योभन्दा पछाडि एउटा चामल नुन तेल के छ कि छैन भनेर सोध्या पनि छैन।
0: रामप्रसाद जैसी जस्ता मेहनती नागरिकहरूको यो रोदन र बिलौना सिंहदरबारदेखि स्थानीय सरकारसम्म पुगोस्, सरकारी प्रतिबद्धताहरू कागजमा मात्र सीमित नभएर व्यवहारमा लागू हुन्, ताकि पीडितले फेरि आत्मसम्मानका साथ आफ्नो खुट्टामा उभिने र नयाँ जीवन सुरु गर्ने अवसर पाउन्। बाढीले व्यवसाय बगाए पनि रामप्रसादको फेरि उठ्ने हिम्मत नबगोस्, हाम्रो यही कामना छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधन तथा भौतिक संरचनामा क्षति भएको छ। गत भदौ 10 गते बुधबार बिहान हिमाली जिल्ला रसुवाको भोटेकोसी नदीमा जसरी विनाशकारी बाढी उर्लियो, त्यसले नदी किनार क्षेत्रका बासिन्दालाई सम्हालिनै नपाई ठूलो संकटको भुमरीमा धकेलिदियो। छेडबरमै नदीको जलसतहले खतराको तह नागेर मानव बस्ती, ऐतिहासिक भौतिक संरचना र अरबौं लगानीमा ठडिएका जलविद्युत आयोजनाहरू क्षतिग्रस्त हुँदा यति बेला रसुवा र सिङ्गो देश शोक र सन्तरासमा डुबेको छ। यो बाढीले हाम्रो अमूल्य जनधन मात्रै खोसेको छैन, सिङ्गो देशलाई नै नराम्रोसँग झस्काइदिएको छ। भौतिक संरचनाहरू त फेरि निर्माण होलान्, तर गुमेका ज्यानहरू र भत्किएका सपनाहरू कसरी फर्किएलान्? यो विनाशकारी बाढीको मुख्य कारण के हो? यो बाढीले तल्लो तटीय क्षेत्रको जनजीवन र नदी किनारका बस्तीहरूमा कस्तो दीर्घकालीन जोखिम थपेको छ? आगामी दिनमा यस्तो ठूलो मानवीय र भौतिक क्षति हुनबाट रोक्न नेपालको बाढी पूर्वानुमान प्रणाली अब कसरी अगाडि बढाउनु पर्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ हिम बाढी अनुसन्धानकर्ता तथा भौगोलिक प्रकोप विज्ञ श्री कमल दुवेदीसँग।

0: श्री कमल सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: श्री कमल सर, रसुवाको भोटेकोशी नदीमा अप्रत्याशित रूपमा यति ठूलो भयानक बाढी आउनुको कारण चाहिँ के हो?
1: यो जुन चाहिँ माथि यो हाम्रो लामटाङ लिरुङ हिमाल हामी देख्छौँ, यो तिनकुने हिमाल माथि उत्तरपट्टि काठमाडौँबाट ठ्याक्कै त्यसको ठ्याक्कै पछाडिपट्टि त्यसको उत्तर पूर्वी पूर्व धारमा माथि चट्टान माथि रहेको ह्याङ्गिङ ग्लेसियर जुन चाहिँ हिमनदी जुन चट्टानको माथि भिरमा थियो, त्यो चट्टान चाहिँ तलको चट्टान र बरफको सहितै लगभग चाहिँ नि 1.5 किलोमिटर तल चाहिँ नि अर्को जहाँ चाहिँ उपत्यकामा चाहिँ हिम नदी नै थियो, त्यहाँ बज्रिन जाँदाखेरि चाहिँ धुलो पिठो भयो त्यो सबै चाहिँ पदार्थ, त्यहाँ भएका चाहिँ चट्टान, त्यहाँ भएको ढुङ्गा माटोदेखि लिएर बरफसम्म त्यो भएपछि त्यो चाहिँ नि एकदम द्रुत गतिमा त्यो चाहिँ नि लेन्द्रे खोला हुँदै चाहिँ रसुवागढी हाम्रो नाकासम्म पुग्यो र त्यसपछि त्रिशुलीमा चाहिँ त्यो चाहिँ हिमबाडीको रूपमा तल चाहिँ एकदम द्रुत गतिमा आउन गयो। र यस्तो खालको प्रक्रियालाई एउटा जर्मनमा एउटा शब्द छ स्टुर्स स्ट्रोम भन्छ, त्यो भनेको के स्टुर्स भनेको एकदम जोडसँग चाहिँ खस्नु बज्रिनु, त्यसको चाहिँ वेभ एकदम चाहिँ टाढासम्म जान सक्यो, चाहिँ धुलो भएको धुलो पिठो भएको चट्टानका टुक्राहरू सहितको पदार्थ त्यो जान सक्छ भन्दा यो त्यस्तो खालको एउटा भौगोलिक प्रक्रियाबाट चाहिँ यो प्रकोप सिर्जना हुन गयो।
0: श्री कमल सर, आम श्रोताले बुझ्ने गरी भनिदिनुहोस् न, यो लेदो सहितको बाढी सामान्य बाढी भन्दा कति गुणा बढी खतरनाक हुने गर्छ?
1: यो एकदमै अब यसमा के हुन्छ भने जस्तो हामीले सामान्य बाढी भनेर के गरी बुझ्छौँ भनेदेखि बाढी पानी हुन्छ, त्यसमा पानीको मात्रा धेरै भएको अथवा केही चाहिँ त्यसमा छिरिनी भनौँ हामी सेडिमेन्ट भनौँ होइन, त्यसमा चाहिँ नि सहितको बाढी पनि लगभग पानी बगेको जस्तै बिस्तारै अथवा अकस्मात पनि त्यो चाहिँ त्यसको सतह बढ्छ, तर त्यो बग्नलाई चाहिँ पानी जसरी बग्छ नि त्यो पानी बग्ने प्रक्रियाबाटै बग्छ भनेदेखि यो चाहिँ एउटा हिमबाढी भन्छु म यसलाई, जस्तो यो हिमबाढी थोरै पानी हुन्छ त्यसमा तर चाहिँ त्यसमा धेरै चाहिँ नि मात्रामा चाहिँ गेग्रान हुन्छ, जस्तो सेती बाढी जुन 2012 मे 5 आएको थियो त्यस बेलाको मैले चाहिँ नि त्यो बाढीको पानीको त्यसको चाहिँ मसँग नमुना थियो र त्यसबाट मैले हेर्दाखेरि के देखेँ भन्दाखेरि लगभग 2/3 चाहिँ नि त्यसमा से त्यो थिग्रिनी र चाहिँ जम्मा चाहिँ नि 1/3 मात्रै पानी थियो होइन, त्यो पानी पनि बरफका टुक्राहरू जुन जो धुलो पिठो भएर आएको बरफका टुक्राहरू थिए ती चाहिँ नि पछि पग्लिँदै गएर पानी बन्न गएको हो होइन भन्दाखेरि यसरी यसमा एकदम धेरै चाहिँ गेग्रान हुने हुँदा र चाहिँ एकदम द्रुत गतिमा यो आउने हुँदा यसले चाहिँ नि जस्तो पानी जसरी खोलाको किनारै किनार जान बग्ने र सतह बढ्दै जाने भन्ने यस्तो खालको चाहिँ नि नभएर यो चाहिँ नि द्रुत गतिमा आउने र यसको पहाडमाथि पनि ठोकिएर माथि चढ्ने माथि हुरिने होइन यसरी र माथिल्लो टारमा भएका बस्तीहरूमा पनि चाहिँ नि क्षति पुर्याउन जाने यस्तो हुन्छ यो हिमबाढी होइन। त्यस कारणले गर्दा सामान्य बाढी मान्छेहरूले धेरैले चाहिँ सामान्य बाढी भन्ने हिसाबमा चाहिँ यो अब लिएर पनि पूर्व सूचना प्राप्त भएपछि पनि सुरक्षित ठाउँमा भाग्नलाई अलिक ढिलो गरेको पनि भन्ने कुराहरू सुनिएको छ भन्दा यो हिमबाढी एकदम शक्तिशाली हुन्छ किनकि यसमा चाहिँ चट्टानदेखि लिएर त्यहाँ चाहिँ रुखपातदेखि सबै सोरिएर बगेर हुरिँदै आएको हुन्छ होइन, यसको चाहिँ अब घनत्व धेरै हुने र गति पनि धेरै हुने हुँदाखेरि यसले ठुलो चाहिँ नि क्षति चाहिँ गर्छ, त्यस कारणले गर्दाखेरि यो हिमबाढीको क्षति एकदम ठुलो रूपमा हुन गएको छ।
0: श्री कमल सर, हामीले बाढीको अहिले कुराकानी गरिरहँदाखेरि रसुवाको भोटेकोशी नदीमा जुन खालको बाढीको हामीले सामना गर्यौँ यो क्षेत्रमा अझ आगामी दिनमा पनि केही जोखिमको सम्भावना देखिन्छ?
1: अब यस्तो छ हिमाली क्षेत्रमा सबै हिमाली क्षेत्रमै अहिले के छ भनेदेखि जस्तो विश्व तापमान वृद्धिको कारणले त्यहाँ चाहिँ नि अब हिजो हिउँ पर्ने ठाउँमा जहाँ बरफ जमेर बसेको थियो माटो पनि जमेर बसेको बरफले जमाएर राखेको थियो ती ठाउँहरूमा अहिले वर्षा हुन्छ र तापक्रम पनि पहिला भन्दा बढेर गएको छ, हिमरेखा माथि चढ्दैछ भनेपछि त्यो जमेर बसेको जुन हिमनदीको चाहिँ नि थिग्रिनी जुन छ त्यो चाहिँ अब त्यो ठाउँमा ठुलो वर्षा हुँदाखेरि पनि यस्ता खालका बाढी सिर्जना हुन सक्छन् होइन, अब यस्तै गरी माथिपट्टि चाहिँ नि अब रहेका चाहिँ हिमनदी नै पनि खस्दाखेरि चाहिँ पनि यस्ता बाढीहरू जना हुन सक्छन् अथवा यस्तै एभलान्स जुन आएर यस्तो खालको चाहिँ बाढी पनि सिर्जना हुन सक्छन् भन्दा अब हामीले त्यस कारणले गर्दाखेरि त्यो चाहिँ नि अब त्यसको सम्भावना छैन नै भन्न त पक्कै पनि सकिँदैन, तर चाहिँ नि अब जस्तो अब अहिले पनि त्यहाँ अरू पनि यस्तै खालका चाहिँ यो चिरा परेर बसेका बरफका चट्टानका बरफका चाहिँ ऊहरू देखिन्छ हिमनदी देखिन्छन् होइन, तर अब के छ भने त्यो मुनिपट्टिको चट्टान सहितै खस्ने भनेको त्यो खस्न सक्छ कि सक्दैन भन्ने कुरा अब गहन अध्ययन नगरिकन हामीले भन्न सक्दैनौँ, तर पनि सतर्क रहनुपर्छ यस्ता सम्भावनामा एकदम निकट भविष्यमा नभए पनि टाढा सुदूर भविष्यमा चाहिँ यस्ता प्रकोप पक्कै पनि हुन सक्छन्।
0: रसुवाको भोटेकोशीमा जुन खालको बाढी आयो यो बाढी पछिको जुन क्षति हामीले बिहोर्यौँ यो बाढी आउनु र हामीले पूर्व सूचना नपाउनुको बिचमा कहाँनिर हामी चुक्यौँ जस्तो लाग्छ यहाँले हेर्दाखेरि?
1: जुन चाहिँ अब यति ठुलो लेभलमा बाढी आउला भन्ने चाहिँ धेरैको कल्पनामा थिएन। एउटा कुरा चाहिँ त्यो बाढी आएको सूचना आउँदा आउँदै पनि बाढी त बाढी तल नदीमा आउने हो, माथि टारमा आउँदैन, अथवा चाहिँ यति यति शक्तिशाली यति माथिसम्म आउँदैन भन्ने एउटा एउटा त्यो चाहिँ नि मेसेज पाएकै ठाउँमा पनि जुन चाहिँ नि धेरै मानिसहरू चाहिँ क्षति हुनुमा चाहिँ मानिसहरूको हताहत हुनुमा चाहिँ त्यसको चाहिँ एउटा भूमिका छ। भन्दाखेरि हामीले बाढी भनेर सामान्य बाढीको रूपमा मात्रै लियौँ, यसलाई हिमबाढीको रूपमा लिएनौँ। हुन त अब लगभग हाम्रो गत वर्ष अलि अगाडि पनि त्यस्तै खालको बाढी आएर होइन अलिकति योभन्दा सानो स्केलको बाढी आएर क्षति त भएकै थियो त्यो बेलामा पनि होइन। भन्दाखेरि अब यस्तो खालको यो हिम पहिरो सहितको बाढी जुन छ त्यस्तो खालको बाढीको बारेमा स्थानीयमा चेतना नभएर पनि क्षति हुनु गयो। र दोस्रो कुरा के हो भने जस्तो अघि मैले भने जुन बाढी नर्मल साधारण रूपमा आउने बाढी भन्दा यो चाहिँ त्यो स्टुर्च स्टर्म भन्ने मैले त्यो जर्मन शब्द थियो होइन भन्दाखेरि त्यो चाहिँ चट्टानको चाहिँ नि एक प्रकारको टुक्रिएर आएको आँधी होइन चट्टानी आँधी भनौँ आँधी जस्तै भन्दाखेरि पनि भयो यसलाई होइन अन्त त्यसरी आएको हुँदाखेरि त्यसरी आउला त्यहाँ भन्ने त्यो आकलन चाहिँ नहुनु पनि हो। तर अब के छ भने हामीले अब पूर्व सूचनाकै कुरा गर्दाखेरि पनि हामीले अहिले स्थापना गरेको पूर्व सूचना प्रणाली भनेको कस्तो छ भने खोलाको पानी चाहिँ नदीको पानी चाहिँ बिस्तारै तह बढ्दै गएपछि घट्ने बढ्ने चाहिँ त्यो यन्त्रले चाहिँ नि पठाउने भन्ने हिसाबमा हो। अब अहिलेको यो त यस्तो खालको ठुलो चाहिँ नि छाल आयो कि द्रुत रूपमा चाहिँ आयो कि त्यो चाहिँ नि यन्त्र एकैचोटि बगाइदिएपछि त्यसले सूचना पनि दिन सकेन। तर हामीलाई थाहा भइसकेपछि पनि जुन सूचना तल सम्प्रेषण भएको थियो त्यो पनि मानिसहरूले चाहिँ त्यसलाई कसरी ग्रहण गर्ने भन्ने चाहिँ अलिकति त्यसमा कमजोरी भयो कि अथवा चाहिँ मान्छेले गएपछि कहाँ भाग्ने कसरी भाग्ने भन्ने कुरामा पनि सुरक्षित ठाउँहरू पनि पहिला चाहिँ पहिचान भएर त्यसलाई चाहिँ हामीले अभ्यास पनि गरेर राखेको भए चाहिँ नि अब सायद अब अलिकति अझ क्षति अब तलोमा लान पो सकिन्थ्यो कि भन्ने चाहिँ नि त्यति म चाहिँ सोच्छु।
0: श्री कमल सर, यहाँले अघि विश्व तापमानको प्रभावको कारण पनि जोड्नुभयो यो बाढी आउनुको पछाडि, के जलवायु परिवर्तनको असर पनि देखिन्छ यो बाढी आउनुमा?
1: पक्कै पक्कै पक्कै, यो त एउटा मुख्य कारण नै त्यही हो। किनभने हिमाली क्षेत्रमा जहाँ हिउँ पर्थ्यो बरफहरू जमेर बसेको थियो होइन भन्दाखेरि त्यो क्षेत्रमा अहिले पानी पर्छ र त्यो चिनिया पक्षबाट केही चाहिँ त्यो बेलाको चाहिँ तापक्रमका डेटाहरू पनि आएका छन् होइन त्यसमा हेर्दाखेरि त्यो चाहिँ एकदम केही दिनदेखि एकदम त्यहाँ त्यो क्षेत्रमा चाहिँ तापक्रम माथि भएको भन्ने कुरा छ। भनेपछि त्यो तापक्रम बढ्दाखेरि के हुन्छ हिमाली क्षेत्रमा हिउँ पग्लिएर पानी बनेर त्यो चाहिँ च्यापहरूमा छिर्ने र त्यसपछि फेरि त्यो चाहिँ त्यसको चाहिँ जम्ने त पग्लिने जम्ने पग्लिने प्रक्रियाले चाहिँ हरू पनि भइरहेको हुन्छ। त्यसले चट्टानको क्षयीकरण पनि बढाउने भयो होइन भन्दाखेरि अब त्यस कारणले गर्दा यस्तो खालका अहिले जुन हिमाली क्षेत्रमा भइरहेका प्रक्रियाको मुख्य कारक तत्व भनेको चाहिँ यही विश्व तापमान वृद्धि नै हो।
0: विश्व तापमान वृद्धिका असरहरू नेपाल जस्ता विकासोन्मुख देशहरूले भोगिरहँदाखेरि जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने सन्दर्भमा अब हाम्रा योजनाहरू कामहरू कार्यहरू कस्तो हुनुपर्छ?
1: अब मुख्य गरी हामीले चाहिँ अब यो जोखिम घटाउनेतिर हामीलाई चाहिँ किन हामी जलवायु परिवर्तनको सबभन्दा मुख्य चाहिँ हामी त्यसको हामी भिक्टिम हौ होइन हामी त्यसको असर चाहिँ हामीले भोग्नु परिरहेको छ। जबकि हामीले गरेको हाम्रो त्यो जलवायु परिवर्तनमा हामीले गरेको कन्ट्रिब्युसन कम छ होइन हाम्रो योगदान कम हुँदा हुँदै पनि असर चाहिँ हामीले सबभन्दा ठुलो भोग्नु परिरहेको छ। र त्यो हिसाबमा हामीले चाहिँ त्यसबाट चाहिँ हामीले विश्व समुदायसँग आवाज पुर्याएर हामीलाई चाहिँ सुरक्षित भविष्यको लागि हामीले चाहिँ त्यो जोखिम कम गर्नलाई के गरी चाहिँ हामीले कामहरू गर्न सक्छौँ त्यतातिर हामी जानुपर्छ।
0: रसुवाको भोटेकोसी जस्तै अन्य कुन कुन क्षेत्रहरू बाढीको उच्च जोखिममा देखिन्छन्?
1: यस्तो खालको हिमबाढी भनेको चाहिँ हिमाली क्षेत्र जुन चाहिँ दुईटा कुरा हुन्छ, एउटा चाहिँ जहाँ चाहिँ पहिलाको चाहिँ नि अहिले हिउँ जमेर बसेको बरफ अथवा हिमनदी भएका क्षेत्रहरूमा बाट उद्गम भएका चाहिँ नि नदी नालाहरू होइन र अथवा चाहिँ नि अहिले बरफ नभए पनि पहिलाको अब जुन हामी चाहिँ नदी बनेको क्षेत्र जुन चाहिँ अहिले हिउँ छैन तर पनि त्यसको चाहिँ थिग्रिनी चाहिँ जुन त्यहाँ जम्मा भएर बसेको चाहिँ धेरै त्यस्ता खालका चाहिँ क्षेत्रहरूमा अहिले जुन पानी परेर त्यो गेग्रान भाव सहितको बाढीहरू आउने क्षेत्रहरू जुन छ ती क्षेत्रहरूमा अब अहिले जुन विश्व तापमान वृद्धिको कारणले गर्दाखेरि ठुल्ठुलो चाहिँ एकदम लामो समय वर्षा हुने होइन अब छोटो समयमा ठुलो वर्षा हुने त्यस्तो चाहिँ छिटो छिटो भइरहेको छ र त्यस कारणले गर्दा त्यस्ता क्षेत्रहरू मिले एकदम सतर्कता साथ पूर्व सूचना प्रणालीदेखि लिएर शिक्षा जस्तो त्यो चेतनादेखि लिएर शिक्षादेखि नै हामी चाहिँ स्कुलको चाहिँ हामी चाहिँ विद्यालय पाठ्यक्रममा नै यो कुराहरू समावेश गर्दै अगाडि बढ्नुपर्ने देख्छु म।
0: श्री कमल सर, जस्तो अकस्मात आउने ठुला बाढीको पूर्व जानकारीका लागि हाम्रो पूर्व सूचना प्रणाली कस्तो हुनुपर्छ?
1: अब यसमा चाहिँ मैले अघि अलिकति जोडे पनि अब जस्तो अब हामीले जुन चाहिँ नि यस्तो खालको बाढी आउँदाको कस्तो खालको चाहिँ ऊ आउँछ भने एकदम जमिन थरिएर भुइँचालो आएको जस्तै किनभने ठुल्ठुला ढुङ्गाहरू यसमा सँगै बगेर आउने बज्रिने होइन अर्को चट्टानमा बज्रिने हुँदाखेरि त्यो त्यसले कम्पन जस्तै भूकम्पको जस्तै कम्पन लगाउने होइन त्यो हुन्छ। त्यसपछि ठुलो आवाज चाहिँ एकदम दसौँ चाहिँ हेलिकप्टर एकैचोटि उडेको जस्तो ठुलो आवाज सहितको आएको भन्ने कुरा चाहिँ स्थानीय जुन चाहिँ यो बाढीग्रस्त यस्ता खालका हिमबाढी आएको क्षेत्रका मान्छेहरूको चाहिँ अनुभवले देखाएको छ। र त्यो सँगसँगै हामीले अब पूर्व सूचना प्रणालीमा पनि यो पानीको सतह मात्रै नभएर जमिन हल्लिएको पनि थाहा हुने खालका चाहिँ अरू प्रविधिहरू पनि हुन्छन् होइन। भन्दाखेरि हामीले फरक प्रविधि प्रयोग गरेर पनि सुरक्षाका उपायहरू कसरी अप्नाउन सकिन्छ भन्ने हामीले यो विषयमा चाहिँ छलफल गर्नु जरुरी छ।
0: यहाँले त निकै लामो समय विशेष गरी हिम पहिरोको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहनु भएको छ। नदी किनारको सभ्यतासँग हाम्रो सम्बन्ध जोडिएको छ, नदी किनारमा हाम्रा बस्तीहरू अवस्थित छन् र हाम्रा विकास निर्माण पनि त्यही गतिमा अगाडि बढिरहेका छन्। यसरी हेर्दा हामीले गर्ने कहीँ विकास निर्माणका गतिविधिले गर्दा पनि हामीलाई यस्ता खालका बाढीको जोखिमले थप पीडा दिएको, थप जोखिम निम्त्याएको जस्तो देखिन्छ।
1: कतिपय हिसाबमा हाम्रा चाहिँ जुन चाहिँ बस्ती विकास भएका छन् नि परापूर्वक कालमा हामी यस्तै प्रकोपले लिएर आएको ठुल्ठुलो घेग्रान बहावले लिएर आएका टारहरूमा हामीले बसोबास गरेका छौँ र ती बस्तीहरू जोड्दै हामीले सडक सञ्जाल निर्माण गरेका छौँ। हो पक्कै पनि हामीले कतिपय हिसाबमा हाम्रा सामाजिक आर्थिक गतिविधिहरू चाहिँ नि एउटा हामीले प्रकोपको हिसाबमा सुरक्षित भन्दा पनि आफूलाई सजिलोको हिसाबमा हामीले विकास गर्दै लगेका पक्कै पनि छौँ। तर अब हामीले विकास भइसकेको बस्तीहरूलाई पनि कसरी सुरक्षित, जस्तो नदी किनाराको कुरा गर्नुभयो तपाईँले, कतिपय बस्तीहरू हिजोको दिनमा नदी जहाँ बग्थ्यो नि त्यो नदी बग्ने चाहिँ नि बगरहरूमा चाहिँ अहिले बस्ती विकास भएका छन्। किनभने मान्छेले सम्म जमिन जहाँ भेट्टायो होइन ती क्षेत्रहरूमा चाहिँ नि बस्ती विकास हुन्छ। व्यवस्थित रूपमा हाम्रो चाहिँ सुरक्षित प्रकोपबाट सुरक्षित रूपमा नभएर हामीले चाहिँ नि एक प्रकारले अव्यवस्थित रूपमा बस्ती विकास गरेका छौँ पक्कै पनि छ। अब त्यसलाई चाहिँ हामीले कतिपय ठाउँका चाहिँ नि बस्तीहरूलाई अब विस्थापन गर्नुपर्ने पनि हुन सक्छ होइन। अब कमसे कम यति हामीले एउटा हाम्रो आँखा खोलोस् यो प्रकोपले कि हामीले यसलाई खेलाची गरेर बस्ती विकास गर्नु हुँदैन र चाहिँ खोलाको बगर भनेको खोलाकै सम्पत्ति हो, केही वर्षको अन्तरालमा त्यो हाम्रो आफ्नो जीवनकाल पनि हुन सक्छ अथवा त्यो जीवनकालभन्दा टाढाको समयमा पनि हुन सक्छ, त्यस्ता खालका चाहिँ नि प्रकोपहरू आउँछन् र त्यस हिसाबमा मैले चाहिँ कमसे कम स्थायी संरचनाहरू चाहिँ त्यस्ता ठाउँमा नबनाउने भन्ने, जस्तो हाम्रो पहिला हाम्रो परम्परागत रूपमा चाहिँ हाम्रो ज्ञान अब बस्ती तल चाहिँ बेसीमा चाहिँ प्राय बस्ने घरहरू बन्दैन थिए होइन, खेतीपाती मात्रै हुन्थ्यो अनि अलिकति माथि चाहिँ नि तपाईँको चाहिँ नि बारी हुन्थ्यो होइन, बारीभन्दा माथि चाहिँ नि अनि घरहरू हुन्थ्यो अनि घरभन्दा माथि खरबारी अथवा चाहिँ नि वन हुन्थ्यो होइन। त्यसरी एक प्रकारले हामीले त्यो प्राकृतिक रूपमा नै पनि हामीले चाहिँ त्यसरी चाहिँ सन्तुलन गरेर बस्ती विकास भएका थिए भने अहिले चाहिँ नि अब मोटर बाटो खोला किनारै किनार जाने र यही टारहरू जोड्दै जाने र त्यो खोला बाटो बनेपछि बाटोको दायाँ बायाँ बस्तीहरू बस्दै जाने होइन थपिँदै जाने भन्ने त्यस्तो छ। कतिपय ठाउँमा हामीले देख्छौँ खोलामा टेको लाएर पनि त घर बनाएर बसेको देखिन्छ नि हगि। अब यो चाहिँ नि सुरक्षाको हिसाबमा अब अथवा यस्ता जोखिमको हिसाबमा ती घरहरू पक्कै पनि सुरक्षित छैनन्। यदि ठुलो बाढी नआए पनि सानै बाढीमा पनि बगाउन सक्ने जाने घरहरू पनि हामीले देखेका छौँ। अन्त हाम्रो बस्ती विकासमा अलिकति योजनाबद्ध रूपमा सुरक्षित कसरी गर्न सकेर र प्रकोपहरू बस्तीका वरिपरि के प्रकोप छन् र ती प्रकोपलाई न्यूनीकरण गर्न पनि सकिन्छ कि होइन भन्ने त्यसरी चाहिँ व्यवस्थित रूपमा हामी जानुपर्ने हुन्छ।
0: पहाडी भेगमा बस्ने नागरिकले खास गरी पहिरो आउन सक्ने सम्भावित कारणहरू जोखिमहरू कसरी थाहा पाउने?
1: अब यस्तो हुन्छ, पहिरोको पनि केही पूर्व संकेतहरू हुन्छन् कि। अब के हुन्छ भने यदि जमिनहरू किरा पर्दै गएको छ, रुखहरू चाहिँ ढल्किँदै फरक फरक दिशामा ढल्किँदै गएका छन् अथवा चाहिँ नि जमिनमा किरा चाँडो चाँडो चाहिँ नि चौडा हुँदै गएको छ भनेदेखि यस्ता र जमिन मुनिबाट चाहिँ नि चट्टान टुक्रेका आवाज कुनै चाहिँ नि त्यसरी आइरहेको छ, जमिन चलेको हुने अथवा झ्यालढोका घरका चाहिँ नि नखुल्ने होइन, त्यो त्यस्तो खालको कति कतिपय हिसाबमा यस्ता पूर्व संकेतहरू हुन्छन् होइन। अब जमिन चलेको छ भनेदेखि चाहिँ अनि त्यसपछि अब तपाईँको चाहिँ ठुलो वर्षा भएको बेलामा भेलहरू पनि अब कताबाट बगेका छन्, जस्तो सडकको किनाराबाट बग्न पर्ने नालीहरू थुनिएर बस्तीतिर सोझिएर ती बस्तीहरूमा चाहिँ माथिबाट गेग्रान बहावको रूपमा पनि बगेर आएको घटनाहरू पनि हामी देखेका छौँ होइन। यो हिसाबमा आफू सतर्क रहनुपर्छ र चाहिँ नि सुरक्षित रूपमा हामीले चाहिँ त्यसमा कता बस्न जान सकिन्छ, ती ठाउँहरू प्रकोपभन्दा पूर्व नै हामीले चाहिँ नि त्यसको अभ्यास गर्न सक्यौँ भने हामी अलिकति सुरक्षित हुन सक्छौँ। र अर्को एउटा कुरा चाहिँ जस्तो माथिल्लो क्षेत्र मा बस बस्ने र तल्लो क्षेत्रमा बस्ने एउटै नदीको पनि माथिबाट त्यसरी खोला थुनिएर रोकिएको छ अथवा चाहिँ कतै कतै अथवा चाहिँ नि पहिरो गएर छेकिएको छ भनेदेखि माथिबाट तल चाहिँ नि सूचना आदान प्रदानबाट पनि तलका मान्छेलाई सुरक्षित बनाउनलाई मदत गर्छ। अहिले पनि कतिपय जस्तो हाम्रो त्यो त्रिशुलीको विद्यालयका प्रधानाध्यापक उहाँले चाहिँ एकदम राम्रो काम गर्नुभयो। उहाँले माथिबाट चाहिँ नि कसरी सूचना उहाँलाई दियो कि ठुलो बाढी आएको छ, भेत्रावतीमा चाहिँ बजार डुबाइसक्यो लगिसक्यो, भनेपछि उहाँले चाहिँ ती विद्यार्थीहरू जति सबैलाई भगाएर चाहिँ माथि चाहिँ नि सुरक्षित ठाउँमा लानुभयो भन्दाखेरि हो यस्तै खालको सूचना आदान प्रदानलाई कति जीवन जोगिएको छ होइन। खेलाइची चाहिँ नगरौँ, जस्तो यस्तो बेलामा बाढी पहिरो आएको ठाउँमा फोटो खिच्ने अथवा चाहिँ नि यो अहिले सामाजिक सञ्जालमा चर्चित हुनलाई चाहिँ नि लाग्नेतिर हामी भिडियो खिच्नेतिर यस्तोतिर नजाउँ, यो भनेको हाम्रो जीवन अन्तिम भिडियो पनि हुन सक्छ है त्यो भन्ने कुरा हामीले चाहिँ बुझेर अगाडि बढ्नुपर्ने हुन्छ।
0: श्री कमल सर, हामी कार्यक्रमको अन्तिममा छौँ, यदि पहिरो गइहाल्यो भने तत्काल के गर्ने के नगर्ने?
1: अब यस्तो छ, पहिरो भन्दा टाढा भाग्ने होइन, जुन अब पहिरोको चाहिँ नि बगेर आउन सक्ने जुन चाहिँ यसको चाहिँ नि तल्लो क्षेत्रमा बग्न सक्छ भने त्योबाट टाढातिर जाने होइन, त्यो पहिरै पहिरो जाने भने कि टाढातिर भन्दा माथिल्लो क्षेत्रमा सुरक्षित पानी भागतिर जाने, बग्न सक्ने सम्भावित क्षेत्रभन्दा टाढा जाने होइन। र चाहिँ मैले अघि भने यसमा चाहिँ धेरै अब यो आउँदैन भन्ने अति विश्वास नगर्ने, किनभने यस्ता शक्तिशाली चाहिँ नि प्रक्रिया भौगोलिक प्रक्रियाले चाहिँ नि तपाईँ हामीले बनाएका कतिपय संरचनाहरूलाई त एकैछिनमा भत्काइदिन सक्छ होइन। त्यसले चाहिँ नि जब द्रुत गतिमा आएको हुन्छ त्यसले चाहिँ नि त्यो मोडहरूमा चाहिँ सोझो चाहिँ माथि चढ्ने यस्तो खालको हुन्छ, त्यस्तो कुराहरूलाई ध्यान राख्ने। र सबभन्दा पहिलो कुरो त म त के भन्छु भने यो चाहिँ पहिला नै यी चाहिँ प्रकोपका सम्भावित क्षेत्रहरूलाई नक्साङ्कन गरेर सुरक्षित ठाउँ कता हो कता जाने होइन गर्ने, अब त्यसपछि अब अलिकति चाहिँ सचेतना हामी चाहिँ आफू चाहिँ वरिपरि के छ के भयो प्रक्रियाहरू के भइरहेका छन् भन्ने चाहिँ जानकारी राख्ने गर्नु जरुरी हुन्छ।
0: हस्, यहाँलाई महत्वपूर्ण समय र संवादको लागि धन्यवाद।
1: मलाई पनि मेरो कुरा राख्न दिनुभयो, त्यसको लागि धन्यवाद।
0: अहिले भर्खरै सुन्नुभयो हिमबाडी अनुसन्धानकर्ता तथा भौगर्भिक प्रकोप विज्ञ श्री कमल दुवेदीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौ। नमस्कार।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौ, खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
7: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
6: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
7: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र,

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। बोटेकोसी बाढीको 11 दिन आज 2 जनाको सकुशल उद्धार, हालसम्म 1,335 जनाको शव फेला। बाढीका कारण रसुवामा 41 किलोमिटर सडक र 8 जलविद्युत आयोजनामा क्षति। त्रिशुली नदीमा आएको बाढीले नुवाकोटका 4 बस्ती उच्च जोखिममा। यमनी सेना र हुथी विद्रोही बीच झडप हुँदा कम्तीमा 60 जनाको मृत्यु र किक बक्सिङमा अविरल घिमिरे विश्व च्याम्पियन। अब समाचार विस्तारमा। भोटेकुसी बाढीको 11 दिनमा आज 2 जनाको सकुशल उद्धार गरिएको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठलाई घरको 4 तलाबाट सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। बाढीबाट प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि हिलोमा गाडिएको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सुमन बिक नेतृत्वको टोलीले उहाँको उद्धार गरेको हो। थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ स्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको छ। त्यसै गरी माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाबाट आजै 1 चिनिया नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको डिजास्टर टोलीले आज दिउँसो आयोजनाको 4.5 टनेलबाट चिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशुली स्थित मैथिली ब्यारेकमा लगिएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,335 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 160 जना, नुवाकोटमा 193 जना, धादिङमा 67 जना, चितवनमा 362 जना, गोर्खामा 74 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 222 जना र नवलपरासी पश्चिममा 219 जना गरी 1,335 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,030 शव व्यवस्थापन माटोमुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। यस्तै शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 1,012 गरी कुल 2,272 डिएनए नमुना सङ्कलन गरिएको र पहिचान नभएको 1,292 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। रसुवाको भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। यसै क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11,05,56,970,971 रुपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रुपियाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वाणिज्य ब्याङ्कमा 8,06,25,15,518 र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुवालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीका क्रममा कतिपय आमाबुवाले आफ्नो ज्यानको समेत परवाह नगरी काँपिरहेका हातले नाति नातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनु परेको उल्लेख गर्दै उहाँले जीवनको उत्तरार्धमा यस्तो कठिन स्थिति भोग्नु परेको बताउनु भएको छ। बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनको कठिन मोडमा उनीहरूलाई कहिले अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पीडामा रहेका मानिसको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले यस्तो संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने हियाउने र थप पीडा दिन खोज्ने प्रति सरकार निर्मम हुने चेतावनी दिनुभएको छ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन्। त्रिशुली नदीको बहाव परिवर्तन सहित पटक पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती बस्ती जोखिममा परेका हुन्। जिल्लाको पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका चारको दर्शन टार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार 100 बढी घरधुरी बसोबास गर्दै आएको दर्शन टार स्थित आसपासका बस्ती जोखिममा परेको हो। हालैको बाढीबाट विदुर नगरपालिका 1 बान्द्रे ओडा नम्बर 4 स्थित बस पार्क, बेलकोटगढी नगरपालिका 7 स्थित 26 बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको नुवाकोट जिल्ला प्रशासनले जनाएको छ। नदीको कटान निरन्तर भइरहेको स्थानमा बस्ती तत्कालै खाली गरेर उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागि सम्बन्धित पालिकालाई ध्यान आकर्षण गराएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। भर्खरै प्राप्त सूचना अनुसार रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1338 शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 160, नुवाकोटमा 193, धादिङमा 67, चितवनमा 362, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 219 गरी 1338 शव फेला परेको हो। भोटेकोसी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षणको नमुना लिन नुवाकोटमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ। यसअघि नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोट काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेकोमा बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमुना सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीमा परेर फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमुना लिएर परीक्षण पश्चात पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ। उहाँका अनुसार डिएनए परीक्षणका लागि आमा बुवा दाजुभाइ दिदीबहिनी तथा छोराछोरीमध्ये जो कोहीसँग एकजनासँग नमुना सङ्कलन गरिएको छ। यसैबीच भोटेकोसी बाढीका कारण सम्पर्कविहीन भएका व्यक्ति र फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डिएनए नमुना सङ्कलन सुरु गरेको छ। बाढीमा परि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट 150 हराइरहेको सूचना आएको र प्राप्त शव पहिचानका लागि अहिलेसम्म 5 महिला 9 पुरुष गरी जम्मा 14 डिएनए नमुना सङ्कलन गरिएको प्रहरीको भनाइ छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। सशस्त्र प्रहरी बल नेपालले भोटेकोसी बाढीमा परि मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रुपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने, नेपाल एपिएफ स्कुलमा कक्षा 10 अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। बाढीमा परि सशस्त्र प्रहरीका 13 सम्पर्कविहीन भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सो बाढीमा परि ज्यान जोगाउन सफल 5 सशस्त्र प्रहरीलाई राहत स्वरूप जनै 50,000 प्रोत्साहन रकम उपलब्ध गराउने सशस्त्रको निर्णय छ। सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट 15,50,00,000 रुपियाँ जम्मा गर्ने निर्णय पनि गरेको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका 1 साँदल स्थित निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा आज करिब 11 बजे पहिरो जाँदा गम्भीर घाइते भएका 2 कामदारको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाख्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलासगढी गाउँपालिका 1 27 वर्षीय किसान राई रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। घटनामा परि घाइते इलाम घर भएका 32 वर्षीय भक्तबहादुर मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाजुराको बिरेखोलामा भीषण बाढी आउँदा 23 परिवार विस्थापित भएका छन्। अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडे स्थित बढी मालिका नगरपालिका 6 र 8 को सिमानामा पर्ने बिरेखोलामा ठूलो बाढी आएको स्थानीय लाल सिंह साउदले बताउनुभयो। बाढीले मानवीय एवं भौतिक क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढी आएपछि 23 परिवार विस्थापित भएका हुन्। थप 18 परिवार समेत जोखिममा रहेको साउदले बताउनुभयो। सदरमुकाम मार्तडीबाट करिब 6 किलोमिटर टाढा रहेको बिरेखोला झरना आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र हो। कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका 1 टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च जोखिममा परेको हो। जिल्ला सदरमुकाम हुम्लाको सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत सेवा अवरुद्ध हुँदा सर्वसाधारण को दैनिक जनजीवन प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणको हेलदुम वितरण केन्द्र अन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ 16 गतेदेखि विद्युत आपूर्ति बन्द भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। यमनका साउदी अरब समर्थित सरकारी सेना र हुती विद्रोहीहरूबीच भएको लडाईँमा 60 भन्दा बढी मानिसको मृत्यु भएको छ। झडपमा मृत्यु हुनेमा सर्वसाधारण सहित सेना र हुती लडाकु रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ। सन् 2022 को जुलाईमा भएको युद्ध विराम भङ्ग भएपछि रेड सीको प्रवेशद्वारको नियन्त्रणका लागि यमनको दक्षिण पश्चिममा यो झडप भएको हो। अधिकारीले हुती आक्रमणको जवाफमा एडेनबाट सहयोग थप भई आइरहेको र हुतीको यस्ता आक्रमणको उद्देश्य सरकारी नियन्त्रित मोखा बन्दरगाह सहरलाई छुट्याउनु रहेको र बाब अल मण्डब जलडमरूको सिमानातिर अघि बढ्नु हो। अब आर्थिक समाचार।
4: भदौ 10 गते आएको भुटेकोशी बाढीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शनिबार बाढीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो जनाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बाढीबाट 28 वटा सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 वटा बैंक तथा वित्तीय संस्था, 1 पेट्रोल पम्प र 1500 वटा निजी घरमा क्षति पुगेको जानकारी दिनुभयो। बाढीले जिल्लामा 41 किलोमिटर सडक, 6 वटा पक्की पुल, 8 वटा बेली ब्रिज र 10 वटा झलुङ्गे पुल बगाएको छ। बाढीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढीले 111 मेगावाटको रसुवा, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानी मार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्ने बताउनु भएको छ। शनिबार धनगढीमा आयोजित निजी क्षेत्र र प्रदेश सरकार बीच बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले औद्योगिक क्षेत्रको विकास र रोजगारी सृजनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले प्रदेशको रातो किताब रकम वितरण गर्ने पुलिन्दा मात्र नबनाई प्रदेशको समृद्धि, प्रदेशको आवश्यकता, सम्भावना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी ल्याउने प्रयास गर्ने उल्लेख गर्नुभयो। मुख्यमन्त्री भट्टले निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीतिगत सहजीकरण गर्दै लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो। पृथ्वी राजमार्गको कृष्ण भीरमा सडक भाँसिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन नेपाल आयन निगमले उपत्यका बाहिर बोटलिङ गरी सिलिन्डर ल्याउन उद्योगहरूलाई अनुमति दिएसँगै उद्योगीहरूले ग्यास ल्याउन थालेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष तथा नेपाल ग्यासका संचालक गोकुल भण्डारीले आफ्नो उद्योगका सिलिन्डरहरू चितवनमा रहेको नेपाल ग्यास गण्डकीमा बोटलिङ गर्ने काम भइरहेको जानकारी दिनुभयो। नेपाल ग्यासले उपत्यकामा दैनिक 11,000 सिलिन्डर बिक्री गर्दै आएको छ। संचालक भण्डारीका अनुसार केही दिन भित्रमा नै 8-10,000 सिलिन्डर दैनिक काठमाडौँ ल्याउने गरी तयारी भएको जानकारी दिनुभयो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सामान्य अवस्थामा काठमाडौँमा दैनिक 40,000 सिलिन्डर आवश्यक पर्ने गरेकोमा अहिलेको अवस्थामा 1,00,000 जति सिलिन्डर खपत हुने अवस्था आएको बताउनु भयो। आफूले संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकोले केही दिनमा नै समस्याको समाधान हुने उहाँले उल्लेख गर्नुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
5: किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे हिमालयन चितुवाले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन्। जापानको नायोगा सहरको करियाहलमा शनिबार साँझ सम्पन्न हिट किक बक्सिङ 59 अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघ विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा हिमालयन चितुवाले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नकआउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल भएका हुन्। प्रतिस्पर्धी बक्सर चोइनार्ड सन् 2025 विश्व च्याम्पियन खेलाडी हुन्। दोस्रो राउन्डको दोस्रो मिनटमा बक्सर घिमिरेले कडा मुक्का प्रहार गर्दै प्रतिस्पर्धी चोइनार्डलाई नकआउटमा पराजित गर्न सफल भए। हालसम्म 29 अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका उनी 21 खेलमा विजय हासिल गर्दा 20 नकआउट गर्दै जित्ने एकमात्र नेपाली खेलाडी हुन्। नेपालको गौरव, नेपालको साहस र नेपाली शानलाई किक बक्सिङ खेल मार्फत देशको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्याउने बक्सर घिमिरे नेपालको चम्किलो तारा बनेका छन्। जित हासिल गरिसकेपछि बक्सर घिमिरेले हालै रसुवाको भोटेकोसी बाढीबाट पुगेको धनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने जानकारी दिएका छन्। काठमाडौँमा जारी नेपाल भलिबल लिग एनभीएलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको निकै रोमाञ्चक खेलमा काठमाडौँले मधेसलाई 3-2 सेटमा पराजित गरेको हो। खेलमा काठमाडौँ 20-25, 16-24, 25-17, 22-25 र 16-14 विजय भयो। नेपाली पुरुष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले 20,00,000 प्राप्त गर्नेछ। यही भदौ 27 गतेसम्म काठमाडौँको त्रिपुरेश्वर स्थित कबड हलमा हुने एनभीएलमा 6 टोलीले सिङ्गल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी बन्दै अनुकेश शर्माले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको विभिन्न खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्वश्रेष्ठ खेलाडी बनेका शर्मालाई मोटरसाइकल पुरस्कार प्रदान गरिएको लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर महादेनले जानकारी दिनुभयो।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति देशका हिमाली र तराई भूभागका केही स्थानसँगै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोसी बाढीको 11 दिन आज 2 सकुशल उद्धार। हालसम्म 1,338 जनाको शव फेला। बाढीका कारण रसुवामा 41 किलोमिटर सडक र 8 जलविद्युत आयोजनामा क्षति। त्रिशुली नदीमा आएको बाढीले नुवाकोटका 4 बस्ती उच्च जोखिममा। यमनी सेना र हुथी विद्रोही बीच झडप हुँदा कम्तीमा 60 जनाको मृत्यु। र किक बक्सिङमा अविरल घिमिरे विश्व च्याम्पियन। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 9:40 यहाँहरूले सुन्न सक्नुहुनेछ सुमधुर सदाभार गीत सङ्गीतहरू। अब भने हामी प्रस्तुत गर्दैछौँ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम नियमित रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल online.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार रीता खत्री। साहित्यकार खत्रीको पछिल्लो प्रकाशित कृतिमा बाँच्नेहरूको नाममा कविता संग्रह रहेको छ। यसका साथै उहाँका अन्य प्रकाशित कृतिहरूमा फूल रोएपछि कविता संग्रह र अक्कर गुञ्जन कविता संग्रह रहेका छन्। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौ। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार खत्रीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: आभार, धन्यवाद यहाँसम्म ल्याएर केही विचारहरू प्रकट गर्न दिनुभएकोमा। रेडियो नेपाल र सरोज रिजालज्यूमा धेरै धेरै आभार व्यक्त गर्छु।
0: हजुर, अब कुराकानीको सुरुवात गरौँ। तपाईँको साहित्य लेखनतर्फको यात्रा कसरी अगाडि बढ्यो, लेखन यात्रामा कसरी प्रवेश गर्नुभयो, एकपटक विगतलाई सम्झौँ।
1: लेखन यात्रा भनेपछि सानैदेखि चाहिँ म लेख्थेँ, तर अवसर भनेको कतिखेर पाइदो रहेछ भने कुनै पनि फोरमहरूमा चाहिँ प्रफुटित हुने अवसर पाइसकेपछि मात्रै हामीले चाहिँ त्यसलाई उजागर गर्दा रहेछौँ। सानैदेखि चाहिँ लेख्ने हुँदाहुँदै पनि आफू पढ्ने स्कुलतिर फोरमहरूको अभावमा चाहिँ त्यति बाहिर आउन सकिएको थिएन। तर जब 2058 पढ्नको निमित्त म विराटनगर प्रवेश गरेँ भोजपुरबाट, त्यसपछि भने बाणी प्रकाशन भन्ने हामीसँग एउटा संस्था थियो र त्यो संस्थाले पाक्षिक गोष्ठी गर्थ्यो। त्यसैबाट चाहिँ आफूलाई अलिकति खार्ने र आफू जन्मने अवसर पाएको हो भन्छु म। अहिले त्यो संस्था पनि सम्भवत इतिहास बनिसकेको छ, यतिखेर मैले इतिहास सम्झदैछु।
0: त्यो सुरुवाती चरणमा लेखन यात्रामा प्रवेश गर्दाको परिवेश या त्यतिखेरको त्यो क्षण, त्यो पल अहिले पनि सम्झनामा छ?
1: छ, जस्तो एउटा प्रतियोगिता जस्तो थियो र त्यो प्रतियोगितामा मैले यसमा चाहिँ केही हुनुपर्छ भन्ने तरिकाले आफ्नै रगत दुखेको हुन्छ भन्ने शीर्षकको कविताबाट चाहिँ म चर्चामा आएको।
0: हजुर, अब हामी तपाईँसँग तपाईँको पछिल्लो कृतिको बारेमा केही चर्चा परिचर्चा गर्नेछौँ। विशेष गरी तपाईँको कृतिको नामै बाँच्नेहरूको नाममा कविता संग्रह रहेको छ। यो शीर्षक आफैमा एक हिसाबले भन्ने भने एउटा घोषणा जस्तो पनि देखिन्छ, सुनिन्छ। आखिर यो बाँच्नेहरू को हुन् र कसको नाममा यसरी कविता लेख्ने अथवा यो कविता संग्रह प्रकाशित गर्ने तपाईँले आवश्यकता भनौँ या त्यो महसुस गरेर यो कृति प्रकाशन गर्नुभयो, यसबारेमा थोरै प्रकाश पारिदिनुहोस् न। यो शीर्षक सहित यो कसलाई संकेत गरिएको हो अथवा कस्तो आवश्यकता बोध गरिएको, त्यसबारेमा केही प्रकाश पारिदिनुहोस्।
1: कस्तो हुँदो रहेछ भने मृत्यु जति भयावह चिजहरू के नै हुँदो रहेछ र तर मृत्युलाई अँगालेर पनि, मृत्युलाई मृत्युसँग डराएर होइन सम्हालिएर पनि त मान्छेहरू बाँच्नु पर्ने रहेछ। जस्तो कि कोही प्रिय आफन्तहरू क्रमैसँग गुमाइरहँदा, एकपछि अर्को र अर्को पछि अर्को गुमाइरहँदा उसलाई त्यो परिवारलाई बाँच्न कति अप्ठ्यारो हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ। तर हामी कवि लेखकहरू, मैले यहाँ बाँच्नेहरूको नाममा सम्बोधन गरिरहँदा हरेक कुराहरूमा गरेको छु, हामी पनि कति संवेदनशील छौँ। यो बाँच्नेहरूलाई हामीले कति चाहिँ बाँच्नका लागि चाहिँ हौसला दिएका छौँ भन्ने तर्फको संकेत पनि हो। र यो कविता लेखिरहँदा धेरै परिवारमा एकैचोटि बा छोरा छोरी एकैचोटि के एउटै लहर आएर एकै वर्ष जुन तरिकाले बितिरहेको मैले देखेको थिएँ र यसरी गुज्रिँदा पनि एक्लै हुँदाखेरि पनि त मान्छे बाँच्नु पर्ने रहेछ भनेर मैले यो शीर्षक छानेको हो। र अहिले यहाँसम्म आइपुग्दा यो भुटेको सी बाढीका कारणले कयौँ परिवारहरू विचलित भएर एक्लै पनि बाँच्ने कोही हुनु हुन्छ होला, तर पनि हामी बाँच्नु पर्छ। मृत्यु नआउँदासम्म र मृत्युलाई नपर्खुन जेलसम्म यसरी नै बाँच्ने हो, पीडाहरू लुकाएरै बाँच्नु पर्ने हो भनेर यो कविता बाँच्नेहरूको नाममा भनेर बाँच्नेहरूको नाममै सुम्पिएर लेखिएको भएकाले यो शीर्षक छनौट गरिएको।
0: यो विशेष गरी जुन शीर्षकमा तपाईँले बाँच्नु शब्द या बाँच्नेहरूको नाम लेख्दै गर्दाखेरि पनि बाँच्नु भन्ने जुन शब्द त्यहाँ प्रयोग भएको छ, यो केवल एकजना व्यक्ति भौतिक रूपमा बाँच्नु मात्रै होइन, उसको जैविक अस्तित्व मात्रै कायम हुनु होइन, त्यो सँगसँगै उसले पाउने त्यसपछिको सङ्घर्ष, प्रतिरोध र आशाका किरणहरू पनि त्यसमा झल्किने भावहरू चाहिँ त्यसमा देखिन सक्छ। विशेष गरी यो कविता सङ्ग्रह प्रकाशन गर्दै गर्दाखेरि अहिले जसरी भुटेकोसी बाढी र त्यसमा प्रभावित भएका व्यक्तिहरूको कुरा गर्नुभयो, त्यो सन्दर्भमा त्यतिखेर नरचिएको भए पनि पीडा त सबैको एकै हो र उस्तै प्रकारको हुन्छ। कोही व्यक्ति आफ्नो प्रियजन गुमाइसकेपछि त्यो प्रियजन गुमाएर एक्लै सङ्घर्ष गरेर जीवन जिउनको लागि कति कठिन हुन्छ भन्ने भाव त काहीँ न काहीँ यो सङ्ग्रहभित्र पनि हामी पाउन सक्छौँ। यसरी कविता लेखन गर्दै गर्दाखेरि यो कवितामा चाहिँ सौन्दर्य खोज्नु आवश्यक रहेछ कि त्यो यथार्थ कुरूपतालाई पनि जस्ताको त्यस्तै प्रस्फुटन गर्नु आवश्यक ठान्नुहुन्छ? एकजना सर्जकले जसरी भन्दै हुनुहुन्छ, वास्तविक समाजको चित्रण गरिराख्दाखेरि त्यो कारुणिक चित्रणलाई जस्ताको त्यस्तै देखाउनु कतिसम्म सान्दर्भिक, या त्यसलाई सर्जकले कसरी कुन नजरबाट हेरेर आफ्ना भावनाहरू व्यक्त गर्नुहुन्छ त?
1: त्यो सर्जकका जिउने प्रवृत्ति र सर्जकको संवेदनशीलता आफ्नै आफ्नै किसिमको हुनुहुन्छ। म चाहिँ समाजका यथार्थ चित्रणहरू जे छन् त्यसलाई आशावादी दृष्टिकोण राख्दै अथवा यथार्थ भोगिरहेको जे छ त्यही प्रस्तुत गर्न रुचाउने खालको कविता मन पराउँछु र सम्भवत मेरो लेखनमा पनि यथार्थ नै झल्किन्छ जस्तो मलाई लाग्छ। जस्तो कि म तपाईँले दिएको बाँच्नेहरूको नाउँमा एउटा भित्रैबाट एउटा कविता वाचन गर्छु। चलिरह्यो सृष्टिको श्रृङ्खला शीर्षक छ। यो बेला उसलाई कति प्यारो लागेको प्रियतमको प्रेम, यो बेला उसलाई कति प्यारो लागेको प्रियतमको प्रेम, केटाकेटीको चपचक र पूजाको ठाउँमा सधैँ चम्किरहने दियोको चहक, आफूले चलाएको सनातनी भान्सा, आफूले हेर्ने पुरानो ऐना, आफू सुत्ने मैलिएको छ्यान, तिनैलाई चम्कदा चम्काउँदै उनले जिन्दगीमा धेरै घामपानी छेलिसकी छिन् र रोगी बनाइसकी छिन् शरीर। चिकित्सकले शरीर चिरेर हेरेपछि उनको जिन्दगीको भित्ते पात्रोमा मृत्युको मिति नै तोकिदिए। मिति नै तोकिएपछि मृत्युको उनले सोचिरहन् कसले टकटकाइदिन्छ होला, कसले टकटकाइदिन्छ होला उनको न्यानो ओछ्यान, कसले बसिदिन्छ होला प्रत्येक तीजमा प्रियतमका लागि निराहार व्रत, आमा भनेर कसलाई भन्छन् होला यी नानीहरूले, कस्तो लथालिङ्ग हुन्छ होला यो घर म बिना। सोच्दा सोच्दै चिकित्सकले दिएको मिति भन्दा निकै अगाडि नै गइनु नि। केही समय शून्य भए घर सधैँका लागि अस्थायी नानीहरूकी आमा, नुन खाएर झोक्राएको कुखुरा झैँ झोक्राइरहे नानीहरूका बा प्रेयसीको सम्झनामा, यद्यपि यथावत झैँ पूर्ववत नै चलिरह्यो सृष्टिको श्रृङ्खला।
0: हजुर, हामी एकदमै संवेदनशील समयमा यो कार्यक्रम रेकर्ड गरिराखेका छौँ। विशेष गरी भुटेकोसीमा आएको बाढी र त्यसले मच्चाएको वितण्डाका कारण धेरै जनमानस प्रभावित भइरहेको छ, सिङ्गो देश नै प्रभावित बनिरहेको यो संवेदनशील समयमा हामी यो कुराकानी, यो संवाद गरिरहेका छौँ। हामी फेरि जीवनलाई अगाडि बढाउनु पर्ने आफ्नो बाध्यतामा छौँ। तपाईँको कविता सङ्ग्रह पनि यस सन्दर्भमा ठ्याक्कै सान्दर्भिक हुन्छ। बाँच्नेहरूका नाममा मान्छे मरेर गइसकेपछि पनि त्यो जो जीवित रहेको छ अथवा जुन घटनाबाट मान्छेहरू बाँचिरहेका छन् ती बाँच्नेहरूको नाममा भनेर जसरी कविता सङ्ग्रह छ तपाईँको कविता सङ्ग्रह, यसले के पनि जचाउँछ भन्दाखेरि विशेष त मानिस एक्लो हुँदाहुँदै पनि सङ्घर्षरत रहनुपर्छ र आफ्नो जीवनलाई जस्ता सुकै दुःख कष्ट आए पनि त्यो जीवन चाहिँ निरन्तर अगाडि बढाउनु पर्छ भन्ने यो भाव पनि व्यक्त गर्न सकिन्छ यो संवेदनशील समयमा। तर अब यति हुँदाहुँदै पनि फेरि हामी केही कविताका, केही मानिसका संवेदनाका कुराहरूको बारेमा चर्चा परिचर्चा गर्दै गर्दाखेरि समय सँगसँगै मानिसको संवेदना पनि बदलिँदै जान्छ। एउटा भावमा लेखिएका कुरा अर्को भावमा पुग्दै गर्दा अथवा अर्को परिवेशमा रहँदै गर्दाखेरि, विशेष गरी एउटा भावमा लेखिएको संवेदनाका शब्दहरू अर्को भावमा पुग्दै गर्दाखेरि त्यसको अर्थ अनर्थ लाग्न पनि सक्छ। कहिलेकाहीँ आजको पुस्ताले त्यो संवेदनशीलतालाई कमजोरीको रूपमा या अपव्याख्या गर्ने, भ्रम सिर्जना गर्ने त्यो परिपाटी पनि विकास हुँदै गएको हो कि जस्तो पनि देखिन्छ। यस्तो समयमा विशेष गरी सर्जकहरू कसरी कुन भावमा चाहिँ सचेत हुनुपर्छ जस्तो लाग्छ एकजना सर्जकै हिसाबले भन्दै गर्दाखेरि? किनभने त्यो संवेदनशीलतामा यदि सानो कमजोरी मात्र गरियो भने पनि त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ। त्यसमा सचेत हुँदै सर्जकहरूले के कुरामा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
1: अहिले सर्जकहरूमा पनि मैले देखेको ग्यापिङ भनौँ अथवा त्यो संवेदनाको कमी भनौँ, लहरमा चल्ने र जेसुकै प्रश्न गर्न सक्ने तागतहरू हामी पनि गुमाउँदैछौँ। जस्तो कि नियुक्तिको लागि कुनै राम्रा कुराहरू कुनै नराम्रा कुराहरूलाई पनि ल भनिरहँदाखेरि हामीले त्यो समाजमा लेखेर कस्तो किसिमको बिउहरू बीजारोपण गरिरहेका छौँ भन्ने सर्जकहरूलाई अहिले त्यति ध्यान नगए जस्तो लाग्छ। अहिले कतिसम्म हामी लोभी लाचारी र संवेदनहीन भयौँ भने के हामीलाई कहीँ कतै पदमा केही गरेर काममा एकदमै माथिल्लो पोस्टहरू ताक्नु पर्ने त्यस्तो किसिमको स्थितिहरू पनि कवि लेखकमा जन्मिराखेको छ। हामी विरोध गर्न हामी प्रश्न गर्न सकिरहेका छैनौँ र जसले प्रश्न गरिरहेका छन् तिनीहरूमाथि नै आक्षेप र लाञ्छनाहरू लगाइरहेको स्थिति छ। तर यसरी गरिरहँदाखेरि हामीले लेखेको चाहिँ कसका लागि लेख्ने, किन लेख्ने भन्ने प्रश्नहरू छन् र यी प्रश्नहरूको उत्तर सम्भवतः कुनै बेला समयले देला। अहिले भने असाध्यै गिजोलिएको परिस्थिति छ र हामी प्रश्न पनि नगरौँ है भन्ने हालतमा सर्जकहरू पनि पुगेका छन्। मलाई यो देख्दा निकै दया लाग्छ, निकै आफै प्रति माया लाग्छ। अब हामीले लेख्न बाँकी के रह्यो र देख्न बाँकी के रह्यो र?
0: हजुर, अहिलेको परिवेशमा हामीले सकारात्मक ऊर्जा दिने र मान्छेलाई एक हिसाबले सचेत गराउनु पर्ने अत्यावश्यक छ। पछिल्लो समय जसरी सामाजिक सञ्जालको विकास भइरहेको छ, त्यो सञ्जालमा आउने सूचना हुन्, गलत जानकारी हुन् या अफवाहहरू हुन्, ती अफवाहहरूले पनि काहीँ न काहीँ मानिसलाई मानसिक रूपमा समेत असर गरिरहेको हामी देख्न सक्छौँ। तर फेरि अब एकजना सर्जकको दायित्वभित्र पनि पर्छ, ती सामाजिक सञ्जालभित्र देखिएका अफवाह हुन् या गलत सूचना जानकारी किन नहोस्, ती गलत सूचनालाई रोक्दै र समाजलाई सचेत बनाउँदै सकारात्मक ऊर्जा बढाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ। यस्तोमा पछिल्लो समय सर्जकहरूले जसरी सामाजिक सञ्जालको सहज पहुँच, सहज प्रयोग र सहज ढङ्गले त्यसबाट आफ्ना सूचना सम्प्रेषण गर्न सकिरहेका छन्, त्यसलाई अब सर्जकले कसरी प्रयोग गर्ने र सदुपयोग गर्ने भनौँ न विशेष गरी भन्दाखेरि?
1: सकी यो सामाजिक सञ्जालको बढ्दो प्रयोग भनेको गरि नै रहेका छन्। तर अहिले भोटे कोसी बाढीमा हामीले जति मानव गुमायौँ त्यो मानवीयताको नाताले म के भनिरहेको छु भने, अहिले पनि सर्जकहरूले चाहिँ त्यो संवेदनामाथि टेकेर भोग्नेको पीडा लेखेर आफू चर्चित हुन खोजिराख्नु भएको छ। यो विषय मैले त्यही सामाजिक सञ्जालमा पनि भनेको छु। यो बेला भोग्नेको पीडा लेख्ने होइन, पीडा कम गर्ने हो र हामी उचाइमा जाने होइन। जस्तो कि कुनै पनि कार्यक्रम, फोटो सेसन, यी यावत कुराहरू भनेको उत्सवको बेलामा जीवन उत्सवमय हुँदा गरिने चिजहरू हुन्, तर हामी भेटघाट, विमोचन, यी यावत कुराहरू पनि यही बेलामा गर्छौँ। किनभने उहाँहरूको एउटा तर्क पनि आएको छ, मान्छे बिहान मलामी गएर बेलुका जन्ती जानुपर्छ भन्ने किसिमका तर्कहरू पनि सामाजिक सञ्जालमा आएका छन्। तर हामीले संवेदनशीलता प्रयोग गरिरहँदा त्यो पीडितको परिवारमा के गुज्रिरहेको छ यतिखेर हामीले किन मनन गर्न सकिरहेका छैनौँ? यो कुरा चाहिँ हामीले संवेदनशील भएर बहस गर्नुपर्ने विषय बनेको छ र यतातिर सबैको ध्यान जाओस् भन्न चाहन्छु। र यसैसँग एउटा कविता पनि जोडिहाल्छु। उज्यालोको कथा शीर्षकमा छ, भर्खरै मानवताको मलामी गएर फर्केका छौँ आर्यघाटबाट, भर्खरै मानवताको मलामी गएर फर्केका छौँ आर्यघाटबाट, के लेख्ने लेख्न बाँकी के रह्यो र, के देख्ने देख्न बाँकी के रह्यो र, रहरका विशाल भवनहरूले छोपिएर देखिन छाडेका माटोका कथा, अरूलाई सफा राख्दा राख्दै आफै धमिलिएका पानीका कथा, धुलोका कणले छेकिँदै गएका जुनेली रातहरूका कथा, ओ मेरो प्रिय सखा, कुनै दिन घामले पनि उदाउन अस्वीकार गर्यो भने म कसरी लेख्न सकुला र उज्यालोको कथा, म कसरी लेख्न सकुला र उज्यालोको कथा।
0: हजुर, भर्खरै उज्यालोको कथा शीर्षकमा कविता वाचन गर्नुभयो। तर संवेदनशील घडीमा जसरी हामी यो संवाद अगाडि बढाइरहेका छौँ, हामी सचेत पनि हुनु आवश्यक छ। कसरी सकारात्मक ऊर्जा प्रदान गर्न सक्छौँ हामीले भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता छ। विशेष गरी कुनै सिर्जना होस्, कुनै लेख होस् या एकजना सर्जक जो समाजमा चिनिएको छ, उसले बोलिरहेका विचार, अभिव्यक्त गरिरहेका भनाइहरूमा सबैको ध्यान केन्द्रित हुन्छ। त्यसकारणले पनि यो समय सबै सजग र सकारात्मक ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता छ। फेरि पनि हामी संवादमै

0: कविताहरू धेरै लेखिएका छन्। त्यतिखेर मैले त्यही कविता सङ्ग्रहभित्र एउटा कविता पनि लेखिएको छु, फुल तिमी कहिल्यै जवान नहुनु, टिपिन्छौ र मारिन्छौ, चढाइन्छौ र फालिन्छौ, तिमी सुन्तली जस्तै त हो नि, सुन्तली तिमी जस्तै त हुने फुल, तिमी कहिल्यै जवान नहुनु। अहिले त अब अहिलेको यो एआई लगायतका यी प्रविधि विकासले गर्दा त अब जवान हुनुपर्ने स्थिति पनि रहेन, अब त गरिमाहरू जत्रो हुँदा पनि टिपिनु पर्ने स्थिति रह्यो। फुल त्यतिखेर त्यसरी रुन्थे, अब पनि रुने सिलसिलाहरू जारी छ र कहिलेसम्म यो चलिरहन्छ। त्यहाँ चाहिँ नारी संवेदनालाई बढी चाहिँ नारी संवेदनालाई बढी उजागर गरेर लेखिएका कविताहरू त्यस सङ्ग्रहभित्र भएकोले मैले शीर्षक फुल रोएपछि छनौट गरेको।
1: हजुर, विशेष गरी जीवन एक हिसाबले भन्ने हो भने सङ्घर्षमय हुन्छ, समयको कठोरतालाई सबैले स्वीकार्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ। त्यसमा पनि तपाईँका कलमहरू विशेष गरी नारी चिन्तन, नारी चेतना र नारीहरू कसरी अगाडि बढ्नुपर्छ भन्ने भावका बढी मात्रामा सिर्जनाहरू हामी पाउन सक्छौँ। अब फेरि पनि म यही संवेदनशील समयमै जोड्न चाहन्छु, विशेष गरी यस्तो बेला महिलाहरू कसरी अगाडि बढ्नुपर्छ र महिलाहरूले कस्तो कुरालाई आफ्नो सिर्जनामा होस् या जीविकोपार्जनमै किन नहोस् दैनिक जीवनयापनमा त्यो कुराहरूलाई बढी मात्रामा जोड्नुपर्छ, त्यसलाई सर्जकले कसरी उठान गर्नु आवश्यक छ त?
0: महिलाहरूको अहिलेको अवस्थालाई जोड्ने भने सबैभन्दा ठुलो कुरो भनेको आत्मनिर्भरता भन्ने चिज रहेछ के। आत्मनिर्भर महिलाहरूले चाहिँ अलिकति प्रश्न गर्न सक्ने तागत राख्दा रहेछन्, नत्र त त्यो प्रश्न गर्ने तागत पनि यसरी दबाइन्छ कि त्यो कुनै पनि हालतमा बाहिर निकाल्नै सकिँदैन। त्यही भएर जब जब महिलाहरू आत्मनिर्भर भएर उभिन्छन् त्यतिखेर हामी सर्जकहरूलाई पनि सजिलो हुन्छ। सबैभन्दा पहिले हामी आत्मनिर्भर हुन जरुरी छ, यहाँबाट म यो चाहिँ समग्र महिलाहरूलाई आह्वान गर्न चाहन्छु।
1: हजुर, हामी संवादलाई पनि जारी राख्नेछौँ। अहिले फेरि एउटा रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि हामी संवादमा फर्किनेछौँ। अहिले तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लाग्छ?
0: यो भर्खरै समसामयिक विषयवस्तुलाई लिएर मैले लेखेको छु, गरिमाहरू किन निरन्तर हामी गुमाइरहेका छौँ। गरिमाहरू एउटा ललिपपसँग गरिमाहरू साटिन्छन्। म त्यतिखेर गरिमालाई मेरो सानी छोरी, मेरो आफ्नै आँगनमा खेल्दै गरेकी, मेरो काखमा खेल्दै गरेकी सानी छोरीलाई सम्झन्छु। सम्भवत मेरी छोरी ललिपपसँग यति धेरै नजिक छ कि कसैले मेरी छोरीलाई पनि ललिपपमा साटेर लगिहाल्लान् कि भन्ने मलाई पनि डर हुन्छ। त्यही चेतलाई मैले एउटा कविताको रूपमा लेखेको छु र यसरी प्रस्तुत गर्छु म। अर्धचेत भएर बाँच्नु पनि नबाँच्नु जस्तै हो सायद, अर्धचेत भएर बाँच्नु पनि नबाँच्नु जस्तै हो सायद, म कति पटक मारिन सक्छु र हुन सक्छु पापिष्ट शिकारीहरूको शिकार, कति पटक भत्काइन्छ मेरो गोड र फुटाइन्छ अण्डा, के गरिन्छ भाकल मन्दिरमा र चढाइन्छ प्रसाद मेरो बचेराको रगत, प्रिय परेवा मुटु फुट्ला जस्तो छ, रोकिएला जस्तो छ श्वास मेरो, आँखामा नित छैन, हृदयमा शान्ति छैन, विश्वास छैन कोही कसैसँग, यहाँ चरिरहेका साना चल्लाहरू चोर्न जसरी हुइकिएर आउँछ गिद्ध र टिपेर लैजान्छ चुच्चाले चल्ला, स्वयं त्यसै गरी आउँछ नचेल, खेलिरहेका मेरा साना नानीहरू रेट्न यौन पिपासुहरू, डोको उगारेर चारो टिप्न छाड्दा यहाँ चल्ला आफै चारो हुन्छ, यहाँ नानीहरू फकाउन एउटा चकलेट पर्याप्त हुन्छ, उफ कति निर्मम छ यो बस्ती, प्रिय परेवा तिम्रा बच्चाहरू मार्न यहाँ एउटा भाकल काफी हुन्छ, अहो कति नमिठो यो भाकलको भेल, यो चकलेटको चारो बन्द गरियो साझैबाट, अनेकन मृत्यु बन्द गरियो साझैबाट, अनेकन मृत्यु भाकलहरू, ललिपप जस्ता लालची फ्याक्ट्रीहरू, म एक भाकलको भुलाइमा, म एक ललिपपको लालचमा सधैँ सधैँ मेरा नानीहरू गुबाएर कसरी जिउँदो रहन सकुला र कसरी जिउँदो रहन सकुला।
1: हजुर, निकै नै मार्मिक र समय सान्दर्भिक, अहिले पछिल्लो समय तपाईँले जसरी कवितामा आफ्ना भावनाहरू व्यक्त गर्नुभयो, यो सबै नेपालीहरूको लागि एक हिसाबले भन्ने पीडा र यस्तै प्रकृतिका घटना निरन्तर घटिराख्दाखेरि मान्छे कसरी बस्ने, कसरी जोगिने भन्ने तनावको बीचमा तपाईँले आफ्ना भावनाहरू व्यक्त गर्नुभयो। फेरि पनि हामी संवादमै फर्किन्छौँ। हामी आज विशेष गरी यो संवेदनशील समयमा जसरी संवादलाई अगाडि बढाइराखेका छौँ, संवाद पनि त्यसरी नै यो संवेग सँगसँगै अगाडि बढिरहेको छ। तर मैले तपाईँसँग विविध पाटोमा कुराकानी गर्नुपर्ने आवश्यकता रहेको छ, विशेष गरी तपाईँको जसरी मैले कविता सङ्ग्रह बाँच्नेहरूको नाममा र फुल रोएपछि यो दुईटा कविता सङ्ग्रह र त्यसभित्र भएका कविताका भावहरूको बारेमा केही चर्चा परिचर्चा गर्ने कोसिस गरेँ,

0: अब यो सँगसँगै अर्को कविता संग्रह अक्कर गुञ्जन रहेको छ। यो कविता संग्रहमा समावेश भएका कविताहरूको भावको बारेमा पनि थोरै प्रकाश पारिदिनुहोस् न यही मौकामा, त्यसपछि हामी अन्य विषयमा कुराकानी गर्नेछौँ।
1: जिन्दगी भनेको एकदमै अप्ठ्यारो बाटो रहेछ र अक्कर जस्तो पहाडहरू छिचोलेर पनि जिन्दगी जिउनु पर्दो रहेछ। यदि त्यो नगरेको भए विभिन्न आक्षेप र लाञ्छनाहरूको प्रहारबाटै उहिले म समेत निदाइसकेको हुन्थे योग माया निन्द्रा, तर म उठिरहेको छु कि यो समाजसँग, यी आक्षेपहरूसँग, यी लाञ्छनाहरूसँग जुधेर पनि हामी बाँच्नु पर्ने रहेछ र जीवनलाई कसरी सृजना पोखिरहँदा कसरी चाहिँ आफू हलुङ्गो हुँदो रहेछ भन्ने कुरा पनि मैले त्यो कविता संग्रहभित्र लेखेको छु। त्यो संग्रहभित्र अक्कर गुञ्जन कसरी नाम राखियो भने, अक्कर भन्ने एउटा असाध्यै अप्ठ्यारो पहाड, त्यो पहाडसँग पनि त आवाज हुन्छ र हामी त्यो भित्र पनि पसेर बाँच्न सक्नुपर्छ भन्ने गुन्जायस त्यो कविता संग्रहभित्र छ। अहिले मैले त्यसको बारेमा यति नै भने।
0: हजुर, अब हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि यो बसाईलाई धेरै तन्काउन सक्दैनौ, तर यो बसाईबाट छुट्टिनुभन्दा अगाडि एउटा तपाईँको रचना सुन्छौ, त्यसपछि हामी यो कार्यक्रमलाई बिट मार्ने तर्फ लाग्छौँ।
1: अन्त्यमा म इमानको अभाव भन्ने एउटा कविता सुनाउँछु। हामीलाई प्रश्न गर्न सजिलो छ, त्यसको जवाब पाइरहेका छैनौ, तर हामीसँग कुकुरसँग इमान छ, म सोधिरहेको छु। तिमीलाई तिमीले नै टिपेर चढाएपछि भगवानको चरणतिर, पुजारीले पनि टिपेर फाँकिदिएको हो फोहोरको थुप्रोतिर इमानको सुन्दर फूल। इमानदारिता भन्नु पनि ठाउँ भेटुन्जेल गरिने मिठो गफ मात्र रहेछ। यहाँ इमानदारिता भन्नु पनि ठाउँ भेटुन्जेल गरिने मिठो गफ मात्र रहेछ। ठाउँ भेटेपछि सकेसम्म देश लुट्न कसले पो छाडेको छ र यहाँ? देशको सिमाना बेचेर भर्खरै स्वदेश फर्किएको कुनै शासकले, कृषि बालीमा विषादी छर्केर किरा मारिरहेको कृषकले, दिन दुई गुना रात चौगुना आफूलाई फुलाउन सङ्घर्ष गरिरहेको व्यापारीले, सहरमा बसेर हलो कोदालो र सिङ्गो गाउँको दुःखलाई सर्वकृष्ट बिम्ब बनाएर लेखिरहेको कुनै राष्ट्रिय लेखकले, तलब नबढेको झोकमा झोकिएर कुनै राष्ट्रिय सेवकले छातीमा हात राखेर भनौ, ठाउँ भेटेपछि देश रित्याउन कसले छाड्यो र यहाँ? खोक्रो पारेर देश भरि भराउ नागरिक हुनुमा पनि कसरी गर्व गर्न सकिदो रहेछ र खै?
0: हजुर, यो बसाईमा हामीले केही विषयमा कुराकानी गर्ने कोसिस गर्यौं। आज विशेष त हामी धेरै विषयमा केन्द्रित पनि भएनौ, यो संवेदनशील घडीमा बढी मात्रामा संवेदनशील विषयमै केन्द्रित रहेर कविताहरू सुन्ने सुनाउने पनि कोसिस गर्यौं। तर यो बसाईका क्रममा मैले सोध्न छुटाएको कुनै विषय या सन्दर्भ, आजको यो परिवेशमा भन्नुपर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि?
1: यो परिवेश नै त्यस्तो छ, भन्नुपर्ने छुटेका कुराहरू भन्ने, सम्झन सक्ने र स्मरण गर्न सक्ने बेलै छैन। अहिले हामी यस्तो पीडाको घडीमा छौ, हामीले परिवारको एउटा सदस्य गुमाउँदा त कति रिक्तो हुन्छ भने, एउटा गाउँ बस्ती र पुरै सहर हजारौंको संख्यामा मानिसहरू गुमाएर मानिसकै लागि कविता वाचन भनेर गरिरहेका छौ, कतै अप्ठ्यारो लागिरहेको छ मलाई भित्रदेखि। हामी संवेदित हुन सकौ, सबै सबैले मान्छेले मान्छेलाई माया गर्न सकोस् र मान्छेले माटोलाई माया गर्न सकोस्, मान्छेले प्रकृतिलाई माया गर्न सकोस्, प्रकृतिलाई माया गर्न नसकेर पनि कतै यो पहिरो हामी भित्र गइरहेको त छैन भन्ने गुन्जायस, हामी प्रकृतितर्फ फर्कौँ भन्ने आह्वान पनि गर्न चाहन्छु। र सबैले सामूहिक र सहकार्यमा यो बेला हातमा हात मिलाएर, साथमा साथ मिलाएर अघि बढौँ, र कसैले प्रश्न सोधिरहेको छ भने त्यो प्रश्नको उत्तर दिनतिर लागौँ, न कि त्यसलाई नकार्न र कारवाही गर्नतिर पनि नलागौँ। यो समा मानवीय संवेदनाभित्र पर्दैन भनेर म यहाँबाट यतिखेर आह्वान गर्न चाहन्छु।
0: हजुर, पक्कै पनि यो दुःखद समयमा विशेष गरी तपाईँको कविता संग्रहले जसरी बाँच्नेहरूको नाममा केही भनाइहरू, केही भावनाहरू व्यक्त गरिरहेको छ, त्यसरी नै हामी सबै नागरिकले यति बेला सकारात्मक सोच र सकारात्मक ऊर्जाका साथ जो बाँचिरहेको छ त्यो बाँच्ने व्यक्तिहरूमाथि मानसिक रूपमा सकारात्मक ऊर्जा दिने भावका भावनाहरू व्यक्त गर्नुपर्ने अत्य आवश्यक छ। यसमा सबै संवेदनशील बनौँ र महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यहाँसम्म आएर यो रेकर्ड गर्ने यो अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: रेडियो नेपालले सम्झियो, धेरै वर्ष पछाडि रेडियो नेपालले फेरि सम्झेको छ, विशेष गरेर हाम्रो तारा दाई र सरोज रिजालज्यूलाई धन्यवाद भन्छु, र यहाँसम्म आएर आफ्ना अभिव्यक्तहरू प्रस्तुत गर्न दिनुभएकोमा धेरै धेरै आभार भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद।
0: अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार रीता खत्री। हवस् त आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
4: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी केही समय यहाँहरूलाई सदाबहार नेपाली गीत सङ्गीत सुनाएर मनोरञ्जन गराउँदैछौँ। पहिलो सदाबहार गीत इन्द्रनारायणको स्वर सङ्गीतमा यादव खरेलको गीत रचना।

इन्द्रनारायणको स्वर सङ्गीतमा यादव खरेलको गीत रचना सुन्नुभयो सदाबहार गीत। अर्को सदाबहार गीत नारायण गोपालको स्वर अनि गोपाल योञ्जनको रचना र सङ्गीतमा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
4: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
3: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
4: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। 10:10 पछिको प्रस्तुतिमा घर देश परदेश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि पनि सुमधुर पुराना आधुनिक गीत सङ्गीतका साथमा हामी उपस्थित हुनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: यहाँलाई घरदेश परदेश कार्यक्रममा स्वागत छ।
1: धन्यवाद सर।
0: सन्चै हुनुहुन्छ?
1: एकदम ठिक छु।
0: झन्डै 20 वर्षदेखि हुनुहुन्छ अमेरिकामा। स्वदेश आउजाउ कतिको छ?
1: एकदमै पातलो।
0: हजुर, कति चोटि भयो होला सम्झनुहुन्छ?
1: म अमेरिका आएपछि एकचोटि आएँ।
0: कति वर्ष अघि होला?
1: 6 वर्ष अघि।
0: भनेपछि झन्डै 15 वर्ष पछि आउनुभयो।
1: हजुर।
0: जब यहाँ नेपाल आउनु भएको थियो एकचोटि मात्रै, त्यो बेला कसरी समय बित्यो, त्यो बेलाको गतिविधि अनुभव केही सम्झनुहुन्छ?
1: मेरो छोटो भिजिट भएको हुँदाखेरि मेरो व्यापारी काममा अलिक बढी नै बित्यो, साइड पार्टहरूतिर त्यति टाइम निकाल्न सकिएन।
0: स्वदेशको सम्झना चाहिँ कतिको आइरहन्छ, स्वदेशले तानी चाहिँ कतिको रहन्छ, मनमस्तिष्कले स्वदेश कतिको सम्झिरहन्छ?
1: कति मजाको दरबार निस्क्यो भने नि, हामी परदेशमा बस्ने मान्छेहरूको अरूको कस्तो हुन्छ मलाई थाहा छैन, मलाई चाहिँ बिहान उठ्ने बित्तिकैमा नेपालकै याद आउँछ मलाई, बचपनको याददेखि लिएर सबै कुराहरू, र सुत्ने बेलामा पनि त्यतिको याद आउँछ। हामी शरीर अमेरिकामा छ र पनि दिमाग चाहिँ नि उतैतिर हुन्छ, नेपालतिरै हुन्छ।
0: एकजना व्यावसायिक व्यक्तित्व, समाजसेवी, फेरि साहित्यकार, गीतकारका रूपमा सुपरिचित, विविध व्यक्तित्व, अलिक बढी समय चाहिँ केमा बित्ने गर्छ यहाँको?
1: पहिला व्यापारबाट अलिकति समय चोरेर साहित्यतिर लागिन्थ्यो, तर अब अहिले कस्तो हुन गयो भनेदेखि यो मन चाहिँ नि साहित्यतिर अलिक बढी डाइभर्ट भएछ। कहिलेकाहीँ व्यापार छोडेरै पनि लेख्नतिर लागिन्छ।
0: यहाँको पछिल्लो रचना, पछिल्लो कृति बारे केही स्मरण राखिदिनुहोस् न।
1: पछिल्लो कृति मेरो पिरिचिएको परदेशी मन, यो चाहिँ नि संस्मरण हो किताबको रूपमा, र यतापट्टि गीतमा चाहिँ पछिल्लो चाहिँ मेरो भजन निस्क्यो। त्यो भजन अलि धेरैले मन पराइदिनु भयो, त्यो भारतको गायकले गाउनु भएको थियो, त्यो भएर भारतको मार्केटमा अलि राम्रो रुचाइएको भएछ। नेपालमा पनि पशुपतिनाथमा मन्दिरमा शिवरात्रिको दिनमा 2 दिनसम्म लगातार बज्यो भनेर भन्नुहुन्थ्यो।
0: के बोलको भजन हो त्यो?
1: हर हर महादेव।
0: त्यहाँ वैभवशाली मुलुकमा हुनुहुन्छ, सामान्यतया दैनिकी चाहिँ कस्तो हुने गर्छ त्यहाँ तपाईँको?
1: दैनिकी अलिअलि यहाँ प्याक दैनिकी हुन्छ, टाइट हुन्छ। बिहान उठेर नास्ता बास्ता गरेर, नैनी नास्ता बास्ता गरेपछि अफिस जाने कुरा हुन्छ, होइन, व्यवसाय सम्हाल्नु पनि हुन्छ। व्यवसायमा व्यस्त हुँदाखेरि साहित्य पाटो या अन्य पाटो कतैतिर पनि जान ध्यान जान सक्दैन। कहिले काहीँ अलिकति समय मिलेको बेलामा अफिसमा बसेर पनि साहित्यको पाटोलाई अलिक टाइम दिन्छ। घरमा आउने त्यसपछि लेखनीकै काम, म त्यो अलिकति पत्रिकाहरू पनि अपडेट गर्ने भएको हुँदाखेरि पढाइमा अलिक बढी नै ध्यान जानुपर्ने हुन्छ।
0: अब साहित्यतिरै बढी समय दिने गर्नु भएको छ, होइन, पछिल्लो समय। यहाँको संस्मरणात्मक कृतिकै कुरो गर्दाखेरि, अब अमेरिकामा लत्रिएको कोरियाली जीवन, अमेरिकामा रमाउन नसकेको नेपाली मन, यहाँका पुस्तकाकार कृतिभित्रबाट प्राय उद्धृत गरिने शीर्षकहरू देखिए, यी कवि साहित्यिकले देख्ने विषयवस्तु होलान्, खासमा नेपालीहरू त्यहाँ कसरी रमाइरहेका छन्, रमाएकै कुरा चाहिँ अलिकति गरौँ न। वैभवशाली मुलुकमा
1: रमाएको पाटो पनि अलि उच्च नै छ। यहाँ यो अमेरिका साँच्चैकै अवसरको सागर भन्ने जस्तै छ। यो यहाँ चाहिँ मान्छे एकैचोटि धेरै माथि पुगिसकेका मान्छेहरू धेरै हुनुहुन्छ, आर्थिक सम्पन्नता धेरै हासिल गरेको साथीहरू पनि धेरै हुनुहुन्छ, र अति नै दुःख पाएको पनि केही व्यक्तिहरू यहाँ अझै पनि हुनुहुन्छ। तर त्यो पाटो भन्दा पनि सफलताको पाटोहरूको मेजोरिटी बढी छ। यहाँ चाहिँ गर्न खोज्ने मान्छेको लागि र अलि हिम्मत भएको मान्छेहरूको लागि अवसर चाहिँ छ, असाध्य अवसर छ यहाँ।
0: त्यहाँ चाहिँ यसो एउटा साहित्यिक मनले, एउटा दर्शनको पनि दृष्टिकोणले हेर्दाखेरि, त्यहाँ नेपालीहरूको सुख के देखिन्छ अनि दुःख के देखिन्छ? त्यहाँको नेपालीहरूको सुख दुःख चाहिँ के होला?
1: दुःख चाहिँ सुरुका दिनहरूमा यहाँको लाइफ सेटल गर्नुपर्ने भएको हुँदाखेरि धेरै नै गाह्रै हुन्छ। अरूसँग काम गर्नुपर्ने हुन्छ, कामको समय कहिले बिहानको होला, दिउँसोको होला, कहिले रातिको होला, यी सबैमा नेपालीहरू हुनुहुन्छ। 5-7 वर्ष या 10 वर्ष कसैकोमा काम गरेको व्यक्तिले र पैसा सम्हाल्न सक्नु भएको टिमले यहाँ व्यवसाय गर्न सक्नुहुन्छ, र अहिले धेरै जसो नेपालीहरूले व्यवसाय गरिराख्नु भएको छ र सफल भएको पनि हुनुहुन्छ, धेरैजना हुनुहुन्छ अहिले।
0: यहाँको सामाजिक र साहित्यिक विषयवस्तुमा अहिले फेरि एकैछिन प्रवेश गर्ने प्रयास गर्छु म, त्योभन्दा अघि चाहिँ अलि अन्तरङ्गतिर प्रवेश गरौँ न। यहाँको जन्मथलो, पारिवारिक पृष्ठभूमि, बाल्यकालको सामाजिक परिवेश बारे केही स्मरण राखिदिनुहोस् न।
1: मेरो त्यो बेलाको बाल्यकाल चाहिँ अलिक सोझो मान्छे थिएँ, ज्ञानी मान्छे, सरहरूले मन पराउने मान्छे म थिएँ, पढाइमा पनि राम्रै नथेँ, तर म यो साहित्यिक पाटो जाने मेरो थाहा थिएन मलाई, म भित्र साहित्य छ, साहित्यिक कला छ भने, साहित्यिक खुबी छ भने मलाई थाहा थिएन। र यो सबै कुराहरू म अमेरिका आएपछि सुरु भयो, अमेरिका आएपछि यसरी सुरु भयो, मलाई एउटा साहित्यिक संस्था खुल्यो लस एन्जल्समा, त्यहाँको अध्यक्षले मलाई सल्लाहकार बस्ने दिनलाई भन्नुभयो। मैले चाहिँ आफू साहित्यकार होइन, म किन सल्लाहकारमा बस्ने, मलाई थाहै छैन, केही पनि चासो कुरै छैन भनेर भनेपछि, होइन बसिदिनुहोस् न भनेपछि म बसेको थियो। त्यसपछि साहित्यकारहरूको सङ्गत भयो, कविता भन्नु पर्ने, सुन्नु पर्ने, त्यति भएपछि म पनि अब यसमा बिस्तारै लाग्नुपर्छ भन्ने लागेर एउटा कविता सुनाएँ, त्यो कविता सबैले मन पराउनु भयो। त्यसपछि मेरो साहित्यिक यात्रा त्यहाँबाट सुरु भएको हो। नेपालमा हुँदाखेरि मेरो साहित्यिक पाटो केही पनि थिएन, म नेपालको व्यापारी हुँ, म बानेश्वरको मान्छे हो, त्यहाँ खासै उल्लेखनीय कुराहरू केही थिएन।
0: राजधानीकै परिवेशमा हुर्कनु भयो, राजधानीकै दिनचर्या रह्यो, होइन त्यो बेलाका स्कुल जाँदा आउँदाका स्कुलका गतिविधिहरू केही सम्झनुहुन्छ, सम्झनामा रहेका चाहिँ केही?
1: त्यस्तो सुनम सुनम लाग्ने खालको त खासै केही छैन, तर अब साथी सङ्गीहरूको सँगको व्यवहारहरू, ती कुराहरू अहिले पनि स्मरणमा भएकाहरू छन्। तर त्यो मलाई मात्र रमाइलो लाग्ने हो, त्यसले मेरो रमाइलोले भन्दाखेरि मेरो रमाइलो भन्दा अरू कसैलाई पनि रमाइलो लाग्ने जस्तो लाग्दैन मलाई, या कुनै शिक्षा हुन्छ जस्तो लाग्दैन अहिले भएको कुराहरू त्यहाँको कुराहरूले।
0: यहाँको शैक्षिक यात्रा चाहिँ कसरी अगाडि बढ्यो स्कुलले जीवन पछि राजधानीमा?
1: म कमर्सको विद्यार्थी हो, कमर्स पढेको मान्छे हो, र कमर्स पढ्दा पढ्दै कमर्स पढ्दाखेरि व्यापारी साथीहरूको सर्कल बढी बन्दै बन्दै गयो। त्यसपछि म बिकम सिद्धिने बित्तिकैमा, सिद्धिनु अगाडि नै हो हजुर, व्यापार सुरु गरेको थियो मैले। त्यो भएर म अरू यताउति बच्चापा सुनौ सुनौ लाग्ने खालको कुराहरू भन्दा पनि व्यापारमै आएपछिको कुराहरू बरु अलिकति अनुकरणीय त्यहाँनिर छन् के कुराहरू भनौँ भनौँ लाग्नु पर्ने कुरा।
0: हजुर, अब सन् 2006 अमेरिकामा हुनुहुन्छ, त्यसअघि काठमाडौँमै एउटा उद्यमीको रूपमा सुपरिचित भइसक्नु भएको पाइन्छ यहाँ, के कस्तो परिवेशमा चाहिँ यहाँ अमेरिका पुग्नु भएको थियो र उतै कसरी रहनुभयो, यो बारेमा केही सम्झिदिनुहोस् न।
1: अमेरिका सक्षम व्यक्तिहरूको अथवा असक्षम व्यक्तिहरूको पनि अमेरिका एउटा सपनाको देश हुँदो रहेछ, सबैले देखेको सपना अनुसार मेरो पनि सपना त्यसरी नै सुरु भएको थियो। अमेरिका आउँदाखेरि म यहीँ बस्ने, जीवन सेटल गर्ने हिसाबले आएको थिएन म, तर यहाँ आएपछि सबैले यहीँ बसेर जिन्दगी सुरु गरेका, सबै अलिकति उत्साहित देखिएको भेटेपछि, मलाई एउटा प्रोफेसर सर हुनुहुन्थ्यो, चितवनको सर हुनुहुन्थ्यो, उहाँले चाहिँ तपाईँ अमेरिका आइसक्नु भएको छ, यहाँको ग्रिन कार्ड लिएर यहाँ बस्नुहोस् न, पछि त्यहाँ बस्न मन लागे बसे हुन्छ, नभए गए हुन्छ, तर लिनु न भनेर भन्नुभएको त्यो सुझावलाई मानेर मैले यहाँ बस्ने प्रक्रियामा लागेँ, मेरो प्रक्रियाहरू सफल भयो, त्यसरी बस्न सुरु भएको अमेरिका चाहिँ।
0: अब यहाँको बहुआयामिक व्यक्तित्वमा एउटा व्यवसायी व्यक्तित्व त आउँछ नै, अब नेपालीहरू पनि अब उद्यमी व्यवसायी हुने र त्यहाँ रोजगारदाताका रूपमा पनि अमेरिकामा देखिन्छन् भनिन्छ अहिले प्रशस्तै, होइन, यहाँ आफूले चाहिँ कस्तो देख्नु भएको छ त्यहाँ उद्यमी हुने, उद्यममा लगानी गर्ने वातावरण बनाउन नेपालीहरू चाहिँ तुलनात्मक रूपमा कतिको सक्षम हुँदै गइराखेको देखिन्छ?
1: व्यापार धेरै वृहत स्टेजका व्यापारहरू छन्, होइन, अहिले नेपालीहरू भनौँ एउटा रिटेलरको हिसाबमा हुनुहुन्छ उहाँहरू, रिटेलर, होलसेल र इम्पोर्टर, यस्ता स्टेजहरू मध्येबाट नेपालीहरू रिटेलरको स्टेजमा हुनुहुन्छ धेरै अधिकांश, र अब केही मान्छेहरू होलसेलर पनि हुनुहुन्छ, जस्तै म होलसेलर हो, र इम्पोर्टमा पनि हुनुहुन्छ, केही साथीहरू इम्पोर्टमा पनि हुनुहुन्छ। अहिले उल्लेखनीय संख्यामा नेपाली साथीहरूले व्यापार गरिरहेका छन्।
0: नेपालीले नेपालीलाई रोजगार दिने वातावरण चाहिँ कस्तो हुँदै गइरहेको छ, त्यसमा प्रगति भइराखेको छ पनि भनिन्छ, होइन, यहाँको अनुभवमा के छ?
1: मेरो आफ्नै पसलमा पनि नेपाली साथीहरू नै काम गर्नुहुन्छ, विदेशी पनि हुनुहुन्छ, र त्यसरी नै हरेक एकजना कसैले एउटा कन्भिनियन्स स्टोर अथवा ग्यास स्टेसन किन्यो भने पनि त्यसमा दुईजना मान्छेको जरुरत पर्छ कमसे कम, त्यसमा एक सेट आफै काम गर्नुहुन्छ र अर्को सेटमा चाहिँ अरूलाई रोजगार दिने गर्नुहुन्छ, भनेपछि नेपालीले यहाँ पनि रोजगारको क्रिएसन गर्नुभएको छ।
0: अब प्राज्ञिक क्षेत्रमा पनि नेपालीहरूको उपस्थिति उत्साहजनक छ भनिन्छ पछिल्लो दशकमा, यहाँको दृष्टिकोणमा समग्रमा नेपाली जनजीवन कस्तो देख्नुहुन्छ त्यहाँ भनिदिनुहुन्छ?
1: अमेरिका आएपछि एकचोटि स्ट्रगल सबैले गरेको हुन्छ, साह्रै अल्छी मान्छे भयो भने नेपालकै कुरा हो, नेपालमै सक्षम बुवाको छोराहरू त्यहीँबाट पैसा लिएर पढ्न सक्ने अथवा त्यस्तो मान्छेहरूको कुरा अलिक छुट्टै हो, नत्र पनि के गरौँ भन्ने हिसाबले आएको साथीहरू सबैले एकचोटि नै यसरी स्ट्रगल गरेको हुनुहुन्छ। स्ट्रगल गर्दाखेरि दुःखमा साहित्य फुट्दो रहेछ क्या, सुखमा भन्दा बढी साहित्य चाहिँ दुःखमा फुट्दो रहेछ। त्यो अवस्थामा फुटेका र फुट्नेले लेखेर सङ्कलन गर्नुभएकाहरू अहिले धेरैजना कवि बन्नुभएको छ, नेपालबाट नै कवि पनि लिएर आउनुभएको पनि हुनुहुन्छ तर धेरै कम हुनुहुन्छ, तर यहाँ आएर कवि बन्नुभएकोहरू धेरै हुनुहुन्छ।
0: यहाँकै पनि कलम चल्यो अमेरिका पुगेपछि होइन, त्यो वातावरण चाहिँ कसरी बन्दो रहेछ, एउटा सृजनात्मक कुराहरू चाहिँ त्यहाँ कसरी निश्रित हुँदो रहेछ मन मस्तिष्कबाट र साहित्य सिर्जनामा चाहिँ मानिसहरू लागेको देखिन्छ त्यहाँ पुगेपछि, यहाँले भने जस्तो यहाँलाई चाहिँ के लाग्छ?
1: मैले अहिले अमेरिकामा बस्नु भएको हुँदाखेरि अमेरिकाको कुरा मात्रै गरे जस्तो पनि लाग्न सक्छ, तर म विश्वको धेरै देशहरू घुमेको छु र विश्वमा धेरै देशहरूमा बस्ने नेपालीहरूसँग मेरो सम्पर्क छ। कहिले उहाँहरूको कथा सुन्दा, व्यथा सुन्दा, खुसीका क्षणहरू सुन्दा, कहिले अरूका र कहिले आफ्नो, यी कुराहरू मनभित्र सङ्कलन भएर बसेका हुँदो रहेछन्। यसलाई अक्षरश उतार्दाखेरि कोही मान्छे कवि बनिन्छ, कोही मान्छे लेखक बनिन्छ, कोही मान्छे गीतकार बनिन्छ। यसरी अमेरिकाले अथवा विदेशले साहित्यकार बनाएको छ।
0: यहाँका आफ्नै कविता सङ्ग्रहका अतिरिक्त अब यहाँका संस्मरणात्मक कृतिहरू को कुरो गर्दाखेरि अब स्मृतिका बिम्बहरू कोरियादेखि चिलीसम्म घुमेको एउटा साहित्यिक मनले धेरै देख्यो, धेरैतिर घुम्नु भएको छ, यहाँको मनले धेरै देख्यो बुझ्यो, नेपालीहरूलाई अब धेरै सम्झ्यो पनि, यो नियात्रा भनौँ या संस्मरणात्मक कृति छापिसकेपछि अलि पछि फुर्सदमा आफ्नै कृति पढ्दा चाहिँ के पाउनुभयो, अथवा एउटा पाठकले के पाउँछ, के पाएको यहाँले बुझ्नु भएको छ कृतिको समीक्षामा, कृतिको प्रतिक्रियामा?
1: यो स्मृतिका बिम्बहरूको कुरा गर्दाखेरि मैले पछि सुन्छु, यसलाई अडियो पनि अडियो बुक बनाएको छु। पहिले चाहिँ बसेर क्वालिटी कसेर किताबको पाना पल्टाएर पढ्ने पुस्तक विदेशको मान्छेहरूलाई छैन, त्यो भएर मैले यसलाई अडियो बुक बनाएको छु। मसँग कहिले काहीँ गाडी लङ ड्राइभ जाँदाखेरि त्यो सुन्छु, मैले आफ्नै पनि सुन्छु, मैले अरूको पनि सुन्छु र कहिले काहीँ आफ्नो पनि सुन्छु, जसले गर्दा कम्पेयर गर्ने मौका मिल्दो रहेछ, त्यही भएर म पढ सुनिरहेको हुन्छु। र कहिले काहीँ के लाग्छ भने कहिले एकदम राम्रो लेख्ने मान्छेहरूको कृति पढेपछि मैले चाहिँ लेख्न छोडिदिने जस्तो लाग्छ, मेरो लेखाएको ले कुनै एउटा स्थान मेन्टेन गर्छ जस्तो मलाई लाग्दैन कहिले काहीँ। र कहिले काहीँ मभन्दा पनि अलि सिकारु मान्छेहरूको अथवा मभन्दा अलिक कमजोर लेखहरू पढ्दाखेरि ओहो म त ठुलै लेखकै बनेछु ग्यारे भन्ने लाग्छ। र कहिले काहीँ विभिन्न ठाउँबाट पाउने संस्थाहरूबाट पाउने सम्मान पुरस्कारहरू पाउँदाखेरि चाहिँ नि ओहो म त भएछु क्यारे लेखक भन्ने लाग्छ, गर्व लाग्छ कहिले काहीँ।
2: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
0: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
2: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
0: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ विगत 20 वर्षदेखि अमेरिका क्यालिफोर्नियामा रहनुहुने व्यावसायिक समाजसेवी तथा साहित्यकार राम लामा अविनाशीसँगको अन्तरङ्ग कुराकानी, परदेशमा रहने नेपाली जीवन र एउटा साहित्यिक मन, लस एन्जल्समा पशुपति बुद्ध मन्दिरको पृष्ठभूमि, अमेरिकामा नेपाली मन रमाउने नरमाउने कुरा, स्वदेशमा नरहँदा गुमाएका र विदेशमा हुँदा पाएका कुरा लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। अब हामी नेपालीहरूको स्वदेश विदेशका कथा, देश परदेशका कथा, अब यिनमा पनि धेरै साहित्य लेखिएका छन्, कोरिएका छन्, पढिएका छन्, मनन गरिएका छन्। अब यहाँकै कृतिहरूमा जस्तो खड्ग भाइको कथा अनि मलेसियामा खाटी नेपालीको मन, यस्ता शीर्षकहरू पाइन्छन् यहाँका कृतिहरूमा होइन, यी शीर्षकहरू आउनुका पछाडि नेपालीहरूलाई कसरी देख्नुभयो, यहाँले बुझ्नुभयो अलिकति आफ्नो बुझाइबाट नेपालीहरूको बाहिरको कथा थोरै?
1: यो मैले एउटा सानो उदाहरणबाट स्टार्ट गर्न चाहे, मैले हो कुनै एउटा फुलको बोटमा कसैको आँखा पर्यो भनेदेखि कसैले कसैको आँखाले त्यो फुललाई मात्रै हेर्छ, उसले राम्रो देख्छ, कसैले काँडालाई हेर्छ, किनभने काँडा जिन्दगी पीडा पनि छ, मेन काँडा फुलको रुखको काँडा भन्ने जिन्दगीको पीडा हो, कसले चिल्ला पातहरू हेर्छ, कसैले त्यो रुखको हाइट देख्छ, त्यो कुरामा ध्यान गएको हुन्छ, विविध मान्छेहरूको विविध कुराहरूमा ध्यान गइरहेको हुँदो रहेछ। अब हामी अलिअलि लेख्ने भएको लेख्ने मान्छेहरू, लेख्ने मान्छे भनेको कमलो हृदयको मान्छे हुन्छ, कवि मन भनेको कमलो हृदयको मान्छे हुन्छ, यस्तो मान्छेहरूले अरू कसैको जीवनमा अलिकति निहाल्दाखेरि उसको दुःख पीडालाई बढी जोड दिँदो रहेछ, त्यो उसको दुःख पीडाले बढी आफूलाई छुँदो रहेछ, त्यसकै आधारमा लेखेका कुराहरू। जस्तै मलेसियाको खाटीपन भनेको त्यो चाहिँ मेरो आफ्नै रेस्टुरेन्ट थियो त्यहाँ, त्यसमा चाहिँ त्यसको व्याख्या गरिएको छ त्यहाँ अलिकति, त्यो व्याख्या कसरी गर्न पुगेको छ भनेदेखि परदेशीले त्यहाँ एकचोटि अमेरिकन जोडी आउनुभयो, हवाईको जोडी हुनु रहेछ, त्यहाँ जानुभयो, त्यहाँ जाँदाखेरि त्यो म्युजिक बजिरहेको थियो, उहाँले चाहिँ यो त स्वर किताबको म्युजिक हो नि भन्नुभयो उहाँले, अनि वेटरले हाम्रो वेटर भाइले चाहिँ होइन होइन भन्नुभयो, त्यो खैरीहरूले नेपालीमा बोल्नुभयो, अनि त्यो नेपाली भाइले चाहिँ न भनेर भन्नुभयो, भनेको नेपाललाई मन पराउने मान्छेहरू परदेशमा धेरै हुनुहुँदो रहेछ, नेपाललाई बुझ्ने मान्छेहरू धेरै हुनुहुँदो रहेछ, र नेपाली बोल्दाखेरि आफूलाई गर्व मान्ने मान्छेहरू पनि विदेशीहरू हुनुहुँदो रहेछ, तर नेपाली भाइले उहाँले आफूले इङ्ग्लिस बोल्दाखेरि गर्व गर्नुभयो, भनेको उनीलाई सबैमा नेपाली त प्यारो छ भन्ने छैन। यहाँ कहिले काहीँ कार्यक्रमहरू हुने गर्छ, धेरै साथीहरू दौरा सुरुवाल ढाका टोपी लगाएर जानुहुन्छ, चेलीहरू साडी ब्लाउजमा जानुहुन्छ, खाटी नेपाली पहिरनमा जानुहुन्छ, तर कोही मान्छेहरू हाफ सर्टमा हाफ प्यान्टमा अथवा अलिक जङ्की स्टाइलमा हिँड्न रुचाउनेहरू पनि हुनुहुन्छ। त्यो भएर परदेशमा अधिकांश हेर्दाखेरि नेपालीपनमा धेरै नै केयरफुल हुनुहुन्छ, उहाँहरू नेपालीपनमा खाटिन मन पराउनुहुन्छ, यसको मतलब परदेशमा आएर पनि नेपाल प्रतिको माया हराएको छैन अधिकांश परदेश बस्ने नेपालीहरूको।
0: भनेपछि स्वदेश प्रतिको सगर्व उहाँहरू कर्मशील हुनुहुन्छ।
1: एकदम सही कुरा, एकदम सही कुरा।
0: अब यहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको संरक्षक सदस्य हुनुहुन्छ, नेपाली साहित्यका लागि गर्न सकेका केही उपलब्धिहरू अथवा सन्तुष्टिका कुराहरू अथवा यसमा रहिरहँदा गरेका प्रयासहरू केही स्मरणीय छन्?
1: एक अनेसासको संरक्षक सदस्य भन्दा नि यसलाई ट्रस्टी भन्दाखेरि अझ मान्छेले प्रष्ट होला है, संरक्षक भन्दा अलिक ठुलै हो कि सट्टा धानेर थामेर राखेको भन्नेले बुझिदिनु होला, अलि ठुलो अर्थ लाग्नु पनि सक्छ, ट्रस्टी हो र आलिमा सदस्य पनि हो, खालि अनि साथमा मात्र नभएर अरू पनि कैयौँ संस्थाहरूमा म आजीवन सदस्य छु, म सल्लाहकार छु, र अनि साथको कुरा निकाल्नु भयो, अनि साथ एक कारण बढी प्यारो भएको छ, यो होमराज सुवेदीले स्थापना गर्नुभएको अमेरिका आजभन्दा करिब 35 वर्ष अगाडि, र यो विदेशमा भएको संस्था हुँदाखेरि यो संस्थामा आबद्ध हुँदाखेरि हामी अमेरिकन संस्थामा आबद्ध भएका छौँ भनेर गर्व गर्ने अवस्था छ है, नेपालतिर अथवा अरू कुनै कन्ट्रीमा अमेरिकाको संस्थामा आबद्ध छु भनेर गर्वसाथ उहाँहरू भन्ने गर्नुहुन्छ, र बेला मौकामा यहाँको कार्यक्रममा आउने मौका पनि उहाँहरूलाई मिल्छ। त्यस अर्थमा यो धेरैको रोजाइको संस्था बनेको छ, यसले यसमा यो संस्थामा आएपछि एउटा माहौल चाहिँ के बन्छ भनेदेखि सबै साहित्यकारहरू हुन्छन्, सबै नै भनौँ, धेरै गीतकारहरू हुन्छन्, कोही लेखक हुन्छन्, त्यो सङ्गतले नयाँ मान्छे पनि लेखक बन्छ, नयाँ मान्छे पनि गीतकार बन्छ, यो अवस्था चाहिँ यो संस्थाले सिर्जना गरेको छ। हुन त यो संस्थाको मात्रै कुरा नगरौँ, साहित्यिक संस्था यहाँ अरूहरू पनि छन्, अरूले पनि गरेका छन् त्यसरी, तर यो संस्थाले त्यसो गरेको छ, र यो संस्थालाई अझ सेवा गर्नलाई अझ उत्साहित कोही भइदिनु होला भनेर हुन सक्नुहुन्छ भनेर मैले एउटा पुरस्कार पनि राखेको थिएँ, अनि साथमा सबैभन्दा बढी योगदान दिनुहुने व्यक्तिले यस पुरस्कार पाउनुहुन्थ्यो, $2500 पुरस्कार छ, त्यो चाहिँ अहिले केही समयको लागि स्थगित गरेको छ।
0: हुन त विदेश गएपछि आफ्नो देश

0: जाने गर्थेँ हरेक आइतबार, हरेक आइतबार म एक घन्टा टाढाको मन्दिरमा गएर दर्शन गरेर आउने चलन थियो मेरो। पछि चाहिँ नि साथीहरूले ल अब यहाँ एउटा मन्दिर बनाउनु पर्यो भन्ने कुरा निकाल्नु भयो, मलाई एकदम खुसी लाग्यो यो कुराले, असाध्यै खुसी लाग्यो। त्यही बेलामा अब मन्दिर त बनाउनु कसरी बनाउने भनेर हामी त्यसमा लाग्यौँ, चर्चहरू हेऱ्यो, बिक्रीमा चर्चहरू यहाँ धेरै छन् अहिले अमेरिकामा, त्यो चर्च भेटाइयो हामीले, त्यो चर्चको मोलतोल पनि हामी मिल्यो र हामी त्यही बेला पाँचजना थियौँ, पाँचजनाले त्यो ग्यारेन्टी बसेर लोन पनि लियो, त्यो पाँचजना मध्ये म पनि एकजना थिएँ र सप्ताह लाग्यो, दिनबन्धु पोखरेल गुरुजीलाई बोलाएर सप्ताह लाग्यो, त्यो सप्ताहमा पैसा धेरै नै उठ्यो, करिब 11 लाख पैसा उठ्यो र हामीले त्यो किन्यौँ। त्यसपछि नेपाली पुजारी हुनुहुन्छ, उहाँले पूजा लगाउनुहुन्छ, अहिले मन्दिर राम्रो चलिरहेछ, हरेक तिजमा त्यहाँ छम नाच्नुहुन्छ, हरेक शिवरात्रिमा सबैजनाले बोलबम भनिन्छ गइन्छ। अहिले चाहिँ नेपालमा जे जे गतिविधिहरू हुन्थे, हामी जे जे गतिविधि गर्दा रमाउँथ्यौँ, त्यो गतिविधि हामीले ठ्याक्कै यस्तै यहाँ पनि गर्न पाउने अवस्थाको सिर्जना गरेका छौँ।
1: यो लस एन्जल्समा होइन?
0: हजुर, लस एन्जल्स।
1: हजुर, अब लस एन्जल्समा पशुपति र बुद्ध मन्दिर बनाउँदाको प्रसङ्ग होस् वा यहाँले एपिजे अब्दुल कलाम पुरस्कार पाउँदाको प्रसङ्ग होस्, अब यसमा चाहिँ आफ्नो स्वसंस्कृति स्वसंस्कारको प्रेरणा अथवा त्यसले दिएको संस्कार त्यसले दिएको भावनाले चाहिँ कतिको प्रभाव पर्दो रहेछ यी पुरस्कारहरूको एउटा पात्र हुनका लागि, यो बारेमा केही भनिदिनुहुन्छ?
0: त्यो मन्दिर बनाउँदाखेरि सुरुका दिनहरूमा डोनेसन उठाउने मध्येमा म पनि एउटा राम्रो डोनेसन दिएको मा गनिन्थे। हुन त मलाई मन्दिरप्रति मन्दिरमा डोनेसन गर्ने भनेको अमेरिकाको मात्र होइन, मैले अस्ट्रेलियामा पनि गरेको छु, यस्तै नेपालमा त बेला बेला घन्टीहरू बदल्ने, सरसफाई गराउने आदि इत्यादि मैले गरिराख्ने पहिला पनि, जस्तै भद्रकाली भयो अनि मैती देवी, अरूभन्दा पनि घन्टीहरू प्राय मैले त्यहाँ मर्मत गरिरहेको हुने, त्यो मेरो त्यो पारा चाहिँ पहिलादेखिकै हो नेपालदेखिकै। अब यहाँ आएर बेला बेलामा गरेका देनहरू, जस्तै नेपालमा बाढी पहिरो गयो, हामी सबैले प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गरियो, एउटा उल्लेखनीय एमाउन्ट जम्मा गरियो, जस्तै एनआरएन बिल्डिङ बन्यो नेपालमा, त्यसमा पनि उल्लेखनीय गयो, यी सबै कुराहरूले उल्लेखनीय योगदान गर्ने मान्छेमा मलाई पनि गर्न थाल्नुभयो साथीहरूले। यो अब्दुल कलाम अवार्ड पनि यसकै उपज हो, मैले देश विदेशमा गरेका मेरा सोसियल एक्टिभिटिजहरू नै एपिजे अब्दुल कलाम पाउनुको कारण त्यो पनि हो।
1: अब थोरै प्रसङ्ग बदलौँ नै, यहाँको स्मृति बिम्बमा नै होला अमेरिकामा रमाउन नसकेको नेपाली मन पनि आएको छ, वास्तवमा अमेरिकामा नेपालीहरूको मन रमाउने कुराहरू के हुन्, मन अलिकति नरमाउने कुराहरू के हुन् होला जस्तो लाग्छ यहाँलाई?
0: अमेरिका एउटा अचम्मको देश हो, यो म्याजिक देश भने पनि हुन्छ, नेपालबाट आउने मान्छेहरू नेपालीहरू हामी के हुन्छ भनेदेखि पारिवारिक सम्बन्धमा जगटेका हुन्छौँ हामी र त्यसलाई गर्व पनि गर्छौँ हामी, हामी सकी नसकी जीवनभर कमाउँछौँ र आफ्नो सन्तानलाई आफू मरेर जाने बेला सन्तानलाई त्यो हस्तान्तरण गरेर गइन्छ र आफू अशक्त हुँदाखेरि ती सन्तानले आफूलाई हेर्छन्, त्यो अहिलेसम्मको हाम्रो संस्कार हो नेपालको संस्कार। जब त्यही जिन्दगी अमेरिकामा आउँछ नि, अमेरिका एकदम स्वतन्त्र देश हो, यहाँ कसैले कसैलाई कडाइ गर्न मिल्दैन, यो मेरो छोरा हो भनेर कडाइ गर्नु पनि मिल्दैन, आफ्नो श्रीमतीलाई कडाइ गर्नु पनि मिल्दैन, त्यो भएर यहाँ हरेक मान्छे आफैमा सक्षम हुनु सक्ने ठाउँ छ, त्यो भएर कोहीले कसैको डिपेन्ड हुन जरुरी पनि छैन। कलेज पढ्दाखेरि सरकारले लोन दिन्छ, वा लन मलाई फिर्ति दिनु पऱ्यो भन्न जरुरी छैन, गर्नेहरू त छन्, हामी नेपालीहरूको कल्चर अहिले पनि बदलिसकेका छैन, तर कुनै कुनै परिवारमा त्यस्तो छ। त्यसैले स्वतन्त्र मान्छे हुँदाखेरि र अवसरहरू धेरै हुँदाखेरि यहाँ कुनै एक परिवारको एउटा सदस्यदेखि अर्को सदस्यमा डिपेन्ड हुन जरुरी छैन, छोराछोरी मात्र डिपेन्ड हुन जरुरी नभएको होइन कि बुवा आमाहरू पनि बुढेसकालमा छोराले हेरे मात्रै म बाँच्न सक्छु नत्र म बाँच्न सक्दिनँ साह्रै हुँदैन भन्नु चाहिँ पर्दैन, धेरै किसिमका यस्ता सुविधाहरू छन्। तर कहाँनिर गएर मान्छेलाई अलिकति खर्चिँदो रहेछ भने आफ्नो श्रीमतीले आफ्नो भगवान्को रूपमा हेरिरहेको श्रीमती हुन्छन्, छोराछोरीहरूले पनि बुवालाई त्यतिकै रेस्पेक्ट गरेर हुर्केर त्यही माहौलमा हाम्रो आधाभन्दा बढी उमेर नेपालमा बितिसकेर अनि अमेरिका आएको मान्छेहरूको लागि त्यसले चाहिँ नि अलिक छुन्छ, खड्किन जान्छ, किनभने माहौलले यस्तो छ कि सबैले सिक्छन् यो कुरा, सबैले त नभनौँ, अहिले पनि देउता जस्तै मान्ने सब परिवारभित्र एकदमै आफ्नो सम्बन्ध राम्रो भएर

0: धेरै शब्द चाहिँ रहेन त, धेरै परिवारहरू हुनुहुन्छ, तर कोही कोही बदलिनु भएको, बदलिँदाखेरि त्यो कुरा पाच्य हुँदो रहेनछ क्या। त्यसरी नै पाच्य नभएर देशै छोडेर अमेरिकै छोडेर नेपाल गएर बस्नुभएको एकजना प्रोफेसर हुनुहुन्छ, डाक्टर साहब हुनुहुन्छ, उहाँको कथा हो यो। अमेरिकामा रम्न नसकेको मन उहाँको कथा हो, वास्तविक कथा हो। एक दिन उहाँसँग फोनमा कुरा हुँदाखेरि उहाँले सबै कुरा बताउनु भएपछि आफ्नो कुराहरू पोख्नु भयो। उहाँ हामी एउटा संस्थाको अनि मैले मलाई छोडेर मैले यो कुरा लेखेपछि उहाँलाई सुनाएँ, दाइ मैले यो छापौँ भनेपछि आखा यो छाप्नु छाप्नु भन्नुभयो, यो अरूलाई प्रेरणा हुनुपर्छ भन्नुभयो। अनि किताब निकाल्ने बेलामा दाइ मैले यो त किताबमा संग्रहण गराउन चाहिने गरौँ भनेको, एकदम बकाइदा गर्नुहोस् भन्नुभयो। त्यसरी संग्रहण गरिएको लेखको यो चाहिँ
1: सर, अब यहाँ अब स्वदेशमा नरहँदा गुमाएका र विदेशमा हुँदा पाएका कुराहरू यसो सम्झनु पर्दाखेरि के लाग्छ यहाँलाई?
0: छोटकरीमा भनौँ
1: हजुर,
0: नेपालमा पैसा छैन, बाँकी सबै छ रमाउने कुराहरू। नेपालमा पैसा सबैले कोही कोहीले नेपालै स्वर्गका छ भन्दैन, पैसा कसैलाई नेपालमा पैसा कमाउन गाह्रो छ, तर अरू संस्कार संस्कृति आफन्त चाडपर्व आदि सबै कुरामा नेपाल धेरै धनी छ। के कुरा मिस गरिन्छ र अमेरिका अथवा विदेशमा पैसा छ, पैसा काम गरेर राम्रै पैसा कमाइन्छ, व्यापार गरेर त झनै राम्रो हुने भइहाल्यो, तर पैसा बाहेक अरू केही पनि छैन यहाँ अथवा विदेशमा। तर अहिले त्यही कुराले खर्केर नेपालमा जे जे छ त्यो त्यो सबै यहाँ बनाउने कोसिस हामी सबैले गरिरहेछौँ, यति मात्र फर्को।
1: विदेश भएकै कारण स्वदेशका लागि केही गर्न सकिएन भन्ने त्यस्तो केही लाग्छ? किनभने आजकल त जहाँ बसेर पनि स्वदेशको लागि केही गर्न सकिन्छ भनिन्छ नि।
0: लाग्थ्यो, नागरिकले गरिए पनि छ, कति साथीहरूले त्यहाँ व्यापार व्यवसाय सुरु गर्नुभएको छ। नेपालमा नेपाललाई दुख्दाखेरि सबैभन्दा पहिला मन ढुने प्रदेशकै मान्छेहरूको होला। अहिले पनि एनआरएनले पहिला 5 करोड दिने घोषणा गरिसक्यो अहिलेको उसमा। सबैले ग्रुप ग्रुप समूह समूह बनाएर सहयोग सङ्कलन गरेर नेपाल पठाउने चलाउनुहुन्छ। नेपाललाई दुख्दाखेरि पहिला मन धुने चाहिँ परदेशी मान्छेकै हो जस्तो लाग्छ क्या मलाई।
1: हजुर, अन्तमा आएका छौँ, यो कार्यक्रमलाई केही सङ्गीतमय पनि बनाउने प्रयास छ। अन्तमा एउटा गीत सम्झिदिनुहोस् न, यहाँलाई मनपर्ने, धेरै सुन्नुभएको वा त्यस्तो प्रेरणास्पद लाग्ने, यहाँ आफै पनि गीतकार हुनुहुन्छ सुपरिचित, त्यसमध्ये यहाँकै गीतहरूबाट पनि एउटा कुनै गीत राखौँ न, सम्झिदिनुहोस् न, अनि त्यो प्रस्तुत गर्दै अनि हामी बिदा हुन्छौँ।
0: आफू गयो नेटो काटी भन्ने गीत भेट्नुहुन्छ नि, त्यो बजाउन पाउनुहुन्छ।
1: गायक कलाकार सङ्गीतकार
0: अन्जु पन्त, सङ्गीतकार शक्ति बल्लभ, शब्द त मेरो भइहाल्यो।
1: हस् त, यहाँले घर देश परदेश कार्यक्रममा समय दिनुभयो, त्यहाँ बिहान सखारै उठेर आफ्ना स्वदेश विदेशका जीवन अनुभव यो अन्तरङ्ग कुराकानीमा राखिदिनु भयो। रेडियो नेपालका तर्फबाट यहाँप्रति धन्यवाद व्यक्त गर्दछु।
0: यहाँ लगायत रेडियो नेपालका समस्त टिम, म परदेशमा बसेको मान्छेलाई नेपालबाट सम्झिँदाखेरि अलि मन अलिक कस्तो कस्तो लाग्दो रहेछ क्या, खुसी लाग्दो रहेछ यो मौका दिनुभयो, यसको लागि हार्दिक धन्यवाद।

आजको कार्यक्रममा हुनुहुन्थ्यो। राजधानी काठमाडौँमा हुर्कीबढी करिब 20 वर्ष अघिदेखि अमेरिकामा रहनुहुने व्यावसायिक समाजसेवी र गीतकारका रूपमा सुपरिचित साहित्यकार व्यक्तित्व राम लामा अविनाशीसँगको कुराकानी। कार्यक्रम कस्तो लाग्दैछ प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी सुधरी मिश्र सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

अब हामी सुनाउँदैछौँ पुराना आधुनिक गीत सङ्गीतहरू। पहिलो गीत अरुणा लामाको स्वरमा, शरण प्रधानको रचना र सङ्गीतमा।

अरुणा लामाको स्वर सुन्नुभयो शरण प्रधानको रचना र सङ्गीतमा। अबको क्रममा चन्द्रकला नेवाको स्वर सुनाउँछौँ चन्द्रकला नेवाको रचना र सङ्गीतमा।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
6: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
5: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
6: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
8: यस बेला रातिको 11 बज्न लागेको छ। अब सुन्नु नि छ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। भोटेकोसी बाढीको 11 औं दिनमा आज 2 जनाको सकुशल उद्धार गरिएको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्राओतीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठलाई घरको 4 तलाबाट सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। बाढीबाट प्रभावित वस्तुका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि हिलोमा गाडिएको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सुमन बिक नेतृत्वको टोलीले उहाँको उद्धार गरेको हो। थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ स्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको छ। त्यसै गरी माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट आज 1 चिनिया नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको डिजास्टर टोलीले आज दिउँसो आयोजनाको 4.5 टनेलबाट चिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशुली स्थित मैथली ब्यारेकमा ल्याइएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1338 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 163, नुवाकोटमा 193, धादिङमा 67 जना, चितवनमा 362 जना, गोर्खामा 74, तनहुँमा 38, नवलपरासीपूर्वमा 222 जना र नवलपरासी पश्चिममा 219 जना गरी 1338 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म 1030 शव व्यवस्थापन गरिएको नेपाल प्रहरीले जनाएको छ। रसुवाको भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। यसै क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11,55,56,971 रुपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रुपियाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमा बुवालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीका क्रममा कतिपय आमा बुवाले आफ्नो ज्यानको समेत प्रवाह नगरी कापिरहेका हातले नाति नातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनु परेको उल्लेख गर्दै उहाँले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नु परेको बताउनु भएको छ। बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जीवनको कठिन मोडमा उनीहरूलाई कहिल्यै अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटेको सिउँदै त्रिशुली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको 4 स्थानका बस्ती उच्च जोखिममा परेका छन्। त्रिशुली नदीको बहाव परिवर्तनसहित पटक पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती बस्ती जोखिममा परेका हुन्। नुवाकोटको पश्चिमतर्फ रहेको ताराकेश्वर गाउँपालिका 4 दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार 100 भन्दा बढी घरधुरी बसोबास गर्दै आएको दर्शनटार सहित आसपासका बस्ती जोखिममा परेका छन्। यसै गरी बाढीबाट विदुर नगरपालिका 1 बान्द्रे वडा नम्बर 4 स्थित बस पार्क, बेलकोट गढी नगरपालिका 7 स्थित 26 बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। भोटेकोसी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिहरूको पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षणको नमुना लिन नुवाकोटमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ। यसअघि नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ आउनुपर्ने बाध्यता रहेकामा बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमुना सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायक महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल नेपालले भोटेकोसीमा बाढीमा परि मृत्यु भएका सशस्त्र प्रहरी बलका परिवारलाई 25,00,000 राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाह गर्ने र निजका सन्ततिलाई पाएक पर्ने नेपाल एपिएफ स्कुलमा कक्षा 10 अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। बाढीमा परि सशस्त्र प्रहरीका 13 सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। कास्कीको माछापुछ्रे गाउँपालिका 1 सादल स्थित निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा आज करिब 11 बजे पहिरो खस्दा गम्भीर घाइते भएका 2 कामदारको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाखरीबास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका 1 27 वर्षीय किसान राई रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। बाजुराको बिरे खोलामा भीषण बाढी आउँदा 23 परिवार विस्थापित भएका छन्। अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडी स्थित बढी मालिका नगरपालिका 6 र 8 को सिमानामा पर्ने बिरे खोलामा ठूलो बाढी आएको स्थानीय लालसिंह साउदले जानकारी दिनुभयो। र जिल्ला सदरमुकाम हुम्ला सिमकोटमा अनिश्चितकालका लागि विद्युत सेवा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ। नेपाल विद्युत प्राधिकरणको हल्दुम वितरण केन्द्र अन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ 16 गतेदेखि विद्युत आपूर्ति बन्द भएको हो। यसका साथै रेडियो नेपालबाट राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: अहिले सुन्नुभयो राति 11 बजेको समाचार। लौ त यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यो प्रस्तुतिबाट प्राविधिक साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी केदार भट्ट र उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
4: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

0: सबैको समस्या ध्यानपूर्वक सुन्नुभयो अनि उपाय बताउँदै बताउँदै भन्नुभयो, हेर तिमी यसो गर, तिमी यहाँबाट जाऊ अनि संसारमा सबैभन्दा जो व्यक्ति खुसी छ उसको लुगा लिएर आऊ। महात्माको निर्देशन पाएर ती व्यक्ति त्यहाँबाट हिँडे। उनी गाउँ घर सहर सबैतिर खुसी मानिसलाई खोज्न हिँड्न थाले। जहाँबाट जसले यहाँ खुसी मान्छे छन् भनेर बताइदिन्थ्यो उनी त्यहीँ पुग्थे। उनीहरूलाई भेट्थे, सोध्थे, के तपाईँ सबैभन्दा खुसी हुनुहुन्छ भन्थे। तर हरेक व्यक्तिले कुनै न कुनै दुःखको कारण अवश्य बताउँथ्यो। धेरै गाउँ सहर डुल्दा पनि म पूर्ण रूपमा खुसी छु भन्ने मान्छे नभेटेपछि उनी त्यत्तिकै निराश भएर फर्किए। एक दिनको कुरा हो, उनी फेरि पनि खुसी व्यक्तिको खोजीमा नै हिँडिरहेका थिए। हिँड्दै हिँड्दै उनी एउटा मरुभूमिमा पुगे। त्यहाँ उनको भेट भेडा चराइरहेको एउटा गोठालोसँग भयो। गोठालो मस्तीले गुनगुनाउँदै आफ्ना भेडाहरू चराइरहेको थियो। ऊ मख थियो। त्यसपछि ती व्यक्तिले गोठालोसँग सोधे, के तिमी दुनियाँको सबैभन्दा खुसी मान्छे हो? गोठालोले उत्तर दियो, हो। त्यसपछि ती व्यक्तिले गोठालोसँग उसको सर्ट फुकालेर दिन अनुरोध गरे। म तपाईँलाई यो टी सर्ट दिने थिएँ, तर गाह्रो कुरा के भने मसँग लगाउनको लागि अर्को टी सर्ट छैन। त्यसपछि ती व्यक्तिले महात्माको कुराको अर्थ बल्ल बुझे। संसारमा कोही पनि सुखी छैनन्, सबैका आआफ्ना दुःख छन्। त्यसैले त आपत पर्दा कहिल्यै पनि आत्तिनु हुँदैन, सबै कुरा धैर्य धारण गरेर गर्न सिक्नु पर्दछ।
1: छोटो भए पनि महत्त्वपूर्ण सन्देश प्रेरणा प्रदान गर्ने कथा सुनाउनु भयो सहकर्मी दुर्गा अधिकारीले। रेडियो नेपालको प्रसारणमा हरेक शुक्रबार बेलुका 8:10 बजे प्रस्तुत हुने उत्प्रेरणामूलक प्रस्तुति आदर्श जीवनमा अहिले हामी छौँ। प्रस्तुति सञ्चालन भूमिकामा नियमित नवीन दाहाल रहने गर्छु। अब फेरि आज प्रस्तुत गीतको अर्को अंश सुन्ने क्रममा हामी छौँ। आज हामी मधु छेत्रीको स्वर सुन्दैछौँ, भीम विराटको गीत रचना तथा सङ्गीतमा।

0: हरेक व्यक्तिको चाहना हुन्छ सफलता प्राप्त गर्ने, तर सफलता प्राप्तिका लागि पनि विभिन्न विषय, सन्दर्भ, तरिका तथा विधि अनुसार कार्य गर्नुपर्ने हुन्छ। यसर्थ हामीले सफलता प्राप्तिका लागि गर्ने प्रयत्न, प्रयास तथा लगनशीलतामा के कसरी ध्यान दिन सक्यौँ भने सजिलो हुन्छ भन्ने सन्दर्भ सहितको प्रेरणादायी प्रस्तुतिमा अब हुनुहुन्छ सहकर्मी रमा ढुङ्गाना।
1: कहिले काहीँ हामी कोही कोही व्यक्तिले निकै गाह्रा तथा कठिन लाग्ने काम सहजै गरेको देख्छौँ, त्यो पनि पूर्ण आत्मविश्वासका साथ। कसरी यो भयो भनेर सोध्ने हो भने यसको उत्तर सबै तिनको पूर्ण र डर रहित क्रियाकलापको उपज हो। मूल र प्रयत्नको सिद्धान्त सिकाएको पुरानो शैली भए तापनि आज पनि उत्तिकै सान्दर्भिक छ। विपद आइलागे पनि धीर बनेर जो अघि बढ्छन् तिनी आफ्नो व्यापारका मालिक हुन्छन्। दृढता कहीँ माथि

0: बाट दिएको अलौकिक शक्ति होइन, यो मानवीय आवश्यक गुण सचेत अभ्यासबाट प्राप्त हुन्छ। तपाईँले चुनौतीको सामना एकचोटि मात्र राम्ररी गर्नुभयो भने भोलि आउने बाधाहरू सहजै चिर्न सक्नुहुनेछ। दिमागको एकाग्रता निश्चित समयमा निश्चित विषयवस्तुबाट नहटी अघि बढ्न सक्ने क्षमता हो। यसले प्रस्तुतिको गति समेत बढाइदिन्छ। जुन विद्यार्थीले दत्त चित्त भएर एकाग्र भावनाले पढ्न सक्छ, उसले पक्कै राम्रो नतिजा ल्याउन सक्छ। उसको सिकाइ दिमागबाट तुरन्त हट्दैन र लामो समयका लागि दिमागमा छाप छोडिरहन सक्छ। अनि कसैको मन कुनै काम प्रति समर्पित बनाएर लगाउनु भनेको ऊ आफैमा आत्मविश्वासी तथा आफ्ना माननीय र आदरणीय व्यक्ति बीच लोकप्रिय हुनु हो। जो मानिसहरू खाली दिमागका छन्, तिनले प्राय गल्ती गरिरहन्छन् र अरूलाई प्रभाव पार्न पनि सक्दैनन्, तसर्थ सदा सचेत र चनाखो रहनु पर्दछ। आजका मानिसहरू मानसिक र शारीरिक दुवै रूपले कमजोर हुँदै गइरहेका छन्, किनकि उनीहरू अत्यन्तै धेरै कुराहरूमा अल्झिएका छन्, जसको कारण एकाग्रता सहजै टुट्न सक्छ। एउटाले धेरै मान्छेसँग भेट्ने बाध्यता रहन्छ, त्यस्तै हरेकले तपाईँबाट बिना समयको बर्बादी चाँडो काम चाहन्छ। सबै अत्यन्त व्यस्त नै रहन्छन्। यति धेरै काम अनि कुरामा मन गएको कारण तपाईँले चिताएको काम चिताएको समयमा सही तरिकाले सम्पन्न गर्न कठिन रहन्छ।
1: सफलता प्राप्तिका लागि हाम्रो प्रयास, प्रयत्न तथा कार्यशैलीमा थप प्रोत्साहन गर्ने प्रेरणादायी प्रस्तुतिमा हुनुहुन्थ्यो सहकर्मी रमा ढुङ्गाना। यही क्रममा समयले संकेत पनि गरेको छ बिदा लिनको लागि। अब फेरि अर्को शुक्रबार बेलुका 8-10 बजे हाम्रो भेट छँदैछ। जाँदै गर्दा आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तहरूका लागि पनि छँदैछ, त्यो भन्दा अलिक पर अरू कसैका लागि पनि काम लागोस्, उपयोग हुन सकोस्, सहयोगी बन्न सकोस् भन्ने शुभ भावना शुभकामना सँगै नवीन दाहाल बिदा भए। नमस्कार, शुभ रात्रि।

0: क्या सोच रही हो?
1: हाँ
0: हाँ
1: कुछ भी तो नहीं।
0: बोलो ना कुछ तो।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

0: स्वागत तथा अभिवादन कार्यक्रम जीवन यात्रामा प्राविधिक मित्रहरू प्रज्वल खड्का मिनरवा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको। श्रोता, आजको जीवन यात्रा कार्यक्रममा हामीले एकजना संघर्षशील सफल सौन्दर्य व्यवसायीलाई निम्ताएका छौँ, जसले आफ्नो मेहनतको कारण सौन्दर्य व्यवसायीको रूपमा स्थापित भई थुप्रै युवाहरूलाई रोजगारी दिनुभएको छ। उहाँ हुनुहुन्छ फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरा। अब हामी उहाँसँग उहाँका जीवनका भोगाईहरू, केही व्यक्तिगत प्रसङ्ग, सौन्दर्य सम्बन्धी विविध पक्षमा कुराकानी गर्नेछौँ। कार्यक्रमको सुरुवात यहाँको व्यक्तिगत परिचयबाट सुरु गरौँ। यहाँको जन्म चाहिँ कहाँ भएको थियो?
1: काठमाडौँको 7 नम्बर वडामा
0: गोकर्ण।
1: हजुर।
0: कस्तो वातावरणमा हुर्कनु भयो? घरको वातावरण चाहिँ कस्तो थियो यहाँको?
1: मेरो घरको वातावरणमा चाहिँ बाबा एकदमै साथी जस्तो फ्रान्क होइसिन्थ्यो। बाबाले गर्दाखेरि नै हामीलाई चाहिँ बाहिरी कसरी चाहिँ मान्छेहरूसँग घुलमिल हुने, एउटा परिवारबाट चाहिँ जब हामी काम गर्नको लागि बाहिर निस्किन्छौँ त्यो अवस्थामा चाहिँ कसरी घुलमिल हुने, अनि बोल्दाखेरि टोन भन्नु पर्दाखेरि म प्योर नेवारको छोरी, म काठमाडौँको श्रेष्ठ नेवारको छोरी हो, तर मेरो घरको वातावरण नेवारपन कम थियो। मेरो बाबाले टोटल्ली नेवार बोले तापनि पढाइमा ह्याम्पर पर्छ, टटर मटर आउँछ भन्ने एउटा हिसाबले चाहिँ बाबाले हामीलाई चाहिँ नेवार टोन सिकाउनु भएन, नेवार भाषा सिकाउनु भएन। तर हामी पछि हुँदै चाहिँ अलिअलि बोल्न थाल्यौँ, हामीले जिस्किँदा बोल्न थाल्यौँ साथीभाइहरूसँग। तर छर छिमेकी पनि थापा, ढुङ्गाना, सिग्देल यस्तै मात्रै थियो। त्यो अवस्थाले गर्दा पनि हामी नेवारपन कम भएर चाहिँ यो क्षेत्रीपन चाहिँ बढी मात्रामा भयो मेरो घरमा पनि। कान्छी छोरी भएको कारणले गर्दा एक किसिमको छोरी भन्दा पनि छोरा को रूपमा चाहिँ म हुर्केँ। मेरो घरमा चाहिँ म पछाडि मात्रै भाइ जन्मियो, मलाई चाहिँ छोरा सम्झेर चाहिँ पाएको अरे, तर छोरी जन्मियो पनि मलाई बोइस्कोट कपाल काटिदिने, प्यान्टहरू नै किनिदिने, यस्तो किसिमले हुर्काएको भएर चाहिँ मैले दुःख भन्ने कहिले भोग्नु परेन माइतीमा चाहिँ।
0: हजुर, अनि यहाँले शिक्षा चाहिँ कहाँबाट हासिल गर्नुभयो?
1: शिक्षा पनि गोकर्णमै सहयोगी उच्च माध्यमिक विद्यालयबाटै गरेको।
0: बाल्यकालमा चाहिँ के बन्छ जस्तो लाग्थ्यो यहाँलाई?
1: अब हामी छोरी मान्छेलाई त्यसमाथि त्यो टाइममा भनेको बाल्यकालमा यो बन्छु भन्ने दिमागमै आउँदैन थियो नि। बाबा आमाले त छोरालाई चाहिँ यो बनाउँछु त्यो पढाउँछु के पढ्छ भन्ने सब चिज सोध्ने, छोरी मान्छेलाई त अब यति पढ्यो अब बे गरिदिने पठाउने यही त सोच्ने हुन्थ्यो। त्यस्तै मेरो लाइफमा पनि सेम त्यही भएको थियो। मैले त यो बन्छु भनेर त सपनै देखिनँ। जब एसएलसी पछाडि चाहिँ तिन दिदीबहिनीमा फर्स्ट एसएलसी दिनेमा म थिएँ, मेरो दिदीहरूले एसएलसीसम्म पढ्नु भएन, पढाइ बिचमै छोड्नु भयो, मैले नै दिएँ, एसएलसी पास पनि गरेँ। बाबा खुसी भएर स्कुटर पनि किनिदिनु भयो। पछि साथीभाइहरूले चाहिँ कोही कम्प्युटर सिक्न जाने, कोही ल्याङ्ग्वेज सिक्न जाने, अनि कोही चाहिँ ब्युटी पार्लरको ट्रेनिङ लिन जाने भनेपछि आफूसँग मिल्ने साथीहरू ब्युटी पार्लरको ट्रेनिङ लिने भन्ने सुनेपछि चाहिँ म आफैलाई पनि इच्छा जाग्यो र मैले भने घरमा भनिसके पछाडि साथीहरू जाने म मात्रै किन नजाने, मलाई पनि पठाउनु भनेपछि ल ठिक छ तिमीहरू सबैजना जान्छ भने जाउ गर भनेपछि त्यसरी पठाइसकेपछि त्यो कस्तो भयो भने जब मैले सिक्नको लागि फर्स्ट म घरबाट निस्केर चाहिँ सिक्न गएँ, सिक्न जाँदाखेरि मैले त्यो चिजलाई चाहिँ यसरी मनमा लिएँ कि फर्स्ट सिक्नको लागि गएँ नि तब मनमा ओहो यो चाहिँ म चाहिँ केही गर्छु, यो फिल्डमा चाहिँ म लाग्छु है, यसमा केही गर्छु भन्ने मलाई चाहिँ अठोट जस्तो बस्यो। र त्यस पछाडि म सिक्दै जाँदै कति देश विदेश गएर सिकेँ, यति चिजहरू मैले ज्ञान हासिल गरेँ। त्यो ज्ञान हासिलले गर्दाखेरि मैले जब फेसियल हाउसको जन्म गराउँदाखेरि आज त्यही फेसियल हाउसले म परिचित भएँ।
0: सङ्घर्ष चाहिँ तपाईँले कतिको गर्नु पर्यो त यो पेसामा आबद्ध भएपछि?
1: म्यारिड पछाडि मैले यो पेसामा झन् खुलेर लाग्न पाएँ। मेरो हस्बेन्ड चाहिँ एकदमै बुझ्ने होइसिन्थ्यो, उहाँले चाहिँ केही गर्नुपर्छ भनेर चाहिँ प्रोत्साहन दिइबक्सिन्थ्यो। अनि त्यही किसिमले चाहिँ पछिको टाइममा नै हो विवाह पछाडि नै देश विदेश गएर ट्रेनिङ लिने मौकाहरू मैले पाएँ, र त्यो चिजहरू मौकाहरू पाइसके पछाडि मैले जब फेसियल हाउसको जन्म गराएर काम गर्न थालिसके पछाडि काम पनि एकदम राम्रो किसिमले गइरहेको थियो। फेरि मलाई चाहिँ अलिकति लाउनमा पनि इन्ट्रेस्ट भएकोले नट ओन्ली फेसियल हाउस मात्रै नभएर चाहिँ मैले वाउ थ्री कलेक्सन, सिल्क एन्ड कटन बुटिक, कपडा व्यापार पनि गरेँ मैले बिचमा। ती सबै चिजहरू गर्दा गर्दै जीवनमा यस्तो चिज आयो, कहिले नसोचेको विडम्बना मेरो लाइफमा आयो र मेरो पहिलो हस्बेन्डको नर्मल्ली घरमा चाहिँ भुजा खाएर सुत्ने टाइममा चाहिँ हार्ट एट्याक भएर डेथ भइसके पछाडि तब मेरो कालो रात सुरु भयो। र यो कालो रात सुरु भइसके पछाडि चाहिँ मैले यो समाजसँग यति फाइट गर्नु पर्यो एउटा विधवा भनेर, त्यस पछाडि जति पनि मलाई आक्षेप लगाएर मलाई नाना थरी भनेर जति पनि मलाई न्युजहरू बजाइदियो र त्यस पछाडिको मैले लड्दै जाँदाखेरिको आजको दिनको जुन सक्सेस छ, म एकल हुँदाखेरिको लडेको सक्सेस हो। किनभने जुन किसिमको हेपा यो समाजले एउटा विधवाले एउटा लेडिजले गरेको काममा चाहिँ एकदमै धेरै चाहिँ उनीहरूले खुट्टा तान्ने गर्दो रहेछ र त्यो आफू राइट छ भने चाहिँ लड्न सजिलो हुँदछ हुँदो रहेछ। म राइट थिएँ, म लडेर आजसम्म लड्दैछु, लडेर आउँदैछु। भर्खरै मात्र पनि ताजा न्युज छ, गृह मन्त्रालयको कर्मचारी वन्दना कर्णसँगको फाइट लगभग एक वर्षै चल्यो। उहाँले मलाई चारवटा मुद्दामा हाल्नुभयो, उहाँले हाल्नुभयो मुद्दा, तर जितेँ मैले। र अहिले पनि लागिरहेको छ कि उहाँले चाहिँ मलाई कुनै न कुनै कुराबाट चाहिँ मलाई फसाउने प्रयास गर्नुहुन्छ होला जस्तो लाग्छ। किनभने जुन किसिमले चाहिँ उहाँले मलाई आक्षेप लगाउनु भएको थियो, म एउटा ब्युटिसियन हो, मेरो मन्दिर भनेको चाहिँ ब्युटी पार्लर हो, म आफ्नो मन्दिर ठान्छु मेरो ब्युटी पार्लरलाई, तर उहाँले चाहिँ त्यो मन्दिरमा चाहिँ आक्षेप लगाउनु भयो, अनैतिक काम हुन्छ, नराम्रो नेकेड भिडियो बनाएर बेच्छ भनेर यस्तो नराम्रो मलाई चाहिँ आक्षेप लगाउनु भयो, जुन आक्षेपको कारणले गर्दा असह्य भएर चाहिँ नेपालभरिको ब्युटिसियन ओर्लेर चाहिँ गृह मन्त्रालय अन्तर्गतको त्यस कर्मचारी विरुद्ध चाहिँ हामीले जुलुस पनि निकाल्नु परेको थियो। जब हामी राम्री हुने फिल्डमा राख्छौँ,
2: अहिले तपाईँले त्यो मुद्दा जित्नुभयो
1: एकदम, एउटा मात्रै होइन चारवटा लगाउनु भयो उहाँले, भिन्दा भिन्दै किसिमले लगाउनु भयो।
2: अनि सुन्नु न, सुरुका दिनमा चाहिँ यहाँले यो प्रसङ्ग गर्दाखेरि तपाईँलाई समाजले, घर परिवारले, आफन्तहरूले चाहिँ हेर्ने दृष्टिकोण चाहिँ यहाँले कस्तो पाउनु भयो?
1: समाजभन्दा पनि पहिला त घर परिवार नै भनौँ, किन घर परिवारबाट हामीलाई काम गर्न दिएन भने त कुनै अर्थै रहेन समाजले के भन्छ भन्ने। घर परिवारबाट काम गर त भन्नुभयो, तर एउटै कुरा के भन्नुभयो भने ब्युटिसियन नलेख। त्यो टाइमसम्म ब्युटिसियनलाई अझै राम्रो मान्दैन थियो, ब्युटिसियन भनेर हामीले खुलेआम भन्नको लागि चाहिँ राम्रो नमान्ने भएको कारणले गर्दाखेरि मलाई पनि सिधै त्यही भएर ब्युटिसियन नलेख, तिमी आफ्नो पैसा लगानी गरेर चाहिँ एज अ ओनरसिपको रूपमा काम गर्ने हो त्यहाँनिर, तिमी ब्युटिसियन नलेख भन्यो। तर अब परिवारको कुरा पनि नकार्न सकिनँ, बुहारी भइसकेको थिएँ, उहाँहरूको कुरा मानेर मैले ब्युटिसियन नलेखेर एज अ म्यानेजिङ डाइरेक्टर लेखेर चाहिँ आफ्नो काम सुरु गरेँ। तर सुरु गर्दाखेरि मेरो बानी यस्तो थियो कि म डेस्कमा बसेर चाहिँ म्यानेजिङ डाइरेक्टर हुँ भनेर बस्दिनँ थिएँ, म मेरो स्टाफहरूसँग सँगसँगै लगाएर काम गर्थेँ। यो काम गराएको कारणले गर्दाखेरि आजसम्म पनि मैले आफूले जानेका चिजहरू कहीँ सिकाउन पनि पछि पर्दिनँ र कहीँ काम गर्न पनि पछि पर्दिनँ, अघि सरेर काम गर्ने बानीले। आज हिजोको दिनमा मलाई नलेख भनेको चिज आज परिवारले सबैजनाले म फलानु ब्युटिसियनको मम्मी हो नि, फलानु ब्युटिसियनको दिदी हो नि भनेर परिचय दिन थाल्नु भएको छ भनेपछि परिवर्तन, यो हाम्रो कामको अहिले जुन हेर्ने नजरिया परिवर्तन हुँदैछ र यो परिवर्तन गराएरै छार्छु भन्ने मेरो अठोट थियो। आजको दिनमा धेरै राम्रो राम्रो एजुकेसन लिएर विदेशमा काम गरेर ब्याक टु नेपाल आएर पनि काम गर्ने धेरैजना हुनुहुन्छ, खुसी लाग्छ। झन् सरकारले जुन किसिमले चाहिँ क्लास 8, 9, 10 पनि हालिदिनु भयो, प्लस टूको लागि गोल्डन कलेजमा मैले आफैले पनि पढाउनको लागि
2: पछिमा आउँछु यसमा होइन।
1: हजुर,
2: अब हामीले धेरै बेर कुराकानी गऱ्यौँ होइन, अब एकैछिन चाहिँ हामी अब एउटा गीत सुनौँ। यहाँलाई कसको स्वर मनपर्छ? आफू त गाउनुहुन्न नि सुषमा?
1: गाउँदैन,
2: अलिअलि गाउनुहुन्छ, गुनगुनाउनुहुन्छ।
1: यस्तो छ, म्युजिकमा नरम्ने मान्छे जिन्दगीमा जिउन जान्दैन भन्छन्, मैले त्यो लिरिक्सै नबुझे पनि प्रत्येक किसिमको म्युजिकमा झुम्ने बानी चाहिँ छ। इभन घरमा पनि एउटा ट्यागै लागेको छ, समाचार बज्यो भने पनि नाच्ने मेरो घरको भाउजू भनेर मेरो नन्दमहारानीहरूले भनिबक्सिन्छ। मेन कुरा भनेको चाहिँ म्युजिक सबै प्रकारको सुन्छु, यही यसै भन्ने चाहिँ छैन मेरो।
2: आज हामी एउटा गीत बजाउँछौँ, अब एकछिन हामी रेडियो नेपालबाट होइन, कसको स्वरमा बजाउँ त?
1: मलाई हजुरहरूकै चोइसमा बजाइदिए पनि हुन्छ, मलाई यही भन्ने नै छैन, म एनी म्युजिक सुन्छु, यही भन्ने नै छैन मलाई।

0: रेडियो नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु एक संघर्षशील सौन्दर्यविद फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। हाम्रो प्रसारण एफएम 98.1 मेगाहर्जमा पनि सुन्न सक्नुहुन्छ, साथै www.onlineradionepal.gov.np www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी केही पारिवारिक कुराकानीहरू गर्नेछौँ। पारिवारिक अवस्था कस्तो छ अहिले, तपाईँहरू को को हुनुहुन्छ त परिवारमा?
1: परिवारमा अहिलेको भन्नुपर्दा चाहिँ हस्बेन्डपट्टिको परिवारमा हामी तीन दाजुभाइ, मेरो हस्बेन्ड जेठो, बालु राजा चाहिँ युएसमा बसिन्छ अनि काँचो राजा अहिले यहीँ बसिन्छ, तिनजना। अब मामी बाबा जुन सासु ससुरा चाहिँ उहाँको चाहिँ मैले फेस पनि देखिनँ, किनभने मैले बिहे गर्दाखेरिको भन्दा पनि धेरै अगाडि नै उहाँहरू सानो सानो मेरो हस्बेन्डहरू सानो सानो हुँदा नै डेथ भएको भन्ने कुराहरू चाहिँ मैले खबर पाएँ।
0: यहाँको श्रीमान उज्जवल जङ शाह हजुर, उहाँ चाहिँ पत्रकार पनि हुनुहुन्छ, कर्पोरेट म्यागजिनको प्रधान सम्पादक होइन संस्थापक तथा प्रधान सम्पादक हुनुहुन्छ है। यहाँको ससुरा पनि त एकदम 7 सालको क्रान्तिदेखि भाग लिँदै आउनु भएको होइन,
1: राजनीतिक
0: पराक्रम शाह मलाई थाहा छ, अनि यहाँको सासुको नाम शान्ति
1: हरेक काममा एलडी होइसिन्थ्यो अरे। जहिले पनि कुनै पनि केही दुःख पर्यो या केही भयो, अब जस्तो आमाको औँसी आउन लाग्छ, अगाडि नै उहाँले मम्मीको फोटो पोस्ट गर्न थाल्छ, मम्मीको कुरा गर्यो भने आँखाबाट आँसु झार्सिन्छ, त्यति अट्याचमेन्ट उहाँको अहिले पनि मम्मीसँग छ।
0: सुषमाको चाहिँ नि यो दोस्रो विवाह होइन त?
1: हजुर,
0: पहिलो श्रीमानको डेथ भएपछि एक्सपायर उहाँ स्वर्गीय भएपछि
1: हजुर,
0: अनि यहाँले चाहिँ नि दोस्रो विवाह गर्नुभयो
1: हजुर।
0: कसले प्रस्ताव राखे त पहिला यो दोस्रो?
1: मेरो विवाहको चाहिँ
0: पहिलो विवाह तपाईँको प्रेम विवाह थियो?
1: हजुर एकदम, मेरो विवाहको चाहिँ अहिले सेकेन्ड म्यारिड हुनमा चाहिँ ठुलो हात चाहिँ मेरो जेठानी दिदी र मेरो ठुलमा सासुको छ, र उहाँहरूले प्रस्ताव ल्याइसके पछाडि चाहिँ उहाँहरूले चाहिँ एउटै कुरा भन्ने कि उमेर तिम्रो अहिले छ भनेर तिमीले नगर्यो भने चाहिँ भोलिको दिनमा के छ के छ, छोराको विवाह होला के होला, भोलि दुःख हुन्छ, तिम्रो उमेर छ गर गर भन्थ्यो। मलाई एउटै कुरा डर लाग्थ्यो कि मलाई माया गर्ने त पाइन्छ, आफ्नो बिजनेस छ, प्रपर्टी थियो, यहीँको मान्छे सबै चिज थियो, मलाई माया गर्ने पाइन्छ, मेरो छोरालाई माया गर्ने पाउँदैन होला भन्ने मनमा डर लाग्थ्यो। किनभने मेरो बच्चा मात्र 2 वर्षको थियो, बाबा भन्ने शब्द बल्ल स्पष्ट बोल्दै थियो, त्यतिखेर उसको बाबा गुमाएको थियो, त्यो पीरले जहिले खट्किन्थ्यो, त्यही कारणले गर्दा म एक्लैले बाउआमाको जुन माया दिएर मेरो छोरालाई हुर्काउन सक्छु भन्ने चाहिँ अठोटले म काम गर्न निस्किसकेको थिएँ। तर त्यतिकैमा चाहिँ घर परिवारले कुरा चलाएछ र मेरो छोरा 6 वर्ष भइसके पछाडि चाहिँ यो कुरा प्रस्ताव आइसके पछाडि परिवारको सबै कुरा भएपछि लास्टमा मात्रै मलाई भेटाइयो। भेटाइसके पछाडि दुईजनाको कुरा हुँदाखेरि मलाई जीवनसाथी भन्दा पनि मलाई मेरो छोराको बाउ चाहिएको छ, सबभन्दा मेन प्रस्ताव मैले उहाँलाई त्यही नै राखेँ। र मैले एकदमै रहर गरेर चाहिँ पाएको भएको कारणले गर्दा मलाई सेकेन्ड बेबी पाउने इच्छा पनि छैन। पछि गएर चाहिँ यो कुरामा चाहिँ बिट भयो भने मेरो बच्चा मैले ल्याएर म आफैले हुर्काउन सक्छु है, किनभने मेरो मनमा चाहिँ मैले जति पनि पाउन सक्छु तर मेरो बच्चालाई बाउ पाउँदिनँ भनेरै म गर्दिनँ

0: सके पछाडि र मेरो आजको जीवनसम्म झन् काम गर्न सहज उहाँले मलाई धेरै सपोर्टहरू गर्दाखेरि चाहिँ भगवान्लाई तिमीले लुट्न मात्रै होइन रहेछ दिन पनि जाने रहेछ भनेर चाहिँ थ्याङ्क यू गड पनि भन्ने गरेका छु।
1: हो नि, भगवान्को घर धेरै अँधेर नहिए भन्छन् नि होइन। यहाँले चाहिँ नि श्रीमानबाट चाहिँ कतिको सहयोग पाउनु भएको छ त, यहाँको पेसा छ नि त होइन, जुन
0: एकदमै ठुलो उहाँको काममा चाहिँ मैले हेर्न भ्याउँदिनँ उहाँको आफ्नो प्रोफेसनमा चाहिँ, तर भ्याएसम्म चाहिँ मेरो काममा चाहिँ एकदमै साथ सपोर्ट दिनुहुन्छ।
1: यहाँले त थुप्रै ठाउँमा यो फेसियल हाउसहरू खोल्नु भएको छ, काठमाडौँमा त छँदैछ दुई चार ठाउँमा, कति ठाउँमा छ काठमाडौँमा पनि?
0: हजुर, तिन ठाउँमा,
1: तिन ठाउँमा। त्यो बाहेक तपाईँले काठमाडौँ बाहिर पनि त छ,
0: चार ठाउँमा छ
1: है, चितवनमा छ होइन, पोखरामा,
0: हजुर,
1: अरू कता कता छ?
0: सुर्खेतमा छ, अनि त्यस पछाडि धनगढीमा छ।
1: हजुर, तपाईँको श्रीमानसँग कहिले काहीँ यसो मनमुटाव चाहिँ हुन्छ कि हुँदैन त?
0: नबुझ्ने श्रीमान बेगर्दाखेरि त्यस्तो कुरा आउँथ्यो होला। सबैभन्दा मेन कुरा भनेको चाहिँ मनमुटाव भन्दाखेरि दोहोरो कुरा गर्ने हो नि त, सबै कुनै कुरा चित्त बुझेन भने, कुनै पनि दोहोरो मैले कुरा गरेँ भने उहाँले मलाई चाहिँ बुझाउन सक्नुहुन्छ कि। सबभन्दा मेन कुरा भनेको बुझाउन नसकेपछि त दुईजनाको बाजा बुझ्नु, सबभन्दा मेन उहाँले मलाई चाहिँ यस्तो मजाले कि एउटा गार्जियनसिपको हिसाबले बुझाउन सक्नुहुन्छ, अनि त्यो मनमुटाव भन्ने नै आउँदै आउँदैन।
1: हजुर, अनि सुषमाको होइन यस्तो मेहनतीले सुषमा होइन त्यत्रो व्यक्तिहरूलाई चाहिँ त्यत्रो युवाहरूलाई रोजगारी दिनुभएको छ होइन, सङ्घर्ष चाहिँ म त तपाईँको फेसियल हाउसमा गएर हेरेँ नि के रहेछ त वास्तविकता, काम गर्ने कर्मचारी कति रहेछन्, काम कतिको हुँदो रहेछ, के कस्तो रहेछ त्यहाँका गतिविधिहरू, कतिको चाहिने
0: सानो कुरा यसमा बिचमा हजुरको काटेँ मैले। मैले हजुरलाई पनि स्टडी गर्दाखेरि हजुरको जुन किसिमको रेडियो नेपालको यत्रो लामो हजुरको जुन जर्नी छ र हजुरको यो पेसामा चाहिँ जो कोहीलाई पनि इन्टरभ्यू लिऊ भन्दाखेरि हजुरले लिनुहुन्न अरे, एउटा उहाँलाई स्टडी गरेर चाहिँ उहाँको पुरा हेरेर मात्रै लिनुहुन्छ अरे। जुन किसिमले हजुरले मेरोमा भिजिट गरेर सब चिज देखिसके पछाडि मलाई बोलाइसु, त्यो हिसाबले चाहिँ म के भन्छु भने त्यही हो, सबैले हाम्रो आफ्नो परिचय आफूले नदिउँ कि, कसैले हामीलाई परिचित गराओस् न, हाम्रो कामले परिचित गराओस् न जस्तो लाग्छ
1: मलाई। त कस्तो लाग्यो भने सुषमाजी, त्यहाँ तपाईँको त्यो फेसियल हाउसमा जुन काठमाडौँ मोडमा म गएँ नि, मलाई त्यहाँ जाँदाखेरि म त एकछिन त म नर्भस पनि भएँ, कस्तो यति धेरै पनि मान्छे आउँछ नि त जसलाई कोही स्किनको चाहिने, तपाईँले क्लास लिइरहनु भएको छ उनीहरूसँग, स्किनको क्लास पनि लिइरहनु भएको छ, अनि फेरि कति धेरै एकदमै कस्टमरहरू आएको त्यहाँ त है, तपाईँको कसैले कपाल काटिरहेछन्, कसैले फेसियल गरिरहेछन्, कसैले थ्रेडिङ गरिरहेछन्, कति धेरै मैले त देखेकै थिइनँ, त्यो मैले फर्स्ट टाइम देखेँ है।
0: मैले एउटै त्यो हेड अफिसमा 44 जनालाई काम दिएको छु र धेरै जसो चाहिँ त्यही सकेसम्म चाहिँ महिलालाई नै मैले प्रमोट गरिरहेको हुन्छ, र पुरुषलाई दिनु पर्दाखेरि पनि मेन कुरा भनेको चाहिँ के भन्छु भने आफ्नो देशको पैसा बाहिर नजाओस् भनेर चाहिँ इन्डियामा पहिला त हजामहरूले कपाल काट्ने उनीहरूको प्रोफेसनलै त्यो भएको कारणले इन्डियामा पैसा जान्थ्यो, अहिले नेपाली दाजुभाइले नै सिकेर चाहिँ गर्दाखेरि प्राउड लाग्छ र उनीहरूलाई पनि मैले जागिर दिएको छु आफ्नो पैसा आफ्नै देश।
1: तपाईँको फेरि कति पैसा कस्तो रहेछ भने त्यो कपाल काट्नेहरू होइन त्यसै गरेर फेसियल गर्नेहरू प्रायः जसो चाहिँ बाहिर विदेशमा बसेर काम गरेर आउनु भएको
0: धेरैजना चाहिँ, हजुर
1: त्यस्तो पनि देखेँ मैले।
0: ब्याक टु नेपाल अरूको देशमा धेरै मेहनत गरिसकेपछि ब्याक टु नेपाल चाहिँ ओ अब त आफ्नो परिवारसँग रम्नु पर्छ भन्दाखेरि परिवारसँग बचेको समयमा उनीहरूले काम आफ्नै देशमा रमाएर खुसीले गरिराख्नु भएको छ, बाहिरको अनुभव पनि कतिजना विदेश जानेहरूलाई चाहिँ जस्तो एज अ स्टुडेन्टहरू बाहिर जानको लागि पढ्न आउनुहुन्छ, यो हाम्रो सिपहरू लिएर चाहिँ पढ्न जानको लागि पार्ट टाइम जब हुन्छ, हामीले सिकेर गयो भने यो चिजहरू सिक्छु भन्दाखेरि मसँग अनुभवी टिचरहरू भएको कारणले गर्दा विदेशमा यस्तो यस्तो हुन्छ है भनेर उहाँहरूले क्लास पनि लिइदिनुहुन्छ, त्यो गर्दाखेरि चाहिँ धेरैभन्दा धेरै विदेश जानलाई नै क्लास लिनको लागि स्टुडेन्टहरू आइदिनुहुन्छ।
1: जस्तो तपाईँ धेरै व्यस्त हुन्छ, कहिले काहीँ चाहिँ फुर्सद पनि लिनुपर्छ लिनुहुन्छ होला, फुर्सदको समयमा चाहिँ तपाईँ के गर्नुहुन्छ त?
0: फुर्सदको समय चाहिँ मेरो श्रीमान र मेरो छोरासँग बिताउन चाहन्छु म।
1: हजुर, अनि सुषमा मलाई एउटा कुरा सोध्नै मैले बिर्सेँ होइन, सोध्नु थियो, सोध्छु भन्दा कुरा अगाडि बढिरहेको छ। जस्तो तपाईँ जस्तो मेहनती छोरी जन्माउने बुवा आमाको नाम चाहिँ के होला?
0: मेरो बाबाको नाम श्रीकृष्ण श्रेष्ठ, मेरो मामुको नाम चाहिँ दयालक्ष्मी श्रेष्ठ।
1: हजुर, अनि छोराको नाम चाहिँ के होला?
0: मेरो छोराको ग्रीवान महारा।
1: अब हामी फेरि एउटा गीत सुनौँ है रेडियो नेपालबाट है।

0: नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु एकजना संघर्षशील महिला फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी विषय वस्तुमा आधारित कुराकानीहरू गर्नेछौँ। जस्तो तपाईँ चाहिँ नि सौन्दर्यविद हुनुहुन्छ, होइन? यो क्षेत्रलाई चाहिँ नि आम मानिसले चाहिँ नि कसरी बुझ्ने त स्पष्ट पारिदिनुहोस् न।
1: पहिलाको र अहिलेको फरक छ। पहिलाको टाइममा चाहिँ नराम्रो नेगेटिभली नै लिन्थ्यो, अहिले चाहिँ अब यस्तो भइसकेको छ नि, धेरैजनाले बुझिसकेको छ। 21 औं शताब्दीमा हामी छौँ र कुनै पनि व्यापार बिजनेस गर्दाखेरि चाहिँ फर्स्टमा हामीले चाहिँ मार्केटिङ गर्नको लागि चाहिँ मोडल खडा गर्नुपर्ने हुन्छ। मानव एउटा गाडी नयाँ आएको छ, गाडीको लागि चाहिँ पुरै गाडी चाहिँ बेलम सेलम लगाएर फुलहरू लगाएर सजधजकै राखेको छ भने त्यसको साइटमा एउटा मोडल भएन भने काम हुँदैन। त्यही भएर चाहिँ त्यो मोडलको लागि सजाउनको लागि फर्स्ट कसको काम हुन्छ त, हामी ब्युटिसियनकै काम हुन्छ। त्यो अवस्थामा त्यो बुझेर चाहिँ अहिलेको दृष्टिकोणमा चाहिँ हामीलाई हेर्ने नजरिया अलिक फरक बनिसकेको छ। यो चाहिने चिज रहेछ भनेर बुझिसक्नु भएको छ। पहिला पार्लर गएर आएको भन्ने बित्तिकै मान्छेले नराम्रो पार्लर गएको भनेर नाक खुम्चाउँथ्यो भने अहिले पार्लरमा मम्मी बाबाले नै छोराछोरीलाई लिएर आउने, बानी गराउने, उसको स्किनमा यस्तो भयो, उसको हेर कति लामो बनाएको, एउटा राम्रो स्टाइल दिनुहोस् भन्ने एउटा हिसाबले नै लिएर आउने यो किसिम भइसकेको छ। छोराछोरी पनि यति एजुकेटेड, मेरो मामु केही गर्दैन, अलिअलि उहाँको व्हाइट कपाललाई कभरेज हुने कलरहरू गरिदिनु न, अलिकति उहाँलाई पनि फेसियलहरू राम्ररी एन्टी रिङ्कलको फेसियलहरू गरिदिनु न भनेर पनि छोराछोरीले पनि ल्याउन थालिसकेको छ। त्यही भएर फेसियल हाउसमा चाहिँ मैले लेडिज एन्ड जेन्ट्स मात्रै नभनेर फुल फ्यामिली प्याकेज पनि भन्छु। मेरो फेसियल हाउसलाई सम्पूर्णलाई हामीले सेवा सुविधा दिइरहेको हुन्छ। अहिलेको समय जुन किसिमले हेर्ने नजरिया फरक दृष्टिकोणले हामीहरूलाई पनि सम्मानको हिसाबले हेर्दाखेरि खुसी लाग्छ।
0: हजुर, सौन्दर्य क्षेत्रको महत्त्व चाहिँ के छ त?
1: हाम्रो जीवनको नभई नहुने विलासितामा परिसकेको छ यो चिज पनि। जस्तो पहिला खाना भनिन्थ्यो भने अहिले खाना सँगसँगै हामीले त्यो खाना खानको लागि कतै काम गर्न जान्छौँ भने राम्ररी हुन जरुरी छ, राम्रो हुन जरुरी छ। अनि त्यो अवस्थामा त नभई नहुने पाठ भइसकेको छ जीवनको।
0: मानिस चाहिँ नि स्वभावले नै आकर्षक देखिन चाहन्छ, होइन? आकर्षित एकदम चाहिँ नि आकर्षक देखिन चाहनालाई चाहिँ नि, होइन, यो क्षेत्रले पुरा गर्छ त?
1: एकदमै। किनभने पढाइको रूपमा हामीले कुनै पनि सर्टिफिकेट लिएर गयौँ, मास्टर्स गरेको सर्टिफिकेट लिएर गयो, कहीँ इन्टरभ्यूमा गयौँ भने फर्स्टमा नै इन्टरभ्यू रुममा छिर्दाखेरि त फर्स्ट लुकलाईकै हेर्छ त। पहिला सुरुमा फेसहरू हेर्छ, उसले कस्तो स्मार्ट छ, त्यसमाथि उसको ड्रेसअप हेर्छ, अनि त्यस पछाडि बल्ल उसको सर्टिफिकेट हेरेर उसको बोलीमा कति कन्फिडेन्ट छ भन्ने कुराहरू त्यो हेर्दै जान्छ। यो त निड नै हुन्छ।
0: हजुर, जस्तो यो सौन्दर्य कला भएका व्यक्तिलाई चाहिँ नि ब्युटिसियन पनि भनिन्छ, होइन?
1: हजुर,
0: यो क्षेत्रको नेपालमा अहिले कस्तो अवस्था छ त?
1: अहिले धेरै राम्रो अवस्था छ। पहिलाको दाजुमा चाहिँ अलिकति छोरी मान्छेहरू पढ्न बिचमा रोकियो, पढ्नलाई अलिकति कमजोर छ भनिसकेपछि यो पेसा अँगालिदिन्थ्यो र यो पेसा अँगाल्छु भन्दाखेरि ठिक छ, यो गर्छ, अलिअलि राम्री भन्न सिक्छ, कता कता मेकअप गर्न जान्छ, पैसा कमाउँछ भन्ने एउटा हिसाबले मात्रै हेर्थ्यो भने अहिलेको समयमा कत्रो कत्रो ठुल्ठुलो कम्पनीले चाहिँ बिजनेसको रूपमा पनि यो पेसालाई अँगालिसकेको र विदेशहरूमा पनि त यो पेसाको लागि चाहिँ एकदम राम्रो स्थानहरू पाउने। ब्युटिसियन भनेपछि त त्यहाँ त यति राम्रो स्थान पाउँछ र ब्युटिसियन काम गर्नेहरूले राम्रो इन्कम पनि गरिरहेको हुन्छ। त्यो अवस्थाले गर्दाखेरि अहिलेको समय चाहिँ झन् राम्रो भइरहेको छ क्या। अनि पढाइमा पनि लगिदिएको छ, होइन, झन् यो पढ्नको लागि त विदेशमा त कति राम्रो राम्रो स्कलरसिप पनि पाइन्छ। पढाइको हिसाबले जाँदाखेरि कतिवटा चिजमा स्कलरसिप राम्रो पाउँदैन भने यो कोर्स लिनेहरूलाई त यति राम्रो राम्रो स्कलरसिप पनि छ विदेशमा। त्यो भएको भएर चाहिँ अहिलेको समयमा चाहिँ पढेर आउनुहोस् है भन्छु हाम्रो फिल्डमा।
0: हजुर हजुर, यो अत्यधिक कस्मेटिक सामग्रीहरू चाहिँ नि प्रयोग गर्दा चाहिँ नि अनुहार र शरीर बिग्रन्छ पनि भनेर चाहिँ नि आलोचना गरेका छन्, होइन?
1: हजुर,
0: यो कुरा कतिको तथ्यपरक छ त?
1: यो प्राय जसोले चाहिँ धेरै मेकअप गर्दाखेरि त्यही कुरा भनौँ न, होइन, जुन युज गर्ने भनेको त आफ्नो फेसमै बढी युज गरिन्छ, अझ बडीमा भन्दा पनि धेरै प्रयोग गर्दाखेरि बिग्रिन्छ भनेको यो कुरा धेरै हदसम्म सत्य पनि हो। किन सत्य हो भने जब हामीले मेकअप गरिसके पछाडि मेकअप गर्न चाहिँ हामी आधा घन्टा 45 मिनट 1 घन्टा 1.5 घन्टा लाएर मजाले कुन ठाउँमा के लाउने, लिपस्टिक कसरी लाउने, कुन कलर लगाउने, हाइलाइटर कहाँ लगाउने, गाजल कहाँ लाउने, यी सबै चिज गर्छौँ भने जब बेलुका सुत्ने बेलामा यी रिमुभ गर्न 5-6 मिनट दिनलाई जसले अल्छी गर्छ नि तब मात्रै यो लागु हुन्छ।
0: अनि सुषमाजी एउटा कुरा, जस्तो यो आर्थिक अवस्था कमजोर भएका मान्छेहरू, राम्रो त सबैलाई हुनु मन लाग्छ
1: होइन,
0: भनेदेखि चाहिँ नि त्यस्ता मान्छेहरूको लागि यो जस्तो घरैमा उत्पादन भएका होइन, घरैमै हामीले बनाउन सकिने सामग्रीहरू पनि होला, हाम्रा घरका जडीबुटीहरूबाट पनि बन्छन्, हाम्रै नेपालमा पाइने जडीबुटीबाट पनि बन्छन् होइन। एउटा सानो टिप्स दिउँ न उनीहरूको लागि।
1: यस्तो छ, अहिलेको समयमा आइपुग्दाखेरि चाहिँ जुन किसिमले घरेलु चिजहरूले चाहिँ स्किन बन्छ भनेर मैले भन्नको लागि चाहिँ म अलिकति चाहिँ 21 औं शताब्दीमा भइसके पछाडि चाहिँ रेडिमेड नै प्रयोग गर्न र डक्टर सर्टिफाइड प्रडक्ट नै प्रयोग गर्नलाई चाहिँ बढी चाहिँ उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्छु। घरेलु चिज गर्न पनि त्यो घरेलु चिजमा पनि केरा मानु उत्पादन गर्नु पर्यो, स्याउ मानु उत्पादन गर्नु पर्यो, सुन्तलाको बोक्राले लगाउँछ कतिजनाले सुकाएर त्यो सुन्तला पनि किन्नै पर्यो, ती चिजहरू फलाउनु पर्यो कि किन्नु पर्यो, खर्च त लागि नै हाल्छ, त्यो त फ्रीमा त हुँदै हुँदैन हो। रोपिसकेपछि कति वर्षसम्म फल्छ भन्ने एउटा कुरा हो, तर पनि ती चिजहरू उत्पादन हुनुको त्यसलाई पनि मलजल गर्नुपर्छ, सबै चिज गर्नुपर्छ, ती चिज फ्रीमा आउँदै आउँदैन। यी गरिसके पछाडि अब त्यो लगाउनु र रेडिमेडमा लगाउनुमा के फरक छ भने, ती लगाउँदाखेरि भनेको अलिकति स्किनलाई चाहिँ हामीले चलाउँदै नचलाउनु र कुनै चिज लगाएर चलाउँदाखेरि फेर हुनु भनेको अवश्य पनि हुन्छ हुन्छ, गर्दै नगर्नु र गर्नुमा फरक हुन्छ। तिनीहरू लगाउँदाखेरि चाहिँ स्किन फेर त पाइन्छ तर डल हुन्छ, स्किनको त्यो मुलायमपन हराउँदै जान्छ, किनभने म्याक्सिमम ड्राइनेस हुन्छ। अलिकति ड्राइनेस नहोस् भन्दाखेरि दही चलाउँछ, तर चलाउँछ, जुन दुधमा बस्ने तर चलाउँछ, तर जुन किसिमको चाम चाहिन्छ त्यो आउँदैन। जब हामीले चाहिँ अहिलेको समयमा चाहिँ हामीले बजारमा धेरै सस्तोमा पाउँछौँ हामीले कस्मेटिक भन्दा डक्टर सर्टिफाइड प्रडक्टहरू, जुन चाहिँ डक्टरहरूले सर्टिफाइड गरेर चाहिँ मेडिकलहरूमा बेच्नुहुन्छ, राम्रो खाले सनब्लक लाउने, राम्रो खाले मोइस्चराइजर लाउने, अनि जुन किसिमको हामीलाई अझै बढी राम्रो मर्न मन लाग्यो भने फाउन्डेसन लिपस्टिक कस्मेटिकमा जान्छ, अलिक महँगो हुन्छ। तर जुन आफ्नो स्किनलाई नभई नहुने तत्त्वमा त पहिला सनब्लक र मोइस्चराइजरै पर्छ। यो दुइटा डक्टर सर्टिफाइडहरू कति राम्रो राम्रो कम्पनीलाई राम्रो सस्तो दाममा
0: हामीले घरमा बनाउन सक्दैनौँ त, यो
1: घरमा बनाउँदाखेरि त्यो चिजहरू मिल्दैन, जुन लङ टर्म राख्न सकिँदैन, जुन बेला इमिडिएटली लगाउने
0: त्यो एलोभेराहरू पनि छ नि,
1: एलोभेरा लगाउँदाखेरि डाइरेक्टली जो कोहीलाई पनि डाइरेक्टली आफ्नो घरमा फलेको एलोभेरा लगाउँदाखेरि जसलाई पनि इचिङ हुन्छ, कोही कोहीलाई हुँदैन, जसको स्किन अलिअलि ओइली छ भने हुँदैन, जसको स्किन ड्राई छ भने उसलाई झन् बढी इचिङ हुन्छ। तर त्यो एलोभेरा लगाउनको लागि अब हामीले के गर्नुपर्ने हुन्छ त, एलोभेरा बोटबाट टिपेर बाहिरको बोक्रा तासेर भित्रको जेली झिकेर त्यसमाथि भिटामिनको क्याप्सुल 2-3 थोपा राखेर मजाले फिटेर 1 night फ्रिजमा राखेर अनि लगाउँदा हुन्छ भनेपछि त्यो मेहनत कति जान्छ त, त्योसँग त त्यो निम्न दामको डाइरेक्टली लगाउँदा बेटर हुन्छ कि।
0: अलिकति त मलाई पनि थाहा भयो, अब एलोभेरा फलिरहेछ, अलिकति राख्ने होइन, अलिकति भिटामिन डी राखेर फ्रिजमा राख्ने होइन।
1: हजुर
0: हजुर। अनि जस्तो यो सौन्दर्य ज्ञानको लागि चाहिँ अहिलेसम्म तालिम र केही विशेष कोर्स पुरा गरी होइन यो क्षेत्रमा आउने चलन छ होइन,
1: हजुर,
0: पाठ्यक्रममै यो विषय चाहिँ नि समावेश गर्नुपर्ने आवश्यकता चाहिँ नि कतिको महसुस गर्नुभएको छ त यहाँले?
1: धेरै नै महसुस गरेको छु, मैले अघि नै पनि भनिसकेको छु, जुन किसिमले सरकारले अहिले चाहिँ आवाज सुनेर चाहिँ फेरि रिपिट, पहिला पनि थियो नि त, नभएको त होइन नि, सिलाइ बुनाइ ब्युटिसियनको ऊहरू सबै थियो, तर जुन सरकारले चाहिँ यो काम नसिकाउँ भन्ने टाइपले चाहिँ त्यसलाई तुच्छ मानेर हटाइदिएको थियो, अहिले फेरि ब्युटिसियनहरूको आवाज सुनेर चाहिँ क्लास 8 जुन किसिमले चाहिँ लगिसक्नु भएको छ सरकारले, क्लास 8-10 चाहिँ सरकारले लगिसके पछाडि मैले चाहिँ क्लास 11-12 पढ्नेहरूलाई पढाउनको लागि मैले गोल्डन गेट कलेजसँग चाहिँ हातेमालो गरेको थिएँ। तर एउटा कुरा के भयो भने क्लास 8 पास हुँदै आउनेहरू चाहिँ आउँछन् कि, तर सुरुमा 11-12 पढ्न चाहिँ आएन, किनभने बेसबाट सिक्नुपर्ने हुन्छ, हामीहरूको पनि बेसिक लेभल अनि त्यहाँबाट स्पेसल मास्टर लेभल यी सबै चिजहरू हुन्छ।
0: तपाईँले बाहिर कोर्स गरेर आउनुभएको?
1: मैले धेरै चिजहरू बाहिर कोर्स गरेर आएको छु, जुन चिजहरू नेपालमा पहिला थिएन।
0: कता कता गर्नुभयो तपाईँ?
1: मैले मलेसिया गरेँ, ब्याङ्कक गरेँ, चाइना गरेँ, इन्डिया गरेँ, अनि त्यस पछाडि हङकङ गरेँ।
0: हजुर हजुर। अब फेरि एउटा गीत सुन्नु है त हामी रेडियो नेपालमा।

0: कुराहरू सुनिरहनु भएको छ। जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु एकजना सङ्घर्षशील महिला सौन्दर्यविद फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। फेरि हामी कुराकानीलाई निरन्तरता दिन्छौँ। जस्तो एउटा सफल महिला उद्यमीको रूपमा आफूलाई उभ्याउनु भएको छ होइन, सौन्दर्य क्षेत्रमा चाहिँ अगाडि बढ्न कतिको सहज छ त?
1: पहिला को टाममा गाह्रो थियो, अहिले चाहिँ सहज छ। अहिले त परिवर्तन छ। मैले भने म त त्यो के भन्छु भने नसोची म यो फिल्डमा आएर चाहिँ आज ब्युटिसियन पनि त्यो पनि वरिष्ठ ब्युटिसियन भनेर चिनिने बने। तर अहिलेको समयमा चाहिँ कति प्यारेन्ट्सहरूले चाहिँ मेरो बच्चाहरूलाई चाहिँ यो क्षेत्रमा चाहिँ लगाउन मन छ। म पहिला एकदम इन्ट्रेस्ट राख्थेँ, मेरो बाउ आमाले मेरो हबी पुरा गर्दैन, मेरो ऊ गरेन, मेरो छोराछोरीले चाहिँ गरोस्, यसलाई अलिकति इन्ट्रेस्ट पनि छ, मैले मेकअप गर्दाखेरि हेरिरहेको छ, उसलाई पनि गर्न इच्छा लाग्छ, त्यो भएर चाहिँ सिकाउन मन छ भन्ने एउटा हिसाबले चाहिँ अहिलेको प्यारेन्ट्सहरूले चाहिँ सिकाउन थाल्नु भएको छ है। त्यसरी
0: तपाईँले थुप्रै तालिम दिनुहुन्छ है त्यहाँ?
1: एकदमै
0: थुप्रै छन् तालिम लिएकाहरू,
1: अहिलेसम्म नपुगेको देशै छैन होला मेरो स्टुडेन्टहरूले। त्यही भएर म भन्ने गर्छु जहिले पनि, मैले चाहिँ आशीर्वाद पाएको रहेछु सन्तानले डाँडा काँडा ढाकुन् भनेर। मेरा जति पनि स्टुडेन्ट होस्, मेरा जति पनि स्टाफहरूले होस्, मलाई जहिले पनि आमाकै सम्बोधन गर्छ र आमा भनेरै बोलाउँछ। त्यो हिसाबले गर्दाखेरि चाहिँ आशीर्वाद पाएको छु मैले।
0: हजुर, अनि सुषमाजी जब म तपाईँको फेसियल हाउसमा गएँ नि होइन, जाँदाखेरि तपाईँ क्लास लिइरहनु भएको थियो, त्यो स्किन सम्बन्धी थुप्रै थिए। के तपाईँको त्यहाँ कलेज पनि छ कि केही?
1: कलेज त छैन,
0: ट्रेनिङ सेन्टर।
1: ट्रेनिङ सेन्टर, हजुर।
0: ए, दिइरहनु भएको थियो, कति व्यस्त हुनुहुन्थ्यो कि तपाईँसँग टाइम लिँदैन, कति गाह्रो भयो है त्यहाँ बसेर। म पुरी नै रहेँ, त्यही पनि अब आफूलाई त तपाईँको बारेमा जानकारी लिनु थियो होइन।
1: हजुर,
0: जस्तो सिपमूलक शिक्षाको अभावमा चाहिँ नि विद्यार्थी विदेश जिने बाध्यता परिस्थिति छ भन्ने गरिन्छ होइन, यसलाई कसरी हेर्नुहुन्छ त यहाँ?
1: अब सिपमूलककै अभाव गरेर विदेश जानु भनेको त, विदेशिनु भनेको त मूर्खता हो भन्छु।
0: जस्तो कति ठाउँमा गएर फर्किनु पर्ने अवस्था,
1: हामीले त्यहाँनिरको कतिजना आउनुहुन्छ कि मलाई सिक्नको लागि, मेरो त भिसा आइसकेको छ, मेरो बाबा छ, मेरो फलानो छ, मेरो चाहिँ तुरन्त आइहाल्यो, नसोचेको, मैले अस्ति अप्लाई गरेको थिएँ आइहाल्यो भन्नेहरू आउनुहुन्छ र मलाई मसँग समय कम छ, मलाई चाहिँ तुरन्त कुन क्लास हुन्छ सिकाइदिनु न भनेर चाहिँ यस्तो किसिमले आउनुहुन्छ। अनि मैले भन्छु, ए बाबा, सकेसम्म त तपाईँहरू कति सिपहरू सिकेर बस्नु भएको है, अहिले विदेश जाँदाखेरि एउटा नपाए अर्को पाउँथ्यो, अर्को नपाए अर्को पाउँथ्यो, तपाईँले एउटा त्यो पनि छिट्टो सिकेर जाँदाखेरि तपाईँले प्र्याक्टिकल गर्ने ठाउँ पाउनु भएन भने त्यहाँ गएर त प्र्याक्टिस गर्ने होइन नि त, त्यहाँ गएर त तपाईँले इन्टर्न दिने होइन, त्यहाँ गएर त तपाईँ जब गरेर स्यालेरी खाने हो। अनि त्यो अवस्थाले गर्दाखेरि तपाईँहरूसँग समय निकालेर सिक्नुहोस् न। यस्तो गरेर सिक्दाखेरि तपाईँलाई विदेशमा नराम्रो हुन्छ, भोलि अर्काको देशमा केही भइदियो भने कहाँ रुने, कहाँ कराउने होइन। धेरै भिडियोहरू आइरहेको हुन्छ नि त, यो भयो त्यो भयो, मलाई चाहिँ दलालले फसायो, त्यो भन्नु पर्दैन नि। आफूसँग सिप छ भने त काहीँ न काहीँ हामी एडजस्ट हुन सक्छौँ। त्यो अवस्थाले गर्दाखेरि कुनै पनि कन्ट्री, आफ्नो देश छोडेर चाहिँ कुनै पनि विदेशी चाहिँ हुनुहुन्छ भने चाहिँ आफ्नो साथमा चाहिँ लट अफ शिक्षा सँगसँगै सिप पनि लिएर जानुहोस्, जसले गर्दाखेरि तपाईँले काहीँ न काहीँ एडजस्ट हुन सजिलो हुन्छ, हात खाली बस्नु पर्दैन। र ब्याक टु नेपाल फर्किनु हुँदाखेरि पनि ती सिपलाई अझै निखारेर आउनुहोस् र आफ्नो देशमा बुढेसकालमा आफ्नै परिवारसँग रमाएर अझ निखारेर गर्न सकिन्छ, जुन चाहिँ अहिलेको जेनेरेसनमा धेरै देखिएको छ। विदेश गएर लामो समय बसेर ब्याक आफ्नो देशमा फर्केर चाहिँ कति व्यापार बिजनेसहरू स्टार्ट गर्नु भएको छ, त्यो युवाहरू देखेर खुसी लाग्छ। गाउँ गाउँमा गएर विदेशमा गएर के गर्नु, कृषि काम गर्नु पर्यो, घरमा त्यही खेतीपाती गर्नु अल्छी लाग्थ्यो, अहिले मैले यस्तो यस्तो सिकेर आएँ नयाँ नयाँ टेक्नोलोजी भनेर चाहिँ बाँझो खेत अहिले हराभरा गराउनु भएको छ, कृषिको कामहरू गर्नुभएको छ, तरकारी खेतीहरू यति मजाले गर्नुभएको छ, एकदमै प्राउड लाग्छ त्यो देख्दा।
0: हजुर, तपाईँले देशका विभिन्न भागहरूमा चाहिँ नि आफ्नो फेसियल हाउस क्रमिक रूपमा चाहिँ नि अगाडि बढाइरहनु भएको छ होइन, यो पेसा अँगाल्न चाहने बेरोजगार युवाहरूलाई चाहिँ कतिको समेट्नु भएको छ, उनीहरूको धारणा चाहिँ यहाँले कस्तो पाउनु भएको छ त?
1: अहिलेको समयमा चाहिँ अब कस्तो हुन्छ भने फाइनेन्सियली कारणले गर्दाखेरि पनि इच्छा कति मारिरहेको हुन्छौँ, तर सरकारले कति चिजहरूमा राम्रो पनि गरिदिएको छ नि त, सिटिभिटी माध्यमबाट पनि कति ट्रेनिङहरू दिएको छ, तर सरकारलाई चाहिँ यो कुरा सिटिभिटीको उत्पादनको कुरामा चाहिँ म कहिलेकाहीँ चाहिँ घसघचाइरहेको हुन्छु। किन घसघचाइरहेको हुन्छु, उहाँले ट्रेनिङ दिनुहुन्छ, उहाँलाई चाहिँ सबै चिजहरू सिकाउनुहुन्छ, सिकाएपछि उहाँलाई काम पनि दिनु पऱ्यो क्या, सरकारले त्यो गरिरहेको छैन के, काम दिनै सकिरहेको छैन। सरकारबाट बनेका कति कल कारखानाहरू अहिले जीर्ण छन् होइन, अनि यही हामीले गरेका बरु कामहरूले चाहिँ उनीहरूलाई चाहिँ सरकारले दिएका ट्रेनिङहरूमा केही पुगेन कि, हामी देश विदेश गएर सिकेर आयो भनेर प्लस सिकाएर हामीले काम दिइरहेको छौँ, यो काम त सरकारले पनि गर्नु पर्थ्यो नि त।
0: तपाईँको कामको मूल्याङ्कन सरकारले गरिरहेको छ, तपाईँले त कतिचोटि पुरस्कार पनि पाइसक्नु भयो नि होइन र?
1: त्यो त पाइएको छ,
0: एउटा पुरस्कार पनि पाउनु भएको छ नि, फेरि कुन चाहिँ हो रे, तपाईँले एउटा पाउनु भएको छ नि,
1: अब मलाई त सबै उहाँहरूले दिनुभएको सबै ठुलो लाग्छ मलाई त, किनभने एउटा स्पेसली यो भन्ने नै लाग्दैन,
2: एउटा बेस्ट अवार्ड पनि,
1: बेस्ट अवार्ड भनेको चाहिँ त्यही हो, सबैजनाले मन पराएर चाहिँ मेरो कम्पनीलाई चाहिँ नेपालको नम्बर वान ब्युटी पार्लर भनेर चाहिँ अवार्ड दिनुभयो, त्यो नै जस्तो लाग्छ मलाई चाहिँ ठुलो आफ्नो लागि, किनभने आफ्नो कामले नेपालमै आफ्नो देशमै एउटा ब्रान्ड बनाएर नम्बर वानको दर्जा पायो।
2: कति युवाहरूलाई चाहिँ तपाईँले रोजगारी दिनुभएको छ संख्यात्मक रूपमा?
1: अहिलेको समयमा मसँग 180 जना छ
2: है, अझै बढ्दै जाओस् है,
1: एकदम हजुरको आशीर्वाद लाग्यो।
2: हजुर अति व्यस्तताको बावजुद पनि यहाँ हाम्रो कार्यक्रममा सहभागी भइदिनु भयो, हाम्रो रेडियो नेपालको स्टुडियोमा आइदिनु भयो होइन, यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। र रेडियो नेपाल सुनिरहनु भएका हाम्रा श्रोतालाई यहाँ केही भन्न चाहनुहुन्छ?
1: सबैको जीवनमा केही न केही भोगाईहरू छ, त्यो भोगाईले हामीले पाठ सिक्नु पर्दो रहेछ। म पनि मेरो पहिलो श्रीमान बितिसके पछाडि चाहिँ ला मलाई चाहिँ अब कसले कमाएर खानदिने, के गर्ने होला, मसँग सिप छैन भने अरे, आज म पनि त्यही एउटा विचारामा गरिन्थेँ, तर मैले चाहिँ त्यसलाई आफ्नो सिप थियो त्यो सिपलाई निखार्दै जाँदाखेरि आज मलाई परिचय नै यही सिपले गरायो। त्यही भएको कारणले गर्दाखेरि के भन्न चाहन्छु भने जो कोही पनि सबैभन्दा मेन कुरा भनेको महिला दिदीबहिनीलाई अझ बढी के भन्छु, हामीलाई त हाम्रो घरबाटै भान्साबाट नै हामी धेरै सिपहरू सिकिसकेको हुन्छौँ, हामीलाई खाना बनाउन आउँछ त्यो हामीले रेस्टुरेन्ट चलाउँदाखेरि पनि चल्छ, हामीलाई दुना टपडी बुन्न आउँछ त्यो बेच्दा पनि चल्छ, धुपबत्ती काट्न आउँछ त्यो बेच्दा पनि चल्छ, त्यही भएर चाहिँ आफ्नो सिप जे छ त्यसलाई निखारेर हामीले इन्कम गर्न सक्छौँ, हामीलाई केही आउँदैन भनेर भन्नु पर्दैन, बरु पुरुषले भन्दा ठिक हुन्छ उनीहरूलाई केही आउँदैन है मलाई भन्दा, तर हामी महिलाले केही आउँदैन भन्नु बेकार हो, हामीलाई केही न केही काम हाम्रो जन्मेदेखि नै हाम्रो घरबाटै सुरु भइसकेको हुन्छ, त्यही कामलाई निखार्दा पनि हामीले सक्सेस पाउन सक्छौँ, ठुलो लगानीमा काम गर्दा मात्रै सक्सेस भन्ने हुँदैन, सानो सानो लगानीबाट पनि हामी नसोचेको सक्सेस पाउन सक्छौँ, त्यो भएको कारणले सबैलाई चाहिँ सिप सिक्न जरुरी छ है भनेर चाहिँ भन्न चाहन्छु।
2: अन्त्यमा यहाँले सौन्दर्य व्यवसायको माध्यमबाट आर्थिक आर्जन गरी बेरोजगार युवाहरूलाई पुर्याउनु भएको योगदानको सम्मान गर्दै यहाँको सौन्दर्य व्यवसाय अझै फस्टाउँदै जाओस्, सफलता मिल्दै जाओस्, यहाँको भावी जीवन सुखमय रहोस्, जीवन यात्राको तर्फबाट यही नै शुभकामना।
1: धेरै धेरै धन्यवाद।
2: अहिले हामी कुराकानी गर्दै थियौँ एकजना सङ्घर्षशील महिला सौन्दर्यविद फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। आजलाई जीवन यात्रा कार्यक्रमको समय सकिएको छ, अर्को हप्तासम्मका लागि प्राविधिक मित्रहरू प्रज्वल खड्का मिनर्वा वज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनी बिदा माग्छौ, रेडियो नेपाल सुनिरहनु होला, हवस्त नमस्कार।

खोल्छु यो मन खोल्छु भन्दिन ढाँटेर, साँचो खोल्छु यो मन खोल्छु भन्दिन ढाँटेर, के को ढिलाइ मेसो मिलाइ जाउँ डाँडा काट।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 21 गते आइतबार, भाद्र कृष्ण पक्ष दशमी तिथि, तदनुसार सेप्टेम्बर 6 तारिक सन् 2026, नेपाल सम्बत 1146, गुन्लागा दशमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि हामी तपाईँहरूलाई केही स्वदेश गान सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि हामी तपाईँलाई पुनः स्वदेश गानहरू सुनाउँछौ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदा झैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ ज्येष्ठ नागरिक कार्यक्रम। 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ। 10 बजे समाचार, समाचार पछि नेपाल भाषाको कार्यक्रम हिउँपा हगु नुगस सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौँ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौँ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवत गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 5 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, यज्ञ दान तपः कर्म न त्याज्यम कार्यमेव तत् यज्ञो दानम तपश्चैव पावनानि मनीषिणम। यज्ञ दान र तपरूपी कर्म त्याग्न योग्य छैनन्, बरु अनिवार्य रूपमा गर्नुपर्ने खालका छन्। किनभने यज्ञ दान र तप यी तिनै कर्महरू बुद्धिमान र मननशील पुरुषहरूका लागि पवित्र गर्नेवाला हुन्छन्। एउटा श्लोकभित्र ब्रह्माण्डको सारा ज्ञान अटाएको छ। त्यही भएर त गीताका श्लोकलाई परम आग्नेय भनिन्छ। अग्निले भरिएका बस जलाइदिन सक्छन् दुःख एकै पटकमा, किनभने यी त आत्यन्तिक ज्ञान हुन्, कुनै व्यवहारिक ज्ञान होइन नि। यिनीहरू व्यवहारिक बन्छन् प्रयोग गर्न थालेपछि, तर जीवनको परम दर्शन हुन् यिनीहरू। के भन्छ यस श्लोकले, आउनुहोस् यसको गहिराईमा जाउँ। तीन प्रकारका कर्महरू त्याग्न योग्य छैनन्। त्यागको विषयमा चर्चा गर्दाखेरि सबैभन्दा पहिले भगवान कृष्ण भन्नुहुन्छ, हेर यी तीन किसिमका कर्म नत्याग। पहिलो छ यज्ञ, दोस्रो छ दान, तेस्रो छ तपः। यज्ञ भनेको के हो? जहाँ जुन कर्म सबैको भलोको लागि, सबैको हितका लागि गरिन्छ त्यसलाई यज्ञ भनिन्छ। सबैका हितका लागि जब गरिन्छ त्यो पटक्कै त्याग्न लायक छैन। दोस्रो दान। दान के हो? त्यो मूल चाहिँ यज्ञ हो। यज्ञका दुईटा पाटा हुन्छन्। यज्ञ सामूहिक कर्म हो, जहाँ कुनै पनि स्वार्थ छैन, कुनै पनि निजी प्रयोजन छैन। त्यहाँ त्यो सामूहिक कर्मको लागि मैले आफ्नो तर्फबाट केही योगदान गरिरहेको छु भने त्यसलाई दान भनिन्छ। र त्यो योगदान बाहिर छ भने दान भयो। आफूभित्र त्यो यज्ञ रूप साधनालाई मैले अनुभव गरिरहेको छु भने त्यसलाई तप वा तपस्या भनिन्छ। यज्ञ सामूहिक हितको कार्य हो। त्यसमा हरेक व्यक्तिले गर्ने जुन लगानी छ, गर्ने जुन अभिनिवेश छ, त्यो दान हो। र प्रत्येक व्यक्तिको निजी चरित्र जुन छ त्यो तप हो। दान सामूहिक हुन्छ। यज्ञ त परम सामूहिक भयो, सर्वजन हिताय भयो। कुनै पनि सर्वजन हिताय कर्म यज्ञ हो। तपाईँले आफ्नो निजी स्वार्थ नराखिकन जे पनि गर्नुभएको छ सबैलाई यज्ञ भन्न मिल्छ। र त्यो यज्ञमा आफ्नो तर्फबाट जे योगदान गर्नुभएको छ त्यो दान भयो। त्यस कारणले योगदान शब्द हेर्नु होला है। अनि आफूभित्रबाट कस्तो बन्न खोज्नु भएको छ यज्ञको माध्यमबाट, आफूभित्र कस्ता प्रकारका साधना गर्नुभएको छ, कस्तो संयम गर्नुभएको छ, त्यो तप हो। त यी तीन प्रकारका कर्म कहिल्यै पनि नत्याग्नु। न त्याज्यम कार्यम एव तत्, कुनै पनि हालतमा यिनीहरू नत्याग्नु। किन? यो जीवनमा कर्म त गर्नुपर्छ पर्छ, कर्मबाट भाग्ने कुनै उपाय छैन। कर्म नगरिकन बस्नु पनि कर्म नै गर्नु हो, त्यो नगर्ने कर्म गर्नु हो। सुत्नु पनि सुत्ने कर्म गर्नु हो। मनुष्यको योनि पुराना कर्मका श्रृङ्खलाहरूले बाँधेर सृजना गर्छ। पुराना कर्मका सङ्ग्रहहरूले व्यक्तिले मनुष्यको रूपमा जन्म लिन्छ। अब ती कर्मका पुराना सङ्ग्रहहरू, कर्मका पुराना वृत्तिहरू मभित्र जिउँदै छन्। अब मैले यो जन्ममा कर्म गरिनँ भने ती पुराना वृत्तिहरू र कर्म सङ्ग्रहहरू अभिव्यक्त हुनै पाउँदैनन्। मेरो आध्यात्मिक यात्रा रोकिन्छ। त्यसकारणले कर्म त गर्नु छ, तर मात्र यति ध्यान पुर्याउनु पर्छ कि मैले कस्तो प्रकारका कर्म गरेँ। अब भगवान कृष्णको पालामा पनि थियो, आज पनि त्यसको अवशेष अलिअलि छ। त्यो के हो भने बस घर छोड्नु, परिवार छोड्नु, कर्म छोड्नु, जिम्मेवारी छोड्नुलाई नै धर्म भनिन्थ्यो। अहिले पनि त्यसको अवशेष अलिअलि बाँकी छ, हाम्रो मनमा त त्यस्तै छ। त भगवान कृष्ण भन्नुहुन्छ कि यो पटक्कै होइन, त्यो कर्मलाई स्वरूपबाट नै त्याग, कर्म नै त्याग, यो कुनै बाटो होइन अर्जुन। बस तिमीले अरू कुरातिर ध्यान नदेऊ, यज्ञ दान र तप कर्म नत्याग, बस यति तिमी ध्यान देऊ कि एउटा त तिमी भित्रका जुन कर्मका श्रृङ्खलाहरू छन्, जन्म जन्मदेखि तिमी भित्र बनेका कर्माणुहरू छन्, ती कर्माणुहरूको निर्जरा गर्छन् यस्ता कर्मले। र श्लोकको दोस्रो भागले के भन्छ, यज्ञ दान र तप कर्मले मनुष्यहरूलाई पवित्र बनाउँछ। मनुष्य यानी जो मननशील छ, जसको जीवनमा मननको क्षमता जन्मियो, जो भित्रबाट सोच्दछ, जो कुनै पनि कुरालाई भित्रबाट सोचेर अन्तसको गहिराईबाट बुझ्दछ र निर्णय गर्दछ, त्यो व्यक्तिलाई मनीषी भनिन्छ। त यज्ञ दान र तप रूपी कर्म कुनै पनि हालतमा छोड्न मिल्दैन। यसले यी मनीषीहरूलाई यानि विचारशील मननशील व्यक्तिहरूलाई पवित्र बनाउँछ। कर्मले हामीलाई पवित्र बनाउँछ। त्यसकारणले बुद्धिमान व्यक्ति कर्मको स्वरूपबाट त्यागको कहिले पनि सोच्दैन। बस कस्ता प्रकारका कर्म गर्ने, मैले आजदेखि मेरा सारा कर्महरू यज्ञ दान र तप रूप बनोस्, यस विषयमा चाहिँ यो व्यक्ति मननशील रहन्छ। सारा कर्महरू मेरो सामूहिक हितका लागि हुन्, निजी स्वार्थका लागि नहुन्, र दान केन्द्रित हुन् अनि तपस्या केन्द्रित हुन्। यज्ञ दान र तप रूपी कर्म बनुन्, यो चाहिँ प्रयास गर्छ व्यक्तिले। कर्मको स्वरूपबाट त्याग्ने होइन, कर्म गर्ने वृत्तिलाई सबैको हितका लागि प्रयोग गर्ने। कर्म गर्ने वृत्ति कसले दिएको? प्रकृतिले दिएको। प्रकृति कहाँबाट आएको? ईश्वरबाट, परमात्माबाट आएको। त्यसकारणले मभित्र कुनै बुद्धि छ, कुनै विवेक छ, कुनै बल छ शरीरमा, कर्म गर्ने शक्ति छ, मेरो कुनै शिक्षा छ, सिप सिकेको छु, अनुभव सिकेको छु भने त्यो मेरो होइन, निजी होइन। अध्यात्मले के बुझ्दछ भने निजी भन्ने केही पनि हुँदैन, सबै कुरो परमात्माको हो या सबै कुरा प्रकृतिको हो। यो जब मेरो होइन, यो बुद्धि मेरो होइन, यो विवेक मेरो होइन, मैले गरिरहेका कर्म मेरा होइनन् भने अब कर्म चाहिँ मैले कसरी गर्ने त, जीवन कसरी यापन गर्ने त भन्दा सबै कुरा जसको हो उसैलाई समर्पित गरेर। यदि तपाईँ को हृदयमा ईश्वरको लागि स्थान छैन वा बुझ्नु भएको छैन भने तपाईँ सबै कर्म प्रकृतिले गरिरहेको छ। प्रकृति वच कर्माणि गुण कर्माणि सर्वशः, प्रकृतिले कर्म गरिरहेको छ भन्ने भावका साथ कर्म गर्नुभयो भने पनि तपाईँ भित्रबाट कर्म प्रतिको आसक्ति सकिन्छ। वा तपाईँ भक्त स्वभावको हो, तपाईँलाई भगवानमा भरोसा छ, श्रद्धा छ भने अब तपाईँ सबै कुरा भगवानले गरिरहेको छ भन्ने भावका साथ गर्नुभयो भने पनि निजी अहङ्कार शेष रहँदैन। यहाँ त्याग्नु पर्ने एउटै कुरा हुन्छ, के हो त त्यो अहङ्कार। अहम बाहेक केही पनि त्याग्न योग्य छैन। कर्म त्याग्ने होइन, जिम्मेवारी त्याग्ने होइन, यी त्यागेर त्यागिँदैनन्। बस एउटा अहमको त्याग्ने महात्याग हो, अहमको त्याग गर्ने हो। अहम बाहेक अन्त कहीँ पनि ध्यान दिने होइन। मेरो अहमलाई मैले कसरी छोड्न सक्छु? भगवान कृष्णले यो पाँचौँ श्लोकमा परम सूत्र दिनुहुन्छ र यही परम सूत्रको व्याख्या हुन् बाँकी रहेका श्लोकहरू, अध्याय 18 यसैका व्याख्या हुन्। यी यज्ञ दान र तपरूपी कर्मले मनुष्यहरूलाई पवित्र बनाउँछ। यी पवित्रता प्रदान गर्ने कर्म हुन्। यी कर्मलाई कहिले पनि नछोड्नु। यिनको दोहोरो लाभ छ। एउटा त मेरो कर्मबन्धनहरूको निर्जरा हुन्छ, पुराना कर्मबन्धनहरू टुट्छन्, कर्मको वृत्तिको क्षय हुन्छ, र दोस्रो यिनले मलाई पवित्र बनाउँछन्। अब पवित्रता जन्मिन्छ कर्मको माध्यमबाट, जीवनमा पवित्रता जन्मिन्छ। हेर्नुहोस् त, आजसम्म हामीले गरेका कर्मले हामीलाई थकाउँथे, हामीलाई अपवित्र बनाए। सारा कर्मले हामीलाई भित्रबाट निचोरे र कर्मले हामीलाई एउटा नयाँ बन्धन सृजना गरे। तिनै कर्मलाई मैले यज्ञ रूप बनाइदिएँ, दान रूप बनाइदिएँ, तप रूप बनाइदिएँ भने कुनै पनि हालतमा कहिल्यै पनि यिनले मेरो जीवनमा कर्मबन्धनको सृजना गर्दैनन्। कर्मबन्धन जन्मिँदै जन्मिँदैन, अब परम कर्म हुन थाल्छ। कर्म गर्दैखेरि व्यक्ति परम तृप्त हुन्छ। कर्म गर्न पाउनु मनुष्यको सबैभन्दा ठुलो आशीर्वाद हो। तर यो कर्मलाई मैले गरेको होइन, यी कर्म भइरहेका छन् भन्ने बुझ्ने र सामूहिक हितमा कर्म गर्ने, यति गर्यो भने नि यो सारा संसारबाट जुन वैमनस्य छ, जुन भैरभाव छ, जुन आतंकको कालो छाया छ, त्यो सब हटेर जान्छ। एउटा सूत्रले सम्पूर्ण मनुष्यलाई पवित्र बनाइदिन सक्छ, जसको सबैको साझा हित हुने गरी कर्म गर्ने वृत्ति छ, वा सबैको हितमा मात्रै म कर्म गर्छु है भन्ने जसको हृदयमा जन्मियो, अब त्यो व्यक्तिको जीवनमा कहीँ वैरभाव जन्मिएला, वैमनस्य जन्मिएला, ऊ सबैका लागि उसको निजी अहङ्कारै कहीँ पनि शेष रहँदैन। यो पृथ्वी तत्काल वैकुण्ठ बन्न थाल्छ। यिनै कर्मले हामीलाई धकेल्दै रौरव नर्कसम्म पुर्याएका थिए। यिनै कर्मले हामीलाई पवित्र बनाउँदै वैकुण्ठसम्म पुर्याउनेछ। बस कस्तो होस् त कर्म? कर्म क्रिया जस्तो होस्। क्रिया भनेको के हो? जस्तो तपाईँको हातमा नङ बढेको छ नि, नङ बढेर त तपाईँ थाक्नुहुन्न, तपाईँलाई कर्मबन्धन पनि हुँदैन, तपाईँभित्र आसक्ति पनि जन्मिँदैन। नङ बढेर कपाल बढ्यो भने एउटा स्वाभाविक प्रक्रियाको रूपमा बढेको हात खुट्टा बढेका छन्, खाना पचेको छ, वृक्षहरू बढिरहेका छन्, सूर्य चन्द्र तारा निस्किरहेका छन्, फेरि अस्थायी रहेका छन्। यो एउटा क्रिया चलिरहेको छ प्रकृतिमा, तर यसको पछाडि गर्नेवाला कोही छैन। के तपाईँले भन्न सक्नुहुन्छ, आज म बसेर मेरा नङहरू यति मिलिसिएम मैले चाहिँ बढाएँ भन्न सक्नुहुन्छ? के त्यहाँ पछाडि कुनै कर्ताभाव छ? सूर्यले पनि कर्ताभाव बोकेको भए मैले यति धेरै तिमीहरूलाई ताप दिएँ, प्रकाश दिएँ, शक्ति दिएँ, तिमीले मलाई पानी पनि चढाएनौ, यो छठ पर्व यसै खेर गयो भनेर सूर्य हामीसँग रिसाएर भन भनिँदै भोलिबाट ताप दिन बन्द गर्थे होला। सूर्यले कर्म गरिरहेका छैन, सूर्यमा क्रिया मात्रै हुन्छ, पुरै प्रकृति क्रियामा छ, खालि मनुष्य कर्म गर्छ। त्यही भएर यज्ञदान र तपरूपी कर्म चाहिँ नछोडा भनियो। कर्म त्यो हो जहाँ मेरो मनले अरू केही पनि गर्छ, मात्र क्रिया भइरहेको छैन। मात्र क्रिया भयो भने त्यो कहिले पनि बन्धनकारी हुँदैन, कर्म मात्रै बन्धनकारी हुन्छन्। र यी कर्मलाई गर्न जान्यौँ र हामीले यज्ञ रूप बनाइदियौँ, दान रूप बनाइदियौँ र तप रूप कर्म बनाइदियौँ भने सदाको लागि हामी जीवन मुक्त हुन थाल्छौँ। बस मुक्तिको गीत बाहेक हाम्रो जीवनमा केही पनि रहँदैन। यो परम सूत्र त्यही मुक्तिको गीत हो।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

0: श्रोताहरू अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन।
1: यस प्रवचन श्रृङ्खलामा अहिलेसम्म मैले तपाईँहरूलाई सम्झाएँ कि वेद भन्छ मानव देह महत्त्वपूर्ण छ, अमूल्य छ, यसको सदुपयोग गर। इह चेदवेदी दथ सत्यमस्ति न चेदिहा वेदिन महते विनष्टिः, अन्यथा महान हानि हुनेछ। केनोपनिषद् दोस्रो खण्डको पाँचौँ मन्त्र। कति हानि हुन्छ मैले बताएँ, ब्रह्माजीको आयु सम्बन्ध बताएँ तपाईँहरूलाई। ब्रह्माजीको आयु 31 नील 53 खरब 60 अरब। ब्रह्माजीको एक दिन 4 अरब 29 करोड़ 40 लाख 80 हजार वर्ष बराबर एक कल्प एक दिन ब्रह्माजीको। त्यस्तो हजारों हजार वर्ष दुखदायी योनिमा जानुपर्छ यदि हामीले यो मानव देहलाई सदुपयोग गरेनौँ भने। यो भन्दैछ वेद। वेद के हो? वेदो नारायण साक्षात भागवत 6:1-40। वेद स्वयं भगवान हो, भगवान भन्दैछन् यो कुरा। गीता भागवत रामायण सब वेद को अंश मात्र हो, वृक्ष वेद हो, मूल ज्ञान वेद हो। हर प्रकारले मैले सिद्ध गरे। विश्व को हर एक धर्म एक दिन प्रारंभ भयो, तर वेद सनातन। पाश्चात्य दार्शनिक खोजकर्ता विद्वानहरूले पनि स्वीकार गरे वेद सर्वश्रेष्ठ ज्ञान हो, प्राचीनतम ज्ञान हो, परा ज्ञान हो, नित्य ज्ञान हो, अनादि ज्ञान हो, शाश्वत ज्ञान हो। तमाम विद्वानहरूको एवं खोजकर्ताहरूको बारेमा मैले तपाईँहरूलाई बताएँ। फ्रान्स, अमेरिका, बेलायत, जर्मन, रुस, भारत सबमा स्वीकार गरियो कि वेद नै सर्वश्रेष्ठ ज्ञान हो। त्यसैले वेदले भन्यो त यो सबलाई मान्य छ। उत्तिष्ठत जागृत प्राप्य बरा निबोधत, उठ जाग तुरन्त प्राप्त गर। हामी लापरवाही गर्छौँ यसको महत्त्व नबुझ्नाले। मैले हर प्रकारले सिद्ध गरे यसको महत्त्व, र यहाँसम्म बताइयो कि देवताहरू पनि चाहन्छन् मानव देह, देव दुर्लभ छ, यो पनि मैले सिद्ध गरे। जबकि देवताहरू किन चाहन्छन् यो देह? उनीहरूको शरीर तैजस शरीर हुन्छ, हाम्रो मलमूत्रको पिटारा। नवद्वार मलस्रावम वेद भन्छ, हर समय मलमूत्र इत्यादि पसिना सिगान चिप्रा कानेगुजी ये सब को पिटारा। देवता को शरीर में ये सब हुँदैन। मैले शरीर को 9 प्रकार बताए तपाईहरुलाई। अधम शरीर, उत्तम शरीर, दृष्टि शरीर, बिना दृष्टि शरीर, महापुरुष को शरीर, भगवान को शरीर, 9 प्रकार को शरीर। त्यसमा 6 तहमा आउँछ, 6 क्लासमा देवताको शरीर। तैपनि मानव देह चाहन्छन्। किन? किनकि यो देहमा हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौँ, भगवान्लाई गुलामसम्म बनाउन सक्छौँ। इतिहासमा बनाए, मैले सिद्ध गरेँ। त्यसैले यो मानव देहमा यो सुविधा छ, अरूमा छैन। तर यो मानव देहमा एक खतरा पनि छ, क्षणभङ्गुरता। कुनै पनि बेला हामीबाट यो शरीर खोसिन सक्छ। त्यसैले भोलि भोलि नभन, आयु स्तम्भ मिवासाद्य, हर क्षण मृत्युले तिम्रो आयुलाई काट्दैछ, याद गर। महोपनिषद भन्छ 3:37, तुरन्त गर, मृत्यु अवश्यम भावी छ, यसलाई हेलन नगर, अवहेलन नगर। न मृत्युर अवहेलया 4:22 महोपनिषद, मृत्युलाई याद गर बार बार। समय आएपछि ब्रह्मा विष्णु महेश्वरले त छोड्नु पर्छ, आफ्नो महाविष्णुमा लय हुनुपर्छ। तिम्रो हैसियत के छ? वेदद्वारा मैले सिद्ध गरे। महोपनिषद 3:52 को व्याख्या गर्दै फेरि वेदैको व्याख्याद्वारा यो पनि सम्झाए कि बाल्यकाल अज्ञानतामा बित्यो, जवानी पति स्त्री स्त्री पति इत्यादिमा रसरङमा भुल्यो, वृद्धकालमा त्यही जीवनभर कमाको सामान र परिवारको चिन्तामै बित्यो। यो नराधम हो वेद भन्छ, नर्म अधम जो यतिमै भुल्दछ, पशु समान छ त्यो। लाइफ डिवोटेड ओन्ली टु लाइफ इज एनिमल, पाश्चात्य दर्शनले पनि भन्यो। केवल बाँच्नको लागि जो बाँच्दछ त्यो जनावर समान छ। त हामीलाई सावधान हुनु छ र भोलि बोली नभनिकन तत्काल लागि पर्नु पर्ने छ। त यो देव दुर्लभ र महत्त्वपूर्ण तर क्षणभङ्गुर, यो मानव देहको लक्ष्य के हो? मैले बताए हामी के चाहन्छौँ, मैले सिद्ध गरे हरेक व्यक्तिको कार्य अलग छ, लक्ष्य अलग छ, तर परम चरम लक्ष्य एकै छ, त्यो हो सुख प्राप्ति। कोही दुःख चाहदैन। सुखको परिभाषा के हो? नाल्पे सुखम अस्ति भूमैव सुखम, छान्दोग्योपनिषद 7:23:1। जुन अल्प छ त्यो सुख हुन सक्दैन। सुख त्यो हो जुन सदाको लागि रहोस्, एक पटक प्राप्त भएपछि फेरि नखोसियोस्, प्रत्येक क्षण बढ्दै जाओस्, त्यो सुख हो। त्यो सुख यो संसारमा प्राप्त भएन, हामीलाई अनुभव छ, मैले हर प्रकारले सिद्ध गरे। त त्यो सुख कहाँ छ, कसरी प्राप्त हुन्छ? मैले बताए, रसो वैसा रसगमेवायम लब्ध्वानन्दी भवति। त्यो सुख भगवान हो, भगवानलाई प्राप्त गरेर नै हामी सदा सदाको लागि सुखी हुन सक्छौ। त अहिलेसम्म हामी किन सुखी भएनौँ, किन प्राप्ति भएन भगवानको? यो प्रश्न त मैले बताएँ, नजानेको कारण। त यहाँ एक प्रश्न उठ्न सक्थ्यो, हामी किन जान्दैनौँ? मान्छौँ पनि एक कदम अगाडि छौँ, त्यसैले त हामी पाठ पूजा तीर्थ यात्रा यी सब गर्छौँ, मान्दछौँ हामी, नजाने अब कसरी गर्थ्यौँ? मैले भने तपाईँहरू जान्नुहुन्न, मान्न त परे जाओस्। मैले हर प्रकारले सिद्ध गरे, तपाईँहरू सबले टाउको हल्लाएर समर्थन गर्नुभयो, स्वीकार गर्नुभयो। लजिकद्वारा मैले सिद्ध गरे, साथमा वेद शास्त्रद्वारा पनि सिद्ध गरे, भगवानलाई कोही जान्न सक्दैन, असम्भव। स्वयं ब्रह्माजीले भने मै जान्दिनँ, अरूको के हैसियत? नजान्नुको कारण पनि बताए, हाम्रो साधनको त्यहाँसम्म पहुँच छैन। भगवान दिव्य छ, हामी माइक छौँ, भगवान प्रेरक छ, हामी प्रेरिय छौँ, भगवान प्रकाशक छ, हामी प्रकाश्य छौँ, इत्यादि मैले बताएँ। भगवान सर्वज्ञ, हामी अल्पज्ञ, त्यसैले हामी भगवानलाई जान्दैनौँ, असम्भव। फेरि मैले बताएँ, जान्न सकिन्छ इतिहासमा जाने सब अम्बरीश, नारद, पुण्डरीक इत्यादिले जाने, हामी पनि जान्न सक्छौँ। त यसको के उपाय हो? मैले भने प्रवचन आदि सुनेर हुँदैन, हाम्रो साधनद्वारा हामी भगवानलाई जान्न सक्दैनौँ। सिम्पल, हामी यही संसारको एक ठाउँबाट अर्को ठाउँमा जान सक्दैनौँ आफ्नो बलले। मैले बताएँ, तपाईँलाई अमेरिका इङ्ल्यान्ड जान मन लाग्दैमा तपाईँहरू जान सक्नुहुन्न, न तर्साएर थर्काएर जान सक्नुहुन्छ, उसले कृपा गरेर भिसा लगाइदिए जान सक्नुहुन्छ भने यो त भगवानको कुरो छ, भगवानको धामको कुरो छ। त यहाँ एक उपाय छ, कृपा कृपा कृपा, हर प्रकारले सिद्ध गरे मैले, तर कृपा मात्र भएर पनि पुग्दैन, एक प्रयत्न पनि चाहिन्छ।